0: यो बजारमा चाहिँ अनेक चाहिँ अपवाहहरू झुटहरू यो पत्याउन छोडिसके जस्तो लाग्छ मलाई।
1: डाक्टरहरूले आज बुधबार पनि बिरामी नजाँच्ने भएका छन्। नेपाल चिकित्सक संघले देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा बन्द रहने जनाएको छ। संघको आकस्मिक बैठकले आन्दोलनका कार्यक्रमलाई अर्को दिन पनि निरन्तरता दिने निर्णय गरेको हो। वीरगंज नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडमा संलग्न व्यक्तिमाथि प्रभावकारी कानूनी कारवाही हुन नसकेको भन्दै संघले असन्तुष्टि जनाएको छ। संघका अनुसार काठमाडौँ उपत्यका चिकित्सक तथा स्वास्थ्य कर्मी माइतीघरमा भेला भएर विरोध प्रदर्शन गर्नेछन्। त्यस्तै उपत्यका बाहिर कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउनुका साथै आफ्नै कार्यस्थलमा विरोध कार्यक्रम सञ्चालन गर्नेछन्। नेपाल चिकित्सक संघले घटनाको चार दिन बितिसक्दा पनि दोषीलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने काम अघि नबढेको दावी गरेको छ। वीरगंजको नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा पनि दिएका छन्। अस्पतालका 70 जना भन्दा बढी चिकित्सक मध्ये 65 जनाले सामूहिक राजीनामा दिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभएको हो। पूर्वी अफ्रिकामा बेलायती सेनाको तालिममा असर पार्न सक्ने संयुक्त अधिराज्य र केन्याबीचको कूटनीतिक विवाद समाधान भएको छ। विवाद समाधान भएसँगै यसै वर्षको अन्त्यतिर केन्यामा एक्सरसाइज हराका स्टम्प तय भएको छ। थप जानकारी हाना किङबाट।
2: Last week, UK officials said Kenya had refused to issue access permits for BATAC, the British Army training unit in Kenya, thus forcing the MOD to cancel all upcoming training deployments. 1st Battalion, the Duke of Lancaster's regiment, were supposed to be heading out to the country this autumn. Forces News understands Kenyan authorities have now granted the licenses, clearing the way for future deployments to go ahead.
1: Namaskar, I'm Mahendra.
3: Cool.

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। ब्रुनाईको समय अहिले बिहानको 8:10 गएको छ। भर्खर सुन्नुभएको गीत भोजन पुनको सम्झना, ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खासँग आबद्ध हुनुहुन्थ्यो भोजन पुन, अहिले अवकाश लिइसक्नु भएको छ र युकेमै बसोबास गर्दै हुनुहुन्छ। उहाँलाई समय समयमा हामीले भेट्ने पनि गर्छौँ। पोक्सटन इलाकामा नै हुनुहुन्थ्यो तर अहिले कतै जानुभयो कि त्यो थाहा भएन, तर उनै भोजन पुन ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खासका र उहाँका केही गीतहरू हामीसँग सुरक्षित छन्। त्यसै मध्येको एक हामीले भर्खरै सुन्यौँ, सम्झना। हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ र दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ युके विशेष। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब ढिला नगरिकन म लागिहाल्छु आजको राशिफलतर्फ। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। बिहानदेखि काममा जागर बढ्नेछ। मनमा आएको राम्रो सोचलाई अघि बढाउने दिन छ आज। कसैको मिठो बोलीले मन प्रफुल्ल बन्न सक्छ अनि सानो प्रयासले पनि राम्रो नतिजा देखिन थाल्नेछ। वृष राशि, घरमा रमाइलोपन बढ्नेछ। लामो समयपछि आत्मीय व्यक्तिसँग भेट वा कुराकानी हुन सक्छ। मनमा लागेको काम सुरु गर्दा सहज महसुस हुनेछ अनि सानो खुसीले दिनभरि उत्साह थप्नेछ। मिथुन राशि, नयाँ कुरा सिक्ने इच्छा जाग्नेछ। बोलेको शब्दले अरूको मन जित्नेछ। मनमा नयाँ उमङ्ग जाग्ने दिन्छ अनि बेलुकातिर फुर्सदका केही मिठा पल बित्नेछन् मिथुन राशि हुनेहरूको। कर्कट राशि, आज घरका काम मिलाउँदै जाँदा दिन सहज रूपमा अघि बढ्नेछ। पुरानो अलमल हटेर मन हलुका बन्नेछ। आफन्तसँगको सामान्य कुराकानीले पनि खुसीको झल्को दिनेछ अनि खानपिनमा सामान्य ध्यान दिनु राम्रो हुनेछ। सिंह राशि, आज तपाईँको व्यवहारले सबैको मन तान्न सक्छ। सुरु गरेको काम पूरा हुँदा सन्तुष्टि मिल्नेछ। हाँसोको माहौल बन्ने सम्भावना छ अनि नयाँ जोसका साथ दिन बित्नेछ आज सिंह राशि हुनेहरूको। आज केही व्यस्त रहे पनि काम एक एक गरेर मिल्दै जानेछन्। वरपरको वातावरण मिलाउँदा मनमा ताजापन आउनेछ। आरामका केही पल पनि निकाल्न पर्ने हुन्छ आज कन्या राशि हुनेहरूले। तुला राशि, आज मनमा रहेको कुरा खुला रूपमा भन्न सक्नुहुनेछ। कसैको आत्मीय साथले दिन अझ सुन्दर बन्न सक्छ। नयाँ सोचले एउटा काम सजिलो बनाउनेछ अनि मुस्कानका साथ दिन बित्नेछ तुला राशि हुनेहरूको। वृश्चिक राशि, आज शान्त भएर अघि बढ्दा धेरै कुरा आफ्नै ठाउँमा मिल्दै जानेछन्। पुरानो चिन्ता बिस्तारै कम हुनेछ। आफ्ना प्रयासले मिठो फल दिन थाल्ने सङ्केत छ अनि बेलुकातिर मन ढुक्क हुनेछ। धनु राशि, कार्यक्षेत्रमा हतार नगर्नुहोला। आफूलाई मनपर्ने कामका लागि समय निकाल्न सक्नुहुनेछ। सानो सफलताले पनि खुसी बढाउनेछ अनि दिनभरि उमङ्ग कायमै रहनेछ धनु राशि हुनेहरूको। मकर राशि, आज पहिलेका काम बिस्तारै पूरा हुँदै जानेछन्। घरको सामान्य कुराले पनि मन रमाउनेछ। खर्च गर्दा सोचेर अघि बढ्नु राम्रो हुनेछ अनि दिनको अन्त्यमा सन्तोषको अनुभूति हुनेछ मकर राशि हुनेहरूलाई। कुम्भ राशि, आज नयाँ सोचले दिनलाई फरक बनाउनेछ। साथीसँगको छोटो कुराकानीले पनि मन उज्यालो हुन सक्छ। आफ्नो काममा ध्यान दिँदा राम्रो गति मिल्नेछ अनि साँझतिर खुसीको झल्को देखिनेछ। मीन राशि, आज मन शान्त रहनेछ मीन राशि हुनेहरूको। आफूलाई खुसी दिने काममा समय बिताउँदा नयाँ ऊर्जा मिल्नेछ। घरमा आत्मीय वातावरण बन्नेछ अनि नयाँ आशा र उमङ्गका साथ अर्को दिनको तयारी हुनेछ मीन राशि हुनेहरूको।
सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब गीत संगीततर्फ हामी लाग्छौँ। कफी क्रश भन्ने गीत म अब टक्र्याउँछु। यो गीत अंकित बाबु अधिकारीको स्वरमा छ।

0: मिडिया
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

लगाउने वा नलगाउने भन्ने कुरामा अझै पनि निर्क्यौल भइसकेको छैन, तर सरकारले मोटामोटी कुरा अगाडि बढाएपछि त्यो हुन्छै हुन्छ। इनहेरिटेन्स ट्याक्स के हो त्यो बुझ्न जरुरी छ। तपाईँले इनहेरिट गर्ने जे जति सम्पत्ति हुन्छ, चल अचल सम्पत्ति, ती सबैमा सरकारले मजाले कर लगाउँछ, अनि त्यो कर लगाइसकेपछि बाँकी तपाईँले पाउने हो। र उदाहरणको लागि, अब बाबाआमाको निधनपछि छोराछोरीले पाउने अथवा विलमा कसलाई लेखाएको छ त्यही अनुसार पाउने हो, तर त्यसमा चर्को कर लाग्छ। तपाईँ हामीले बुझेकै छौँ त्यो कुरा, तर त्यसको लागि एउटा थ्रेसहोल्ड राखिएको छ। त्यो थ्रेसहोल्ड क्रस भयो भने बल्ल त्यो बाँकी रकममा लाग्ने हो, अन्यथा लाग्दैन। यदि कम रकम छ भने लाग्दैन। तर यो डेथ ट्याक्समा, अब इनहेरिटेन्स ट्याक्स डेथ ट्याक्स एउटै हो भन्ने तपाईँलाई लाग्छ भने नझुकिनु होला। फेरि अहिले यो डेथ ट्याक्स चाहिँ अलिकति फरक छ। इनहेरिटेन्स ट्याक्स र डेथ ट्याक्समा केही फरक कुरा सतहमा आएको छ। अब यसमा अहिले वाद विवाद चलिरहेको छ। सरकारको जुन योजना छ डेथ ट्याक्स लगाउने, त्यसमा सपोर्टरहरू पनि छन् र त्यसमा विरोध गर्ने मानिसहरूको संख्या पनि उत्तिकै छ। सरकारले लङ टर्म सोल्युसन खोजिरहेको छ इङ्ल्यान्डको सोसल केयर सिस्टममा, र सोसल केयर सिस्टममा अहिले सरकारलाई समस्या भनेको एजिङ पपुलेसनको छ। उमेर धेरै पुगेका मानिसहरूलाई, अब उनीहरूलाई वेलफेयर सर्भिस दिनुपर्ने हुन्छ, र ती कुरालाई मध्यनजर गर्दाखेरि लामो समयसम्म सरकारले सस्टेन गर्न नसक्ने अवस्था आइसकेको भन्ने बुझिएको छ। र के कुराहरू अलि विवादित छन् त भन्ने तपाईँलाई जिज्ञासा छ भने, जसले यो डेथ ट्याक्सको सपोर्ट गरिरहेका छन् उनीहरूको आर्ग्युमेन्ट के छ भन्नुहोला भने, अब यो अलि उमेर पुगेकाहरूलाई सरकारले ह्यान्डल गर्नुपर्ने हुन्छ अथवा सोसल सर्भिस दिनुपर्ने हुन्छ, सोसल केयरका निडहरू के छन् त्यो पुर्याउनु पर्ने हुन्छ, र त्यो सस्टेनेबल पनि हुनु पर्यो। अब केही वर्षसम्म दिने त्यसपछि नदिने भन्ने कुरो हुँदैन, यो लामो समयसम्म दिइराख्नु पर्यो। र त्यसको लागि सोर्स अफ फन्डिङ के त, त्यसैको लागि पनि यो डेथ ट्याक्स लगाउन जरुरी छ भन्ने उनीहरूको राय छ। तर त्यसको विरोध गर्नेहरू के भन्छन् भने, एउटै मानिसलाई दुईपल्ट ट्याक्स लगाउन पाइँदैन, दोहोरो ट्याक्स लगाउन पाइँदैन, किनभने तपाईँले तपाईँको जीवनकालमा जति पैसा कमाउनुहुन्छ, जति पैसा कमाउनुहुन्छ त्यसमा त ट्याक्स तिर्नु भएकै छ। त्यो बिना ट्याक्स तपाईँले त्यत्तिकै कमाउन पाउनुहुन्न, सरकारले सोझै तपाईँको सोर्सबाटै काटेर लगिहाल्छ। एकपल्ट आफ्नो जीवनकालमा तिरिसकेको हुन्छ, त्यसपछि मृत्युपछि पनि त्यो व्यक्तिको सम्पत्तिमा फेरि प्राप्त गर्नेले अथवा जसले इनहेरिट गर्छ, अब छोराछोरी अथवा अन्य कोही साथीभाइ जोसुकै होस्, उनीहरूले फेरि त्यसमा डेथ ट्याक्स तिर्नु पर्यो भने त्यो डबल ट्याक्स किन तिराउने, एउटै सम्पत्तिमा डबल ट्याक्स भन्ने कुराहरू पनि चलिरहेको छ। हो पनि, अब जीवनकालमा ट्याक्स तिर्दा हैरान भइयो अनि त्यसपछि मृत्युवरण गरिसकेपछि फेरि डेथ ट्याक्स

इन्हेरिट गर्ने मानिसहरूलाई उत्तराधिकारीलाई लगाइदिने यो त राम्रो भएन भन्ने उनीहरूको तर्क छ। र त्यस हिसाबले जति इन्हेरिट गर्छन् परिवारजनका सदस्यहरूले त्यो त एकदमै कमै हुन्छ, भएभरको सबै सरकारले नै लैजाने भयो भन्ने कुरा पनि छ। हो पनि, हुन त अहिलेको एउटा थ्रेसहोल्ड छ 325,000 pounds, 325,000 चल अचल सम्पत्ति छ भने त्यसमा इन्हेरिटेन्स ट्याक्स लाग्दैन, त्यसभन्दा बढीमा मात्रै फेरि ड्याङ्गै 40% हो। अब 325,000 pounds काट्यो भने त्यसमा एकदमै चर्को ब्याज दर छ 40%। अझै त्यो यो डेथ ट्याक्सको इन्ट्रोडक्सन पछि झन् के हुने हो भन्न सकिन्न। र मानिसहरूमा एउटा कन्सर्न अहिले एकदमै आशंका छ, त्यो चाहिँ के भने कति मानिसहरू एसेट रिच हुन्छन् तर क्यास पुअर हुन्छन्। यसको अर्थ के हो भने होला अचल सम्पत्ति होला निकै तर क्यास हुँदैन, भनेपछि त जस्तै उदाहरणको लागि होम ओनरहरू अनि फ्यामिली फार्मर्स, अब त्यत्रो फार्म ल्यान्ड हुन्छ त्यो अचल सम्पत्ति अब लाखौँको हुनसक्छ, लाखौँ करोडौँको हुनसक्छ तर क्यास हुँदैन। त्यसले गर्दाखेरि अलिकति गाह्रो पर्ने बुझिएको छ इन्हेरिट गर्नेहरूलाई। तर सरकारलाई समस्या छ फेरि, अब एजिङ सोसाइटी, अहिले अब उमेर धेरै पुगेका मानिसहरू छन्, हुन त जापानमा जस्तो त छैन होला युकेमा, तर पनि अब त्यस्ता उमेर पुगेका मानिसहरूलाई हेर्न पर्यो, सरकारको त्यो दायित्व पनि हो। र त्यस्तो सोसाइटीको केयरका लागि सरकारले पैसा कहाँबाट ल्याउने त्यो पनि गाह्रो छ। अनि जसले इन्हेरिट गर्छन् सम्पत्ति अनि उनीहरूलाई एकदमै हेभी ट्याक्स लगाउँदाखेरि त्यसबाट पर्न सक्ने असरको विषयमा पनि सरकार गम्भीर हुन जरुरी छ। त्यसले गर्दा यो अहिले एकदमै कर नपरेको अवस्था छ सरकारलाई पनि, अनि पब्लिक अपोजिसन पनि त्यसलाई पनि एड्रेस गर्नुपर्ने हुन्छ, सम्बोधन गर्नुपर्ने हुन्छ सरकारले। त्यतिकै आफ्नो एकलौटी नियम मात्रै जबरजस्ती लाद्न पनि भएन। त्यस हिसाबले अहिले वार्ताहरू चलिरहेका छन्, यस विषयमा विचार मन्थनहरू भइरहेका छन्, तर अब पक्का सोसल केयरको लेभी कति लगाउने हो त्यो अझै पनि निर्गोल भएको छैन। तर मलाई जहाँसम्म लाग्छ सरकारले योजना बनाएपछि त्यो कार्यान्वयन गरिछाड्छ। त्यस हिसाबले पनि अब यो डेथ ट्याक्स इन्ट्रोड्युस हुने भयो र जुन इन्हेरिटेन्स ट्याक्सको अहिले प्रचलन छ त्यसमा अझै थपिएला जस्तो बुझिएको छ। हजुर, युके विशेषमा आज हामीले डेथ ट्याक्सको विषयमा कुराकानी गऱ्यौँ र युकेमा बसोबास गर्नुहुने अनि युकेमा सेटल गर्न चाहनुहुनेहरूको लागि यो सरकारको विषय हुनसक्छ। तपाईँले यस विषयमा जानकारी लिन सक्नुहुन्छ gov.ukमा गएर। आजको लागि युके विशेष यति नै। अब हामी गीत सुन्छौँ दीपक लिम्बुको बाटो काटिएला।

0: एफबीएस गोर्खा रेडियो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org।

Sy'n ddewyr yn thyw Brises Rasta and Beyond lai. Aza British Forces Brunei ma na ni hwrdd go Youth Club hwnnw eisa. Aza hwnna'n tistarig bwyd o bar go dyn biana 10 dechi bar o bai sama year 1 dechi year 3 sama ga na ni hwrdd go lagi ho. School year 1 dechi 3 sama ga lagi. 10 dechi bar o bai sama. Ani year 4 dechi year 8 sama ka na ni hwrdd go lagi dyn ko 2 baje dechi 4 baje sama hwnnw eisa. Chitchat Community Center ko main hall ma yu karikram hwnnw eisa. Aza 29 तारीख यूथ क्लब ग्रेट ब्रिटिश सर्कस लेजेंड ऑफ द सी 31 जुलाई देखि 23 अगस्त सम्म यो जेरोडोंग पार्क मा हुँदैछ ब्रुनाई मा पहिलो पल्ट ल्याइएको हो सर्कस त्यसर्थ एकदमै रमाइलो कार्यक्रम हेर्न जानु हुनेछ परिवारको साथमा अनि रमाइलो गर्नु हुनेछ भरपूर मनोरञ्जन लिनु हुनेछ यसका लागि तपाईले टिकट अनलाइन खरिद गर्न सक्नुहुन्छ greatbritishcircus.com मा गएर टिकट खरिद गर्न सक्नुहुन्छ 31 जुलाई देखि 23 अगस्त सम्म यहाँ यानि कि जेरोडोंग पार्क मा हुनेछ तपाईहरु नछुटाउनु होला यो कार्यक्रम Great British Circus The Legend of the Sea अब पालो आनन्द कार्की र कोमल राजवंशीको राज भण्डारीको समाचार है र यो गीत जाउँ हिँड पोखरा

जौहेडा पोखरा आनन्द कार्की र कोमल राज भण्डारीलाई सुन्दै हुनुहुन्थ्यो. ब्रिज पोसै प्रणयवासीका लागि फ्यामिली क्राफ्ट हुँदैछ, क्यानभस पेन्टिङ एन्ड मग डेकोरेटिङ. आउँदो बिहिबार 30 तारिक भनेपछि भोलिको दिन पर्यो. भोलि बिहान 10 देखि 12 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा हुनेछ र यो कार्यक्रमका लागि $10 लाग्छ. नानीहरूलाई इन्करेज गर्नुहुनेछ. प्यारेन्ट्सले अहिले बिदामा छन्, उनीहरूले केही न केही नयाँ स्किल्स सिक्नेछन् फ्यामिली क्राफ्टमा, क्यानभस पेन्टिङ एन्ड मग डेकोरेटिङ. त्यसै गरी भोलि 30 तारिक मुभी स्क्रिनिङ हुँदैछ चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा 12:30 बजेदेखि. र यसपल्टको फिल्म टम एन्ड जेरी एन्ड द फोरबिडन कम्पस हुनेछ. टम एन्ड जेरी एन्ड द फोरबिडन कम्पस मुभी स्क्रिनिङ भोलि चिटच्याट कम्युनिटी सेन्टरमा 12:30 बजे.

मायाको घर बी एट ब्यान्डको गीत सुन्दै हुनुहुन्थ्यो. त्यसभन्दा अगाडि अशिरा शाहको जाली शब्द. हजुर, ब्याक टु ब्याक गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला. समय अहिले बिहानको 9 बज्नको लागि 4 मिनट बाँकी रहेको छ ब्रुनाईमा, र हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर पनि आइपुग्यौँ. मैले अब दोस्रो घण्टालाई समापन गर्ने तर्खरमा छु र समापन गर्दैछु अब वर्षा कर्माचार्य फिचरिङ सुशान्त खत्रीको एउटा गीतबाट, जानी नजानी. इन्जोय गर्दै गर्नुहोला. यो गीतपछि 9 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि हामी कार्यक्रमको तेस्रो घण्टामा लाग्नेछौँ र तेस्रो घण्टामा आज 2RGR च्याम्पियन कम्पनी कम्पिटिसन सम्बन्धी इन्टरभ्यूहरू हामीले सुनाउनेछौँ. BFS गोर्खा रेडियो सुन्दै गर्नुहोला. अहिलेको लागि स्वीकार्नुहोस् वर्षा कर्माचार्य फिचरिङ सुशान्त खत्रीको जानी नजानी.

0: Radio. Gorkha Radio. संघीय संसदका दुई समितिको बैठक आज बस्दैछ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समिति र संसदीय सुनवाई समितिको बैठक बस्ने कार्यक्रम तय भएको छ। संघीय संसद सचिवालयका अनुसार संसदीय सुनवाई समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मान बहादुर कार्की विरूद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम छ। यस्तै प्रमुख आयुक्तमा प्रस्तावित कार्कीलाई समिति समक्ष आमन्त्रण गरी सुनवाई गरिनेछ। समितिले हिजो आयुक्तमा प्रस्तावित गुरूप्रसाद वाग्रे डाक्टर राजीव सुब्बालाई आमन्त्रण गरी सुनवाई गरेको थियो। यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी घटना प्रकरणमा नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कार्यवाही गर्न प्रयत्नरत रहेको बताउनु भएको छ।
1: मध्यरातमा सामाजिक सञ्जालमा सन्देश दिएर प्रधानमन्त्री शाहले सरकारले आफ्नो पूरा शक्ति लगाएर परिणाम दिने बताउनु भएको हो। घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको तर पुग्दो नभएको र सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुमाएको तथा घाइते भएका उल्लेख गर्नुभएको छ। सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन भन्दै उहाँले यसबारेमा अनुसन्धान सुरु गरेर कानून बमोजिम कारवाही हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीका रूपमा मात्र नभएर नागरिकका रूपमा सुनसरीमा भएका घटनाक्रमबाट दुखी रहेको भन्दै उहाँले मृतकका परिवारलाई सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउने वाचा गर्नुभएको छ। यो घटनाबाट पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको पनि उहाँले उल्लेख गर्नुभएको छ।
0: सत्तारूढ रासोपा सभापति रवि लामिछानेले सुनसरी घटना लगायत विषयमा सबै दलसँग छलफल गर्नुहुने भएको छ। छलफलका लागि आज बिहान 8 बजे सिंहदरबार लेखा समिति बैठक कक्षमा सर्वदलीय बैठक आह्वान गरिएको हो। बैठकमा संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्त ठाकुर र सिके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको रासोपाका महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभएको छ। बैठकका लागि सबै दललाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूलाई आफै फोन गरेर आमन्त्रण गर्नुभएको महामन्त्री आचार्यको भनाइ छ। यहीबीच कांग्रेस सभापति गगन कुमार थापाले सामाजिक सद्भाव कायम राख्न सबैको भूमिका आवश्यक देखिएको बताउनु भएको छ। सन्देश दिँदै सभापति थापाले सरकारलाई जिम्मेवार बनाउने वाचा पनि गर्नुभएको छ।
2: यो क्रममा सबै स्थानीयवासीलाई, सामाजिक संघ संस्थालाई, सबै राजनीतिक दलहरूलाई र सबै नागरिकहरूलाई पनि यही कुरामा अपील गर्न चाहन्छु। यो बेलामा सबैले एकपटक गम्भीर भएर सोचौँ, धैर्य बनाऊ, संयमता र संवादबाट, हिंसा र उत्तेजनाबाट होइन समस्याको समाधान निकाल्न सकिन्छ भन्ने प्रयत्न गरौँ। स्थितिलाई सम्हालौँ। गल्ती कमजोरी जसले गरेको छ उसले मूल्य चुकाउनै पर्छ। सरकारलेसँग जवाफ हामी माग्ने नै छौँ। सरकारले यसको जिम्मा लिनु पनि पर्छ। तर यो बेलामा हामी सबै नागरिकको पनि जिम्मेवारी छ, त्यो जिम्मेवारी पनि पुरा गरौँ।
0: साम्प्रदायिक झडप नियन्त्रणका लागि सुनसरीका 10 स्थानीय तहमा कर्फ्यू जारी भएको छ। इटहरी उपमहानगरका 16 र 17 नम्बर ओडाका साथै रामधुनी नगरका 1 र 5 नम्बर ओडामा पनि पूर्व पश्चिम राजमार्गमा कर्फ्यू लगाइएको हो। इनरुवा र दुहबी नगरपालिकाका सबै क्षेत्रमा समेत कर्फ्यू लगाइएको सीडीओ ईश्वरी प्रसाद अर्यालले उल्लेख गर्नुभएको छ। यस्तै गाउँपालिकाहरू भोकराहा, नरसिंह, कोशी, गढ़ी, देवानगंज, हरिनगर र बर्जुका सबै क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। सुनसरीका धरान उपमहानगर र बराहा क्षेत्र नगर बाहेक सबै तहमा कर्फ्यू लागेको छ। कर्फ्यू लगाइएका बेला हिजुलका साथै भेला, जुलुस, बैठक, घेराउ जस्ता गतिविधि गर्न नपाइने उल्लेख छ। सुनसरीमा हिन्दू र मुस्लिम समुदाय बीच तनाव बढ़ेपछि कर्फ्यू लगाइएको हो। गैराती मुलुकका मध्य र पूर्वी क्षेत्रमा पानी परेको छ। केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको र एक दुई ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै वर्षा धादिङको गजुरीमा 80 मिलिमिटर मापन भएको छ। बागमती प्रदेशका केही ठाउँमा, कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक दुई ठाउँमा मध्यमसम्मको वर्षा भएको हो। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। जापानको कुमा मोतोमा 7.1 म्याग्नेच्युडको भूकम्पपछि उद्धार कार्य जारी छ। किनमेल भवन भत्किएपछि हराइरहेका सर्वसाधारणको खोजी भइरहेको अधिकारीहरूले बताएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। भर्खरै हामी कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गर्यौँ। सिन्धुलीगढी घुमेर हेर्दाबाट हजुर योगेश्वर अमात्यले गाउनु भएको निकै रमाइलो गीत थियो। हुन त यसको ओरिजिनल सङ अर्कै छ, यो रिमेड भर्जनको गीत हो। उहाँले अर्थात् योगेश्वर अमात्यले आफ्नै ढर्रामा गाउनु भएको थियो, आफ्नै स्टाइलमा गाउनु भएको थियो, तर रमाइलो थियो। यो गीतबाट कार्यक्रमको तेस्रो घण्टा पनि अगाडि बढ्यो। ब्रुनाईको समय अहिले बिहानको 9:30 गएको छ। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि जरुरी सूचना छ। जो W2, W3 अनि G15 बसोबास गर्दै आउनु भएको छ उहाँहरूको लागि यो जरुरी छ। आज पावर आउटेज हुने भएको छ W2 अनि W3 इलाकामा। बिहान 8:30 सुरु भइसकेको छ, 11:00 त्यो जारी रहन्छ। त्यो के का लागि भन्ने बुझ्नुपर्ने हुन्छ। एलभी स्विच गियर इन्सपेक्सन डिआइओको टिमले एलभी स्विच गियर इन्सपेक्सन गर्नपर्ने भएकाले पावर आउटेज भएको हो। त्यसै गरी G15 इलाकामा अर्थात् G15 12 घरहरूमा दिनको 1:30 to 3 पावर आउटेज हुने भएको छ। बिजुली हुँदैन त्यति बेला, याद गर्नुहोला। र डिआइओको यो प्लान्ट पावर आउटेज हो, त्यसर्थ लौ बत्ती गयो भनेर रिपोर्ट नगर्नुहोला। W2, W3 अनि G15 बसोबास गर्नुहुनेहरूले। अब सुनौ बियोन्डलाई, हुन सक्छु म

Până să acționa Beyond cu Ghețin de Înântiu. कार्यक्रममा अब एकैछिनपछि म अन्तर्वार्ता सुनाउनेछु. गत हप्ता च्याम्पियन कम्पनी कम्पिटिसन सम्पन्न भयो 2RGRमा र त्यसै सिलसिलामा मैले सहभागीहरूसँग केही कुराकानी गरेको थिएँ. त्यो कुराकानी अबको केही क्षणमा म सुनाउनेछु. एकैछिन प्रतीक्षा साथै गर्नुहोला. त्यतिन्जेलका लागि यो गीत सुनौ स्नेहाको क्षितिजको घाम.

0: रेडियो हो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in।

0: यो ओभरअल टिम इफोर्ट हो. हामी एकजना मात्र नभएर होल कम्पनीले ओभर द इयर हामीले गरेको मेहनतको फल भन्नुपर्छ, किनभने एउटा सिङ्गल इभेन्ट थिएन यहाँ. फिजिकली, मेन्टली, मिलिट्री स्किल्स, स्पोर्ट्स सबै टेस्ट थियो, त्यही भन्नु पर्यो साहब.
1: पल्टन एकदमै व्यस्त थियो, हामीले देखेका थियौँ. तर पनि व्यस्तताका बावजुद यो 20 तारिकदेखि आज 24 तारिकसम्म मारामारै भएको थियो इभेन्टहरू. र तपाईँहरूले म्यान पावर कसरी जुटाउनु भयो?
0: बिजी छ, तैपनि हाम्रो सर्टेन मान्छेहरूलाई अब हामीले कसरी उहाँहरूलाई एकअर्काले सहयोग गरेर आलो पालो काम सहयोग गरेर हुन्छ कसरी हुन्छ. विशेष गरेर हाम्रो जुनियर भाइहरूको एकदम गुड टिम वर्क, एकअर्कालाई सहयोग गरागर अनि उहाँहरूले जुटाउनु भयो, अनि अहिले चाहिँ हाम्रो राम्रो टिमहरू चाहिँ जोस् मजाले पर्फर्म गर्नु पायो.
1: यसपल्टको यो च्याम्पियन कम्पनी कम्पिटिसन्समा तपाईँहरूको सबभन्दा बलियो पक्ष र अलि कम बलियो पक्ष के केमा थियो?
0: आई थिङ्क हाम्रो ओभरअलमा सबै राम्रो नै थियो, त्यही भएर हामी च्याम्पियन हो. अदरवाइज हामी हुँदैन थियो होला. अभियसली आई थिङ्क यसमा हामी अलिकति हामीले वोकन गर्नुपर्ने एउटा भलिबल देखियो अनि क्रस कन्ट्री. आई थिङ्क राइफल कम्पनीको भाइहरूसँग कम्पिट गर्नुलाई हामीले अलिकति त्यसमा मेहनत गर्नुपर्छ भन्ने देखियो. मैले देखेको वोकन पोइन्ट त्यति छ अहिलेको लागि. अरू हामीले जुन लेभलमा पर्फर्म गरेको थियो त्यसलाई बेटर गर्नुलाई चाहिँ अझै कन्टिन्यू हामीले मेहनत गर्नुपर्छ नेक्स्ट इयर.
1: तुवासी साहब, अब च्याम्पियन कम्पनी भयो डी कम्पनी, र तपाईँ अब कम्पनी टुवाइसी हुनुहुन्छ. आज एकदमै प्राउड मोमेन्ट छ. र यो च्याम्पियन कम्पनी भएको अवसरमा तपाईँले कम्पनीका हाम्रा सकल दर्जाका भाइहरू अनि गुरुजीहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
0: आई थिङ्क यो विनिङ भनेको सबैलाई मनपर्छ. आई थिङ्क यसले हामीलाई अझ बेटर टिम पर्फर्म गर्ने एजुकेसन गराएको छ. आई थिङ्क हामीलाई बेटर टिम, हाम्रो मेन्टल्ली मोर फिट, फिजिकल्ली हामी मोर फिट हुनुपर्छ. अनि अन टप अफ द्याट, च्याम्पियन कम्पनी भइसकेपछि यसको स्ट्यान्डर्ड मेन्टेन गर्नलाई अझ मिहिनेत गर्नुपर्छ भन्ने एउटा सन्देश दिन्छ. त्यो एउटा आई थिङ्क पोजिटिभ साइड जस्तो लाग्छ मलाई.
1: अनि आजको यो जितको श्रेय तपाईँले कसलाई दिनुहुन्छ?
0: यो नट इन्डिभिजुअल टिम, अघि नै भने होल कम्पनी इफोर्ट. यङ्गेस्ट राइफलम्यान टु मोस्ट सिनियर कम्पनीको ओसी हिसाबसम्म हाम्रो सबैको इक्वल इफोर्ट छ. आफ्नो आफ्नो लेभलमा इक्वल इफोर्ट छ. सबैलाई बराबरी, सबैलाई बधाई छ.
1: साहब धेरै बधाई छ, र अर्को वर्षको लागि पनि अग्रिम शुभकामना छ यहाँलाई.
0: साहब धन्यवाद, तपाईँले पनि टाइम दिनुभयो, धन्यवाद.
1: हजुर, मेरो अगाडि कलसाजन रेशम मगर हुनुहुन्छ, रेकेट टु आइसी हुनुहुन्छ, टु आरजिआरका कलगुरजी. यहाँलाई बिएफएस गोर्खा रेडियोमा स्वागत गरेँ. हजुर
2: नमस्कार साहब, थ्याङ्क यू सो मच.
1: आजको जितमा तपाईँले अहिले मेडल पनि पहिरहनु भएको मैले देखेँ. मिलिट्री स्किल्समा कम्पनी चाहिँ फर्स्ट रनर अप भएको भन्ने बुझियो. मिलिट्री स्किल्समा के कुराहरू इन्भल्भ थिए?
2: मिलिट्री स्किलमा चाहिँ एएफबी रिकग्निसन, विच इज पक्का हामीले चाहिँ करेन्ट थ्रेटहरूमा एएफबी, विच इज आर्मर फाइटिङ भेकल चाहिँ रिकगनाइज गर्नुपर्ने थियो. अर्कोमा चाहिँ मेडिकल, मेडिकलमा चाहिँ मेनली चाहिँ हामीले चाहिँ कसरी हाम्रो विदिन पटलमा भएको टिमलाई चाहिँ इभ्याकुएट गरेर चाहिँ ट्रिट गरेर त्यो क्याजुअलिटीलाई चाहिँ विदिन गोल्डन आवरमा चाहिँ मेडिकलसम्म पुऱ्याउने एउटा त्यो थियो. अर्को चाहिँ अब्जर्भेसन, त्यसमा चाहिँ तपाईँको चाहिँ अब्जर्भेसन गरेर चाहिँ मेमोराइज गरेर आधा घन्टापछि चाहिँ लेख्नुपर्ने थियो एउटा. अर्को चाहिँ कमन एन्ड टास्क थियो. अर्को सुटिङ थियो एउटा चाहिँ, अनि वेपन त्यो 6 स्ट्यान्ड चाहिँ हामीले गरेको थियो. मेनली यसमा चाहिँ सुट, मुभ, कम्युनिकेट एन्ड मेडिकेट चाहिँ त्यसलाई चाहिँ एचिभ गर्नु खोजेको थियो मिलिट्री स्किलमा.
1: मलाई लाग्छ सबैभन्दा व्यवस्थापन मिलाउनमा मिडल म्यानेजर्स तपाईँहरू जस्तोलाई एकदमै गाह्रो हुन्छ. माथिको इन्स्ट्रक्सन लिनुपर्ने, भाइहरूलाई इन्स्ट्रक्सन उत्तिकै एकदमै तदारुकताका साथ दिनुपर्ने हुन्छ, र त्यसमा तपाईँहरू पक्कै खरो उत्रनु भयो र अहिले यो रिजल्ट हामीलाई प्राप्त भएको छ. तपाईँले आजको यो जितको श्रेय कसलाई दिनुहुन्छ?
2: यो जितको श्रेय चाहिँ टु अल हाम्रो मिलिट्री स्किलको टिमलाई नै म दिन चाहन्छु. यो इन्डिभिजुअल होइन, इट्स अल एबाउट टिम एफोर्ट हो. विदाउट टिमको एफोर्ट बिना चाहिँ हामीले चाहिँ यो अब जुन पोजिसन एचिभ गर्न सकिँदैन थियो. भाइहरूले चाहिँ एकदम दुःख गर्नुभएको छ. आई नो लास्ट विकको भाइहरूले अब प्र्याक्टिस गर्नु पाएन, तर यो विक चाहिँ भाइहरूले चाहिँ जेस् आफ्नो टाइममा, अफ टाइममा पनि भाइहरूले चाहिँ एकदम दुःख गर्नुभएको छ. जेस् यो श्रेय चाहिँ गोज टु अल हाम्रो मिलिट्री इभेन्टको टिमलाई नै जान्छ फ्रम डी कम्पनी.
1: अवश्य पनि अब यो जितमा मा सबैको उत्तिकै योगदान छ हामीले बुझेका छौँ तर म्यानेजमेन्ट ठुलो कुरा हो तपाईँहरूले जुन किसिमले एकदमै राम्ररी म्यानेज गर्नुभयो र यो नतिजा हात लागेको छ तपाईँ पक्कै पनि बधाईका पात्र हुनुहुन्छ र तपाईँले कम्पनीको अहिलेको यो पर्फर्मेन्समा अवश्य पनि केही रुम फर इम्प्रुभमेन्ट त देख्नुभएकै होला अझै योभन्दा झनै राम्रो गर्न सकिन्थ्यो अर्को वर्ष अझै राम्रो गरौँला भन्ने कता कता लागेको हुनुपर्छ त्यस्ता कुराहरू केही छन्

0: हजुर साहब, जेस अब जिते पनि 100% चाहिँ जहिले राम्रो गर्छ भन्ने हुँदैन। मेनली चाहिँ मैले देखेको चाहिँ इनिसियलमा चाहिँ अलिकता थिङ्किङ आउटसाइड द बक्स, जेस स्ट्यान्डमा जाने बित्तिकै एभ्री वान फर्स्ट स्ट्यान्डमा चाहिँ हामी चाहिँ एउटैमा फोकस भयौँ, र अलिकता त्यसलाई चाहिँ वाइडर कमन सेन्स लगाएको भएदेखि मेबी हामी चाहिँ आज चाहिँ जेस विनर हुन्थ्यो होला मिलिट्री स्किल इभेन्टको। तर हाउएभर फर्स्ट रनर अफ सेकेन्ड भए पनि वी आर प्राउड एट द मोमेन्ट। जेस मैले देखेको चाहिँ अलिकता आउटसाइड द बक्स चाहिँ सोच्नु पऱ्यो, नट ओन्ली कि एउटा जे देखेको त्यसमा मात्रै फोकस भयो भने चाहिँ मेबी त्यसले नै हाम्रो चाहिँ फर्स्ट स्ट्यान्डमा लेसन लर्न गरेको भएर चाहिँ हामीले चाहिँ सेकेन्ड थर्ड अल द वे टु सिक्स पोजिसनसम्म चाहिँ हामीले चाहिँ एकदम राम्रो गर्ने चाहिँ मौका पायौँ।
1: एउटा सिनियर एनसिओ हुनुहुन्छ, तपाईँको वेल्थ अफ एक्सपिरियन्स छ, र तपाईँले तपाईँका भाइहरूलाई के सुझाव दिन चाहनुहुन्छ?
0: फर्स्ट थिङ फर्स्ट चाहिँ एकदम कम्युनिकेटेड छ भने चाहिँ दे हेभ टु स्पिक आउट। भाइहरूलाई चाहिँ जस हामीले अब मान्छे छैन, एकदम बिजी भइरहेको छ, नाम हालेको छ, तर भाइहरू चाहिँ बिचरा पक्का अब थ्रास भएर पनि गरिरहेको छ, तर मैले देख्दा यस दुःख गरेको छ, यस अल अबाउट टिमको लागि हो, तर भाइहरूले चाहिँ अलिकति स्पिक आउट हुनु पऱ्यो। मेनली चाहिँ त्यो गऱ्यो भने चाहिँ अलिकति म्यानेज गर्नु सजिलो हुन्छ, टु अल लेभल र टप टु डाउन डाउन टु बटन, त्यो चाहिँ हामीलाई चाहिँ अब सजिलो हुन्छ। तर भाइहरूले चाहिँ यस यस भन्यो पहिला चाहिँ, तर पछि चाहिँ अलिकति म्यानेज गर्न साह्रो परेको थियो, तर इट्स नट फर अस, इट्स अल अबाउट टिम भएको कारणले गर्दा भाइहरूले चाहिँ लास्टसम्म नै दुःख गर्नुभयो। जस भाइहरूलाई चाहिँ जस मेरो हृदयदेखि नै थ्याङ्क यू सो मच भन्न चाहन्छु होल टिमलाई नै।
1: कला गुरुजी धेरै धन्यवाद छ, अनि यो जितको लागि हाम्रो कङ्ग्रेचुलेसन्स, अनि अर्को वर्ष पनि यस्तै राम्रो नतिजा ल्याउनुहुन्छ भन्ने हामीलाई लागेको छ। बधाई छ यहाँलाई फेरि पनि।
0: थ्याङ्क यू साहब, थ्याङ्क यू सो मच।
2: हजुर, अन्य सहभागीहरूसँग गरिएको कुराकानी एकै क्षणपछि सुन्नुहुनेछ, र अहिलेको लागि एउटा अनुरोध गीततर्फ म लाग्छु। यतिखेर हामीलाई कोप्रल देवबहादुर गुरुङले सम्पर्क गर्नुभएको छ, द सोल्जर एकाडेमी पर्ब्राइट युकेबाट, र उहाँले सुन्न चाहनुभएको गीत तृष्णा गुरुङको माया पिरती। इन्जोय।

0: माया पिरति तृष्णा गुरुङले गाउनुभएको मिठो गीत सुन्दै हुनुहुन्थ्यो र यो गीत सुन्नको लागि हामीलाई द सोल्जर अकाडमी पर्ब्राइटबाट कोप्रल देवबहादुर गुरुङजीले सम्पर्क गर्नुभएको थियो. गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला. अब प्रस्तुत छ टु आरजीआरको च्याम्पियन कम्पनी कम्पिटिसनको सिलसिलामा अन्य सहभागीहरूसँग गरिएको बाँकी कुराकानी. जेनिस भाइ, तपाईँले हुन त यहाँ म देखिहालेँ फुटबल र बास्केटबलमा भाग लिनुभएको रहेछ, त्यसपछि सिताङ रेस. सिताङ रेसमा डी कम्पनी फर्स्ट रनर अप हुन गयो, त्यसमा के कमी कमजोरी पाउनुभयो तपाईँले?
1: हजुर साहब, यसमा सबै थ्याङ्क्स चाहिँ मेरो टिमलाई नै जान्छ साहब, टिम र सबै सपोर्टर्सहरूलाई. हामीले ट्रेन गरे अनुसार नै सबै भएको थियो साहब, तर टिममा हाम्रो एकजना मेम्बरलाई चाहिँ अलिकति त्यो दिन चाहिँ अब ब्याड लक भनौँ कि ब्याड डे भनौँ, त्यसले गर्दा अलिकति उहाँलाई अप्ठ्यारो परेको थियो साहब. त्यही भएर त्यसले गर्दा अलिकति टिमलाई इफेक्ट पर्नु पुगेको थियो सर. त्यो बाहेक अरू चाहिँ सबै टिमले फेरि त्यो अस्ट्रेगललाई पुस्त्रो गरेर फेरि जस ओभरकम गरेर सेकेन्ड पोजिसनसम्म हासिल गर्नुहुन्छ.
0: साह्रै राम्रो. तपाईँ डी कम्पनीमा जानुभएको कति भयो?
1: साहब म डी कम्पनी आएको लास्ट 24 डिसेम्बरमा छ, फकल्यान्ड क्याडरमा.
0: ओके, अनि डी कम्पनीमा आइसकेपछि तपाईँले अहिलेसम्म कस्तो पाउनु भएको छ? किनभने जहिले पनि कम्पनीको ओभरअल पोजिसन हेर्दाखेरि थाहा लाग्छ कि कम्पनीमा एकदमै सबै राम्रा राम्रा हाम्रा दाजुभाइहरू छन्, त्यही भएर नै यस्तो रिजल्ट आयो भन्ने हामीले सोच्छौँ. तपाईँलाई तात्विक भिन्नता जुन राइफल कम्पनीमा हुनुहुन्थ्यो पहिला र अहिले डी कम्पनीमा आउनु भएको छ, के लागेको छ? हुन त रेकेमा त एकदमै क्रिम मान्छेहरू जान्छ भन्छन्.
1: हजुर हजुर, त्यो भनाइ नै होला सर. हजुर, डी कम्पनी मैले राइफल कम्पनी भन्दा एकदम धेरै भिन्नता त होइन, तर सर्टेन केही भिन्नता चाहिँ छ साहब. जस्तो अब त्यो बिग बोइज रुल भन्ने एउटा अब पहिलेदेखि नै चलिआएको एउटा सेयिङ रहेछ साहब डी कम्पनीमा. मैले त्यो चाहिँ पाएँ डी कम्पनीमा साहब. एज जुनियरलाई जुनियर भन्दा नि एभ्री म्यान ट्रिट्स एभ्री वान इक्वली हो. ऱ्याङ्क स्ट्रक्चर छ तर ऱ्याङ्कलेस छ हामी, तर क्लासलेस छौँ तर ऱ्याङ्कलेस नै छैनौँ साहब हामी. अनि एभ्री वान डज द ओन वर्क, त्यो सबभन्दा मलाई राम्रो लाग्छ साहब डी कम्पनीमा. अनि एभ्री वान इज भेरी ट्यालेन्टेड इनफ, सबको डिफ्रेन्ट डिफ्रेन्ट क्वाल छ साहब, जुनले चाहिँ एउटा लर्निङ इन्भाइरोमेन्ट चाहिँ धेरै राम्रो पाउँछ सर.
0: कति राम्रो कुरा. अहिले टुकर लाइन्समा तपाईँहरूको सेलिब्रेसन भइराखेको छ च्याम्पियन कम्पनीको. अब तपाईँ पनि त्यहाँ जानुपर्छ मलाई थाहा छ, समय धेरै छैन. टुकर लाइन्सबाट तपाईँले हाम्रो ब्रिगेड अफ गोर्खाजमा भएका तपाईँका नम्बरीहरू, साथीभाइहरू, चिनारीहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
1: टुकर लाइन्सबाट जे सबैजना साथ दिनुहुने, मेरो नम्बरी फ्यामिलीहरू सबैजनालाई सपोर्ट गर्नुभएकोमा धेरै धेरै धन्यवाद. हजुर, ब्रुनेमा हुनुहुन्न भने कुनै बेला आउनुभयो भने सम्झिनु होला. टुको लाइन्स धेरै रमाइलो छ, ब्रुने धेरै रमाइलो छ, र पछि यता हाम्रो फेरि टुआरजिआरतिर जोइन हुनुहुनु खोज्नुहुने कोही कि त इआरी आउन खोज्नुहुने कोही हुनुहुन्छ भने आउनु होला. च्याम्पियन कम्पनीको माहौल साह्रै रमाइलो हुन्छ, एनर्जेटिक, त्यत्तिकै कम्पिटेटिभ, त्यत्तिकै च्यालेन्जिङ हुन्छ, त्यत्तिकै इन्थुजियाजम हुन्छ, त्यति नै छ सब.
0: ब्रिलियन्ट, थ्याङ्क यू भेरी मच, अनि कङ्ग्रेचुलेसन्स. हजुर
1: हुन्छ सर, थ्याङ्क सर.
0: आज च्याम्पियन कम्पनी कम्पिटिसन सकिएको छ टु आरजिआरमा, र मेरो सामु हुनुहुन्छ सार्जेन्ट नरेश लिम्बू जो सिएसएस कम्पनीसँग आबद्ध हुनुहुन्छ. हुन त यो च्याम्पियन कम्पनी कम्पिटिसनमा सधैँ राइफल कम्पनीको वर्चस्व रहेको हामीले देखेका थियौँ, र यस वर्ष भने राइफल कम्पनीहरूलाई बिट गर्दै डी कम्पनीले जित्न सफल भएको छ. तर यतिखेर म सिएसएस कम्पनीका सहभागीहरूसँग पनि कुरा गर्ने मन थियो, त्यसैले मैले उहाँलाई फेला पारेको छु. सार्जेन्ट गुरुजी, यसपल्टको यो च्याम्पियन कम्पनी कम्पिटिसनमा तपाईँको योगदान कस्तो रह्यो?
2: फर्स्ट अफ अल थ्याङ्क यू तपाईँलाई. म चाहिँ सिएसएस सिआइएस सार्जेन्ट नरेश लिम्बू हो. यसपालि मेरो योगदान भन्दाखेरि चाहिँ मैले चाहिँ फर्स्टमा चाहिँ सिताङ रेस पार्टिसिपेट गरेको थिएँ, अनि क्रस कन्ट्री अनि बास्केटबल सबै लिड गरेको थिएँ. त्यसमा चाहिँ भन्दाखेरि यसपालि चाहिँ सिएसएसले चाहिँ पहिलाको इयर भन्दाखेरि चाहिँ एक्सेप्सनली वेल पर्फर्म गरेर चाहिँ कपल अफ कम्पनीहरूलाई चाहिँ बिट गरेर वी म्यानेज टु विन कपल अफ ट्रफिज एन्ड ड्रिङ्क्स.
0: कति राम्रो, किनभने सिएसएस कम्पनीले राइफल कम्पनीलाई जित्नु कुनै इभेन्टमा भनेको चान्चुने कुरा होइन. यसपालि के भित्रियो त सिएसएस कम्पनीमा पुरस्कारहरू?
2: हामीले यसपालि चाहिँ फर्स्टमै स्विमिङ कम्पिटिसन जित्यो, अनि मिलिट्री स्किल्स राम्रो गर्यो, अनि सियो सरप्राइज हामीले राम्रो गर्यो, बास्केटबल, फुटबल मोटामोटी हामीले चाहिँ एभरेजमा चाहिँ राम्रो गरेको थियो. द्याट मिन्स यो चाहिँ के प्रुफ हुन्छ भने चाहिँ ओन्ली हामी सिएसएस इनेबलर्स होइन, वी आर रेडी टु अपरेट एनी वेयर पनि हो.
3: एक
0: एक्सलेन्ट हजुर पक्कै हो किनभने तपाईँहरूले प्रुभ गरेर देखाउनु भएको छ जे होस् बधाई छ तपाईँहरूले धेरै राम्रो गर्नुभयो यस वर्ष र अर्को वर्षको लागि शुभकामना छ हाम्रो अग्रिम र यसपालि तपाईँका कम्पनीका जम्मै पार्टिसिपेन्टहरूलाई जस जसले अब योगदान दिए प्रत्यक्ष अप्रत्यक्ष रूपमा उहाँहरूलाई के भन्न चाहनुहुन्छ
2: फर्स्ट अफ अल चाहिँ सबैले पार्टिसिपेट गरेकोमै द्याट्स द विनिङ मेन्टालिटी हो अनि सेकेन्डली चाहिँ दोज अल विनर्सलाई चाहिँ कङ्ग्रेचुलेसन्स अनि दोज हु केम सेकेन्ड थर्ड यु क्यान स्टिल ट्राई नेक्स्ट इयर बिकज च्याम्पियन कम्पनी इज गन बी हेल्ड एभ्री इयर सो बेस्ट अफ लक फर नेक्स्ट इयर
0: हस् भने बिएफएस गोर्खा रेडियोलाई तपाईँको अमूल्य समय दिनुभयो धेरै धन्यवाद छ अब अलिकति रिल्याक्स र चिल आउट गर्ने समय छ प्लिज क्यारी अन हजुर
2: हस् थ्याङ्क यू भेरी मच हजुर
0: थ्याङ्क यू

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

समृद्धि राईको जब मुस्कुराउँछौ मिठो गीत सुनेर इन्जोय गरिराख्नु भएको थियो. समय अहिले बिहानको 10 बज्नको लागि 11 मिनट रहेको छ ब्रुनाईमा र आजको लागि कार्यक्रमको समय अवधि पनि हामीसँग त्यति मात्रै छ. बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्. त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचरका लागि. हो, बिएफएस रेडियोले हरेक 3-3 महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचर. के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला. बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ.

Kevin Glantamangko किन केविन ग्लान्तामाङ नेपाल आइडलका एक प्रत्याशी थिए केही वर्ष अगाडि र उनको एकदमै पोटेन्सियल थियो भनेर जजहरूले पनि भनेका थिए तर खै उहाँका गीतहरू त्यति सुन्न पाइएको छैन. यो गीत भने केही वर्ष अगाडि झन्डै दुई वर्ष अगाडि सार्वजनिक भएको हुनुपर्छ. आज गुरु पूर्णिमा हो. तपाईँले आफ्नो गुरुलाई सम्झने दिन र उहाँले दिनुभएको शिक्षा लाई अप्रिसिएट गर्ने दिन हो र पक्कै पनि यसमा चुक्नु हुने छैन. हजुर, कार्यक्रमको अवधि सकिने आँट्यो. मैले अब यहाँहरूसँग बिदा लिने बेला हुने आँटेको छ. जाँदा जाँदै सुशान्त केसीले गाउनुभएको गीत म सुम्पन्छु यहाँहरूलाई अनि आजको कार्यक्रमबाट बिदाको अनुमति पनि चाहन्छु. बेइमानी भन्ने गीत छ, इन्जोय गर्दै गर्नुहोला. यो गीतको समाप्तिपछि 10 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि बिना गुरुङ आउनुहुनेछ आजको मझेरी कार्यक्रम लिएर. म पनि बिदा हुन्छु. भोलि बिहान ठिक 7 बजे भेटौँला प्रभातकालीन आवाज कार्यक्रममा. तबसम्मको लागि मलाई बिदा दिनुहोस्. नमस्ते, बाई बाई.

0: Pilain Padi.
1: On air.
0: Appmaa.
1: Ani smart speaker maa bannu hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक सेवा पाएका सबै स्वास्थ्य सेवा बन्द गरेको छ। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सामूहिक आक्रमण र अस्पतालमा तोडफोडको घटनामा संलग्नमाथि कड़ा कानूनी कार्यवाही नभएको भन्दै संघले हिजो आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। आज बिहान 10 बजे काठमाण्डुको माइतीघर मण्डलामा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ। जिल्लामा भने प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउने र आफ्नो कार्यस्थलमा धरना तथा विरोध प्रदर्शन गर्ने भनिएको छ। चिकित्सक संघले घटनाका दोषीलाई तत्काल कानूनी दायरामा ल्याई कड़ा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। सत्तारूढ़ रासोपा सभापति रवि लामिछानेले सुनसरी घटना लगायत विषयमा सबै दलसँग छलफल गर्नुहुने भएको छ। छलफलका लागि अहिले 8 बजे सिंहदरबार लेखा समिति बैठक कक्षमा सर्वदलीय बैठक आह्वान गरिएको छ। बैठकमा संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्त ठाकुर र सिके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको रासोपाका महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभएको छ। बैठकका लागि सबै दललाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूलाई आफै फोन गरेर आमन्त्रण गर्नुभएको महामन्त्री आचार्यको भनाइ छ। यहीबीच कांग्रेस सभापति गगन थापाले सामाजिक सद्भाव कायम राख्न सबैको भूमिका आवश्यक देखिएको बताउनु भएको छ। सन्देश दिँदै सभापति थापाले सरकारलाई जिम्मेवार बनाउने वाचा पनि गर्नुभएको छ।
4: म यो क्रममा सबै स्थानीयवासीलाई, सामाजिक संघ संस्थालाई, सबै राजनीतिक दलहरूलाई र सबै नागरिकहरूलाई पनि यही कुरामा अपिल गर्न चाहन्छु। यो बेलामा सबैले एकपटक गम्भीर भएर सोचौं, धैर्य बनाऊ, संयमता र संवादबाट, हिंसा र उत्तेजनाबाट होइन समस्याको समाधान निकाल्न सकिन्छ भन्ने प्रयत्न गरौँ। स्थितिलाई सम्हालौँ। गल्ती कमजोरी जसले गरेको छ उसले मूल्य चुकाउनै पर्छ। सरकारलेसँग जवाफ हामी माग्ने नै छौँ। सरकारले यसको जिम्मा लिनु पनि पर्छ। तर यो बेलामा हामी सबै नागरिकको पनि जिम्मेवारी छ, त्यो जिम्मेवारी पनि पुरा गरौँ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी घटना प्रकरणमा नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कार्यवाही गर्न प्रयत्नरत रहेको बताउनु भएको छ।
5: मध्यरातमा सामाजिक सञ्जालमा सन्देश दिएर प्रधानमन्त्री शाहले सरकारले आफ्नो पूरा शक्ति लगाएर परिणाम दिने बताउनु भएको हो। घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको तर पुग्दो नभएको र सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुमाएको तथा घाइते भएका उल्लेख गर्नुभएको छ। सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन भन्दै उहाँले यसबारेमा अनुसन्धान सुरु गरेर कानून बमोजिम कारवाही हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीका रूपमा मात्र नभएर नागरिकका रूपमा सुनसरीमा भएका घटनाक्रमबाट दुखी रहेको भन्दै उहाँले मृतकका परिवारलाई सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउने वाचा गर्नुभएको छ। यो घटनाबाट पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको पनि उहाँले उल्लेख गर्नुभएको छ।
3: शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदैछ। गुको अर्थ अन्धकार र रु भन्नाले प्रकाश बुझिन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तिलाई नै गुरु भनिन्छ। यस्ता गुरूलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। माता पिता जस्तै गुरूलाई पनि देवता सम्मान माने आचार्य देवो भव भनिन्छ। गुरू पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं संघ संस्थाले कार्यक्रम गरी शिक्षा शिक्षा दिने गुरूप्रति सद्भाव प्रकट गर्ने गरेका छन्। आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी 4 भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। 5 वेद समेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो। यस अवसरमा नेपाल महर्षि वैदिक फाउण्डेशनले चम्पादेवी ब्रह्मानन्द सरस्वती ग्राममा गुरू पूर्णिमा विशेष कार्यक्रमको आयोजना गरेको छ। भारतले नेपाल समेत छोएको लिपुलेख हुँदै चीनसँग द्विपक्षीय व्यापार गर्ने विवादित निर्णय कार्यान्वयन गर्ने भएको छ।
5: पाक्षिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेख हुँदै चीनसँग कारोबार हुने बताउनु भएको हो।
6: In that press release, you would have seen that both sides had agreed that border trade through 3 designated trading points, namely Lipulekh, Shipkila and Nathula Pass would be resumed. So, you know, it is a decision which was taken at that time, and we had informed you as and when these discussions had happened.
3: अहिले सम्मका खबर यति नै, नमस्कार.
0: यो BFBS

हजुर नमस्कार, शुभ प्रभात अनि गुड मर्निङ बीएफपीएस गोर्खा रेडियो सुनेर बस्नुभएका हाम्रा सम्पूर्ण श्रोतालाई म बिना गुरुङ प्रस्तुतता आजको कार्यक्रम मझेरीको लागि. मझेरी कार्यक्रम भने हामी ब्रुनाईबाट सञ्चालन गर्दैछौ बिहानीको 10 बजेदेखि 1 बजेसम्म. यो 3 घन्टे बसाइमा हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता नेपाल, ब्रुनाई, युके लगायत विश्वभरिका सम्पूर्ण ठाउँहरूबाट बीएफबीएस गोर्खा रेडियो माया गरेर सुनिदिनुहुने श्रोतालाई हार्दिक स्वागत गर्न चाहे. हजुर श्रोता, हामीले कार्यक्रम सुरुवात गर्यौं एकदमै मिठो गीत जीएक्स सोलले गाएको सताएर भन्ने गीतबाट. आशा छ तपाईँहरूको बिहानी चाहिँ यो मिठो गीतसँगै एकदमै रमाइलो भयो होला भन्ने. र अहिले ब्रुनाईमा भने समय भएको छ 10 बजेर 10 मिनट. हजुर श्रोता, आज भने बुधबारको दिन रहेको छ 29 जुलाई 2026 साल. तदनुसार साउन महिनाको 13 गते 2083 विक्रम सम्वत. र आज भने गुरु पूर्णिमाको दिन रहेको छ, एकदमै स्पेसल डे. त्यसै गरी व्यासको जन्म जयन्ती पनि. हजुर श्रोता, हामी कार्यक्रम मझेरीलाई चाहिँ अब मौसम विवरणबाट सुरुवात गरौं. हजुर, सेरिया ब्रुनाईको मौसम भने एकदमै घमाइलो छ आजको दिन. अहिलेको तापक्रम रहेको छ 29 डिग्री सेल्सियस. अधिकतम तापक्रम रहनेछ 30 डिग्री सेल्सियस र न्यूनतम तापक्रम रहनेछ 24 डिग्री सेल्सियस. सनी इन्टरवल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ. घमाइलो अन्तरालको साथसाथै मन्द गतिमा हावा बहनेछ श्रोता. अब लागौं काठमाडौँ नेपालतर्फ. काठमाडौँमा समय भने अहिले भएको छ 8 बज्नका लागि, केवल 4 मिनट बाँकी. र त्यहाँको मौसम भने एकदमै वर्षायाम छ. अहिले साउन महिना छ, त्यस कारणले गर्दाखेरि तापक्रम भने रहेको छ 25 डिग्री सेल्सियस. अधिकतम तापक्रम रहनेछ 28 डिग्री सेल्सियस. न्यूनतम तापक्रम रहनेछ 21 डिग्री सेल्सियस. लाइट रेन सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ. वर्षा भने हल्का फुल्का वर्षा चाहिँ हुँदै रहेछ काठमाडौँमा. हजुर श्रोता, अब लागौं लन्डन युनाइटेड किङडमको मौसमी विवरणतर्फ. लन्डनमा भने अहिले मध्यरात कटेर बिहानीको 3 बजेर 11 मिनट गएको छ. र अहिले रात्रिकालीन समय नै छ, क्लियर स्काई एन्ड लाइट विन्ड्स भनिएको छ. आकाश सफा छ अनि अहिलेको तापक्रम भने 19 डिग्री सेल्सियस रहेको छ. र लन्डन युनाइटेड किङडममा भने सूर्योदय हुनेछ 5 बजेर 18 मिनटमा. हजुर श्रोता, कार्यक्रम मझेरी पनि हामीले निकै मिठो गीतबाट सुरुवात गरिसक्यौं. र आजको दिन विशेष भने विशेष गरी आज चाहिँ रहेको छ गुरु पूर्णिमा अर्थात व्यास जयन्ती पनि. नेपालभर आफ्ना गुरु, शिक्षक, अभिभावक र जीवनमा सही बाटो देखाउने सबैप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने आज विशेष दिन रहेको छ. हिन्दू र बौद्ध परम्परा गुरुले चाहिँ अज्ञानको अन्धकार हटाई ज्ञानको उज्यालोतर्फ डोराउने मार्गदर्शक मानिन्छ आजको दिन. त्यसैले आजको दिन भने आफ्नो गुरुजनहरूलाई चाहिँ सम्झने, धन्यवाद दिने र उहाँहरूले दिएका ज्ञान तथा संस्कारलाई चाहिँ जीवनमा उतार्ने प्रतिबद्धता गर्ने दिन पनि हो. त्यस कारणले गर्दा हामी सबै गुरुजनप्रति चाहिँ हार्दिक सम्मान अनि शुभकामना व्यक्त गर्दछौ. यदि भन्दै अब लागौं एकदमै बिल्कुलै नयाँ गीत जे अथर अनि एकदेव लिम्बूको आवाजमा.

सर अनि एकदेव लिम्बूको कोलाबोरेसनमा रहेको यो गीत अहिले निकै नै चर्चामा आएको छ अनि गीत पनि एकदमै मिठो छ. श्रोता जे अथर भन्नाले चाहिँ टाइम छैन भने एकदमै फेमस गीतका गायक अनि एकदेव लिम्बू त हाम्रै चर्चित एकदमै सबैलाई मनपर्ने गायक हुनुहुन्छ. उहाँहरूको कोलाबोरेसनमा बनेको यो गीत एकदमै मिठो छ. आशा छ तपाईँहरूले पनि सुनेर इन्जोय गर्नुभयो होला. हजुर श्रोता, हाम्रो कार्यक्रम मझेरीमा जोडिन चाहनुहुन्छ, आफूलाई मन परेको गीत सुन्न अनि सुनाउन चाहनुहुन्छ, केही सन्देशहरू समर्पित गर्न चाहनुहुन्छ भने पक्कै पनि जोडिनुहोस् हामीसँग. स्टुडियोमा दुईवटा नम्बर रहेका छन्, 3224167 3220098. ब्रुनाई बाहिरबाट कल गर्न चाहनुहुन्छ भने चाहिँ अगाडि कन्ट्री कोड 00673 चाहिँ डायल गर्न नबिर्सिनुहोस्. इमेल गर्न सक्नुहुन्छ bfbsgorkha@bfbs.com अनि फेसबुक मार्फत चाहिँ पीएफबीएस गोर्खा पेजमा गएर हामीसँग जोडिन सक्नुहुन्छ. मेसेन्जरको मार्फत आफ्नो मेसेजेस पठाउन सक्नुहुन्छ, अडियो भोइस पनि पठाउन सक्नुहुन्छ. हामीलाई कल गर्न भ्याउनु हुँदैन भने चाहिँ पक्कै पनि मेसेजेस पनि काफी नै हुन्छ. त्यस कारणले गर्दाखेरि नहिचकिचाइकन हामीसँग जोडिनुहोस् र आफ्नो आफन्तजन अथवा आफ्नो प्रिय साथी अब आफ्नो श्रीमान श्रीमतीको लागि गीत डेडिकेसन गर्न सक्नुहुन्छ, मेसेजेस पठाउन सक्नुहुन्छ. हजुर श्रोता, अनि अर्को एउटा जरुरी सूचना, यो चाहिँ हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि रहेको छ अनि यस अन्तर्गत चाहिँ मैले चाहिँ पोस्ट अफिसको बारेमा भन्न चाहे. पोस्ट अफिस चाहिँ हाम्रो चिटच्याट कम्युनिटी सेन्टरमा रहेको पोस्ट अफिस चाहिँ क्यास विड्रलको लागि चाहिँ खुला, क्यास विड्रल त्यसको साथसाथै पोस्टको लागि चाहिँ खुला रहनेछ. अहिले चाहिँ रिड्युस्ड आवर रहेको छ, विशेष गरी 8-12 हुन्थ्यो भने चाहिँ अहिले चाहिँ 8 बजेदेखि 11 बजेसम्म मात्र खुला रहनेछ अनि केही सीमित दिनहरू मात्रै रहेका छन् क्यास विड्रलको लागि चाहिँ. ट्युजडे, थर्सडे अनि फ्राइडे चाहिँ तपाईँ क्यास विड्रल गर्न सक्नुहुन्छ. यदि आज जाँदै हुनुहुन्छ भने आज भने दिनुहुनेछ क्यास, तर अबदेखि चाहिँ ट्युजडे, थर्सडे अनि वेन्सडे मात्रै क्यास विड्रलको लागि. यसको पछाडि कारण भने चाहिँ अहिले समर लिभको समय छ अनि एकदमै रिड्युस्ड आवर्स गर्नुको पछाडि चाहिँ स्टाफ पनि एकदमै सर्टेज भएको कारणले भनेर बताउँदै हुनुहुन्थ्यो. हजुर श्रोता, आज भने कार्यक्रमको दोस्रो घण्टामा भने हामी विषयवस्तु लिएर आएका छौँ फुड एन्ड कल्चर विषयमा. त्यसबारेमा हामी अघिल्लो घण्टामा कुरा गर्ने नै छौँ. अहिलेको लागि भने सुन्नुहोस् केहर सिंह लिम्बूको आवाजमा झ्यालैमा.

0: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

सुनिहाल्नु भयो आगन्तुक खरेलको आवाजमा यो वनमा फुले फुल भन्ने रिमिक्स गीत। श्रोता, अहिले ब्रुनाईमा बिहानको 10:26 गएको छ र आज भने जुलाईको 29 अर्थात् अन्तर्राष्ट्रिय बाघ दिवस पनि पर्न गएको छ। आज गुरु पूर्णिमा त छँदैछ, टिचर्स डे नेपालको, र यसका साथसाथै इन्टरनेसनल टाइगर डे भनेर चाहिँ सन् 2010 चाहिँ रुसको सेन्ट पिटर्सबर्गबाट चाहिँ सम्पन्न ग्लोबल टाइगर समिटबाट सुरु भएको यो दिवस चाहिँ विश्वभरि नै मनाइन्छ। हजुर श्रोता, यो चाहिँ विशेष गरी बाघ, विश्वभरका बाघ संरक्षणको महत्वलाई बुझाउनका लागि मनाइने गर्छ। र यसै वर्षमा 2010 चाहिँ एकदमै अमेरिकी एकजना फेमस एक्टर लियोनार्डो डी क्याप्रियो पनि नेपाल भिजिट गर्नुभएको थियो। उहाँले चाहिँ नेपालको बर्दिया क्षेत्रमा चाहिँ भ्रमणमा आउनु भएको थियो र सेभ टाइगर्स नाउ भन्ने अभियान मार्फत चाहिँ बाघ संरक्षणका लागि आवाज उठाउनु भएको थियो। त्यसपछि उहाँको फाउन्डेसनले चाहिँ नेपालमा बाघ संरक्षण कार्यक्रमलाई सहयोग गर्न चाहिँ 30 लाख अमेरिकी डलर पनि, यानि कि $3 मिलियन पनि उपलब्ध गराएको थियो। र नेपालमा भने अहिलेको संख्यामा चाहिँ 2022 राष्ट्रिय गणना अनुसार चाहिँ नेपालमा 355 जङ्गली बाघहरू रहेका छन्। यसै गरी इन्डियामा, भारतमा भने 3682 बाघ रहेका छन्, जुन विश्वकै सबैभन्दा ठूलो बाघ संख्या हो। अनि विश्वभर भने हाल करिब 5574 जङ्गली बाघ रहेको अनुमान गरिएको छ। हजुर श्रोता, यो इन्फर्मेसन पछि अब हामी गीत सङ्गीततर्फ नै लागौँ है त। सुशान्त केसी अनि इन्द्रकला राईको आवाजमा सुन्नुहोस् बार्दली।

हजुर श्रोता, निकै नै मिठो गीत बार्दली रहेको थियो सुशान्त केसी अनि इन्द्रकला राईको आवाजमा। हजुर, नेपाली गायक सुशान्त केसी भने अहिलेको युवा पुस्तामा चाहिँ एकदमै लोकप्रिय गायकमा पर्नुहुन्छ अनि उहाँ चाहिँ अहिले पाहुना टुर 2026 तयारीमा हुनुहुन्छ क्यारे। अनि यो टुर अन्तर्गत चाहिँ उहाँ चाहिँ अस्ट्रेलिया न्युजिल्यान्डका विभिन्न सहरहरूमा चाहिँ साङ्गीतिक प्रस्तुति दिनेवाला छन् अनि उहाँले चाहिँ यसै वर्ष चाहिँ जादुगरी, जी छन्तमतीना र बेला बेला जस्ता नयाँ गीतहरू पनि सार्वजनिक गर्नुभएको थियो। तर बार्दली चाहिँ मेरो पर्सनल फेभरेटमा पर्छ। मेरो विचारमा चाहिँ इन्द्रकला राईको लास्ट पार्ट चाहिँ एकदमै सुरिलो मिठो उहाँको एउटा पार्ट छ नि त, त्यस कारणले गर्दाखेरि पनि यो गीत एकदमै स्पेसल भएको जस्तो लाग्छ। हजुर श्रोता, आज भने कार्यक्रम मजेरीको दोस्रो घण्टाको टपिकको बारेमा मैले अघि नै बताइसकेकी थिएँ। आजको टपिक भने रहेको छ फुड एन्ड कल्चर। यस विषयमा चाहिँ म नेक्स्ट आवरमा भन्छु भनेकी थिएँ, तर मिस्टेकले मैले चाहिँ अघिल्लो घण्टामा भन्न पुगेछु अनि त्यसको लागि माफी चाहन्छु। किनभने अहिले चाहिँ अब के भन्नु, हामी चाहिँ प्रायः जस्तो चाहिँ अब इङ्ग्लिसमा धेरै, अब युके बसाएपछि चाहिँ अब धेरै नेपाली बिर्से जस्तो भएको थियो। अहिले फेरि बिएफपिएस गोर्खा रेडियोमा बोल्न हालेपछि चाहिँ मेरो नेपाली चाहिँ अझै निखरेको जस्तो महसुस हुन्छ, किनभने म प्रायः जस्तो संवाद चाहिँ नेपालीमै गर्छौँ, किनभने हाम्रो यो बिएफपिएस गोर्खा रेडियो हो। त्यस कारणले मैले अघिल्लो भन्न पुगेछु। खासमा चाहिँ मैले भन्नुपर्ने चाहिँ पछिल्लो घण्टामा चाहिँ यो टपिकमा कुरा गर्नेछु भन्नुपर्ने, तर मैले अघिल्लो भनेछु। त्यसै गरी नेपालको यो हाम्रो विभिन्न शब्दहरूले चाहिँ नेपाली भाषालाई एकदमै हुन्छ नि जीवन्त बनाएको जस्तो लाग्छ श्रोता, किनभने यस्ता अब टेक्निकल जस्तो भनौँ न, एकदमै टेक्निकल टर्म्सहरू चाहिँ हाम्रो लागि कस्तो वाउ भने जस्तै अघिल्लो पछिल्लो भन्दाखेरि त्यो भाषाको स्वादै अर्को हुने क्या। यसै गरी अब उँभो उँधोमा कतिजना झुकिनुहुन्छ, म पनि कति झुकिन्थेँ, तर अहिले चाहिँ म अहिले चाहिँ मलाई जो थाहा छ उँभो भनेको चाहिँ अब माथि हो भने उँधो भनेको चाहिँ तल हो। यसै गरी ओर पर त थाहा छ होला तपाईँहरूलाई पनि, ओर भनेको चाहिँ आफूतिर, अब पर भनेको चाहिँ अब अलिक परतिर होइन। अनि अब यस्तो नेपाली हाम्रो शब्दहरू चाहिँ खेलाउन चाहिँ एकदमै रमाइलो हुने कि, अनि हाम्रो संवादमा पनि प्रयोग गर्दाखेरि चाहिँ त्यो छुट्टै मिठास आउँछ हाम्रो नेपाली भाषाको चाहिँ। त्यस कारणले गर्दाखेरि तपाईँहरू पनि अब नेपाली संवाद गर्दाखेरि चाहिँ अब यस्तो मिस्टेक नगरिकन प्रयोग गर्नुहोस् है त। हजुर श्रोता, शब्दको चाहिँ अब संसारमा संसारै बदलिदिने शक्ति हुन्छ के, अब जस्तै थोरै मिसकम्युनिकेसन पनि हुनसक्छ। त्यसै गरेर यसै विषयमा चाहिँ म तपाईँहरूलाई एउटा इन्सपिरेसनल कोट भन्न गइरहेकी छु। बी इम्पेकेबल विथ योर वर्ड, वर्ड्स ह्याभ पावर टु इदर कन्स्ट्रक्ट ओर डिस्ट्रोय, सो मेक स्योर टु युज देम वाइजली एन्ड ट्रुथफुली, भनेर एकजना अब पपुलर मान्छे होला जोनाथन फ्यामले। हजुर श्रोता, संसारमा चाहिँ अब शब्दहरूमा चाहिँ संसारै बदल्ने शक्ति हुन्छ। तिनले सम्बन्ध बनाउन पनि सक्छन् र बिगार्न पनि सक्छन्। त्यसैले आफ्ना शब्दहरू चाहिँ सधैँ सत्य, सकारात्मक र जिम्मेवार चाहिँ बनाउन चाहिँ सधैँ प्रयत्न गर्नुपर्छ भनेर जोनाथन फ्यामको यो प्रेरणादायी भनाइबाट चाहिँ यसै सन्देश चाहिँ आउँछ श्रोता। हजुर, पक्कै पनि हामी मानिस भएपछि, एकदमै सेन्सिबल प्राणी भएपछि चाहिँ आफूले बोलेको संवादहरूमा चाहिँ कसरी कुन तरिकाले मेसेज जाँदैछ भनेर एकचोटि एउटा फिल्टर लाएर चाहिँ बोल्नै पर्छ जस्तो लाग्छ, किनभने मिसअन्डरस्ट्यान्डिङ भयो भने पछि गएर अब धेरै कुरा बिग्रिन पनि सक्छ। अब धेरै बन्नुभन्दा पनि बिग्रिनु चाहिँ धेरै सम्भावना हुन्छ श्रोता। त्यस कारणले गर्दाखेरि चाहिँ अलि वर्डहरूको छनौट चाहिँ हामीले राम्रोसँग गर्नुपर्छ जस्तो लाग्छ। हजुर, यो कुराकानी अब यहीँ बाँकी राखौँ, अब सुन्नतर्फ लागौँ जन चाम्लिङ राईको के गरौँ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर श्रोता, मौसमी गुरुङ अनि रमेश खत्काको आवाजमा सुनिहाल्नुभयो यो एकदमै लोकप्रिय गीत माछे मार न हो। हजुर श्रोता, म चाहिँ यहाँ न्युज पनि हेर्दै थिएँ अनि जापानको दक्षिणी कुमामोतो क्षेत्रमा भने एकदमै शक्तिशाली भूकम्प चाहिँ 7.1 म्याग्निच्युडको भूकम्प चाहिँ हालसम्ममा कम्तीमा 13 जनाको नै मृत्यु हुने गरी आएको पुष्टि भएको छ अनि न्युजमा पनि देख्न सक्यौँ अनि 90 भन्दा बढी चाहिँ घाइते हुनुभएको रहेछ अनि आफ्टर सकहरू पनि आउने सम्भावना त्यति नै रहेको छ अनि अहिलेको अवस्था चाहिँ अब यो एकदमै दुःखद अवस्था रहेको छ। यो मान्छे नै बित्नु भनेको चाहिँ अब किनभने जापान जस्तो टेक्नोलोजीमा एकदमै अगाडि बढिसकेको देशले चाहिँ अब पूर्व अनुमान गर्ने अनि त्यसबाट जोखिम बच्नलाई धेरै कुरामा चाहिँ अघि राष्ट्रमा पर्दछ। त्यस त्यो भए तापनि 13 जनाको मृत्यु हुँदा चाहिँ एकदमै दुःखद घटना लाग्यो श्रोता अनि त्यस कारणले गर्दाखेरि जापानिज अनि जापानमा रहेका नेपाली दाजुभाइ दिदीबहिनी अनि सम्पूर्णलाई चाहिँ सुरक्षा सकुलता र चाँडै सामान्य अवस्था फर्कियोस् भन्ने आशा राख्दछु। यस्तो अवस्थामा चाहिँ अब एकअर्काप्रतिको साथ अनि एकअर्कालाई चाहिँ अब यस्तो अवस्थामा चाहिँ साथ दिनु नै ठुलो कुरा हो। त्यस कारणले गर्दाखेरि तपाईँको कोही चिन्ने आफ्नो मान्छे हरू हुनुहुन्छ भने चाहिँ पक्कै पनि कन्ट्याक्ट गर्नुहोस् अनि उहाँहरू चाहिँ एकदमै छिटै सुरक्षित हुन् भन्ने चाहिँ एकदमै आशा गर्दछु। हजुर श्रोता, यो समय भनेको चाहिँ एकदमै नेचुरल क्यालामिटिज यस्तो डिजास्टरहरू हुने चाहिँ विश्वभरि नै जस्तो देख्दैछु। आज भोलि तपाईँहरू कतिको न्युज फलो गर्नुहुन्छ, जस्तै अब फ्रान्समा अनि युरोपमा पनि एकदमै आगलागीहरू भइरहेको अवस्था छ हिट वेभहरूको कारणले गर्दाखेरि। त्यसै गरी नेपालमा पनि अब मनसुनको महिना छ होइन, नेपाल इन्डियामा पनि एकदमै के भन्ने यो मौसमको यो मौसमले गर्दाखेरि चाहिँ बाढी पहिरोको चाहिँ एकदमै ठुलो जोखिम हुन्छ। त्यस कारणले गर्दाखेरि यो क्षेत्रहरूमा बस्नुहुने सम्पूर्णलाई चाहिँ एकदमै सुरक्षित भएर बस्नुहोस्, पूर्व तयारी राम्रोसँग गर्नुहोस्। यदि कतै ट्राभल गर्दै हुनुहुन्छ भने विशेष गरी नेपालमा चाहिँ अब बाढी पहिरोको एकदमै जोखिम हुन्छ, त्यस कारण गर्दाखेरि सम्पूर्णलाई चाहिँ एकदमै सुरक्षित रहनुहोस् भनेर आग्रह पनि गर्न चाहन्छु र सकुशल रहनुहोस् भन्ने शुभकामना आशा पनि राख्दछु श्रोता। हजुर, यसका साथसाथै अब हाम्रो ब्रुनाई परिवारहरू चाहिँ अब ब्रिटिस फोर्सेस ब्रुनाई चाहिँ अहिले अब लिभमा जानेवाला हुनुहुन्छ अनि जति पनि दाजुभाइ दिदीबहिनीहरू चाहिँ अब लिभको लागि हलिडेको लागि प्लान गर्दै हुनुहुन्छ भने चाहिँ यस्ता कुराहरूलाई चाहिँ एकदमै मध्यनजर गरेर नै हलिडे चाहिँ प्लान गर्नुहोस्, बुक गर्नुहोस् भन्ने चाहिँ भन्न चाहन्छु श्रोता। हजुर, अब गीत सङ्गीत सुन्नतर्फ नै लागौँ श्रोता। अब रिकेश गुरुङले गाउनु भएको म तिम्रै हुँ।

हजुर श्रोता, रिकेश गुरुङको आवाजमा सुन्नुभयो यो निकै नै मन छुने गीत म तिम्रै हुँ। श्रोता, अहिले ब्रुनाईमा 11 बज्नका लागि केवल 8 मिनट मात्र बाँकी रह्यो र हामी चाहिँ अहिले चाहिँ विश्वका विभिन्न देशहरूमा चाहिँ मौसमका अनुसार त्यसको साथसाथै नेचुरल डिजास्टरहरूको कारणले गर्दाखेरि चाहिँ धेरै प्रभावित भएको न्युजहरू हेर्न सक्छौँ अहिलेको समाचारमा। यही बेलामा चाहिँ अब यो समयमा चाहिँ अब अगस्त महिनामा नजिकै गर्दाखेरि चाहिँ ब्रुनाई लगायत विभिन्न ठाउँहरूबाट चाहिँ धेरै मानिसहरू चाहिँ बिदा मनाउनको लागि, हलिडे मनाउनको लागि फिलिपिन्स जाने योजना पनि बनाइराख्नु भएको छ होला। तर यस्ता टाइफुन जस्ता नेचुरल डिजास्टरहरू चाहिँ एकदमै प्रोन देशहरूमा जानुभन्दा अगाडि चाहिँ एकदमै मौसम अनि सुरक्षाको अवस्थाबारे चाहिँ जानकारी राख्नु एकदमै आवश्यक हुन्छ। श्रोता, फिलिपिन्समा भने अहिले एकदमै वर्षायाम र टाइफुन सिजन चलिरहेको छ, त्यस कारणले गर्दाखेरि चाहिँ फिलिपिन्स जानु चाहिँ अहिलेको लागि अलिक अनसेफ जस्तो लाग्छ मेरो विचारमा चाहिँ। तर यो अनसेफ भन्नाले चाहिँ पुरै असुरक्षित गन्तव्य भनेर चाहिँ ठहर गरिएको छैन, तर अगस्त महिना चाहिँ विशेष गरी टाइफुन सिजन भएकाले गर्दाखेरि चाहिँ मौसमको अवस्था हेरेर चाहिँ तपाईँ जान चाहनुहुन्छ भने चाहिँ सावधानीपूर्वक यात्रा त गर्न सक्नुहुन्छ। तर रिसेन्टली नै एकदमै टाइफुन जस्तै विभिन्न नामका साइक्लोन, नौल अनि दक्षिण पश्चिमी मनसुनका कारणले गर्दाखेरि चाहिँ यो देशमा पनि बढी बाढी पहिरो अनि स्थानीय क्षति भएको चाहिँ हामीले न्युजमा पनि देखिरहेका छौँ। अनि यसै वर्ष जुलाईमा पनि एउटा शक्तिशाली सुपर टाइफुन इन्डे बावी भन्ने चाहिँ समुद्रीले चाहिँ समुद्री यातायात र केही यात्रामा समेत अवरोध ल्याएको थियो। र जुन महिनामा भने दक्षिणी मिन्डानाओ भन्ने क्षेत्रमा चाहिँ 7.8 म्याग्निच्युडको चाहिँ ठुलो भूकम्प पनि गएको थियो, त्यस कारणले गर्दाखेरि चाहिँ अलिकति जोखिम चाहिँ जोखिमै छ जस्तो लाग्छ श्रोता। हजुर, यसका साथसाथै अब तपाईँहरू जता पनि हलिडे प्लान गर्दै हुनुहुन्छ पक्का मजाले प्लान गर्दै हुनुहुन्छ होला, सबै कस्टहरू हेरिकन होइन, फ्लाइट बुकिङदेखि लिएर आफ्नो फ्यामिलीको लागि चाहिँ सुटेबल छ कि छैन भन्ने हिसाबले चाहिँ सम्पूर्ण कुरा चाहिँ मध्यनजर गर्दै हुनुहुन्छ होला। यसको लागि चाहिँ राम्रो प्लानिङ गर्नु भन्ने शुभकामना दिन चाहन्छु। अनि जता जाँदै हुनुहुन्छ आफ्नो फ्यामिलीसँग फुल राम्रोसँग इन्जोय गर्नुहोस्, एकदमै क्वालिटी टाइम बिताउनुहोस्। वर्षमा दुईचोटि त आउँछ नि होइन हाम्रो लिभ चाहिँ, विशेष गरी दाजुभाइ हाम्रो आर्मी परिवारमा चाहिँ अझ डिसेम्बरको छुट्टी हेरिकन चाहिँ यो समर लिभ चाहिँ अलि लामो नै हुन्छ, त्यस कारणले गर्दाखेरि चाहिँ तपाईँहरू भरपूर इन्जोय गर्नुहोस् भन्न चाहन्छु। यति भन्दा भन्दै हामी कार्यक्रम मजेरीको पहिलो घन्टाको अन्त्यमा आइसकेका छौँ। श्रोता, 11 बज्नका लागि केवल 5 मिनट मात्र बाँकी रह्यो। अहिलेसम्म सुनेर साथ दिनुभएका सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। म भने अब बस्न गइरहेको गीतको बोल रहेको छ स्मिता दाहालले गाउनुभएको ज्यान माया भन्ने गीत छोड्दै, त्यसपछि नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ। त्यस लगतै म फेरि पनि यस्ता मिठा मिठा गीत सङ्गीतहरू, रोचक जानकारी अनि एकदमै फाइदा हुने उपयोगी कुराहरू लिएर उपस्थित हुने नै छु। अहिलेको लागि भने ज्यान माया।

0: सत्तारूढ़ दल रासोपाको आह्वानमा सर्वदलीय बैठक शुरू भएको छ। रासोपा सभापति रवि लामिछानेले सुनसरी घटना लगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। सिंहदरबारको सार्वजनिक लेखा समितिको हलमा शुरू भएको बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङदम्बे, नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, सांसद खुशबु ओली, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतका नेताहरू सिंहदरबार पुग्नु भएको छ। रासोपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम गर्न राजनीतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताउनु भएको छ। भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ़को धौली गंगा जलविद्युत परियोजनाको बाँध आज खोल्ने भएकाले महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले आग्रह गरेका छन्। एनएचपीसी लिमिटेड, धौली गंगा पावर स्टेशन, दार्चुलाले सिल्ट सफा गर्न बाँध खोलेपछि नदीमा जलसतह बढ़ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले जानकारी दिनुभयो। आज बाँध खोलेपछि भोलि बेलुका 6 बजेसम्म सिल्ट सफाईको काम हुनेछ। यो अवधिमा महाकाली नदीमा जलस्तर बढ़ने हुँदा नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै पालिका सुरक्षा निकाय तथा सम्बन्धित सरकारवालालाई आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन भनिएको छ। एमाले र नेकपा बीच भएको 3 बुँदे सहमति अनुसार प्रदेशमा नयाँ सरकार गठन शुरू भएको छ। एमालेको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टीका मंगल बहादुर शाही मुख्यमन्त्री बन्नु भएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा 168 को उपधारा 2 बमोजिम नेता शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। मुख्यमन्त्री शाहीले आज शपथ ग्रहण गर्नुहुनेछ। एमाले र नेकपा बीच गएको साउन 9 गते सत्ता समीकरणका लागि सहमति भएको थियो। त्यस अनुसार कोशी, बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन्। शाहीलाई आफ्नै दल नेकपाका 14 जना र सत्ता साझेदार दल एमालेका 10 जना गरी 24 जना सांसदको समर्थन छ। 40 सदस्यीय कर्णाली प्रदेश सभामा सरकार गठनका लागि 21 सीट आवश्यक पर्छ। कर्णाली प्रदेश स्थापना भएता पहिलो मुख्यमन्त्री महेन्द्र बहादुर साई, त्यसपछि क्रमशः जीवन बहादुर साई, राजकुमार शर्मा, एमलाल कडेल मुख्यमन्त्री बनिसक्नु भएको छ। भारतले नेपाल समेत छोएको लिपुलेख हुँदै चीनसँग द्विपक्षीय व्यापार गर्ने विवादित निर्णय कार्यान्वयन गर्ने भएको छ।
1: पाक्षिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेख हुँदै चीनसँग कारोबार हुने बताउनु भएको हो।
2: In that press release, you would have seen that both sides had agreed that border trade through 3 designated trading points, namely Lipulekh, Shipkila and Nathula Pass would be resumed. So, you know, it is a decision which was taken at that time, and we had informed you as and when these discussions had happened, and now those things are being taken forward.
1: प्रवक्ता जयसवालले प्रधानमन्त्री बलेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनले सुटुक्क गरेको भनिएको भारत भ्रमणबारे थाहा नभएको बताउँदै शाहलाई दिल्ली आउन निमन्त्रणा भने दिइएको जानकारी दिनुभएको छ।
2: Whether we have invited the Prime Minister of Nepal or not, yes, an invitation has been extended to the Prime Minister of Nepal to visit India.
0: सरकारले स्थानीय तहलाई खाद्य निरीक्षक राखेर रा खाद्य स्वच्छता र गुणस्तरको प्रभावकारी नियमन गर्न आग्रह गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081ले स्थानीय तहमा खाद्य निरीक्षक नियुक्त गरी आफ्नो क्षेत्रभित्र खाद्य बजारको नियमित अनुगमन, निरीक्षण र नियमन गर्ने व्यवस्था गरेको छ। स्वास्थ्य मन्त्रालयको आग्रह बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सबै स्थानीय तहलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन कार्यान्वयनका लागि परिपत्र गरेको हो। परिपत्रमा होटल, रेस्टुरेन्ट, चमेना गृह, क्यान्टिन, भोजनालय लगायतका व्यवसायीले स्थानीय तहबाट अनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न भनिएको छ। नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरेको छ। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको सामूहिक आक्रमण र अस्पतालमा तोडफोडको घटनामा संलग्नमाथि कार्यवाहीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक हो। खबर यति नै, नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

हजुर नमस्कार अनि हार्दिक स्वागत छ। फेरि पनि प्रिय श्रोता तपाईँ सुनिरहनु भएको छ बीएफएस गोर्खा रेडियोको आफ्नै कार्यक्रम मझेरी र म कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा हुनुहुन्छ। आज पनि अर्को दुई घण्टासम्म तपाईँका मनपर्ने नेपाली गीत संगीत रोचक जानकारी सामुदायिक समाचार अनि रमाइला गफगाफका साथ तपाईँको साथमा रहनेछु। ब्रुनाई बेलायत नेपाल तथा संसारका जुनैसुकै ठाउँबाट हामीसँग जोडिनु भएकोमा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि धन्यवाद। आउनुहोस् गीत सकारात्मक सोच अनि आत्मीय साथले भरिएको आजको मजेरी कार्यक्रम भने सुरु गरौं। हजुर श्रोता, हामी कार्यक्रम मझेरीको दोस्रो घण्टे बसाएको सुरुवातमा छौँ र सुरुवातमा सुनायौं एकदमै मिठो गीत सुशान्त केसीको आवाजमा झ्यालबाट भन्ने गीतबाट। हजुर श्रोता, आज भने हाम्रो विषयवस्तुमा रहेको छ फुड एन्ड कल्चर। त्यस विषयमा आधारित रहेर आज भने हामी चर्चा गर्नेछौँ भियतनाम अनि त्यहाँका फुड अनि कल्चरको बारेमा। त्यसकारणले स्टे ट्युन टु बीएफबीएस गोर्खा रेडियो मजेरी कार्यक्रम सुन्दै हुनुहुन्छ। म प्रस्तुता बिना गुरुङको साथमा र अहिलेलाई भने सुन्नुहोस् माउन्ट 8848 ले गाएको मस्की मस्की भन्ने गीत।

हजुर श्रोता, एकदमै मिठो बाजा अनि ताल सहितको यो पप रक भर्जनको गीत रहेको थियो. माउन्ट 8848 ले गाएको मस्की मस्की भने यो फर एभर ग्रिन गीत. हजुर श्रोता, आज भने चिटच्याट सेन्टरमा विशेष गरी ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि बालबालिकाहरू छुट्टी भएको अवसरमा चाहिँ किड्स समर प्रोग्रामहरू रहेका छन् र आज बुधबारको दिन भने युथ क्लब इयर वानदेखि इयर थ्री चाहिँ बिहानको 10 बजेदेखि 12 बजेसम्म सञ्चालन हुँदैछ चिटच्याट कम्युनिटी सेन्टरमा. यसै गरी युथ क्लब स्कुल इयर फोरदेखि एटसम्मका बालबालिकाहरूको लागि भने दिउँसोको 2 बजेदेखि 4 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा चाहिँ सेसनहरू चलिरहेका छन्. पक्कै पनि आफ्नो बालबालिकाहरूलाई पठाउन सक्नुहुन्छ. उनीहरू पनि साथीहरूसँग भेटघाट गरेर केही एक्टिभिटिजहरूमा चाहिँ एङ्गेज हुने चाहिँ यो सुनौलो अवसर हो. अनि प्रति बच्चा चाहिँ $4 पठाउनुपर्ने हुन्छ श्रोता. हजुर, यसै गरी भोलि बिहिबारको दिन भने फ्यामिली मुभी हुन गइरहेको छ चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा. दिउँसोको 12:30 बजेदेखि 3 बजेसम्म मुभीको नाम हो टम एन्ड जेरी फोरबिडन कम्पास. यसै गरी भोलि बिहिबारको दिन चाहिँ चिटच्याट कम्युनिटी सेन्टरमा मुभी अगाडि चाहिँ बिहानको 10 बजेदेखि 12 बजेसम्म चाहिँ क्यानभास पेन्टिङ एन्ड मग डेकोरेसन हुन गइरहेको छ. यसका लागि चाहिँ प्रति व्यक्ति $10 चाहिँ लिएर जानुपर्ने हुन्छ. हजुर श्रोता, तपाईँ भर्खरै हामीसँग जोडिनु भएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ बिएफबिएस गोर्खा रेडियोको स्पेसल प्रोग्राम मझेरी र मझेरी कार्यक्रमको चाहिँ हामी दोस्रो घन्टे बसाइमा छौँ. र आजको दोस्रो घन्टे बसाइमा भने विषयवस्तु रहेको छ भियतनामी स्वाद अनि संस्कृतिको बारेमा छोटो चर्चा गर्ने नै छु. यसको साथसाथै च्याम्पियन कम्पनी कम्पिटिसनमा चाहिँ वृन्दा राई दिदी, हाम्रो एकदमै नयाँ प्रेजेन्टर दिदी हुनुहुन्छ, उहाँले गर्नुभएको कुराकानी चाहिँ इन्टरभ्यू चाहिँ हामीले प्ले आउट गर्नेछौँ. उहाँले चाहिँ सिओ सरप्राइज कार्यक्रममा सहभागी सर्भिङ पर्सनल तथा अर्गनाइजर्ससँग चाहिँ कुराकानी गर्नुभएको छ. त्यस कारणले गर्दाखेरि स्टे ट्युन टु बिएफपिएस गोर्खा रेडियो र अहिलेलाई भने सुन्नुहोस् आशिरा शाह अनि भेकको आवाजमा घुम्न जाउन.

0: गोर्खा रेडियो
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

फुड एन्ड कल्चरमा आधारित रहेर कुनै विषयमा चर्चा गर्नेछौँ भनेर, र आज भने मैले फुड एन्ड कल्चर चाहिँ भियतनामको लिएर आएकी छु। हुन पनि कुनै पनि देशलाई चाहिँ नक्साबाट त चिन्छौँ नै, तर त्यहाँको खाना र संस्कृतिबाट पनि चिन्ने गर्छौँ। र आज हामी कुरा गर्दैछौँ सुन्दर देश भियतनामको चामल, ताजा सागसब्जी, जडीबुटी र समुद्री परिकारमा चाहिँ आधारित त्यहाँको खानाले चाहिँ विश्वभर लोकप्रियता कमाएको छ। ब्रुनाईमा पनि क्वाला बेलायतमा एउटा लिटल भियतनाम भन्ने चाहिँ रेस्टुरेन्ट रहेको छ। श्रोता, त्यहाँबाट हामीले बेला बेलामा चाहिँ बानमी अनि फोहरू चाहिँ मगाएर खाइराख्ने गर्छौँ। अनि अब यसै विषयमा चाहिँ मलाई अझै धेरै जिज्ञासा भएर चाहिँ तपाईँहरूलाई केही जानकारी दिउँ भन्ने हिसाबले चाहिँ आज यो प्रस्तुति तयार पारेकी छु। हजुर श्रोता, भियतनामी संस्कृतिमा चाहिँ परिवार, ठुला बडा, प्रतिको सम्मान र सँगै बसेर खाना खाने परम्परालाई चाहिँ विशेष महत्त्व दिइन्छ। धेरै जसो एसियन मुलुकहरूमा चाहिँ यस्तो विश्वास चाहिँ सबै संस्कृतिमा नै पाइन्छ, त्यस्तै भियतनाम पनि उस्तै रहेछ श्रोता। अनि त्यहाँ चाहिँ खानालाई चाहिँ केवल पेट भर्ने माध्यम मात्र नभइकन सम्बन्ध जोड्ने र संस्कृतिलाई जोगाउने माध्यम पनि मानिँदो रहेछ। र सबैभन्दा राम्रो, कुनै पनि देशलाई सबैभन्दा राम्रोसँग चिन्ने भनेको चाहिँ खानाको माध्यमबाट हो, किनभने हरेक देशको आफ्नो मौलिक खानाहरू हुन्छ। जस्तै हाम्रो नेपालमा भने दाल भात तरकारीले चाहिँ विश्व प्रख्यात छन्, त्यस्तै भियतनामको चाहिँ परम्परागत खानाले चाहिँ हजारौँ वर्षको इतिहास, संस्कृति र विभिन्न सभ्यतासँगको सम्बन्धलाई चाहिँ एकै थालमा प्रस्तुति गर्ने चाहिँ गर्दछ। र भियतनामी खानामा चाहिँ विशेष गरी स्थानीय आदिवासी परम्पराको चाहिँ प्रभाव परेको छ श्रोता। आदिवासी भन्नाले चाहिँ ती त्यो भूमिमा चाहिँ सधैँ सुरुवातदेखि नै बसिरहेका होइन व्यक्ति मानिसहरू भनेर चिन्न सक्छौँ। अनि हाम्रो भियत र उक्त भियतनामी खानाको जग चाहिँ यिनै समुदायको जीवनशैलीमा पनि आधारित भएका कारणले गर्दाखेरि चाहिँ चामल, माछा, वनस्पति, जडीबुटी, च्याउ, मौसमी तरकारीहरू चाहिँ मुख्य सामग्री हुने गर्दछ। अनि यिनीहरूले चाहिँ विशेष गरी चाहिँ बाँसमा पकाउने, केराको पातमा बेरेर पकाउने र माछा चाहिँ किनवन गर्ने परम्परा चाहिँ आज पनि चलिरहेको छ। यसै गरी चिनिया प्रभाव पनि रहेको छ श्रोता। भियतनामी फुडहरूमा चाहिँ 1000 वर्षभन्दा बढीको चिनिया प्रभावले चाहिँ भुट्ने, झोलमा पकाउने जस्ता पाककलालाई चाहिँ लोकप्रिय बनाएको छ। सोया सस, टोफु, स्टार एनिस अनि चाउचाउ जस्ता सामग्री चाहिँ भियतनामी भान्साको पनि हिस्सा रहेको छ। यसमा चाहिँ प्रसिद्ध चाहिँ एकदमै फो नुडल सुपमा पनि चिनिया पाककलाको चाहिँ प्रभाव देखिन सकिन्छ। हजुर, अनि श्रोता, मैले केही दिन अगाडि भनेको थिएँ भियतनामको बारेमा एकदमै रोचक प्रसङ्ग, त्यो भनेको चाहिँ विश्वमा सबैभन्दा पातलो तर एकदम स्वस्थ रूपमा चाहिँ पातलो व्यक्तिहरू चाहिँ भियतनाममा नै पाइन्छ श्रोता। र यसै गरी भियतनाममा भने फ्रान्सेली प्रभाव पनि रहेको कारणले गर्दाखेरि चाहिँ रोटी, कफी र केही पाकशैली चाहिँ फ्रान्सेली तरिकाले चाहिँ भित्रिएको छ। यो चाहिँ फ्रान्सेली शासनकालले गर्दाखेरि रहेको मानिन्छ। अनि विश्व प्रसिद्ध बानमी भन्ने चाहिँ फ्रेन्च बगेट र भियतनामी स्वादको चाहिँ उत्कृष्ट मिश्रण हो श्रोता। तपाईँहरूले खानुभएको छ होला पक्कै पनि। यो चाहिँ एउटा नेपालमा चाहिँ हामीले त्यो काती रोल भनेर खान्थ्यौँ नि, त्यस्तै खालको, तर यो चाहिँ ब्रेडभित्र चाहिँ राखिएको चाहिँ एकदमै मिठो स्वाद आउँछ। भियतनाम जानुभएको दाजुभाइ दिदीबहिनीहरूले पक्कै पनि चाख्नु भएको छ। अनि उनीहरूको रेसिपीमा चाहिँ कन्डेन्स मिल्क सहितको चाहिँ भियतनामी कफी पनि फ्रान्सेली प्रभावको चाहिँ एउटा उदाहरणमा पर्दछ श्रोता। बाँकी प्रभावको बारेमा चाहिँ म पछि कुराकानी अथवा छलफल गर्नेछु श्रोता। अहिलेको लागि भने अस्मिता अधिकारी अनि उर्गेन दङको आवाजमा सुन्नुहोस् टाढा भए पनि।

हजुर, अस्मिता अधिकारी अनि उर्गेन दोङको आवाजमा सुनिहाल्नुभयो यो एकदमै मिठो गीत टाढा भए पनि। हजुर श्रोता, आज बुधबारको विषयवस्तु चाहिँ फुड एन्ड कल्चर रहेको छ र त्यसमा आधारित आज भने म चर्चा गर्दैछु भियतनामी फुड अनि कल्चरको बारेमा। र अहिलेसम्म हामीले चर्चा गऱ्यौँ कसरी चाहिँ भियतनामी खानामा चाहिँ विशेष गरी स्थानीय आदिवासी परम्परा, चिनिया प्रभाव, फ्रान्सेली प्रभावको चाहिँ धेरै नै उदाहरणहरू रहेका छन् यिनीहरूको उहाँहरूको पकवानमा चाहिँ। अनि एकदमै पपुलर डिसेसहरूको बारेमा पनि मैले चर्चा गरेँ, त्यसमा चाहिँ बानमी, फो नुडलहरू पर्दछन्। र यसै गरी अन्य प्रभाव पनि धेरै यो भियतनामी खानामा चाहिँ भारतीय र दक्षिण पूर्वी एसियाली प्रभाव पनि परेको देख्न जान्छ श्रोता। व्यापारिक सम्बन्ध मार्फत चाहिँ बेसार, अलैँची, जिरा, इमली जस्ता मसला चाहिँ भियतनाममा निकै अगाडि भित्रिएको थियो र त्यसकारणले गर्दाखेरि चाहिँ दक्षिणी भियतनामका करी परिकारहरूमा चाहिँ भारतीय र थाई स्वादको चाहिँ झल्को पनि पाइन्छ। विशेष गरी भियतनामिज चिकन करी चाहिँ यसको राम्रो उदाहरण हो। यसलाई चाहिँ कारीगा भनेर पनि भनिँदो रहेछ, मैले त खाएकी छुइनँ, यदि तपाईँले खानुभएको छ भने चाहिँ कस्तो हुन्छ हामीलाई भनिदिनुहोस् न। हजुर, यी सबै मुलुकहरूको चाहिँ प्रभाव पारेको कारणले गर्दा नै होला सायद श्रोता भियतनामी खाना चाहिँ विश्वभरि नै अलि पपुलर छ। त्यो टेस्ट चाहिँ प्राय सबैले मन पराउनुहुन्छ, पश्चिमी होस् या पूर्वेली मुलुकका व्यक्तिहरूले। अनि भियतनामी खाना चाहिँ म पर्सनली चाहिँ बिस्तारै एक्सप्लोर गर्दैछु। सो फार सो गुड, उहाँहरूको त्यो रेसिपीहरू चाहिँ एकदमै मिठो, हेल्दी, अनि सायद यस्तै हेल्दी रेसिपीहरू चाहिँ सधैँ खाने गरे चाहिँ म पनि पातली हुन्थेँ होला। हजुर, त्यसको मतलब चाहिँ म एकदमै अनहेल्दी मोटो त छुइनँ, तैपनि जे होस् भियतनामिज फुडहरू चाहिँ एकदमै हेल्दीमा गनिन्छ, त्यही भन्न खोजेकी श्रोता। अनि भियतनामी खानाको विशेषतामा चाहिँ स्वाद, तापक्रम अनि बनावटको सन्तुलन चाहिँ एकदमै मुख्य विशेषतामा पर्न जान्छ। खानासँग चाहिँ विशेष गरी उनीहरूले चाहिँ पुदिना चाहिँ एकदमै धेरै मात्रामा लिनुहुँदो रहेछ, त्यस कारणले गर्दाखेरि चाहिँ अब यो फो नुडलहरू चाहिँ मगायौँ भने चाहिँ चिकन फो मगायौँ भने चाहिँ यति धेरै पुदिना हालिदिने के यो केबीको हाम्रो क्वाला बेलायतको लिटल भियतनामबाट केही डेलिभरी गरायौँ भने चाहिँ। अनि यसको साथसाथै तुलसी, धनियाँ जस्ता ताजा जडीबुटी पनि अनिवार्य जस्तै प्रयोग गरिँदो रहेछ। अनि प्रत्येक परिकार चाहिँ मिठो, अमिलो, नुनिलो र हल्का पिरो स्वादको चाहिँ सन्तुलन मिलाएको हुँदो रहेछ। त्यस कारणले गर्दा होला हाम्रो इङ्ग्लिस सर्भिसका सहकर्मीहरूले पनि धेरै नै रुचाउनुहुन्छ भियतनामिज खानाहरू चाहिँ। हजुर श्रोता, आज चर्चा गरेको भियतनामी खानाको चाहिँ परिकारहरूको बारेमा मैले चर्चा गरेँ अनि यो देशको इतिहास, भूगोल र संस्कृति चाहिँ कसरी चाहिँ जोडिएको छ भन्ने विषयमा पनि चर्चा गरेँ। यसमा चाहिँ आदिवासी परम्परा, चिनिया, फ्रान्सेली तथा भारतीय प्रभावको चाहिँ सुन्दर मिश्रण भएकाले नै भियतनामी खानालाई चाहिँ विश्वकै सबैभन्दा आकर्षक भोजन संस्कृति मध्ये चाहिँ एक बनाएको रहेछ। आशा छ यो जानकारीबाट तपाईँहरूले पक्कै पनि इन्टरटेन भयो होला, तपाईँहरूलाई इन्फर्मेसन मिल्यो होला, उपयोगी भयो होला। पक्कै पनि नेक्स्ट टाइम अरू डिफ्रेन्ट यो देश विभिन्न देशहरूको परिकारहरू चाख्न मन भए चाहिँ पक्कै पनि भियतनामिज खाना पनि ट्राई गर्नुहोला। हजुर, तर हामी भने नेपाली हो, हामीलाई चाहिँ दाल भात पावर 24 आवर्स भने चाहिँ कहिलेकाहीँ ब्रेक लिन मन लागे चाहिँ पक्कै पनि भियतनामिज फो बानमीहरू चाहिँ ट्राई गर्नुहोस्। अब यति भन्दै आजको विषयवस्तु यहीँ टुङ्गाए श्रोता। अब बज्न गइरहेको गीत भने रहेको छ योद्धाकोबाट, उहाँले गाउनुभएको खराब बानी सुनौ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर, एलिना चौहानको आवाजमा सुन्नुभयो यो मुसु मुसु हाँसी देउन लै लै भन्ने गीतको बिल्कुलै नयाँ खालको संस्करण। यो गीत भने एकदमै पपुलर नेपाली गीतमा पर्दछ र एलिना चौहानले पनि आफ्नै संस्करणमा गाउनु भएको छ। पक्कै पनि सुनेर इन्जोय गर्नुभयो होला। यदि तपाईँ भर्खरै रेडियो अन गर्दै हुनुहुन्छ र हामीलाई सुन्दै हुनुहुन्छ भने तपाईँ बिएफपिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। बिएफपिएस गोर्खा रेडियो ब्रुनाईको ब्रुनाईबाट सञ्चालन हुँदैछ र कार्यक्रमको नाम हो मजेरी र कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा हुनुहुन्छ। कार्यक्रम मजेरीको दोस्रो घण्टामा छौँ श्रोता। मैले दोस्रो घण्टाको सुरुवातमा भनेकी थिएँ आज भने हामी वृन्दा राई हाम्रो नयाँ प्रेजेन्टर दिदीले गर्नुभएको एउटा इन्टरभ्यू सुनाउनेछु भनेर। आज यो भनिरहेको छ 2RGRको च्याम्पियन कम्पनी कम्पिटिसन अन्तर्गत आयोजित सिओ सरप्राइज कार्यक्रममा चाहिँ सहभागी सर्भिङ पर्सनल तथा अर्गनाइजरसँग हाम्रा सहकर्मी दिदी वृन्दा राईले गर्नुभएको छोटो कुराकानी।
1: नमस्कार, आज 24 जुलाई 2026 ब्रुनाईको टुकल लाइन्समा सिओ सरप्राइज कार्यक्रम उत्साहका साथ आयोजना भएको थियो। यस कार्यक्रमका क्रममा हामीले सहभागी सर्भिङ पर्सनल सदस्यहरूसँग कुराकानी गरेका छौँ। उनीहरूले यस कार्यक्रमका लागि कसरी तयारी गरे, उनीहरूको अनुभव कस्तो रह्यो र कार्यक्रम प्रतिको उत्साह बारे आफ्नो धारणा व्यक्त गरेका छन्। यसै गरी आयोजक टिमसँग पनि कार्यक्रमको उद्देश्य व्यवस्थापन तथा सफलतापूर्वक सम्पन्न गर्न गरिएको तयारी बारे जानकारी लिएका छौँ। च्याम्पियन कम्पनी प्रतियोगिता 20 जुलाई 2026 सुरु भएको थियो र सिओ सरप्राइज पनि पार्ट अफ द इभेन्ट रहेको थियो र आज च्याम्पियन कम्पनीको अन्तिम दिन हो। आज दिउँसो उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीको अनाउन्समेन्ट गरिनेछ। अब सहभागीहरू र आयोजक टिमको भनाई सुनौ।
2: मेरो नाम राइफलम्यान सीता लिम्बु फ्रम सी कम्पनी इन्टेक्स 21।
3: के भाइ, सिओ सरप्राइज हुन गइरहेको छ, के तपाईँको यो फर्स्ट टाइम हो सिओ सरप्राइज कि पहिले पनि तपाईँले पार्टिसिपेट गरिसक्नु भएको छ?
2: यो चाहिँ मेरो फर्स्ट टाइम होइन, आई हैव टुक पार्ट 3 इयर्स अगो, 3 वर्ष लगातार भइरहेछ।
3: ओके, त्यति बेला कस्तो थियो त तपाईँको एक्सपिरियन्स सिओ सरप्राइजको?
2: लास्ट इयर ब्रुनाईमा भएको थियो सिओ सरप्राइज। लास्ट इयर चाहिँ प्र्याक्टिकली मिलिट्री स्किल्सको टेस्ट भएको थियो, एएनबी एएफबी रेकग्निसनहरूको बारे, यताउता मेडिकल सिग्नलहरूको बारे, हो त्यस्तो भएको थियो। यसपालि चाहिँ आएर नोके सरप्राइज
3: केही छ तपाईँको माइन्डमा, के एक्सपेक्ट गर्नु भएको छ, कस्तो हुन्छ, के हुन्छ भनेर, अनि प्रिपेरेसन कस्तो भइरहेको छ तपाईँको?
2: अब वार्निङ अर्डरमा 2 अन्डा अनि प्लान्टहरू दिएको छ। गेस भनेको चाहिँ यो प्लान्टले अब किन ड्रोन अपरेटर्स पनि भनेको छ 2, मेबी ड्रोनले अब अन्डा बोक्ने हो कि
3: एकदम इन्ट्रेस्टिङ अनि फन हुन गइरहेको छ जस्तै छ। ल भाइ, तपाईँलाई धेरै धेरै बेस्ट विशेस।
2: थ्याङ्क यू।
4: नमस्कार, मेरो नाम लेन्स कोपरल बियाङ राई, म चाहिँ बी कम्पनी इन्टेक 18
3: चाहिँ यहाँ सिओ सरप्राइज हुन गइरहेको छ। के छ अहिले, कस्तो प्रिपेयर गरेर आउनु भएको छ तपाईँले?
4: हामीले टिम चाहिँ एज अ नम्बर चाहिँ प्रिपेयर भयौँ, तर हामीलाई त्यस्तो केही के गर्ने भन्ने थाहा छैन, तर विल गिभ आवर बेस्ट।
3: जस भाइ, यो सिओ सरप्राइजको लागि यो टिम एफोर्ट हुन गइरहेको छ होइन, तपाईँहरूको टिमको युनिटी कस्तो रहेको छ र तपाईँहरूले ट्रेनिङ गर्दाखेरि चाहिँ के कस्तो चुनौतीहरू भेट्नु भयो त?
4: हामीले चाहिँ अहिले यो कम्पिटिसनको लागि चाहिँ 3 टिम छ, एउटा चाहिँ पेट्रोल टिम, एउटा कमान्ड टिम, अनि एउटा चाहिँ ड्रोन अपरेटर। अनि हामीलाई अब ड्रोन चाहिँ अब उडाउनु पर्ने अनि अलिकति त्यस्तै टास्कहरू चाहिँ हुन्छ कि भन्ने, तर अलिकति इन्ट्रेस्टिङ छ। जस्तै प्लान्टहरू ल्याउनु लाउनु भएको छ, अन्डाहरू अनि स्केचहरू ल्याउनु लाउनु भएको छ, मेबी अलिकति इन्ट्रेस्टिङ फन गेम जस्तो हुन्छ कि जस्तो लागिरहेछ।
3: कम्पिटिसन त छँदैछ, त्यसको बावजुद पनि जस इन्टरटेनमेन्ट हुने चाहिँ तपाईँहरूको आश छ।
4: हजुर।
3: के भाइ, थ्याङ्क यू, अल द बेस्ट।
4: थ्याङ्क यू दिदी।
5: बहिनी नमस्कार, म चाहिँ कलर शासन दिपेश गुरुङ, अहिले ट्रेनिङ अप्स।
3: दाजु, यो सिओ सरप्राइजको लागि चाहिँ तपाईँहरूले तयारी गर्दा के कस्तो चुनौतीहरू भयो त तपाईँहरूलाई?
5: बहिनी, यसको लागि चाहिँ ओभरअल आइसी चाहिँ हाम्रो ट्रेनिङ अप्सहरूले प्लान गर्नुभएको थियो। उहाँले चाहिँ मर्निङमा चाहिँ हामीलाई सबै भेला गरेर चाहिँ इच इभेन्टको चाहिँ ब्रिफ गर्यो अनि वक थ्रु टक थ्रु हामीले गऱ्यौँ। त्यसले गर्दाखेरि मेन प्लानिङ ट्रेनिङ अप्सर साहबको थियो, हामी चाहिँ एक्जिक्युसन मात्रै हाम्रो पार्ट छ। बहिनी,
3: हामी यहाँ स्टेसनमा आइरहेको छौँ, यो स्टेसन यो के को लागि बनाइएको हो दाजु, यो स्टेसनको बारेमा थोरै भनिदिनुहुन्छ?
5: हजुर बहिनी, आजको यो मेनली सिओ सरप्राइजमा अल इभेन्ट्सहरू चाहिँ हाम्रो ड्रोनको कामहरू छ बहिनी, अनि मेरो स्ट्यान्डमा चाहिँ ड्रोनले चाहिँ उनीहरूले देन टु गेट फ्यु इन्फर्मेसन एन्ड ड्रप द ड्रपर, तपाईँले यहाँ देख्नुहुन्छ ड्रपिङ जोन, त्यसमा चाहिँ त्यो एरियामा चाहिँ उहाँहरूले चाहिँ ड्रपर ड्रप गर्नुपर्ने हुन्छ, त्यही नै छ बहिनी।
3: पहिले चाहिँ सिओ सरप्राइजमा चाहिँ फिजिकल फिटनेसहरू हुने गर्थ्यो, तर यो पालि चाहिँ ड्रोन युज हुने भनेको छ, यसमा चाहिँ तपाईँको विचार के छ होला?
5: हजुर बहिनी, पहिला चाहिँ फिजिकल इभेन्टहरू अलिकति धेरै नै हुन्थ्यो, तर अहिलेको करेन्ट वारफेयर हेर्दाखेरि ड्रोनको थ्रेट पनि अलिकति बढिरहेकोले गर्दाखेरि वाइ नट यसको चाहिँ अलिकति प्र्याक्टिस गर्नु पर्यो भनेर चाहिँ सरप्राइजमा चाहिँ यो प्याकेज राखेको हुनुपर्छ भने.
3: थ्याङ्क यू दाजु.
6: मेरो नाम चाहिँ कलर साजन उमेश गुरुङ, अहिले एसिस्टेन्ट आरसिएमओ बिएचक्यूमा बस्दैछु म, अनि म अहिले सिएसएस कम्पनी बिएचक्यू हाम्रो.
3: दाजु मैले यहाँ तपाईँको स्टेसनमा आइपुगेँ है, घुम्दै यहाँ डिफ्रेन्ट डिफ्रेन्ट कलरको कोनहरू देखिरहेको छु, तपाईँको स्टेसनको बारेमा चाहिँ केही भनिदिनुहुन्छ कि?
6: हजुर, यो हाम्रो स्ट्यान्ड नम्बर चाहिँ 7 हो आजको सियो सरप्राइजको, अनि यहाँनिर चाहिँ सर्टेन इन्स्ट्रक्सन लेखिएको छ, त्यो इन्स्ट्रक्सन अनुसारले नै यहाँ चाहिँ कोनहरू पनि एउटा कलरको ले डाउन गरिएको छ. इन्स्ट्रक्सनमा चाहिँ उहाँहरूलाई चाहिँ ड्रोनबाट चाहिँ 1 मिटरको हाइटबाट अल्फाबेटिकली अर्डरमा चाहिँ ड्रोनले चाहिँ यो कलर कोनहरूमा चाहिँ होभर गरेर जानुपर्ने हुन्छ प्रोसेस सिक्वेन्सियली.
3: थ्याङ्क यू दाजु.
1: च्याम्पियन कम्पनी अन्तर्गत आयोजित सियो सरप्राइज कार्यक्रमले सहभागीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ. अब केही बेरमै उत्कृष्ट कम्पनी अनाउन्समेन्ट गरिनेछ जसको सबैले उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्. टुक लाइन्स ब्रुनाईबाट म वृन्दा राई, पीएफबीएस गोर्खा रेडियो.
0: हजुर, यो थियो इन्टरभ्यू च्याम्पियन कम्पनी 2RGRको च्याम्पियन कम्पनी कम्पिटिसनमा आयोजित सियो सरप्राइजमा सहभागी हुनुहुने सर्भिङ पर्सनल तथा अर्गनाइजसँगको छोटो कुराकानी हाम्रो सहकर्मी दिदी वृन्दा राईले गर्नुभएको थियो. अब भने कन्दरा ब्यान्डको लेखकी हे माया भन्ने गीत सुन्नतर्फ लागौँ श्रोता.

हजुर कन्दरा ब्यान्डले गाएको लेख कि हे माया भने यो निकै नै मिठो गीत पछि फेरि पनि स्वागत छ कार्यक्रम मझेरीमा। हजुर ब्रुनाईको प्रसारण कार्यक्रम मझेरी सुन्दै हुनुहुन्छ र ब्रुनाईमा अहिले 12 बज्नका लागि 4 मिनट बाँकी रह्यो श्रोता र तपाईँहरूले बिएपिएस गोर्खा रेडियो सुनेर माया गरेर मेसेजेस पठाउनु भएको छ त्यो म पढ्दैछु अहिले। पक्कै पनि तपाईँको रिक्वेस्टको सङहरू भने हामी मझेरी कार्यक्रमको तेस्रो घण्टामा बजाउने नै छु, त्यसकारणले बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अहिलेलाई भने सेकी सेकी भन्ने यो सन्जु राठोडले गाउनु भएको गीत छोड्दै कार्यक्रम मझेरीको दोस्रो घण्टाको पनि अन्त्यमा आइसके र बिदा माग्न चाहन्छु। यस गीतपछि चाहिँ सुन्नुहुनेछ नेपालबाट प्रसारण हुने नेपाली समाचार, त्यसपछि म फेरि पनि कार्यक्रम मझेरीको तेस्रो घण्टे बसाइमा पक्कै पनि उपस्थित हुने नै छु। तबसम्मको लागि स्टे ट्युन टु बिएफ।

0: તમારી સ્માર્ટ સ્પીકર માં બંધ હોસ
1: પ્લે BFBS
2: યુ BFBS ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: सत्तारूढ दल रासोपाको आह्वानमा सर्वदलीय बैठक अहिले जारी छ. रासोपा सभापति रवि लामिछानेले सुनसरी घटना लगायतका समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु भएको हो. सिंहदरबारको सार्वजनिक लेखा समितिको हलमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भेषमराज आङदम्बे, नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृतिका पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेल, सांसद खुशबु ओली, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरू सिंहदरबार पुग्नु भएको छ. रासोपाका महामन्त्री बीपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम गर्न राजनीतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताउनु भएको छ. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकबाट नेपाली कांग्रेसका सभापति गगन थापा बाहिरिनु भएको छ. बैठक शुरू भएको केही समयमै उहाँ बैठक छोडेर निस्कनु भएको हो. सुनसरी घटना लगायतका विषयमा छलफल गर्न लामिछानेले बोलाएको सर्वदलीय बैठक अहिले पनि जारी छ. बैठकमा एमाले महासचिव शंकर पोखरेल, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका विभिन्न दलका शीर्ष नेता सहभागी हुनुहुन्छ. साम्प्रदायिक झडप नियन्त्रणका लागि सुनसरीका 10 स्थानीय तहमा कर्फ्यू जारी भएको छ. देवानगंजमा भएको घटनालाई लिएर प्रदर्शन नरोकिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले गैराती फेरि कर्फ्यू विस्तार गरी 10 पालिकामा लागू गरेको हो. इटहरी उपमहानगर 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, रामधुनी नगरपालिका 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, इनरुवा र दुहबी नगरपालिका तथा भोकराहा, नरसिंह, कोशीगढ़ी, देवानगंज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू लगाइएको हो. तोकेका क्षेत्रमा कुनै पनि व्यक्तिको आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव प्रसाद अरियालले जानकारी दिनुभयो. नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ. वीरगंजको नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सामूहिक आक्रमण र अस्पतालमा तोडफोडको घटनामा संलग्नमाथि कड़ा कानूनी कार्यवाही नभएको भन्दै संघले हिजो आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो. आज बिहान 10 बजे काठमाडौँको माइतीकर मण्डलामा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ. काठमाडौँ बाहिरका जिल्लामा भने प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउने र आफ्नो कार्यस्थलमा धरना तथा विरोध प्रदर्शन गर्ने भनिएको छ. चिकित्सक संघले घटनाका दोषीलाई तत्काल कानूनी दायरामा ल्याई कड़ा कार्यवाही गर्न सरकारसँग माग गरेको छ. एमाले र नेकपा बीच भएको 3 बुँदे सहमति अनुसार प्रदेशमा नयाँ सरकार गठन शुरू भएको छ. एमालेको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टीका मंगलबहादुर साई मुख्यमन्त्री बन्नुभएको छ. प्रदेश प्रमुख एकराज जोशीले नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम नेता शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो. मुख्यमन्त्री शाहीले आज शपथ ग्रहण गर्नुहुनेछ. एमाले र नेकपा बीच गएको साउन 9 गते सत्ता समीकरणका लागि सहमति भएको थियो. त्यस अनुसार कोशी, बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन्. शाहीलाई आफ्नै दल नेकपाका 14 जना र सत्ता साझेदार दल एमालेका 10 जना गरी 14 जना सांसदको समर्थन छ. 40 संसदीय कर्णाली प्रदेश सभामा सरकार गठनका लागि 21 सीट आवश्यक पर्छ. कर्णाली प्रदेश स्थापना भए ता पहिलो मुख्यमन्त्री महेन्द्र बहादुर साई, त्यसपछि क्रमशः जीवन बहादुर साई, राजकुमार शर्मा, एमलाल कणेल मुख्यमन्त्री बनिसक्नु भएको छ. अर्थमन्त्री डाक्टर सोनी मुवागले लगानी मैत्री वातावरण निर्माणका लागि 42 वटा कानून खारिज तथा संशोधनको प्रक्रियामा रहेको बताउनु भएको छ. निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा अर्थमन्त्री डाक्टर वागले आफूहरूको एउटै साझा मन्त्र र एउटै राष्ट्रिय एजेण्डा लगानी मैत्री भएको उल्लेख गर्नुभएको छ. कानून संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारको काम समयबद्ध तालिका अनुसार कार्यान्वयन गरिने बताउनु भएको छ. वाग्लेले आफू र प्रधानमन्त्री बीच असमझदारी छैन भन्नुभएको छ.
4: बजारमा एउटा मसला भएको छ, अर्थमन्त्री देखिएन नि खै भन्ने छ. यो सोझै सामान्य ज्यूसँग यहाँको प्रत्यक्ष विथ नो फिल्टर, नो इन्टरमिडिएसन, सोझै होस् भन्ने अब धेरैको चाहना पनि छ। प्रधानमन्त्रीजी आफै पनि त्यति सार्वजनिक कार्यक्रमहरू नदेखिनु भएको भएर यो हामीले सभामा नै
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर नमस्ते, गुड आफ्टरनुन। ब्रुनाईमा चाहिँ अहिले बिहानको दिउँसोको 12:09 गएको छ श्रोता, त्यस कारणले गर्दाखेरि गुड आफ्टरनुन ब्रिटिस फोर्सेस ब्रुनाई परिवारलाई। यसका साथसाथै नमस्कार अनि हार्दिक स्वागत छ बिएफएस गोर्खा रेडियो सुनेर बस्नुभएका विश्वका सम्पूर्ण श्रोताहरूलाई। बिएफएस गोर्खा रेडियो माया गरेर सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र हामी भने मजुरी कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गर्यौं। निकै नै मिठो गीत धर्मेन्द्र सेवानको आवाजमा, हेर्दा राम्रो माछा पुछ्रे भन्ने गीतबाट। हजुर, यो अन्तिम घण्टामा रहनेछ तपाईँहरूको रोजाएका मनपर्ने गीतहरू, गीत समर्पण र मिठा तपाईँको मेसेजेसहरू मैले पढ्दैछु र तपाईँहरूले छान्नुभएको गीत चाहिँ मैले डाउनलोड गर्ने कोसिस पनि गर्दैछु। पक्कै पनि बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। हजुर, अनि हाम्रो कार्यक्रम चाहिँ विभिन्न माध्यम मार्फत सुन्नुभएकोमा सम्पूर्ण श्रोता महानुभावहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। अहिले चाहिँ बिएफबिएस रेडियो एपबाट सुन्न सक्नुहुन्छ, गाडीमा रेडियोबाट सुन्न सक्नुहुन्छ, यसै गरी स्मार्ट स्पिकर्सको माध्यमबाट। यदि तपाईँको घरमा अलेक्सा छ भने अलेक्सालाई चाहिँ प्ले बिएफबिएस गोर्खा रेडियो भन्न पनि सक्नुहुन्छ। यी नै थिए हाम्रो माध्यमहरू र तपाईँहरूको मेसेजेसको लागि चाहिँ धेरै धेरै धन्यवाद श्रोता। म तपाईँहरूको गीत भने पक्कै पनि जाउने कोसिस गर्ने नै छु अहिलेको यो मजेरी कार्यक्रमको तेस्रो घण्टामा। हजुर श्रोता, अब सुन्नतर्फ लागौं ब्लुएस अनि इमेजको आवाजमा, तर्के आँखा।

हजुर तर्के आँखा भन्ने यो निकै नै मिठो गीत सुन्नुभयो ब्लू वेस अनि इमेजको आवाजमा। हजुर त हिजो भने हाम्रो बिएफएस गोर्खाको पेजको मेसेन्जरमा चाहिँ खर्क गुरुङ मामाले चाहिँ सङ रिक्वेस्ट गर्नुभएको थियो। अनफर्चुनेटली मैले हिजो बजाउन पाइनँ, तर मैले भने आज बजाउने प्लान गरेकी छु र उहाँलाई पनि भनिसकेकी छु। नमस्ते, बिना भान्जी रेडियो सुन्दैछु, रमाइलो भइरहेछ र समय मिलेमा एउटा लोकगीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्नुभएको थियो। गीत सररा हावा न्यू सङ रहेको छ, खर्क बुढा मगर, लीलावती बुढा मगर, सम्झना हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु, धन्यवाद भन्नुभएको थियो मामाले। र उहाँको गीत भने अब बजाउन गइरहेकी छु। धन्यवाद मामा सङ रिक्वेस्टको लागि, पक्कै पनि इन्जोय गर्नुहोला। सररा हावा

0: SBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

हजुर जम्मै छ पनि सुरेश लामा अनि एलिना चौहानको आवाजमा सुन्नुभयो यो एकदमै ऊर्जामय गीत र गीतमा भने एलिसा राई अनि आश्म विश्वकर्माको पनि एकदमै ऊर्जामय प्रस्तुति रहेको छ सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला हजुर श्रोता म अहिले भने मेसेजेस पढ्ने क्रममा छु हाम्रो संगम असलामी जीले कन्ट्याक्ट गर्नुभएको छ उहाँ भन्दै हुनुहुन्छ बिनाजी नमस्ते नमस्ते छाजालो गरे है त भन्नुभयो छाजालो हजुरलाई पनि म संगम थापा मगर सान फ्रान्सिस्को क्यालिफोर्नियाबाट सुरुदेखि नै कार्यक्रम मझेरीमा बज्ने मिठा मिठा गीत अनि जानकारीमूलक कुराहरू सुनेर हजुरलाई साथ दिँदैछु त्यसको लागि धेरै धेरै धन्यवाद अहिले हामी कहाँ ट्युजडेको बेलुकीको 8:26 भइरहेको छ अवस्था छ भर्खरै मैले यहाँबाट सनसेटको सानो भिडियो क्लिप बनाएको थिएँ पठाइदिएको छु है बहिनी हेर्नुहोला भन्नुभएको छ दाइले अनि समयले साथ दियो भने म लगायत यो समय रेडियो सुनेर बस्नुहुने सबै सबैलाई प्रवीण गुरुङको लोक भाका माथिबाट को झर्यो सालको पात बजाउँदै भन्ने गीत चाहिँ रिक्वेस्ट गर्नुभएको छ बजाइदिनु भए आभारी हुने थिएँ भन्नुभएको छ थ्याङ्क यू बहिनी ह्याभ अ ग्रेट डे भन्नुभएको छ हजुरलाई पनि ह्याभ अ ग्रेट डे सङ्गम दाई यो गीत रिक्वेस्ट गर्नुभएकोमा अनि मैले भर्खरै लाइनअप गरिसकेकी छु प्लस धेरै धेरै धन्यवाद यो क्यालिफोर्नियाको वेस्ट कोस्टबाट खिच्नु भएको चाहिँ यो सनसेट चाहिँ एकदमै रमणीय छ तपाईँहरूलाई पक्कै पनि अब नाइट टाइम सुरु हुन लागेको कारणले गर्दाखेरि यो गीत सुन्नुहोस् इन्जोय गर्नुहोस् अनि गुड नाइट भन्न चाहन्छु अनि ह्याभ एन थ्याङ्क यू भन्न चाहन्छु अब यो गीत बजाउँदैछु प्रवीण गुरुङको आवाजमा माथिबाट कोचर

हजुर, प्रवीण गुरुङको आवाजमा रहेको थियो यो निकै नै मिठो गीत। माथिबाट को झर्यो, सङ्गम अस्लामीजीले रिक्वेस्ट गर्नुभएको थियो। र पालो भने फेरि अर्को गीत बजाउने भएको छ, यो चाहिँ रिक्वेस्टमा आएको छ, अनुरोध गर्नुभएको छ एनपी परदेशीजीले। उहाँले भन्दै हुनुहुन्छ, नमस्कार बिना बहिनी, नमस्ते दाई, प्रोग्राम सुन्दैछु हरेक दिन जस्तै, आज पनि समय मिलाएर नूतन भुसालजीले लेख्नु भएको कुनै एउटा सुन्न कुनै एउटा गीत भन्न खोज्नुभएको होला, सुन्न र सुनाउन चाहन्छु ल, थ्याङ्क यू भन्नुभएको छ। थ्याङ्क यू फर यो सङ रिक्वेस्ट दाई। नूतन भुसालजीको लिरिक्समा चाहिँ आऊ है बसौँ भन्ने गीत बजाउँदैछु, इन्जोय गर्नुहोस्।

हजुर इस्माइल दास अनि नूतन भूषालजीको लिरिक्समा रहेको थियो आऊ है बसौँ भन्ने गीत रिक्वेस्ट गर्नुभएको थियो एनपी परदेशीजीले. हजुर तपाईँहरूकै गीत रिक्वेस्ट चाहिँ बजाउने क्रममा चाहिँ फेरि अर्को गीत रिक्वेस्ट आएको छ. हाम्रा रेगुलर लिसनर हुनुहुन्छ उहाँ कैलाश अनिता लिम्बुजी. कैलाश लिम्बुजीले चाहिँ आज नमस्ते बिना दिदी भन्नुभएको छ. नमस्ते कैलाशजी, वेन्सडेको कार्यक्रम मजेरी सुनेर इन्जोय लिँदैछु बिना दिदी. हजुरकै रोजाइमा सिङ्गर दीपक लिम्बुको कुनै एउटा सङ राखिदिनु पर्यो आफ्नै अभिरुचिमा. टु माई रिलेटिभ्स, फेसबुक फ्रेन्ड्स, मजेरी कार्यक्रम लिसनर्स, सङ सुनाउन चाहन्छु भन्नुभएको छ कैलाश लिम्बु ननिटन युकेबाट. हजुर थ्याङ्क यू फर द सङ रिक्वेस्ट भाइ. तपाईँको अनुरोधमा माया गर भन्ने गीत बजाउँदैछु अञ्जु पन्त अनि दीपक लिम्बुको आवाजमा. इन्जोय गर्नुहोस्.

0: गोर्खा रेडियो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

हजुर, एसटी योगी अनि रेश्मा पुनको आवाजमा यो एकदमै मिठो गीत सुनिहाल्नुभयो, बादलु पारीको देशैमा। यदि तपाईँ भर्खरै हामीसँग जोडिनु भएको छ भने सुन्दै हुनुहुन्छ बीएफपीएस गोर्खा रेडियोको कार्यक्रम मजेरी, र मजेरी कार्यक्रमको हामी तेस्रो घण्टामा छौँ। कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा, र ब्रुनाईको प्रसारण रहेको छ यो कार्यक्रम। र अहिले ब्रुनाईमा भने एक बज्नका लागि केवल 16 मिनट बाँकी रह्यो श्रोता। हजुर, अहिलेसम्म कार्यक्रम मजेरी सुनेर साथ दिनुभएका सम्पूर्ण श्रोतालाई हार्दिक धन्यवाद। तपाईँहरूको गीत रिक्वेस्ट, तपाईँहरूको सहायताले गर्दा नै यो कार्यक्रम अझ विशेष हुने गर्दछ। त्यस कारणले गर्दा सुन्दै गर्नुहोस् बिएफएस गोर्खा रेडियो। र अब पनि ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि सूचना रहेको छ। भोलि यानि कि बिहिबार 30 जुलाईको दिन बिहान 10 बजेदेखि 12 बजेसम्म हुन गइरहेको छ फ्यामिली क्राफ्ट डे। क्यानभस पेन्टिङ अनि मग डेकोरेसन हुन गइरहेको छ चिटच्याट कम्युनिटी सेन्टर मेन हलमा। अनि त्यसका लागि भने प्रत्येक बच्चाको चाहिँ $10 लिएर जानुहोला। यसै गरी दिउँसो 12:30 बजे भने मुभी स्क्रिनिङ हुन गइरहेको छ टम एन्ड जेरी एन्ड द फरबिडन कम्पास नामक मुभी, भोलिको दिन 12:30 बजे पछि चिटच्याट कम्युनिटी सेन्टर मेन हलमा। हजुर, यसका साथसाथै प्रेग्नेन्ट अनि पोस्टनेटल मम्मीहरूको लागि चाहिँ प्रेग्नेन्सी एन्ड पोस्टनेटल योगा विथ क्रिस्टन बेकर हुन गइरहेको छ भोलि पिसिएमएफमा बिहानको 12 बजेदेखि 1 बजेसम्म। यो 1 घन्टे सेसन हुन गइरहेको छ हरेक बिहिबारको दिउँसोमा। र यस सेसनमा जाँदै हुनुहुन्छ भने, भाग लिँदै हुनुहुन्छ भने चाहिँ $2 चाहिँ लिएर जानुहोला। हजुर श्रोता, गीत सङ्गीतलाई नै अगाडि बढाउँ, अब भने सुन्नतर्फ लागौँ सुनिता थेगिमको भुइँसोरी ढोगे है।

हजुर श्रोता, सुनिहाल्नुभयो सुनिता थेगिमको आवाजमा यो निकै नै मिठो गीत भुइँचोरी ढोगे है। हजुर श्रोता, जहाँ हुनुहुन्छ, घरमा आराम गर्दै हुनुहुन्छ अथवा कार्यालयमा हुनुहुन्छ, जहाँ पनि जतासुकैबाट हाम्रो बिएबिएस गोर्खा रेडियो सुनेर साथ दिँदै दिनुभएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। तपाईँहरूको यो माया र साथ चाहिँ निरन्तर रहिरहोस् हाम्रो कार्यक्रममा। र कार्यक्रम मजेरीको तेस्रो घन्टामा छौँ आज हामी, र गीत सङ्गीतको निरन्तरता गरौँ। अब अर्को गीतबाट स्वप्न सुमन अनि त्रिशाला गुरुङको आवाजमा मायालु।

हजुर, स्वप्न सुमन अनि त्रिशाला गुरुङको आवाजमा यो एकदमै मायालु गीत सुनिहाल्नु भयो श्रोता। हजुर श्रोता, ब्रुनाईमा अहिले 1 बज्नका लागि केवल 5 मिनट बाँकी रह्यो र हामी मजेरी कार्यक्रमको आजको बसाइबाट बिदा लिने बेला पनि भइसक्यो। त्योभन्दा अगाडि चाहिँ ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि एउटा सूचना फेरि पनि दोहोऱ्याउन चाहे। हाम्रो पोस्ट अफिसको नोटिस रहेको छ, सेप्टेम्बर 1 तारिकसम्म चाहिँ नयाँ ओपनिङ आवर्स चाहिँ रिड्युस्ड आवर्समा चल्नेछ। अब भने मन्डे टु फ्राइडे सोमबारदेखि शुक्रबारसम्म बिहानको 8 बजेदेखि 11 बजेसम्म मात्र सञ्चालन हुनेछ पोस्ट अफिस। अनि क्यास निकाल्नु छ भने चाहिँ केवल मङ्गलबार, बिहिबार र शुक्रबारको दिनमा मात्र सम्भव रहनेछ। त्यस कारणले गर्दाखेरि यो जानकारी फेरि पनि दोहोऱ्याए, मन्डे टु फ्राइडे पोस्ट अफिस ओपनिङ टाइम बिहानको 8 बजेदेखि 11 बजेसम्म। हजुर श्रोता, यो नोटिस पछि आजको कार्यक्रम मजेरीलाई चाहिँ बिट मार्ने बेला भइसकेको छ। आज हामीसँग जोड्नुहुने अनि आफ्नो सन्देश, गीत अनुरोध गर्ने र माया गर्ने सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद। भोलि फेरि अर्को बसाइमा फेरि पनि उत्साहपूर्ण नेपाली गीत सङ्गीत, रमाइलो कुराकानी अनि यसका साथसाथै केही रोचक जानकारीहरूको साथ म तपाईँहरूको कार्यक्रम प्रस्तुतता बिना गुरुङ भने उपस्थित हुने नै छु। तपाईँको बाँकी दिन एकदमै सुखद रहोस्, शुभ रहोस्। जहाँ पनि हुनुहुन्छ खुसी रहनुहोस्, स्वस्थ रहनुहोस् र मुस्कुराइरहनुहोस् भन्दै प्रहलाद तिमल सिन्हा अनि मिलन अमात्यको स्वरमा स्लोली स्लोली भन्ने गीत छोड्दै आजको बसाइबाट बिदा चाहन्छु। नमस्कार अनि ह्याभ अ नाइस डे।

0: Radio. Gorkha Radio. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा विपक्षी दलले सरकारले संवेदनशील विषयमा सहकार्यलाई निषेध गर्न खोजेको धारणा राखेका छन्। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदम्बेले सद्भाव र शान्ति कायम गर्नका लागि सरकारले गम्भीरता नदेखाएको भन्दै रासोपा सभापतिलाई ध्यानाकर्षण गराएको बताउनुभयो। यस्तो अवस्थामा सरकारले बैठक र सम्वाद बोलाउनु पर्नेमा त्यसलाई प्रधानमन्त्रीले व्यवस्था गरेको धारणा नेताहरूले राखेको उहाँको भनाइ छ। यस्तै एमाले महासचिव शंकर पोखरेलले पनि सरकारले दलीय सम्वाद र सहकार्यलाई निषेध गरिरहेको विषयमा ध्यानाकर्षण गराइएको बताउनुभयो। बैठकमा राप्रपाले पनि प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाएको अध्यक्ष राजेन्द्र लिङदेलको भनाइ छ। कपिलवस्तुको महाराजगंज एक गैडहवामा ट्रकले मोटरसाइकल साइकल र पैदल यात्रुलाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ, एकजना घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चारजनालाई उपचारका लागि कपिलवस्तु अस्पताल तौलीहवा लगिएको थियो। चिकित्सकले तीनजनालाई मृत घोषणा गरेको हो। घाइते एकजनाको उपचार भइरहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख राजन ढकालका अनुसार दुईजना साइकल यात्री र एकजना पैदल यात्रीको मृत्यु भएको हो। साम्प्रदायिक झडप नियन्त्रणका लागि सुनसरीका 10 स्थानीय तहमा कर्फ्यू जारी भएको छ। दिवानगंजमा भएको घटनालाई लिएर प्रदर्शन नरोकिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले गैरातीदेखि फेरि कर्फ्यू विस्तार गरी 10 पालिकामा लागू गरेको हो। इटहरी उपमहानगर 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, रामधुनी नगरपालिका 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, इनरुवा र दुहबी नगरपालिका तथा भोकराहा नरसिंह कोशी गढ़ी देवानगंज हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू लगाइएको हो। तोकेका क्षेत्रमा कुनै पनि व्यक्तिको आवत जावत भेला जुलुस प्रदर्शन सभा बैठक तथा धरना लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव प्रसाद अरियालले जानकारी दिनुभएको छ। नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेका सबै स्वास्थ्य सेवा बन्द गरेको छ। वीरगंजको नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सामूहिक आक्रमण र अस्पतालमा तोडफोडको घटनामा संलग्नमाथि कड़ा कार्यवाहीको नभएको भन्दै संघले हिजो आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। आज बिहान 10 बजे काठमाडौँको माइतीघर मण्डलामा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गरेका छन्। काठमाडौँ बाहिरका जिल्लामा भने प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउने र आफ्नो कार्यस्थलमा धरना तथा विरोध प्रदर्शन गर्ने भनिएको छ। चिकित्सक संघले घटनाका दोषीलाई तत्काल कानूनी दायरामा ल्याई कड़ा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। कपिलवस्तुका किसान लामो समयदेखि रासायनिक मल नपाउँदा मर्कामा परेका छन्। दुई साता यता कृषि सामग्री र साल ट्रेडिङ कर्पोरेशनले मल वितरण रोकेपछि किसान थप समस्यामा परेका हुन्। गत असार 31 पछि कृषि सामग्री तौलीहवा र साल ट्रेडिङ कर्पोरेशन कृष्णनगरबाट मल वितरण कार्य रोकिएको कृषि ज्ञान केन्द्रका प्रमुख तथा जिल्ला मल व्यवस्थापन समितिका सचिव घनश्याम चौधरीले बताउनुभयो। मल वितरण कार्य रोकिँदा किसानहरू चिन्तित बनेको उहाँको भनाइ छ। सामग्री कम्पनी लिमिटेड तौलीहवा शाखाका प्रमुख विष्णु भण्डारीले साउन 1 देखि मल बिक्री वितरण रोकिएको बताउनुभयो। उहाँले सीमित स्टक बाँकी भए पनि चालू आर्थिक वर्षका लागि पालिकाहरूको कोटा निर्धारण नहुँदा मल बिक्री वितरणमा समस्या आएको बताउनुभयो। बेलायती सेनाको प्रशिक्षण कार्यक्रम प्रभावित हुने गरी उत्पन्न भएको बेलायत र केन्या बीचको कूटनीतिक विवाद अन्तत समाधान भएको छ। सीओ भन ह्यारिसको रिपोर्ट।
1: लास्ट वीक यूके अफिशियल्स सेड केन्या हैड रिफ्यूज्ड टू इश्यू एक्सेस परमिट्स फॉर बटक द ब्रिटिश आर्मी ट्रेनिंग यूनिट इन केन्या फोर्सिंग द एमओजी टू कैंसिल ऑल अपकमिंग ट्रेनिंग डिप्लॉयमेंट्स। 1st Battalion, the Duke of Lancaster's regiment, was supposed to be heading out to the country this autumn. But now a UK government spokesperson has confirmed that the Kenyan government has agreed to issue the necessary permissions for Exercise Haraka Storm to take place in Kenya later this year after all. The breakthrough came after talks between the two governments, with the Kenyan minister describing it as proof the countries could resolve disagreements through dialogue. A UK government spokesperson says we greatly value the close cooperation and shared commitment between the UK and Kenya, which has enabled progress.
2: Your BFBS, Gorkha Radio Home.

0: त कहाँ लुगाके थियो फर्केराए छौ पनि
1: के अर्नीहरु मा बसेर तिम्रो मुई गाउँहरुको मुई पानी ल्याउनु लाग्छ
0: अनि हो र
1: अनि

हजुर, मलाई आफ्नै देश प्यारो. संसारको जुनसुकै कुनामा पुगे पनि आफ्नो मातृभूमिलाई आफ्नो देशलाई भुल्न सकिँदैन. प्रेम जो आफ्नो देशप्रतिको हुन्छ हाम्रो मनभित्र, देशभक्ति जुन हुन्छ हाम्रो मनभित्र, त्यो संसारको जुनसुकै कुनामा पुगे पनि सधैँ एकदमै झाँगिएर नै रहेको हुन्छ. भन्दा फरक नपर्ला, देशमा बस्ने नेपालीहरू जति नेपाली हुन् त्यति नै विदेशमा छरिएर बसेका नेपालीहरू पनि नेपाली नै हुन् भन्ने कुरा, भन्ने सन्देश यो गीतबाट हामीले पायौँ. र यो मिठो देशभक्तिले ओतप्रोत गीत रहेको थियो रुम्बाको आवाजमा, र यही गीतको साथमा आदरणीय श्रोतावृन्द आज बुधबारको हाम्रो प्रस्तुतिहरू सुरु भएका छन्. कार्यक्रम हाम्रो नमस्ते युकेबाट आजको दिनको हामीले सुरुवात गरिसकेका छौँ. तपाईँहरूको सेवामा प्रभातकालीन प्रस्तुति नमस्ते युकेलाई लिएर आज भने आएकी छु म शिरेश सुनवार. यहाँहरू सबै समयमा कार्यक्रम मार्फत मेरो सप्रेम नमस्कार स्वीकार्नुहोला. भेरी गुड मर्निङ यहाँहरू सबैलाई जहाँ जहाँ हुनुहुन्छ, सुनेर साथ दिनुभएको छ भन्ने आशा गरेको छु. बेलायतवासी श्रोताहरूलाई गुड मर्निङ भने जहाँ जहाँ जुन जुन ठाउँमा जुन जुन समय भएको छ त्यही त्यही समयअनुसारको अभिवादन. संसारभरिका मेरा श्रोताहरूलाई मैले टक्राउँदै कार्यक्रममा समेट्न चाहेकी छु. पक्कै पनि तपाईँहरू सबैले साथ दिनुहुन्छ होला भन्ने आशा गरेको छु. र अहिले भने बिहानको 6:40 भएको छ युकेमा. विभिन्न ठाउँमा विभिन्न समय भएको छ. पक्कै पनि कहीँ मिड मर्निङ, कहीँ चाहिँ आफ्टरनुन, कहीँ इभिनिङ, कहीँ राति भइरहेको छ. संसारमा विभिन्न ठाउँमा विभिन्न टाइम जोन्सहरूमा हामी सुनिरहेका छौँ भने तपाईँको समयअनुसार पक्कै पनि साथ दिइरहनु भएको छ भन्ने आशा चाहिँ म गर्न चाहन्छु. अबको लगभग 2.5 घन्टाको समय अवधि तपाईँसँग बिताउनको लागि, यानि कि बेलायतको समयअनुसार बिहानको 9:00 लागि हाजिर भएको छु. साथ दिनुहोस् है. त आज विक्रम सम्मत 2083 साल श्रावण महिनाको 13 गते, आज चाहिँ 29 जुलाई सन् 2026 परेको छ अङ्ग्रेजी कारण अनुसार. आज बुधबारको दिन हो. आषाढ शुक्ल पूर्णिमा तिथि, आज चाहिँ विशेष पूर्णिमा तिथि हो, यानि कि आज गुरु पूर्णिमाको पालो परेको छ. गुरुहरूलाई सम्मान गर्ने, गुरुहरूको स्मरण गर्ने आजको दिन को चाहिँ विशेषता हो. भन्दा फरक पक्कै पनि नपर्ला प्रिय श्रोतावृन्द है. र गुरु पूर्णिमामा चाहिँ नि हामीहरू गुरुलाई सम्झना गर्ने गर्दछौँ. गुरु भन्ने बित्तिकै स्कुलका टिचर्सहरू मात्र होइन आदरणीय श्रोतावृन्द, जसले हामीलाई जीवनमा जे सिकाउनुहुन्छ उहाँहरू सबैले हामीले गुरुहरू मान्नुपर्छ. हाम्रो प्रथम गुरु त माता र पिता नै हुन्, किनभने जब हामी जन्मन्छौँ हामीलाई केही त थाहा हुँदैन होइन. स्कुल गए पश्चात त अन्य गुरुहरूको संसर्गमा हामीले धेरै कुरा सिक्छौँ नै, तर त्यति बेलासम्म जति कुराहरू सिकाउनुहुन्छ हाम्रो माता पिताले सिकाउनुहुन्छ हामीलाई. त्यसर्थमा सबैभन्दा प्रथम हाम्रो गुरुहरू माता पिता नै हुन् है. र प्रथम गुरुहरूको रूपमा हामी माता पितालाई लिन्छौँ. यसै गरिकन दीक्षा मन्त्र दिने गुरुदेखि लिएर विभिन्न प्रकारका पढाइहरू गराउने गुरुदेखि लिएर जीवनमा अन्य कुराहरू सिकाउने गुरुहरूदेखि लिएर विभिन्न मोडमा चाहिँ जीवनको हामीले विभिन्न गुरुहरूलाई आत्मसात गर्दै अगाडि बढेका हुन्छौँ एउटा सफल जीवनलाई जिउनको लागि है. यस कारण गर्दाखेरि ती सम्पूर्ण गुरुहरूलाई सम्झना गर्ने, ती सम्पूर्ण गुरुहरूप्रति आफ्नो सम्मान प्रकट गर्ने र जीवनमा हामी अगाडि बढिरहेको यो अवस्थामा चाहिँ यहाँसम्म आइपुग्नको लागि जे जति गुरुहरूले हाम्रो साथ दिनुभयो, हामीलाई चाहिँ बाटो देखाउनु भयो, पथ प्रदर्शन गरिदिनु भयो, दिशा निर्देशन गरिदिनु भयो, उहाँहरू सबैलाई धन्यवाद दिने आजको दिन हो. सधैँ नै आषाढ शुक्ल पक्षको पूर्णिमालाई गुरु पूर्णिमा भनेर हामी यस अर्थमा पनि सम्झना गर्ने गर्दछौँ. आफ्नो सम्पूर्ण गुरुहरूलाई नमन गर्छौँ, पूजन गर्छौँ होइन. र अब अहिलेको जमानामा त आफ्नो गुरुहरूलाई चाहिँ तपाईँले टेक्स्ट गर्न सक्नुहुन्छ, मेसेज गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ. हरेक प्रकारले चाहिँ तपाईँले आफ्नो जुन कृतज्ञता छ होइन त्यो चाहिँ तपाईँले व्यक्त गर्न सक्नुहुन्छ. किनभने कुनै पनि प्रकारको शिक्षा दिने, कुनै पनि प्रकारको हामीलाई सिख दिने गुरुहरू जो हुनुहुन्छ होइन, उहाँहरू बिना हाम्रो जीवन जुन प्रकारले हामीले अगाडि बढाइरहेका हुन्छौँ, जुन प्रकारले हामीले सफलताको सिँढी चढिरहेका हुन्छौँ, जुन प्रकारले हामी सुख शान्तिले जीवनयापन गरिरहेका हुन्छौँ, त्यो सम्भव हुने थिएन होला सायद भन्ने कुरा पनि हामीले बिर्सनु हुँदैन. आजको दिनमा गुरुहरूप्रति आभार व्यक्त गर्दै, धन्यवाद ज्ञापन गर्दै, आशीर्वाद लिने मुख्य पर्वको रूपमा गुरु पूर्णिमालाई लिन्छौँ हामी. समस्त गुरुहरूलाई बिएमएस गोर्खा रेडियोको तर्फबाट हामी सम्पूर्ण गुरुहरूप्रति नमन गर्न चाहन्छौँ, धन्यवाद ज्ञापन गर्न चाहन्छौँ, कृतज्ञता ज्ञापन गर्न चाहन्छौँ. र गुरुहरूको आशीर्वाद सदैव हामी माथि रहिरहोस् भन्ने हाम्रो यो एकमात्र इच्छा, एकमात्र कामना आजको दिनमा हामी चाहिँ राख्छौँ पनि होइन. र तपाईँहरूको जीवनमा पनि यस्तो गुरु पक्कै पनि हुनुहुन्छ होला जसले तपाईँको जीवनलाई उज्यालोतर्फ उन्मुख गराउनको लागि चाहिँ आफ्नो एउटा चाहिँ भनौँ योगदान दिनुभएको छ, तपाईँहरूलाई साथ दिनुभएको छ. उनै गुरुहरूलाई सम्झना गर्ने आजको दिन हो प्रिय श्रोताहरू. गुरु भन्ने बित्तिकै दुईवटा अक्षर मिलेर बनेको छ. गुको अर्थ अन्धकार र रुको अर्थ हो
प्रकाश है र अँध्यारोमा त्यति बेलासम्म मान्छे अथवा मान्छेहरू भड्किन्छन् भनौँ न होइन जतिखेरसम्म प्रकाश पाउँदैनन् र प्रकाशको चाहिँ जुन पुञ्जमा गुरु नै रहेका हुन्छन् अन्धकारयुक्त शिष्यहरू अथवा ज्ञान नजानेर जो हामी भड्किरहेका हुन्छौँ हामीलाई चाहिँ यो सही रहेछ भनेर ज्ञान तब हुन्छ जति बेला चाहिँ गुरुले हामीलाई त्यो ध्यान त्यतातिर उन्मुख गराउँछन् यानि कि एउटा प्रकाशको जुन स्थितितर्फ हामीलाई लिएर जान्छन् अँध्यारोदेखि उज्यालोसम्म को जुन एउटा चाहिँ यात्रा छ गुरुले नै तय गराउँछन् होइन त्यस कारण गर्दाखेरि अन्धकार रूप अज्ञान हट ज्ञानले नै हटाउने हुँदाखेरि हामीले चाहिँ नजानेको व्यक्तिले ज्ञान सिक्नु जरुरी छ र त्यो ज्ञान सिकाउने बाटो देखाउने एउटा जुन माध्यम हाम्रो गुरु नै हुन् होइन र त्यो बाटो गुरु नै हो जसबाट हामीले ज्ञानको प्राप्ति गर्छौँ अन्धकारबाट हामी उज्यालोतर्फ अगाडि बढ्छौँ है बाटो बताउने व्यक्ति तिनै गुरु र गुरु बिना जीवन सम्भव छैन जीवन सफल हुनै सक्दैन भन्दा फरक नपर्ला आदरणीय श्रोताबृन्द है यस कारण गर्दाखेरि नै हामीले अनादिकालदेखि गुरुको सम्मान गर्दै आइरहेका छौँ र अब अगाडि पनि यसै गरिकन गुरुको सम्मान गर्दै जानुपर्छ किनभने जसले गुरुलाई सम्मान गर्दैन उसले प्राप्त गरेको कुनै पनि ज्ञान ज्ञान नै रहँदैन है त्यस कारण गर्दाखेरि गुरुलाई सदैव सम्मान गर्नुपर्छ एक दिन मात्र सम्मान गरेर त हुँदैन जस्तो कि आजको दिनमा सम्मान गरेर मात्र हुँदैन तर पनि आजको दिन चाहिँ तोकिएको हो है यस अर्थमा आजको दिनमा चाहिँ हामीले आफ्नो गुरुहरूलाई सम्झना गरौँ है त यति भन्दै म अगाडि बढ्न चाहन्छु आदरणीय श्रोताबृन्द कार्यक्रममा के कस्ता सरसामग्री छन् म एकैछिन छोटो विश्राम पश्चात तपाईँसँग सेयर गर्नेछु कुन्ती मुक्तारको आवाजमा यो गीत सुनाउँछु यतिखेर अब

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?

0: गीत हो नि माया हिमाल सागर र अनु चौधरीले गाउनुभएको गीत सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोतावृन्द तपाईँले यतिखेर. र यही गीतको साथसाथमा हाम्रो आजको कार्यक्रम मर्निङ सो प्रभातकालीन प्रस्तुति नमस्ते युके अगाडि बढिसकेको छ. यो प्रथम चरणको प्रस्तुतिमा म तपाईँको सेवामा छु र ठिक 9 बजीसम्म अझै पनि रहनेछु. अहिले पनि बिहानको अब 7 बज्नै आँटेको छ. 7 बज्नको लागि लगभग अब 2.5 मिनट जति मात्र बाँकी रहेको छ. र आज गुरु पूर्णिमाको दिन, गुरु पूर्णिमाको दिनमा गुरुहरूलाई सम्झना गर्नुपर्छ भन्ने कुरा मैले तपाईँसँग सेयर गरिसकेको छु. कति श्रोताहरूले पनि हामीलाई सम्पर्क गरिसक्नु भएको छ गुरु पूर्णिमाको शुभकामनाको साथमा. हाम्रो नूतन भुषालजी लेख्नुहुन्छ, गुड मर्निङ, नमस्कार, ह्याप्पी गुरु पूर्णिमा भन्नुहुन्छ. इजरायलबाट आउनुहुने हाम्रो श्रोता, थ्याङ्क यू सो मच नूतनजी. तपाईँलाई पनि सेम टु यु भन्न चाहन्छु, ह्याप्पी गुरु पूर्णिमा एन्ड अ भेरी गुड मर्निङ, ह्याभ अ गुड डे भनेर भन्छु म है. अनि हाम्रो विष्णु गुरुङ भाइ पनि आउनुभएको छ, एकदमै हाम्रो नियमित श्रोता हुनुहुन्छ र लेख्नुहुन्छ, गुड मर्निङ सिरिज दिदी, तपाईँको नमस्ते युके सो सुनेर इन्जोय गरिरहेको छु. तपाईँको समय मिल्यो भने चाहिँ एउटा सिक्का नोटेमा बोलको गीत मेरो आफ्नै अभिरुचिमा सुनाइदिनु होला. अनि यति बेला नमस्ते युके सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई पनि सुनाइदिनु होला भनेर भन्नुभएको छ. तपाईँको अनुरोधलाई पुरा गर्ने कोसिस म नेक्स्ट आवरमा गर्नेछु, किनभने अब यो प्रथम चरणको जुन हाम्रो प्रस्तुति छ यो लगभग अन्तिम चरणमा आइसकेको छ. यहाँ कुनै पनि गीतलाई चाहिँ अब समेट्न अलिकति समयले साथ दिँदैन. त्यसर्थमा विष्णु भाइ, तपाईँको अनुरोधको गीतलाई म नेक्स्ट आवरमा समेट्ने प्रयास गर्नेछु. सुन्दै चाहिँ गर्नुहोला भनेर भन्न चाहन्छु. थ्याङ्क यू सो मच बिहानदेखि नै हामीलाई यसरी सुनेर साथ दिनुभएकोमा भनेर भन्छु है. त यतिखेर अनि हामीलाई हाम्रो बहिनी धनु गुरुङजीले पनि सम्पर्क गर्नुभएको छ. उहाँले पनि हामीलाई चाहिँ मेसेज पठाउनु भएको छ. लेख्नुहुन्छ, गुड मर्निङ सरेश दिदी, हजुरलाई म पनि गुरु पूर्णिमाको शुभकामना दिन चाहन्छु भनेर भन्नुहुन्छ. हरेक दिनमा नयाँ नयाँ कुराहरू सिकाउनुहुन्छ, सो यु टु डिजर्भ अ विस फर अ ह्याप्पी गुरु पूर्णिमा भनेर भन्नुहुन्छ. थ्याङ्क यू फर एभ्रिथिङ भनेर भन्नुभएको छ. थ्याङ्क यू सो मच धनु बहिनी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद. गुरु पूर्णिमाको शुभकामना भन्न चाहन्छु. गुरु भन्ने बित्तिकै एउटा ट्याग लागेको गुरु नै हुनुपर्छ भन्ने छैन भनेर मैले अघि पनि भने, कुनै पनि कुरा हामी कसैबाट सिक्छौँ र त्यो कुराले चाहिँ हाम्रो जीवनमा एउटा सकारात्मक परिवर्तन लिएर आउँछ, हामीलाई एउटा राम्रो बाटोतर्फ उन्मुख हुनमा मद्दत गर्छ भने त्यो चाहिँ हाम्रो हामीलाई ज्ञान दिने गुरुको रूपमा उहाँलाई हामीले लिनुपर्छ भन्ने कुरा मैले गरेकी थिएँ. यसर्थमा हामीले जीवनमा धेरै यस्ता कुराहरू सिकिरहेका हुन्छौँ धेरै मान्छेहरूबाट, र उहाँहरू सबैलाई पनि हामीले आजको दिनमा धन्यवाद दिनै पर्छ है. र यति भन्दै अब समय धेरै छैन, यसर्थमा तपाईँलाई 7 बजेको समाचारतर्फ लान्छु. अनि त्यस पश्चात भने बाँकी रहेको सर सामग्रीहरूको साथमा हाम्रा श्रोताहरूको बाँकी रहेको जति पनि मेसेज छ लिएर आउनेछु. अहिलेको लागि समाचारतर्फ लागौँ है त.
1: सैन्य समुदायमा लाइन भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस. यो बीएफबीएस गोर्खा रेडियो हो.

0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा शान्ति र सामाजिक सद्भावको लागि सामूहिक अपील जारी गर्ने विषयमा दलहरू एकमत देखिएका छन्। विपक्षी दलका नेताहरूले सुनसरी घटनालाई र पछिल्ला घटनाहरूमा सरकारको उपस्थिति साथै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको भूमिकालाई लिएर प्रश्न उठाएका छन्। रासोपा सभापति लामिछानेले भने प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो काम गरिरहेको भन्दै सरकारको बचाउ गर्नुभएको छ। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रश्न गर्नुभएको छ। रासोपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेर समस्या समाधानको सामूहिक पहल गरेकोमा धन्यवाद दिँदै यतिखेर सरकार कहाँ र के गर्दैछ भनेर प्रश्न गर्नुभएको हो। यस्तै बैठकमा एमाले महासचिव शंकर पोखरेलले महत्वपूर्ण विषयमा संवादको पहल राजनीतिक दलहरूले भन्दा पनि सरकारले गर्नुपर्ने धारणा राख्नुभयो। सुनसरी घटनामा सुरक्षा निकायहरूले आवश्यकता भन्दा बढ़ी बल प्रयोग गरेको उहाँको भनाइ छ। नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्ता घटनामा राजनीतिक दलहरूको महत्वपूर्ण भूमिका भए पनि सुनसरी घटनाको समाधान गर्ने मुख्य जिम्मेवारी सरकारकै भएको बताउनुभयो। प्रधानमन्त्रीले सार्वजनिक रूपमा धारणा व्यक्त नगर्नु तथा आवश्यक पहल नगर्नु आश्चर्यजनक भएको उहाँको भनाइ छ। बैठकमा श्रम संस्कृति पार्टीका आर्यन राईले जनकपुर र सुनसरी दुवै घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेलले प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थिति बारे प्रश्न उठाउँदै सरकारले आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने बताउनुभयो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह र सरकारबारे समीक्षाको बिन्दुमा पार्टी नपुगेको बताउनु भएको छ। सर्वदलीय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री र सरकारले आफ्नो काम गरिरहेकाले अहिले नै समीक्षाको अवस्थामा पार्टी नपुगेको बताउनु भएको हो। सुनसरीको देवानगंज प्रकरणपछि आयोजित सर्वदलीय बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाएका थिए। बैठकपछि लामिछानेले अप्ठ्यारो परिस्थितिमा सर्वपक्षीय पहल सहकार्य र समझदारी खोज्ने राजनीतिक संस्कारका पक्षमा रासोपा सहित सबै दल एकै ठाउँमा भएको बताउनुभयो। घटनाको प्रारम्भिक चरणमै सरकारबारे निष्कर्ष ननिकाल्न भन्दै सरकारले आफ्नो दायित्व निर्वाह गर्ने उहाँको जिकिर छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले सर्वदलीय बैठक डाक्नु भएको छ। सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न असामान्य परिस्थितिलाई लिएर सर्वदलीय बैठक आह्वान गरिएको प्रदेश प्रमुख सचिव राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो। बैठक अहिले 12:30 बजेलाई डाकिएको छ। यसअघि मुख्यमन्त्री कार्कीले भिडियो सन्देश मार्फत सामाजिक सद्भाव कायम राख्न आह्वान गर्नुभएको थियो। नेपालमा बाघको संख्या 429 पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय गणनाको नतिजा सार्वजनिक गरेको हो। यसअघि 2022 गणनामा नेपालमा बाघ 355 थिए। पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै बाघ चितौन राष्ट्रिय निकुञ्ज तथा वरपरका क्षेत्रमा पाइएको छ। चितौनमा मात्र 145 पाटी बाघ रहेका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 112 बाघ गणना भएको छ। त्यस्तै पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 71, बाँके राष्ट्रिय निकुञ्जमा 51 र शुक्लाफाटा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 50 बाघ भेटिएको विवरण छ। नेपालमा हरेक 4 वर्षमा बाघ गणना गरिन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धि सागर पौडेलका अनुसार नेपालमा बाघको संख्या 2010 121, सन 2014 118, 2018 235 रहेको थियो। विश्वभर सन् 2010 झनै 3200 रहेको बाघको संख्या 2025 तथ्याङ्कमा 5357 पुगेको छ। सन् 2010 रूसमा भएको बाघ शिखर सम्मेलनबाट यसको संख्या 2022 दोब्बर बनाउने लक्ष्य अनुरूप नेपालले बाघको संरक्षण र संख्या वृद्धि गरेर विश्वमै उदाहरणीय काम गरेको छ। कपिलवस्तुको महाराजगंज एक गैडहवामा ट्रकले मोटरसाइकल, साइकल र पैदल यात्रुलाई ठक्कर दिँदा 3 जनाको मृत्यु भएको छ। नमस्कार।
1: यो BFBS कुल हो।

हजुर बिजुली भनेको होला मैजाने पुतली रेलैमा स्वप्न सुमन र विज्ञा घिमिरेको आवाजमा यो गीत सुनाउँदै आदरणीय श्रोता पनि तपाईँको लागि कार्यक्रम आजको हाम्रो यो मर्निङ सो प्रभात कार्यक्रम प्रस्तुति नमस्ते युगको दोस्रो चरणको यात्राको शुभारम्भ मैले गरेकी छु। यहाँहरू सबैलाई कार्यक्रममा एकपटक फेरि पनि सुस्वागत एवं न्यानो युवान टक्राउन चाहन्छु र यहाँहरू सबै सबैलाई नै अब लिएर अगाडि बढ्न पनि चाहन्छु र समय यति खेर बिहानको 7:12 गएको छ र कार्यक्रममा तपाईँलाई अब बाँकी रहेको सरसामग्रीहरू लिएर तपाईँको सेवामा हाजिर भएकी छु। अब तपाईँलाई मिठा मिठा गीत सङ्गीतहरू सुनाउने नै छु। तपाईँले नै अनुरोध गर्नुभएका केही गीत सङ्गीतहरू पनि छन् त्यसलाई पनि सुनाउने तयारी गर्दैछु अनि साथसाथमा हाम्रो चाहिँ प्लेलिस्टमा रहेका गीत सङ्गीतहरू छँदैछन् त्यो छ त्यो बाहेक के छ त भनेर भन्नुहुन्छ भने अब यो प्रथम चरण अन्तर्गतको जहाँ हामीले गीत सङ्गीतहरू सुनिहाल्यौँ दोस्रो चरण अन्तर्गत भने हामी अब मौसमको विस्तृत जानकारी लिन्छौँ एकैछिन पश्चात अनि हाम्रो जुन नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर छ सुन चाँदीको दरभाव उपलब्ध भएसम्म तपाईँहरूसँग सेयर गर्ने गर्छौँ तपाईँको राशिफल विशेष गरिकन है तपाईँहरूको मेषदेखि मीन राशिसम्मको राशिफल एभ्री डे तपाईँहरू सुन्ने गर्नुहुन्छ र आज पनि तपाईँको लागि राख्ने तयारीमा छु म अनि यसै गरिकन तपाईँका मेसेजहरू तपाईँका सन्देशहरू जे छन् त्यो सबै म यहाँनिर वाचन गर्ने कोसिस गर्ने नै छु अनि दोस्रो चरण अन्तर्गत पनि आज हेल्थ पोडकास्टको पालो हो जस अन्तर्गत डाक्टर सुप्रिया राई हुनुहुन्छ कार्डियोलोजिस्ट उहाँसँग गरिएको कुराकानीको दोस्रो अंश तपाईँले आज सुन्न सक्नुहुन्छ अनि यसै सरसामग्रीहरूको यिनै सरसामग्रीहरूको साथमा ठिक 9 बजीसम्म तपाईँको सेवामा म रहनेछु यसर्थमा तपाईँहरूले साथ दिनुहोला भनेर आग्रह पनि गर्न चाहे यो बेलामा अब अगाडि बढ्छु म अगाडि बढ्नुपर्दा अलिकति मौसमको कुरा गर्छु मेट अफिसलाई हामीले सावर गर्नुपर्ने हुन्छ होइन र मेट अफिसले जानकारी गरेअनुसार चाहिँ आज बदली छ स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डमा आज चाहिँ वर्षा पनि देखिन्छ केही ठाउँमा उज्यालो पनि छ तर वर्षा पनि देखिन्छ स्पेसली नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डका भूभागहरूमा अनि बाँकी भूभागमा चाहिँ सुक्खा रहनेछ घमाइलो रहनेछ अनि दक्षिण पूर्वी भूभागमा चाहिँ अलिकति टेम्परेचर राइज हुने देखिन्छ जहाँ चाहिँ अलिकति गर्मी र अलिकति ह्युमिड महसुस गर्न सकिन्छ हुन पनि हो यतातिरको मौसमको कुरा गर्नुपर्दा हिजोबाट नै अलिकति गर्मी बढेको महसुस हामीलाई भइ नै रहेको छ तपाईँहरूलाई पनि त्यस्तो फिल भएको छ होला होइन र मौसमले पनि त्यस्तै जानकारी हामीलाई गराइरहेको छ। आज राति पानी पर्ने क्रम दक्षिणी भूभागहरूतिर बिस्तारै कम हुने देखिन्छ इङ्ल्यान्ड र वेल्ससम्म पुगे तापनि अनि बाँकी भूभागमा चाहिँ सुक्खा नै रहनेछ वार्म नाइट येट अगेन भनेर भनिएको छ दक्षिणी भूभागहरूमा। त यो मौसमको जानकारी अलिकति मैले सेयर गरिहालेँ अब भने तपाईँहरूको लागि चाहिँ आजको मात्र होइन यो सप्ताहको नै लागि राखिएको ब्रेकफास्ट ब्रेन टिजरको प्रश्न सुनाउने बेला भइसकेको छ र प्रश्नको लागि चाहिँ यसपटक हामीले एउटा छोटो गजलको टुक्रा सुनाइरहेका छौँ र यो गजल कसले गाउनुभएको हो भनेर हामीले सोधेका छौँ है त र यो गजल चाहिँ अब कसले गाउनुभएको भनेर थाहा पाउनको लागि त सुन्न पर्यो यसको छोटो अंश म सुनाइहाल्छु यतिखेर।

परी हो या बीस कन्या हान छे मलाई आँखाले यो बीस कन्या बोलको गीत हो आदरणीय श्रोता पनि जुन तपाईँले सुनिहाल्नु भयो र यसमा आवाज कसको छ भन्ने चाहिँ नि हाम्रो प्रश्न हो है र तपाईँले चाहिँ यसको उत्तर लिएर आउनुपर्ने हुन्छ कार्यक्रममा भाग लिनुहोस् अनि शुक्रबारको दिनमा यसको छिनोफानो हुन्छ नै त्यति बेला तपाईँले पक्कै पनि भनौँ न तपाईँको उत्तर सही छ भने तपाईँको नाम पनि निस्कन सक्छ यस अर्थमा यसमा भाग लिइहाल्नु होला भनेर भन्न चाहन्छु म यति भन्दै अगाडि बढ्छु अगाडि बढ्नु पर्दा तपाईँको लागि एउटा मिठो चाहिँ गजल माफ गर्नुहोला कहाँ गजल अब भर्खरै मैले गजलको एक टुक्रा सुनाएँ नि तपाईँहरूलाई है ठ्याक्कै गजल भनेर आइहाल्यो तर गजल भन्दाखेरि पनि एउटा भक्ति गीत भनेर भनौँ म तपाईँलाई लागि राख्छु किनभने आज गुरु पूर्णिमा गुरु पूर्णिमाको अवसरमा सम्पूर्ण गुरुहरूमा समर्पित गर्दै मैले यो एउटा गीत राख्न चाहेकी छु र यो गीतको साथसाथमा नै अब म तपाईँलाई अगाडि लिएर जान्छु आउनुहोस् अब अगाडि बढिहालौँ यो गुरु भक्ति पूर्ण गीतको साथसाथमा सम्पूर्ण गुरुहरूलाई हामी नमन गरौँ सम्पूर्ण ज्ञात अज्ञात गुरुहरूलाई हामी यस गीतबाट सम्झना गरौँ है त

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्पिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर, मिठो एउटा गजल सुन्नुहुन्थ्यो तपाईँले गुलाम अलीको आवाजमा. एउटा पुरानो यो गीती प्रस्तुति तपाईँको लागि मैले राखेँ. कार्यक्रम सुन्दै हुनुहुन्छ मर्निङ सो प्रभातकालीन प्रस्तुति नमस्ते युके, र यस अन्तर्गत तपाईँको सेवामा विविध सर सामग्री मिठा मिठा गीत सङ्गीतहरू लिएर आज भने हाजिर छु म शिरीष सुनवार. समय बिहानको 7 बजेर अहिले 29 मिनट गइसकेको छ, र यहाँहरू सबैलाई कार्यक्रममा एकपटक फेरि पनि मैले अगाडि लिएर जाने तयारी गर्दैछु. र यतिखेर अब तपाईँले नै अनुरोध गर्नुभएका केही गीत सङ्गीतहरू पनि समेट्ने प्रयासमा छु म. समयले साथ दिउन्जेलसम्म त्यो चाहिँ है, अब समयले नै साथ दिएन भने अब तपाईँहरूको गीतहरू धेरै अनुरोधका छन् होइन, अनि समय थोरै छ भने त अब त्यो अलिकति गाह्रो पनि हुन्छ हामीलाई पनि तपाईँहरू समक्ष ती सम्पूर्ण गीतहरू राख्नको लागि. यसर्थमा समयले साथ दिउन्जेलसम्म फर्स्ट कम फर्स्ट सर्भ बेसिसको आधारमा श्रोताहरूको गीतलाई चाहिँ मैले यहाँ राख्दै अगाडि जाने तयारी गर्दैछु. तपाईँहरू सबैले चाहिँ पक्कै पनि कुरा बुझिदिनुहुन्छ, र यदि तपाईँको अनुरोधको गीत सुन्न आउन सकिनँ भने माफ गर्नुहोला भनेर भन्न चाहन्छु है. र यो अगाडि नै मैले डिस्क्लेमर जस्तो मैले राखिहालेँ तपाईँको लागि, अब भने अगाडि बढ्नु पर्दाखेरि हामी अलिकति नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकेको वैदेशिक विनिमय दरतर्फ लागौँ. र आजको लागि चाहिँ नेपाल राष्ट्र ब्याङ्कले जुन फरेन एक्सचेन्ज रेटहरू सधैँ नै पब्लिस गर्ने गर्दछ, आजको लागि के छ हेरिहालौँ है. त मुख्यतया हामी 3 करेन्सीहरूको कुरा गर्छौँ. अमेरिकी डलरको खरिददर 153.07 रुपियाँ, बिक्री दर 153.67 रुपियाँ रहेको छ. युरोको खरिदर 173.83 रुपियाँ, बिक्री दर 174.52 रुपियाँ, र पाउन्ड स्टर्लिङको खरिदर 203.26 रुपियाँ, बिक्री दर 204.06 रुपियाँ रहेको छ. प्रिय श्रोतावृन्द, यो चाहिँ जानकारी मैले तपाईँसँग सेयर गरि नै सकेका छु होइन. यो चाहिँ हाम्रो नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको हाम्रो चाहिँ जुन एक्सचेन्ज रेट छ होइन, त्यसको कुरा गरेँ. र अब अगाडि बढ्नुपर्छ, अगाडि बढ्नुपर्छ. हामी सुनचाँदीको दरमा पनि तपाईँहरूसँग प्रायः सेयर गर्ने गर्दछौँ, यदि यो सुनचाँदीको दरबाउ चाहिँ अपडेट भएको छ भने होइन. र आजको लागि अब सुनचाँदीको दरबार अपडेट भएको छ कि छैन एकपल्ट म चेक गरिहाल्छु, र अपडेट भएको छ भने तपाईँसँग सेयर गरिहाल्छु. त आज चाहिँ श्रावण महिनाको 13 गतेको दिन, गुरु पूर्णिमाको दिन हो होइन. र आजको दिनमा भर्खर मात्र अपडेट भएको चाहिँ सुनचाँदीको दरबार के छ भनेर तपाईँसँग सेयर गर्नु पर्दाखेरि, आज सुनको चाहिँ कुरा गर्नु सबैभन्दा पहिला प्रतितोला 2,83,200 रुपियाँमा अहिले चाहिँ कारोबार भइरहेको छ. र चाँदी प्रति तोला चाहिँ 4,320 रुपियाँमा यो कारोबार भइरहेको छ. यो चाहिँ आज हामीलाई यो नेपाल सुन चाँदी व्यवसायी सङ्घले प्रदान गरेको अथवा प्रोभाइड गरेको, उपलब्ध गराएको रेट हो जुन मैले तपाईँसँग सेयर गरेँ. त अब चाहिँ यति नै भन्दै अगाडि बढिहाल्छु. अगाडि बढ्नु पर्दाखेरि तपाईँहरूको लागि अब यो गीत सङ्गीतहरूको जुन सिलसिला छ यसलाई जारी राख्नुपर्ने हुन्छ, र यस अन्तर्गत चाहिँ मैले तपाईँको लागि एउटा गीत रेडी गरिसकेको छु, जुन गीतको लागि चाहिँ हाम्रो अनुरोधकर्ता श्रोता हुनुहुन्छ. अघि नै उहाँले पठाइसक्नु भएको हो, तर मैले अब समयले साथ दिनु पऱ्यो नि त होइन, सुनाउनको लागि पनि. यसर्थमा चाहिँ मैले सुनाउन पाएको थिएन, र अब अहिले चाहिँ मैले यो गीत सुनाउन लागिरहेको छु. र उहाँले चाहिँ अनुरोध गर्नुभएको गीत आज गुरु पूर्णिमाको दिनमा उहाँले एउटा गुरु भजन सुनाउन चाहनु भएको छ. खिमबहादुर गुरुङ मामा आउनुभएको छ, र उहाँले सुनाउन चाहनु भएको यो गीत म सुनाउँछु. लेख्नुहुन्छ अगाडि, नमस्ते शिरीष भान्जी, आज गुरु पूर्णिमाको दिन सबैले आफ्नो आफ्नो गुरुलाई सम्मान गर्ने

त्यसैले म पनि मेरो स्वर्गवासी आदरणीय साथै सम्माननीय गुरु खगेन्द्र रेग्मीज्यूलाई सम्मान गर्दै उहाँको आत्मालाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै यो भजन उहाँलाई उहाँको सम्झनामा सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्नुभएको छ। पक्कै पनि खिम्मामा हुनुहुन्छ उहाँको गुरुज्यूको लागि सम्झना गर्दै उहाँले सुनाउन चाहनुभएको यो गुरु भजन अहिले म अब सुनाउँछु। यतिखेर आउनुहोस् अब यसतर्फ हामी लागिहालौँ र यस पश्चात भने तपाईँको राशिफल आजको लागि के कस्तो छ, मेषदेखि मीन राशिसम्मको राशिफल त्यसको बारेमा पनि जानकारी लिएर म फेरि पनि हाजिर हुन्छु नै। अहिलेको लागि हाम्रो खिम्मामाले अनुरोध गर्नुभएको यो भजन सुनाउँछु है त।

0: यो PFBS
1: गोर्खा रेडियो हो।
2: कसरी पत्ता लाउने होला,
3: के पत्ता लगाउने,
2: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
3: के को बारेमा,
2: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
3: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
2: तिनकै बारेमा जान्न खोजेको।
3: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
2: यो त अति राम्रो कुरा सुनाउनु भयो।
3: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

हजुर सुशान्त केसीको आवाजमा यस्तै रहेछ नि जिन्दगानी, मिठो गीत सुन्दै थियौँ हामीले यतिखेर। र यो मिठो गीतको साथसाथमा अगाडि बढिसकेको छु, समय पनि अगाडि घर्किसक्यो, अहिले बिहानको 7:46 गएको छ। समय भएको छ यतिखेर अब भने हाम्रो राशिफलको बारेमा जानकारी लिने। दैनिक राशिफल हामी सुनाउने गर्छौँ तपाईँहरूलाई, मेषदेखि मीन राशिसम्मको राशिफल तपाईँहरूले पनि बडो चावपूर्ण रूपबाट सुनिदिनुहुन्छ। र अब भने आजको लागि तपाईँहरूको राशिले के भन्दैछ, कसरी बित्छ त तपाईँको आजको दिन, यसतर्फ जानकारी लिन उन्मुख भइहाल्यौँ। मेष राशिदेखि सुरु गर्छु म, सफलताले हिम्मत दिलाउनेछ मेष राशिहरूको लागि। प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ, दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ, भेटघाटले समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, मान सम्मान प्राप्त होला। मेहनतले नामधाम र इनाम दिलाउन सक्छ, प्रतिष्ठित काम गरेर धेरैको मन चित्न सकिनेछ। वृष राशिको लागि पनि सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। तारिफ योग्य कामले धेरैको मन जित्न सकिनेछ, समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ भने भाग्यले विभिन्न अवसर थमाउनेछन्। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ अनि अरूको काममा जुट्नु परे पनि फाइदा आफैलाई हुने देखिन्छ। यो वृष राशिको लागि। मिथुन राशिको लागि भने चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नु पर्ला। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेत समेटेर काम लिनुपर्ने समय छ। पहिलेको समस्या धोरिनाले अलमल बढ्न सक्छ, हल्लाको पछि लाग्दा दुःख पाइनेछ। तर तत्काल लाभ नभए पनि समस्या सुल्झाउन भने सकिनेछ। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनु होला, फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्न सक्छ। कर्कट राशिको लागि मनोरञ्जनमा अलमल लिँदा काममा पछि परिनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ, रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। आफन्तसँग असमझदारी बढ्न सक्छ, निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। पेसा व्यवसायले यात्रा गराउन सक्छ भने अध्ययनमा प्रगति हुनेछ र रचनात्मक कार्यमा पनि आंशिक फाइदा हुने देखिन्छ। अब हामी लाग्छौँ सिंह राशितर्फ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ। रोकिएका काम भन्नाले उत्साह जाग्नेछ, सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापार लगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ भने मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ, भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने कामहरू सुरु हुन सक्छ। अनि कन्या राशिको लागि भने आठले सजिलै लक्ष्यमा पुर्याउनेछ, सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ, प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ, दिगो फाइदा हुने काम सम्पादन हुनेछ। तुला राशिको लागि पनि प्रयत्न गर्दा विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ, तर हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भङ्ग हुन सक्छ। बेसुर वा वचन दिने बानीले समस्या निम्त्याउला। ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउनेछन्, आफ्ना सामानमा अरूले दावी गर्लान् अनि परिस्थितिसँग केही सम्झौता गर्नु पर्ला, आफ्नैले पनि काममा साथ नदिन सक्छन्। वृश्चिक राशिको लागि विभिन्न उपहार प्राप्त हुने समय छ, सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ, उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हटाउन सकिनेछ अनि गरिएका कामको उचित प्रतिफल पाइनेछ। महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछ भने मेहनतले नामधाम र इनाम दिलाउन सक्छ। अब हामी लाग्छौँ धनु राशितर्फ। धनु राशि हुनेको लागि चाहिँ अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ, आमदानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ, मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ, बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुने देखिन्छ। अब हामी मकर राशितर्फ लाग्छौँ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ, पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ, पहिलेका कमजोरीलाई सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ अनि बौद्धिक जगतले तारिफ गर्नेछ भने व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त होला। अब कुम्भ राशितर्फ लागौँ।
आजको लाभांश सञ्चय नहुन सक्छ, केही फाइदा लिन अर्को वर्ष त्याग्नु पर्ला, अनि व्यवसायमा लगानी बढाउनु पर्ने समय छ, पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ, सरसापटमा धन बाहिरिन सक्छ भने आवश्यक पर्दा सरसापट तथा कर्जा मार्फत धन जुट्ने पनि छ, अनि आफ्ना बाटो पनि अलिकति टाढिनु पर्ला, छिमेकीमा असमझदारी बढ्दा होसियारीका साथ काम गर्नुपर्ने हुन सक्छ। यो कुम्भ राशिको लागि पनि अब अन्त्यमा हामी मीन राशितर्फ लागिहालौँ। आमदानी बढ्नाले उत्साह जाग्नेछ, बेसा व्यवसायमा मनज्ञ लाभ हुनेछ, आवश्यक भौतिक साधन जुट्नेछन्, श्रमको उचित मूल्य पाइनेछ भने व्यापारमा राम्रै फड्को मार्ने समय छ, रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ, दिगो फाइदा हुने काम गर्न सकिनेछ, अनि खोजी गर्दा आमदानीको नयाँ स्रोत पनि फेला पर्नेछन्, मेहनत गर्दा लक्ष्य अनुसार काम बन्ने देखिन्छ।

आदरणीय श्रोतावृन्द, यो चाहिँ मीन राशिको राशिफल र मीन राशिको राशिफल सँगसँगै आजको लागि दैनिक राशिफल यतिमै आएर सम्पन्न भइसकेको छ। 12 राशिको राशिफल मैले तपाईँसँग सेयर गरिसकेको छु। अब हेर्नुहोस् है त कतिको मिल्छ के कस्तो हुन्छ। तपाईँहरूले आफ्नो आफ्नो राशिफल त सुन्नु नै भयो होला होइन। र यति नै भन्दै अब भने म अगाडि बढ्न चाहन्छु। अगाडि बढ्नु पर्दाखेरि समयको एकपटक जानकारी तपाईँसँग सेयर गरिहाल्छु। समय अहिले हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 7:52 गइसक्यो। इनफ्याक्ट लगभग 53 नै जान आँटिसकेको छ। यतिखेर अब 8 समाचारतर्फ तपाईँलाई लिएर जाने बेला भइसक्यो र त्यसतर्फ लिएर जानुभन्दा अगाडि एउटा मिठो गीत अब अन्तिम कोसेलीको रूपमा तपाईँसँग सेयर गर्नुपर्ने समय छ अहिले है। र यो गीतको कुरा गर्नुपर्दाखेरि यो गीत चाहिँ अहिले म एउटा रिक्वेस्टेड नम्बरको रूपमा सुनाउन गइरहेकी छु। र यो गीतलाई अनुरोध गर्ने श्रोता भने हुनुहुन्छ हाम्रो मामा बम गुरुङ ग्रिनफर्डबाट। उहाँले अघि नै यो गीत अनुरोध गर्नुभएको थियो र यही नै गीत सुनाउँछु। उहाँले उत्तर पनि पठाउनु भएको छ र उत्तर चाहिँ तपाईँको जुन छ त्यो अब मैले टिपेर राखिसकेको छु। सुन्दै गर्नु होला है त अगाडि। अब शुक्रबारको दिनमा नि यसको छिनोफानो हुनेछ के कस्तो प्रकारको चाहिँ नि अब यो तपाईँको भनौँ न यो गीत जुन हामीले एक टुक्रा सुनाएका छौँ त्यसको तपाईँले आवाज कसको भनेर चाहिँ लेखी पठाउनु भएको छ होइन। र त्यो मिले नमिलेको बारेमा त अब जानकारी तपाईँले एकैचोटि पाउनुहुनेछ शुक्रबारको दिनमा। त्यो तपाईँलाई थाहा भएकै कुरा हो होइन। यसर्थमा सुन्दै गर्नुहोला भनेर भन्न चाहन्छु म यतिखेर है त। र यो चाहिँ तपाईँको उत्तर जुन पठाउनु भएको छ मामा, त्यो उत्तर पनि फेरि अब मैले तपाईँको उत्तरलाई अब फेरि ट्राई गर्नुहोस् भनेर एकपटक भन्न चाहेँ। राम्ररी फेरि सुनेर आउनुहोला भन्न चाहेँ यतिखेर है त। यति भन्दै अब अगाडि तपाईँले नै अनुरोध गर्नुभएको गीत सुनाउँछु। खेम सेन्चुरी र रेणुका भट्टराईले गाउनुभएको गीत रोज्नु भएको छ। सुन्नुहोस् अनि इन्जोय गर्नुहोस्। सम्पूर्ण हाम्रो श्रोताहरूलाई पनि यो गीत एकैछिन इन्जोय गर्नुहोला भनेर भन्न चाहन्छु। अनि त्यस पश्चात हामी 8 समाचार सुन्छौँ। अनि कार्यक्रमको अन्तिम चरणमा आज हेल्थ पोडकास्टको हाम्रो तयारी छ। हाम्रो डाक्टर सुप्रिया राई कार्डियोलोजिस्ट हुनुहुन्छ हामीसँग। उहाँसँगको कुराकानीको दोस्रो अंश सुन्न सक्नुहुन्छ तपाईँहरूले।

0: सुनसरीमा उत्पन्न पछिल्लो परिस्थितिलाई लिएर सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको आह्वानमा आज बिहान सर्वदलीय बैठक बसेको छ।
1: बैठकमा शान्ति र सामाजिक सद्भावको लागि सामूहिक अपील जारी गर्ने विषयमा दलहरू एकमत देखिएका छन्। विपक्षी दलका नेताहरूले सुनसरी घटनालाई र पछिल्ला घटनाहरूमा सरकारको उपस्थिति साथै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको भूमिकालाई लिएर प्रश्न उठाएका छन्। रासोपा सभापति लामिछानेले भने प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो काम गरिरहेको भन्दै सरकारको बचाउ गर्नुभएको छ। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रश्न गर्नुभएको छ। रासोपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेर समस्या समाधानको सामूहिक पहल गरेकोमा धन्यवाद दिँदै यतिखेर सरकार कहाँ र के गर्दैछ भनेर प्रश्न गर्नुभएको हो। यस्तै बैठकमा एमाले महासचिव शंकर पोखरेलले महत्वपूर्ण विषयमा संवादको पहल राजनीतिक दलहरूले भन्दा सरकारले गर्नुपर्ने धारणा राख्नुभयो। सुनसरी घटनामा सुरक्षा निकायहरूले आवश्यकता भन्दा बढ़ी बल प्रयोग गरेको उहाँको भनाइ छ। नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्ता घटनामा राजनीतिक दलहरूको महत्वपूर्ण भूमिका भए पनि मुख्य जिम्मेवारी सरकारकै भएको बताउनुभयो। उहाँले सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्नेमा जोड़ दिनुभएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाहीको माग गर्दै यो समय राजनीतिक तिक्तता बढ़ाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको उल्लेख गर्नुभयो। बैठकमा श्रम संस्कृति पार्टीका आर्यन राईले जनकपुर र सुनसरी दुवै घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेलले प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाउँदै सरकारले आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने बताउनुभयो।
0: साम्प्रदायिक झडप नियन्त्रणका लागि सुनसरीका 10 स्थानीय तहमा कर्फ्यू जारी छ। देवानगंजमा भएको घटनालाई लिएर प्रदर्शन नरोकेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले गैराती फेरि कर्फ्यू विस्तार गरी 10 पालिकामा लागू गरेको हो। यसैबीच इनरुवामा कर्फ्यू आदेश जारी भएपछि जिल्ला अदालत सुनसरीले आज सम्पूर्ण न्यायिक तथा प्रशासनिक सेवा बन्द गरेको छ। स्थानीय प्रशासनले गैरातीदेखि अर्को आदेश नभएसम्म इनरुवासहित 10 पालिकामा कर्फ्यू लगाएपछि अदालतले सुरक्षा र सार्वजनिक हितलाई ध्यानमा राख्दै सेवा स्थगित गरेको हो। अदालतले आजलाई शून्य समय मानेकाले म्याद वा तारिख भएका व्यक्तिको हद म्याद र तारिख गुज्रने छैन। सुनसरीको दिवानगंज 3 कप्तानगंजमा आइतबार राति भएको गोलीकाण्डको छानबिनका लागि गठित 5 सदस्यीय समिति आज घटनास्थल पुगेको छ। दुई समूह बीचको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको थियो भने 9 जना घाइते भएका थिए। प्रदर्शन उग्र बनेपछि गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा समिति गठन गरेको थियो। सोमबार विराटनगर पुगेको समितिले घाइतेसँग बयान लिएपछि आज घटनास्थल निरीक्षण गर्दै स्थानीयसँग पनि सोधपूछ गरेको छ। बेलायती सेनाका चिकित्सकले युद्धको अग्रपन्ति नजिकै घाइते सैनिकको उपचार तथा उद्धार गर्ने अभ्यास गरेका छन्। 3 मेडिकल रेजिमेन्टले गत महिना जर्मनीमा आयोजित एक्सरसाइज डाइनोस्ट्रोम सैन्य अभ्यासमा 7 ब्रिगेडसँग सहभागिता जनाएको थियो। विल हलिसको रिपोर्ट।
2: 20 miles from the front line, British Army medics are preparing for casualties to come in from battle. Captain Tim Torrance is leading the pre-hospital treatment team.
3: From the point of wounding, they'll be patched up by their company medics, taken to the unit aid post, where they'll then be rearward evac'd to us here, where we will do life-saving care and then focus on rearward evac from us to more definitive medical assets.
2: 3 medical regiment work in the close battle space, integrating with 7 Brigade, the Desert Rats. The care is basic, but life-saving.
3: We're trying to move as much as we can away from the Afghan and Iraq model of the golden hour, where from the point of wounding you can fly a Chinook in. We're trying to move away from that to achieve something more realistic to the types of warfare that we're seeing at the moment.
2: In Ukraine, an obvious hospital is an easy target for a drone pilot. Schools, shops and homes become buildings of opportunity for care centres. 3 Medical Reg is using a farmer's barn.
4: 066 Alpha, radio check, over.
2: Corporal Jason Huddleston is a comms specialist from the Royal Logistic Corps. He's an important part of the chain, delivering messages about casualties.
4: One number that's missing off a ZAP number, for instance, could cause an issue sending that on. So you've got to be very thorough with what you're actually reading and sending off.
2: Warfare has changed rapidly. Battlefield Yo, care BFBS. Is trying to keep up. We'll holler to BFBS.
0: Namaskar.

फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार, यो एउटा रिक्वेस्टेड नम्बर रहेको थियो आदरणीय श्रोताबेन. हाम्रो दिदी सती र दाई ललित उहाँहरू दुईजनाले यो गीत अनुरोध गर्नुभएको थियो र यो गीत सुनाउँदै उहाँहरूले चाहिँ हाम्रा सम्पूर्ण गुरुहरूप्रति श्रद्धा भक्ति र सम्मानका साथै हार्दिक नमन चढाउन चाहनु भएको थियो. र यो गीत मैले सुनाउँदै आजको कार्यक्रमको यो अन्तिम चरणको यात्रालाई थालनी गरेकी छु. पक्कै पनि सती दिदी र ललित दाईले सुन्ने मौका पाउनुभयो होला. उहाँहरूले उत्तर पनि पठाउनु भएको छ. उत्तरको लागि धेरै धेरै धन्यवाद. उत्तर तपाईँहरूको ठ्याक्कै मिलेको छ, निशानामा नै लागेको छ भनेर भन्न पर्यो. अब शुक्रबार तपाईँहरूको नाम निस्कन्छ निस्कँदैन हेर्दै गर्नु होला, सुन्दै गर्नु होला है त. यदि भन्दै मैले कार्यक्रमको अन्तिम चरणलाई सुरुवात गरिसकेकी छु. सुस्वागतम न्यानो अभिवादन, एकपटक फेरि पनि वेलकम ब्याक भन्न चाहन्छु. कार्यक्रम सुन्दै हुनुहुन्छ प्रभातकालीन प्रस्तुति नमस्ते युके. आज भने म शिरी शर्माको साथमा तपाईँको यो समय व्यतीत हुँदैछ. मर्निङ टाइम हो अहिले. तपाईँहरू सबजना आफ्नो आफ्नो कामको लागि तयारी गर्दै हुनुहुन्छ होला. स्कुलहरू त अब अहिले बन्द भइसकेका छन्. त्यतातिर बच्चा बाल बालिकाको चाहिँ जुन एउटा प्रेसर होइन, उनीहरूलाई स्कुलमा टाइममा पुर्याउनु पर्ने, त्यो त पक्कै पनि छैन. अहिले समर हलिडेज सुरु भइसकेका छ, तर आफ्नो कामको लागि त तयार हुनै पर्यो. कामहरूतिर जाने तयारी गर्दै हुनुहुन्छ भने तपाईँहरूको साथमा हामी तपाईँहरू जहाँ जहाँ जानुहुन्छ त्यहीँ त्यहीँ जान्छौँ है भनेर भन्न चाहन्छु म यतिखेर. अब कार्यक्रमको अन्तिम चरणमा हामीले प्रवेश गरिसकेका छौँ र अन्तिम चरणमा डाक्टर सुप्रिया राई कार्डियोलोजिस्ट हुनुहुन्छ, उहाँसँग गरेको कुराकानी सुन्न सक्नुहुन्छ यसको दोस्रो अंश. र त्यसतर्फ नै म तपाईँलाई लिएर गइहाल्छु. अब त्योभन्दा अगाडि चाहिँ एकपटक फेरि पनि ब्रेकफास्ट ब्रेन टिजरको प्रश्नको लागि राखिएको यो गीती अंश तपाईँसँग सेयर गर्छु म.

हो या भिस्कन्या हान्छे मलाई आँखाले, यो गीतमा आवाज कसको छ? एकदमै सिम्पल प्रश्न, सजिलो प्रश्न तपाईँहरूको लागि राखेका छौँ। र यो एल्बम भिस्कन्याको गजल तपाईँले सुनिसक्नु भएको छ, छोटो टुक्रा। यसको चाहिँ सिङ्गर यानि कि गायक को हुनुहुन्छ, कसको आवाज सुन्यो भर्खरै हामीले, प्रश्न यही छ। प्रश्नको उत्तर लिएर थुप्रै श्रोता राखिरहनु भएको छ, र तपाईँहरूले अहिलेसम्म प्रश्नको उत्तर पठाइसक्नु भएको छैन भने पढाइहाल्नुहोस्, किनभने पर्सि शुक्रबारको दिन यसको छिन्नफानो भइ नै हाल्छ। अहिलेको लागि अब यति भन्दै तपाईँलाई अर्को एउटा मिठो गीत सुनाउँछु, मेलिना राई र समीर खरेलले गाउनु भएको छ। र गीतको लागि अनुरोधकर्ता श्रोता हाम्रो भाइ विष्णु गुरुङ, उहाँले अघि नै सबै र यो गीतको अनुरोध गर्नुभएको थियो, अहिले आएर बल्ल उहाँको नम्बर लागेको छ, म यो गीत सुनाउँछु। भाइ थ्याङ्क यू भेरी मच, तपाईँले एकदमै धैर्यताको साथमा गीतको प्रतीक्षा गर्नुभएको थियो होला, यसको लागि थ्याङ्क यू सो मच। र अब यो गीत सुनेर इन्जोय गर्नु, सम्पूर्ण श्रोताहरूले पनि यो गीत सुनेर इन्जोय गर्नु होला, किनभने हाम्रो भाइ विष्णु गुरुङज्यूले चाहिँ नि तपाईँहरू सबैको लागि भनेर यो गीत समर्पित गर्नुभएको छ आफ्नै अभिरुचिमा सुन्दै। त यो गीत सुनाउँदै तपाईँहरूलाई लगतै अब म भने लिएर जान्छु हेल्थ पोडकास्ट तर्फ।

0: SBS Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने 4.99 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर आदरणीय श्रोताबृन्द, बीएबीएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर. आज पनि अब यो हेल्थ पोडकास्टमा तपाईँहरू सबैलाई मैले स्वागत गर्न चाहे. आजको यो बसाइमा गत सप्ताहदेखि नै रहनु भएको डाक्टर सुप्रिया राई कार्डियोलोजिस्ट हुनुहुन्छ, उहाँसँगको कुराकानी फेरि पनि निरन्तर अगाडि बढाउने तयारीमा छु. सर्वप्रथम त मैले हाम्रो डाक्टर सुप्रिया राई तपाईँलाई फेरि पनि एकपटक स्वागत भन्न चाहे, वेलकम ब्याक भन्नु छु म.
1: हुन्छ, धेरै धेरै धन्यवाद, इट्स गुड टु बी ब्याक.
0: हजुर, र अब हामीले लास्ट विक यो हार्ट भनेको के हो अथवा मुटु भनेको के हो, मुटुले कसरी काम गर्छ भन्ने कुरा गऱ्यौँ होइन. अलिकति हामीले चाहिँ मुटुको रोगहरूको बारेमा पनि कुरा गऱ्यौँ. अब आज चाहिँ हामीले अब मुटु रोगको त कुरा गऱ्यौँ, विशेष गरिकन कस्तो खालको मुटुको समस्या चाहिँ बढी देखिन्छ हाम्रो समुदायमा भन्ने कुरा तपाईँले गरिसक्नु भएको छ. अब यो मुटु रोगको कुरा त गऱ्यौँ, तर त्यो रोग लाग्न दिनुभन्दा अगाडि नै पनि प्रिभेन्सन पनि हुनसक्छ भनेर भन्नुभएको थियो. भेरी इन्ट्रेस्टिङ टपिक, त्यसमा हामी अहिले कुरा गर्नेछौँ. तर त्यसमा जानुभन्दा अगाडि सबैभन्दा पहिला चाहिँ अब रिस्क फ्याक्टर्स, खतराको कुरा गरौँ, कारक तत्त्वको कुरा गरौँ. केही कारण बिना त कुनै रोग त लाग्दैन, केही न केही त कारण हुनुपर्छ भन्ने अब सबै रोगमा त्यो एप्लिकेबल छ. त्यो कारण गर्दाखेरि सुप्रिया, सबैभन्दा पहिला चाहिँ अब रिस्क फ्याक्टर्सको कुरा गरौँ, कस्तो कस्तो कारण गर्दाखेरि मुटु रोग हुनसक्छ त कुनै पनि मान्छेमा.
1: हजुर, सो रिस्क फ्याक्टर्स चाहिँ इट्स भेरी इम्पोर्टेन्ट कार्डियोलोजीमा. हामी जहिले पेसेन्टहरू नयाँ आउँदाखेरि पनि के हो रिस्क फ्याक्टर्स भनेर एउटा त्यो जानकारी लिन्छौँ, बिकज यो रिस्क फ्याक्टर्समा जति नै टिक गर्नुभयो हजुरले, त्यति नै लाइक्लीहुड अफ तपाईँको कार्डियोभास्कुलर डिजिज अर मुटुको रोग हुन्छ क्या. सो देयर आर रिस्क फ्याक्टर्स अब एउटा मोडिफाइएबल हुन्छ, जुन चाहिँ अब आफूले त्यो डे टु डे लाइफमा चेन्जहरू, लाइफस्टाइल चेन्ज गर्यो भने त्यसमा यु क्यान गेट अन टप अफ इट टु रिड्युस यर रिस्क. द अदर साइड इज नन मोडिफाइएबल होइन. अब नन मोडिफाइएबलको कुरा गऱ्यो भने चाहिँ अनफोर्चुनेटली अब इट्स नट अप टु यु, इट्स जस्ट वाट इट इज खालको. सो फर एक्जाम्पल एज, अब नो वान क्यान स्टप अस ग्रोइङ ओल्डर. अनि तपाईँलाई मैले लास्ट विक भनेको जस्तै नै अब जति नै ओल्ड हुन्छ हाम्रो पाइप्सहरू, देयर नट गर्नु बी क्लिन होइन. नयाँ पाइप लिएर जस्तो गरेको हुँदैन, 10 वर्ष 15 वर्ष इफ नट 50-60 इयर्स हुन्छ नि त हाम्रो पाइप्सहरू त अलिकति ओल्ड. सो त्यही के के बिल्डअपहरू भइसकेको हुन्छ. सो एज इज वान अफ द रिस्क फ्याक्टर्स द्याट यु क्यानट मोडिफाई. इफ यु फाइन्ड अ वे टु मोडिफाई देन एब्सोल्युटली हुन्छ नि, आइम स्योर वी आर ऑल इन्ट्रेस्टेड. सेकेन्ड चाहिँ आफ्नो gender. So men haru, they are at more higher risk of cardiovascular disease. And then the third one is sometimes afno background pani huncha, afno family history. Right? Is there is no like genetic link huncha ni kun kun chai abo genetic diseases haru huncha, abo waha ko ama lai bhaye bhane definitely ama lai pani huncha, testo chai testo halko genetic link chai haina. Tara हजुरको आमा बुवा ग्रान्ड फादर होइन, फर्स्ट डिग्री रिलेटिभ्स भन्छु. सो हजुरको आमा बाबा सिब्लिङ्सहरूलाई केही हार्ट डिजिजको रोग छ भने देन यु डु हेभ अ रिस्क एज वेल अफ डेभलपिङ द्याट. त्यो चाहिँ हो. नाउ गोइङ अन टु दि मोडिफाइएबल रिस्क फ्याक्टर्स, जो चाहिँ त्यो चाहिँ तपाईँको हातमा छ, इच एन्ड एभ्री वानको हातमा छ यस चेन्ज गर्ने होइन. यो चेन्ज गर्यो भने यु रिड्युस यर रिस्क अफ कार्डियोभास्कुलर disease and death care by a significant amount.
0: Wow.
1: So number one is we are very Nepali community we are very prone to do this, which is alcohol. Aina abo hamro Nepali community we're very hospitable ke jata pani auncha, and that's very good ke. I like that. Yeah, but jata te ghar ma gaye pachi, oh hello namaste aunus khanus piunus aina, this is our nature ke. We love doing that, we love hosting people, you know. And unfortunately tara alcohol is a great part of that as well ke. And I think everything comes in moderation. You know, so just the targets are less than 14 units a week for men and female. So alcohol hajuraru tyo dasai party ma huncha haina, ani yo diwali haru bhai tika haru ke huncha ni ta, and kati era social abo obligations huncha ke. Tara your health is very important. When you lose it, you can't get it back. So tei bhayera alcohol ma chai 14 units, less than 14 units a week is the target, national target. There are everything abo hajurlai nai abo uyo huncha, if you can stop it, stop it. Yeah. Yeah. That's alcohol. Second thing is smoking. It's a big thing as well. And especially hamro younger generation pani haina.

0: You say that they hear smoking. Oh, you smoke, Bondo Pitike. We used to really raise our eyebrows because not in a judgmental way. It's just because healing process alikati delay gardens. Okay, smoking early. So you know, after operation, your hip break or this tone sunny. This my here is smoking or is a risk factor because it reduces or delays your healing. Yeah, and they were smoking for your general health is not good. So that's the second one. Third thing is, if you have high cholesterol, the cholesterol say ekdam abo, this is the culprit kya feri. The cholesterol say kina high cholesterol le garda heri, kina culprit huncha, because tapale maile bhaneko jasto ki pipe huncha ni, so naya pipe huncha, tyo patta haru build up huncha ni tyo pipe ma, tesari nai tyo cholesterol haru chai jiu bhari goera chai tyo kaka kaka deposit huncha kya raktanali haru ko tyo brain ko huncha ni, abo brain ko raktanali haru ma basna sakcha, kidney ko raktanali haru ma basna sakcha, mutu ko raktanali ma basna sakcha, ani mutu ko raktanali ma basyo bhane एकदम ब्लक भयो भने हार्ट अट्याक हुन्छ होइन. सो तर यो हाई कोलेस्ट्रोल कसरी हुन्छ भन्नाले यो खानापिनामा हुन्छ. सो एल्कोहल नै भयो, स्मोकिङ नै भयो फेरि, एन्ड देन हाई फ्याटी फुड, सेचुरेटेड फुड, म्याकडोनल्ड्स, केएफसी, त्यस्तो खालको, यु नो वी लभ अब यस्तो फास्ट फुडहरू, तर एभ्रिथिङ इज इन मोडरेसन. तर यो हाइपर कोलेस्ट्रोलिम इज द थर्ड वान. यसमा चाहिँ फेरि आई थिङ्क पिपल डोन्ट नो दिस एन्ड आइम गन गो लेटर अन इन डेप्थ एज वेल. यसमा चाहिँ आई थिङ्क म्यानेजमेन्टमा, तर प्लिज अभियसली हेभ अ सबैजनाले अब ध्यान दिएर सुन्नुहोस् होला, बिकज इट्स भेरी इम्पोर्टेन्ट होइन. द फोर्थ वान इज ल्याक अफ एक्सर्साइज. इन अलिकति त्यो कार्डियोभास्कुलर हेल्थको लागि वर नट टकिङ अबाउट लाइक क्लाइम्बिङ माउन्ट एभरेस्ट होइन, that's great, but we're talking about daily steps, yeah, walking at least 10,000 steps or 8,000 to 10,000 steps a day. So धेरै स्टेसनरी रोलमा नभए अथवा केही नगरिकन बस्ने, खाने, सुत्ने त्यस्तो मात्र अब लाइफस्टाइल छ भने यु आर एट रिस्क, किनकि यु नट डुइङ एनिथिङ टु हेल्प यु गेट रिड अफ यो कोलेस्ट्रोल लेट्स से, ओर हेल्प इन्क्रिज तपाईँको त्यो हार्टको फङ्सनहरू हुन्छ नि. सो आई थिङ्क you know, lack of exercise is also one of the risk factors, I would say. And then salt भइहाल्यो. I think the national targets recommendations ke bhane the small teaspoon huncha ni tyo bhanda kam khanu haina. Tara hami we love our salt, hamro to be fair hamro quick cuisine dami nai chha ke, tara we need to be very careful because pachi goera consequences are afle matra hudaina, you're passing it on to your generations. So the main five risk factors to summarize tapale afle you can take into control is number one, alcohol. Reduce your alcohol intake. So smoking dhumrapan na garnus sakesamma, activity garnus, tapaiko khana pina ma khana pina ma dhyan dinus, and then last but not least salt ko intake alik kam garnus.
1: है यो चाहिँ स्पेसली यो लाइफस्टाइल चेन्जेसहरू हामीले गर्न सक्ने, सो द्याट यो पनि अलिकति प्रिभेन्सनतिर पनि गयो नि त यो कुरा होइन. र अब प्रिभेन्सन इज बेटर देन क्योर भनेर भन्छ, त्यो कारणले गर्दाखेरि अब प्रिभेन्सन नै गर्यो भने अब उपचारसम्म पुग्नै परेन. तर अनफोर्चुनेटली इट्स रियली डिफिकल्ट टु स्टिक टु दिज रुल्स क्या.
0: हन्ड्रेड आई नो, म पनि इन माई क्लिनिक मेरो पेसेन्ट्सहरू आउँछ होइन, एन्ड मेरो टु बी फेयर लाइक माई मम इज भेरी यस्तो होलिस्टिकमा जानुहुन्छ, सो आई थिङ्क थ्रु हर I know, okay, I take that responsibility. म पनि मेरो पेसेन्ट्सहरूमा भेट्दाखेरि म मेडिकेसन मात्र दिँदिनँ क्या. आई मेक स्योर आई रियली यो अब इन्स्टिल भन्छ, तर आई मेक स्योर मैले यो फोकस गरेर उहाँहरूलाई यो एजुकेसन दिन्छु, नेपाली होस् या अथवा अरू डिफ्रेन्ट कम्युनिटीको, बिकज एट दि एन्ड अफ द डे मेडिकेसनले तपाईँलाई रिड्युस गर्छ रिस्क फ्याक्टर्स, तर नट सो वेल आई मिन इन अ वे एज मच एज तपाईँले आफूले आफूको लागि गर्न सक्नुहुन्छ क्या, यु नो. सो हजुरलाई मैले यो दिएँ भने or whoever's listening, right? Nah, please, it's very important. Kinki tapale bhanuvako chha, prevention is cure. This is the five magic steps to prevent.
1: Yeah.
0: Heart disease. In fact, general health.
1: Exactly. अहिले त हामी हार्ट डिजिजको कन्टेक्स्टमा कुरा गर्नुहुँदाखेरि यो कुरा आयो, तर यो कुराहरूले चाहिँ अब जुनै पनि विषयवस्तुको कुरा गर्दाखेरि अहिलेसम्म अब हेल्थ पोडकास्टमा कतिजना स्पेसलिस्टहरू आउनुभयो होइन, उहाँहरूसँग कुरा गर्नुहुँदाखेरि यो कुराहरू चाहिँ आउँछ क्या. स्पेसली अब एल्कोहल अनि स्मोकिङ अनि डायटरी चोइसेस होइन, अनि एक्सर्साइज एकदमै इम्पोर्टेन्ट चाहिँ एक्सर्साइज पनि छ, अनि यो कुराहरू आइ नै रहेको हुन्छ. अनि हरेक प्रकारको चाहिँ समस्यालाई समाधान गर्नको लागि अथवा त्यसलाई चाहिँ कम गर्नको लागि, रोक्नको लागि, रोकथामको लागि यो कुराहरूबाट बस्नुहोस् भन्नुहुन्छ उहाँहरूले. त्यो गर्दाखेरिमा सबै रोगहरूको लागि चाहिँ महत्त्वपूर्ण यो विषयहरू छन्, यो कुराहरूलाई चाहिँ हामीले हाम्रो जीवनमा लागू गर्ने हो भने आई थिङ्क धेरै रोगहरूबाट हामी मुक्त रहन सक्छौँ होइन. तर अघि सुप्रियाले नै भने जस्तै अब मोडिफाई गर्न नसक्ने कन्टेक्स्टमा त अब जस्तो कि एजको कुरा भयो त्यो त हामीले रोक्नै सक्दैनौँ, तर एज हुँदै जाँदाखेरि पनि हामी स्वस्थ नै रहनको लागि चाहिँ यी कुराहरूमा ध्यान दिनु पर्यो होइन। अघि

0: यो पनि कुरा आयोसँग जोडिएर होइन,
1: हजुर
0: अनि अब स्ट्रेस, कोलेस्ट्रोल. लास्ट टाइम पनि हाम्रो लास्ट टाइमको बसाइमा हाम्रो डक्टर झोलिसा आउनुभएको थियो, हामीले डायबिटिजको कुरा गऱ्यौँ, ब्लड प्रेसरको कुरा गऱ्यौँ, कोलेस्ट्रोलको कुरा गऱ्यौँ. यो कुराहरू नै उहाँले भन्नुभएको थियो, जस्तो कि डायटेरी कुराहरू भयो, एक्सर्साइजको कुराहरू, अल्कोहल, स्मोकिङ, यो सबै कुराहरू सबैमा लागु रहेछ भन्ने कुरा त अहिलेसम्म सायद हाम्रो श्रोताहरूले पनि बुझिसक्नुभयो होला भन्ने आशा गर्छु म. र यही नोटमा हामी एउटा छोटो ब्रेक लिन्छौँ, अनि फेरि नेक्स्ट हाम्रो बसाइमा चाहिँ हामी

0: एफबीएस गोर्खा रेडियो।
1: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
0: BFPS गोर्खा रेडियो। BFPS गोर्खा रेडियो।
2: आदरणीय श्रोताबृन्द, बिएबिएस गोर्खा रेडियो मार्फत अहिले तपाईँ सुन्दै हुनुहुन्छ हेल्थ पोडकास्ट, र यतिखेर म छु डाक्टर सुप्रिया राईसँग। हामीले गत सप्ताहदेखि नै मुटु रोगसँग सम्बन्धित कुराकानी गर्दैछौँ। उहाँ हुनुहुन्छ कार्डियोलोजिस्ट, र आजको यो बसाइमा भने हामीले अलिकति रिस्क फ्याक्टरको कुरा गऱ्यौँ। हुन त इन्डेप्थमा कुरा गर्दै जाने हो भने धेरै नै लामो हुन्छ यो कुराकानी, यसर्थमा हामीले सर्ट एन्ड स्विट हाम्रो श्रोताहरूलाई चाहिँ उहाँहरूले कम्प्लेन गर्न सजिलो होस्, उहाँहरूको दिमागमा छट्ट बसोस् भन्ने हिसाब किताबले होइन छोटो मिठो कुरा गऱ्यौँ। र सुप्रिया, अब हामीले रिस्क फ्याक्टरको त कुरा गऱ्यौँ, लाइफस्टाइल फ्याक्टर्सको पनि कुरा आइसकेको छ त्यहाँनिर, तपाईँले त्यसलाई जोडिसक्नु भएको छ। अलिकति हामी सिम्टम्सको कुरा गरौँ अब, किनभने कुनै पनि रोगको सबैभन्दा प्रथम चरण भनेको सिम्टम्स जस्तो लाग्छ मलाई, हामीले थाहा पाउनु चाहिँ क्या। हुन त अब रिस्क फ्याक्टर सबभन्दा पहिला चेनमा आउने चाहिँ एक कुरा हो, तर पनि अब हामी जस्तो इग्नोरेन्ट मान्छेको लागि त अब रिस्क फ्याक्टर भन्ने कुरा त, अब कारक तत्व भन्ने कुरा त हामी सोच्दै सोच्दैनौँ। जब आउँछ एकैचोटि लक्षण, अनि मात्र कुनै पनि समस्याको बारेमा हामी जागरुक हुन्छ, ओहो के भयो भन्ने हुन्छ। त्यो कारण गर्दाखेरि अब मेडिकल पर्सपेक्टिभबाट हेर्दाखेरि कारण सबैभन्दा अगाडि आउँछ, तर अब हामी अब एज अ भनौँ न यो पेसेन्टको पर्सपेक्टिभबाट हेर्दाखेरि चाहिँ लक्षण पहिला आउँछ जस्तो लाग्यो मलाई सुप्रिया है। अब लक्षणको कुरा गरौँ, के कस्तो प्रकारको चाहिँ साइन्सहरू, टेल टेल साइन्स भनेर भन्छ नि है, त्यस्तो कुराहरू जुन चाहिँ हामीले देखेर चाहिँ ए मुटु रोग लागेछ कि अथवा मुटुलाई केही भइसक्यो भन्ने कुरा थाहा हुन्छ। लेट्स टक अबाउट सिम्टम्स।
3: हुन्छ हुन्छ। सो अब प्लम्बिङ साइड अफ हार्ट डिजिज कुरा गर्दाखेरि, मान्छेले हार्ट अट्याकहरू भन्दाखेरि सिधै छाती दुख्नेमा आउँछ होइन, अझ छाती दुख्नेमै कुरा गर्नु थालौँ होइन। अब हजुरहरूले मेन थिङ टु लुक आउट फर चेस्ट पेन, छाती दुख्ने, अनि कुन चाहिँ चाहिँ मोर वरिङ हुन्छ भने चाहिँ जहाँ चाहिँ अब आफूहरू हिँड्नुहुँदैछ, हिँड्दाखेरि अथवा तपाईँहरू स्टेप्स क्लाइम्ब गर्नुहुँदैछ अथवा आफ्नै सिँढीमा जानुहुँदैछ, घरकै सिँढीमा जति माथि जान्छ त्यति नै आफूलाई त्यो छाती दुख्ने होइन, अनि एकछिन रोकेर चाहिँ ए यो त अलिक राम्रो पो भयो भन्यो भने, त्यस्तो कुराहरू चाहिँ एकदम हार्टको डिजिजकोमा टेल टेल हुन्छ क्या, साइन्स हो। सो द्याट्स वान अफ द थिङ, चेस्ट पेन भइहाल्यो। हुनु त अब चेस्टमा निकै धेरै अर्गन, धेरै अङ्गहरू त छ होइन, तर हार्टको पनि अब हजुरहरूले पहिल्यै हेर्नु पर्यो होइन। त्यो टेल टेल साइन्स चाहिँ मलाई लाग्छ चेस्ट पेन सेन्टरमा, स्पेसली तपाईँको यो यो देब्रे यो आमपट्टि गयो भने अथवा यो घाँटीमाथि गयो भने द्याट्स वान अफ देम। अनि तपाईँ एक्जर्ट गर्नुहुन्छ नि, एक्सर्साइज गर्नुहुन्छ, नभए सिँढीमा चढ्नुहुन्छ, त्यताखेरि जाँदाखेरि झन् त्यो दुख्ने त्यो हो। अर्को कुरा चाहिँ ब्रेथलेसनेस भन्छ हामीलाई, दम भन्छ नि, अब एकदम सास फेर्नु गाह्रो भयो भने त्यो पनि हेर्नुपर्छ। जस्ट लाइक आई सेड, अब हुनु त हाम्रो फोक्सोहरू पनि त छ होइन, कतिजना मान्छे चाहिँ देख्छु म मेरो आस्मा छ नभए मेरो यो दमको बिरामी छ भनेर, त्यसमा उनीहरूले चाहिँ उहाँहरूले चाहिँ अब त्यो होला भनेर बुझिरहनुहुन्छ होला, तर त्यो दमको उयोहरू गर्दाखेरि त इनहेलरहरू दिन्छ होइन, तर त्यो एकदम पर्सिस्टेन्ट क्या, अब जति सके जति ट्रिटमेन्ट गराए पनि दमको लागि त्यो नजानै नजानेहरू, त्यो अलिकति त्यो आला आर्मिङ बेल्स हो क्या, त्यो चाहिँ मेबी सायद मुटुले होला भनेर पनि सोच्नुपर्ने हुन्छ क्या। सो छाती दुख्ने भनेको जस्तै यो ब्रेथलेसनेस होइन, कोही कोही बेला चाहिँ अब बुढापाकामा चाहिँ त्यो खुट्टाहरू सुन्निने होइन, खुट्टाहरू सुन्यो भने चाहिँ त्यो तपाईँलाई मैले भने नि हार्टको मसल अलिकति त्यो मसल हो, त्यसलाई पनि चाहिन्छ होइन, त्यो कम त्यो अलिकति राम्ररी काम गरेन भने त्यो खुट्टाहरू सुन्निने पनि जारी हुन्छ क्या। सो खुट्टाहरू सुन्निने, अनि तपाईँको अब त्यो मुटुहरू त्यो पाल्पिटेसन्स भन्छ इङ्ग्लिसमा चाहिँ बट बेसिकली तपाईँको यो हार्ट चाहिँ नि होइन एकदम त्यो त्यो अलिकति अवेरनेस हुन्छ नि एकदम छिटो चलेको जस्तो कोही कोही बेला अनि त्यो छिटो चल्दाखेरि कोही कोही बेला छाती पनि दुख्ने गर्छ कोही कोही बेला चक्कर चल्ने होइन कोही कोही बेला सास फेर्नु गाह्रो हुने त्यस्तो पनि हुन्छ सो आई थिङ्क द मेन थिङ टु लुक आउट फर अब लाइक आई सेड हार्ट डिजिज त अब यत्रो अम्ब्रेला टर्म हो तर हजुरहरूलाई सास फेर्नु गाह्रो भयो भने छाती दुख्यो भने स्पेसली हिँड्दा माथि चढ्दाखेरि झन् दुख्यो भने त्यसपछि त्यो छाती एकदम त्यो रेस्ट गरेको जस्तै क्या एकदम बढी चलेको जस्तै तपाईँलाई सेन्सेसन भयो भने खुट्टा सुनेको छ भने होइन त्यस्तो चक्करहरू पनि चलेको छ भने चाहिँ द्याट समटाइम्स यु नो इट्स अ रेड फ्ल्याग क्या अब यो म चेक चाहिँ गर्नु पऱ्यो है भन्नेमा चाहिँ तपाईँ पुग्नु पऱ्यो क्या इट माइट बी नथिङ तर युल बी भेरी थ्याङ्कफुल क्या यु नो सो जिपीकोमा गएर चाहिँ कुरा गर्दा हुन्छ
2: ओके तर सिम्टम्स चाहिँ मेनली अब छाती दुख्ने नै रहेछ होइन अनि अब अहिले छाती पनि विभिन्न प्रकारले दुख्छ तर कस्तो प्रकारको छाती दुखाइलाई चाहिँ मुटुको रोगको सङ्केत मान्ने भन्ने कुरा पनि सुप्रियाले हामीसँग सेयर गरिसकेको अवस्था छ आई होप हाम्रो श्रोताहरूले यसलाई बुझ्नु पनि भयो होला र अब यो छाती दुख्नेकै कुरा गर्दाखेरि अघि न सुप्रियाले पनि भनिसकेको छ छातीभित्र धेरै अर्गन्सहरू हुन्छ अन्य समस्याले पनि दुख्न सक्छ भनेर यसकै एउटा क्लासिक केस मेरो एकदमै नजिकको एकजना मित्रको पनि त्यस्तो भएको थियो होइन उहाँको चाहिँ धेरै लामो समयसम्म छाती दुख्यो अनि दुख्यो भने कन्टिन्युसली दुख्ने होइन अलिअलि दुख्ने फेरि जाने फेरि दुख्ने छातीको बिचतिर भागतिर क्या अनि एकदमै उहाँलाई एकदमै गाह्रो भयो क्या अनि पछि चाहिँ उहाँ चेक गराउनु जानु हुँदाखेरि चाहिँ नि इट टर्न आउट टु बी एसिड रिफ्लक्स
3: है ओके मेरो हजुर
2: सो अब यो इन्डाइजेसनले गर्दाखेरि पनि चाहिँ अब यो छातीहरूमा चाहिँ अलिकति हार्टको समस्याको जस्तो खालको लक्षणहरू देखिन्छ भन्छन् त्यस विषयमा अलिकति बोलिदिनुहोस् न
3: हजुर हजुर धन्यवाद यो कुरा निकाल्नु भएकोमा हजुरले होइन आई थिङ्क द मेन थिङ इज हामी नेपालीहरू क्या टु बिगिन विथ वे भेरी स्ट्रङ होइन हामी अब गोर्खाली ब्याकग्राउन्ड हुन्छ वे भेरी स्ट्रङ अनि इङ्ग्लिसमा चाहिँ स्टोएक भन्छ क्या अनि त्यो स्टोएक उयो चाहिँ अब यहाँको ब्रिटिस फार्मर्सहरूमा देखिँदा रहेछ क्या हामी जस्तै हुँदो रहेछ होइन एकदम स्ट्रङ एकदम पेन थाप्ने खालको मलाई केही पनि भएको छैन भन्ने त्यो चाहिँ मेरो आफ्नै क्लोज फ्यामिलीमा पनि देखेको छु एन्ड दिस इज द थिङ मेरो तपाईँको उहाँ त मित्रको तपाईँले भन्नुभयो अब मेरो आफ्नै ठुलो बाबाको कुरा गर्छु होइन उहाँले मेरो ग्यास्ट्रिक भयो भन्दै भन्दै उहाँले यस्तो गर्दै राति सुत्नै सक्नु भएन यहीँ युकेमा बिहा राति उठ्नुभयो अनि मेरो त यहाँ दुखेको छ हो मेरो यहाँनिर छातीको यहीँनिर दुखेको छ तर होइन ग्यास्ट्रिक होला एसिड रिफ्लक्स होला भन्नेमै पुग्छु हामी अनि उहाँले अनि मलाई चाहिँ यसो लाग्यो होइन हौ बा ठुलो चेक गर्नु होला भनेर एम्बुलेन्स बोलायो है स्वेटी एकदम त्यहाँनिर पसिनैसरी हुनुभएको थियो यसो गर्दाखेरि त एम्बुलेन्स कुराएर त इसिजी यस्तो सबै गरेर त ए ल हार्ट एट्याक हो भयो सिधै यहाँ आँसुड हस्पिटलमा गएर तीको ती एन्जियोग्राम गरेर स्टेन्ट हालेर तीन चार दिन बस्नुभयो सो तपाईँले भनेको एकदम सही कुरा हो क्या यो एकदम इट इज भेरी डिफिकल्ट मेडिसिनमा चाहिँ के हुन्छ भने चाहिँ कतिवटा प्राय अब यो सिम्टम्सहरू त अरू रोगहरूमा पनि मिल्छ यो डिजिनेसमा हुन्छ अथवा यो चेस्ट पेन तपाईँले भन्नुभएको जस्तै एसिड रिफ्लक्समा पनि हुन्छ तर मलाई चाहिँ के लाग्छ भने हजुरहरू अब मेडिकहरू हुँदैन नि त फ्यामिलीतिर होइन इट्स बेटर टु बी स्योर क्या अब आइम नट सेङ तपाईँ सबैजनालाई अब जतिखेर यो ग्यास्ट्रिकको पेन हुन्छ तपाईँलाई थाहा छ अरे यो ग्यास्ट्रिकको पेन अनि एभ्री टाइम जिपीकोमा जानु त्यस्तो त भनेको होइन तर अब यस एक प्रकारले चाहिँ मलाई के लाग्छ भने इफ यु आर डिलिङ विथ एसिड रिफ्लक्स तपाईँलाई यु नो योर सिम्टम्स क्या सो एसिड रिफ्लक्स कस्तो हुन्छ भने चाहिँ बर्निङ हुन्छ होइन अलिकति त्यो के जलेको जस्तै हुन्छ खाँदाखेरि असर पर्छ खानु बित्तिकै पनि असर त्यो पेन आउँछ अनि बर्पिङहरू भक्कु गरिन्छ बर्प गर्दाखेरि चाहिँ अलिक ए सन्चो भयो जस्तो हुन्छ अनि तपाईँहरूले त्यो के भन्छ मेडिकेसनहरू ओमेप्रोजलहरू भन्छ प्यान्ट्रोप्रोजलहरू त्यो खाँदा हुन्छ अनि अझै उयो भएन भने त्यो ओभर द काउन्टर ग्याभिस्कन पनि लिँदा हुन्छ रेनी पनि लिँदा हुन्छ तर अब त्यो नम्बर वान चाहिँ इफ यु थिङ्क दिस इज एनी डिफ्रेन्ट क्या अलिकति डाउट लाग्यो भने पनि यो त मेरो एसिड रिफ्लक्स जस्तो त होइन हो अर्कै खालको छ भन्यो भने गेट इट चेक्ड आउट सेकेन्ड थिङ इज तपाईँको घरमा रेनी छ अरे नभए ग्याभिस्कन छ अरे खानुभयो अरे त्यसले पनि केही पनि गरेन भनेर अगेन चेक इट आउट तर इट इज भेरी डिफिकल्ट आई वुड से तर यु नट अ मेडिकल प्रोफेसनल होइन यु निड टु अब आफूलाई त्यो रियोस्योर गर्नुको लागि भए पनि जिपीकोमा जाँदा हुन्छ साह्रै यो एकदम बसिरहेको छ भने भारी भएर होइन छातीमा अथवा त्यो सास फेर्नु पनि दिक्कत भयो भने अलिकति रिङ्गटा चल्यो भने आफूलाई जे अलिकति डाउट भयो भने पनि हजुरहरू जिपी जानुहोस् नभए एकदम इमर्जेन्सी भयो भने चाहिँ ए एक्सिडेन्ट एन्ड इमर्जेन्सी जानुहोस् भन्छ.
2: हजुर त्यही त इट्स बेटर टु बी सेफ देन सरी भन्छ होइन. त्यो कारणले गर्दाखेरि होइन यसैमा मैले अर्को एउटा के जोड्न चाहेँ भने अब यो सिम्टम्सहरू कुरा गर्नु भन्दाखेरि यो सडन कार्डियक अरेस्ट भन्ने एउटा टर्म छ नि होइन. यो चाहिँ मेरो आफ्नै क्लोज फ्यामिलीमा नै घटित भएको घटना हो. द पर्सन क्वेस्चन उहाँलाई चाहिँ केही प्रकारको मुटुसँग सम्बन्धी रोग के पनि थिएन अनि उहाँले बिबीको औषधि लिइरहनु भएको थियो अनि उहाँ चाहिँ 60 वर्ष नागिसकेको व्यक्ति हुनुहुन्थ्यो होइन. अनि उहाँलाई भनौँ उहाँको फ्यामिलीमा पनि मुटुको कुनै हिस्ट्री नै थिएन तर अल अफ अ सडन वान इभिनिङ चाहिँ उहाँ एकदमै अलिक ढाड दुख्यो भन्नुभयो क्या उहाँले. अनि ढाड दुख्छ त्यही त हो नि फेरि ग्यास्ट्रिक पनि ढाड पनि दुख्छ भन्छ है. अनि नेपालीहरूले सबै कुरा ग्यास्ट्रिकमा लगेर जोड्ने चलन पनि छ विच इज भेरी अनफोर्चुनेट है. अनि त्यस्तो भन्नुभयो त्यसपछि भोलिपल्ट बिहान चाहिँ अझै रोकिएन नि त उहाँको पेन. उहाँलाई एकदमै मसाजहरू पनि गरियो उहाँलाई पेन नरोकिएपछि देन उहाँलाई हस्पिटल लग्यो. तर दुर्भाग्यवश अब उहाँको चाहिँ हस्पिटल जाँदा चाहिँ बाटोमा नै उहाँको चाहिँ निधन भयो नि. पछि चाहिँ के आयो भन्दाखेरि द रिजन फर डेथ वाज लाइक सडन कार्डियक अरेस्ट भन्ने कुरा आयो. सो त्यसमा चाहिँ खासै पहिलादेखि समस्या पनि नभएको फ्यामिली हिस्ट्री पनि नभएको र त्यस्तो एकदमै भनौँ न एकदम टटकार रूपमा देखिने सिम्टम्सहरू पनि नभएको कारणले गर्दाखेरि उहाँ चाहिँ त्यो उसमा पर्नुभयो. सो यस विषयमा पनि अलिकति हामीलाई जानकारी के गराउन सकिन्छ सुप्रिया?
3: हजुर सो सडन कार्डियक अरेस्ट भनेको चाहिँ सिम्पल वेमा हार्ट स्टप बिटिङ त्यति हो भनेपछि इट डेथ हो होइन. सडन कार्डियक अरेस्ट भनेको इट्स नट एउटा त्यो डिजिज होइन. इट्स नट समथिङ द्याट अब लेट्स जस्ट से यो डिजिज होइन क्या. इट जस्ट मिन्स तपाईँको हार्ट स्टप बिटिङ. नाउ वाट इज द कज होइन. अब यो हस्पिटलहरूमा कतिजना बिरामी मान्छेहरू देखिन्छ अनि त्यो बिरामीले नै गर्दाखेरि मान्छेलाई त्यो मोडमा पुर्याउँछ जहाँ चाहिँ आफ्नो हार्ट चाहिँ जस्ट स्टप्स बिटिङ. तर आउटसाइड अफ हस्पिटल पनि हुन्छ हजुरको त्यो एक्सपिरियन्स जस्तै होइन. दिस इज भेरी अब आउट अफ हस्पिटल भयो भने इट्स भेरी डिफिकल्ट के टु अन्डरस्ट्यान्ड कसरी भयो के भयो भनेर त्यही भएर पोस्टमार्टम गराउँछ होइन. तर मेन लिडिङ कज अफ कार्डियक अरेस्ट चाहिँ अब हार्टको सम्बन्धी मात्र पनि हुँदैन क्या. सो इट जस्ट मिन्स लाइक ए सेड हार्ट स्टप्ड बिटिङ. समटाइम्स चाहिँ के हुन्छ भने अब हार्टकैपट्टि जाँदाखेरि चाहिँ तपाईँको बेबी रक्तनलीहरू एकदम बुच्चेको थियो अब्स्ट्रक्टेड त्यो उहाँलाई थाहा थिएन होइन. अब हजुरले भनेको चाहिँ ब्याकपेन भयो भयो भयो भन्दा भन्दै अब टु लेट भयो हुनुसक्छ. त्यस्तो पनि सिचुएसन्सहरू अनफोल्ड गर्नुसक्छ. तर all it means is heart stopped beating. Now the next question is what caused it? Heart disease ma, you can have your plumbing side of the things ekachoti butchera. Unfortunately the whole heart muscle has died. So cardiac arrest huncha. Second thing is electrical activity. So sometimes ekos huncha bhane it's a big topic ke tara to simplify it chai sometimes tapai ko electrical activity ramri kaam gardaina ani tyo ramri na kaam garera pani achanak कार्डियक अरेस्ट हुनसक्छ. द्याट्स द सेकेन्ड थिङ. थर्ड थिङ इज आउटसाइड अफ हार्ट चाहिँ अब तपाईँहरू हामी नेपाल कति गइराख्छु होइन त्यो फ्लाइटहरू लिइराखेको हुन्छ अनि त्यसमा चाहिँ कस्तो हुन्छ हाम्रो ब्लड फ्लो क्या. अब हामी एक्टिभ नभएपछि त ब्लड त्यति साह्रो फ्लो हुँदैन अनि को मान्छेहरू चाहिँ दे हेभ हायर रिस्क अफ ब्लड क्लट्सहरू क्या. अब ठुलो ब्लड क्लट भयो भने हाम्रो फोक्सोको यो रक्तनलीहरूमा द्याट अल्सो कजेस हार्ट cardiac arrest. Yeah. So that's why it's very important. Mero lagi chai ke bhanchu bhane, if anybody has anyone in their family, josko chai esto bhako cha, they do usko first degree relatives bhane pachi usko ama hos ki baba hos naba chhora chhori siblings daju bhai baini teti samma chai uhaharle chai check out chai garnai parcha GP lai gaera kya. GP lai gaera sunnos mero esto bhako cha, यो फ्यामिली रिस्क फ्याक्टर आयो नि त. किन चाहिँ यो तिम्रो भाइलाई यस्तो भएको छ त भनेर त मेबी तिम्रोमा पनि छ कि भनेर त्यो चेक गराउनै पर्ने हुन्छ. त्यही भएर चाहिँ यो चाहिँ अर्को अब चेतना भनौँ न त्यस्तो भएको छ भने चाहिँ हजुरहरू चाहिँ जिपीमा गएर भन्दा हुन्छ मलाई यस्तो भएको छ मेरो यो यस्तो भयो एन्ड देन दे विल रिफर यु टु द कार्डियोलोजिस्ट देन दे विल मेक देयर ओन असेसमेन्ट.
2: ओके ओके सो द्याट इज द प्रिभेन्सन साइड अफ थिङ्स इफ यु गट समवन इन यर फ्यामिली फर्स्ट डिग्री रिलेटिभ्सको कुरा गर्दाखेरि. एनिवे अब भने एकदमै यो कुराकानीलाई अगाडि बढाउने मेरो इच्छा त थियो तर येट अगेन हाम्रो यो बसाइको पनि समय अलिकति सकिएको छ. हामी बाँकी रहेको कुराकानी नेक्स्ट विक गर्छौँ है. त्यसो थ्याङ्क यू सो मच फर दिस टाइम अगेन.
3: हुन्छ धन्यवाद.
0: BFBS

हजुर, नरी साउन आज वाङदेन शेर्पाले गाउनुभएको गीत मैले तपाईँलाई सुनाएँ र यसको साथसाथमा हामी पनि करिब करिब कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ। प्रिय श्रोता, पनि बिदा लिने बेला भइसकेको छ। आजको हेल्थ पोडकास्टमा तपाईँहरूले डाक्टर सुप्रिया राईसँग गरिएको कुराकानीको दोस्रो अंश सुन्नुभयो। मुटुसँग सम्बन्धित उहाँले चाहिँ नि यो जानकारीहरू हामीलाई गराउनु भएको थियो। थुप्रै श्रोताहरूले हामीलाई सम्पर्क गर्नुभएको छ र उहाँहरू सबै लाई मैले धेरै धेरै धन्यवाद भन्न चाहेँ जसले सम्पर्क गर्नुभएको छ। होइन, हाम्रो छविताजी हुनुहुन्छ, दिदी शोभा हुनुहुन्छ, देवबहादुर गुरुङज्यू, उहाँ पनि हाम्रो एकदमै नियमित श्रोता नै हुनुहुन्छ, उहाँ पनि आउनुभएको छ टिटवर्थबाट। र यसै गरिकन हाम्रो अर्को श्रोता हुनुहुन्छ मेघ मल्ल दाजु, उहाँ पनि सधैँ प्राय कर्मथलोबाट आउने गर्नुहुन्छ। अब आज चाहिँ कहाँबाट आउनु भएको छ उहाँले भन्नु त भएको छैन, प्रायः चाहिँ कर्मथलोबाट भाग लिएको छु भन्नुहुन्छ। होइन, निता कोयु राई हाम्रो चाहिँ बहिनी हुनुहुन्छ, उहाँले पनि सम्पर्क गर्नुभएको छ। अनि यसै गरिकन विष्णु कुमारी विश्वकर्मा हुनुहुन्छ, आज हाम्रो चाहिँ कार्यक्रम सुनेर बेजिङ स्टोकबाट साथ दिनुभएको हाम्रो दिदी, उहाँले पनि सुन्दैछु भनेर हामीलाई खबर गर्नुभएको थियो। अनि यसै गरिकन हाम्रो अर्को श्रोता चाहिँ हुनुहुन्छ हरिकला थापा मगर दिदी हुनुहुन्छ, उहाँको चाहिँ भनौँ न हामीले एन्डोभरबाट आउने श्रोता, होइन, उहाँले पनि उत्तर पठाउनु भएको छ र उत्तर चाहिँ अलिकति फेरि ट्राई गर्नुहोला भनेर भन्न चाहेँ मैले उहाँलाई। अनि यसै गरिकन राजकुमार लिम्बू हुनुहुन्छ साउदलबाट, उहाँले पनि उत्तर दिनुभएको छ, उत्तर फेरि पनि एकपटक ट्राई गर्नुहोस् है दाजु भनेर भन्न चाहेँ। यसै गरिकन एन्डोभरबाट ओम थापा दाजु आउनुभएको छ, प्रश्नको उत्तर उहाँले पनि पठाउनु भएको छ तर आई थिङ्क यु विल ह्याभ टु ट्राई अगेन दाजु भनेर भन्न चाहेँ मैले। अनि अर्को श्रोता हुनुहुन्छ हाम्रो दाजु फानबुबाट धामबहादुर राई, उहाँले पनि उत्तर पठाउनु भएको छ तर उत्तर चाहिँ अनफोर्चुनेटली अलिकति मिलेको जस्तो लागेन, प्लिज डु ट्राई वन्स अगेन भन्छु। अनि यसै गरिकन अर्को श्रोता बेजल्डनबाट आउनुभएको छ, रामबहादुर राई हुनुहुन्छ, उहाँले चाहिँ पठाउनु भएको उत्तर ठ्याक्कै मेल खान पुग्यो है हजुर भनेर भन्न चाहेँ र तपाईँको उत्तरको चाहिँ तपाईँको उत्तर टिपिएर राखिसकेको छु। सो तपाईँको उत्तर चाहिँ अब मिलिसकेको छ भनेर जानकारी तपाईँलाई मैले दिन चाहेँ। अनि हाम्रो चाहिँ अन्य श्रोताहरू जो जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद साथको लागि भन्न चाहेँ मैले। हाम्रो गङ्गा थापा छ्यामा पनि आउनुभएको छ तर उहाँले भोइस नोट पठाउनु भएको रहेछ तर मैले यो भोइस नोटलाई तपाईँहरूसम्म राख्न सकिनँ आज समयको अभावको कारणले गर्दाखेरि। यसर्थमा धेरै धेरै धन्यवाद जति पनि श्रोताले सुनेर साथ दिनुभयो, जति पनि श्रोताले मेसेजहरू पठाउनु भयो, उत्तरहरू पठाउनु भयो, भाग लिनुभयो, थ्याङ्क यू सो मच भन्न चाहन्छु। त यसैको साथसाथमा आऊ भने बिदा लिने बेला भइसक्यो, 9 बज्नको लागि मात्र अब केही सेकेन्डहरू बाँकी रहेको छ र अब तपाईँलाई 9 बजेको समाचार त्यस पश्चात काठमाडौँको स्वागततर्फ लिएर जान्छु। भोलि दिउँसो 1 बजेको समाचार पश्चात फेरि पनि भेट गर्न आउने नै छु कार्यक्रम दिवाकोशीले लिएर। त्यति बेलासम्मको लागि आफ्नो ख्याल राख्नुहोला, हामीलाई यसै गरी नै सुन्दै गर्नुहोला। हस् त, नमस्ते, बाई।

0: नेपालको विकास साझेदार तथा हरेक वर्ष अरब रूपियाँ भित्र्याउँदै आएका अन्तर्राष्ट्रिय गैर सरकारी संस्था आइएनजीओहरूले आफ्ना कार्यक्रम कार्यान्वयन गर्ने क्रममा एनजीओ छनौट गर्दा बिचौलिया हावी भएको पाइएको छ। आइएनजीओहरूले नेपालमा सोझै आफ्ना कार्यक्रम साझेदारी गर्न स्थानीय गैर सरकारी संस्था छनौट गर्नुपर्ने कार्यविधि छ। कार्यविधिको यही व्यवस्था अन्तर्गत आइएनजीओले एनजीओ छनौट गरी लक्षित क्षेत्रमा उनीहरू मार्फत लगानी खर्च गर्छन्। तर एनजीओ छनौटमै अनियमितता तथा बिचौलिया हावी हुने गरेको पाइएको छ। समाज कल्याण परिषदका केही कर्मचारी र अन्य व्यक्तिले बिचौलियाको भूमिका निर्वाह गरेको पाइएको हो। परिषदका पूर्व उपाध्यक्ष नन्दलाल माझीले एनजीओ छनौटमा बिचौलिया हावी हुने गरेको आफूले पनि महसुस गरेको बताउनुभयो। आइएनजीओहरूले एनजीओ छनौट गर्दा कतिपय अवस्थामा बिचौलिया हावी हुने गरेको मैले पनि पाएँ। यसमा अनुगमन र नियमन जरुरी छ, माझीले भन्नुभयो। बिचौलिया हावी हुँदा जुन प्रयोजनका लागि पैसा आएको हो त्यसको सही सदुपयोग नहुन सक्छ। स्थानीय स्तरमा कार्यक्रम कार्यान्वयनमा सहजीकरण गर्न एनजीओ छनौट गर्दा आइएनजीओहरूले सुरुमा गोर्खापत्रमा आशयको सूचना निकाल्ने, आशयको सूचनामै कुन कुन एनजीओलाई साझेदारी बनाउने हो तिनैलाई सजिलो हुने गरी मापदण्ड बनाइएको हुन्छ। परिषदका कर्मचारीका अनुसार एउटा आइएनजीओले कम्तीमा एउटा एनजीओलाई साझेदारका रूपमा राख्नुपर्ने हुनेमा धेरै जिल्लामा कार्यक्रम लागू गरेमा जिल्ला अनुसार बढीमा 10-15 एनजीओलाई साझेदारी राख्न सकिने व्यवस्था पनि कार्यविधिमा छ। आइएनजीओहरूसँग कार्यक्रम साझेदारी गर्न एनजीओहरूबीच होडबाजी हुने गरेको छ। नेपाली काँग्रेसका सभापति गगन थापाले सर्वदलीय बैठकमा सरकार र प्रधानमन्त्रीको अनुपस्थितिमा प्रश्न गर्नु भएको छ। राष्ट्रपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी हुन पुगेका काँग्रेस सभापति थापाले प्रधानमन्त्री र सरकारको अनुपस्थितिमा प्रश्न गर्नु भएको हो।
1: प्रधानमन्त्रीले यस्तो बेलामा चाहिँ प्रधानमन्त्री जस्तो बन्नुपर्छ, यस्तो बेलामा चाहिँ म जस्तो छु त्यस्तै हुन्छु भनेर हुँदैन, सधैँ म एक्लै बोलान्छु भनेर हुँदैन। कसैको लामो बोल्ने प्रधानमन्त्री पनि हामीले देख्यौँ, छोटो बोल्ने प्रधानमन्त्री पनि हामीले देख्यौँ। म पुरानो कुराहरू केही पनि गर्दिनँ, पहिलाको जस्तो होइन भनेर भन्ने बेलामा जहाँ भन्नुपर्ने त्यहाँ भन्नुहोस्, नगर्नुहोस्। तर यी कुराहरू त साझा कुराहरू हुन् नि। प्रधानमन्त्री त मेरो पनि प्रधानमन्त्री हो नि, तपाईँको पनि प्रधानमन्त्री, हाम्रो पनि प्रधानमन्त्री हो नि। प्रधानमन्त्रीले यो बेलामा नेपालको मीडियाहरूसँग बोलाएर संवाद गर्नुभएको छ भनेर मैले भनेको थिएँ। किन भनेको भने यस्तो बेलामा सञ्चार माध्यमले कसरी रिपोर्टिङ गर्छन्, विषयवस्तुलाई कसरी प्रस्तुत गर्छन् भन्ने कुराले सानो अर्थ राखेको हुन्छ। एउटा उदाहरण मात्र भन्यो, तर त्यसको लागि त सरकारकै तर्फबाट त्यो संवाद गरिनु पर्यो नि। धार्मिक नेताहरूको सानो महत्त्व हुन्छ अहिले यतिखेर, हामीले भनेको आह्वानलाई नमान्ने तर धार्मिक नेताहरूको आह्वानलाई मान्ने ठुलो जमात छ समुदाय। गभर्मेन्टको प्राइम मिनिस्टर भनेको चाहिँ कोलाबरेटर हो, टिम प्लेयर हुनुपर्छ, सबैजना टिम हो। या आज यो बेलामा यतिखेर हामीहरू ओपोनेन्ट होइन, हामीहरू पनि उहाँको टिममेट हो।
0: सुनसरीको देवानगंज 3 कप्तानगंजमा आइतबार राति भएको गोलीकाण्डको छानबिनका लागि गठित 5 समिति आज घटनास्थल पुगेको छ। दुई समूहबीचको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर 1 मृत्यु भएको थियो भने 9 घाइते भएका थिए। प्रदर्शन उग्र बनेपछि गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा समिति गठन गरेको थियो। सोमबार विराटनगर पुगेको समितिले घाइतेसँग बयान लिएपछि आज घटनास्थल निरीक्षण गर्दै स्थानीयसँग पनि सोधपूछ गरेको छ। इनरुवामा कर्फ्यू आदेश जारी भएपछि जिल्ला अदालत सुनसरीले आज सम्पूर्ण न्यायिक तथा प्रशासनिक सेवा बन्द गरेको छ। प्रशासनले गएरातिदेखि अर्को आदेश नभएसम्म इनरुवा सहित 10 पालिकामा कर्फ्यू लगाएको छ। सुनसरीको देवानगंज घटनापछि सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले बिहान इटहरीमा सद्भाव र्याली निकालिएको छ। नागरिक समाज इटहरीको अगुवाईमा आयोजित र्यालीले इटहरी बजार परिक्रमा गर्दै दुवै समुदायलाई संयमता अपनाउन, अफवाहमा विश्वास नगर्न र सामाजिक एकता कायम राख्न अपील गरेको छ। जापानको दक्षिणी भेगमा भएको शक्तिशाली भूकम्पपछि भत्किएको सपिङ सेन्टरको भग्नावशेषमा जीवितको खोजी तथा उद्धार कार्य जारी छ। क्युसु टापुको कुमामोतो प्रान्तमा 6.8 म्याग्निच्युडको भूकम्प भएपछि व्यापक क्षति पुगेको छ। जापानका प्रधानमन्त्रीले हालसम्म कम्तीमा 13 मृत्यु भएको पुष्टि गरेका छन्। भूकम्पमा कम्तीमा 170 घाइते भएका छन् भने 10,000 घरमा अझै विद्युत आपूर्ति बन्द छ। उद्धार टोली भग्नावशेषमा फँसेका सम्भावित व्यक्तिको खोजीमा निरन्तर खटिएका छन् भने राहत तथा पुनर्स्थापना पनि तीव्र पारिएको छ। थप स्काई न्यूजकी एसिया संवाददाता हेलेन एन स्मिथबाट।
2: The more provincial the area, and this was a little bit more provincial, is not one of Japan's kind of main cities, if you like. The chances that the buildings are older, that they haven't had quite the same reinforcements, are just higher. And it is perhaps possible that that's what's happened here in this case.
0: अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर, गुरु पूर्णिमाको दिन गुरु भजन गुरु महिमाको यो गीत अथवा भजन सुन्नुभयो, तपाईँलाई पनि आफ्नो गुरुको याद आयो होला। कखरा कसले सिकाउनु भयो? आमाले, बुवाले, बाजेले, दिदी बहिनीले, मैले त होइन दिदीले भन्नुपर्छ, अग्रजहरूले सिकाउनु भयो होला गाउँघरमा। आज गुरु पूर्णिमा श्रोताहरू र गुरु पूर्णिमाको पर्वले गुरु शिष्य विद्यार्थी शिक्षक भनौँ टिचर स्टुडेन्ट्स सम्बन्धको पवित्रता र महत्त्वलाई सम्मान गर्ने विशेष अवसर प्रदान गर्छ। श्रोताहरू, यो दिन हामी ज्ञान संस्कार र जीवन पथमा मार्गदर्शन गर्ने गुरुप्रति कृतज्ञता प्रकट गर्छौँ, अनुग्रहित हुन्छौँ। श्रोताहरू, आज गुरु शब्द अङ्ग्रेजी भाषामा पनि समाहित भइसकेको छ, अक्सफोर्ड शब्दकोशमा यसरी परिभाषित गरिएको छ। ओके, अङ्ग्रेजीमा के भनेको रहेछ भने डिक्सनरीमा, अ हिन्दू अर सिख रिलिजियस टिचर अर लिडर, इन्फर्मल, अ पर्सन हु इज एन एक्सपर्ट अन अ पर्टिकुलर सब्जेक्ट अर हु इज भेरी गुड एट डुइङ समथिङ, अर्थात् कुनै विषयमा अत्यन्त दक्ष वा विज्ञ व्यक्तिलाई पनि गुरु भनिन्छ। तर गुरुको वास्तविकता अर्थ भने महत्त्व, जुन चाहिँ प्राचीन संस्कृति अथवा संस्कृत श्लोकहरूमा अझ स्पष्ट हुन्छ, गहिरो रूपमा विभिन्न तरिकाले भ्रमण गरेको छ, होइन? अब ओम अशोतमा सद्गमय तमोसमा ज्योतिर्गमय आदि आदि, होइन? त्यसले गर्दाखेरि यी श्लोकहरूलाई त मलाई कण्ठ त छैन, तर हाम्रो गुरुहरूले भनेको अलिकति याद आयो मलाई। त्यसको भाव चाहिँ अलिकति भनिदिइहालौँ। हामीलाई असत्यबाट सत्यतर्फ, अन्धकारबाट उज्यालोतर्फ र मृत्युतर्फबाट अमरत्वतर्फ लैजानुहोस् हे प्रभु। शान्ति शान्ति शान्ति, यस अर्थमा गुरु नै ती प्रकाश हुन् जसले हामीलाई जीवनका सत्य र शाश्वत मूल्यहरूको मार्ग देखाउँछन्। गुरु पूर्णिमा हाम्रो सांस्कृतिक उज्यालो पर्व हो, जहाँ हामी ज्ञानको आराधना र गुरुप्रति समर्पण गर्छौँ। यति भएपछि सबैले आफ्नो गुरुलाई सम्झना गर्नुभयो होला। मैले पनि अघि कुराकानीको दौरमा मैले पनि गुरु सम्झेँ, पढाउनु हुन्थ्यो, कखरा सिकाउनुभयो, तर कन्चटीको रौँदै तान्नुहुन्थ्यो भन्ने एउटा भनेको थिएँ। किनभने त्यतिखेर चाहिँ त्यो चलनै त्यस्तो थियो, पिट्नै पर्छ भन्ने थियो, अलिक तर्साउनु पर्छ, अब नानी मात्रै मान्छन् भन्ने चलन थियो। आजकल त्यो चाहिँ छैन प्र्याक्टिसमा, न विदेशमा, न स्वदेशमा, देशमा पनि छैन। आजकल धम्काउन, गाली गर्न, अपशब्द बोल्न, होइन, कुखुरा बनाउन, पेन्सिलले यसो औँलालाई दुखाउने, त्यस्तो चाहिँ चलन छैन। तर त्यो एउटा समयको स्थिति थियो, अहिले चाहिँ समय परिवर्तित भएको छ। त्यसले गर्दाखेरि हामी त्यही अनुसार चल्नु पनि पर्छ, र घरमा पनि हामीले छोराछोरीलाई पिट्न चाहिँ पाइन्न है। त कानलाई यसो बटार्न सम्म त हुन्छ भन्ने कतिको भनाइ छ, तर त्यसमा पनि प्रतिबन्ध छ। र अलि तरिकाले तपाईँले चाहिँ छोराछोरी आफ्ना भनेर अभिभावकहरू चाहिँ जिम्मेवारी निभाउनको लागि एकदम अलि स्थिति अनुसार चल्नुपर्ने अवस्था छ। अझ बेलायतमा र अन्य देशमा होला, नेपालमा अझै त्यस्तो कडिकडा भइसकेको छैन, तर पनि तपाईँले जानी नजानी त्यसमा नपर्नु होला, यतिसम्म म भन्न चाहन्छु। एनिवे, आज गुरु पूर्णिमामा तपाईँले चाहिँ कसरी आफ्नो गुरुलाई, कुन गुरु हो, कसरी सिक्नुभयो, कसले के सिकायो भनेर चाहिँ तपाईँले लेख्न सक्नुहुन्छ बिएबिएस फेसबुकमा। म चाहिँ तपाईँले पढ्नु भनेको कुरा र रमाइला रमाइला अनुभवहरू सेयर गर्नु है। तपाईँको गुरुले गर्दाखेरि सायद तपाईँ त्यहाँ हुनुहुन्छ होला, जहाँ तपाईँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, होइन? आज उहाँप्रति समर्पित र सम्मान गर्ने र धन्यवाद दिने दिन हो। यदि भन्दै मलाई एउटा गुरु सम्बन्धी नेपाली गीत खोज्नुहोस् न भनेर मैले सोधेको छु हाम्रा लाइब्रेरियन हुनुहुन्छ मिनाजीलाई, उहाँले खोज्दै पनि हुनुहुन्छ। तपाईँलाई पनि कुनै गुरुप्रतिको एउटा गीत आउँछ भने मलाई लेखेर पठाउनुहोस्, म राख्नेछु। अब आजको समाचार हेडलाइन्समा, दोस्रो दिन पनि आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प भनेर बारखरी .com लेख्छ, किनभने हिजोदेखि सुरु भएको यो हडताल हो। दोस्रो दिन पनि देशभरका अस्पतालहरूमा आकस्मिक सेवा बाहेक सबै स्वास्थ्य सेवाहरू ठप्प छन्। नारायणी हस्पिटलमा चिकित्सकमाथि आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले बन्द आह्वान गरेको हो। ओपिडी, शल्यक्रिया लगायत सेवा बन्द हुँदा बिरामीहरू घर फर्कन बाध्य भएका छन्। सरकारले दोषीलाई कारवाही नगरेको भन्दै आन्दोलन अहिले जारी छ भने पहिलो स्वास्थ्य सम्बन्धी चर्चा श्रोताहरू समाचार रविले आह्वान गरेको सर्वदलीय बैठकमा कसले के भने भनेर लामो लेख छ, छोटकर मेम्बर राखिहालौं। राज्यसभा सभापति रवि लामे छानेद्वारा आह्वान गरिएको सर्वदलीय बैठकले सुनसरी लगायत क्षेत्रमा शान्ति र संयम अपनाउन संयुक्त अपील गर्ने निर्णय गरे
गरेको छ। नेताहरूले प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले अन्यल सिर्जना गरेको भन्दै सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। सामाजिक सद्भाव र सामूहिक कार्यको आवश्यकतामा जोड दियो। छोटो समाचार मैले राखे। आज देशका विभिन्न 17 जिल्लामा आकस्मिक बाढीको सम्भावना छ, कुनकुनमा रहेछ र बाढी पूर्वानुमान महाशाखाले ठूला नदीहरूमा जोखिम नरहे पनि आज 17 जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। भोलि र पर्सि पनि विभिन्न देश यानि कि प्रदेशका ससाना नदीहरूमा बहाव बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आह्वान गरेको छ। श्रोताहरू, मनेसङ्घ दरबारमा सर्वदलीय बैठक शुरू। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा शुरू भएको भन्ने जानकारी मैले अघि नै राखिसके भने 81 किन घट्न थाले शेयर बजार। शेयर बजार परिसूचक नेप्से सोमबार 33 अङ्कले घटेको थियो भने मंगलबार थप 464 अङ्कले घटेर 2696 पुगेको छ। बजार घट्नुका कारण प्राविधिक संकेत डेथ क्रस भनिन्छ र बैठक बैंकको लाभांश नीतिमा अन्यल, तराईमा बढ्दो तनाव र सरकारभित्र मतभेद रहेका छन्। लगानीकर्तालाई धैर्यपूर्वक रणनीति बनाउन सुझाव पनि दिएको छ डेथ क्रसले। ओके, अन्य खबरहरू के छन्? आज विदेशतिरको समाचार एउटा दुईवटा राखिहालौँ। जापानतिर लागु श्रोताहरू, जापानमा शक्तिशाली भूकम्प, 13 जनाको मृत्यु भन्ने खबर राक्षसबाट लिएँ मैले। त जापानको दक्षिण पश्चिमी क्युसु टापुको कुमामोतो प्रान्तमा मंगलबार आएको शक्तिशाली भूकम्पमा करिब कम्तीमा 13 जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्। भूकम्पका कारण सपिङ मल, औद्योगिक प्रतिष्ठान, सड़क, पुल तथा ऐतिहासिक संरचनामा व्यापक क्षति पुगेको छ। हजारौं घरमा विद्युत सेवा अवरुद्ध भएको छ भने उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको अधिकारीहरूले बुधबार जानकारी दिएका छन्। स्थानीय समयअनुसार मंगलबार अपरान्ह 4:27 आएको भूकम्प जापानको सिन्डो स्केलमा उच्च स्तरमा मापन गरिएको थियो। अमेरिकी भूगर्भ सर्वेक्षणले यसको तीव्रता 6.8 म्याग्निच्युड र केन्द्रबिन्दु गहिराई 10 किलोमिटर रहेको जनाएको छ भने जापानी अधिकारीहरूले यसलाई 7.1 म्याग्निच्युडको भूकम्प बताएका छन्। भूकम्पको कहर चारैतिर छ। ओके, रिङ अफ फायरमा परेका देशहरूमा जहिले पनि यसको डर हुन्छ भन्नु पर्यो। अब बङ्गलादेशतर्फ लागौँ। हसिनाको स्वदेश फर्कने घोषणा। बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्ने वा जेल जानुपर्ने सम्भावना रहे पनि यही वर्षको डिसेम्बरसम्ममा स्वदेश फर्कने दृढ अडान व्यक्त गर्नुभएको छ। भारतमा निर्वासन रहँदै आउनु भएकी उहाँले आफूलाई बङ्गलादेश फर्किन जनताले निरन्तर आग्रह गरेको पनि बताउनु भएको छ। समाचारलाई मैले अलि छोट्याएँ। अब ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी एउटा समाचार छ भने जापानको मैले कुरा राखिहालेँ। संयुक्त राष्ट्रसङ्घद्वारा वेस्ट ब्याङ्क क्षेत्रमा बढ्दो इजरायली आक्रमणको निन्दा अनि इराक, अमेरिका, साउदीको संयुक्त आक्रमण कम्तीमा 10 जनाको मृत्युको समाचार शीर्षकमा छ भने रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित भएको खबर देश विदेशका शीर्षकहरू मध्ये राखे। अब मौसम सम्बन्धी केही जानकारी राखौँ, त्यसपछि र गीत, अनि फेरि आज डाक्टर साहबसँग कुरा गर्नुपर्छ। शेरबहादुर पुणज्यू तयार भएर बस्नु भएको छ, एउटा नयाँ डेभलपमेन्ट भएको छ डेङ्गु सम्बन्धी खोप। यो चाहिँ धेरै देशले यसलाई लागू गरेको छ। जापानमा बनाइएको खोप धेरै देशमा अब अनुमति दिएको छ, भारतले पछिल्लो समयमा गर्यो, त्यो बारेमा हामी चर्चा गरौँ। नेपालको स्थिति के छ र डेङ्गु सम्बन्धी कुराकानी उहाँबाट लिउँ भने अन्य खबरहरू के छन्। यानि कि आजको मौसम सम्बन्धी जानकारी भन्नुपर्छ। देशभर साधारणतया बादल लाग्ने देखिन्छ। देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना र देशका पहाड़ी भूभागमा थोरै स्थानमा मेघगर्जन छट्याङसहित मध्यम वर्षाको सम्भावना छ। श्रोताहरू, काठमाडौँ भ्याली धरान पोखराले हेरौँ। आज काठमाडौँमा 28 डिग्री सेल्सियस तापक्रम छ। अब मिश्रित छ भन्नु पर्यो, पार्टली सनी, घाम र बादल लाग्ने, वर्षाको कुनै सम्भावना छैन। दक्षिण पश्चिमी हावा छ, 11 किलोमिटर प्रति घण्टाको वेगमा हावा चल्दैछ। धरानतर्फ जहाँ 39 डिग्री सेल्सियस हिजोभन्दा अलिकति कम भएछ, तर सरदर रूपमा यो हो भने 41 अधिकतम न्यूनतम 30 डिग्री सेल्सियससम्म हुने अनुमान छ। श्रोताहरू, फोरकास्ट हो भने पोखरातिर त अपडेटै भएको रहेछ, तैपनि चेक गरिहालौँ। पोखराका श्रोता 87.7 MHz हामीलाई सुन्नुहुन्छ। पोखराको वेदर के छ त भनेर उहाँ पनि सुन्न चाहनुहुन्छ भने 31 डिग्री सेल्सियस तापक्रम छ। मोस्टली क्लाउडी, आज अधिकांश दिन बदली हुने देखिन्छ। वर्षा कुनै कुनै ठाउँमा छिटपुट रूपमा हुने सम्भावना पनि छ।
यो त भयो मौसमको अपडेट, नेपालमा के कहाँ भइरहेको छ भन्ने यहाँलाई हामीले जानकारी गरायौँ। देश विदेश हुनुहुन्छ यहाँलाई कार्यक्रममा स्वागत छ। म सञ्चालक विनोद खड्काको नमस्कारको साथमा श्रोताहरू, गुरु पूर्णिमाको कुरा गर्दा गर्दै यहाँलाई अभिवादन गर्न मैले बिर्से छु, अहिले नै अभिवादन गरिहालेँ भन्दै अब एउटा गीत सुनौ है त। विभिन्न गीत सुन्ने क्रममा तपाईँलाई रवि ओड र अन्जु पन्तले गाउनुभएको गीतको साथमा यसपछि म डाक्टर साहबले ल्याउँछु। उहाँ हुनुहुन्छ शेरबहादुर पुन। डेङ्गु सम्बन्धी नयाँ कुरा छ श्रोताहरू।

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर, राजु लामा र साथी गाउँदैन थियो मगलिन हार्टका हार्ट थ्रो भन्नुपर्छ लेखमा गुनासो फुल्ने बोलको गीत, अलिक पुरानै गीत जस्तो लाग्छ मलाई। एनिवे, अब आजको यो विषयमा हामी डेङ्गु सम्बन्धी केही कुराकानी गर्छौँ। हिजो हामी हेपाटाइटिस दिवस थियो, विश्व हेपाटाइटिस दिवस।

0: पटक डेंगु विरुद्धको खोपको प्रयोगलाई स्वीकृति प्रदान गर्यो। जुलाई 21 सामाजिक सञ्जाल एक्स मन्त्रालयको विज्ञप्ति राखी यसको जानकारी दिएको थियो। त्यसमा यो जापानिज कम्पनी ताकेडाले विकास गरेको क्युडेङ्गा नामको खोप हो। यो खोप 42 भन्दा बढी देशहरूले स्वीकृति प्रदान गरिसकेको छ र 24 मिलियन डोज भन्दा बढी प्रयोग भइसकेको छ र सो विज्ञप्तिमा यो उल्लेख छ। यो बारेमा कुराकानी गर्नको लागि उहाँलाई स्वागत गरिहाल्यौँ। डाक्टर साहब, वान्स अगेन यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: ओके, अस्ति हालसालै कुराकानी गऱ्यौँ, अर्कै विषयमा आज डेङ्गु सम्बन्धी फोकस गरौँ र तपाईँकै लेख पढ्ने बित्तिकै तपाईँलाई हामीले तपाईँलाई कन्ट्याक्ट गर्न मन लाग्यो, समय दिनुभयो, थ्याङ्क यू। र तपाईँको लेख अनुसार चाहिँ भारतमा अब आइसकेको छ, यसको प्रयोग पनि भइसकेको होला, हुन त त्यो बारेमा के छ त इन्फर्मेसन, तपाईँबाट नै सुनिहालौँ न त।
1: अब यो भारतमा यो डेङ्गु विरुद्धको जुन खोप छ अहिले अब एप्रुभ गरिसकेको अवस्था छ त्यहाँको स्वास्थ्य मन्त्रालयले, अनि त्यसले गर्दाखेरि भारत जतिको प्रभावित छ डेङ्गुबाट त्यति नै नेपाल पनि प्रभावित छ। खास गरी अब सन् 2022 88 धेरैजनाको मृत्यु भएको हाम्रो त्यो तथ्याङ्क देखिन्छ र आगामी वर्ष चाहिँ हाम्रो लागि अझ कठिन हुन सक्ने भन्ने कुराहरू प्रक्षेपणहरू गरिँदै गर्दाखेरि अब नेपालमा आजको मितिमा म बोल्दै गर्दाखेरि त अब भ्याक्सिन आइसकेको छैन, तर भारतले सुरु हाम्रो छिमेकी देश भारतले अब सुरु नै गरिसक्नु लागेको अवस्था रहँदै गर्दाखेरि चाहिँ छिटो हाम्रो सरकारले पनि यो बारेमा सोध्छ कि भन्ने चाहिँ मलाई लागेछ। अब सायद अबको केही समयपछि डेङ्गुको जुन एउटा मृत्यु हुन सक्ने अवस्था वा कठिन जुन डेङ्गु भन्ने गर्छु कडा खालको डेङ्गु त्यो चाहिँ सम्भवतः धेरै अक्षम्भव सक्ने अनुमान या त्यो खालको चाहिँ प्रक्षेपण गर्न सकिन्छ।
0: ओके, अब 24 मिलियन डोज भन्दा बढी प्रयोगमा आइसकेको होइन भनेपछि यसको अब भनौँ नि भनौँ न अब हामीले रियाक्सनहरू भन्छौँ त्यो चाहिँ अब देखिया भए देखिसकेको थियो होला, त्यसमा पनि केही स्टडी भएको थियो होला, त्यसमा केही आएको छ कुनै यो जति पनि 42 देशभन्दा बढी देशहरूले स्वीकृति प्रदान गरेर प्रयोगमा ल्याइसक्यो भन्दाखेरि अहिलेसम्म त्यसको फिडब्याक केही आएको छ डाक्टर साहब?
1: विभिन्न खास गरी अब युरोपियन युनियनहरूले पनि प्रयोग गरिरहेछ, त्यहाँ पनि हामीले पढ्न पाउँछौँ। केही सामान्य यो समस्याहरू त अब हरेक अब खोपहरूमा देखिने त गर्छ नि, तर जुन एउटा अलिकति त्यसलाई अनएक्सेप्टेबल भनौँ, अब एक्सेप्टै गर्न नमिल्ने खालको त्यो समस्याहरू चाहिँ देखेको छैन, लगभग लगभग सुरक्षित र प्रभावकारी नै देखेको भन्ने कुराहरू आएछ। खास गरी अब डेङ्गुको पनि तिनवटा सेरोटाइप हुन्छ, त्यो तिनवटै सेरोटाइप विरुद्ध यसले राम्रो काम गरेको भन्ने कुराहरू आएको छ। तर यो भन्दै गर्दाखेरि यसको अलिकति अझ पनि लिमिटेसन छ, त्यो भनेको हामीले अहिलेसम्म 4 माथिकोलाई मात्र लगाउने, जस्तो युकेले पनि एप्रुभ गरेको छ 4 माथिकोलाई भनेको छ, त्योभन्दा साना नानी यो नानीहरूलाई के गर्ने कस्तो हुन्छ भन्ने कुरा अझै आउन बाँकी छ भने यो जुन खोप छ यो चाहिँ लाइभ भ्याक्सिन हो। लाइभ भ्याक्सिन भएको नाताले चाहिँ अहिलेको लागि यो जो गर्भवती महिलाहरू भयो अथवा जुन हर्मोनहरू खाइराख्नु भएको छ स्टेरोइडहरू भन्छ हामीले, जसले चाहिँ हाम्रो इम्युन सिस्टमलाई दबाउने काम गर्छ, त्यस्ता खालकाहरू भयो वा इम्युनो कम्प्रोमाइज हुन्छ अरू, जस्तो फर इक्जाम्पल एचआइभी भएका वा त्यस्तै अरू कुनै जसले चाहिँ हाम्रो इम्युन सिस्टमलाई चाहिँ कमजोर बनाएको हुन्छ, त्यस्ताहरू भयो, ब्रेस्ट फिडिङहरू भयो, त्यस्ता व्यक्तिहरूलाई अहिले पनि एक्सक्लुड चाहिँ गरेको छ। त्यो सायद यसको मैले मेरो तर्फबाट हेर्दाखेरि चाहिँ केही हदसम्म डिसएडभान्टेज हो कि भन्ने लाग्छ, तर पनि फेरि पनि बाँकी जुन खोपको जुन अवस्था छ, क्वालिटी छ, त्यो चाहिँ धेरै राम्रो छ भन्ने कुरा चाहिँ आएको छ।
0: ओके, अनि अब वर्ल्ड हेल्थ अर्गनाइजेसन विश्व स्वास्थ्य सङ्गठन भनौँ होइन प्रयोगको लागि धेरै मानिस धेरै देशमा पनि दियो, अब हाम्रो छिमेकी मुलुकमा मलेसिया, थाइल्यान्ड भनौँ न इन्डोनेसिया, एसियन मुलुकमा पनि प्रयोगको लागि अनुमति दिएको रहेछ होइन, र अब यतातिरबाट केही अब कुराहरू आएको छ, तपाईँले केही मेडिकल जर्नलतिर केही पढ्नु भएको छ डाक्टर साहब?
1: अब यस्तो छ, यो धेरै देशले अब यो प्रयोगमा ल्याउने भनेर घोषणा गरिसकेको अवस्था, अब त्यसमा भारत छिमेकी देश एकदम ठुलो जनसङ्ख्या भएको देश, त्यहाँ पनि

0: यो खोपको अब अनुमति प्रदान गरिसकेको अवस्था भएको हुनाले अब भारत त अहिले अब एकदमै ठुलो देश भएको हुनाले चलायो धेरै ठाउँहरूमा यो बारेमा कुराकानीहरू बहसहरू पनि भइरहेको देखिन्छ। नेपाल अछुत रहने भएन, नेपालमा पनि डेङ्गुले दुःख दिइरहेको अवस्था छ। सम्भवतः अब आगामी दिनहरूमा अहिले त अब 40 बढी भनेछ मेरो विचारमा अझ यो संसारकै झन्डै आधा पपुलेसनै जोखिममा छ भनेर हामीले जहिले पनि एउटा तथ्याङ्क लेखहरूमा रिसर्च आर्टिकलहरूमा लेख्ने गर्छौँ त्यसलाई आधार मान्यो भने त सम्भवतः अब छिटै अरू देशहरूमा पनि यसको प्रयोगको लागि अनुमति दिन्छ होला त्यहाँको सरकारहरूले। अब वेट गरौँ, अब नेपालमा पनि यो छिटै प्रयोगमा ल्याउँछ कि भन्ने छ। तर अब यो चाहिँ अब निजी स्तरबाट आउँछ कि या सरकारले दिन्छ भन्ने कुरा चाहिँ एउटा अलिकति चाखलाग्दो विषय छ। अब यहाँ कसरी उहाँहरूले चाहिँ यो व्यवस्थापन गर्छ त्यो हेर्नु चाहिँ बाँकी।
1: अब अथोरिटी दिने त सरकारै होला होइन, अन्तखेरि केही डिस्कसन केही प्रारम्भिक चरणका यसो एउटा केही स्टेप चलेको पाउनु भएको छ कि छैन त, के तपाईँहरूले रेकमेन्ड गर्ने अवस्थामा हुनुहुन्छ कि हुँदैन, के छ त स्थिति?
0: अब यो चाहिँ अहिले अब नेपाल सरकारले गएको वर्ष पनि मलाई थाहा छ त्यहाँ विभिन्न न्युजहरूमा पनि आएको छ अब हामीले नेपालमा अब खोप ल्याउँछौँ ल्याउँछौँ भन्न चाहिँ भनेको भनाइ छ। त्यो चाहिँ अब भनाइमा चाहिँ छ नेपाल सरकारले पक्कै पनि त्यो टार्गेट गरिरहेको छ चाहिँ मलाई लाग्छ। अब त्यसको विभिन्न प्रक्रियाहरू होला अथवा के सोचिराख्नुपर्छ या के हेर्दाखेरि त्यो त भित्र कुरा चाहिँ मलाई पनि भएन, तर यति चाहिँ मलाई थाहा थियो कि नेपालले ल्याउने त्यो चाहना चाहिँ अहिले मतलब गएको साल मात्रै होइन केही सालदेखि नै यो जुन भ्याक्सिनहरू विभिन्न देशहरूमा प्रयोग हुँदै आइरहेको भन्ने कुरा सँगसँगै यो चासो र एउटा प्रयास चाहिँ गरेको, तर आजको मितिसम्म चाहिँ अब नेपालमा ल्याएर प्रयोगमा ल्याएर हामी त्यो अवस्था चाहिँ अलिक आइसकेको अवस्था चाहिँ छैन। सायद केही प्रक्रियाहरू छ कि अब त्यो चाहिँ त्यो
1: अब तपाईँले अब हामी केटाकेटी हुँदाखेरि यो डेङ्गु भने चाहिँ सुने पनि थिएन। मैले फर्स्ट टाइम डेङ्गु भनेको म चाहिँ इन्डोनेसिया इस्ट टिमोर जाँदाखेरि डेङ्गु सुनेको होइन, के रहेछ यो कहिले पनि नसुनेको, त्यो पनि नट फार वे होइन, त्यो पनि करिब 1999 होइन, हामी इस्ट टिमोर अपरेसन जाँदाखेरि हाम्रो साथीभाइहरूलाई धेरैलाई लाग्यो इस्ट टिमोरमा होइन, नेपालमा त यो छैन भनेको थियो त्यतिखेरसम्म। अहिले चाहिँ तपाईँको लेखमा एउटा लाइन पढ्दाखेरि मलाई अचम्म पनि लाग्यो, नेपालमा डेङ्गु एक रैथाने संक्रामक रोगको रूपमा स्थापित भइसकेकोले डेङ्गु विरुद्धको खोप अपरिहार्य विकल्प बन्न सक्ने देखिन्छ भनेर भन्नुभएको छ। गर्दाखेरि तपाईँ त अब यही फिल्डको हुनुहुन्छ, कहिलेदेखि यस्तो रूपमा यो एग्रेसिभली अगाडि आएको छ र रैथाने बनिसकेको रहेछ? आई एम सरप्राइज, तपाईँले कहिले बुझ्नुभयो, कहिले देख्नुभयो र कहिले नोटिसमा आयो तपाईँको उसमा?
0: यसको पनि एउटा मेरो पनि इन्ट्रेस्टिङ कथा छ, त्यो कसरी मैले सुने भन्ने कुरा, म टेकु अस्पतालमा जब एउटा मेडिकल अफिसरमा प्रवेश गरेँ र सेवा दिन सुरु गरेँ त्यो बेलामा मलाई जहाँसम्म लाग्छ श्रीलङ्कातिर डेङ्गु आउटब्रेक भएको र बङ्गलादेशमा आउटब्रेक भएको थियो, किनभने नेपालभन्दा अगाडि त्यतातिर आउटब्रेकहरू हुने गर्थ्यो र त्यो बेलामा हामीहरूको राउन्ड हुन्थ्यो, अब सिनियरले राउन्ड गर्ने अनि अब हामीहरू चाहिँ अब सँगसँगै उहाँले भनेको कुराहरू लेख्ने अथवा डिस्कसन हुन्थ्यो, यो रोग के हो किन त्यस्तो भयो हामीले के गर्न सकिन्छ डिफ्रेन्सियल डायग्नोसिसहरू के हुनसक्छ भन्दै गर्दाखेरि एउटा प्रश्न बिचबाट टक्क निकाल्नु भयो, डुइनो डेङ्गी भन्नुभयो अनि तपाईँलाई थाहा छ डेङ्गी आउटब्रेक कहाँ भएछ भनेको थियो। हामी सायद 8-10 सबैजना एक अर्काको अनुहार हेर्थ्यो छक्क पऱ्यो, यो 25 अगाडि कुरा हो जस्तो लाग्छ मलाई, अनि छक्क परेको मलाई नै थाहा छ। अब म यो समयमा आएर डेङ्गु विरुद्ध यति धेरै जानकारी राख्छु भन्ने कुरा त्यो बेलामा त मैले सपना पनि सोचेको थिएन होला, त्यो मेरो अगाडि त्यसरी प्रश्न राखिदिनु भयो। अनि के रहेछ भनेर अनि खोज तलाश गर्दा अब श्रीलङ्का बङ्गलादेशमा आउटब्रेक भइरहेको रहेछ, धेरै मान्छे बिरामी भयो भन्ने कुरा मैले जानकारी प्राप्त गरेँ। त्यो बेलामा नेपालमा डेङ्गी पुष्टि भइसकेको थिएन, तर 2004 हाम्रो एकजना कलिगले त्यो पत्ता लाउनु भयो भने एक प्रकारले पत्ता लाउने भन्दा यसलाई पुष्टि गरे भन्न बुझायो, किन भन्दाखेरि त्योभन्दा अगाडि पनि एकजना प्रोफेसरले एउटा अनौपचारिक छलफलमा मलाई के भन्थ्यो भन्दाखेरि डाक्टर यो वर्षमा मैले सन् 1999 नै नेपालमा थुप्रै बिरामीमा डेङ्गु जस्तो लक्षण भएर त्यो भएको देखेको थिएँ अनि स्वास्थ्य मन्त्रालयमा जाँदा स्वास्थ्य मन्त्रालयको मान्छेले उल्टो मलाई गाली गरेर पठायो कसैले पनि विश्वास गरेन अब पक्कै पनि हो सुरु सुरुमा त विश्वास गर्ने कुरा पनि भएन मेरो त्यो कुरा कसैले विश्वासै गरेन एउटा डिनर पार्टी जस्तोमा मलाई सेयर गरेको मलाई याद छ मेरो विचारमा अरूहरूले पनि सुनिराख्नु भएको थियो त्यो बेलामा अनि मलाई लाग्यो यो पुष्टि हुन मात्र बाँकी थियो त्यसले गर्दाखेरि इतिहास मैले अब त्यो लेखमा लेख्नु त लेखेँ 21 वर्ष अगाडितिर त्यो किन भन्दाखेरि 2004 पुष्टि भएको थियो मैले भने तर यहाँनिर चाहिँ यसो बुझ्ने र अनुसन्धानकर्ताहरूसँग यसो कुराकानी गर्दाखेरि यो यस्तो खालको लक्षण भएर देखेको चाहिँ त्योभन्दा नि अझ अगाडि रहेछ भारतमा त अझ 50 वर्षतिर नै देखेको भन्ने कुरा छ
1: अनि अनि अलि आउटब्रेक चाहिँ कहिले भएको छ चारमा देखियो कसैले विश्वास गरे कसैले गरेनन् तर अलिकति नोटिसेबल रूपमा आउटब्रेक चाहिँ कहिले भएको
0: हो एकदमै अब नोटिसेबल चाहिँ म यहाँनिर काठमाडौँको अवस्था 2019 भन्छु तर 2010 नेपालमा पहिलो पटक रैठानी अब भनेको त्यसलाई कसरी मैले व्याख्या गरेँ भन्दाखेरि त्यो त्यस्तो व्यक्ति यहाँमा कहाँ आइपुग्यो जो व्यक्ति चाहिँ काठमाडौँ बाहिर वा डेङ्गु फैलेको ठाउँमा कहिले पनि गएको थिएन ऊ काठमाडौँमै थियो र त्यो मैले एउटा अनुसन्धान लेख लिएर रिसर्च आर्टिकलमा पब्लिस पनि गरेको थियो त्यो यति धेरै मन पराएको थियो कि त्यो पेपर हेरेर मलाई चाहिँ युकेबाट एउटा प्रोफेसरले पनि फोन गर्नुभएको थियो किन भन्दा नेपालमा पब्लिस भएको जर्नलमा फोन नम्बर पनि हुन्छ सरप्राइज आई गेस त्यो बर्मिङहाम युनिभर्सिटी कताबाट मलाई त्यो फोन गरे जस्तो लाग्छ अगाडि पनि त्यो खालको थियो सुरुवाती चाहिँ मैले काठमाडौँको त्यो देखेँ तर त्योभन्दा अलिक अगाडिदेखि नै यो जस्तो बुटोल त्यसपछि भनौँ बुटोल अनि सर्लाही र अलिक पछि पोखराको पनि देखेको थिएँ यिनीहरू चाहिँ यहाँनिर अब टेकमा आएर पनि थुप्रै मान्छेले उपचार गरेको मलाई लाग्छ आज बुटोल र सर्लाहीको त हस्पिटल पुरै प्याक भएर अझ सिटै नपाउने त्यो अवस्था समेत भएको थियो अब त्यो मैले अलिकति काठमाडौँ बाहिरको अलिकति वर्णन गरेँ काठमाडौँभित्रको चाहिँ त्यो फाटा फुटा देख्दा देख्दै देख्दा चाहिँ 2019 म ओपिडीमा बसिरहेको बेलामा निरन्तर मान्छेहरू आइरहे एकै प्रकारको समस्या लिएर ऊ हड्डी दुख्यो हड्डी बाँच्यो जस्तो भयो ज्वरो आयो खानै मन लागेन शरीरमा सोचाएन रात बिगिराहरू त्यो लिएर आइपुग्यो उहाँहरू अनि एउटा हेऱ्यो दुइटा हेऱ्यो अनि दुइटा हेऱ्यो तिनवटा हेऱ्यो त्यो अब डेङ्गी अब पोजिटिभ पनि देखिरहेको थियो अब त्यो विचार पोजिटिभ भएर अब हामीले त्यति साह्रो त्यसलाई सिग्निफिकेन्ट लिँदैनौँ तर यसरी आयो कि म त्यो बेलामा हाम्रो खाजा खाने समय हुन्थ्यो 1 घन्टाको म त्यो 1 घन्टा पनि टोटली उनीहरूसँग नै मा व्यस्त हुन थाल्यो उपचार व्यस्त हुँदै हुँदै गएर यस्तो बढ्यो कि त्यो ठाउँ भनेको चाहिँ खुसी भन्छ हामीले नयाँ बजारमा रहेछ म अहिलेसम्म गएको छैन तर त्यो नाम यति मेरो कानमा र मस्तिष्कमा गुनिन्छ अहिले पनि त्यहाँ जति बेला सोध्यो नि कहाँ भन्यो भने खुसी भयो कहाँ हो त्यो भने नयाँ बजार भन्ने खालि त्यस्तै त्यस्तै
1: ठमेलको ओह्रालो सोरखुट्टेको ओह्रालोको क्षेत्र होइन
0: मलाई चाहिँ थाहा नभएको हुँदा नि अनि त्यसपछि यति धेरै आयो अनि हस्पिटलमा न्युजमा आइपुग्यो न्युजमा आएपछि हस्पिटलले एउटा छलफलै चलायो किनभने मन्त्रालयबाट नि त्यो कुरा आएपछि अनि त्यो बेलामा ल अब हामीले चाहिँ फिभर क्लिनिक चलाउने भनेपछि चाहिँ मैले नै त्यसको नेतृत्व गरेर हाम्रो नयाँ बिल्डिङ भनेको थियो त्यो बेलामा ल्याब होला त्यहाँनिर एउटा तलको कोठा पुरै मैले लिएर मेरो जुनियरहरू सहित हामी बस्यौँ यति धेरै बिरामीहरू हेऱ्यौँ कि अब त्यो बेलामा डेङ्गुलाई बुझ्ने तरिका एकदमै अलगै थियो एकदमै अलगै त्यो चाहिँ झन्डै झन्डै कोभिड जस्तै तरिकाले बुझ्ने रहेछ मान्छेहरूले जस्तो अब नजिकै बस्नु नहुने अर्को ठाउँमा बस भन्ने परिवारमा पनि अब श्रीमान राय नि अब छोराछोरी श्रीमतीहरू अर्कै कोठा अर्कै कोठामा बस्ने त्यस्तो खालको समस्याको रूपमा देखेँ अब त्यसको बारेमा धेरै मिथ्याहरू पनि त्यो बेलामा भयो
1: भ्रमहरू धेरै
0: भयो कि लामखुट्टे चाहिँ ले भर्खर टोकेको उसले देख्यो त्यो टोक्ने बित्तिकै 40 डिग्री आयो ज्वरो भन्ने अहिले के भन्ने अब त्यो आफ्नो त्यो खालको सोचमा आइपुग्यो भनेपछि साइकोलोजिकली यस्तो ट्रिगर गर्यो त्यो बेलामा तर राम्रो कुरा के थियो भन्दाखेरि त्यो सुरुतिरको आउटब्रेक भएको भएर होला बिरामी त भयो तर जटिल बिरामी चाहिँ हुन पाएन अब यहाँनिर मैले यो जटिल बिरामीलाई सुरु सुरुको किन जोडेँ भन्दाखेरि यो रोग भनेको चाहिँ डोरीले गएर फरक खालको सेरोटाइट, किन सेरोटाइट चार प्रकारको हुन्छ, फरक खालको सेरोटाइटले सङ्क्रमण गर्यो भने त्यो थप जटिल बन्छ विगतको भन्दा, त्यो कारणले मैले यहाँ जोडेँ। र त्यसरी चाहिँ सन् 2019 सकियोस्, तर त्यो सकिन लगेदेखि कोभिडले अब समातिहाल्यो र लामो समय कोभिडसँग नै जुट्नु पर्यो।
1: त्यो
0: कोभिड ठ्याक्कै 22 सकिन पाएन, यो डेङ्गी हत्तै काठमाडौँ बढेर आयो। तर योपल्ट आउँदाखेरि कोभिड यो डेङ्गी चाहिँ फरक रूपमा प्रस्तुत भयो, भनेको सन् 2019 भन्दा कैयौँ गुणा कडा रूपमा प्रस्तुत भयो। र त्यो बेलामा पनि मैले इमर्जेन्सी छेउमा एउटा टेबल राख्थेँ र 9 आएर निरन्तर त्यो बेलामा फर्स्टमा मैले नै स्क्रिनिङ गरेर पठाउँछु सबैलाई, भर्ना गर्नुपर्ने कि नगर्नुपर्ने भनेर। लगभग एकल या कहिले काहीँ मेरो साथीहरू पनि साथी पनि हुन्थ्यो, लगभग मैले एक्लै जस्तो नै यति धेरै बिरामीहरू दिनमा 200-300 लाइनै हुन्थ्यो त्यो हाम्रो अगाडिपट्टिको उसमा। र मैले त्यसलाई चाहिँ एउटा नाम पनि लेखेँ, मास क्याजुअल्टी विदाउट एक्सिडेन्ट भन्थ्यो कि मैले, किनभने ती व्यक्तिहरू सबैजना आया गराएको र उहाँहरूलाई क्याजुअल
1: ठुलो एक्सिडेन्टमा चाहिँ आया भन्ने कुरा तपाईँले देखिरहेको त्यस्तै प्रकारको आवाज छ, रियाक्सन त्यस्तो छ, तर क्या ठुलो एक्सिडेन्ट पनि छैन। ओके, इन्ट्रेस्टिङ।
0: त्यसलाई मैले त्यसरी वर्णन पनि गरेँ र त्यो बेलामा धेरै आर्टिकलहरू मैले यो मुख्य यो मेन स्क्रिनको यो मिडियामा मैले धेरै आर्टिकल पनि ल्याएको थिएँ त्यसरी आइपुग्थ्यो। र मलाई एउटै शब्द भन्थ्यो उहाँहरूले, हेर्नुहोस् कोभिड भर्खर सक्यो, तिनचोटि कोभिड भयो के भएन, यसले त मलाई त मर्नु न बाँच्नु बनायो भन्ने चाहिँ लगभग 80-90% पनि त्यो बेलामा भनेको थिएँ। यति धेरै मान्छेहरू यति फ्रस्ट्रेसन भइसकेको, अनि परिवारमा लगभग 3-4 4 छ भने 2-3 त डेफिनेटली हुने गरेको चाहिँ मैले पाएँ। र आधिकारिक तथ्याङ्कले त अब 28 मृत्यु भन्यो र झनै 50,000 अब तथ्याङ्क छ, त्यहाँ 54,000 कति छ संक्रमितको संख्या, त्यो आधिकारिक हो। तर धेरैले पछि परीक्षण गर्न छोड्नु भयो, र परीक्षण किन गर्नु छोड्नु भयो भनेर मैले सोद्धाखेरि के अब त्यही हो लक्षण, अब छोरालाई छोरीलाई घरको एकजनालाई भयो लक्षण त्यस्तै छ, परीक्षण किन गर्नु पर्यो, तपाईँहरूको आयो भने एउटा सिटामोल थाहा पनि हो, जीवन जल थाहा पिउने भन्छ, अरू त्यसको लागि किन आउनु पर्यो भनेको हुनाले उहाँहरूले परीक्षण गर्नु छोडेको हुनाले चाहिँ मैले त्यसलाई के भन्छु भन्दाखेरि 50,000-60,000 होइन कि यो 1-1.5 लाख भन्दा पनि बढी मान्छे सर्जरी भयो भने मेरो अनुमान छ अझ त्योभन्दा पनि बढी होला।
1: ओके,
0: त्यस्तो अवस्था सिर्जना भएको छ। अनि त्यसपछि चाहिँ अब नेपालमा यसो तथ्याङ्कलाई गएर यो विश्लेषण गर्ने हो भने झन् 2-3 अन्तरालमा आउटब्रेक भएको देखिन्छ। जस्तो एउटा काठमाडौँको उदाहरण दियो भने सन् 2019-22 एउटा ठुलो आउटब्रेक भयो, त्यस्तै आउटब्रेक चाहिँ अब अरू ठाउँहरू पनि त्यस्तै चाहिँ देखेको हुनाले आगामी दिन हाम्रो लागि सुखद छैन। सेरोटाइप पक्कै पनि अब मलाई पनि सक्दै गएको भए अर्को सेरोटाइप परिवर्तन हुन्छ, त्यो परिवर्तन भयो भने थप कडा हुनसक्छ र त्यसले भनौँ नेसन वाइज नै क्राइसिस ल्याउन सक्छ भन्ने मेरो चाहिँ भित्रबाट चाहिँ त्यो प्रकारको विश्लेषण छ।
1: त्यसले
0: गर्दाखेरि भारतमा एउटा डेङ्गु विरुद्धको खोप आयो अरे भनेर चाहिँ अलिकति उत्साह जागेको छ, र त्यही कारणले गर्दाखेरि पनि यो विषयलाई उत्थान गरेर यो लेख मैले लेखेँ। र सम्भवतः गभर्मेन्टले पनि पहिले मैले अघि पनि भने वर्षदेखि सोच्दै त आएको, तर अलिकति मैले गर्दाखेरि थप इन्करेज हुन्छ कि उहाँहरू यो प्रति अझ थप छलफल र विश्लेषण गरेर छिटै ल्याउँछ कि भन्ने आशा चाहिँ छ। तर यहाँनिर चाहिँ हामीले जति छिटै ल्यायो उति राम्रो होइन भने चाहिँ फेरि पनि अब कुन बेलामा अहिले घाम पानी हुँदै गर्दाखेरि लामखुट्टे बिस्तारो यो यिनीहरूको सङ्ख्या बढ्दै गइरहेको अवस्था छ, जति बढे उति डेङ्गीको जोखिम चाहिँ बढ्दै जान्छ भन्ने कुरालाई हामीले त्यसलाई चाहिँ नकार्नु चाहिँ हुँदैन, अन्डरस्टेन्ड गर्नु पनि एकदम जरुरी।
1: ओके डाक्टर साहब, म यहाँसँग डेङ्गुको एउटा कुरा सोध्नु मन लागिहाल्यो बिफोर आई से बाबाई है, कि मैले पनि कहिले डेङ्गु भन्छु कहिले डेङ्गी भन्छु, तपाईँले पनि कहिले कहिले डेङ्गु भनेर पाउँछु होइन, एक्चुअल त्यसको प्रोनाउन्सिएसन के हो?
0: अब यहाँ एउटा म फेरि भएको एउटा घटना त नभने एउटा छलफलको चरणमा भएको एउटा कुरा गरिहाल्नु।
1: ल भन्नुहोस्
0: के रहेछ भन्दाखेरि चाहिँ डेङ्गु भन्ने कि डेङ्गी भन्ने ठुलो छलफल भएर
1: म सधैँ कन्फ्युज हुन्छु
0: एकदमै छ। अब के भन्ने अझ कतिले प्रश्न गरे होला, अनि त्यहाँ ठुलो छलफल भएर चाहिँ ल अब यसलाई नेपालीमा चाहिँ डेङ्गु भन्ने भन्ने प्रश्न मतलब
1: त्यो निदो भयो
0: निदो भयो. तर यदि हामीले के गरी यो ब्रिटिस अथवा अमेरिकनहरूले यदि कसरी यो बोल्छ भनेर सुन्ने हो भने किनभने मैले त्यो पनि सुनेको छु कि किनभने म त लेख्दाखेरि त त्यो शब्द त सही लेख्नु पर्ने हुन्छ त्यसले गर्दाखेरि चाहिँ यसो सुन्दाखेरि उहाँले
1: डेङ्गी
0: अनि त्यो कारणले गर्दाखेरि कतिपय आर्टिकलहरूमा या कोही भनौँ न्युज पेपरहरूमा अनलाइनहरूमा चाहिँ डेङ्गी भनेर हुन्छ कतिपयमा डेङ्गी यो दुवैलाई चाहिँ नेपालीको पर्सपेक्टिभबाट हेर्दा ओके भन्न सकिन्छ भन्ने चाहिँ मलाई लाग्छ. यो नेपाली गभर्मेन्टले नै ल यही भनौँ त भन्ने कुरा गरे डेङ्गु भन्ने
1: नेपालीमा डेङ्गु भने पनि गलत हुँदैन हौ डेङ्गी भने पनि गलत हुँदैन भएन त उस भाइ
0: मैले
1: कहिले
0: म पनि एकदम साखला सुनेको थिएँ अनि यिनीहरू के भन्दैछ भनेको त्यो भएन ठुलो छलफल भयो अरे के भन्ने यसलाई भन्दै गर्दाखेरि चाहिँ ल यसलाई नेपालीलाई डेङ्गु भनौँ त भनेर हामीले ओभरअल यसरी भनेको भन्ने कुरा चाहिँ त्यो बेलामा
1: ओके वी आर नॉट रङ जे भने पनि रङ छैन तर नेपालीमा सबैले डेङ्गु भन्छ डेङ्गु नै चलाइदिउँ न त हैन त
0: डेङ्गु चलाइन्छ तर कहिले काहीँ अब बोल्दै बोल्दै जाँदाखेरि डेङ्गी
1: अब विदेशी कुराहरूले डेङ्गी भनेर भन्दा राम्रो होला होइन डाक्टर साहब म ओके म चाहिँ अब यो इम्पोर्टेन्ट कुरा पनि हो होइन नलेजेबल कुरा हो होइन तपाईँले जाने कुरा हामीलाई हाम्रो थ्रु माध्यमबाट देश विदेशमा भएको नेपाली सुनिरहनु भएको छ एउटा सौहार्दपूर्ण वातावरणमा चिया खाएको को गफ जस्तो गरेर इन्फर्मेसन पास भइरहेको छ फर विच वी आर सो थ्याङ्कफुल. मेरो अर्को कार्यक्रम थियो आज गुरु पूर्णिमा हो त्यसले गर्दाखेरि तपाईँलाई बिदा लिन चाहन्थेँ तर तपाईँले यो डेङ्गी र डेङ्गुले गर्दाखेरि तिन चार मिनट खाइदिनु भयो मलाई अप्ठ्यारो पर्यो न यता न उता भयो म यता जाउँ भने पनि समाचार जाने बेला हुन्छ होइन त्यसले गर्दाखेरि एउटा दुइटा अरू थपेर बरु अहिलेको जुन चाहिँ कार्यक्रमलाई म अर्को चरणमा राख्छु यही बारेमा अब वाइल यु आर देयर डेङ्गु नै भनौँ है म चाहिँ अब डेङ्गु बारेमा फैलिएका भ्रम अथवा मिथकहरू र वास्तविकता तथ्यहरू के हुन् त्यो पनि एक दुई मिनटमा भनिदिनुहोस् न प्लिज आई वान्ट टु नो.
0: यस्तो छ अब यो डेङ्गुको बारेमा धेरै मान्छेले अहिले पनि छोएर अथवा झुटोबाट इन्भल्भ सक्छ कि भन्ने कुराहरू सँगै बस्न सक्छ कि भन्ने कुराहरू छ त्यो गलत हो अनि त्यस्तै लामखुट्टे टोक्ने बित्तिकै तुरुन्तै हुने भन्ने कुराहरू छ त्यो पनि गलत हो. र हामीमा एउटा के चाहिँ मलाई पटौमा एउटा छाप बसेको छ भन्दाखेरि कोभिडले गर्दा अलिकति बोलेर मान्छेबाट मान्छे छोएर सर्ने हो कि भन्ने कुराहरू छ. मलाई सायद केही दिन अगाडि पनि हो जस्तो लाग्छ एकजनाले त्यो डेङ्गु भएपछि चाहिँ हामी के सँगै बस्छौँ हामीलाई के डर छ भनेर सोधेको पनि मैले पाएँ. यसले गर्दाखेरि डेङ्गुको जुन जानकारी छ त्यो अझ पनि पर्याप्त नभएको हो कि भन्ने त्यो खालको भान मैले पाएँ अथवा त्यो खालको विश्लेषण मेरो छ. डेङ्गु बारेमा धेरै जानकारीहरू अझ पनि नपुगेको जस्तो चाहिँ मलाई लाग्दछ. अब स्पष्ट रूपमा भन्नुपर्दाखेरि डेङ्गु के हो भनेर यदि हामीले त्यसलाई प्रश्न गरेर सोध्यौँ हामीले आफूलाई सोध्यौँ भने यो डेङ्गु एक प्रकारको भाइरल इन्फेक्सन हो र सामान्यतया यो लामखुट्टेको टोकाइबाट मात्र सर्छ त्यो पनि संक्रमित लामखुट्टेको टोकाइबाट
1: सर्छ.
0: लामखुट्टे त्यो लामखुट्टे पनि एकदमै सजिलो छ त्यो पत्ता लगाउनु. तपाईँ हामी यसो हेऱ्यो भने सिल्भरे कालो सेतो रङको हुन्छ र यो यसलाई कहिले पनि मैले स्मार्ट लामखुट्टे पनि भनेको छु. कारण किन भन्दाखेरि यो लामखुट्टे पनि ठ्याक्कै हामी चाहिँ यो जुन बेलामा अफिसमा आउँछौँ त्यही बेलामा यो एक्टिभ हुँदो रहेछ र हामी जुन जाने बेला कन्ट्रोल गर्छौँ तिन चार बजीतिर सूर्योदय हुनुभन्दा केही घन्टा अगाडि त्यही बेलामा अर्को दोस्रो पटक पनि एक्टिभ हुन्छ भन्ने गरिन्छ. त्यसले गर्दाखेरि यसको विडम्बना भनेको नै यो दिउँसो एक्टिभ भएर टोक्नु हो. किन भन्दाखेरि त्यो बेलामा धेरै मानिसहरू काममा व्यस्त हुन्छ र त्यो लामखुट्टेले टोकेको पनि थाहा भन्दैन. खास गरी यो लामखुट्टेले अलिकति माथि अनुहारतिर टोकेको भन्दा पनि खुट्टातिर अलिक बढी टोकेको मलाई धेरैले भन्नुहुन्छ र पक्कै पनि मैले पनि त्यो अनुभव गरेको छु. यो लामखुट्टे अब जस्तो अरू पहिला हामी सानो हुँदा त झुल्लाएर सुत्ने भन्ने हुन्थ्यो. मैले यो भन्न खोजेन राति टोक्दैन, मैले यो भन्न खोजेँ राति भन्दा यो दिउँसो बढी एक्टिभ
1: टोक्ने
0: बढी छ. त्यो खालको छ र यो लामखुट्टे यतिसम्म सेन्सिटिभ छ कि थोरै पानी मात्र पनि लामो समयसम्म जमिन्छ भने त्यही नै यसको चाहिँ जीवनचक्र यसले पुरा गरिदिन्छ। त्यो कारणले गर्दाखेरि हामीले यो जुन जथाभावी पानीहरू जम्मा हुने अवस्था छ भने हेर्नुहोस्, त्यहाँ धेरै लामो समयसम्म पानी जम्मा भएछ भने त्यो त्यसमा केही गरी लार्वा देखेन छालिदिनुहोस्, नयाँ पानी चेन्ज गर्नुहोस् भन्ने छ। यद्यपि यो कुरा नेपालमा अलिकति कहिले काहीँ व्यवहारमा लागु गर्ने एकदम गाह्रो छ, त्यहाँ काठमाडौँ जस्तै अरू विभिन्न ठाउँहरूमा पानीको धेरै अभाव हुने, धेरैले दुःख गरेर कहाँ कहाँबाट पानी ल्याउँछ अनि त्यसको ठाउँमा पानीमा अब ल्याएको दुःख गरेको पानी फाल्ने भनेको त एकदमै गाह्रो हो। मलाई अहिले पनि सम्झना छ 2019 होला, त्यहाँ इनार रहेछ, बुढाबुढीहरू आउनुभएको थियो, लामखुट्टे त्यहाँ धेरै छ हजुर, तर त्यो अर्को मान्छेले त्यो पानी फाल त्यहाँ लामखुट्टे धेरै छ भन्दाखेरि तेरो पानी हो र यो यो पानी त मैले ल्याएको, मैले कति दुःख गरेर ल्याएको, म कहाँ फाल्छु भन्ने, तेरो त्यहीँ लामखुट्टे एकदम घुमेर त्यसले आएर टुप्छ हजुर भन्थ्यो। अब हेर्नुहोस् यहाँ मेरो बाध्यता अर्को छ, त्यसले गर्दाखेरि पानीको जुन अभाव छ त्यसले गर्दाखेरि पनि लामखुट्टेलाई सहज भएको छ। अर्को कुरो भनेको चाहिँ अब अहिले पछिल्लो समयमा हाम्रो अब भनौँ यो फुलबारीहरू गमलाहरूलाई पनि चलन बढ्दो छ, त्यो नराम्रो होइन, त्यो घरको शोभा पनि बढाउँछ, तर यो भन्दै गर्दाखेरि जुन गमला छ त्यहाँ पानी जुन जम्छ तलपट्टि त्यो जमेको पानीमा पनि थुप्रो लार्वाहरू भेट्टाएको चाहिँ हाम्रो विगतको यो जो कर्मचारी छ उहाँहरू जाँदाखेरि उहाँहरू भनेको सेयर गरेको म देख्छु। त्यसले गर्दाखेरि पनि यो लामखुट्टेलाई यति सहज भएको छ कि अहिले कुनै पनि ठाउँमा पानी जमेको छ भने पनि त्यहाँबाट तुरुन्तै यो आफ्नो वृद्धि विकास गर्ने र धेरैभन्दा धेरै लामखुट्टे फैलिने गर्छ। अनि हाम्रो चाहिँ फेरि हाम्रो तर्फबाट चाहिँ एकदम निराशाजनक समस्या के छ भन्दाखेरि हामीले यो लामखुट्टेको नियन्त्रण गर्ने भनेर भन्न थालेको भन्न पनि छोड्दैनौँ र गर्दा पनि गर्दैनौँ भन्ने जस्तो अवस्था छ। यो कारणले गर्दाखेरि हामीले अब भन्नु सुरु सुरुमा त अलिकति त्यो यसो मिडियामा पनि देखिन्थ्यो, धुवा सुवा उडाएर लामखुट्टे लखटेको देखिन्थ्यो, तर त्यो पनि पछिल्लो 5-7 वर्षमा मैले कहीँ पनि देखेन, जहिले पनि ल गर्नुपर्छ भने ल कहीँ पनि नदेखिने यो अवस्थाले गर्दाखेरि चाहिँ अब यो हामी कोही पनि त्यति साह्रो चाहन्छ। अब एक त सम्बन्धित निकाय पनि अब गर्ने भन्ने मिटिङहरू भइरह होला भइरहन्छन् तर एक्सनमा नगर्ने, हामीहरू नागरिक पनि फेरि व्यवस्था गर्ने, त्यसले गर्दाखेरि पनि यो लामखुट्टेलाई एकदम उर्वर भूमिको रूपमा चाहिँ नेपाल एकदम विकसित भइरहेको अवस्था छ। तराईमा पहिला देखिन्थ्यो भने अहिले पहाड हुँदै हिमालतिर पुगिसक्यो, अझ भन्ने हो भने त नेपाल सरकारको तथ्याङ्क अनुसार त अब नेपालैभरि हरेक सबै जिल्लामा पुग्यो भन्ने कुराहरू आइसकेको अवस्था छ। भनेपछि एक दिन नेपालमा यो लामखुट्टे चाहिँ लगभग सबै ठाउँ क्षेत्रमा यसले आफ्नो प्रभाव पार्न सक्ने जस्तो मैले देख्छु। त्यसको लागि चाहिँ जति सक्दो चाँडो यो खोपको हामी जुन कुरा गऱ्यौँ त्यसैलाई मैले खास अलिकति एकदम आवश्यकता छ है भनेर मैले भन्नु
1: खोजेको। ल त मेरो समय पनि सकिन आँट्यो डाक्टर साहब, अलिकति लम्बाएँ मैले, 15-20 क्वेसन तयार गरेको थिएँ, अब सबैले तपाईँले कभर गरिदिनु भयो, अन्डरस्टुड पनि छ कति कुरा। जाँदा जाँदै एउटा मात्रै यस अर नोमा भनिदिनुहोस्, एउटा मात्रै प्रश्नको जवाब, यो एकताली डेङ्गु भए डेङ्गु भइसकेको मान्छेलाई अर्को ताली हुन्छ कि हुँदैन, तथ्याङ्कले के भन्छ, अनुभवले के भन्छ?
0: हुन्छ, त्यो घरिघरि हुन्छ, तर एउटा राम्रो पक्ष के छ भन्दाखेरि यसको 4-4 हुन्छ, जस्तो त्यसलाई 1, 2, 3, 4 हुन्छ, डेङ्गु 1, डेङ्गु 2, डेङ्गु 3, डेङ्गु 4 भन्छौँ। यदि डेङ्गु 1 मलाई जस्तो उदाहरण दिउँ मेरै कुरा गरेँ, यदि डेङ्गु 1 मलाई सङ्क्रमित गरेको थियो गएको साल, तर अहिले पनि डेङ्गु 1 सङ्क्रमित गरेको हुन्छ 9 वरी, त्यसमा केही आँटिनु परेन, तर डेङ्गु 1 को सट्टामा डेङ्गु 2 अथवा 3 अथवा 4 ले एक प्रकारको भयावह अवस्था आउटब्रेक रूप लिएको छ भने पनि तपाईँ हामी सबैजना त्यसको लागि एउटा सम्भावित कडा डेङ्गुको चाहिँ एउटा क्यान्डिडेट जस्तै भन्दा फरक नपर्दा त्यस्तो अवस्थामा कडा हुन्छ भन्ने कुरा चाहिँ त्यो वैज्ञानिक पुष्टि भएको छ। तर यो भन्दै गर्दाखेरि एउटा यो त तथ्य र अहिलेसम्म डब्लुएचओले भनेको, त्यही कारण डब्लुएचओले एउटा भनाइ पनि के छ भन्दाखेरि जिन्दगीमा 4 पटक 4 सेरोटाइपले डेङ्गु भयो भने अब त्यसले चाहिँ लगभग केही हुँदैन, 4 पटक हुन्छ भन्ने खालको पनि एक प्रकारको त्यो लेख लिएको देख्छु। तर यसलाई मैले अलिकति च्यालेन्ज गर्न खोजेँ, कुनै समयमा काठमाडौँमा धेरै अगाडि 15 वर्ष अगाडि भनौँ डेङ्गुको एउटा कुनै सेरोटाइप थियो र अनि पछिल्लो समयमा त्यही फर्केर आउँदाखेरि अलिकति कडा भएको पनि देखेको छु। भनेको मतलब लामो समयको ग्याप भयो भने पनि त्यही सेरोटाइप भए तापनि त्यसले कडा रूपमा आउन सक्छ कि भन्ने चाहिँ मेरो अब्जर्भेसन हो र क्युबामा पनि भने पनि त्यस्तै खालको मैले अनुसन्धानहरूमा समुद्री देखेर कडा भएको देखेको छु. त्यो चाहिँ मेरो अलिकति अहिलेको करेन्ट नलेजलाई अलिकति च्यालेन्जको रूपमा अब्जर्भेसन
1: अफकोर्स, किनभने हरेक फाइन्डिङलाई च्यालेन्ज नगरे पनि हामी कहाँ अगाडि बढ्छौँ र होइन. डाक्टर साहब हजुरलाई मैले धन्यवाद भन्दै बिदा लिनै पर्यो. फेरि पनि यो अगाडि महामारीको रूपमा आयो कि आयो भने वी आर देयर अन यर डोर स्टेप र टेलिफोनमा फोन गरिहाल्छौँ है त.
0: हस्
1: थ्याङ्क यू सो मच यहाँलाई. थ्याङ्क यू. एउटा गीत तयार गरेको थिएँ तर त्यो गीत बज्ला जस्तो लागेन, के गरौँ. डाक्टर साहबले बडो मिठो र जानकारीमूलक कुरा गर्नुभयो. आदरणीय श्रोताहरू, समाचारमा जाने बेला भइहाल्यो.
2: सैन्य समुदायमा
3: बेलायत भरि
2: अन एयर
3: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: फ्लाइ बीएफबीएस. यो बीएफबीएस गोर्खा रेडियो हो.
4: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ. आज दिउँसो 3 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्रीले बैठक आह्वान गर्नुभएको हो. संसदीय सुनवाई समितिमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनवाई भइरहेको छ. संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्च अदालतका रजिस्ट्रार कार्कीलाई सिफारिश गरेको थियो. संसदीय सुनवाई समितिले सुनवाई गरी अनुमोदन गरेपछि प्रमुख आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ. समितिले यसअघि प्रमुख आयुक्त र आयुक्त विरूद्ध उजुरी आह्वान गरेको थियो. सुनसरीमा उत्पन्न पछिल्लो परिस्थितिलाई लिएर सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको आह्वानमा आज बिहान सर्वदलीय बैठक बसेको छ.
5: बैठकमा शान्ति र सामाजिक सद्भावको लागि सामूहिक अपील जारी गर्ने विषयमा दलहरू एकमत देखिएका छन्. विपक्षी दलका नेताहरूले सुनसरी घटनालाई र पछिल्ला घटनाहरूमा सरकारको उपस्थिति साथै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको भूमिकालाई लिएर प्रश्न उठाएका छन्. रासोपा सभापति लामिछानेले भने प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो काम गरिरहेको भन्दै सरकारको बचाउ गर्नुभएको छ. बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रश्न गर्नुभएको छ. रासोपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेर समस्या समाधानको सामूहिक पहल गरेकोमा धन्यवाद दिँदै यतिखेर सरकार कहाँ र के गर्दैछ भनेर प्रश्न गर्नुभएको हो. यस्तै बैठकमा एमाले महासचिव शंकर पोखरेलले महत्वपूर्ण विषयमा संवादको पहल राजनीतिक दलहरूले भन्दा सरकारले गर्नुपर्ने धारणा राख्नुभयो. सुनसरी घटनामा सुरक्षा निकायहरूले आवश्यकता भन्दा बढ़ी बल प्रयोग गरेको उहाँको भनाइ छ. नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्ता घटनामा राजनैतिक दलहरूको महत्वपूर्ण भूमिका भए पनि मुख्य जिम्मेवारी सरकारकै भएको बताउनुभयो. उहाँले सबै पक्षले संयमता अप्नाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्नेमा जोड़ दिनुभएको छ. घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाहीको माग गर्दै यो समय राजनीतिक तिक्तता बढ़ाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको उल्लेख गर्नुभयो. बैठकमा श्रम संस्कृति पार्टीका आर्यन राईले जनकपुर र सुनसरी दुवै घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो.
4: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेको बताउनु भएको छ. वाग्लेले आज बिहान सिंहदरबारमा बोलाइएको सर्वदलीय बैठकपछि पत्रकारहरूसँग बोल्दै सुरक्षा प्रबन्ध चुस्त राख्न, घटनाका पीड़ित परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार लगायत विषयमा प्रधानमन्त्री गम्भीर रहेको बताउनु भएको हो. रासोपा सभापति रवि लामिछानेले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नु भएको छ. भेटमा समसामयिक राजनीतिक अवस्था, सुनसरी घटनाबारे छलफल गर्न बोलाइएको सर्वदलीय बैठक र त्यसका निष्कर्षबारे जानकारी गराइएको राष्ट्रपति सचिवालयले जनाएको छ. आरोही पासाङ दावा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा जलवायु परिवर्तनको प्रभाव बढ़दै गएकाले आरोहण अनुमति दिँदा संख्याभन्दा पनि आरोहीको अनुभव र योग्यतालाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ. 31 पटक सगरमाथा आरोहण गरिसकेका शेर्पाले हिमाली क्षेत्रमा बदलिँदो मौसम, अनियमित हिमपात र आरोहण मार्गमा आएको परिवर्तनले जोखिम बढ़ाएको बताउनु भएको हो. उहाँले अनुभवी आरोहीलाई प्राथमिकता दिँदा सगरमाथा आरोहण थप सुरक्षित र व्यवस्थित हुने बताउनुभयो. आल्ब्रुस डेनाली र किलिमान्जारो जस्ता हिमाल आरोहणको अनुभवले सगरमाथाका लागि आरोहीलाई थप तयार बनाउने उहाँको भनाइ छ. उहाँका अनुसार पछिल्ला वर्षमा हिमाली क्षेत्रमा मौसमको स्वरूप परिवर्तन भएको छ. विगतमा मुख्यत हिउँदमा हुने हिमपात अहिले अन्य समयमा समेत देखिन थालेको र यसले खुम्बु क्षेत्रसहित उच्च हिमाली क्षेत्रमा जोखिम बढ़ाएको छ. पासाङ देवाले सगरमाथाको आरोहण मार्गमा समेत परिवर्तन भएको भन्दै हिमनदी पग्लिने, बरफ कमजोर हुने र क्रेवास पर्ने जस्ता समस्या देखिएको बताउनु भयो। बढ्दो आरोही संख्या, भीड़ व्यवस्थापन र सुरक्षाको चुनौती बीच सरकारले आरोहण सम्बन्धी नियम कड़ा बनाउँदै लगेको छ। यो व्यवस्था अनुसार 8,000 मिटर भन्दा अग्ला हिमालमा एकल आरोहणमा रोक लगाइएको छ भने आरोहण शुल्क समेत वृद्धि गरिएको छ। नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि हुने आक्रमणको विरोध गर्दै दोषीमाथि कड़ा कानूनी कार्यवाही र स्वास्थ्य कर्मीको सुरक्षा सुनिश्चित गर्न माग गर्दै आन्दोलन गरिरहेको छ। संघले आज माइतीघर मण्डलामा नारायणी अस्पताल वीरगंजमा चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको आक्रमण र तोड़फोड़को विरोधमा प्रदर्शन गरेको छ। आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डाक्टर प्रमोद रामको काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। संघका कोषाध्यक्ष डाक्टर तेजसु सिंह मल्लले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ। सरकारले माग सम्बोधन गरे आन्दोलन तत्काल फिर्ता हुने उहाँको भनाई छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: हजुर, विभिन्न गुरु सम्बन्धी गीतहरू यहाँले सुनिरहनु भएको छ र अहिले गाउने कलाकार हुनुहुन्छ बबिना भट्टराई। आज मैले स्वतः सोधेको थिएँ तपाईँको आज गुरु पूर्णिमामा हो, त्यसले गर्दाखेरि तपाईँले कसरी र कुन गुरुलाई सम्झना गर्नुहुन्छ भन्नुहोस् न भनेको थिएँ। उहाँले लेखिहाल्नु भएछ, नूतन भूषालजी इजरायलबाट लेख्नुहुन्छ, नमस्कार विनोद दाई, गुरु पूर्णिमाको शुभकामना दाजु। मेरो पहिलो गुरु मेरी आमा नै हुन्। मैले कन्सरीको रौ तानेको कुरा गरेको थिएँ, उहाँले पनि के लेख्नु भएको छ भने कन्सरीको रौ तानेर पढाउनुहुन्थ्यो भनेर उहाँ पनि भन्नुहुन्छ। त्यतिखेर त्यो जमाना त्यस्तै थियो, अलिअलि पढाउनु पर्थ्यो, अलिअलि काम अलिअलि हेभी ह्यान्डेड होइन, अलिकति कुटपिट पनि गर्नु पर्थ्यो, मायाले भन्नुपर्छ होइन। गृह कार्य मलाई त्यसरी गराउनुहुन्थ्यो, सही संस्कार मार्गदर्शन गराउनु भयो र आज शिर उच्च गरेर म हिँड्न सकेको छु। त्यस्तै स्कुलका गुरुहरू र पछिल्ला समयमा टीका गुरुले फेरि बाटो हिँड्ने सही निर्णय लिने पाठ सिकाउनु भयो, त्यसको फलस्वरूप आज म यो ठाउँमा छु। उहाँहरूप्रति प्रति सत सत नमन, आज मात्र होइन सधैँ सधैँ नै भनेर उहाँ भन्नुहुन्छ। अन्य श्रोतालाई पनि मेरो अनुरोध छ, बहिनीले इजरायलबाट आफ्नो आमालाई सम्झना गर्नुभयो, अलिअलि यसो माया गरेको कारणले गर्दा आज यहाँ छु भनेर सेयर गर्नुभयो। मेरो पनि यहाँ कन्सरीको रौँ तानेको अहिले पनि सम्झना छ, त्यो गुरु अहिले यो संसारमा हुनुहुन्न, तर उहाँले गर्दाखेरि कख सिके त्यो पनि काठमाडौँ जाने पनि विराटनगरमा मेरो पहिलो पढाइ भएको, त्यसले गर्दाखेरि मेरो त्यो अनुभव मैले पनि सेयर गर्ने मौका पाएँ। ओके, अरू हाम्रो श्रोतालाई पनि जानकारी राखौँ कि तपाईँहरूले अनुरोध गरौँ कि तपाईँहरूले यी कुराहरू आफ्नो अनुभव सेयर गर्न सक्नुहुन्छ, किनभने आज गुरु पूर्णिमा हो। गुरु पूर्णिमाको बारेमा आज अझै पनि केही भन्न मन लाग्यो मलाई, ओके, किनभने तपाईँहरूलाई अलिकति गुरुको बारेमा अलिकति अवेर गराउन त ओके। गुरु पूर्णिमाको मन्त्र पनि सुनाऊ है, सबैलाई थाहा भएको मन्त्र हो यो, गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वर गुरु साक्षात परम ब्रह्म तस्मै श्री गुरुवे नमः। अर्थात् यहाँ किताबले के भन्छ भने गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन्, अनि गुरु भनेकै भगवान् हुन्, भगवान् शङ्कर हुन्, गुरु नै साक्षात परम ब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्छु भनिएको छ श्रोताहरू। ओके, तपाईँ आफ्नो सेयर गर्नुहुन्छ भने म पनि मैले आफ्नो कन्सर्ट गरौँ उख्लिएको कुरा सुनाएँ होइन त। आज विश्व बाघ दिवस पनि हो, बाघको संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई 29 तारिकको दिन बाघ दिवसका रूपमा मनाउने गरिन्छ। सन् 2010 रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो। उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो। रुसका तत्कालीन प्रधानमन्त्री भ्लादिमिर पुटिन र विश्व ब्याङ्कका अध्यक्ष रोबर्ट जेलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रमको थालनी भएको हो। त्यस यता हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालेको हो। यस दिन बाघको संरक्षणार्थ उनीहरूको बासस्थलको संरक्षण, बाघको संख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठान, साथै बाघ संरक्षण भएका प्रयासहरूको सराहना र प्रोत्साहन गरी यो दिन मनाइन्छ। नेपालमा बडो राम्रो छ, नेपालमा बाघको संख्या दोब्बर भइसकेको छ, त्यसै कारणले ह्युमन एनिमल कन्फ्लिक्टमा चाहिँ बाघहरूको आक्रमण परेका हाम्रा देशवासीहरू छन्। यी कुराहरू त्यसमा पनि ध्यान दिनु पर्यो होइन त। यति भन्दै अब तपाईँहरूलाई म एक अन्तर्वार्तातर्फ लान्छु। आज हाम्रो गुरु सम्बन्धी कुराकानी गर्नुभएको रहेछ धनजङजीले। आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमाको दिन गायत्री दीक्षा वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाउने गरिन्छ। वैदिक ग्रन्थ अनुसार महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीको रूपमा वैदिककालदेखि नै मनाउने गरेको यस दिनलाई हामीले गुरु पूर्णिमाको रूपमा लिन्छौँ। यो बारेमा कुराकानी गर्नको लागि प्राध्यापक डाक्टर जयन्त आचार्यसँग कुराकानी गर्नुभएको रहेछ धनजङजीले। अब आजको दिन अन्य कुराहरू पनि छन्, एउटा दुइटा राखौँ त रोचक कुराहरू त मलाई समय अलिकति छ जस्तो लाग्यो मलाई गर्दाखेरि यो इभेन्ट विभिन्न ठाउँमा कहाँ के भइरहेको छ अलिकति म तपाईँलाई जानकारी गराउन चाहन्छु। ओके, सबभन्दा पहिला आजको दिन जुलाई महिनाको 29 तारिक हो श्रोताहरू। युक्रेनमा राजनीतिक तनाव बढ्दो छ। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रक्षा मन्त्रालयमा गरेको नेतृत्व परिवर्तनपछि देशभर विरोध प्रदर्शन बढेको छ। सरकारमाथि पारदर्शिता र सुधार लाई कमजोर बनाएको आरोप अहिले लागिरहेको छ। जेलेन्स्की माथि मध्य पूर्व तनावको कारण कच्चा तेलको मूल्य उखालो, अमेरिका र इरान बीच नयाँ सैन्य तनाव उत्पन्न भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब 5% बढेको छ। यसले विश्व ऊर्जा बजारमा पुनः चिन्ता बढाएको छ। गर्मीको कुरा गरौं, नेपालमा मात्र होइन युरोपमा भीषण गर्मीको लहर छ। बेलासहित युरोपका विभिन्न देशमा अत्यधिक गर्मीका कारण तापक्रम 35 डिग्री सेल्सियससम्म पुगेको छ। डडेलको जोखिम बढेकोले स्वास्थ्य तथा सुरक्षा निकायहरूले सतर्क रहन आग्रह गरेका छन्। नेपालको कन्टेक्स्टमा आजको दिन विगतका घटनाक्रममा श्रोताहरू, विक्रम सम्वत 2005 साउनको बेलामा त्यतिरको कुरा हो, यही साउन महिनामा नेपालमा प्रजातान्त्रिक आन्दोलनलाई संगठित बनाउने उद्देश्यले नेपाल डेमोक्रेटिक कङ्ग्रेस स्थापना भएको थियो। यस दलले पछि नेपाली राष्ट्रिय कङ्ग्रेससँग एकीकरण गरी नेपाली कङ्ग्रेस गठन गर्ने आधार तयार गर्यो, जसले 2007 सालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दिन आजै हो श्रोताहरू, अथवा यही बेलामा एक दुई दिन तलमाथि। यस दिनले नेपाल अथवा यो समयले नेपालमा लोकतान्त्रिक चेतना, राजनीतिक संगठन र जनअधिकारको आन्दोलनलाई थप बल पुगेको ऐतिहासिक चरणको स्मरण गराउँछ। यति भनौँ, अन्य जानकारी पनि छन् तपाईँलाई सुनाउला समय भएमा। अहिलेलाई धनजङजीले डाक्टर जयन्त आचार्यजीसँग गुरु पूर्णिमा बारे कुरा गर्नुभएको छ, यो राखिहालौँ।
1: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। गुरु पूर्णिमा, अषाढ शुक्ल पक्षको पूर्णिमालाई गुरु पूर्णिमा भनिन्छ र आफ्ना प्रथम गुरुहरू माता पिता, गायत्री मन्त्र दिने गुरु, दीक्षान्त मन्त्र दिने गुरु, वेदादि शास्त्र पढाई, यो लोक र परलोकको सही शिक्षा दिने गुरु र आफूले पढेका विश्वविद्यालय का सम्पूर्ण विद्यालय विश्वविद्यालयका सम्पूर्ण गुरुहरूलाई नमन गर्ने पूजन गर्ने चिठी पत्र, एसएमएस, टेलिफोन आदि माध्यमबाट कृतज्ञता ज्ञापन गर्दै आशीर्वाद दिने मुख्य पर्वको रूपमा गुरु पूर्णिमालाई लिइन्छ र हिन्दू धर्मशास्त्रहरूमा माता पिता र ज्ञानदाता गुरुको तुलनामा अन्य पूज्य कोही हुँदैन भनी उल्लेख गरिएको छ। यसै गरी महिलाहरूका लागि माता पिता र पति मुख्य गुरु हुन् भनी बताइएको छ भन्दै यो नेपाली पात्रोमा लेखिएको प्राध्यापक डाक्टर देवमणि भट्टराईले लेख्नु भएको आलेख हो र उहाँसँग मैले कुराकानी गर्न चाहेको थिएँ। उहाँ नभ्याउने भनेपछि मैले प्राध्यापक डाक्टर जयन्त आचार्य सरसँग कुराकानी गर्न गइरहेको छु। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। आज यिनै विषयसँग केन्द्रिएर कुराकानी गर्दैछौँ। उहाँ पनि वाल्मीकि विद्यापीठमा अध्यापन गराउँदै आइरहनु भएको विद्वान व्यक्तित्व हुनुहुन्छ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ यहाँलाई।
2: हजुर, नमस्कार।
1: धेरै धेरै धन्यवाद छ, समय दिनुभयो। होइन, व्यस्त हुनुहुन्थ्यो होला जस्तो लाग्छ। अब आज मैले अलिकति यो डक्टर साहबले लेख्नु भएको, देवमणि सरले लेखिदिनु भएको यो आलेखलाई अलिकति मैले सुरुमा चाहिँ वाचन गरेँ। होइन, अब वास्तवमा अहिले जुन आधुनिक समय, त्यसमा पनि अब प्रविधिको विकास, आजभोलि त सरलाई देखे पनि नमस्कार गर्नुपर्छ कि भनेर यसो कोल्टे फेर नदेखाएस भाग्छन् आजभोलिका नयाँ नयाँ पिँढीका मान्छेहरू। कसरी लिने हो? अब ज्ञान भनेको त सबभन्दा ठुलो कुरा हो, होइन, गुरु भनेको कर्मदाता हो। अब यहाँबाट सुरु गरौँ कुराकानीलाई चाहिँ।
2: हाम्रो शास्त्रमा अब गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देव महेश्वर, गुरु साक्षात पर ब्रह्म, तस्मै श्री गुरवे नमः भनेर गुरुलाई साक्षात ब्रह्माको रूपमा लिएको छ। र अब गुरुको अर्थ नै के हो भने, गु भनेको चाहिँ त्यो अन्धकार हो, रु भनेको उजालो पार्ने, अन्धकारलाई नाश गरेर उज्यालो पारिदिने जो माध्यम छ त्यो माध्यम भनेको गुरु हो। त्यो भावनाले गुरुकोलाई एउटा सम्मान गरौँ भन्ने एउटा आध्यात्मिक पक्ष छ। भने वैज्ञानिक पक्ष के छ भने, गुरु पूर्णिमा भनेको के हो भने, गुरु भनेको सबभन्दा ठुलोलाई गुरु भनिन्छ। हामीलाई यो अङ्ग्रेजीमा सर भनिन्छ, सर भनेको पनि सिर, एसआईआर लाई हामीले उच्चारण गर्यो भने शिर भन्छ। शिर भनेको हामी हाम्रो मानव शरीरमा रहेको सबभन्दा माथिल्लो भाग हो। त्यस्तो उच्च स्थानमा रहेको गुरुलाई एक दिन, यो सबभन्दा लामो पूर्णिमा हुन्छ, यो चाहिँ सबभन्दा लामो दिनको पूर्णिमा, अहिले पूर्णिमा पूर्णिमाहरू हाम्रो जम्मा जम्मी 12 पूर्णिमा पर्छन् वर्षमा, त्यो मध्येमा सबैभन्दा लामो दिनको पूर्णिमा जुन हुन्छ त्यसलाई गुरु पूर्णिमा भनेर पनि मानियो। र यसमा आफूलाई ज्ञान ज्ञात अथवा ज्ञात रूपमा हामीलाई सिकाउने गुरुहरू भौतिक रूपमा अभौतिक रूपमा जसरी पनि सिकाउने गुरुहरू हुनुहुन्छ उहाँहरूलाई खुसी पार्ने दिनको रूपमा गुरु पूर्णिमा लिइन्छ। र हाम्रो परम्परामा के हो भने गुरुलाई खुसी पार्ने एउटा मात्रै माध्यम के छ भने हाम्रो परम्परामा चाहिँ गुरुलाई कसरी खुसी पार्ने त भन्दा गुरुलाई खुसी पार्नलाई आफूले पढ्नुपर्छ। म विद्यार्थीहरूलाई ए भन्ने गर्छु, हेर तिमीहरूले ह्याप्पी गुरु पूर्णिमा भनेर भन्छौ, त्यो भनेको गुरु खुसी हुनुहोस् भनेको हो। गुरु खुसी हुनुहोस् भनेको मतलब गुरु कसरी खुसी हुन्छ भन्दा जब विद्यार्थीले आफूलाई जित्न थाल्दछन्, मेरो ज्ञान भन्दा मैले पढाएको विद्यार्थीले बढी ज्ञान जान्दछ, उसले धेरै वैज्ञानिक बन्दछ, अथवा आफूलाई जुन शास्त्रमा मैले पढाइरहेको छु त्यो शास्त्रमा गुरुलाई सिकाउन सक्ने विद्यार्थी उत्पादन भयो भने बल्ल गुरु खुसी हुन्छ। त्यो भावनाले आफूलाई आफैले जित्न सक्ने बनाउने जो गुरु छ त्यो महान गुरु हो, त्यस्ता गुरुहरूलाई नमस्कार गर्नुपर्छ, सम्झिनुपर्छ भन्ने हाम्रो परम्परा।
1: यो जुन अहिले यहाँले बताउनु भएको गुरु र चेलाको भनौँ न, अब हाम्रो पूर्वीय दर्शन र पूर्वीय सभ्यता र हाम्रो जीवनशैलीलाई यसो हेर्दाखेरि पहिला पहिला त गुरुकुल शिक्षाको थियो, आज भोलि पो अब घरबाट धाउनु पर्ने होइन, अब होस्टेलको कुराहरू पनि छ। तर यद्यपि गुरुकुल शिक्षा अहिलेको जुन हाम्रो जीवनशैली छ, जुन हाम्रो अहिलेको आधुनिक अब प्रविधिको विकासको हिसाबले हेर्दाखेरि जुन अहिलेको जुन शिक्षाको प्रणाली छ, त्यो शिक्षा प्रणालीले त जुन अहिले हामीले संवाद गरेका कुराहरू त्यहाँबाट भेटिँदैन, कमै मात्रामा छन् होइन। गुरुलाई सम्मान गर्नुपर्छ, गुरुलाई चाहिँ हामीले आदरसाथ हेर्नुपर्छ भन्ने धेरै कम छ। अब यसलाई कसरी बुझ्ने डाक्टर साहब? अब यो आज गुरु पूर्णिमा, गुरु भनेको त जस्तै अहिले सरसँग मैले कुराकानी गरिरहेको छु, एक किसिमले संवाद गरिरहेका छौँ, तर यो कुराले पनि अरूलाई पनि सहयोग सहायता मिलोस् भन्ने हिसाबले मैले सोधेको यहाँसँग।
2: हो, अहिले आजभोलि अब यस्तो गुरु मान्ने, गुरु पूर्णिमामा मनाउनु पर्ने, गुरु श्रद्धेय हुन्छन् भन्ने कुराहरूको ज्ञान चाहिँ आधुनिक शिक्षामा त्यति धेरै राम्रोसँग दिएको पाइँदैन। यो नैतिक शिक्षा पनि दिएको छैन र गुरु भनेको गुरुको महत्वको बारेमा त्यति राम्रोसँग ज्ञान दिने हाम्रो पाठ्यक्रममा पनि छैन। त्यस कारणले पनि अहिलेका आधुनिक विद्यार्थीहरू गुरु भनेको त गुरु नै होइन भने जस्तो गरेर साथी जस्तो अथवा भनौँ न गुरुले गरेर के हुन्छ र भन्ने लेभलमा पुगिसकेका छन्। तर पनि हामीले जति सोचे पनि नसोचे पनि आधुनिक अत्याधुनिक भनिएको अमेरिका, युरोप, अमेरिका, जापान, कोरिया, कुनै पनि विदेशी मुलुकहरूमा तपाईँ विद्यार्थीहरू जानु पर्यो, कहिले पढाइमा जानु पर्यो अथवा जाहिर खानु पर्यो अथवा कतै केही गर्नु पर्यो भने गुरुको रेकमेन्डेसन चाहिन्छ। गुरुको रेकमेन्डेसन जतिको बलियो अहिलेसम्म कतै पनि मान्दैनन्। त्यो भावनाले गुरुको रेकमेन्डेसन बिना केही हुन नसक्ने भएको हुनाले गुरु त्यो ठाउँमा चाहिँ अति नै श्रद्धेय छन्, गुरुलाई मानिन्छ, मान्ने गरिएको छ। तर हाम्रो समाजमा यो गुरुको अलिकति त्यति धेरै व्यवस्था नगरिएको हो कि भन्ने जस्तो अहिले बिस्तारै नयाँ नयाँ पुस्ता जेन्जी पुस्ताहरूले बाट बिस्तारै यस्तो कुराहरू गर्दछन्। यसले हाम्रो नयाँ पुस्तालाई आफैलाई हानि गर्छ। हामीलाई सम्मान गर भन्नुभन्दा पनि हामीले त्यो सिकाउन खोजेको हो उनीहरूको यो ज्ञान परम्परालाई धान्नको निम्ति, ज्ञान परम्परालाई निरन्तरता दिनको निम्ति त्यो गुरुप्रति हुने जुन सद्भाव अथवा ऊ छ, मान सम्मान छ, त्यो चाहिँ कन्टिन्यू गर्न सक्यो भने हुन्छ। गुरुहरूले भन्ने त हाम्रो वेदमा नै भनिएको छ, सहना भवतु सहनौ भुनक्तु सवीर्यम कर्वा भए तेजस्विना वधीतमस्तु मा विद्विषा भए। त्यो भनेको सहना भवतु भनेको तिमी र मसँगै बसेर कुनै कुरा रिसर्च गर्ने अथवा अध्ययन गर्ने, सहनौ भुनक्तु सँगै बसेर खाने त्यसबाट आएको फल पनि हामी दुईजनाले बराबर बाँडेर लिने, सवीर्यम कर्वा भए त्यसको विजय अथवा त्यसको त्यसबाट प्राप्त हुने कुराहरू पनि हामी दुईजनालाई नै श्रेय लिने, तेजस्विना बधी तमस्तु कसैको तेज तिम्रो तेजलाई पनि मैले नाश नगर्ने, मेरो तेजलाई पनि नाश नगर्ने, मा विद्विषा भए एकले अर्काको, गुरुले शिष्यको, शिष्यले गुरुको, कसैको पनि विद्वेष, राग, रेष, देश वेश नलिने भन्न खोजिएको यो हाम्रो वैदिक मन्त्र हो होइन। यो मन्त्रको आधारमा पनि यस्तो मन्त्रहरूलाई हामीले अलिकति प्रचार प्रसार गरेर त्यो उदात्त भावनाहरू देखाउन सक्यो भने हाम्रो परम्परा जोगिन सक्छ। नभए चाहिँ हामी चाहिँ सभ्य थियौँ, हामी गुरुप्रति अनुग्रहित थियौँ अथवा आफ्ना आफूलाई तपाईँ गुरु भनेको कक्षा कोठामा पढाउने मात्र गुरु हुँदैन, तपाईँलाई भात खान सिकाउने आमा पनि गुरु हो, तपाईँलाई हिँड्न सिकाउने बाबा पनि गुरु हो होइन, कुनै ठाउँमा जाँदा लडिन्छ भनेर सिकाउन खोज्ने कुनै एउटा साथी पनि गुरु हो। हरेक मान्छे हरेक ठाउँमा जे ज्ञान छ सानो कुरा भन्दा सानो कुरा सिकाउने पनि गुरु हुन सक्छ। त्यसले आफ्नो जीवनमा ठुलो असर परेर लाइफमै ठुलो असर परिरहेको हुन्छ। त्यो कुरा ज्ञान हुँदैन, त्यो ज्ञान देखाइदिनु पर्छ भन्ने मेरो मान्छ।
1: अब कार्यक्रमको पुछारतिर आइपुग्दाखेरि डाक्टर साहब, अब यो जुन गुरु पूर्णिमासँग जोडिएको विषयमा हामीले संवाद गरिरहँदाखेरि गुरु र चेला अथवा शिक्षार्थी र शिक्षा दिने गुरुको बीचको संवादलाई चाहिँ हामीले कसरी चाहिँ जीवनमा चाहिँ सहज गर्न सक्छौ, व्यवहारमा कसरी उतार्न सक्छौ भन्ने सन्दर्भसँग कुराकानी गर्नुहुँदाखेरि आज गुरु पूर्णिमा, वास्तवमा गुरु पूर्णिमा भनेर जुन हामीले मनाउँछौँ पूर्वीय सभ्यतामा, त्यसमा पनि हामी यो हिन्दू धर्मशास्त्रसँग जोडिएको सन्दर्भसँग कुराकानी गराउँदाखेरि अहिलेको जुन जीवनशैलीमा योभन्दा अघिल्लो समयलाई यसो हेर्दाखेरि अहिले जुन हामीले अध्ययन गरिरहेका छौँ, अध्यापन भइरहेको छ, यो जुन शिक्षा प्रणाली छ त्यो शिक्षा प्रणालीमा जुन अहिले सरले भन्नुभएको विषयहरूलाई चाहिँ अध्यापन गराउन कन्जुसाइ भनौँ अथवा पछाडि पर्नुको कारण चाहिँ के देखिन्छ? किनकि गुरुसँग कस्तो भूमिका हामीले निर्वाह गर्नुपर्छ भन्ने कुरा त्यहाँबाट पनि सिक्न सकिने र गुरुले पनि चेलाहरूसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने त्यहाँबाट चाहिँ बुझ्ने भएको कारणले यो चाहिँ अलिक दबियासो छ, यसलाई कसरी बुझ्ने डाक्टर साहब अन्तमा चाहिँ?
2: अहिले के भइरहेछ भने यो दुवै पक्षबाट कमजोरी भइरहेको देखिन्छ। गुरु पनि साँच्चीको गुरुहरू त्यति धेरै उपलब्ध हुन सक्दैनन् र शिष्य पनि साँच्चीको प्राप्त गर्न सकिँदैन। त्यही भएर सुपरिचित शिक्षकलाई, सुपरिचित शिष्यलाई मात्रै पढाउनु भनेको छ हाम्रो शास्त्रमा। के भनेको छ भने तिमीले अहिले जसरी ठुला ठुला देशहरूमा जाँदा इन्ट्रान्स टेस्ट भनेर लिन्छ, त्यस्तै टेस्ट लिएर, जाँच लिएर मात्रै त्यो आफ्नो शिष्य बन्न लायक छ कि छैन भन्ने कुरा पहिला परीक्षण गरेर अनि मात्रै उसलाई शिष्य बनाउनु, र शिष्य बनाइसकेपछि बाउ आमा भन्दा पनि नजिक राखेर, आफ्नै नजिक राखेर उसलाई आफूसँग भएको सम्पूर्ण ज्ञानमा चाहिँ खडाइदिनुपर्छ भन्ने हाम्रो मान्यता हुन्छ। तर आजभोलि के छ भने हामी गुरुहरूले भनेको कुराहरू अलिकति नपत्याउने, च्याटजिपिटीले भन्यो भने पत्याउने, इन्टरनेटमा लेख्यो भने त्यो बढी पत्याउने, यस्ता कुराहरू पनि छन्। त त्यो राम्रो पनि छ तर नराम्रो पनि कसरी हुन्छ भने त्यो गुरुहरूप्रतिको त्यो चाहिँ अवहेलना जस्तो लाग्छ मलाई। गुरुहरूले सँगै बसेर त्यो कुरा गर्नुपर्छ, सँगै खाने, सँगै काम गर्ने, सँगै हिँड्ने, सँगै बोल्ने, हरेक ठाउँमा त्यो पहिला गुरुकुल पद्धति, यहाँले पहिला कार्यक्रमको अगाडि पनि भन्नुभयो गुरुकुल पद्धति थियो। गुरुकुल पद्धतिमा के थियो भने 24 घण्टा गुरुको सान्निध्यमा विद्यार्थी शिष्य बस्थ्यो र 24 घण्टा उसलाई कहीँ केही आपत पर्यो भने गुरुले त्यसलाई समाधान गरिदिने काम गर्नुहुन्थ्यो र गुरुले के यस्तो आपत पर्दा कसरी त्यसलाई ट्याकल गर्दै जाने, कसरी त्यसको चाहिँ निराकरण गर्दै जाने भन्ने कुराहरू हरेक पाइला पाइलामा सिकाउँथे। र त्यसरी 2-4 वर्ष, 10 वर्ष, 16 वर्षसम्म त्यसरी सिकाइसकेपछि 25 वर्ष भन्ने चलन छ हाम्रो। के छ भने ब्रह्मचर्यमा बसेर 25 वर्षसम्म चाहिँ ब्रह्मचारी भनेर गुरुको नजिक रहेर काम गर्नुपर्छ, पढ्नुपर्छ, सिक्नुपर्छ, जान्नुपर्छ अनि मात्रै आफ्नो घर गृहस्थी चलाउनुपर्छ भन्ने हाम्रो मान्यता। त्यो अनुसार हामीले अझै पनि लग्न सक्यौँ भने हाम्रो समाज, हामीले चाहेको त के हो भन्दा समाज रूपान्तरण हो, समाज सभ्य होस्, समाज चाहिँ रेस्पेक्टफुल होस् भन्ने हाम्रो चाहना हो। त्यो चाहना पुरा गर्नुको निम्ति गुरु नभइकन हुँदैन, गुरुहरूको सम्मान गर्नुपर्छ, विद्यार्थीहरूको पनि सम्मान गर्नुपर्छ, सबैको सम्मान। सहना भव त्यो सहनाभव भनेको सवीर्यम कुर्वा भए तेजस्विना वधी तमस्तु मा विद्विषा भए भनेर भनेको छ। मा विद्विषा भए कसैको कसैले द्वेष गर्नु हुँदैन, रिस राग द्वेष गर्नु हुँदैन। मलाई विद्यार्थीले जित्यो भन्दा खुसी हुनुपर्छ गुरु, गुरुले गुरु रिसाउने होइन, गुरु चाहिँ अब विद्यार्थीले जित्दाखेरि खुसी भएर उसलाई मान सम्मान प्रकट गर्नुपर्छ, त्यसमा गर्व गर्नुपर्छ भन्ने मेरो मान्यता छ।

0: BFBS Gorkha Radio.
1: कोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 90 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि डिफेन्स discountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: यो BFBS गोर्खा रेडियो हो।

हजुर, विभिन्न गीत सुन्नुभयो यहाँले भने। यो गीतलाई मैले एकछिन रोकेँ र कुराकानीतर्फ हामी जनकपुरतिर जानुपर्छ र विशेष गरी आज पर्सा बाह्र पर्साको कुरा छ र देशभरि नै जुन

0: मेडिकल अथवा फिल्डमा हस्पिटलमा विरोध भइरहेको छ, त्यो बारेमा चर्चा गर्नुलाई हाम्रा रिपोर्टर हुनुहुन्छ जनकपुरका लक्ष्मण यादवजीलाई हामीले कन्ट्याक्ट गरेका छौँ। लक्ष्मणजी नमस्ते, यहाँलाई स्वागत छ।
1: नमस्ते।
0: ल भनिदिनुहोस्, वीरगन्जको हस्पिटलमा चिकित्सकमाथि जुन व्यवहार भयो त्यसले गर्दाखेरि आकस्मिक सेवा बाहेक देशभरि नै सेवा अवरुद्ध छ, यसले कस्तो प्रकारको इम्प्याक्ट मधेस प्रदेशमा परेको छ भनिदिनुहोस् प्लिज।
1: हजुर, निश्चित रूपमा यो मधेसको सन्दर्भमा कुरा गर्नु, हुन त यहाँले अघि नै भनिसक्नुभयो, देशकै चाहिँ स्वास्थ्य उपचारको जो सङ्घ संस्था छ, स्वास्थ्य उपचार गराउने अस्पतालहरू, त्यो चाहिँ आकस्मिक बाहेका सेवाहरू चाहिँ चिकित्सकहरूले बन्द गरेर चाहिँ आन्दोलित हुनुहुन्छ। मधेस प्रदेशको सन्दर्भमा कुरा गर्नुपर्दा चाहिँ मधेस प्रदेशले चाहिँ केही दिन अगाडिसम्म चाहिँ साहुकारहरूको आन्दोलन तातिएको थियो भने शनि गएको शनिबार चाहिँ मात्रै एकजना मुटु रोगीको चाहिँ उपचारको क्रममा नारायणी क्षेत्रीय उप क्षेत्रीय अस्पतालमा चाहिँ मृत्यु भइसके पछाडि त्यो चिकित्सकमाथि जो कुटपिट भएको छ, भनौँ न आक्रमण पनि भनिएको छ यसलाई लिएर, म आक्रमण भन्दा पनि जो कुटपिट भएको घटनालाई लिएर चिकित्सकहरू जुन प्रकारले आन्दोलित भएका छन् त्यसको प्रभाव चाहिँ वर्षा जिल्लामा मात्रै होइन, वीरगन्जमा मात्रै होइन कि मध्य प्रदेशको आठवटै जिल्लामा परेको छ। खास गरेर जनकपुरमा भन्नुपर्दा मध्य प्रदेशको राजधानी पनि हो, मध्य प्रदेशको राजधानी जनकपुर धामको चाहिँ मूल अस्पताल भनौँ या सरकारी अस्पताल प्रादेशिक अस्पताल जनकपुर, जहाँ चाहिँ दैनिक 500 बढी बिरामीहरू चाहिँ उपचारको लागि चाहिँ पुग्ने गरेका छन् र त्यहाँ चाहिँ अवस्था आज चाहिँ केही बेर अगाडि मात्रै म त्यहाँबाट फर्केर आएको छु र भन्नुपर्दा जति पनि ओपिडी खास गरेर चाहिँ ओपिडी जाँच गराउनको लागि आउने बिरामीहरू रित्त फर्किनुपर्नेछ, रित्त फर्किएका छन् किनभने चिकित्सकहरू चाहिँ ओपिडीमा चाहिँ जाँच गर्न चाहिँ तयार नभएका कारणले उहाँहरू चाहिँ फर्किनु परेको अवस्था छ र ओपिडी बाहेक अन्य जुन सेवा छ त्यसमा पनि चिकित्सकहरूको चाहिँ उपस्थिति नै बराबर देखिएको छ। एउटा आकस्मिक सेवा जो इमर्जेन्सी सेवा हुन्छ त्यो बाहेकका सेवाहरू भन्नुपर्दा पूर्ण रूपमा चाहिँ प्रभावित भएको छ। जनकपुरको अस्पतालको सन्दर्भमा कुरा गर्नुपर्दा त्यस्तै अन्य जिल्लाको सिराहा जिल्लाको सर्लाही जिल्ला होस् या मौतरी जिल्ला होस् सबै जिल्लामा जो प्रादेशिक अस्पतालहरू छन् ती अस्पतालहरूमा सेवा पूर्ण रूपले भन्नुपर्दा प्रभावित रहेको छ। जो चिकित्सकमाथि भएको जो घटना छ त्यो घटनालाई लिएर हुन त यहाँलाई जानकारी गराउँ, केही बेर अगाडि मात्रै चाहिँ पर्सा जिल्लाको चाहिँ प्रमुख जिल्ला अधिकारी भोला दाहालजी हुनुहुन्छ, उहाँ को चाहिँ सक्रियतामा उहाँको अगुवाईमा चाहिँ चिकित्सकहरूसित चाहिँ वार्ता गर्ने जुन एउटा पहल भएको थियो त्यो चाहिँ सफल भइसकेको छैन। त्यसैले गर्दा मलाई लाग्छ यसले अहिले चाहिँ कुनै चिकित्सक र स्थानीय प्रशासन बिच एउटा समझदारी हुनुपर्ने, त्यो समझदारी नभइदिँदा आन्दोलनको चाहिँ जो कार्यक्रम थियो त्यो अहिले पनि निरन्तरता पाएको छ र अहिले दिउँसोको 3 बजिसकेको छ र 3 बजेसम्म पनि जनकपुर अस्पताल जो प्रादेशिक अस्पताल हो सरकारी जो प्रदेश सरकारको स्वामित्वमा रहेको छ, अहिले भन्नुपर्दा ती अस्पतालमा अहिले पनि उपचारको लागि चाहिँ बिरामीहरू आउने गरे आएका छन् तर उपचार नपाएर चाहिँ उहाँहरू चाहिँ रित्तै फर्किनु परेको छ। यो त भयो तपाईँको प्रादेशिक अस्पताल जनकपुरको अवस्था।
0: लक्ष्मणजी रोकेँ, तपाईँले वीरगन्जको प्रादेशिक हस्पिटलको कुरा गर्नुभयो भने उतातिर धरानतिर पनि यसको एफेक्ट परेको छ, त्यसले गर्दाखेरि निलुफा सुब्बाजीले बिपी स्वास्थ्य प्रतिष्ठानको के अवस्था छ भन्न चाहनुहुन्छ, उहाँलाई लिइहालौँ है, एकैछिन त्यहाँ सुन्दै गर्नुहोस्। निलुफाजी नमस्ते।
2: हजुर नमस्कार।
0: ओके, आज फर्स्ट टाइम एउटै विषयमा दुईजना साथीहरूलाई मैले एउटा धरान एउटा चाहिँ जनकपुरबाट लिएको छु, तपाईँको स्थिति के छ त्यहाँ पनि बन्दै छ मेडिकल हस्पिटलहरू के छ?
2: यता पनि मेडिकलहरू पनि बन्द, त्यो सँगसँगै अहिले जुन धरान बस पार्क चलिसकेपछि चाहिँ आज अहिले 9 बजी यो देशी लाइन धरानमा चाहिँ आन्दोलन गरेको छ व्यापार व्यवसायीहरूले चाहिँ, अहिले पनि बन्द अवस्थामा भइरहेको अवस्था छ किनभने आज 9 बजे धरानमा जुन बस पार्क गरेपछि चाहिँ टुवे गर्नुपर्छ, यहाँको व्यापार व्यवसायहरूलाई चाहिँ असर पर्यो भन्ने हिसाबले चाहिँ अहिले मेन वडा अध्यक्ष 2 नम्बर वार्डाको उहाँले चाहिँ टुवे नै गर्नुपर्छ भन्ने कुरा र व्यापार व्यवसायीहरूले चाहिँ अहिले आन्दोलन गरिरहनु भएको छ।
0: म बस पार्कको बारेमा अलिक डिटेलसँग तपाईँसँग पछि कुरा गर्छु, पहिला भनिदिनुहोस् हस्पिटल चाहिँ को बन्दको प्रभाव के कस्तो छ त्यो भन्नुहोस् न पहिला।
2: त्यहाँको बन्दको प्रभाव पनि परेको छ, किनभने अपरेसनहरू गर्न पाइरहेको छैन. त्यहाँ जुन बिरामीहरू लिएर जानेहरू हुन्छ कतिपय, होइन, अपरेसन गर्ने ओर्नेदेखि लिएर सबै कामहरू चाहिँ ठप्प बनाइरहेको अवस्था चाहिँ त्यहाँ छ. किनभने बिरामीहरूको आफन्तहरूले चाहिँ भनिरहनु भएको छ, होइन, अहिले कुनै पनि काम गर्नु नदिएको कारणले गर्दाखेरि चाहिँ बिरामीहरूलाई चाहिँ एकदमै साह्रो परेको अवस्था छ भनेर चाहिँ जुन पूर्व बस्नु भएको छ त्यो अवस्था चाहिँ भइरहेको छ. अपरेसनहरू कुनै केही काम गर्नु चाहिँ नदिएको अवस्था पनि धरानको विश्व अस्पतालमा छ. धरानमा अहिले हट न्युजको रूपमा 3 विषय चाहिँ सुनसरी जिल्लामा एकदमै हट न्युज भइरहेको छ. त्यो जानकारी दिन चाहन्छु. नम्बर वानमा सुनसरी जिल्लामा अहिले सबैतिर नै थाहा भएकै कुरा हो, देवानगञ्जमा परेको घटना, होइन, यो धर्मको विषयलाई लिएर हिन्दू र मुस्लिम बिचको एउटा नम्बर एक हट न्युज बनेको छ भने, त्यस्तै गरी धरानको विजयपुर दरबारको संरक्षणको विषयलाई लिएर राई र लिम्बू बिचको पनि एउटा तनावग्रस्त अवस्थाहरू चाहिँ धरानमा भइरहेको छ. र त्यस्तै गरेर आज चाहिँ यो बन्द जुन बन्द गरिरहँदा चाहिँ व्यापार व्यवसायीहरूले देशी लाइन धरानको देशी लाइनमा सबै व्यापारहरू बन्द गरेर दोकानहरू बन्द गरेर उहाँहरू चाहिँ आन्दोलनमा उत्रिनु भएको छ. अहिले पनि कुनै पनि दोकानहरू चलेको छैन.
0: मैले तपाईँलाई एकछिन रोकेँ, दुईटा विषयलाई तपाईँले छुनुभयो, विजयपुर दरबारको विषयमा पनि र यतातिर बजारको यतातिर कुरा पनि हुँदैछ. त्यस कारणले तपाईँमा फेरि आउँछु. तर मित्र हुनुहुन्छ लक्ष्मण यादवजी, उहाँले सुनसरी घटनाको विरोधमा मधेसका जिल्लाहरूमा विभिन्न हिन्दू संगठन हिन्दूवादी संगठनको प्रदर्शन भइरहेको छ, त्यो कुरामा तपाईँ पनि जोड दिनुहोला. लक्ष्मणजी, त्यो हिन्दूवादी संगठनहरूले के कस्तो प्रकारले विरोधहरू गरिरहेका छन्, कुन कुन जिल्लामा सुनाइदिनुहोस् तपाईँलाई.
1: हजुर, निश्चित रूपमा सुनसरीमा जो घटना भएको छ त्यो घटनालाई लिएर चाहिँ खास गरेर मधेस प्रदेशको सन्दर्भमा कुरो गर्नुपर्दा चाहिँ आजको चाहिँ मात्रै सिराहा जिल्लाको लाहान बजार बन्द छ भने सिराहा जिल्लाको विभिन्न स्थानमा चाहिँ स्थानीयहरूले चाहिँ चक्का जाम गरेर चाहिँ विरोध प्रदर्शन गरेका छन्, जो चाहिँ सुनसरी घटनाको विषयलाई लिएर र सुनसरी घटनामा जे भएको छ त्यो चाहिँ जो दोषी छ दोषीमाथि कारवाही र त्यो जो पीडित छ त्यो पीडितलाई चाहिँ न्याय हुनुपर्ने माग चाहिँ सिराहा जिल्लामा चाहिँ विभिन्न स्थानमा चाहिँ चक्का जाम गरेर चाहिँ प्रदर्शन गरेको विरोध गरेको चाहिँ समाचारहरू प्राप्त भएको छ. यसै गरी चाहिँ धनुषा जिल्लाको सन्दर्भमा कुरा गर्नुपर्दा धनुषाको सदरमुकाम जनकपुरमा पनि सुनसरीको घटना पश्चात चाहिँ नियमित रूपमा चाहिँ विरोध प्रदर्शन भएको छ. चक्का जाम त जनकपुरमा देखिएको छैन, तर चाहिँ विरोध प्रदर्शन चाहिँ चोक चोकमा चाहिँ मूल चोक पर्छ. जनकपुरको जनचोक होस्, शिव चोक होस्, भानु चोक होस्, मिल्सेरिया होस्, तिरारी चोक होस्, रामानन्द चोक लगायतका विभिन्न चोकहरूमा चाहिँ यो खास गरेर हिन्दूवादी सङ्गठनहरू सङ्गठन जो हिन्दूवादी सङ्गठनका अगुवाहरू छन् जो नेताहरू छन् तिनीहरूको अगुवाईमा चाहिँ विरोध प्रदर्शन गरियो.
0: विरोध प्रदर्शन भइरहेको छ त्यो बुझियो. ओके, अब त्यसको प्रतिरोधमा अथवा त्यसको अपोजिसनमा अन्य संगठनहरू मुस्लिमवादी संगठनहरूको केही आवाजहरू आएका छन् कि छैन, क्लासको यस्तो अवस्था छ कि छैन त.
1: हजुर, यहाँले जो कुरा उठाउनु भयो निश्चित रूपमा यो मुस्लिम संगठनहरू चाहिँ यसको चाहिँ विरुद्धमा भनौँ या चाहिँ यसको चाहिँ पक्ष वा विपक्ष दुवैतिर चाहिँ खास गरेर मधेस प्रदेशका जिल्लाहरूमा सिराहा होस् चाहे महोत्तरी होस् चाहे धनुषा होस् सबै जिल्लामा मुस्लिम समुदायका चाहिँ सङ्घ सङ्गठनहरू चाहिँ यसमा सक्रियता देखाएको छैन, जो चाहिँ सकारात्मक पक्ष हो. र यहाँलाई जानकारी गराउँ, दुवै समुदायलाई चाहिँ एक ठाउँमा बसाएर दुवै समुदायका अगुवाहरू स्थानीय प्रशासनको सक्रियतामा चाहिँ एउटा सामाजिक सद्भाव कायम गर्न शान्तिपूर्ण ऱ्याली एउटा सद्भाव ऱ्याली निकाल्ने चाहिँ एउटा जो
0: म निलिफाजीलाई सोध्न चाहन्छु. सुनसरीमा सद्भाव र्यालीहरू निस्केका छन् कि छैन, निस्किने क्रम छ कि छैन, योजना छ कि छैन निलिफाजी?
2: हजुर, सुनसरीको घटनालाई लिएर चाहिँ विशेष गरी इटरीमा चाहिँ आज सद्भाव ऱ्याली आयोजना गरेको छ नागरिक समाज इटरीले. त्यसमा चाहिँ जुन घटना भइरहेको कारणले गर्दाखेरि चाहिँ अलिकति तनावग्रस्त अवस्थाहरू चाहिँ छ त्यो सुनसरी जिल्लामा. त्यस कारणले गर्दाखेरि चाहिँ आजै हो नागरिक समाज इटरीले चाहिँ अहिले सद्भावहरू राम्रो होस् भनेर सबै दुवै पक्षमा अहिले जुन तनावग्रस्त अवस्था नहोस् भन्नको लागि चाहिँ आज बिहान गरेको छ इटरीले चाहिँ सद्भाव ऱ्याली पनि. हजुर,
0: ओके. अब लक्ष्मणजी, तपाईँको केही केही कुरा छ भने भनिदिनुहोस्, यही विषयमा अरू विषयमा नजाउँ। प्रशासनले के कस्तो रोल खेलेको छ, अब हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउनको लागि त्यहाँको स्थानीय सरकार, जनकपुर क्षेत्र वरिपरि र पर्सादतिर र अन्य जिल्लाका सरकारहरू अथवा स्थानीय निकायहरू, सुरक्षाकर्मीहरूले के कस्तो पहल गर्न थालेका छन्, केही इन्फर्मेसन छ?
1: निश्चित रूपमा भरको चाहिँ पहल भएको यहाँले जानकारी गरेर, प्रदेश सरकारले त्यति सक्रियता नदेखाए पनि स्थानीय प्रशासनले भने यो चाहिँ जुन दुई समुदाय बिचको जो पटक पटक चाहिँ यो समस्याहरू, खास गरेर धनसा होस् या मोतरी मध्य प्रदेशका अन्य जिल्लाहरूमा चाहिँ पटक पटक भइरहेको हुन्छ, यो घटनाहरू चाहिँ न्यूनीकरण गरौँ या चाहिँ यस्तो आगामी दिनमा निकट भविष्यमा चाहिँ यस्तो प्रकारको घटना नहोस् भनेर दुवै पक्षका अगुवाहरूलाई बसाएर स्थानीय प्रशासन सुरक्षा निकायका प्रमुखहरूको चाहिँ उपस्थितिमा चाहिँ एउटा समन्वयकारी समन्वय भएको छ र समझदारी पनि भएको अवस्था छ र आगामी दिनमा यस प्रकारको घटना नहोस् भनेर सद्भाव र्याली निकाल्ने जुन तयारी छ स्थानीय प्रशासनको, हुन त अहिलेसम्म समय चाहिँ फिक्स भइसकेको अवस्था छैन, तर मलाई लाग्छ भोलिसम्म चाहिँ सद्भाव र्याली चाहिँ जनकपुरमा चाहिँ निक्लिन्छ र दुई समुदायको चाहिँ एउटा जो दूरी बढेको छ त्यो दूरीलाई चाहिँ कम गर्नुको लागि चाहिँ
0: यसको बारेमा उसले थप अपडेट भोलि पर्सि पनि दिँदै गरौँला। के कस्तो पहल एक्चुअली अन द ग्राउन्ड भएको छ, समुदाय बिचका अगुवाहरू बसेर के कस्तो एक्सन लिएका छन्, हामीलाई अपडेट दिनुहोला। तपाईँबाट मैले बिदा लिएँ, अहिले अलिकति अन्य विषय म उठाउन चाहन्छु निलिफाजीसँग, अहिलेलाई तपाईँसँग बिदा लिउँ। थ्याङ्क यू सो मच, हस् नमस्कार। निलिफा बहिनी मलाई सुन्नु भएको छ? यो एउटै विषय सुनसरीबाट सुरु भएको यो दुई समुदाय बिचको द्वन्द्वको बारेमा दुईजनाले भनिदिनु भयो भने अब एउटा विषय उठाउन चाहन्छु, विजयपुरको दरबार बारेमा के भइरहेको छ। मैले एउटा यसो पत्रिकातिर कतातिर अनलाइनतिर देखेको थिएँ, दुई समुदायको बिचमा के कस्तो सहमति भएको छैन, के भइरहेको छ भनिदिनुहोस् त।
2: हजुर, विजयपुर दरबारको विषयमा त अहिले विशेष चर्चाको विषय बनिरहेको छ देश विदेशमा नै, विशेष गरी राई र लिम्बू बिचको विवाद देखिएको छ, द्वन्द देखिएको छ। यो विजयपुर दरबारभित्र चाहिँ जुन थान पूजा गर्ने ठाउँमा चाहिँ राई समुदायहरूले चाहिँ त्यहाँ वाबु गाडेको विषयलाई लिएर चाहिँ लिम्बू समुदायहरूले चाहिँ त्यो मन्दिर पूजा गर्ने भित्र चाहिँ गाड्नु हुँदैन, यो चाहिँ निकाल्नु भनेर उहाँहरूले भनिरहेको अवस्थामा चाहिँ सोमबारको दिन राति कुन समूह अज्ञात समूहले चाहिँ निकालेर फ्यालिदिएको अवस्थामा, जुन चिन्डो भन्छ राई समुदायमा होइन, त्यो चाहिँ फ्यालिदिएपछि चाहिँ अहिले तनाव बनेको अवस्था छ। र आज पनि विजयपुर दरबारको यो घटनालाई विषयलाई लिएर आदिवासी जनजातिहरू सबैजनाहरू बसिरहेको छ, छलफलहरू पनि भइरहेको छ र नगरपालिकाले पनि आज चाहिँ विशेष गरी छुट्टा छुट्टै राई समुदायसँग छुट्टै र लिम्बू समुदायसँग छुट्टै बैठक छलफलहरू चाहिँ गरिरहेको अवस्था छ। यो विषयलाई चाहिँ तनाव द्वन्द बनाउनको सट्टामा चाहिँ यसलाई शान्ति रूपमा चाहिँ मिलेर जानुपर्छ भन्ने खालकोहरू छ। तर यहाँको अहिले हेर्दाखेरि चाहिँ माहौलहरू हेर्दाखेरि चाहिँ राई समुदाय पनि लिम्बू समुदायहरू पनि यो जुन चिन्डो कसले उखालेर फ्यालेको हो भन्ने कुरालाई लिएर विशेष अलिकति तनाव छ र यसलाई मिलाउनको लागि चाहिँ आज पनि नगरपालिकाले चाहिँ छुट्टा छुट्टै बैठक बसेको छ। हिजो पनि आदिवासी जनजाति बसेको थियो, यो कसले गरेको हो भन्ने कुरा चाहिँ छैन।
0: अहिले अनुसन्धान भइरहेको रहेछ, खोज तलास भइरहेको रहेछ, अहिले यति भनौँ, धेरै समय छैन, तर भोलि पर्सिहरूलाई अपडेट दिनुहोला। पक्ष विपक्षको कुरा भन्दा पनि स्थिति के छ, यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ, सद्भाव कसरी फैलाउन सकिन्छ, सबैजना मिलेर एउटै स्थानलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरालाई अगाडि ल्याउनु होला भन्दै, अब बसपाको बारेमा धेरै हाम्रा धरानका श्रोताहरू जो विदेशमा हुनुहुन्छ उहाँले मलाई सोध्नु भएको थियो, यस्तो राम्रो काम भएको रहेछ विनोद भाइ, अपडेट दिनुहोस् न निलफा बहिनीलाई भन्नुहोस् भन्नुभएको थियो, दिइहाल्नुहोस् त के भइरहेछ अहिले अहिलेको स्थिति।
2: बस पार्क हो, बस पार्क पनि आज मेयरसँगै यही विषयमा कुरा गर्ने भनेर सल्लाह भएको थियो, तर यो बैठक बस्नुपर्ने अवस्था भएको कारणले गर्दाखेरि चाहिँ उहाँले अलिकति टाइम दिनुभएन बसौँ भनिरहनु भएको थियो, मैले उहाँसँग अझै बस पार्कको बारेमा विस्तृत रूपमा जानकारी लिन खोजिरहेको थिएँ। अहिले धरानको बस पार्क जुन तिन कुनेमा सरेपछि एक प्रकारले एकदमै राम्रो भएको छ, धरानको भानुचोक चाहिँ खुल्ला देखिएको अवस्थामा छ, तर कतिपय अवस्थामा चाहिँ यहाँको धरानवासीको जुन व्यापार व्यवसाय गर्दै आइरहेको भानुचोकमा त्यहाँ चाहिँ अलिकति असर पऱ्यो कि भन्ने चाहिँ व्यापार व्यवसायीहरूले पनि भन्नुभएको छ। तर पनि अब विकासको कुरामा चाहिँ अब मिलेर जानुपर्छ भन्ने खालको कुरा पनि छ र अलि अहिले चाहिँ भानुचोकमा छैन बसहरू एकदमै शून्य राम्रो देखिएको छ हेर्दाखेरि पनि
0: राम्रो छ तर आर्थिक रूपमा चलायमान भएन फाइनेन्सियल ट्रान्ज्याक्सन भएन भन्ने उहाँलाई पिर रहेछ भन्ने कुरा मैले बुझेँ यसको बारेमा तपाईँले त्यहीँ गएर व्यवसायीहरूसँग कुराकानी गरेर उहाँको दुखेसो अथवा उहाँको इच्छा आकाङ्क्षा उहाँको डिमान्ड के छ बुझेर एउटा रिपोर्ट बनाउनको लागि म तपाईँलाई अनुरोध गरौँ आजलाई यति गरौँ है थ्याङ्क यू बहिनी थ्याङ्क यू धेरै विषय उठान गरिदिनु भयो त्यहाँको वस्तुस्थिति किनभने त्यहाँका बासिन्दाहरू देश विदेश हुनुहुन्छ आफ्नो गाउँठाउँमा भएको कुराहरू बुझ्न चाहनुहुन्छ अब लागौं समीक्षातर्फ
3: नमस्कार पत्र पत्रिकाको संगालो दैनिक समीक्षामा यहाँलाई स्वागत छ म आरती लम्साल आज मिति 2073 साल साउन महिनाको 13 गते बुधबार तदनुसार जुलाई 29 तारिक सन् 2026 नयाँ पत्रिका दैनिकबाट समीक्षाको शुरूआत गरौं माइतीघर जहाँ आन्दोलित छन् 17 समूह शीर्षकमा अग्रपृष्ठमा नयाँ पत्रिकाले खबर छापेको छ टेकराज थामीको बाइलाइनमा थापाथलीतर्फ जाने मोडदेखि नयाँ बानेश्वरतर्फ आउने सड़कको करिब 50 मिटर लम्बाई र 5 मिटर चौडाई माइतीघर चोक क्षेत्रको भौतिक आयतन यति नै हो तर नागरिकले राज्यलाई आफ्ना पीड़ा अधिकार र रहर सुनाउने देशकै मुख्य मुकाम बनेको छ माइतीघर अहिले 17 समूह माइतीघरमा नियमित आन्दोलित छन् जसमा लघुवित्त र सहकारी पीड़ितदेखि डायलासिस खर्चको माग गर्ने मात्रै होइन आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने रहर बोकेकासम्म छन् आधा जसो समूह माइतीघर चोकको दक्षिणतर्फको सर्भिस लेन छ्यापेर टेन्ट नै टाँगेर धर्ना बस्दै आएका छन् टेन्टको वरिपरि आफ्ना माग लेखिएका ब्यानर झुण्ड्याएका छन् दिनभर सड़कमा आन्दोलन गरेपछि कोही त राति पनि त्यही सुत्छन् कोही दैनिक त्यहाँ पुगेर केही समय प्ले कार्ड सहित नाराबाजी गरेर फर्किन्छन् कोही समूह दुई चार दिन होइन दुई चार हप्ता पनि होइन महिनौदेखि माग अझैसम्म पूरा हुन सकेको छैन उनले भनिन् म जबरजस्तीकरणबाट पीड़ित महिला हुँ मेरो 7 महिनाको शिशु छ उसको जन्म दर्ता गराउन चाहन्छु र अदालतले आदेश गरेको 1,50,000 रुपियाँ तत्काल उपलब्ध गराइयोस् तर सरकारले मेरो माग हालसम्म पनि सुनवाई गरेको छैन जिल्ला अदालत सुर्खेतले गत फागुन 17 शिशु पालन पोषणका निम्ति सुत्केरीलाई राहत कोषबाट 1,50,000 रुपियाँ तत्काल उपलब्ध गराउन आदेश दिएको थियो लोकसेवा परीक्षाको तयारीमा रहेका बेला तत्कालीन प्रहरी जवान 26 वर्षीय भूपेन्द्र सिंह ठगुन्नाबाट जेठ 1, 2082 बलात्कृत भएको ममताको भनाइ छ त्यही बेला गर्व बसेपछि शिशुलाई जन्म दिएकी उनी अहिले आफू र सन्तानको न्यायका लागि माइतीघरमा छिन् बिहान ठिक 10 बजे विरोध स्थलमा उपस्थित हुने नाराजुलुस गर्ने र साँझ परेपछि डेरा फर्किने आन्दोलनकारी पनि माइतीघर मण्डलामा धेरै छन् माइतीघर मण्डलामा आन्दोलनकारीको यो खबर जहाँ आन्दोलित छन् 17 समूह नयाँ पत्रिका दैनिकले छापेको छ टेकराज थामीको बाइलाइनमा र यहाँ विभिन्न 4 तस्विर पनि दिइएको छ टेन टाँगेको तस्विर छ लघुवित्त पीड़ितको तस्विर छ सहकारी पीड़ितको तस्विर छ र दिपा नेपालीको तस्विर छ तिम्रो चेतनाले मान्छे चिन्दैन र तिमी मान्छे बन्ने कहिले भनेर प्ले कार्ड बोकेर बसेको तस्विर यहाँ को खबर छापिएको छ बुधबार पनि ओपिडी नखुल्ने चेतावनी भनेर नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर बद्री रिजालको भनाइ छापिएको छ हामी अस्पताल बन्द गर्ने पक्षमा होइनौं चिकित्सक तथा स्वास्थ्य कर्मीको सुरक्षा खोइने ओपिडीले सहमति गरेर कार्यान्वयन गर्नुपर्छ त्यसै गरी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीको भनाइ पनि छापिएको छ सेवा बन्द नगर्न अपील गरेको छ स्वास्थ्य मन्त्रालयले स्वास्थ्य कर्मी सुरक्षा सम्बन्धी ऐनबारे मंगलबार दिउँसो छलफल भयो त्यसको कसरी प्रभावकारी कार्यान्वयन गर्ने भन्नेबारे सरकारवालासँग छलफल गरिएको हो मन्त्रालयले सक्दो सहजीकरण गरिरहेको छ हामीले अस्पताल बन्द नगर्न अपील गरिरहेका छौं किनभने अस्पताल संवेदनशील क्षेत्र हो चिकित्सकको हड़तालले देशभरका अस्पतालमा ओपीडी ठप्प यो खबर पनि आज को नयाँ पत्रिका दैनिकले छापेको छ अब गोर्खापत्र दैनिकले पनि चिकित्सक आन्दोलित बहिरङ्ग सेवा बन्द स्वास्थ्य उपचार प्रभावित शीर्षकमा अग्रपृष्ठमा खबर छापेको छ र अर्को खबर छ बगिरह्यो सब बगेन कुर्ती शीर्षकमा मलामी नपाएको घटनाले सुदूरपश्चिमका गाउँको शून्यतालाई मात्र नभई समाजमा अझै कायम रहेको जातीय विभेदको अर्को कुरूपतालाई पनि उजागर गरेको छ र यही विषय खबर बनाइएको छ गोकर्ण दयालको बाइलाइनमा सुदूरपश्चिमका पहाड़ी गाउँ वैदेशिक रोजगार र बसाइसराईले रित्तिन थालेपछि मलामी समेत नपाइने अवस्था बनेको छ सब जलाउन मलामीको कमी भएपछि खाल्डो खनेर गाडिएको सब खोलाले बगाएको छ। खोलाले बगाएको सब चार दिनपछि पुनः गाडिएको छ। बैतडीको पाटन नगरपालिका पाँच सिम्पानीको दलित बस्तीकी 66 वर्षीय लालमती कोलीको साउन 5 गते मृत्यु हुँदा सब बोक्ने र दाउरा खोज्ने मानिस नहुँदा खोला किनारमा गाडिएको थियो। उक्त सब चार दिनपछि साउन 9 गते खोलाले बगाएपछि पुनः खाल्डो खनेर अर्कै ठाउँमा पुरिएको छ। 5 वर्ष अघि श्रीमान गुमाएकी लालमतीको साउन 5 गते बिहान चाहेर अर्जुनले आमाको शव बगेको सुन्दा मूर्छा परेका बताउनु भयो। किरियामै बसेका बेला पुनः मसानघाट जान नमिल्ने भएकाले दाई नरेश कोली र भारतबाट त्यही दिन घर फर्केका कान्छो भाइ बीरभानले पुनः सियाडीगाडमा सब गाडेको अर्जुनले बताउनु भयो। लालमतीको सब बोक्न गाउँमा मलामी र दाउरा खोज्ने मानिस नभएकाले सब गाड्न बाध्य भएको भतिज नरेश कोलीले पीड़ा सुनाउनु भयो। सिम्पानी गाउँमा दलित र गैर दलित गरी कुल 64 परिवारको बसोबास छ। तीमध्ये कोली 8 परिवार रहे पनि सबैजना काम खोज्न भारत गएको उहाँले बताउनु भयो। बगिरह्यो सब बगेन कुरीति गोकर्ण दयालको बाइलाइनमा बैतडी हिटेडलाइनको यो खबर आजको गोर्खापत्र दैनिकले छापेको छ। अब कान्तिपुर दैनिकले चिकित्सकको हड़तालको विषयलाई प्रमुखताका साथ छापेको छ अग्रपृष्ठमा र सँगै सुनसरी अझै अशान्त संयमता बनाउन सर्वपक्षीय अपील भनेर अर्को सुनसरीको दंगाको खबर पनि छ अर्जुन सुवेदीको बाइलाइनमा। देवानगंजमा आइतबार राति दुई समूह बीचको झडपका क्रममा प्रहरीले चलाएको गोलीबाट एकजनाको मृत्यु र प्रहरी सहित 22 घाइते भएपछि विकसित हिंसात्मक घटनाले सुनसरी अझै अशान्त छ। मंगलबार साँझ फेरि दुवै पक्षीय घरेलु हतियारसहित आक्रमण प्रत्याक्रमणमा उत्रिए पनि सुरक्षाकर्मीले 2 घण्टापछि स्थिति नियन्त्रणमा लिएका छन्। घटनापछि जिल्ला प्रशासनले कर्फ्यू जारी गर्दै लागू हुने क्षेत्र विस्तार गरेको छ। सुनसरी घटनालाई लिएर सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय जिल्ला प्रशासन राजनैतिक दल नागरिक आन्दोलन प्रेस काउन्सिल लगायतले सर्वपक्षीय रूपमा संयमता अपनाउन र सद्भाव कायम गर्न अपील गरेका छन्। सत्तारूढ राष्ट्रपाले यस विषयमा छलफल गर्न बुधबारका लागि सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठकमा संसदमा रहेका राजनैतिक दल लगायत उपेन्द्र यादव र महन्त ठाकुरको जसपा नेपाल सिके राउतको जनमत पार्टीलाई पनि आमन्त्रण गरिएको छ। सबै दललाई पत्राचार गरिएको छ। सभापतिज्यूले आफै फोन गरेर पनि नेताहरूलाई आमन्त्रण गर्नुभयो। राष्ट्रपा महामन्त्री विपिन कुमार आचार्यले भने अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनैतिक रूपमा पनि सामूहिक सन्देश र अपील आवश्यकता बोध भएकाले सर्वदलीय छलफलका लागि बोलाइएको हो। सुनसरी अझै अशान्त संयमता अपनाउन सर्वपक्षीय अपील शीर्षकमा कान्तिपुर दैनिकले यो खबर छापेको छ अर्जुन सुवेदीको बाइलाइनमा। अब कारोबार दैनिकले अग्रपृष्ठमा तस्विर छापेको छ लघुवित्त पीड़ितले मंगलबार काठमाडौँको बालुवाटारमा गरेको प्रदर्शनको तस्विर। राष्ट्र बैंकतर्फ अघि बढेका उनीहरूलाई प्रहरीले रोकेको थियो। उनीहरूले भैमै बसेर प्रदर्शन गरेका थिए। यो नेपाल फोटो लाइब्रेरीको तस्विर हो। त्यो तस्विर कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। प्रधानमन्त्रीसँगको छलफलपछि निजी क्षेत्रका प्रतिनिधि भन्छन् भेटले ढोका खोलेको छ, नतिजा निर्णयले दिनेछ। यो खबर सरस्वती ढकालको बाइलाइनमा कारोबारले छापेको छ। सरकार गठनको 100 दिनसम्म निजी क्षेत्रसँग भेटघाट नगरेका प्रधानमन्त्री बालेन्द्र शाहले गत असार 24 भेटघाट र छलफललाई निरन्तरता दिइरहेका छन्। साउन 8 नियमित जसो निजी क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधिलाई बोलाएर प्रधानमन्त्री शाहले छलफल गरे, उनीहरूका समस्या सुने र त्यसको समाधान गर्ने आश्वासन पनि दिए। गत भदौमा भएको जेन्जी आन्दोलनसँगै अन्यल र त्रस्त बनेको निजी क्षेत्र प्रधानमन्त्री शाहले भेट नदिएपछि झनै अन्यल बनेको थियो। यसबीचमा सरकार र निजी क्षेत्र बीचको सम्बन्ध सुमधुर बन्न सकेन। कतिपय उद्योगी व्यवसायमाथि सरकारले गरेको धरपकड र अनुसन्धानका घटनाले निजी क्षेत्रको मनोबल झनै कमजोर बनाउने काम गर्यो। यस्तोमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई बोलाएर उनीहरूका समस्या सुनेपछि निजी क्षेत्र केही उत्साहित बनेको छ।
0: ओके, आजको समीक्षा यति नै गर्नुपर्ला। समयको अभाव भयो, अलिकति बाँकी थियो, मैले यसलाई काट्नै पर्यो किनभने अरू अरू कुरा लामो र महत्वपूर्ण थियो भने जाँदा जाँदै एकजना श्रोता दिपेन्द्र प्रजापति लेख्नुहुन्छ, नमस्ते विनोद सर, आज अब त गुरुकुल गुगललाई गुरु एआई र गुरु नै मान्नु पर्ला भनेर, गुगल र एआईलाई गुरु नै मान्नु पर्ला भनेर भन्नुहुन्छ किनभने आज गुरु पूर्णिमा तपाईँको आफ्नो केही भनाइ छ भनेर भनेको। प्रजापतिजीले बडो राम्रो चोटिलो प्रहार गर्नुभयो। जाँदा जाँदै मिलन लामाको आवाजको गीत बिमा कुमारी दुराको साथमा त्यसरी म बिदा दिन्छु। हस्त, मलाई बिदा दिनुहोस्, नमस्ते, बाई बाई।

0: निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिस भएकाहरूको नाम सर्वसम्मत अनुमोदन भएको छ। आज बसेको संसदीय सुनवाई समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरु वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन भएको हो। दुई आयुक्तको सुनवाई हिजो भएको थियो भने प्रमुख निर्वाचन आयुक्तको सुनवाई आज भएको हो। बाँकेको कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्याङ्कमा निस्सासिएर तीन मजदूरको ज्यान गएको छ। कोहलपुर तीन शान्ति चोकका दया प्रसाद थारूको घरमा सेफ्टी ट्याङ्कमा फँसेका उनीहरूको समयमा उपचार नहुँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी प्रतीत सिंह राठौरले जानकारी दिनुभएको छ। कोहलपुर तीनका 40 वर्षका कालु थारू, 26 वर्षका प्रकाश थारू र बिर्जा थारूको मृत्यु भएको डीएसपी राठौरले बताउनुभयो। मिस्त्री तथा मजदूरीको काम गरिरहेका बेला उनीहरू ट्याङ्कभित्र फँसेका थिए। मानिस फँसेको सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय कोहलपुरबाट 15 सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले जेसीबी को सहायताले ट्याङ्क फुटाएर बिहान 10 बजे तीनजनाको शव निकालेको हो। मृतकहरूको शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगंज पठाइएको छ। कपिलवस्तुमा ट्रकको टक्करबाट तीनजनाको ज्यान गएको छ। महाराजगंज दुई गैडहवा चोकमा आज बिहान तौली हवातर्फ जाँदै गरेको मदिरा बोकेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेका पैदल र साइकल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्थानीय 12 वर्षीय आनन्द कश्यप, महाराजगंज तीनका 75 वर्षीय भोलाई कुर्मी र 45 वर्षीय विजय कुमार गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार दुईजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ लिनुभएको छ। मुख्यमन्त्री शाहीले आज सुर्खेत वीरेन्द्रनगरको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष शपथ लिनुभएको हो। नेकपा संसदीय दलका नेता समेत रहेका शाही हिजो मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। नेपालमा बाघको संख्या 429 पुगेको छ।
1: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय गणनाको नतिजा सार्वजनिक गरेको हो। यसअघि 2022 गणनामा नेपालमा बाघ 355 थिए। पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै बाघ चितौन राष्ट्रिय निकुञ्ज तथा वरपरका क्षेत्रमा पाइएको छ। चितौनमा मात्र 145 पाटे बाघ रहेका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 112 बाघ गणना भएको छ। त्यस्तै पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 71, बाँके राष्ट्रिय निकुञ्जमा 51 र शुक्लाफाटा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 50 बाघ भेटिएको विवरण छ। नेपालमा हरेक 4 वर्षमा बाघ गणना गरिन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धि सागर पौडेलका अनुसार नेपालमा बाघको संख्या 2010 121, 2014 118, 2018 235 रहेको थियो। विश्वभर सन् 2010 झनै 3200 रहेको बाघको संख्या 2025 तथ्याङ्कमा 5357 पुगेको छ। सन् 2010 रुसमा भएको बाघ शिखर सम्मेलनबाट यसको संख्या 2022 दोब्बर बनाउने लक्ष्य अनुरूप नेपालले बाघको संरक्षण र संख्या वृद्धि गरेर विश्वमै उदाहरणीय काम गरेको छ।
0: काठमाडौँको माइतीगढ क्षेत्रमा डुबानको समस्या समाधानका लागि काठमाडौँ महानगरपालिकाले आजबाट काम थालेको छ। महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहनगढ थापाथली इन्जिनियरिङ क्याम्पस राष्ट्रिय तथ्याङ्क कार्यालय नजिकका क्षेत्रमा भएको अवरोध हटाउन डोजर प्रयोग गरेको छ। हाल माइतीगढ क्षेत्रमा पानीको सहज निकास सुनिश्चित गर्न ढलभित्र जमेको फोहोर निकाल्ने, अवरुद्ध म्यानहोल खुलाउने र निकासको मार्गलाई व्यवस्थित बनाउने काम भइरहेको महानगरले जनाएको छ। अमेरिकी सेनाले मध्य पूर्वमा रहेका आफ्ना सैन्य बललाई लक्षित गर्दै इरानले गरेको आकस्मिक ब्यालिस्टिक मिसाइल आक्रमणलाई आफ्नो हवाई प्रतिरक्षा प्रणाली मार्फत अवरोध गरिएको जनाएको छ। अमेरिकी सेनाका अनुसार अचानकको आक्रमण भए पनि अधिकांश मिसाइललाई लक्ष्यमा पुग्न अघि नै निष्क्रिय पारिएको थियो। घटनापछि क्षेत्रको सुरक्षा सतर्कता थप कडा बनाइएको छ। थप बीबीसीका उत्तर अमेरिका संवाददाता डेभिड विलिसबाट।
2: There's a statement that we'll show you here from US Central Command and it reads, is Islamic Revolutionary Guard forces launched multiple ballistic missiles from Iran in an attempted surprise attack on US forces based in the Middle East. All Iranian missiles were successfully intercepted. The US forces remain vigilant and in a high state of readiness. Now, the exact intended location of those attacks wasn't mentioned.
0: अहिलेसम्मका खबर यति नै नमस्कार.

0: हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ, सुन्न सक्नुहुनेछ। पोखरेली श्रोतालाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोताहरू, कार्यक्रम स्वर्णिम सङ्गमको बसाएको उठान मैले एउटा बिल्कुलै नयाँ गीतबाट गरि नै सकेको छु। जुन गीतमा स्वर रहेको थियो सुमन सरगम र उहाँलाई साथ दिएकी थिइन् गायिका मेलिना राईले र सन्तोष सुनारको शब्द सङ्गीत रहेको गीतबाट मैले कार्यक्रमको उठान गरिसकेको छु र मैले हिजो पनि जानकारी गराइसकेको छु यसै गीतसँग जोडिएका गायक सुमन सरगम आजको अतिथि हुनुहुन्छ भनेर। त्यही भएर पनि मैले आज कार्यक्रमको सुरुवातमै यो नयाँ गीत यहाँहरू माझमा राखिसकेको छु। अब लागु श्रोताहरू, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल साउन 13 गते पूर्णिमा तिथि बुधबार, नेपाल सम्बत 1146 तदनुसार आज जुलाई महिनाको 29 तारिक सन 2026 र श्रोताहरू आज विश्व बाघ दिवस समेत परेको छ र पछिल्लो समयमा नेपालमा पनि बाघको सङ्ख्या निकै नै बढेको अनुमान लगाउन सकिन्छ। धेरै ठाउँमा बाघहरू देखिन थालेको छ, जङ्गलको विस्तारसँगै बाघको सङ्ख्या पनि बढ्दै गरेको छ र बाघ दिवसको सन्दर्भमा हामी यति भन्न चाहन्छौँ, पर्यावरणसँग जोडेका बाघको संरक्षण गर्ने कर्तव्य राज्य र समाजको पनि हो। त्यसो त आज बाघ दिवसका अलावा गुरु पूर्णिमा समेत परेको छ र यो व्यवसायमा सम्पूर्ण आदरणीय गुरुहरूप्रति नमन गर्न चाहन्छु र अहिले प्रविधिमय संसारमा गुरु प्रविधि पनि बन्न थालिसकेको छ। हामी च्याट जिपिटी एआईलाई गुरुको रूपमा पनि लिन सक्दछौँ किनकि अप्ठ्यारो पऱ्यो भने, केही कुरा सोध्न पऱ्यो भने तुरुन्तै गुगल अनि च्याट जिपिटी एआईमा गएर हामी हेर्ने गर्दछौँ र एक प्रकारले भने प्रविधि पनि गुरु बन्न सफल बनेको छ र संसार अहिले प्रविधिमय बनेको छ। तर यद्यपि हामीलाई शिक्षा दीक्षा दिने ती तमाम गुरुप्रति आज म यो गुरु पूर्णिमाको दिन हार्दिक नमन पनि गर्न चाहन्छु गुरुहरूप्रति। मौसम कुरा गर्नुपर्दा श्रोताहरू, आज पनि देशका विभिन्न ठाउँमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा सूर्योदय बिहान 5:25 जाँदा भएको थियो, सूर्यास्त चाहिँ भरे साँझ 6:55 जाँदा हुँदैछ। यो जानकारी पश्चात श्रोताहरू, अब भने चाहिँ आजको अतिथिको बारेमा यहाँलाई जानकारी गराउन चाहन्छु। आज हाम्रो साथमा नेपाली गीत सङ्गीतको क्षेत्रमा झन्डै 1.5 दशक बिताइसकेका गायक हुनुहुन्छ, तन्नेरी पुस्ताकै गायक हुनुहुन्छ सुमन सरगम। खोटाङ जिल्लाको खल्लेमा जन्मेर नेपाली गीत सङ्गीतको क्षेत्रमा सानै उमेरदेखि क्रियाशील हुनुहुन्छ सुमन सरगम र भर्खरै केही दिन अगाडि मात्रै उहाँको बिल्कुलै नयाँ गीत आफ्नो बनाई लैजाऊ उहाँले श्रोतामाझ लिएर आउनुभएको छ। त्यो गीत भर्खरै राखिसकेको पनि छु, फेरि एकपल्ट म केहीछिनपछि सुनाउने नै छु र यसै गीतसँग जोडिएका गायक सुमन सरगम आजको अतिथि हुनुहुन्छ बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको पाहुना हुनुहुन्छ। म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। सुमनजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
1: धन्यवाद।
0: धेरै पछि आउनुभयो बीएबीएस,
1: निकै भयो
0: सर, वर्षौँ भयो। यहाँ त पहिलोचोटि आउनुभयो क्या? परको बिल्डिङबाट ओरको बिल्डिङमा आएको नि हामी कोभिडभन्दा अगाडि, भनेपछि त 6-7 वर्ष त यसै भयो। भनेपछि 6-7 वर्षको अन्तराल पश्चात आज भेट्दै गर्दा पनि सङ्गीत कर्ममै हुनुहुन्छ तपाईँ, होइन गीत सङ्गीत गरिरहनु भएको छ, यो चाहिँ राम्रो पक्ष हो। भर्खरै तपाईँ र मेलिना राईको स्वरमा रहेको गीत पनि श्रोतामाझ राखिसकेको छु मैले, होइन, र हामीलाई सुनेर यहाँ कनेक्टेड युएसएबाट शर्मिला अधिकारीजीले चाहिँ ड्राइभिङ गर्दै हजुरहरूलाई सुन्दैछु है भन्नुभएको छ, उहाँलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ, होइन, यति टाढोबाट पृथ्वीको अर्को गोलार्धबाट यता साँझ पर्दै गर्दा उहाँ बिहान हुँदैछ है, उहाँ सायद ड्राइभिङ भनेपछि ड्युटीमा जाँदै गर्दा हामीलाई सुन्नुभयो होला, उहाँलाई हामी धन्यवाद भन्न चाहन्छौँ। अनि टेकबहादुर पुमाजीले तुलसीजी नमस्कार, शुभ सन्ध्या सुन्दैछु उदयपुर चौदण्डी नगरपालिका 8 बेल्टा टोल चोकबाट है भन्नु भन्नुभएको छ, उहाँलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। र भनेपछि अब तपाईँको नयाँ गीत आएछ र तपाईँले आफ्नै युट्युब च्यानलमा पनि यो गीत राखिसक्नु भएको छ, थोरै बताइदिनुहोस् त यो गीतको बारेमा, आफ्नो बनाई लैजाऊ।
1: हजुर, यस्तो भयो, मेरो साथी सन्तोष सुनार उहाँसँग मेरो गीत सुन्नुभएको रहेछ, हजुरको एक्स्ट्रा भोकल टोन छ, एउटा गीत गर्न पाए हुन्थ्यो हजुरसँग भनेर उहाँले भन्नुभयो। अनि 5 कम्पोजिसन गर्नुभयो, 5 मैले यो कम्पोजिसन छाने।
0: ए, सङ्गीतकार सन्तोष सुनारजीले उहाँकै शब्द सङ्गीत?
1: हजुर, उहाँको शब्द सङ्गीत।
0: अनि शब्द मन पर्यो?
1: हजुर, शब्द मन पर्यो।
0: अनि कम्पोज चाहिँ उहाँले गर्नुभयो?
1: हजुर, उहाँले गर्नुभयो। अनि त्यो कम्पोज गरिसके पछाडि फेरि यसरी जाउँ है भनेर हाम्रो मेलिना राईज्यूको हुक लाइन चाहिँ फेरि मैले नै गरे।
0: ए, भने डुएट को लागि?
1: हजुर,
0: भनेपछि उहाँलाई दुःख चाहिँ दिनुभएछ?
1: दिएँ।
0: 5 हो नि, यो भएन यो भएन?
1: हजुर हजुर।
0: भनेपछि त एउटा राम्रै होमवर्क गरेर यो गीत तयार पार्नु भएको छ है?
1: एकदम मेहनत छ हजुर। अनि हजुरको एरेन्जमेन्ट भइसके पछाडि फेरि रिएरेन्ज पनि गरायो
0: यसलाई
1: यसलाई। पहिला चाहिँ उहाँले मलाई त्यो मेलिनाज्यूले जुन गाउनु भएको छ त्यो हुक लाइन थिएन, अनि यसरी जाउँ यसरी जाँदा बेस्ट हुन्छ भन्ने मलाई त्यो आयो एउटा कन्सेप्ट, हामीले सेयर गऱ्यौँ अनि सँगै बसेर फाइनल गऱ्यौँ।
0: भनेपछि गायक स्वयंले दुःख गरेको गीत परेछ, भनेपछि तपाईँलाई चित्त नबुझिन्जेलसम्म कम्पोजरलाई कम्पोज गर्नु लाउँ, एरेन्जरलाई फेरि एरेन्ज गर्नु लाउनु भयो, होइन, र त्यति गरेर अब फाइनल गीत चाहिँ आइसकेको छ श्रोतामा चाहिँ हामीले राख्यौँ र भिडियो पनि आएछ, यसको प्रतिफल पनि राम्रै पाएँ जस्तो लाग्यो है मलाई भिडियो हेर्दाखेरि, किनकि तपाईँको आफ्नो युट्युब च्यानल पनि राम्रो भ्युज गइरहेछ।
1: हजुर, यस्तो भयो, गीत राम्रो बन्यो। अनि तुलसी सर कस्तो छ भने हजुर यो अडियो भिडियोको लागि लगभग प्रिपेयरै 2 लागेको छ कि,
0: ए
1: प्लानिङ नै यसरी गरौँ भन्ने हिसाबले।
0: भिडियोमा त अब तपाईँ आफै पनि
1: हजुर
0: मोडलिङ गर्नुभएको रहेछ होइन?
1: हजुर हजुर, यस्तो भयो, को गरौँ त भन्ने कुरामा डिरेक्टरले अरू अरू सबै साथीहरूले ज जसले मलाई चिन्नुहुन्छ होइन आफै गर्नुहोस् भन्नुभयो, मैले पनि ट्राई हान्दिएँ हजुर
0: मोडलिङमा। राम्रो भ्युज गएको छ, श्रोता दर्शकले सायद त्यो 2 तपाईँको होमवर्क एक्सर्साइजको कारण पनि हुन सक्दछ होइन, राम्रो चिजलाई राम्रै फिडब्याक ल्याउन भनेर तपाईँले अब धेरै मेहनत गर्नुभयो, भनिन्छ नि मेहनतको फल ढिलो छिटो आउँछ भने जस्तै, भिडियो हेर्ने आँखाले पनि मन पराइदिए जस्तो लाग्छ, गीत त सुन्ने हो है श्रवण गर्ने नै हो है।
1: यस्तो भयो, अडियो पनि लगभग सर हजुरको 1 लागेको छ कम्प्लिट हुनलाई, अनि भिडियो पनि कम्प्लिट हुनलाई 1 लागेको छ, यो हाम्रो 2 सुट भयो
0: हजुर,
1: फाइनल सुट भइसकेको थियो, अनि फेरि मलाई एउटा कन्सेप्टहरू आयो कि, अनि त्यो चिजलाई मैले डिरेक्टर साहबलाई चाहिँ भने रिक्वेस्ट गरेँ यो चिजहरू यहाँ एड गरौँ न भन्दाखेरि हुन्छ भन्नुभयो, जस्तो त्यो प्लेनको कुराहरू भयो अनि बिचको डाइलग लास्टको त्यो सबै मेरो स्टोरी हो कि, मेरो कन्सेप्ट हो।
0: फेरि एक दिनको बढी खर्च भयो क्यामेरा, किन डाइरेक्टरको क्यामेरामेनलाई त एक दिन होइन 3 गरिदिनु भन्यो भने उहाँहरू त खुसी हुन्छ, त्यो बढ्दै जाने त होइन,
1: अनि त्यो हेरिसकेपछि यति चिज थप्दा चाहिँ राम्रो हुन्छ भन्नुभयो। अनि अब गीत कसरी रिलिज गर्ने भन्ने कुरामा चाहिँ के भयो भने सबैजनाले एउटा राम्रो सब्सक्राइब भएको च्यानलबाट गरौँ भन्नुभयो कि, अनि मैले चाहिँ के सोचेँ भने यत्रो धेरै मेहनत गरेको छ है, अनि जानु छ भने त अब लकमै डिपेन्ड हुन्छ कि के हुन्छ, दर्शक श्रोतासम्म पुग्यो भने त भा मन पराइदिनु हुन्छ कि यतिकै धेरै मेहनत गरेको छु भनेर आफ्नो च्यानलमा अपलोड गरियो सर, तर अपलोड गरेको दिन मलाई रातभरि निन्द्रा लागेन कि, के हुने होला कसो हुने होला होइन, यत्तिको धेरै मेहनत गरेर गरेको छ, तर यस्तो खुसी छु कि म एकदमै धन्यवाद दिन चाहन्छु मेरो भगवान रूपी दर्शकहरूमा, एकदमै राम्रो भ्यू गइरहेको छ क्या, 2 हजुरको लगभग 4 पुग्न लागिरहेको छ कि,
0: 2 4 भनेपछि त यो अर्ग्यानिक भ्युज त राम्रो हो,
1: धेरै राम्रो हो,
0: बुस्ट नगरेको बुस्ट गर्ने प्रचलन छ है,
1: त्यो बुस्ट गर्ने भन्दा नि भ्यू किन्ने हो,
0: त्यो चाहिँ किन्ने किन खर्च
1: गर्ने,
0: जे छ जस्तो छ जाओस्
1: जाओस्, त्यो त एकदमै महँगो प्रक्रिया हो, त्यो त्यति भ्यू किन्नलाई त मसँग पैसै छैन,
0: त्यही भएर भनेपछि तपाईँले गरेको दुःख तपाईँले गरेको त्यो मेहनत चाहिँ दुई दिनमा 4 लाख भनेको त निकै राम्रो
1: भ्यू छ। राम्रो सर, म नै एकदमै खुसी भएको छ कि सर।
0: त्यो पनि तपाईँ आफैले पनि मोडलिङ गर्नुभएको छ होइन? तपाईँको अपोजिटमा चाहिँ को हुनुहुन्छ?
1: हाम्रो गरिमा शर्मा,
0: गरिमा शर्मा हुनुहुन्छ होइन? भने भिडियो राम्रो गएको रहेछ र श्रोताहरूलाई बेबेस गोर्खा रेडियो सुनेर बस्नु नै विश्वभरिका श्रोताहरूलाई भनिहाल्नुहोस् न अब युट्युब च्यानलमा भिडियो हेरिदिनुहोस् भनेर। कतिले हेर्नु भएको छ, कतिले हेर्नु भएको छैन होला?
1: हजुरहरू जसले बिएबिएस रेडियो सुनिरहनु भएको छ, हजुर सम्पूर्णले युट्युबमा गएर सुमन सरगम आफ्नो बनाई लैजाऊ सर्च गरेर एकचोटि हेरिदिनु होला। हजुरहरूको प्रतिक्रियाको मलाई एकदमै खाँचो छ, जस्तो लाग्छ हजुरहरूलाई त्यस्तै भनिदिनु होला। तर प्लिज एकचोटि युट्युबमा सुमन सरगम आफ्नो बनाई लैजाऊ सर्च गरेर सम्पूर्णले एकचोटि हेरिदिनु होला, प्रतिक्रिया दिनु होला भन्न चाहन्छु।
0: अनि यहाँ हाम्रो लक्ष्मण लिम्बू चाहिँ अहिले बेलायतमा हुनुहुन्छ है, उहाँ बेलायतमा साङ्गीतिक कार्यक्रममा हुनुहुन्छ। उहाँले चाहिँ आहा दाजु नमस्ते, गुड मर्निङ है बेलायतबाट भन्नु। अनि सुमन सरगम ब्रदरलाई पनि सम्झना भन्नुभएको छ, चिन्नुहुन्छ नि हाम्रो लक्ष्मण लिम्बूलाई?
1: चिन्छु, मजाले चिन्छु हजुर, नमस्कार दादा।
0: अनि रघु भट्टराईजीले पनि तुलसी बस्नेजी सुमनजीमा पनि नमस्ते, म अहिले हेर्दैछु पनि सुन्दैछु, नमस्ते तुलसी। अनि फेरि नमस्ते हाम्रो सुमन सरगमजीलाई, यताको बिहानीबाट भन्नुभएको छ, उहाँ चाहिँ बोस्टन युएसएबाट हुन्छ रघु भट्टराईजी। रघुजीलाई पनि हामी धेरै धेरै धन्यवाद दिउँ है।
1: भेरी मच। 3 डेजमा 4 लाख कटेछ दादा,
0: 3 डेजमा 4 लाख,
1: साँच्चै खुसी भएको छु कि म त।
0: र यहाँहरूले पनि त्यो भिडियो हेर्नको लागि चाहिँ श्रोताहरू सुमन सरगम नि हेर्ने तपाईँ युट्युबमा
1: गएर सुमन सरगम आफ्नो बनाई लैजाऊ सर्च गरेर हेरिदिनु होला प्लिज। 3 दिनमा लगभग 4 लाखभन्दा माथिले मन पराइदिनु भएको छ, सबैजनाले एकचोटि युट्युबमा गएर आफ्नो बनाई लैजाऊ सुमन सरगम सर्च गरेर हेरिदिनु होला प्लिज।
0: यो गीत धेरैले रुचाउनु भएको छ, धेरैले मन पराउनु भएको छ। एउटा छोटो विश्राम लिन्छु र आज यसै गीतको प्रमोसनको लागि पनि आउनु भएको छ, फेरि एकपल्ट यही गीत राख्छु है।
2: सोशल मिडिया अपडेटमा व्यस्त हो?
3: हो।
2: के गर्दै गरेको?
3: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
2: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफबिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
3: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

0: हजुर श्रोताहरू, बिल्कुल होइन, गीत मैले यहाँहरू माझमा राखेँ। आजको अतिथि सुमन सरगमको स्वर रहेको थियो, उहाँलाई साथ दिएकी थिइन् गायिका म्यालिना राईले, सन्तोष सुनारको शब्द सङ्गीत रहेको थियो। र गीत पश्चात फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। सुमनजी, यहाँलाई फेरि पनि स्वागत छ,
1: धन्यवाद।
0: अब यहाँ यो डोएट गीत, युगल गीतमा म्यालिना राईको पार्ट आउने साथ अलिकति मेलोडी चेन्ज भयो जस्तो लाग्यो, है, सुन्दाखेरि मिठो लाग्यो।
1: हजुर, पहिला कम्पोज गर्दाखेरि यो मेलनाजीको पार्ट थिएन,
0: सोलो थियो पहिला,
1: सोलो थियो। अनि मैले यसरी जाउँ भनेर सङ्गीतकार जुलाई भनिसके पछाडि यो कम्पोजिसन चाहिँ हामी दुईजनाले सँगै बसेर फाइनल भयो,
0: भन्नाले कम्पोजर र तपाईँले।
1: हजुर,
0: त्यो मेहनत खेर गएन,
1: गएन गएन एकदमै।
0: अब यसको भिडियो पनि तपाईँले लिएर आइसक्नु भएको छ, तपाईँको युट्युब च्यानलमा दुई दिनमा 4 लाख भन्दा बढी क्रस भइसकेको छ, होइन, 3 दिनमा, होइन। र यसको चाहिँ लोकार्पण भिडियोको चाहिँ लोकार्पण चाहिँ तपाईँले चर्चित द्वय गायक राजेश पाल राई र एस कुमारबाट गर्नुभएको थियो, है। किन उहाँहरू दुईजनालाई नै छान्नुभयो? राज पाल राई त अब तपाईँको जिल्लावासी पनि भएर होला, राइज किङ भन्छौँ हामी, अनालमा भेटिरहने होइन,
1: फ्यामिली दाई पनि हो, अनि उहाँसँग छुट्टै सम्बन्ध छ कि मेरो, उहाँको पापादेखि लिएर घर फ्यामिली जस्तै, उहाँको पापाले पनि छोरा भन्नुहुन्छ मलाई,
0: उहाँ अहिले युकेमै हुनुहुन्छ,
1: युकेमै हुनुहुन्छ, नमस्कार। अनि उहाँको पापा जिल्ला सभापति हुँदाखेरि क्वार्टरमा मसँगै बसेको बच्चा हो कि, उहाँ जिल्ला सभापति,
0: खोटाङको जिल्ला सभापति, क्वार्टरमा सँगै
1: बसेको बच्चा हो म। अनि उहाँले त मलाई यसरी हात पक्रेर के भन्ने, त्यो तातै तातै हिँडाउनु हिँडाएको बच्चा हो कि, म सँगै बसेर 62 सालमा काठमाडौँ आएको, उहाँ काठमाडौँ आइसक्नु भएको थियो, अलिकति राजनीतिक परिस्थितिहरू चेन्ज भयो त्यो टाइममा, अनि त्यहाँदेखि नै म राइस किङजीको फ्यामिलीमा चाहिँ हुन्छ नि, म पनि हजुरको फ्यामिली मेम्बर हो है भन्ने हक छ मसँग,
0: त्यही भएर पनि
1: हजुर अहिलेसम्म राजेश दादाले कुनै पनि गीतको म्युजिक भिडियोको प्रिमियरमा जानुभएको थिएन, यो फर्स्ट टाइम हो।
0: र यहाँ अर्का गीतकार हुन्छ लीलाराज कामबाङजी, अहिले बेलायतको अक्सफोर्डबाट हुन्छ, उहाँको थुप्रै गीतहरू रेकर्ड भइसकेको छ, म रेडियोमा कहिले काहीँ राखिरहेकै हुन्छु। सेवारो बबाल मिठो, सन्तोष सुनार सरलाई पनि बधाई भनिदिनु होला, दामी क्या मिठो, सुमन जी भनिलेख्नु भएको छ, एक पटक चाहिँ लाइभ पनि पछि सुनाउला भन्नुभएको छ, लीलाराज कामबाङजीलाई धन्यवाद छ, र धेरै धेरै धन्यवाद दिन चाहन्छु। शर्मिला अधिकारीजीलाई कनेक्टिकट युएसएबाट जोडिरहनु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। अनि राजेशजीले चाहिँ तपाईँसँग चाहिँ अब एकातिर बुवासँग नजिक हुनुभयो
1: है,
0: राजपालले चाहिँ त्यो कार्यक्रममा चाहिँ एउटा रियालिटी सोबाट नि म चाहिँ सुमनको स्वरबाट प्रभावित भएको र त्यही बेलादेखि चाहिँ म सुमनसँग नजिक भएको भन्नुभएको थियो, त्यो कुन रियालिटी सो थियो?
1: त्यो खोजी प्रतिभाको थियो, नेपाल टेलिभिजनबाट प्रसारण हुन्थ्यो, त्यतिखेर अहिले जस्तैको मिडियाहरू थिएन कि, अलिक कम थियो,
0: अहिले त हात हातमा मिडिया छ, पत्रकार सबै,
1: अनि त्यो टाइममा एकदम लोड सेडिङ हुन्थ्यो, त्यो प्रोग्रामको जज चाहिँ राइज किङजी हुनुहुन्थ्यो कि, त्यो टाइमसम्म नि मैले हजुरको पापासँग नजिक छु भन्नु मैले भनिनँ कि
0: राजजीलाई,
1: हजुर मैले मेरो रिलिजको प्रेस मिट पनि यो कुरा खोलाएको छु, किनभने त्यो चाहिँ चाकडी गरेको जस्तो हुन्छ कि भन्ने टाइपको हुन्छ नि, मिसअन्डरस्ट्यान्डिङ हुन्छ कि भन्ने कुरा। अनि सँगै एकचोटि दादा र म एउटा प्रोग्राममा थियौँ, अनि पापाले फोन गर्नुभयो, मैले बोली सुने कि, अनि मैले कुरा गरिसके पछाडि अनि सबै चिज दादाले के हो थाहा पाउनु भयो
0: क्या,
1: मेरो भाइ नै थिएस प्यारे, त्यहाँ पछाडि अझै भाइ भयो भन्ने खालको कुरा गर्नुभयो, त्यो भएर राइज किङ दादालाई पनि धेरै धेरै धन्यवाद भन्छु, किनभनेदेखि अहिलेसम्म उहाँ कसैको पनि प्रेस मिटमा गीत रिलिजमा जानुभएको छैन क्या,
0: ए
1: फर्स्ट टाइम हो यो
0: भिडियो रिलिजमा,
1: भिडियो रिलिजमा म मेरो भाइकै हो भनेर मात्रै गएको, नभए म जान्थिनँ भनेर भन्नुभयो, भनेको मतलब मलाई मलाई नुनु माया गर नु भन्न सक्नु भएन।
0: एस कुमारजी पनि पुग्नु भएको थियो,
1: हजुर
0: अर्का गायक,
1: एस दाईसँग पनि एकदमै राम्रो सम्बन्ध छ मेरो, काम चाहिँ हाम्रो हुन सकेको छैन, बिस्तारै हुन्छ, अनि पहिल्यैदेखि चिन्जान हो दादासँग पनि, नेपाली म्युजिक इन्डस्ट्रीको अभिभावकको रूपमा म यस दाई र राइज किङ दादालाई म लिन चाहन्छु मेरो करियरको।
0: भनेपछि तपाईँको साङ्गीतिक यात्रामा एस कुमार र राजपाल राई

0: भिडियो पनि राम्रो बनेको रहेछ होइन, एकदम क्वालिटीको भिडियो बनेछ। थोरै बताइदिनुहोस् न भिडियो मेकिङको बारेमा चाहिँ।
1: यस्तो छ दादा, अब यो भिडियो कसरी गर्ने भन्ने कुराहरू आएको थियो। अडियो सुनाउँदै गइसकेपछि मलाई केही व्यक्तिहरूले सपोर्ट पनि गरिदिनु भयो होइन, अनि मलाई सहज भयो। अनि मैले सबै मैले सोचेको टिमसँग काम गर्न पाएँ कि। क्यामेरामेन दुईजना हुनुहुन्छ यहाँ, ज्ञानेन्द्र शर्मा, अर्जुन तिवारी है, नेपालकै राम्रो क्यामेरा खिच्नुहुन्छ उहाँहरूले, हजुरलाई थाहा छ। शान्त थापा डिरेक्टर, अनि गरिमा शर्माजी, जो सबै टिमले नै यो गीत राम्रो छ है भन्ने हिसाबले गर्नुभयो। अनि म अभिनयको नाममा त नयाँ, सबै डराउनु भएको थियो, तर त्यहाँ गइसकेपछि खुसी हुनुभयो, ठिक छ राम्रो गर्नुभयो भनेर खुसी हुनुभयो। तर मेरो म्युजिक भिडियो चाहिँ फर्स्ट हो दादा यो।
0: ए यो
1: हजुर
0: तपाईँ आफैले अभिनय गरेको छ
1: हजुर।
0: अब अभिनयमा पनि एउटा रुचि दखल रहेछ उसो भने है, र श्रोता दर्शकहरूले मन पराइदिएको कुरा त अब करिब करिब 419,000 पटक त यो भिडियो हेरिसकेछ। यो आफैमा सफलता मैले हेरेँ अहिले भर्खरै,
1: होइन
0: तिन दिनमा 4,00,000 करिब 19,000
1: कम्प्लिट भइसकेको छैन, 12 घन्टा जति बाँकी छ अझै।
0: प्रतिक्रियाहरू राम्रो पाइरहनु भएको छ?
1: एकदमै राम्रो भएको छ, एकदमै यति खुसी हुनुभएको छ मेरो शुभचिन्तकहरू। अनि फेरि यो म्युजिक भिडियो पनि दादा म आफू खेल्छु भनेको होइन,
0: ए
1: जस्तै यो गीत सुन्नुभयो अनि सबै चिज देखेपछि होइन तपाईँ नै खेल्नुपर्छ भन्नुभयो। जस्तै सुरुमा अरू नै खेलाउने कुरा थियो, होइन तपाईँ खेल्नुहोस् भन्नुभयो। उहाँहरू जतिको मान्छेले भनिसकेपछि मलाई होइन राम्रै चिज आउला नि भन्ने टाइपको भयो, अनि फेरि मैले मन चेन्ज गरेँ अनि फेरि म्युजिक भिडियो आफै खेल्यो।
0: तपाईँ आफै खेल्नुभयो अनि भिडियो रिलिजको क्रममा अब गायनको पाटो एउटा छँदैछ, तपाईँ गीतै गाउनको लागि यति धेरै साधना गरिरहनुहुन्छ, 1.5 दशकभन्दा बढी भइसक्यो होइन, 15-16 वर्ष भइसक्यो। अब एकाएक गाउँदा गाउँदाको मान्छे अब स्क्रिनमा एउटा एज अ मोडल कलाकारको रूपमा आउनु भएको छ, लुक्स पनि एकदम गजब पो देखिन्छ होइन, र अब त्यो विमोचनमा त प्रत्यक्ष हेरिन्छ नि, त्यहाँ समीक्षकहरू पनि हुनुहुन्थ्यो होला। राजपाल राई र यस कुमारले तपाईँको प्रशंसा गर्नु गायनको हिसाबले, एउटा पाटो भइहाल्यो, अभिनयको हिसाबले चाहिँ कसले यसको समीक्षा गर्नुभएको थियो?
1: यस कुमार दादाहरू पनि गर्नुभएको थियो, अनि त्यहाँ अनि जो जो प्रेस आउनुभएको थियो नि, मिडिया कर्मी साथीहरू, दादा दिदीहरू, बहिनीहरू,
0: हजुर
1: तपाईँको हामी फ्यान भयौँ, हामीलाई एकदमै गीत मन पर्यो, हामी नै प्रमोसन गर्छौँ, तपाईँले हामीलाई गर्नु गरिदिनुहोस् भन्नु पर्दैन भन्नुभयो। अनि राजेश दादाले के भन्नुभयो भने मलाई त्यो अभिनय कुरामा चाहिँ पुरै डर लागेको थियो, गीत त राम्रो थियो, अभिनय पो के गर्यो नि भाइले भन्ने खालको थियो, तर यो हेरिसके पछाडि खोट लाउने ठाउँ देखिनँ, एकदमै खुसी भएँ म, आँटिलो केटो राम्रो काम गरेको छ भन्नुभयो।
0: र त्यहाँ अब विमोचनमा त अब धेर थोर मान्छेको उपस्थित थियो होला, कहाँ गर्नुभएको थियो विमोचन?
1: मैले सिटी सेन्टर 4th फ्लोरमा
0: सिटी सेन्टरमा, अरूले हेर्नेले पनि राम्रै भनेपछि खर्चिलो पो रहेछ विमोचन त्यहाँ गर्नुभयो भनेपछि, भिडियो पनि खर्चिलो जस्तै लाग्यो
1: हजुर। तर कस्तो भने म एकदमै आफूलाई लक्की पनि भन्छु, मेरो व्यवहार सबैले मन पराइदिनुहुन्छ, यो हजुरको प्रेस मिट गरिदिनु हुने चाहिँ एकजना आदरणीय सर भन्छु म, अहिले दादा दादा भन्नुहुन्छ मलाई, बालाजी डायमन्ड सपको प्रोप्राइटर प्रिन्स धानुकालाई मनैदेखि धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
0: भिडियोमा देखिएको त्यो डायमन्ड पसल उहाँकै हो क्या? उसले घरि घरि देखिँदै थियो, हेर्दै थिएँ मैले होइन, भनेपछि उहाँकै योगदान हो,
1: योगदान हो, एकदम सपोर्ट होइन। यस्तो भयो क्या, त्यहाँ सुट गर्न गइयो, अहिलेसम्म उहाँले सुट गर्न पनि दिनुभएको रहेछ कसैलाई पनि त्यो सब,
0: ए कहाँ छ यो सब?
1: यो त लगभग नेपाल भर्छ,
0: काठमाडौँमा पनि छ, नेपाल भर्छ,
1: नेपाल पर्छ, यो काठमाडौँमै 10-12 ठाउँ होला।
0: ए तपाईँले सुट गरेको चाहिँ काठमाडौँ कहाँनिर?
1: मेरो दरबार मार्ग,
0: दरबार मार्गमा गर्नुभयो,
1: विशाल बजारमा पनि छ, धेरै ठाउँमा छ, न्यु रोडमा छ। अनि म गइसके पछाडि ठिक छ अरूलाई चाहिँ मैले दिएको थिइनँ, तपाईँको गीत राम्रो लाग्यो, तपाईँको व्यवहार राम्रो लाग्यो, म दिन्छु भन्नुभयो। अनि पछि उहाँले कल गर्नुभयो क्या मलाई,
0: ए
1: राम्रो बनेको रहेछ हजुरलाई मैले के गर्न सक्छु भन्ने हिसाबबाट कुरा गर्नुभयो,
0: उहाँले पनि भिडियो हेर्नुभयो, बनिसकेपछि
1: हेर्नुभयो हजुर। अनि त्यहाँ पछाडि ठिक छ प्रेस मिट गर्नुहोस्, त्यहाँको खर्च म गरिदिन्छु भन्नुभयो, म त क्या खुसी भयो नि त,
0: सुनमा सुगन्धै हुँदैन।
1: अनि उहाँले गरिदिनु भयो, ठ्याक्क गर्यो, एकदम राम्रो
0: ढुङ्गा खोज्दा देउँदै भिडियो, किनकि खर्चिलो हुन्छ सिटी सेन्टर त्यो हल होइन, यसो आउनेलाई च्यापन पनि गर्नै पर्यो होला होइन, त्यो गर्दा
1: राम्रै लन्च थियो, एकजनालाई टक्क पुग्ने नै थियो, राम्रै थियो
0: भनेपछि उहाँले त निकै
1: लगभग 100 जना मान्छे हुनुहुन्थ्यो
0: एक किसिमले, उहाँको चाहिँ त्यो अब यो डायमन्ड ज्वेलरीको पनि त एड भयो नि,
1: ठुलो एड भन्यो
0: हेर्दैखेरि कति राम्रो सो भनौँ गोजीमा दाम भागालाई जाउँ जाउँ लाग्ने होला होइन

0: अब त्यो 4 लाख भन्दा माथि त डायमन्ड पुगिसक्यो त हजुर सब होइन त
1: 4 लाख भन्दा बढी छेउमा त पुगिसक्यो
0: त अनि एकदम खुसी हुनुभएको छ उहाँ पनि धेरै नै खुसी हुनुभएको छ अनि सम्भवतः फेरि पनि हामी अर्को प्रोजेक्टमा जोडिन्छौँ होला
1: यो गीत वर्षौँ लाएर गर्नुभयो 3-4 चोटि कम्पोज 1-2 चोटि एरेन्ज फेरि गर्दा गर्दै एउटा सबै थोक गरिसकेपछि खर्चको हिसाबले पनि अलिकति तपाईँको राम्रै भयो जस्तो लाग्यो उसो भने
0: 5 लाख त भयो हजुर
1: भिडियोमा मात्रै
0: भयो अनेस्टली भने मैले हजुर
1: के थियो भिडियोमा पनि कसैले सपोर्ट गर्नुभएको थियो किनकि यताबाट ल्याए जोड्दै गर्नुभएको हो कि 5 लाख भन्दा ठुलो रकम हो नि अब एउटा खोटाङमा भने त 5 लाखले एउटा पाखोबारी ठुलै पो आउँछ
0: ठुलै आउँछ हजुर ठुलै म एकदमै आफूलाई लक्की पर्सन पनि ठान्छु सर तर कस्तो भने यो गीत सुनाइसके पछाडि हजुरले भने जस्तै कसैले 50,000 कसैले 30,000 होइन कसैले 20,000 यस्तै यस्तै गरेर हामीले काम सुरु गऱ्यौँ लास्टमा हामीले काम कम्प्लिट गऱ्यौँ भन्नुहुन्छ नि तँसित म पुऱ्याउँछु भन्नुहुन्छ अरे गडले सेम भयो हजुर यो
1: र यो 3 दिनमा हो करिब करिब
0: 4 लाख क्रस भयो
1: 4,19,000 मैले अघि हेरिसकेँ भनेपछि राम्रो भ्युज हो अर्ग्यानिक भ्युज हो भने त एकदम राम्रो नि किनकि मान्छेले भनौँ लाखौँ खर्च गर्छन् र पनि आउँदैन होइन र तपाईँ र म कुराकानी गर्दाखेरि अघि मैले 4,19,000 भनेको थिएँ होइन 4,30,000 पुगिसकेछ भने एकैछिनमा 11,000 भ्युज बढ्यो
0: अनि फेरि यसमा चाहिँ फेरि अहिले जुन भ्यू बढिरहेको छ यसमा हजुरलाई पनि थ्याङ्क यू सो मच भन्छु किनभने अहिलेको यो मेरो इन्टरभ्यूले पनि हेरिदिरहनु भएको छ
1: करिब करिब यो मैले अघि यो हेर्दै गरेर तपाईँसँग कुरा गरेको 2-3 मिनट अगाडिसम्म 4,19,000 थियो अहिले हेर्नु 4,30,409 भ्युज भनेपछि राम्रो भ्युज
0: धेरै राम्रो भएको छ
1: खातामा अलिअलि पैसा झर्नु थाल्यो तपाईँको सब्सक्राइब भइसकेको हो नि मोनिटाइज भइसकेको च्यानल हो नि होइन अहिले कलाकारहरूले सबैले आफ्नो युट्युब च्यानल खोलेको देखिन्छ होइन यो चाहिँ किन आफ्नो प्रपर्टी आफ्नो सम्पत्ति आफ्नै खातामा जम्मोस् भन्ने हिसाबले होला है पहिला चाहिँ कम्पनीतिर कुद्नु पर्थ्यो
0: यस्तो छ सर अब मैले पनि पहिला त सबै गीतहरू अरूकैबाट गरे हो नि त हजुर कस्तो भने अरूले गरिदिए हुन्थ्यो अलिकति मान्छेले चिनिदिए हुन्थ्यो दर्शक श्रोताकोमा पुगिदिए हुन्थ्यो भन्ने एउटा आर्टिस्टको चाहना हुन्छ कि
1: हजुर
0: अनि सबै कुराहरू गरिरहँदाखेरि खासै मैले त्यो ठुलो च्यानलबाट हालेर पनि त्यो सबै चिज पाउँछ भन्ने मैले फिल गरिनँ मेरो हिसाबबाट अनि यो गीत रिलिज गर्ने बेलामा पनि हजुर म त अनि कसैले भन्नुहुन्छ त्यत्रो त्यत्रो मुभी गीतहरू त चलेको च्यानललाई दिनुहुन्छ भने यस्तो राम्रो गीत चाहिँ तिमीले मार्ने भयो नगर आफ्नोमा भन्नुभएको थियो मैले के सोचेँ भने हजुर राम्रो गीत छ दर्शक श्रोतासम्म पुगेर मन पराइदिनु भयो भने सक्यो हरेक चिज नयाँबाटै पुरानो हुने हो र सिक्दै गइसकेपछि प्रोफेसनल हुने हो सुरुमै प्रोफेसनल कोही पनि हुँदैन भन्ने हिसाबले मैले रिक्स मोलेर अपलोड गरेँ हजुर तर त्यो अपलोड गरेको दिन मलाई रातभरि निन्द्रा लागेन यस्तो राम्रो गीत छ
1: अब अहिले चाहिँ निन्द्रा मजा लाग्छ
0: यति खुसी छु नि म त धेरै खुसी छु हजुर
1: अब भ्युज मात्रै बढेन होला भनेर अमेरिकाबाट लेख्नु भएको छ है हाम्रो रघु भट्टराईले सब्सक्राइब पनि बढ्यो होला है हेर्नुहोस् है
0: भन्नुभएको
1: सब्सक्राइब बढ्नु पनि राम्रो कुरा हो
0: मेरो 1K जति थियो अहिले त सब्सक्राइब पनि राम्रो भइरहेछ
1: राम्रो बढिरहेछ होइन
0: 59K भइसक्यो
1: यो त राम्रो
0: राम्रो भइरहेछ एकदम राम्रो भइरहेछ हजुर एकदम खुसी छु सर म किनभने तर सर यो अडियो भिडियोको कुरामा हुन्छ नि हाम्रो साइडबाट मेहनत गर्ने चाहिँ 0.5% पनि बाँकी छैन हजुर त्यति मेहनत गरेका छौँ एकदमै सानो सानो कुराहरूलाई याद गरेर होइन अनि डिरेक्टर साहब चाहिँ त्यो डाइलग मैले आफैले बनाएको हो कि अनि डिरेक्टर साहबले ला अब तपाईँले बिगार्नुहुने हो कि भन्ने लागेको थियो
1: हजुर
0: अगाडिको बिचको लास्टको पनि मैले नै बनाएको अनि त्यहाँ पछाडि बिगार्नुहुन्छ कि भन्नुभएको ठ्याक्कै 1 टेक हानेको ओहो कस्तो दामी गर्नुभयो ल म एकदम खुसी भएँ भनेर खुसी हुनुभएको थियो कि
1: हजुर
0: किनभने डाइलग भन्ने चिज फेरि अलिक अप्ठ्यारो चिज हो त्यहाँ जसरी सुनिन्छ गर्न गाह्रो हुन्छ भनिदिनु हुन्थ्यो मलाई उहाँले त्यो फेरि मेरै थिम हो मलाई एकदम सजिलो भइदियो क्या भन्नलाई
1: गायिका एन्जेला गौचन्जीले पनि आज गुरु पूर्णिमाको सबैलाई शुभकामना ह्याप्पी टिचर्स डे भनेर लेख्नु भएको छ उहाँलाई पनि धन्यवाद छ होइन र अब भने चाहिँ म एउटा छोटो विश्राम लिन्छु र त्यसपछि भने तपाईँले नै गाउनु भएको एउटा गीत राख्न चाहन्छु बाटो कुरेर गीतकार हाम्रो विश्वकाजी राईको रचना जस्तो लाग्छ सङ्गीत कसको बसन्त सापकोटाको विश्वकाजी राई अहिले बेलायततिरै हुनुहुन्छ होइन उहाँसँगको सुरुवाती सहकार्य केही गीत हुनुभएको थियो है
0: यो पनि हो र सुमन सरकारमा नेपाली मार्केटमा राम्रो सिङ्गर हो है भनेर चिनाउनमा विश्वकाजी राईजीको पनि ठुलो हात छ
1: उहाँ पनि खोटाङकै
0: हुनुहुन्छ र उहाँले मलाई खोजी प्रतिभाको प्रोग्राममा सेकेन्ड रनअप हुने बित्तिकै मलाई आँखा चिम्लेर ट्रस्ट गरेर मलाई त्यो काम दिनुभयो
1: ल त त्यसो भने यो गीत सुनौ है
0: सुनौ ओके
2: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन् भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ

0: हजुर श्रोताहरू, बाटो कुरेर यो गीत राखेँ मैले यहाँहरू माझमा आजको अतिथि सुमन सरगमको स्वरमा, वसन्त सापकोटाको संगीत र विश्वकाजी राईको गीत रचना रहेको यो गीत राखेर गीत पश्चात सम्पूर्ण श्रोताहरूलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यहाँ लिराज कामाङजीले चाहिँ सन्तोष सुनारको संगीत रे सर भनेर लेख्नु भएको छ। हाम्रो सन्तोषजी ताप्लेजुङको सन्तोषजी हो,
1: होइन पश्चिमतिरको,
0: ए पश्चिमतिरको हुनुहुँदो रहेछ है। उहाँ अलिक झुक्किनु भयो,
1: उहाँ र मेरो जैन कम्पोजर के, तर म सबै श्रेय उहाँले दिन चाहन्छु।
0: उहाँले पनि युट्युबमै गएर सुनेर आए है हजुर भन्नु लेख्नु।
1: थ्याङ्क यू भेरी मच हजुर, सब्सक्राइब पनि गरिदिनु होला, फ्यामिलीलाई हेर्न लगाइदिनु होला।
0: विश्वकाजीजी चाहिँ तपाईँसँग जोडिनु भएको खोजी प्रतिभाबाट, तपाईँ बाहिरिसके पश्चात उहाँसँग तपाईँको साङ्गीतिक सहकार्य भयो।
1: हजुर, अरू पनि प्रोजेक्ट गर्ने कुराहरू भइरहेछ हाम्रो,
0: त्यसपछि अहिले पनि उहाँ चाहिँ आजकल अलिकति गीत भन्दा ब्लगतिर ध्यान दिए जस्तो लाग्छ, देखिराख्छु होइन, त्यही भएर पनि है। र अहिले चाहिँ जे होस् नयाँ काम गरौँ भन्दै हुनुहुन्छ
1: कुरा भइरहेछ हजुर।
0: भनेपछि तपाईँको साङ्गीतिक करियरमा एक हदसम्म उहाँको पनि ठुलो योगदान रहेछ।
1: ठुलो मलाई अब यो इन्डस्ट्रीमा म त हजुर एक्लो गाउँबाट आएको केटा होइन,
0: हजुर
1: आफन्त कोही हुनुहुन्थेन, फेरि जुन चाहिँ क्षेत्रमा पनि कोही न कोही हुनु र नहुनुमा फरक छ क्या हजुर। अनि अब म खोजी प्रतिभामा गएँ, अब त्यहाँ पछाडि उहाँले मलाई ट्रस्ट गरेर त्यो गीतमा उहाँले लगानी गरिदिनु भनेको त धेरै ठुलो कुरो हुने हजुर, ट्रस्ट गर्नुभयो, तर मेरो ट्रस्टमा फेरि उहाँ पनि धेरै खुसी हुनुहुन्छ। त्यो गीत पनि सारा नेपालीले मन पराइदिनु भयो कि, जसले सुन्नु भएको छ
0: पछि हामी त्यो गीत पनि राखौँला होइन। अब तपाईँ काठमाडौँ आउनुभयो, काठमाडौँको पहिलो अनुभव चाहिँ कस्तो रह्यो तपाईँलाई जब खोटाङबाट आउनुभयो नि?
1: पहिलो अनुभव त हजुर अब दुःखमय नै बित्यो,
0: किनकि यहाँ किन एउटा सपना देखेर आउनु,
1: सपना देखेर आएको होइन, 300 रुपियाँ पैसा थियो गोजीमा, आफन्त फ्यामिली कोही हुनुहुन्थेन, गाह्रो नै स्ट्रगल गर्यो हजुर।
0: सोचे जस्तो त्यो खोटाङ जस्तो सोच्नु भएको थियो खोटाङमा हुँदा त्यस्तो चाहिँ काठमाडौँमा आएर पाउनु भएन,
1: पाइएन नि। गाउँघरमा त सपोर्ट हुन्छ होइन, हेलो आई तल्लो घरमा, तर यहाँ आइसकेपछि त धेरै नै गाह्रै भयो नि हजुर।
0: भनेपछि कुनै दिन त्यस्तो दिन आएन सङ्घर्षको दिनमा काठमाडौँ बसेर यो गीत सङ्गीतमा केही गर्छु भने आएको मान्छे त्यो जुन चाहना जुन इच्छा त्यो नपुग्दै गर्दाखेरि गाउँ फर्कु जस्तो लाग्यो नि तपाईँलाई
1: हजुरको? म सुरुवाती दिनमा त काठमाडौँ टिक्न नसकेर फर्केकै हो नि।
0: ए फर्कनु नि भयो?
1: म 2 वर्ष जति त ब्याक भएको नि।
0: ए भनेपछि पहिलोचोटि काठमाडौँ आउनुभयो
1: हजुर,
0: एउटा सपना देखेर, त्यो सपना जुन थियो
1: हजुर
0: त्यो त्यो सपना पुरा नहोला जस्तो भएपछि फर्कनु भयो, त सपना देख्नु त राम्रो कुरा हो, सपना देखेर त हो नि अहिले तपाईँ कलाकार भन्नुभएको छ होइन। हामी सपनाको कुरा गर्छौँ, सपना देखायो भने चाहिँ तपाईँले कहीँ सपना पनि ठुलो कुरा हुन्छ,
1: देख्नु पर्ने छ।
0: हामी टनेल युगमा जान्छौँ जाँदैन, एउटा टनेल युगको सपना देखाउँदैन, अहिले टनेल हिजोबाट सुरुवात भयो होइन, होइन कुनै दिन उत्तर अथवा दक्षिणबाट रेल कुदेछ भने कुद्दो रहेछ भन्ने, पानी जसको कुरा गर्दै गर्दाखेरि कोसीमा केही नभए पनि अहिले त भोजपुर जानुलाई त कमसेकम सहज सपना देख्नु चाहिँ ठुलो कुरो रहेछ होइन।
1: हो नि, म फेरि कहिले हार चाहिँ नमान्ने बच्चा हो होइन सानैबाट, तर यस्तो सिचुएसन आइदियो कि काठमाडौँमा टिक्न सक्ने अवस्थै भएन क्या, इच्छा खान र एक रात राम्रो ठाउँमा निदाउनु पाए पनि हुन्थ्यो है भन्ने दिन आयो। त्यहाँ पछाडि म फ्रस्ट्रेसन त भइनँ, तर मैले काठमाडौँ चाहिँ छोडेँ सोचे जस्तो भइदिएन, अनि फेरि पछाडि म होइन म केही गर्छु भन्ने हिसाबले काठमाडौँ आएँ, आइसके पछाडि स्ट्रगल गर्दै गएँ, राम्रो हुँदै गयो, राम्रो भइरहेछ, स्ट्रगल त अहिले पनि गरिरहेछ हजुर।
0: किनकि यो क्षेत्र यस्तो हो जहाँ सङ्घर्ष गरिरहनुपर्छ होइन, सङ्घर्ष गरेन भने त प्रतिफल केही पाइँदैन पनि, सङ्घर्षमा चाहिँ भनौँ हरस खानु भएन, आत्मबल कमजोर बनाउनु भएन, जे हुन्छ लड्छु भनेर हिँड्यो भने होइन, आखिर हिँड्नेले नि त लक्ष्य पाउने हो नि त होइन, हजारौँ माइलको दूरी पनि पहिलो पाइराबाट सुरु हुन्छ भन्छन् होइन, त्यो पहिलो पाइरा छ तपाईँ त्यो खोटाङको खल्लेबाट त्यो तपाईँको घरको भनौँ त्यो घुरियान अथवा आँगनबाट एक पाइला अगाडि काठमाडौँ जान्छु भने नहिँडेको भए आज खोटाङै हुन्थ्यो होला,
1: एकदम
0: गाउँघरमै हुन्थ्यो होला
1: है,
0: पढेर केही नभए शिक्षक सहायता गरेको हुन्थ्यो होला, तर अहिले आएर काठमाडौँमा गीत सङ्गीतमा एउटा नाम बनाइसक्नु भएको छ, नयाँ गीत पनि धेरैले मन पराइदिनु भएको छ भनेपछि जे होस् यात्रा गर्न अथवा कुनै पनि चिजमा पछाडि पर्नु म हार्छु कि लड्छु कि डराउनु चाहिँ भएन,
1: डराउनु भएन। र लाइफमा रिस्क पनि बोल्नु पर्दो रहेछ क्या, रिस्क नबोले पनि केही हुन रहेछ। किनभने म त हजुरको बाल्यकालबाटै एकदमै त्यो वार जस्तो गरेर आएँ कि, स्ट्रगल पनि त्यस्तै टाइमको भइदियो होइन,
0: हजुर,
1: फ्यामिली म्याटरहरू पनि त्यस्तै भइदियो। त्यही भएर कुनै पनि समस्यासँग मलाई डर चाहिँ हिजो पनि लाग्दैन थियो, आज पनि लाग्दैन, खोइ के भएको त्यो त्यो फिल मलाई लाग्दैन क्या, जे सुकै पनि म ह्यान्डल गर्छु भन्ने लाग्छ क्या। त्यो सङ्घर्षले गर्दा गर्दै हुन्छ नि हजुर, स्ट्रङ बनायो भनौँ न।
0: वास्तवमा सङ्घर्षले नै हो मान्छेलाई डर स्ट्रङ बनाउने त, होइन, धेरै सुख सहल भयो भने मान्छे मातिहाल्छ भन्छ, मातेर मातिनु पनि हुँदैन भन्छन् र आत्तिनु पनि हुँदैन भन्छन्। यो दुइटै कुरालाई ब्यालेन्समा लानु लान सक्ने मान्छे नै सफल हुन्छन् भन्छन्। भनेपछि तपाईँ अहिले जहाँ हुनुहुन्छ मातिनु भन्नु भएको छैन, आत्तिनु पनि भएको छैन। कैलाश अनि त लिम्बू लेख्नुहुन्छ, ननिटन युकेबाट हुन्छ उहाँ। नमस्ते तुज दाई, आज बुधबारको लभली कार्यक्रम स्वर्णिम सङ्गममा आउनुभएको गेस्ट सिङ्गर सुमन सरगम ज्यूलाई पनि नमस्ते। हजुरहरूको यो रमाइलो भला खुसियाली सुनेर बुधबारको लभली कार्यक्रम स्वर्णिमसँग इन्जोय लिइरहेछु। सिङ्गर सुमन सरगम दाईबाट एउटा लाइभ गीत सुन्न मन लाग्यो भनेर तपाईँलाई अझै धेरै सफलताको शुभकामना दिनुभएको छ उहाँले। कैलाश अनि त लिम्बूले ननिटन युकेबाट हुनुहुन्छ। कैलाश भाइलाई सर्वप्रथम त धन्यवाद छ, होइन,
1: हजुर, एकदम थ्याङ्क यू।
0: अब लाइभ गीत भनिहाल्नु, नयाँ गीत आएको छ तपाईँको, हामीले दुईचोटि सुनाइसक्यौँ, अन्तमा हामी कार्यक्रम पुच्छारमा पनि त्यो गीत राखौँला। एउटा यही गीत सुनाइदिनुहोस् न अलिकति,
1: हुन्छ, ओके।

0: ना छिपने बाचा गरा है माया सँगै हुनलाई।
1: मिठो मिठो कैलाश भाइलाई पनि धन्यवाद दिन चाहन्छु। र अबका दिनहरूमा हुने साङ्गीतिक कार्यक्रममा तपाईँको स्टेजमा गाउने एउटा लिस्टको गीतमा पर्यो, यो
0: फस्न मनपर्छ मेरो,
1: किनकि धेरैले रुचाइदिनु भयो,
0: धेरैले रुचाइदिनु भयो। म जहाँ जान्छु प्रोग्राममा, मलाई जहाँ जहाँ दर्शक श्रोताले एउटा माया गरेर नेपाली सङ्गीत क्षेत्रलाई त बाँच्नु नि भन्यो नि हजुर, होइन, एउटा चुलो बाल्नको लागि जहाँ जहाँ मलाई इन्भाइट गर्नुहुन्छ त्यहाँ बोलाएको ठाउँमा मेरो पहिलो नम्बरमा यही गीत गाउँछु
1: पक्कै पनि। र मिनी कालीकोटी राई लेख्नुहुन्छ, उहाँ बेलायतबाट हुनुहुन्छ, केन्टबाट हुनुहुन्छ। नमस्ते तुज दाई, साथै आजको पाहुना गायक सुमन भाइलाई अझै अगाडि बढ्नुहोला, शुभकामना छ, धन्यवाद दाई भन्नुभएको छ। मेनी कालीकोटी राई बहिनीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि शर्मिला अधिकारीजीले चाहिँ कनेक्टिकट युएसएबाट कति मिठो भनेर लाइभ गीत मन पराइदिनु भएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। अनि हाम्रा पूजन प्रधान दाईले फिक्कलबाट सुन्दैछ तुलसी भाइ भन्नुभएको छ, उहाँ आफै पनि गायक हुनुहुन्छ, धेरै गीतहरू गाउनु भएको छ है। पूजन दाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र लीलाराज कामबाङजी, गीतकार लीलाराज कामबाङजीले पनि कति मिठो गीत स्वर भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद लीलाराज कामबाङजीलाई स्वर मन पराइदिनु भयो, धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यहाँ होमा पाइम लिम्बू लेख्नुहुन्छ, बेलायतबाट हुन्छ, उहाँ आफै पनि गीतकार पनि हुन्छ है। सेवारो तुलसीज्यू, साथै आजको पाहुनाज्यू प्रति पनि नमन छ। मैले पनि साउको मेलाबाट हजुरहरूको मिठो भला कुसारी सुनेर इन्जोय लिइरहेको छु, मलाई पनि लिङ्क पठाइदिनु, लिङ्क पठाइदिनुहोस् है हजुरहरूले, उहाँले है, उहाँलाई सफलताको शुभकामना छ। उहाँले भने जस्तै मलाई पनि यो मेरो जेन्जीको गीत चाहिँ अरू चलेकै च्यानललाई दिनु जस्तो लागेको थियो, तर देशभक्ति गीत आफ्नो च्यानलमा राख्ने होइन भन्नेहरू धेरै थिए, तर मैले आफै राखेँ, अहिले यो च्यानल पनि मोनिटाइज भयो, सबैको मङ्गल होस् भन्नुभएको छ।
0: ग्रेट ग्रेट, म पनि पुरै अलमल पर्या हो नि, के गर्ने गर्ने गर्ने गर्ने भनेर, सबैले सब्सक्राइबै छैन च्यानलमा, के गर्नुहुन्छ, यो गीत मर्यो, तिमीले मार्यो जस्तो राम्रो गीत भन्ने हुनुहुन्थ्यो।
1: अब हामी कैलाशजीले चाहिँ तपाईँलाई धेरै धेरै धन्यवाद छ, सुमन दाई लाइभ गीतको लागि एकदम मिठो लाइभ गीत गाइदिनु भयो भन्नुभएको छ है।
0: थ्याङ्क यू भेरी मच।
1: र अब नि हामी एउटा गीत राख्नेछौँ, गीतकार हस्त गौतम मृदुलले लेख्नुभयो गीत, र तपाईँको स्वर सङ्गीत रह्यो गीत म के भनौँ, यो गीतको बारे केही भन्न चाहनुहुन्छ, अब म के भनौँ भन्ने टाइटल रहेछ।
0: टाइटल यस्तो छ, यो गीत उहाँले पनि मेरो भोकल म कुनै हतारमा छैन भन्ने गीत सुन्नु भएको रहेछ, अनि मैले अर्को कम्पोजिसन गरेको केही गीतहरू पनि उहाँले सुन्नुभएछ। अनि यो गीत चाहिँ सुरुमा मलाई कम्पोज गर्नु दिनुभयो,
1: ए
0: अनि कम्पोज गरेर दिइसके पछाडि मैले गाएर पठाएँ उहाँलाई, होइन सिङ्गर पनि हजुर आफै गाउनुहोस् भन्नुभयो, अनि त्यहाँ पछाडि उहाँले नै यो गीत गाउनु लाउनुभयो, उहाँले नै अफर गर्नुभयो, अनि मेरो भोकल र कम्पोजिसन नै मेरो भयो गीत, उहाँले मन पराइदिनु भयो, र यो गीत पनि जोस्
1: हामी यही गीत श्रोतामाझ राख्नेछौँ। र गीत पश्चात श्रोताहरू हामी बेबेस गोर्खा रेडियोको नियमित समाचार सुन्नेछौँ, र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा, दोस्रो चरणमा फेरि उपस्थित हुनेछौँ। अहिलेलाई भने म के भनौँ, आजको अतिथि सुमन सरगमको स्वरमा, सङ्गीत पनि उहाँकै, गीत रचना हस्त गौतम मृदुलको रहेको छ।

0: सुनसरीमा उत्पन्न पछिल्लो परिस्थितिलाई लिएर सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको आह्वानमा आज बिहान सर्वदलीय बैठक बसेको छ। हामीले बैठकमा सहभागी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा के भयो भनेर सोधेका छौँ।
1: खास गरी अब राष्ट्रपा सभापतिले यो मधेसमा पनि खास गरी सुनसरीमा भएको घटना सम्बन्धमा दलहरूसँग छलफल गर्नलाई बैठक बोलाउनु भएको रहेछ। तर एउटा त हाम्रो सामूहिक प्रतिबद्धता आह्वान त सार्वजनिक भइसकेकै छ, तर त्यसका बीच पनि बैठकमा हामीले यो बैठक चाहिँ प्रधानमन्त्रीले बोलाउनु पर्थ्यो, नभए पनि चाहिँ कम्तीमा यही बैठकमा गृहमन्त्री आउनु पर्थ्यो, गृहमन्त्रीले परिस्थितिको बारेमा राजनैतिक दलहरूलाई जानकारी गराउनु पर्थ्यो र अनि धारणा बनाउन अझ राम्रो हुन्थ्यो। यो बैठकमा आएका मानिसहरू त हामीले आफ्नो सूचना स्रोतका आधारमा आफ्नो ढङ्गले कतिपय घटनाहरूलाई चाहिँ बुझेर आएका छौँ, हामीले यो ठिक भएन भनेर भन्यौँ। हाम्रो दलको तर्फबाट चाहिँ हामीले अरूभन्दा फरक कुरा चाहिँ यो कप्तानगञ्जमा भएको समस्या मात्रै होइन, यो प्रकारको समस्या चाहिँ हरेक हिन्दू चाडपर्वहरू उत्सवहरू आइसकेपछि तराई मधेसमा हुने गरेको छ। यो किन हुन्छ? हिन्दू चाडपर्वहरू जब आउँछ मूर्ति सेलाउने बेला हुन्छ अनि यस प्रकारका घटनाहरू किन घट्छन्? त्यसकारण यसको समस्याको जरासम्मै जानुपर्छ, सतही रूपमा सम्बोधन गरेर अथवा हामीले चाहिँ वक्तव्य निकालेर मात्रै पुग्दैन भनेर भन्यो।
0: बैठक भयो, वक्तव्य निस्क्यो, अब हुन्छ चाहिँ कि आज अनुगमन टोली पनि पुग्या छ पुग्नलाई,
1: यो समस्याको जरासम्मै पुग्न र सामाजिक सद्भाव चाहिँ कायम गरिराख्नको लागि एउटा ठोस निष्कर्षमा पुग्न एउटा समिति बनाइयोस्, अध्ययन गरियोस् भनेर भनेको छौँ। अब सरकारले नै गर्ने हो, हाम्रो तर्फबाट त सामाजिक सद्भाव बनाइराख्न सबै दलहरूले सहयोग गर्ने भन्ने कुरा भएको छ, तर तपाईँलाई थाहा छ कि अहिले जनता कुनै राजनीतिक दलहरूको साथमा छैनन्,
0: आश्वासनमा भुलिन्नन्,
1: कुनै दलले भनेर मान्छन् हामीले चाहिँ मनाउँछौ भन्ने स्थिति चाहिँ छैन। त्यसले सरकारले आफ्नो चाहिँ गम्भीरता अपनाओस्, सरकारको तर्फबाट यो घटनामा कमजोरी भयो, यति चाँडै गोली चलाउनु पर्ने अवस्था थियो कि थिएन, किन चाहिँ हतारमा गोली चलाइन्छ, चाहे त्यो चैत 15 गतेको घटना होस्, भदौ 23 गतेको होस् अथवा यही घटना होस्, अरू ठाउँमा पनि भइराखेका जति पनि आन्दोलन प्रदर्शन अथवा वाद विवाद होस्, गोली चलाउन जुन हतार गरिएको छ त्यो चाहिँ भन्दा अरू विकल्पहरू अपनाउन सकिन्थ्यो, त्यसतर्फ चाहिँ सरकारको ध्यान आकर्षण गराएका छौँ।
0: यो त पहिलो घटना होइन, यस्ता घटना दोहोरिराखेका छन्, यस्ता घटना हुनुको पछाडि कारण के होला, राप्रपाले यसलाई कसरी हेरिरहेछ?
1: यो चाहिँ खास गरी 62-63 आन्दोलनको राप्तापमा जुन प्रकारको संविधान निर्माण भयो र देशलाई जबरजस्त धर्मनिरपेक्ष बनाइयो र अल्पसंख्यकको संरक्षण गर्ने नाममा विदेशीहरूको एजेन्डा बोकेर बहुसंख्यकलाई अपमान गर्ने काम भयो, त्यसपछिबाट नै यस प्रकारका हिंसाका घटनाहरू सामाजिक सद्भाव बिथुलिने क्रियाकलापहरू सुरु भएका छन्। त्यसैले मैले अघि भने समस्या कहाँ छ त्यसको जरासम्मै पुगेर यसको चाहिँ समाधान खोज्नुपर्छ भनेर हामीले भने।
0: साउन 15 देशभर करिब 1 अर्ब रुपियाँ भन्दा बढीको दूधको कारोबार हुने अनुमान गरिएको छ। साउन 15 खिर खाने परम्पराले दूध तथा दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा बढ्ने भएकाले ठूलो आर्थिक कारोबार हुने नेपाल डेरी एसोसिएसनको अपेक्षा छ। यस वर्ष साउन 15 दिन देशभर करिब 1 करोड़ लिटर दूध खपत हुने अनुमान छ। उक्त परिमाणको दूध तथा त्यससँग सम्बन्धित दुग्धजन्य सामग्रीको प्रयोगबाट 1 अर्ब रूपियाँ भन्दा बढीको आर्थिक कारोबार हुने विश्वास छ। यसले दूध उत्पादक किसान, डेरी उद्योग, स्थानीय उत्पादन तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने एसोसिएसनको भनाइ छ। राष्ट्रिय दुग्ध विकास बोर्डको 2077 साल फागुन 15 गतेको निर्णय अनुसार हरेक वर्ष साउन 15 राष्ट्रिय खीर दिवसका रूपमा मनाउने परम्परा छ। नेपाल कृषि प्रधान देश भएकाले असारभरि धान रोपाईमा व्यस्त किसानले साउन 15 परिवार, आफन्त र समुदायसँग खुशी साटासाट गर्ने अवसरका रूपमा मनाउँछन्। खीर खाने संस्कृतिले किसानको श्रमको सम्मान, पारिवारिक एकता तथा नेपाली मौलिक संस्कृतिको संरक्षणको सन्देश दिने विश्वास छ। पोषणका हिसाबले पनि खीरले शरीरलाई आवश्यक ऊर्जा, प्रोटिन, क्याल्सियम, भिटामिन तथा खनिज तत्व उपलब्ध गराउने भएकाले यसको महत्व उच्च छ। नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। सभापति गगन थापाले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
2: रेडियो, BFBS कुलकर्ण रेडियो।

0: हजुर श्रोताहरू, बिताऊ जीवन हाँसेर छमछमी नाचेर, जीवन छमछमी नाचेर हाँसेर बिताउनु पाउनु भनेको सबैभन्दा ठुलो सौभाग्य हो। यो अत्यन्तै सुमधुर युगल गीत राखेँ मैले यहाँहरू माझमा। गीतकार टेक तामाङको गीत रचना रहेको थियो, कन्काश राईको सङ्गीत अनि रामकृष्ण ढकाल र अन्जु पन्तको स्वरमा रहेको यो गीत को साथ मैले कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको दोस्रो खण्डको उठान गरिसकेको छु र दोस्रो खण्डमा सम्पूर्ण श्रोताहरूलाई कार्यक्रम स्वागत गर्न चाहन्छु र गीतकार टेक तामाङको अत्यन्तै यो नवीनतम गीत भन्न चाहन्छु। उहाँकै युट्युब च्यानलमा यो गीत उहाँले राखी पनि सक्नु भएको छ, भिडियो पनि राम्रै बनेको छ। लामो समय नेपाल प्रहरीमा सेवा गरेर अहिले चाहिँ सेवानिवृत्त जीवन बिताइराख्नु भएको छ। उहाँ काठमाडौँ उपत्यका अर्थात् मेट्रोको एआइजी हुँदाखेरि मैले बिएबिएस गोर्खा रेडियोमा बोलाएर कुराकानी पनि गरेको थिएँ र राम्रा राम्रा गीतहरू लेखिरहनु भएको छ। शुभकामना भन्न चाहन्छु र यहाँलाई पनि स्वागत छ सुमनजी।
1: धन्यवाद।
0: तामाङ गीतकारलाई त चिन्नुहुन्छ होला?
1: मजाले चिन्छु,
0: किनकि उहाँ पनि भोजपुरको, तपाईँ खोटाङको वारिपारि।
1: खोटाङमा डिस्प्यु हुँदाखेरि चिन्जान्थ्यो।
0: खोटाङमा पनि बस्नु भएको?
1: खोटाङमा बस्नु भएको थियो। अनि एकजना जर्सा भन्नुहुन्छ, सुनिल श्रेष्ठ, उहाँहरू साथी साथी।
0: ए सुनिल श्रेष्ठ जर्सा भनिहाल्नु भयो, तपाईँको यो भिडियोको प्रमोसनको लागि पनि उहाँले चाहिँ ठुलो सहयोग गर्नुभएको छ अरे, होइन? मैले अफ इयरमा सुनेको है, फेरि
1: गर्नुभएको छ। प्रेस मिटमा पनि हुनुभएको थियो?
0: ए प्रेस मिटमा आउनुभएको थियो।
1: खासै मिडियामा देखिन चाहनुहुन्न र पनि मेरो लागि उहाँ पनि पहिलोचोटि नै आउनुभएको।
0: ल साह्रै राम्रो कुरा हो। अब तपाईँको साङ्गीतिक यात्राको प्रारम्भ बिन्दु चाहिँ खोटाङै हो है?
1: खोटाङै हो।
0: खोटाङ अब साहित्य सङ्गीतको एउटा उर्वर भूमि पनि हो, त्यही भएर पनि खोटाङका मान्छेहरूमा त्यो माझ किराँतको पानी पिएका मान्छेहरूमा सङ्गीत र साहित्यमा एउटा लगाव हुनु स्वाभाविकै हो। भनेपछि त्यो खोटाङबाटै तपाईँको यात्रा प्रारम्भ भयो खोजी प्रतिभासम्म आउनको लागि?
1: हजुर, खोटाङबाटै।
0: के देख्नुभयो सङ्गीतमा?
1: अलिअलि गाइँदै गाइन्थ्यो स्कुलतिर, होइन, यसो कतै जमघट भयो भने, अनि सबैले स्वर राम्रो छ भन्नुभयो। अनि सिनियर लेजेन्डहरूको गीत सुन्ने, रेडियोमा सँगसँगै गाउने त्यस्तो गर्थे। अनि धरान दिएर खोजी प्रतिभाको अडिसन दिएँ, सेलेक्ट भएँ कि म त। सुरेश अधिकारी सर,
0: ए तपाईँ खोटाङबाट धरान झारेर चाहिँ दिनुभएको?
1: अनि हजुरको सुरेश सर हुनुहुन्थ्यो जज त्यो टाइममा,
0: सुरेश अधिकारी।
1: हजुर, उहाँ, बाबु तिम्रो भोइस टोन एकदमै राम्रो छ, तिमी अहिले काँचो माटो हो तिमी, तर एकदम प्योर माटो हो, तिम्रो आकार कसरी बनाउने भन्ने कुराहरू हो, तिमीले गीत सेलेक्सन चाहिँ राम्रो गर, तिमी आफै गाऊ, सुन यो सुट हुन्छ कि हुन्न भन्ने तिमीले आफैले आफैलाई अन्दाज गर, मिल्यो कि मिलेन भनेर, तिमीले राम्रो गायौ भनेर मलाई सेलेक्ट गर्नुभयो क्या धरान।
0: राम्रो उदाहरण दिनुभएको छ, काँचो माटो। काँचो माटोबाट जे पनि बन्न सक्छ है, एउटा राम्रो कुमालेको हातमा राम्रो घैटा अथवा कुनै एउटा मूर्ति बन्न सक्छ, यतिकै खेलाइरहने मान्छेले उही मट्याङ्रा बनाउने गुलेलीमा हान्ने मात्रै हुन्छ, तर तपाईँ गुलेली भन्नु भएन, मूर्ति भन्ने तिर लाग्नु।
1: अनि भनिसकेपछि ओ, मभित्र केही रहेछ भन्ने भयो। अनि खोजी प्रतिभामा हुन्छ नि पार्टिसिपेट हुँदै हुँदै गएँ, म सेकेन्ड रनर भएँ। त्यहाँदेखि तिमी एकदमै राम्रो टोन छ, अलिकति म्युजिक सिक बाबु, राम्रो गुरुसँग सिक, तिम्रो एकदमै मिठो टोन छ, अलिकति टेक्निकल पार्टहरू तिमीले सिक्यौ भने धेरै राम्रो हुन्छ भन्नुभयो। त्यहाँ पछाडि मैले आदरणीय गुरु चण्डी काफ्लेसँग लगभग 12 वर्ष चाहिँ साधना गरेँ।
0: हजुर,
1: कन्टिन्यू
0: चण्डी प्रसाद
1: काफ्लेसँग कालिकास्थान
0: श्री सङ्गीत कि के
1: पाठशाला,
0: श्री सङ्गीत पाठशाला म पुगेछु। चण्डी सरले मेरो पनि एउटा गीत गर्नु भएको छ भनेपछि रमाइलो मान्छे हुनुहुन्छ, धेरै विद्यार्थी सङ्गीतमा केही गर्छु भन्नेहरू जो हुनुहुन्छ उहाँहरू चाहिँ कि त चण्डी प्रसाद काफ्ले अथवा चन्दन श्रेष्ठ, उहाँको पुगिहाल्नु नि, गुरुदेव कामाज्यू त हुनु होइन,
1: उहाँहरू एउटै घराना हो। चण्डी सर पनि चन्दन सरको स्टुडेन्ट हो। अब तिमी पर्फेक्ट भयो भन्ने हिसाबले चन्दन सरले अब तिमीले सिकाउन सक्छौ म्युजिक हुन्छ नि पाठशाला खोल भनिसके पछाडि उहाँले खोलेको भनेर हामीलाई सुनाउनुहुन्थ्यो।
0: अब एउटा खुसीको कुरा पनि सेयर गर्छु, आफ्नो बनाई लैजाऊ तपाईँको यो गीत चाहिँ अघि तपाईँ यहाँ हाम्रो कार्यक्रममा आउँदै गर्दाखेरि 4 लाख भर्खर क्रस भएको थियो, होइन, 4,06,000 थियो। यो करिब करिब 1 घन्टाको अन्तरालमा यो गीतको बारेमा हामीले प्रसङ्ग राख्दै गर्दा कुराकानी गर्दै गर्दाखेरि चाहिँ अहिले 4,61,000 भ्युज भएको छ। यो अर्ग्यानिक भ्युज हो, यो 1 घन्टाको अन्तरालमा करिब करिब 55,000 भ्युज बढ्नु भनेको त राम्रो कुरा हो नि।
1: ठुलो कुरा हो, हजुर, ठुलो कुरा। म फेरि हजुरसँग एकदम खुसी छु सर, मेरो जब गीत रिलिज भएपछि हजुरले मलाई आफै इन्भाइट गर्नुभयो नि त, होइन, अनि ठ्याक्कै मेरो गीत रिलिज भइसकेको बेलामा यहाँ बिएबिएस रेडियोमा आएर जुन प्रमोसन भएको छ नि, म एकदमै खुसी छु सर, एकदम नै खुसी छु कि किनभने राइट टाइम हो नि त यो त हजुर। होइन त्यो भएर सबैले हेरिदिनु होला एकचोटि युट्युबमा सुमन सरगम आफ्नो बनाई लैजाऊ सर्च गरेर एकचोटि सबैजनाले भिजिट गरिदिनु होला जस्तो लाग्छ त्यस्तो प्रतिक्रिया दिनु होला र मेरो फेसबुकमा सुमन सरगम कार्की छ सबैजना जोडिनु होला भन्न चाहन्छु
0: र नेपालभन्दा बाहिर धेरै रेडियो कहीँ सुनिन्छ भने कुनै रेडियो सुनिन्छ भने एउटा कुरा ठोकुवा गरेर भन्न चाहन्छु बेबेस गोर्खा रेडियो तपाईँ यहाँ कुराकानी गर्दा गर्दा संसारका विभिन्न कुनाबाट प्रतिक्रिया लेखिरहनु भएको छ नि यो आफैमा राम्रो कुरा हो र यो कुराकानी सुन्दै गर्दा उहाँहरूले गरेर हो नयाँ गीत चाहिँ भिडियोको निकै प्रशंसा भयो हेरौँ न त भनेर उहाँहरूले पक्कै पनि एकचोटि हेरिहाल्नु कतिजनाले हामीले सब्सक्राइब गर्यौँ भने अघि युएसबाट लेख्नु भएको थियो स्क्रिनसटहरू पठाइरहनु भएको थियो भ्युज मात्रै बढेन है सब्सक्राइब पनि बढ्यो भनेपछि यो चाहिँ राम्रो पक्ष हो यसले चाहिँ के हुन्छ भने रेडियोको चाम रेडियोको मर्म चाहिँ अझै छ है भन्ने चाहिँ
1: छ नि सर बेबेस रेडियो त नेपालको नाम त नभनौँ असर पर्ला होइन हजुर टेलिभिजनभन्दा माथि हो नि हजुर म एउटा आर्टिस्ट भएर मैले लाइभ भनिरहेको छु त मलाई प्रब्लम छैन भनेर नेपालको कुनै पनि टिभीभन्दा बेबेस रेडियो चाहिँ विदेशमा चाहिँ त्योभन्दा माथि छ
0: टिभी त उहाँहरूले फुर्सदमा मात्रै हेर्नुहुन्छ होला तर लाइभ चाहिँ रेडियोमा सुन्नुहुन्छ उहाँहरूले होइन र टिभी त अहिले युट्युबमा गएर पनि हेरे भइगयो टिभी नै भइगयो युट्युब पनि
1: होइन
0: फेसबुक लाइभ पनि युट्युब टेलिभिजन नै भइगयो होइन तर रेडियोको मर्म छँदैछ र धेरै श्रोताहरूले प्रतिक्रिया पनि लेखिरहनु भएको छ म उहाँहरूको प्रतिक्रिया पनि पढि नै हाल्छु है यहाँ गीतकार पनि हुन्छ घनबहादुर थापा मगरजी हुनुहुन्छ उहाँ बेलायतबाट हुनुहुन्छ है उहाँले हाम्रो स्क्रिन सट पनि पठाउनु भएको रहेछ है नमस्कार अतुल सर म पनि आजको अतिथि चर्चित गायकजी सितको भलाकुसाई सुनेर मनोरञ्जन लिइरहेछ उहाँको साङ्गीतिक यात्राले आकाश चुमोस् धन्यवाद घनबहादुर थापा मगर र भाउजू कृष्ण थापा मगर दुवैजनाले लेख्नु भएको छ उहाँहरू दुवैजनालाई धन्यवाद
1: भाउजूलाई नै धेरै धेरै धन्यवाद मनबाट धन्यवाद
0: मनबाट धन्यवाद छ हाम्रो पनि अनि साधुराम गुरुङजी हुनुहुन्छ बेलायतबाटै हुनुहुन्छ उहाँ आफै पनि गीतकार हुनुहुन्छ है इन्द्रेणी भन्ने उहाँको एल्बम छ एकल रचनाको र धेरै कलाकारले गाउनु पनि भएको छ राजेशपाल राईले नि गाउनु भएको छ अघि नाम प्रमोद खरेलले गाउनु भएको छ युवराज चौलागाईले मेलिन राईले गाउनु भएको छ स्वयं उहाँले पनि गाउनु भएको छ उहाँ लेख्नुहुन्छ नमस्कार तुलजी साथै गायक सुमन भाइलाई पनि नमस्कार हजुरको यो लोकप्रिय कार्यक्रम सुनिरहेको छ सुमन भाइको गीत पहिल्यैतिरबाट सुन्दै आएको थिएँ आज प्रत्यक्ष सुन्न पाइयो खुसी लाग्यो भाइको स्वर अत्यन्तै मिठो छ साथै यहाँको गायन क्षेत्रमा अझै सफलता मिल्यो शुभकामना छ धेरै धेरै धन्यवाद दिन चाहन्छु साधुराम गुरुङज्यूलाई उहाँ बेलायतबाट हुनुहुन्छ अनि नूतन भूषालजी इजरायलबाट लेख्नुहुन्छ उहाँ पनि गीतकार हुन्छ नूतनजी चिन्नु पनि हुन्छ होला उहाँका थुप्रै गीतहरू सुन्नु पनि भएको छ होला नमस्कार सर साथै पाहुनालाई पनि नमस्कार तपाईँको साङ्गीतिक यात्राले शिखर चुमोस् भन्ने लेख्नु भएको छ
1: थ्याङ्क यू भेरी मच थ्याङ्क यू भेरी मच
0: यसै गरी सुमिन विवश सावा लेख्नुहुन्छ है उहाँ उहाँ चाहिँ काठमाडौँबाटै हुनुहुन्छ उहाँ पनि लोकगीतहरू थुप्रै लेख्नु भएको रहेछ सुमिन विवश सावा सेवारो नमस्कार तुल सर सँगै आजको गायक सुमन सरलाई पनि म चाहिँ आज यता ललितपुरबाट कार्यक्रम सुन्दैछु सुमन सरलाई अझै प्रगति गर्दै जानुहोला साङ्गीतिक क्षेत्रमा धेरै शुभकामना मेरो तर्फबाट भन्नुभएको छ
1: धन्यवाद धेरै धेरै धन्यवाद हजुरलाई
0: धन्यवाद दिन चाहन्छु र यहाँ हाम्रो घनबहादुर थापा मगरज्यूले चाहिँ तपाईँको युट्युब च्यानल यो हो भनेर मलाई स्क्रिनसट पठाउनु भएको छ यो चाहिँ होइन
1: हजुर सुमन सरगम आफ्नो बनाई लैजाऊ
0: सुमन सरगम आफ्नो बनाई लैजाऊ युकेबाट हुनुहुन्छ उहाँ होइन त्यहाँ जानु भने अवश्य भेट्नुहुन्छ म केही दिनपछि तपाईँलाई म स्क्रिनसट पनि पठाउला
1: आफ्नो बनाई लैजाऊ
0: सुमन सरगम आफ्नो बनाई लैजाऊ यो हाम्रो अफिसियल पेजमा यो अहिले तपाईँले मलाई स्क्रिनसट बनाएर पठाउनु भएको जुन फोटो छ नि त्यही फोटो छ भनौँ न होइन धेरै धेरै धन्यवाद दिन चाहन्छु घनबहादुर थापा मगरज्यूलाई शर्मिला अधिकारीजीले के लेख्नुहुन्छ भने मैले पनि हेरेँ नि उता भिडियो हेरेर भर्खर यता आएँ नि एकदम राम्रो गीत सङ्गीत भिडियो भनेर लेख्नु भएको छ अमेरिकाबाट हुन्छ कनेक्टिकबाट यहाँहरूले हेरिदिनु भएर त अहिले त यत्रो भ्युज बढिरहेको छ शर्मिलाजीलाई पनि धन्यवाद दिन चाहन्छु ओहो गोपाल बरालीजी काठमाडौँ आउनु भएको छ दाई म अहिले अनामनगरबाट सुन्दैछु है भनेर लेख्नु भएको छ उहाँलाई पनि धन्यवाद दिँदै अब भने म एउटा गीत राख्छु है त तपाईँले गाउनुभएका थुप्रै गीतहरू मध्येमा एउटा गीत राख्छु यस गीतका गीतकार पनि विश्वकाजी राई नै हुनुहुन्छ
1: सङ्गीत
0: चाहिँ सुरेश अधिकारीको हो ल त यो गीत राख्छु है त त्यसपछि हामी बाँकी कुराकानी गर्नेछौँ तर एउटा छोटो विश्राम है
1: थ्याङ्क यू
2: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने 40 वर्ष पश्चात आज यो संस्था हाइव जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइव, आरएएफ हाइव वा आरएन फोरममा गएर।
3: एफबीएस गोर्खा रेडियो।

0: हजुर श्रोताहरू, म कुनै हतारमा छैन यो गीत राखेँ मैले आजको अतिथि सुमन सरगमको स्वरमा। विश्वकाजी राईको गीत रचना अनि सुरेश अधिकारीको सङ्गीत रहेको थियो र गीत पश्चात फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। सुमनजी, यहाँलाई स्वागत छ फेरि।
1: धन्यवाद।
0: यो गीत चाहिँ हामीले पहिला चाहिँ अर्कै बजाएको थियौँ, यो चाहिँ फेरि रिरेकर्ड गर्नुभयो कि अलिकति डिजे डिजे अलिकति वेस्टर्न वेस्टर्न टाइपको अलिकति रिदम प्याटर्न चाहिँ चेन्ज गर्नुभएको रहेछ।
1: यो एरेन्जमेन्ट फेरि गरियो हामीले, भोकल गरियो, पहिलाको गीत पनि छ अनि अर्को स्लो भर्सन भयो, फास्ट भर्सन भयो।
0: यो चाहिँ किन रिएरेन्ज गरेर गाउनुभयो? स्टेजको लागि हो?
1: स्टेजको लागि हो। अब डान्सिङ बिटमा पनि मेलोडी गीत गाउन सकिन्छ है भन्ने पनि एउटा सन्देश हो, अनि स्टेजको लागि पनि हो।
0: स्टेजकै लागि गीतकारजीसँगै सल्लाह गर्नुभयो?
1: सल्लाह।
0: कहिले काहीँ फेरि गीतकारको पनि दुखेसी हुने गर्छ, होइन किन पहिलाकै राम्रो हुन्छ नि भन्थ्यो भन्ने
1: हुन्छ, तर मैले उहाँसँग पुरै सल्लाह गरेरै उहाँले ओके भनेर गरे।
0: विश्वजीले चाहिँ तपाईँलाई खुबै माया गर्नुभएको रहेछ है, फटाफट दुईवटा गीत, त्यो तपाईँको सबैभन्दा अप्ठ्यारो समयमा दिएको हो। अहिले पो सुमन सरगमलाई गीत दिनेहरू छन् होला, त्यतिखेर त गीत खोज्दै हिँड्नु पर्थ्यो
1: नि हजुर, होइन? त्यो
0: जुन समयमा तपाईँलाई साथ सहयोग चाहिन्थ्यो त्यही समयमा सही टाइममा सही समयमा उहाँले तपाईँलाई समात्नु।
1: फेरि कस्तो लकी क्या, म एकदमै आभार प्रकट गर्न चाहन्छु। फेसबुकमा म्यासेज नै गर्नुभएको क्या मलाई
0: उहाँले नि
1: यो गीत हेर्नु नि त कस्तो लाग्छ भन्नुभयो, अनि मैले शब्द पठाउनु नि त दादा भने कुराहरू भयो, अनि फेरि 242 शब्दबाट लगभग म कुनै हतारमा छैन छानेको मैले।
0: 242 चाहिँ
1: हजुर
0: पहिलो चाहिँ रेकर्ड हो, बाटो कुरेर भन्दा अगाडि
1: म कुनै हतारमा छैन फर्स्ट हो,
0: म कुनै हतारमा छैन चाहिँ तपाईँको
1: हजुर
0: विश्वजीसँगको
1: फर्स्ट हो। अनि मैले सुरेशलाई सर यो गीत चाहिँ राम्रो छ भनेर भने, ओहो तिमीलाई गीत छान्न आउँदो रहेछ नि बाबु, ल यही गर्नुपर्छ राम्रो छ भन्नुभयो, अनि काम अगाडि
0: सुरेश अधिकारी
1: सरले
0: तपाईँलाई त खोजी प्रतिभा चाहिँ उहाँले चाहिँ अब राम्रो माट तिमी एकदम कुदिएको माटो रहेछ भने माटो मात्रै त्यो माटो कुद्ने काम होइन तपाईँको साधनाले गरेको हो त होइन भने उहाँले सङ्गीत गर्नुहुन्थ्यो। खोजी प्रतिभा पछिकै गीत
1: हो यो, खोजी प्रतिभा लगभग फाइनल हुनेको केही टाइम 15-20 दिन पछाडि नै भएको हो।
0: यो सङ्गीतले तपाईँलाई यति धेरै तान्नुको कारण केही छ? सङ्गीत नै
1: यस्तो छ,
0: त्यस्तो सङ्गीतमा त्यस्तो जादु,
1: म गीत नगाई हुन्छ नि म्युजिक नसुनि त बाँच्नै सक्दिनँ क्या, त्यो के भन्ने एडिक्सन जस्तै के
0: है।
1: म कुनै ठाउँमा गएँ भने मलाई एउटा बन्द कोठाभित्र भयो भने म एउटा गीत सुनेर बसेँ भने मलाई केही पनि चाहिँदैन क्या, हुन्छ नि त्यो अलिक टाइम भइदियो भने पनि त्यो अब के भन्ने, त्यो गडले नि त्यसरी पठाउनु भयो होला जस्तो लाग्छ।
0: त्यही भएर पनि यही सङ्गीतमा रमाइरहनु
1: हजुर, दुःख अप्ठ्याराहरू त छन् आउँछन् होइन, तर पनि गीत सङ्गीत बिना बाँच्नै सक्दिनँ क्या म।
0: तपाईँले जीवनमा धेरैचोटि गुनगुनाएको गीत चाहिँ कुन आउँछ भने?
1: म सबै सुन्छु सुन्नलाई चाहिँ,
0: तर पटक पटक गुनगुनाइरहनु लाग्ने हुन्छ नि त्यस्तो गीतहरू।
1: त्यस्तो धेरै त हाम्रो स्कुमर दाईको राजेश दाईहरूकै गीतहरू नै सुन्थेँ म, सुन्नलाई चाहिँ सबैको सुन्छु फेरि होइन। कति कुराहरू चाहिँ कस्तो हुन्छ भने अरू कसै सिनियरको त्यो क्रिएसन सुन्दा पनि एउटा म्युजिक बुझेको मान्छेले त्यहाँबाट धेरै कुराहरू बुझ्न सक्छ क्या होइन, त्यो भएको कारणले गर्दाखेरि म चाहिँ अरूले गरेको जुन क्रिएसनहरू छ स्रष्टाहरूले उहाँहरूले गरेको क्रिएसनबाट पनि म केही न केही चिजहरू सिकिरहेको हुन्छु कि, जस्तै अहिले हजुरले एउटा नयाँ गीत सुनाउनु भयो नि मलाई अघि, त्यो राम्रो लाग्यो मलाई होइन, अब मैले त्यहाँबाट केही न केही चिजहरू मैले लिनुपर्ने चिजहरू लिइसकेको छु कि, हुन्छ नि त्यस्तो टाइपको छु कि म चाहिँ। त्यही भएर पनि मैले म्युजिक सिक्नमा पनि राम्रो गरेँ, जसरी सुरेश सरले मलाई तिमीले म्युजिक सिक्नुपर्छ भनेर पठाउनु भयो, आज सिकिसकेपछि त्यो सिकाएको महत्त्व के रहेछ भनेर बल्ल अहिले मैले बुझ्छु नि त,
0: बुझ्दैछु।
1: त्यो नसिकेको थियो भनेदेखि मलाई उहाँले भनेको कुराहरू थाहै थिएन कि होइन, अब जस्तै त्यो मेरो गीतमा पनि मैले ठ्याक्कै यो प्राण हुन्छ नि के भन्ने मुटु निकालेर ठक्क राखेको छु कि होइन, त्यो बुझेर त्यो फिल्डमा होइन आफैलाई आनन्दले गएको छु भने त्यो म्युजिक सिकेको थिइनँ भनेदेखि मलाई त्यो चिजको ज्ञानै हुन्थेन कि। गीत त गाइन्छ होइन, तर म्युजिक बुझ्नु र नबुझ्नुमा
0: किनकि कहिले काहीँ कसैको गड गिफ्टेड भोइस हुन्छ, मिठो सुनिन्छ गाउँदाखेरि, तर अब यो यसमा पनि त एउटा भनौँ फर्मुला भन्छ नि, सुर सा ताल त्यो ज्ञान त हुनु पर्यो नि,
1: कुराहरू छन् प्रोनाउन्सिएसन कुराहरू छन् होइन, अब सासका कुराहरू धेरै कुराहरू छन् त त्यहाँभित्र त
0: तपाईँले प्रोनाउन्सिएसनको कुरा गरिहाल्नुभयो है
1: हजुर
0: गाउँदाखेरि ख्याल गर्नुहुन्छ है त्यस्ता चिजहरू
1: म त गर्छु सबै कुरा गर्छु
0: हाम्रो फेरि नेपाली भाषा अलिकति गाह्रो गाह्रो भाषा छ क्या यो अब एउटा विभक्तिको कारणले गर्दा पनि गलत अर्थ लाग्छ
1: होइन
0: त्यस्ता धेरै गीतहरू पनि छन् हुन त गीतकारले लेख्दा पनि ध्यान नदिएको हुनसक्छ अथवा लेख्दा लेख्दै हुन्छ तर एउटै कुराले पनि धेरै कुरा फरक पार्छ
1: एकदम फरक पार्छ अनि फेरि हामी म एउटा सिङ्गर भएको नाताले कम्पोजर भएको नाताले म के भन्न चाहन्छु भने त्यो शब्दको फिलिङ्स के हो भनेर बुझिदिनुपर्छ क्या पहिला होइन कम्पोजै गर्नलाई त एउटा म्युजिक बुझेको मान्छेले जसरी पनि गर्न सक्छ

0: ले पनि फरक पर्छ है, काले पनि फरक पर्छ है। एकचोटि अब नाम नभनौँ, रेकर्डिङको समय रेडियो नेपाल वान टेक ओके हुन्थ्यो, गीतकारले पसिनाको मेचिकाली बगाउनु पर्छ लेखेर लेख्नु भएको रहेछ, पसिनाको मेचिकाली बगाउनु पर्छ। तर त्यहाँ अब सङ्गीतकारले सङ्गीत गर्दै गर्दाखेरि पसिनाले मेचिकाली बगाउनु पर्थ्यो, त्यो ले भन्ने एउटा विभक्तिले ठ्याक्कै गलत अर्थ लाग्यो। पसिनाको मेचिकाली भन्दा सुन्दाखेरि मिठो परिश्रमले तर ले भन्दाखेरि चाहिँ अब पसिनाले अब बगाउनै पर्छ भन्ने खालको अर्थ अनर्थ लाग्न सक्छ नि है। त्यही भएर धेरै कुरा चाहिँ गाउँदाखेरि पनि याद गर्नु पर्यो, लेख्दा पनि
1: याद गर्नु,
0: यी चिजहरू चाहिँ ख्याल गर्नुहुन्छ तपाईँ
1: एकदम। अनि फेरि
0: यो चाहिँ साधनाले दिने,
1: साधनाले दिने चिज हो क्या त्यो, फेरि यो चिजहरू चाहिँ फेरि गड गिफ्ट होइन, यो फेरि साधनै चाहिन्छ क्या। त्यो जुन फिल छ मेरो भन्नुहुन्छ क्या, त्यही त्यो रेकर्डिङको टाइममा भन्नुभएको थियो कि, पुरै चट्टानभित्र चाहिँ त्यो हुन्छ नि खाँदेर राखेर, 12-13 वर्ष खाँदेर राखेर ब्लास्ट भयो जस्तो भोकल भन्नुहुन्थ्यो क्या त्यहाँ सुन्नेहरू अरूले काम गर्दाखेरि। अनि म यो चुप लगाएर बस्थेँ अनि उहाँहरूले भन्नुहुन्थ्यो कि यो भोकल आउनलाई बन्द कोठाभित्र 15 वर्ष साधना गर्नुपर्छ भन्नुहुन्थ्यो कि। र यही चिज फेरि योभन्दा अगाडि पनि गीत गाएको छु तर सिकेर गाएको र नसिके गाएकोमा फरक छ,
0: धेरै फरक।
1: म त्यो चिज म आफैले नै भनिरहेको छु।
0: मैले उदाहरण दिँदै गर्दाखेरि मेरो एउटा गीत त्यस्तो भएको छ, नेपाल रेकर्ड गरेको पछि हामीले बजायौँ होइन, एउटा कुराले घुम्दा घुम्दै डुङ्गा चाडी फेवातालाई फकाइदिए थियो, फकाइदिएलाई चाहिँ फर्काइदियो भनेर गाइदिएछ क्या। फेवाताल त फर्काउन सकिँदैन,
1: त्यो चिज त फेरि रिलिज गर्नै भएन, गाउन कसरी रिलिज भएन नि त।
0: त्यस्ता चिजहरू हुन्छ गाउँदा,
1: सानो मिस्टेकले हेर्नु त एउटा प्रोजेक्ट नै गयो नि त त्यहाँ, त्यहाँ त धेरै एउटा प्रोजेक्टमा त धेरैजना जोडिएको हुनुहुन्छ नि त, त्यो एउटा शब्दले गर्दा प्रोजेक्टलाई नै असर पर्यो नि त।
0: त्यही भएर पनि गाउँदाखेरि हरेक चिजमा ध्यान चाहिँ दिनुपर्छ।
1: अब यहाँ हिट भइन्छ, मान्छेले भाइरल भइन्छ भने जे पाते बोल्ने होइन, छाडा बोल्ने, दुनियाँ गर्ने, ती चिजहरूलाई चाहिँ म चाहिँ कला भन्दिनँ, चर्ती कला भन्छु। र नेपाली समाजमा राम्रो लेसन दिने कामहरू गर्नुपर्छ।
0: तपाईँले कला होइन चर्ती कला भने, मैले चाहिँ गीत चाहिँ एउटा बाँच्ने, एउटा चाहिँ के अरे ढाट्ने गीत भन्छु क्या। मान्छे अहिले अब अटो ट्युनरले पनि गाइदिएको हुन्छ, लिपसिङ गरिदिइरहेको हुन्छ, त्यो चाहिँ ढाट्ने गीत हो भनेपछि अब यो चर्ती कला गीतहरूको पछाडि चाहिँ लाग्नु भएको छैन।
1: म चाहिँ लाग्दिनँ, म भाइरल र चर्ती कलाको पछाडि लाग्दिनँ हजुर। मलाई जतिले चिन्नुहुन्छ मलाई राम्रो काम गर्छु, म मेरै कामको आधारले चिन्नुहुन्छ भन्ने आशा छ। र मैले एउटा म आर्टिस्ट भएको कारणले एउटा बाटोमा भेटेको 2-4 जना बच्चाहरूले, 8-10 वर्षको बच्चाहरूले मलाई सुन्नु भएको छ भने मेरो कुराहरूले उहाँलाई सकारात्मक बाटोमा हिँडाउनु पर्छ क्या, नकारात्मक हिँडाउनु भएन क्या। म फर इक्जाम्पल के भन्न चाहन्छु भने, एउटा प्यारेन्ट्सले चाहिँ अश्लील शब्द बच्चाको अगाडि बोल्नु भयो भने, फर इक्जाम्पल मात्रै है, त्यो सही र गलत छुट्याउन नसक्ने बच्चाले पनि त्यही बोल्नुहुन्छ क्या होइन। त्यो भएर हामी जस्तो मान्छेले बोल्दाखेरि चाहिँ समाजलाई चाहिँ हजुरको सभ्य हुने कुरा, पाच्य हुने कुराहरू बोल्नुपर्छ क्या। भन्न खोजेको के हो भने, पोजिटिभ भाइब आउने कामहरू गर्नु पऱ्यो, नकारात्मक भाइब आउने कामहरू गर्नु भएन। मेरो चाहिँ त्यो सिद्धान्त हो र म त्यही सिद्धान्तमा हिँडिरहेको छु।
0: हामीले बोल्दा पनि कहिलेकाहीँ सधैँ सकारात्मक बोल्नुपर्छ, नेगेटिभ भाइब्स आउने कुराहरू नबोलेकै राम्रो,
1: नबोलेकै राम्रो
0: होइन, त्यो कुरा हुन्छ कि कहिलेकाहीँ। यो यो यो यो कुराको भुक्तभोगी म पनि हो
1: है,
0: म कहिलेकाहीँ रेडियो भनेछु 2072 साल को वैशाख मा त्यो भुइँचाल आयो नि, शनिबारको दिन थियो नि त
1: है,
0: त्यो दिन युकेको सुनौलो बिहानी कार्यक्रम मैले काठमाडौँबाट चलाउँदै गर्दाखेरि सेड्युल अनुसार चलाएँ आउने, अनि पछि एकजना गायिकालाई बोलाएँ, उहाँलाई आउनुहोस् है बिहेबेस राइट टाइममा आउनुहोस् है भन्दा, तुलसीदै म बिहेबेस त आइ नै हाल्छु नि, काठमाडौँमा भुइँचालो आएर काठमाडौँ ध्वस्त भयो भने चाहिँ आउँदिनँ, जब आउँछु भन्नुभयो कि उहाँले। उहाँले 1.5 घन्टा अगाडि त्यसो भनेको, म रेडियोमा आएर कार्यक्रम चलाउँदा भुइँचालो उहाँ आफै रुँदै आइपुग्नु भएको थियो कि, भनेपछि त्यही भएर कहिले पनि त्यो नेगेटिभ भाइब्स आउने कुरा चाहिँ नबोल्नु भन्छ
1: कहिल्यै पनि होइन, कहिल्यै पनि जो जसले, म पनि भन्न चाहन्छु होइन, जस्तै कुनै पनि काम गर्दाखेरि पहिल्यै नेगेटिभ भयो भने त्यो कसरी सफल हुन्छ त, हुँदैन नि त, पोजिटिभ त हुनै पर्यो, तर हुने कुरा त भएरै छाड्छ त, हाम्रो हातमा त केही पनि छैन, हामीले रोक्न सक्दैनौँ, न हाम्रो हातमा रिमोट छ न लक छ, केही पनि छैन नि त। त्यो भएर हरेक कुरामा हामीले पोजिटिभ भाइब राख्नुपर्छ, र विशेष गरेर आर्टिस्टहरूले हुन्छ नि, हजुरको म्युजिसियनहरू जो चाहिँ हजुरको मीडियाबाट संसारमा सुनिनुहुन्छ, संसारमा उहाँहरूको आवाज सुन्नुहुन्छ भनेदेखि, त्यहाँ

0: ब्रिटिसले पनि नेगेटिभ बाटोतिर जाने होइन कि पोजिटिभ बाटोतिर युथहरूलाई लाने खालको मोटिभेसन टाइपले कुरा गर्नुपर्छ भन्न चाहन्छु म चाहिँ.
1: पक्कै पनि. र यहाँ हाम्रो कुराकानीलाई सुनेर बेलायतबाट ननिटनबाट लेख्नुहुन्छ ताराप्रसाद च्याम्दुङजी, तुलसीजी साथै आजको पाहुना सुमन भाइ दुवैजनालाई सेवारो. मिठो मिठो गीतको साथसाथै हजुरहरूको रोचक संवाद पनि सुन्दैछु. सुमन भाइको साङ्गीतिक यात्रामा सधैँ सफलता मिलोस् शुभकामना छ भने ताराप्रसाद च्याम्जुङजीले
0: धन्यवाद,
1: उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु. यसै गरी खेलमोती लिम्बु बेलायतबाट लेख्नुहुन्छ, नमस्ते सेवारो तुलसी, गोडी पूर्णिमाको शुभकामना छ तपाईँलाई सबै सबैलाई, अनि तपाईँको पाहुनालाई पनि नमस्ते, म पनि मिठो कुराकानी र गीत सङ्गीत सुन्दैछु भन्ने लेख्नु भएको छ खेलमोती लिम्बुले बेलायतबाट. उहाँलाई पनि हाम्रो धन्यवाद र गुरु पूर्णिमाको पनि
0: शुभकामना.
1: र सङ्गीतकार गीतकार अगम गुरुङजीले पनि हामीलाई सुन्दै हुनुहुन्छ, हेर्दै पनि हुनुहुन्छ. आजको पाहुना प्रोग्राम सुनिरहेछु है, मनोरञ्जन लिइरहेछु भन्नुभएको छ हाम्रो अगम गुरुङज्यूले. युएसएबाट उहाँलाई पनि धन्यवाद, उहाँ आफै राम्रो सङ्गीतकार सर्जक हुन्छ, थुप्रै गीतहरू छन् र उहाँका गीतहरू मध्ये एउटा गीतको चाहिँ मलाई मुखमै झुन्डिएको छ, त्यो लवज, त्यो गीतको लय टेम्पोको चिसो यो गीत. पछिल्लो समय चाहिँ जगदीश समालले पनि गाउनु भएको छ, तर त्यसभन्दा अगाडि चाहिँ भावना थापाले गाउनु भएको थियो. अगम गुरुङज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, उहाँ नेपालमा आएको बखत पनि यहाँ आउनु भएको थियो रेडियोमा मसँगै कुराकानी गरेर, अहिले युएसबाट हुनुहुन्छ, उहाँलाई पनि हाम्रो धेरै धेरै धन्यवाद छ होइन.
0: हजुर.
1: र यसै गरी यहाँ लेख्नुहुन्छ हाम्रो संवाद सुनेर लीलाराज कामबाङजी हुनुहुन्छ, उहाँ बेलायतबाट हुनुहुन्छ, गीतकार पनि हुनुहुन्छ. आफ्नो बनाई लैजाऊ है माया जुनी जुनी भरिलाई, अत्यन्त मिठो शब्द, शब्दको मर्मलाई बुझेर सङ्गीत भर्नुहुने यस गीतका सङ्गीतकार सन्तोष सुनारज्यूलाई 21 तोपको सलाम.
0: थ्याङ्क यू भेरी मच.
1: स्वर किन्नरी मेलिना बहिनी सुमन भाइको जोडी बबाल दामी, अनि सङ्गीत संयोजन उत्कृष्ट, सम्पूर्ण टिमलाई बधाई छ, आगामी दिनहरूमा पनि सफलताका शिखरहरू चुम्दै जानुहोला, मलाई मजा लाग्यो भने लेख्नु भएको छ. अनि सम्झनामा चाहिँ आज म सुमी लिम्बु, दिवाका द्वारिका थापा मगर सम्दी, अनि शर्मिला अधिकारी बहिनी, हरि राई, सोना कोन्दङबा, कला च्याम्जुङ बहिनी, होमा लिम्बु दिदी, नुतन भुषालजी, सबै सबैलाई सेवा सामुन्ना मिल्छ भने यो गीत एकपटक फेरि सुनाऊ है हजुर भन्नुभएको छ, मजा आयो भने छ. म कार्यक्रमको पुच्छरमा एकचोटि फेरि सुनाउनेछु. उहाँले चाहिँ तपाईँको गीतको चाहिँ स्क्रिन सट चाहिँ हाम्रो कैलाश अन्त लिम्बुले पनि पठाउनु भएको छ है युकेबाट, उहाँले पनि सुनेर सब्सक्राइब पनि गरिसक्नु भएको छ, उहाँलाई धेरै धेरै धन्यवाद छ. त्यो गीत हामी राख्नेछौँ है लीलाजी,
0: थ्याङ्क यू भेरी मच,
1: धेरै धेरै धन्यवाद दिन चाहन्छु. उहाँ बेलायतबाट हुनुहुन्छ, गीतकार हुनुहुन्छ. अनि यहाँ बेलायतबाटै छवि थापा मगरज्यू लेख्नुहुन्छ, फक्स अन क्यान युकेबाट हुनुहुन्छ, नमस्कार तुलजी, साथै मिठो स्वरका धनी गायक सुमन सरगम भाइलाई पनि, हजुरहरूको यो लोकप्रिय कार्यक्रम सुनिरहेछु, भाइको गीत पहिलेतिर सुन्दै आएको राम्रो लाग्छ, आज प्रत्यक्ष सुन्न पाए खुसी लाग्यो, भाइको स्वर अत्यन्त मिठो छ भन्नुभएको छ है.
0: थ्याङ्क यू भेरी मच, थ्याङ्क यू भेरी मच,
1: धेरै धेरै धन्यवाद दिन चाहन्छु. छवि थापा मगरजी हुनुहुन्छ, फक्स अन क्यान युकेबाट हुनुहुन्छ, छविजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै अब भने चाहिँ एउटा छोटो विश्राम लिन्छु, र विश्रामपछि तपाईँले गाउनुभएको एउटा गीत राख्नेछु, अनि त्यसपछि कार्यक्रमको बिट मान्ने क्रममा चाहिँ यो तपाईँको नयाँ गीत होइन, सबैले रुचाइदिनु भयो,
0: आफ्नो बनाई लैजाऊ,
1: आफ्नो बनाई लैजाऊ यो गीत राख्नेछौँ. फटाफट भ्युज बढिरहेछ होइन, सब्सक्राइब पनि बढिरहेको होला होइन, हामी लाइभमा छौँ र अझै पनि यहाँहरूले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ गीतलाई भन्दै एउटा विश्राम लिन्छु है त.
2: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्, त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ. मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्. वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ, अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ. थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk.
3: BFDS Gorkha Radio.

0: हजुर आदरणीय श्रोताहरू, गाजलुती आँखाको नानी मन पर्यो, रिसाउँदा फकाउने बानी मन पर्यो, एउटा रोमान्टिक गजल रहेछ, रोहित राणाले लेख्नु भएको गजल र सङ्गीत पनि आजको अतिथि सुमन सरगमकै रहेथ्यो, स्वर पनि उहाँकै रहेथ्यो। र यो गजल पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रम स्वागत गर्न चाहन्छु। र सुमनजीलाई फेरि पनि स्वागत छ, मिठो गजल गाउनु भएको छ रोहित राणा। अहिले त उहाँ युएसतिर हुनुहुन्छ, तर उहाँ अफगानी सुन्दा व्यस्त खुबै सुन्नुहुन्थ्यो।
1: हजुर, एकदमै धेरै सुन्नुहुन्थ्यो, बिएसबिएसको ठुलो फ्यान हो, अहिले पनि हो, तर काममा कतै बिजी हुनुहुन्छ होला।
0: हजुर, उहाँले
1: समय
0: नमिल्नु,
1: समय नमिलेर अहिलेसम्म टेक्स्ट गरिसक्नुहुन्थ्यो उहाँले। उहाँले म कुनै हतारमा छैन भन्ने गीत सुनिसके पछाडि फेरि ट्रस्ट गरेर मैले मलाई उहाँले दिनुभयो
0: यो गजल।
1: हजुर, मैले कम्पोजरलाई गराउँदा भन्दाखेरि होइन, तिमीले नै गर्छौ भनेर उहाँले ट्रस्ट गरेर मलाई दिनुभयो, मैले सुनाएँ, ओके गर्नुभयो,
0: मिठो भनेर छ गजल
1: है। थ्याङ्क यू भेरी मच।
0: अब गजल पनि गाउनु, सबै प्रकारको गीत गाउनुहुन्छ, तर आफैले आफ्नो भोकलमा स्व जजमेन्ट गरिन्छ नि कहिले कहिले। सुमन सरगमले गाउने गीत चाहिँ यस्तो है, यो प्याटर्नको हुन त एउटा भर्सटाइल गायक हुनु त राम्रो हो, तर पनि आफ्नो आफ्नो प्याटर्न हुन्छ नि। कसैलाई हाई रेन्जको गीतहरू गाउँदा एकदम मिठो सुनिन्छ, कसैलाई लो स्केलको होइन, कसैलाई त्यो बिचको। र तपाईँलाई, तपाईँको भोकल क्वालिटी अनुसार मैले गाउने गीत चाहिँ यस्तो है भन्दाखेरि कस्तो गीतहरू मनपर्छ?
1: म प्रायः त हाई रेन्जकै गीतहरू नै गाउँछु सबैले, जस्तै अब यो हाम्रो सन्तोषजीले पनि स्केल घटाउनु पर्छ कि सुमनजी भन्दै हुनुहुन्थ्यो कि, मलाई हाई रेन्जमा थियो नि त
0: ए यो गीत
1: आफ्नो बनाएर लैजाऊ भने सर सुने मैले। अनि त्यहाँ पछाडि खासमा यो गीत डमी लाउन गएको हो क्या, हामी आफ्नो बनाएर लैजाऊ
0: डमी।
1: हजुर,
0: कसको लागि डमी गाउनु?
1: त्यो एक्चुली म सुन्छु नि हजुरको, अनि स्केल के गर्ने भन्ने कारणले गइयो, अनि म त भित्र छिरेको, ओहो तपाईँले क्या मिठो गाउनुभयो क्या, भोकल ओके भनेर निस्किनु भयो क्या उहाँ त, यस्तो गाउनुहुन्छ भने मैले सोचेकै थिएन।
0: ए अरूको लागि डमी गाउनु?
1: उहाँले चाहिँ कस्तो भनेदेखि पहिला सुनौँ न कस्तो हुन्छ राम्रो क्रिएसनको कुराहरूमा, नभए यो सुट भएन भने अरू बनाउला हजुरलाई केही छैन भन्ने जस्तो कुरा गर्नुभएको थियो। अनि मैले सरर तिन टेक गाइदिएँ, उहाँले त ओके गर्नुभयो कि। अनि त्यहाँ पछाडि कस्तो राम्रो गाउनु हुँदो रहेछ, तपाईँ त धेरै राम्रो सिङ्गर हुनुहुँदो रहेछ, उहाँले लाइभ टेक हेर्नु भएको थिएन नि त, धेरै राम्रो गाउनु भएको छ, मलाई त अब 100% तपाईँले राम्रो गाउनु भएको छ, यो भोकल ओके भनेर अनि अगाडि बढायो कि
0: यो गीत चाहिँ।
1: यो गीत चाहिँ
0: अब हामी कार्यक्रमको भन्नु पुछार पुछारतिर पनि पुग्न लागिसकेको छौँ। यति लामो कुराकानी गर्दै गर्दा अघि एउटा लाइभ गीत गाउनुभयो, कुनै एउटा लाइभ गीत सुनौ न, थोरै भए पनि,
1: थोरै भए पनि। ओके, मेरो फर्स्ट गीत नै गाउनु पर्यो अलिकति,
0: हुन्छ
1: होइन, यो गीत पनि हो त्यो मकनै हतारमा छैन अझै तिमी आउन सक्छु, म कुनै हतारमा छैन अझै तिमी आउन सक्छु।

0: थ्याङ्क यू.
1: म कुनै हतारमा छैन, विश्वकाजीको रचना, विश्वकाजी राईको रचना है. र अघि अफियर के अरे अनियरमै भन्नुभयो विश्वजीसँग नयाँ काम पनि गर्दैछ, त्यसको लागि तयारी भइरहेछ,
2: शब्दहरू लेखिरहनु भएको छ
1: उहाँले. तपाईँले यस्तो खालको गीत लेखिदिनु भन्नुभएको कि के?
2: म उहाँलाई त्यसरी भन्दिनँ,
1: ए
2: हजुर पठाउनुहोस्
1: ए
2: अनि म सेलेक्सन गर्छु भन्छु.
1: कति कति बेला त गायक गायिकाहरूले पनि कति गीतहरू चाहिँ यस्तो गायक लेखिदिनुहोस् न भन्नुहुन्छ
2: भन्नुहुन्छ. म चाहिँ यस्तो गर्छु, म चाहिँ फेरि हुन्छ नि स्रष्टालाई फ्रिडम छोड्छु दादा, अनि उहाँहरूको फिलिङ्स र त्यो शब्दलाई बुझ्ने प्रयास गर्छु कि म चाहिँ.
1: हजुर, यहाँ डाक्टर दुधबहादुर गरुब्जा पुन मगरले बेलायतबाट लेख्नु भएको छ, नमस्ते तुलसी सर, हजुरको लोकप्रिय कार्यक्रम सुनिरहेको छु, आजको अतिथि सुमन सरलाई पनि सलाम छ है भन्नुभएको छ.
2: सलाम हजुर,
1: धन्यवाद दिन चाहन्छु उहाँलाई पनि. अनि यहाँ द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ, जर्मनीको हम्बर्गबाट हुनुहुन्छ उहाँ चाहिँ. नमस्कार तुलसी, साथै आजको पाहुना मिठो स्वरका धनी सुमन भाइलाई धेरै आशीर्वाद अनि सफल साङ्गीतिक यात्राको कामना गर्दछु र हजुरको कुराकानी सुनिरहेको छु भनेर विदा माग्नु भएको छ. हाल जर्मनीको हम्बर्गबाट भनेर द्वारिका थापा मगरजी लेख्नुहुन्छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु फेरि पनि द्वारिका थापा मगरजीलाई. प्रेम विश्वकर्मदाई लेख्नुहुन्छ, दीप ज्वेलरी अल सोट युकेबाट प्रेमदाई लेख्नुहुन्छ, नमस्कार तुलजी, आजको अतिथि सुमन भाइलाई पनि नमस्कार. मेरो भनाइ त सधैँ एउटै छ, आफ्नो पेसाप्रति इमान्दारी त थोरै गीत गाएर पनि धेरै स्रष्टाहरूका गीत आज कालजै र सदावार बन्न पुगेका छन्, त्यसैले क्षणिक बिक्ने होइन सधैँ टिक्ने गीत गाउनु होला, ताकि आउने पुस्ताको मन र जिब्रोलाई स्वाद
2: चखाओस्
1: चखाओस्. भर्खरै बजेको गजल राम्रो लाग्यो, सबै गुरुहरूप्रति नमन भनेर लेख्नु भएको छ प्रेम विश्वकर्म दाले दीप ज्वेलरी अल्ट्रा युगबाट. प्रेम दाईलाई पनि धन्यवाद दिन चाहन्छु. वास्तवमा धेरै गीत गाउनुपर्छ भन्ने पनि छैन, तपाईँले छुजाङ डुक्पालाई सुन्नु भएको छ नि नाम, उहाँको एउटै गीत असारै महिनामा पानी पर रुजाउने है, त्यो गीत सदावार जस्तै है, त्यो गीत अरूले पनि धेरैले गाइदिनु भयो तर पनि उहाँको जस्तो मिठास सुनिँदैन होइन. त्यस्तै केही गीतकारहरू त्यस्ता, शिव अधिकारीको एउटा गीत सपना भुलाई सारा आँसु पिएर जाउँ, उहाँ बितेर जानुभयो तर शिव अधिकारीको गीत
2: बाँचिरहेको छ. दादा जस्तै कुनै सिङ्गरकै लागि बनेको जस्तो हुन्छ कि, कसैलाई सुट भएको चिज त्यो अरू सिङ्गर चलाएर फेरि त्योभन्दा राम्रो हुन्छ भन्ने हुन्न कि, त्यो कति चिजहरू चाहिँ त्यो आफैमा बनेको त्यस्तो चिजहरू हुन्छ कि.
1: हजुर, कहिलेकाहीँ आफ्नो फेरि आफ्नो त्यो भन्छ नि त्यो के भन्छ प्याटर्न आफ्नो भोकल भन्दा अलिकति होइन, अरूले त यस्तो गीत गाए जम गरेर जाउँ न त्यस्तै गीत गाउँछु भन्दाखेरि कहिलेकाहीँ त्यो आफ्नो पनि हराउने र त्यो अरूले गाएको जस्तो भएपछि त्यो पनि हराइदिन्छ नि त, ट्र्याक जान्छ, डर त हुन्छ नि होइन. त्यस्तो धेरै कलाकारलाई भएको पनि छ, मैले देखेको पनि छु होइन, नाम नभनौँ तर त्यो भइ नै हाल्छ
2: भइहाल्छ. त्यही भएर सबै चिजको लोभ पनि गर्नुहुन्न. पहिलो कुरा त
1: लोभले लाभ लाभले बिलाभ हुन्छ
2: होइन, पहिलो कुरा त आफूमा म भित्र के छ र के सुट हुन्छ र के हुँदैन भनेर थाहा पाउनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ.
1: अब तपाईँको यो सङ्घर्षका दिनहरूको बारेमा सम्झेर
2: हजुर
1: बोल्नु पर्दाखेरि के बोल्नुहुन्छ एक दिन सर, आज पो सुवन सर्गम भनेर सबले चिन्नुहुन्छ तर तपाईँको त्यो सङ्घर्षको अप्ठ्यारो दिन र अघि भन्नुभयो खोटाङ फर्केको फेरि आएको त्यो सङ्घर्षको दौरानमा एकचोटि तपाईँले भोलिका दिनमा आफ्नो बारेमा आत्मवृत्तान्त लेख्नुभयो भने पनि ती कुरा त लेख्नुहुन्छ होला, त्यो कुरा लेख्दै गएर यो कुरा चाहिँ छुटाउँदिनँ है मेरो सङ्घर्षका दिनहरूको भनेर बोल्नु पर्दा त्यो त्यस्तो केही दिन छ
2: नि दादा किन नहुनु छन् हजारौँ छन् त्यस्तो चिजहरू त होइन, तर पनि म एउटै कुरा भन्न चाहन्छु कि अब फ्यामिली ब्याकग्राउन्डकै कुरामा पनि खासै मेरो त्यो ठुलो फ्यामिली पनि होइन होइन, अब मेरो त बाबाले म जन्मेको छ महिना पछाडि कान खोज्दै इन्डिया जानुभएको रहेछ, फर्केरै आउनुभयो होइन,
1: ए अझैसम्म आउनुभएको छैन, त्यो पहिला हामीले कुरा गर्नु,
2: मैले देखेको पनि छैन दादा. अनि हजुर
1: अहिले त फेरि विभिन्न सामाजिक सञ्जालहरू जोडाइरहेको देखिन्छ नि, त्यस्तो जोड्नु पाए त हुन्थ्यो जस्तो लाग्छ होला.
2: हजुर, अनि अब म एउटा सिङ्गल बच्चा अनि अब मेरो मामा मात्रै भइसिन्छ, अनि जब मम्मीलाई छोडेर बाबाले हिँडिसकेपछि त एकल महिला गाउँमा दुःखको त के कुरा गर्नु, धेरै नै दुःख भयो कि हजुर, धेरै नै दुःख भयो होइन. सङ्घर्ष सबैको प्यारो हुन्छ र प्यारो लाग्छ आफ्नो सङ्घर्ष सबैलाई, तर मेरो चाहिँ अलिक पृथक नै सङ्घर्ष थियो कि होइन. हजुरको मेरो सिटिजन बनाउने बेलामा सिटो साहबले भन्नुहुन्थ्यो क्या,
1: हजुर
2: तिमी जतिको आँटिलो र सङ्घर्ष गर्ने अन्याय र अत्याचारको विरुद्ध लड्ने यतिको निडर व्यक्ति आमालाई सम्हालेर अगाडि बढ्ने बच्चा चाहिँ सबै कुखबाट जन्मियोस्, तिमी यतिको आँटी र निडर थिएनौ भनेदेखि आज सडक छाप हुन्थ्यो भन्नुभयो क्या मलाई त्यो नागरिकता बनाउनु जाने बेलामा सिडिओ साहबले होइन। अनि मैले त फेरि नागरिकता पनि मम्मीको नामबाट लिएको हो नि त, त्यहाँ पनि धेरै ठुलो सङ्घर्षहरू छ। अनि त्यो भएको हिसाबले गर्दाखेरि दादा यस्तो छ, अब एउटै कुरा भन्नुपर्दाखेरि चाहिँ म काठमाडौँ रिक्स मोलेर आउँदाखेरि चाहिँ अब यहाँको हावापानी स्ट्रगलको कुराहरूदेखि होइन अब त्यो चिजबाट चाहिँ एकचोटि भए चाहिँ म चाहिँ हुन्छ नि डेथै हुन्छ कि टाइपको भएको थियो कि मेरो नाकदेखि एकदम धेरै ब्लड आउने है त्यत्तिकै चिसोहरू धेरै लाग्ने टाइपको त्यस्तो भएको थियो। तर फेरि मेरो आत्मबल चाहिँ यस्तो स्ट्रङ कि मलाई केही भएको छैन टाइपको के होइन। तर एउटै कुरो भन्नुपर्दाखेरि चाहिँ दादा जुन दिन मैले काठमाडौँमा स्ट्रगल गर्न सक्छु होला भनेर आएँ र फर्केर गएँ नि म गाउँ, त्यो दिनमा त म हजुरको लगभग घर पुग्दासम्म रुँदै पुगेँ कि त्यही चिज चाहिँ मेरो अब मैले केही पनि गर्न सक्दिनँ होला सकिनँ होला
1: फेरि आउँछु जस्तो लागेन
2: लागेन होइन। त्यो चिजले चाहिँ मलाई जिन्दगीमा मैले केही गर्नै सक्दिनँ होला त भन्ने खालको लाग्यो कि। अनि अब अनि त्यो बेलामा चाहिँ आफ्नो फ्यामिलीबाट थोरै मात्रै सपोर्ट गर्ने, काठमाडौँमा खाना नपाए पनि बस्न मात्रै ठाउँ एउटा टाउको लुगाउने ठाउँ पाएको भए पनि मैले धेरै चिज गर्न सक्थेँ होला अगाडि बढ्न सक्थेँ होला भन्ने फिल चाहिँ भएको थियो मलाई।
1: अब यहाँ अन्तमा टङ्क शेरचन्द दाई लेख्नुहुन्छ युकेबाट, नमस्कार तुलसीजी, आजको पाहुना सुमन सरगमजीलाई पनि नमस्कार, ढिलै भए पनि भाग लिए, सुमनजीको स्वर मिठो रहेछ, उज्जवल भविष्यको कामना गर्दछु भन्नुभएको छ।
2: धन्यवाद, धेरै धेरै धन्यवाद हजुरलाई।
1: र हामी कार्यक्रमको पुच्छारमा बिसौनीमा तपाईँको यो नयाँ गीत आफ्नो बनाई लैजाऊ, अघि लीलाराज कामबाङजी गीतकारले पनि अनुरोध गर्नुभएको छ फेरि एकचोटि सुनौँ भनेर होइन। र तपाईँ अघि कार्यक्रममा आउँदै गर्दाखेरि 4,04,000 समथिङ थियो यो गीतमा भ्युज होइन, र अहिले त्यो बढेर चाहिँ 4,72,000 भ्युज भइसकेको छ होइन,
2: र 70,000
1: लगभग भ्युज बढेको छ। यो खुसियालीमा त्यो गीत फेरि पनि राखौँला। अब अन्तमा रेडियो सुनेर बस्नुहुने श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ? बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने संसारभरिका श्रोताहरूलाई,
2: संसारभरिको श्रोताहरूलाई मेरो एउटै निवेदन छ कि मेरो अहिले त म गीत नै प्रमोसन गर्न आएको हो नि त होइन हजुर। मैले लगभग यो गीतलाई सबै अडियो भिडियो टाइम एरेन्जमेन्ट र भोकल गरेर 4 वर्ष लाएको छु। म हराएको होइन कि राम्रो सिर्जना लिएर आउँ भनेर चाहिँ मैले होमवर्क गरिरहेको थिएँ
1: हजुर।
2: त्यो भएको कारणले गर्दाखेरि हजुर सम्पूर्ण संसारभरिको दर्शक श्रोताजीहरूमा म के भन्न चाहन्छु भने युट्युबमा सुमन सरगम आफ्नो बनाई लैजाऊ सर्च गरेर एकचोटि सम्पूर्णले हेरिदिनुहोला, जे जस्तो लाग्छ हजुरहरूले प्रतिक्रिया दिनुहोला। र मेरो फेसबुक सुमन सरगम कार्की छ, टिकटक पनि सुमन सरगम कार्की छ, सबैजना जोडिदिनुहोला भनेर विनम्र अनुरोध गर्न चाहन्छु।
1: हुन्छ, तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु सुमनजी, आज बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँग म धेरै वर्षको अन्तरालमा आइदिनु भयो र मिठो कुराकानी भयो र धेरैभन्दा धेरै श्रोता दर्शकहरूले मन पनि पराइदिनु भयो तपाईँका यी नयाँ गीत, यो नयाँ गीतलाई होइन
2: उहाँहरू
1: आफ्नो बनाई लैजाऊलाई। र अझै धेरै सफलताको शुभकामना दिन चाहन्छु, अझै धेरै भ्युज बढोस्, किनकि भ्युज बढ्नु भनेको कलाकारको लागि उत्साह पनि हो
2: मङ्ग
1: पनि हो। र त्यही कामना गर्दै म बिदा हुन चाहन्छु। यही गीत तपाईँ र मेलिना राईले गाउनु भएको यो गीत श्रोतामाझ राख्दै बिदा हुन्छु तपाईँसँग, र सम्पूर्ण श्रोताहरूलाई अन्तमा धन्यवाद दिएर तपाईँ पनि बिदा हुन सक्नुहुन्छ है।
2: हजुर सम्पूर्णलाई धन्यवाद, र हजुरले यहाँ मलाई जुन तरिकाले एउटा बोलाइदिनु भयो गीत रिलिज गरेको बेलामा, हजुरको पनि यो 70,000 भ्यू बढ्नुमा ठुलो हात छ, त्यो भएको कारणले हजुरलाई पनि म हृदयदेखि आभार प्रकट गर्न चाहन्छु। र फेरि पनि भन्छु हजुर सम्पूर्णले युट्युबमा गएर सुमन सरगम आफ्नो बनाएर लैजाऊ सर्च गरेर एकचोटि हेरिदिनुहोला, प्रतिक्रिया दिनुहोला। हजुरहरूको सानो सपोर्ट सानो प्रतिक्रिया पनि मेरो लागि अगाडि बढ्नको लागि खुड्किले हुनेछ। थ्याङ्क यू भेरी मच।
1: हुन्छ, तपाईँलाई धन्यवाद, र आदरणीय श्रोताहरू यहाँलाई पनि धन्यवाद दिँदै कार्यक्रम सुनिदिनु भएकोमा धन्यवाद, सुनेर जोडिनु भएका सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद दिँदै जान जाँदै यो पुछारमा बिसौनीमा यही नयाँ गीत सुमन सरगमजी आजको अतिथिले गाउनुभएको मेलिना राईले साथ दिनुभएको छ, सन्तोष सुनारको शब्द सङ्गीत रहेको गीत यहाँहरू माझमा छाड्दै म बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: सुनसरीमा नेपाली सेनाले हवाई गस्ती गरेको छ। देवानगंज तीन कप्तानगंज र आसपासको अवस्था तनावग्रस्त बनेपछि सेनाले हवाई गस्ती गरेको हो। सुरक्षा अवस्था र वस्तुस्थिति बुझ्न सेनाले गस्ती गरिरहेको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजा राम बस्नेतले जानकारी दिनुभएको छ। बस्नेतका अनुसार अहिले सुनसरी क्षेत्र शान्त छ। कर्फ्यू आदेश जारी भएसँगै नेपाली सेना परिचालन भएर फिल्डमा खटिएको थियो। पैदल र हवाई दुवै मार्फत सेनाले शान्ति सुव्यवस्था कायम राख्ने प्रयास गरेको उहाँले बताउनुभयो। यता प्रहरीले पनि ड्रोन मार्फत कप्तानगंजको वस्तुस्थिति बुझ्ने काम गरिरहेको जनाएको छ। कप्तानगंजमा दुई समूहबीच भएको विवादपछि स्थिति नियन्त्रणमा लिन भन्दै सुरक्षाकर्मीले चलाएको गोलीबाट कप्तानगंजका 24 वर्षीय ओम प्रकाश मेहताको आइतबार राति मृत्यु भएको थियो। एउटा पक्षले झण्डा नहटाएको र अर्को पक्षले अर्को चर्को आवाजमा डीजे बजाएको विरोधमा डीजे बजाएको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा हवाई फायर गर्दा एकजनाको मृत्यु भएको सुरक्षा निकायको दावी छ। सुनसरीको देवानगंजमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई कोशी प्रदेश सरकारले 2,00,000 रूपियाँ राहत उपलब्ध गराउने भएको छ। आज बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राहत उपलब्ध गराउने घोषणा गर्नुभएको हो। घाइते परिवारलाई जनही 50,000 दरले राहतको घोषणा गरेको सरकारले घर पसल र अन्य आगजनी भएका परिवारलाई पनि 50,000 रूपियाँको दरले राहत दिने भएको छ। सर्वदलीय बैठकले विभिन्न आठभुँदे निर्णय पनि गरेको छ। साउन 10 गतिको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारको आयोजनामा बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव शान्ति सुरक्षा कायम गर्न 8 बुँदे निर्णय गरेको हो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले निर्वाचन प्रणालीमा समय अनुकूल सुधार आवश्यक रहेको बताउनु भएको छ। संसदको संसदीय सुनवाई समितिमा बुर्लाकोटीले मतदाता नामावली, मतदान योग्य उमेर र निर्वाचनका दिन हुने सवारी आवागमनका विषयमा सुझाव दिनुभएको हो।
1: हाम्रो कानूनले 16 वर्षको युवाहरूलाई मतदान गर्न दिँदैन र म व्यक्तिगत रूपमा भोटिङ एज चाहिँ लोरिङ द भोटिङ एज 16 गर्नुपर्छ, 16 वर्षको युवाहरूलाई मतदान गर्न दिने व्यवस्था गर्नुपर्छ भन्ने वकालत गरिराखेको एउटा व्यक्ति हो र म यो ध्यान आकर्षण गराउन चाहन्छु। यसले युवाहरूलाई एउटा उत्साह थप्छ भन्ने लाग्छ मलाई। र अर्को चाहिँ नागरिकता र राष्ट्रिय परिचय पत्र भइसकेपछि फेरि तपाईँको चाहिँ नाम चाहिँ मतदाता नावलीमा छैन भनेर धेरै मान्छेहरू विदेशबाट आएर भोट गर्न नपाएर फर्किएको अवस्था छ। नागरिकता या राष्ट्रिय परिचयपत्र भइसकेपछि त्यसैबाट चाहिँ मतदाता नामावलीमा नाम समावेश गर्ने गरी जानुपर्छ। यसमा 2 ठाउँ 3 ठाउँ किनभने यसको धेरै अरू प्रयोजन नै छैन। हरेक चाहिँ नागरिकले मतदान गर्न पाउने व्यवस्था इन्स्योर गर्नुपर्छ र यसमा हामी धेरै तर आदि इत्यादि यस्तो केही नलगाइकन गर्नुपर्छ भन्ने लाग्छ।
0: शेयर बजार लगातार तेस्रो दिन घटेको छ। शेयर बजार परिसूचक निप्से आज 7.79 अंकले घटेर 2688.88 बिन्दुमा झरेको छ। निप्से हिजो 4.83 अंकले ओह्रालो लागेको थियो। आज म्युचुअल फण्ड र अन्य बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 186 कम्पनीको शेयर घटेकामा 78 बढेको छ। यस्तै 11 कम्पनीको शेयर भने घटबड भएको छैन। नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। सभापति गगन थापाले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। श्रेष्ठका छोराले उहाँलाई दागबत्ती दिनुभएको थियो। बेलायती सेनाको प्रशिक्षण कार्यक्रम नै प्रभावित हुन सक्ने गरी उत्पन्न भएको बेलायत र केन्या बीचको कूटनीतिक विवाद अन्तत समाधान भएको छ। सेवन हारिसको रिपोर्ट।
2: लास्ट वीक यूके अफिसियल्स सेड केन्या हैड रिफ्यूज्ड टू इश्यू एक्सेस परमिट्स फॉर बटक द ब्रिटिश आर्मी ट्रेनिंग यूनिट इन केन्या फोर्सिंग द एमओडी टू कैंसिल ऑल अपकमिंग ट्रेनिंग डिप्लॉयमेंट्स। 1st Battalion, the Duke of Lancaster's regiment, was supposed to be heading out to the country this autumn. But now a UK government spokesperson has confirmed that the Kenyan government has agreed to issue the necessary permissions for Exercise Haraka Storm to take place in Kenya later this year after all. The breakthrough came after talks between the two governments, with the Kenyan minister describing it as proof the countries could resolve disagreements through dialogue. A UK government spokesperson says we greatly value the close cooperation and shared commitment between the UK and Kenya, which has enabled this progress.
0: चिकित्सा शिक्षा आयोगले चालू आर्थिक वर्षका लागि 6.55 अर्ब रुपियाँ भन्दा बढीको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले सरकारबाट 5.79 अर्ब र आयोगको आन्तरिक स्रोतबाट 56 करोड जुटाउने गरी बजेट पारित गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, दिवा कोसेली कार्यक्रम शुरूआत भएको छ। आज प्रताप दास अनि कविता शङ्करले गाउनु भएको गीत सँगसँगै दिउँसोको 1:12 गएको छ अहिले बेलायतको स्थानीय समय। बेलायतबाट नै सञ्चालन हुन्छ दिवा कोसेली कार्यक्रम र कार्यक्रम लिएर म आशा तपाईँ सामु छु। आज श्री सुनवारजी बिहानै आउनुभयो, उहाँले साथ दिनुहुन्थ्यो दिउँसोको समयमा, र आज उहाँ बिहान आउनुभएपछि म चाहिँ दिउँसो यहाँहरूको सेवामा छु। र आज अब आजको यो दिउँसोको दिवा कोसेली कार्यक्रममा हाम्रा नियमित सर सामग्रीहरू होइन, स्वास्थ्य चर्चा त्यो पनि छँदैछ, कुराकानी अर्को अंशमा नयाँ त नभनौँ तर एकै कलाकारका गीतहरू, नयाँ पुराना जुन पनि हुन्छन् होइन, जसले पनि गाएका गीतहरू हुन्छन् हाम्रो, एक घन्टाभरि हामी हटाउने कोसिस गर्छौँ नेक्स्ट आवरमा, र अहिले अरू मिठा मिठा गीतहरू तपाईँ सुन्न सक्नुहुन्छ। यहाँहरू सबैमा न्यानो अभिवादन टक्राउँदै न्यानो स्वागत पनि गर्न चाहन्छु र आशा गर्छु साथै रहनुहुनेछ। म पछि भने आइपुग्नुहुनेछ रूपा राणाजी आज गोधुली कार्यक्रम लिएर। कार्यक्रममा मिठा मिठा गीत सुन्ने क्रममा अब बिजी सिडी विजय अधिकारीले गाउनुभएको गीत हामी सुन्न लागिरहेका छौँ। यहाँहरू हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रो सम्पर्क को लागि, हामीलाई सम्पर्क गर्नको लागि चाहिँ इमेल एड्रेस चाहिरहेको छ, चाहिरहनु भएको छ भने हाम्रो ठेगाना हो bfbsgorkha@bfbs.com bfbsgorkha@bfbs.com। गोर्खाको स्पेलिङ GURKHA लेख्नुहोला। अनि यस्तै हामीलाई मेसेन्जर मार्फत सबभन्दा सजिलो तरिकाले मेसेज गर्न सक्नुहुन्छ। मेसेन्जरमा बिएफबिएस गोर्खा रेडियो गरेर खोज्न नभुल्नुहोला। यति टाइप गर्नुभयो भने हाम्रो त्यहाँनिर निलो गोलो एउटा घेराभित्र होइन, घेरा भन्दाखेरि निलो गोलो छापभित्र चाहिँ हाम्रो बिएफबिएस गोर्खा लेखेको अनि खुकुरी क्रस भएको नक्सा पाउनुहुन्छ। त्यसैमा हामीलाई मेसेज गर्नुभयो भने हामीले पाइहाल्छौँ। र स्थानीय टेलिफोन नम्बर चाहिँ हाम्रो 01303 246730 हो। यो नम्बर तिनवटा पछाडिको, अगाडिको चाहिँ 01303, यो चाहिँ पोस्ट कोड भइहाल्यो। र अब बाहिर देशबाट गर्नुहुन्छ भने चाहिँ 0044 प्रयोग गर्नुपर्ने हुन्छ, तर आजभोलि त एकदमै कस्टली महँगो पर्न जान्छ डाइरेक्ट फोन गर्ने हो भने, त्यसैले अरू नै माध्यमबाट सजिलो हुन्छ। आज त तपाईँहरूले के चलाउन चाहनुहुन्छ, सबैमा हामी उपलब्ध नभए पनि मेसेन्जरमा चाहिँ उपलब्ध छौँ। सो मेसेन्जरमा मेसेज गर्नुहोला, हामीलाई हामीले भेटिहाल्छौँ। अब गीत सुनौ, सिडी विजय अधिकारीले गाउनुभएको छ, हजुर उहाँले गाउनुभएको गीत पछि फेरि अर्को गीत पनि सुन्नेछौँ, अनि मात्र तपाईँहरू मेरो भेट हुन्छ। अर्को चरणमा मौसमको कुरा गर्नेछु, तपाईँहरूको कार्यक्रम सम्बन्धी जानकारीहरू पनि छन् र हेल्थ सेगमेन्ट पनि हामी स्वास्थ्य सम्बन्धी चर्चा पनि गर्छौँ यो घन्टामा।

0: एक्सप्रेस गोर्खा रेडियो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
2: BFBS गोर्खा रेडियो।

0: हामीले अहिले प्रकाश सिंह अनि मिलन नेवारले गाउनु भएको गीत सुनिरहेका थियौँ। समय अहिले दिउँसोको 1:24 पनि गइसकेको छ र आज मैले हेल्थ पोडकास्ट अनि अन्य विशेष सम्प्रसार सामग्रीहरू राख्छु भन्दै थिएँ, तर आज हेल्थ सेगमेन्ट अन्तर्गत हेल्थ पोडकास्ट नै छ आज। र आजको हेल्थ पोडकास्ट जो श्री सुनवारजीले तयार गर्नुहुन्छ र यो चाहिँ आज बुधबारको दिन यहाँहरूले दिवाकोशली कार्यक्रममा सुन्न सक्नुहुन्छ र आज बुधबारको दिन यो दिवाकोशलीमा तपाईँले डाक्टर सुप्रिया राईसँगको कुराकानी, कार्डियोलोजिस्ट हुनुहुन्छ उहाँ, मुटु सम्बन्धी, र उहाँसँगको कुराकानी सुन्न सक्नुहुन्छ। र त्यो कुराकानी म यतिखेर आज राख्न लागिरहेको छु र दुईवटा भाग छ, दुईवटा अंशमा तपाईँले यो कुराकानी सुन्न सक्नुहुन्छ।
1: हजुर, त आदरणीय श्रोतावृन्द, बिएफबिएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर। आज पनि अब यो हेल्थ पोडकास्टमा तपाईँहरू सबैलाई मैले स्वागत गर्न चाहेँ। आजको यो बसाइमा गत सप्ताहदेखि नै रहनुभएको डाक्टर सुप्रिया राई, कार्डियोलोजिस्ट हुनुहुन्छ, उहाँसँगको कुराकानी फेरि पनि निरन्तर अगाडि बढाउने तयारीमा छु। सर्वप्रथम त मैले हाम्रो डाक्टर सुप्रिया राई तपाईँलाई फेरि पनि एकपटक स्वागत भन्न चाहेँ, वेलकम ब्याक भन्नुहुन्छु म।
2: हुन्छ, धेरै धेरै धन्यवाद, इट्स गुड टु बी ब्याक।
1: हजुर, र अब हामीले लास्ट विक यो हार्ट भनेको के हो अथवा मुटु भनेको के हो, मुटुले कसरी काम गर्छ भन्ने कुरा गऱ्यौँ होइन, अलिकति हामीले चाहिँ मुटुको रोगहरूको बारेमा पनि कुरा गऱ्यौँ। अब आज चाहिँ हामीले अब मुटु रोगको त कुरा गऱ्यौँ, विशेष गरिकन कस्तो खालको मुटुको समस्या चाहिँ बढी देखिन्छ हाम्रो समुदायमा भन्ने कुरा तपाईँले गरिसक्नु भएको छ। अब यो मुटु रोगको कुरा त गऱ्यौँ, तर त्यो रोग लाग्न दिनुभन्दा अगाडि नै पनि प्रिभेन्सन पनि हुनसक्छ भनेर भन्नुभएको थियो, भेरी इन्ट्रेस्टिङ टपिक, त्यसमा हामी अहिले कुरा गर्नेछौँ। तर त्यसमा जानुभन्दा अगाडि सबैभन्दा पहिला चाहिँ अब रिस्क फ्याक्टर्स, खतराको कुरा गरौँ, कारक तत्त्वको कुरा गरौँ, केही कारण बिना त कुनै रोग त लाग्दैन, केही न केही त कारण हुनुपर्छ भन्ने अब सबै रोगमा त्यो एप्लिकेबल छ। त्यो कारण गर्दाखेरि सुप्रिया, सबैभन्दा पहिला चाहिँ अब रिस्क फ्याक्टर्सको कुरा गरौँ, कस्तो कस्तो कारण गर्दाखेरि मुटु रोग हुनसक्छ त कुनै पनि मान्छेमा।
2: हजुर, सो रिस्क फ्याक्टर्स चाहिँ इट्स भेरी इम्पोर्टेन्ट कार्डियोलोजीमा। हामी जहिले पेसेन्टहरू नयाँ आउँदाखेरि पनि के हो रिस्क फ्याक्टर्स भनेर एउटा त्यो जानकारी लिन्छौँ, बिकज यो रिस्क फ्याक्टर्समा जति नै जति नै टिक गर्नुभयो हजुरले, त्यति नै लाइक्लीहुड अफ तपाईँको कार्डियोभास्कुलर डिजिज अर मुटुको रोग हुन्छ क्या। सो देयर आर रिस्क फ्याक्टर्स अब एउटा मोडिफाएबल हुन्छ, जुन चाहिँ अब आफूले त्यो डे टु डे लाइफमा चेन्जहरू, लाइफस्टाइल चेन्ज गर्यो भने त्यसमा यु क्यान गेट अन टप अफ इट टु रिड्युस यर रिस्क। द अदर साइड इज नन मोडिफाएबल, होइन, अब नन मोडिफाएबलको कुरा गर्यो भने चाहिँ अनफोर्चुनेटली अब इट्स नट अप टु यु, इट्स जस्ट वाट इट इज खालको। सो फर इक्जाम्पल एज, अब नो वान क्यान स्टप अस ग्रोइङ ओल्डर, अनि तपाईँलाई मैले लास्ट विक भनेको जस्तै नै अब जति नै ओल्ड हुन्छ हाम्रो पाइप्सहरू देयर नट गन बी क्लिन, होइन, नयाँ पाइप लिएर जस्तो गरेको हुँदैन, 10 वर्ष 15 वर्ष इफ नट 50-60 इयर्स हुन्छ नि त हाम्रो पाइप्सहरू त अलिकति ओल्ड, सो त्यही के के बिल्डअपहरू भइसकेको हुन्छ। सो एज इज वान अफ द रिस्क फ्याक्टर्स द्याट यु क्यानट मोडिफाई, इफ यु फाइन्ड अ वे टु मोडिफाई देन एब्सोल्युटली हुन्छ नि, आइ एम श्योर वी आर ऑल इन्ट्रेस्टेड। सेकेन्ड चाहिँ आफ्नो gender, so men aru, they are at more higher risk of cardiovascular disease. And then the third one is sometimes afno background pani huncha, afno family history, right? Now, there is no like genetic link huncha ni kun kun chai aba genetic diseases haru huncha, aba uhako ama lai bhaye bhane definitely ama lai pani huncha, testo chai testo halko genetic link chai haina, tara हजुरको आमा बुवा ग्रान्ड फादर होइन फर्स्ट डिग्री रिलेटिभ्स भन्छु, सो हजुरको आमा बाबा सिब्लिङ्सहरूलाई केही हार्ट डिजिजको रोग छ भने देन यु डु हेभ अ रिस्क एज वेल अफ डेभलपिङ द्याट, त्यो चाहिँ हो। नाउ गोइङ अन टु दि मोडिफाएबल रिस्क फ्याक्टर्स, जो चाहिँ त्यो चाहिँ तपाईँको हातमा छ, इच एन्ड एभ्री वानको हातमा छ यस चेन्ज गर्ने, होइन, यो चेन्ज गर्यो भने यु रिड्युस यर रिस्क अफ कार्डियोभास्कुलर disease and death care by a significant amount.
1: Wow.
2: So number one is we are very Nepali community we are very prone to do this, which is alcohol, haina abo hamro Nepali community we are very hospitable ke jata pani auncha, and that's very good ke, I like that, yeah, but jata te ghar ma gaye pachi oh hello namaste aunus khanus piunus, haina, this is our nature ke, we love doing that, we love hosting people, you know, and unfortunately tara alcohol is a great part of that as well ke, and I think everything comes in moderation, you know, so just the targets are less than 14 units a week for men and females. So alcohol hajuraru tyo dasai party ma huncha haina ani yo diwali haru bhai tika haru ke ke huncha ni ta, and kati era social abo obligations huncha ke, tara your health is very important, when you lose it you can't get it back. So they were alcohol ma chai 14 units, less than 14 units a week. Is the target, national target. There are everything if you can stop it. That's alcohol. Second thing is smoking. It's a big thing as well. And especially I'm a younger generation pani hai na. Smoking is something that socially they talk to each other and it's a way of communicating maybe or making friendships or smoking is a huge risk factor because it causes a lot of inflammation once again, hamile aba rakta naliyar ma ekdam inflame huncha haina the cholesterol build up haru huncha ani this is the thing that can increase your risk of your plumbing disease kya the heart attack haru haina. We actually on another note is I digress a little bit. Smoking is so uyoki that when patients come in more bone orthopedics ma kaam garda here junior doctor hoda here say tedi here smoking oh you smoke bhanu bitikai we used to really raise our eyebrows because not in a judgmental way it's just because healing process alikati delay gardincha kya smoking garle so you know after operation your hip break or testo huncha ni tesma here say smoking or is a risk factor because it reduces or delays your healing kya and tei bhara smoking for your general health is not good so that's the second one. Third thing is if you have high cholesterol, the cholesterol say ekdam aba this is the culprit kya feri the cholesterol say kina high cholesterol le garda khere say kina culprit huncha because tapale maile bhaneko chha ki pipe huncha ni so naya pipe huncha tyo patta haru build up huncha ni tyo pipe ma tesari nai tyo cholesterol haru chai jiu bhari goera chai tyo kaka kaka deposit huncha kya rakta nali haru ko tyo brain ko huncha ni aba brain ko rakta nali haru ma basna sakcha kidney ko rakta nali haru ma basna sakcha mutu ko rakta nali ma basna sakcha ani mutu ko rakta nali ma basyo bhane ekdam block bhayo bhane heart attack huncha haina so tara yo high cholesterol kasari huncha bhanale yo khana pina ma huncha so alcohol nai bhayo smoking nai bhayo feri and then high fatty food saturated food McDonald's KFC tasta halko you know we love our is the fast food aru tara everything is in moderation tara yo hypercholesterolemia is the third one esma chai feri I think people don't know this and I'm going to go later on in depth as well esma chai I think management ma tara please obviously

0: on our own. So I think lack of exercise is also one of the risk factors, I would say. And then salt,
1: yeah.
0: I think the national targets recommendations ke bhane to small teaspoon huncha ni tyo bhanda kam khanu haina tara hami we love our salt hamro to be fair hamro quick cuisine dami nai cha ke tara we need to be very careful because pati goera consequences are afle matra hudaina you're passing it on to your generations so the main five risk factors to summarize tapale afle you can take into control is number one alcohol reduce your alcohol intake So smoking, dhumrapan no garnus, sake sama, activity garnus, tapaiko khana pina ma khana pina ma dhyan dinus, and then last but not least, salt ko intake alik kam garnus.
1: Yahi, yo chai especially yo lifestyle changes haru hamle garna sakne so that yo pani alikati prevention tira pani gayo ni ta yo kura haina ra aba prevention is better than cure bhanera bhancha
0: yo karan
1: garda khere aba prevention nai garyo bhane aba upachar samma pugnai parena tara unfortunately it's really difficult to stick to these rules
0: oh 100% I know more pani in my clinic mero patients are on side na and mero to be fair like my mom is very so holistic ma janu huncha so I think through her I know, okay, I take that responsibility. Ma pani mero patients haru ma bherda heri, ma medication ma ta didina ke. I make sure I really yo aba instill bhancha tara I make sure maile yo focus garera uhaharlai yo education dinchu. Nepali hos ya athawa aru different community ko because at the end of the day medication le tapailai reduce garcha risk factors. They're not so well. I mean, in a way, as much as tapaile afule afuko lai garna saknuhuncha ke. You know, so hajurlai maile yo diye bhane Or whoever's listening, please, it's very important. Prevention is cure. This is the five magic steps to prevent.
1: Yeah.
0: Heart disease. In fact, general health.
1: Exactly. अरे तो हमी heart disease को context में कुरा करना दाखिली कुरा है तो यो कुरा आर लेज़े अब जुने पनी विषय बस तो कुरा करना दाखिली और इसमें अब health podcast में कोटिज़ ना specialist round हुआ है ना वहाँ से कुरा करना दाखिली यो कुरा आर लेज़े आऊँ जगह especially अब alcohol अनि smoking अनि dietary choices है ना अनि exercise एकदम important से exercise पनी था अनि यो कुरा आरु आई नहीं रहा कौन सा अनि हर एक प्रकार को से समस्या रहे समाधान करने को लगी अथवा त्यसलाई चाहिँ कम गर्नको लागि रोक्नको लागि रोकथामको लागि यो कुराहरूबाट बस्नुहोस् भन्नुहुन्छ उहाँहरूले त्यो गर्दाखेरिमा सबै रोगहरूको लागि चाहिँ महत्त्वपूर्ण यो विषयहरू छन् यो कुराहरूलाई चाहिँ हामीले हाम्रो जीवनमा लागू गर्ने हो भने आई थिङ्क धेरै रोगहरूबाट हामी मुक्त रहन सक्छौँ होइन तर अघि सुप्रियाले नै भने जस्तै अब मोडिफाई गर्न नसक्ने कन्टेक्स्टमा त अब जस्तो कि एजको कुरा भयो त्यो त हामी रोक्न सक्दैनौँ तर एज हुँदै जाँदाखेरि पनि हामी स्वस्थ नै रहनको लागि चाहिँ यी कुराहरूमा ध्यान दिनु पर्यो
0: होइन
1: अघि नै बिपीको पनि कुरा आयोसँग जोडिएर होइन अनि अब स्ट्रेस कोलेस्ट्रोल लास्ट टाइम पनि हाम्रो लास्ट टाइमको बसाइमा हाम्रो डक्टर झोलिसा आउनुभएको थियो हामी डायबिटिजको कुरा गऱ्यौँ ब्लड प्रेसरको कुरा गऱ्यौँ कोलेस्ट्रोलको कुरा गऱ्यौँ यो कुराहरू नै उहाँले भन्नुभएको थियो जस्तो कि डायटरी कुराहरू भयो एक्सर्साइजको कुराहरू अल्कोहल स्मोकिङ यो सबै कुराहरू सबैमा लागू रहेछ भन्ने कुरा त अहिलेसम्म सायद हाम्रो श्रोताहरूले पनि बुझिसक्नु होला भन्ने आशा गर्छु म र यही नोटमा हामी एउटा छोटो ब्रेक लिन्छौँ अनि फेरि नेक्स्ट हाम्रो बसाइमा चाहिँ हामी सिम्टम्सको कुरा गर्छौँ है

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk

0: प्रमोद खरेल र साथीहरूले गाउनु भएको गीत हामीले यतिखेर सुन्दै थियौं। समय दिउँसोको 3:45 गएको छ र आजको दिवाकोशली कार्यक्रममा यिनै मिठा मिठा गीतहरू सुन्दै हुनुहुन्छ यहाँहरूले। हेल्थ पोडकास्ट अन्तर्गत हामी स्वास्थ्य सम्बन्धी चर्चा पनि गर्छौँ, भर्खरै पनि अलिकति सुन्नुभयो यहाँहरूले डक्टरसँगबाट। र अहिले चाहिँ म फेरि अर्को यो हेल्थ पोडकास्ट भन्दा पनि हेल्थ सेगमेन्ट अन्तर्गत अब हामीले खानपानको तौलको कुरा गरौँ अलिकति। र यसमा चाहिँ मैले यहाँनिर हुन त यो खानपान र तौलको बारेमा मोटोपना होइन वेट घटाउने बढाउने सब यसको बारेमा धेरै आर्टिकलहरू आइरहेका हुन्छन्, धेरै स्टडीहरू भइरहेका हुन्छन्, धेरै अनुसन्धान अध्ययन भइरहेको हुन्छ र लेखन लेखेर पनि बाहिर यो अनलाइनमा पनि अनि यस्तै पत्र पत्रिकातिर पनि बाहिर आइरहेको हामी पाउँछौँ। र यो जुन खानपान हामीले गऱ्यौँ त्यसबाट पहिले चाहिँ हाम्रा पिता पुर्खाले गरेको खानपानबाट चाहिँ मोटोपना बढ्दैन थियो, पछिल्लो समयमा आएर चाहिँ मोटोपना बढ्न थाल्यो। र यो पहिले अब गाउँघरमा हुँदाखेरि हाम्रो पुर्खाहरू होइन प्रायः सबैले काम गर्थे, खेती गरेर खान्थे, काम गरिरहेका हुन्थे, त्यत्तिकै बस्दैन थिए, मोटो हुँदै हुन्थेनन्। र अहिले चाहिँ यो मोटो हाम्रो अहिलेको लाइफस्टाइल जीवनशैलीले गर्दाखेरि यस्तो भएको छ। र आजभोलि यो स्वास्थ्य जीवनशैली भयो, तौल नियन्त्रण, डाइट सम्बन्धी विषयहरू सामाजिक सञ्जालदेखि घर परिवारसम्म एकदमै व्यापक रूपमा चर्चामा हुने गर्छ कि कहिले के डाइट, कहिले कस्तो खालको डाइट होइन, कहिले डाइट योजना, कहिले स्लिम टी पनि आउँदो रहेछ आजभोलि त, स्लिम सुप, स्लिम कुनै के भन्ने सबै हुन्छ। र यो स्लिम भन्ने शब्दले प्रयोग भएको जुन चिज हामी खान्छौँ त्यसले अस्थायी रूपमा हामीलाई मद्दत त गर्ला अलिकति तौल घटाउनको लागि, तर यो राम्रो र स्वास्थ्य तरिका चाहिँ होइन। स्वास्थ्य तरिकाले तौल घटाउनको लागि हो भने चाहिँ यसरी आर्टिफिसियल खानेकुरा खाएर हुँदैन। र आजभोलि चाहिँ एकदमै त्यो इन्जेक्सन लाउने चलन छ र यो इन्जेक्सन पनि ठिक होइन, इन्जेक्सनले पनि तौल पनि घटाउँछ अरू सबै चिज तपाईँको त्यो पनि घटाइदिन्छ सायद होइन। र यसबारेमा चाहिँ फेरि सबै थोक यो अगाडि आइसकेको छैन कि, यो त अहिले भर्खर अध्ययनको विषय भइरहेको छ, ट्रायल धेरैले गरेर अगाडि त ल्याएका छन् इन्जेक्सन, अनि पिल्स पनि आउँदैछ अहिले त फेरि होइन। र यो पिल्सले अब वेट घटाए पनि अरू त्यतिले के घटाइदिन्छ शरीरको र के असर गर्छ यस्तो शरीरमा भन्ने कुराहरू चाहिँ अहिले अध्ययन भइरहेको विषय हो। र मानिसले चाहिँ मोटो अथवा पातलो बन्ने होइन कि, यस्तै हामीले चाहिँ स्वास्थ्य बन्ने लक्ष्य राख्नुपर्छ। यो समयअनुसार शरीरप्रतिको दृष्टिकोण पनि बिस्तारै बदलिँदै जान्छ र कुनै समय मोटोपनालाई सम्पन्नताको सङ्केत पनि भनिन्थ्यो, तर आजभोलि त्यो होइन। अहिले स्वास्थ्य होइन, छिटो छरितो स्वास्थ्य हुनु पर्यो र मोटो हुनु भएन। अहिलेको हालतमा हेर्ने हो भने चाहिँ लाइफस्टाइलले नै सबै यी चिजलाई असर गरिरहेको हामी पाउँछौँ। र यो खानेकुरा अब परम्परागत हाम्रो नेपाली खानाहरू खासमा नराम्रो होइन, राम्रो हो, तर त्यो खाँदा खाएपछि हामी चलमल पनि गरिरहन्थ्यौँ। र नेपाली खानामा कतिपय बेलामा चाहिँ फेरि पहाडतिर होइन कति ठाउँमा चाहिँ फेरि पुरा पर्याप्त मात्रामा खाना हुन्थेन कि, सबै भेराइटीको खाना हुन्थेन अनि जे सिजनल हुन्थ्यो त्यो खाइन्थ्यो। अहिले पनि त्यस्तै नै छ, सिजनल फुड खाने त्यो राम्रो पनि हो, तर सबै थोक चाहिँ त्यहाँ पर्याप्त पाइँदैन पनि, त्यो सिजनल फुडमा आफ्नो शरीरलाई चाहिने थोक सबै पाइँदैन र त्यसले गर्दाखेरि चाहिँ कतिपय पौष्टिक तत्त्वहरू हामी पुगेको पाउँदैनौँ कि परम्परागत हाम्रो खानेकुरामा चाहिँ कार्बोहाइड्रेट भयो, प्रोटिन, फाइबर होइन, अन्य पोषक तत्त्वहरूको सन्तुलन राम्रो चाहिँ हुन्छ, मिलायो भने, मिलेन भने कोही कोही चाहिँ फेरि छुट्न जान्छ। र त्यसले गर्दाखेरि यो र त्यसमा पनि फेरि अत्यधिक अहिले खाने हो भने चाहिँ खाने हो र घरमै बसिरहने हो, घरबाट काम गर्ने हो र घरमै बसिरहने हो, धेरै समय बिताउने हो घरमा भन्ने चाहिँ त्यसले मोटोपना निम्त्याउँछ र मोटोपना पहिले निम्त्याउँथ्यो पनि अहिले पनि निम्त्याउँछ। र अहिले चाहिँ खानाको विकल्पहरू फेरि यो बढ्दै गएको छ नि त, त्यसैले गर्दाखेरि पनि हामी अन्डलमा परिरहेका हुन्छौँ, हाम्रो शरीर पनि अन्डलमा परिरहेको हुन्छ र खाना रसँग हाम्रो डाइटको सम्बन्ध र हाम्रो त्यसलाई कसरी हामी नियन्त्रण गर्न सक्छौँ भन्ने कुराहरू नै आज हामीले गरिरहेका छौँ यो हेल्थ सेगमेन्ट अन्तर्गत दिवाको शैलीमा।
1: दिवा कोसिलीमा अब स्वास्थ्य चर्चा।
0: हजुर, स्वास्थ्य चर्चा मैले सुरु गरिसकेको छु. हाम्रो खाना र वेट अनि त्यससँग सम्बन्धित कुरा आज गरिरहेका छौँ. र खाना भनेको फुड इज मेडिसिन भनेर पनि भन्ने गरिदिँदो रहेछ अनलाइन खबरमा मैले देखेको छु आर्टिकल, होइन. र खानालाई औषधिको रूपमा प्रयोग गर्ने अवधारणा पनि हो यो भनेको चाहिँ, फुड इज मेडिसिन भनेको चाहिँ. र यसमा यसको मूल सन्देश चाहिँ भनेको के हो भने, रोग लागेपछि मात्रै औषधिमा निर्भर हुने होइन कि बरु दैनिक रूपमा नै सही खानपानतर्फ रोकथाम गर्ने र स्वास्थ्य प्रवर्धन गर्ने कुरा चाहिँ हो. र विश्व स्वास्थ्य सङ्गठनका अनुसार चाहिँ हृदय रोग, मधुमेह, उच्च रक्तचाप, मोटोपन लगायतका धेरै नसर्ने रोगहरू खानपान र जीवनशैलीसँग प्रत्यक्ष रूपमा रहेको हुन्छ, जोडिएको हुन्छ.

यस्तै फलफुल र हरियो सागसब्जीमा पाइने एन्टिअक्सिडेन्टले पनि शरीरलाई एकदमै क्षति पुर्याउने फ्री रेडिकल्सहरूसँग लड्न मद्दत गर्ने गर्छ। अनि यस्तै ओमेगा थ्री भयो, फ्याटी एसिड भएको माछा, चिया, बिउ, ओखरले मुटुको स्वास्थ्य चाहिँ सुधार गर्न सहयोग पनि पुर्याउँछ। र यो उचित खानपानले धेरै स्वास्थ्य समस्याहरू नियन्त्रणमा राख्न चाहिँ सहयोग पुर्याउँछ, त्यो हामी सबैलाई थाहा भएकै कुरा हो।

तर यो उचित खानाले सधैँ स्वास्थ्य समस्याहरू नियन्त्रणमा राख्न सकिन्छ भन्दैमा, यसको अर्थ औषधिको विकल्प खानालाई बनाउने भन्ने चाहिँ होइन कि? तर फेरि खाना कस्तो भने, सबै खाना एउटै मानिसको लागि अथवा सबै खाना सबै मानिसको लागि त्यो उचित हुन्छ भन्ने हुँदैन। जस्तो अन्डाकै कुरा गरौँ, यो अन्डा प्रोटिनको एकदम राम्रो स्रोत हो, तर सबैको शरीरले एउटै तरिकाले अन्डा पचाउँछ भन्ने चाहिँ हुँदैन। यो अन्डालाई चाहिँ कतिले चाहिँ मजाले पचाउँछन्, कतिले यसलाई पचाउँदैनन् कि, कतिलाई अन्डाको एलर्जी पनि हुन्छ। त्यसले गर्दाखेरि कसरी खाने भन्ने कुरामा त्यसमा पनि भर पर्छ, कति मात्रामा खाने, तपाईँको शरीरले कति मात्रामा पचाउन सक्छ, होइन हो, यसरी सबै ध्यान दिनुपर्ने हुन्छ। र अहिले चाहिँ यो सोसियल मिडियामा तौल घटाउने उपाय यति धेरै छ्यापछ्याप्ती छन् कि यो खाना सम्बन्धी सामग्रीको चाहिँ यति धेरै यो सोसियल मिडियामा देख्न पाइन्छ, भिडियोदेखि लिएर तस्बिरदेखि लिएर त्यहाँनिर आर्टिकलहरू हुन्छन्, लेखहरू, होइन, यो बाढी नै आएको जस्तो देखिन्छ। र कतिपय सामग्री वैज्ञानिक आधारमा तयार गरिएका भए पनि धेरैजसो सामग्री चाहिँ व्यक्तिगत अनुभव र व्यावसायिक लाभ अनि लोकप्रियता बढाउने उद्देश्यले बनाइएको हुन्छ है आजभोलि सोसियल मिडियामा। त्यसैले गर्दाखेरि त्यो व्यक्ति को हो त तपाईँले चिन्न जरुरी छ। ऊ विक्रेता हो कि, ऊ त्यसको विज्ञता हो कि, ऊ डक्टर हो कि अथवा वैज्ञानिक हो कि, उसँग वैज्ञानिक प्रमाण कतिको छ भन्ने कुरा मूल्याङ्कन गरिकन मात्रै त्यो सोसियल मिडियामा आएको कुराहरू चाहिँ हामीले त्यसलाई लिने या नलिने भन्ने कुरा चाहिँ डिसाइड गर्नुपर्छ, निर्णय गर्नुपर्छ। र यो फेरि सामाजिक सञ्जालमा गार्सिनिया, होइन, कम्बोजिया, स्लिम टी, स्लिम कफी, स्लिम सुप धेरै पाइन्छ। यो उत्पादनले चाहिँ तौल छिट्टै घटाउने दाबी पनि गरिरहेका हुन्छन्, होइन हो, तर यसले चाहिँ मानिसलाई दुब्लो मोटो बनाउने होइन कि, कुनै खानेकुराले तौल घटाउने मात्र होइन, यसले अरू चिज पनि फेरि कम गर्न थाल्छ कि, त्यसैले आफूलाई न्युट्रिसन पुग्दैन, होइन, खानै कम खाइदिएपछि त त्यो स्लिम हुने खानेकुरा त्यो खाने हो भने त्यसले कि चाहिँ तपाईँलाई डायरिया लगाउँछ कि चाहिँ खाना रुच्दैन कि, हजुर, त्यसैले गर्दाखेरि न्युट्रिसनहरू कम हुन जान्छ, यसमा एकदमै ध्यान दिनुपर्छ। आज हामीले खानेकुरा, तौल, यस्तै कुरा गऱ्यौँ। अब गीत सुन्छौँ, यो शिशिर योगी र रचना रिमालले गाउनुभएको एउटा गीत छ यो बेलामा। यो गीत सुन्दै हामी लाग्छौँ समाचारतिर। 5 मिनट समाचार सुनेपछि फेरि हामी भेट्नेछौँ।

0: कर्णाली राजमार्गको कालीखोट जुम्ला सड़क खण्डमा पर्ने सेराबाडामा सुक्खा पहिरो खस्दा सड़क अवरुद्ध भएको छ। खाँडाचक्र आठ कालीकोट सेराबाडा स्थित माथि बाटो खसेको पहिरोले सड़क अवरुद्ध भएपछि सवारी साधन आवत जावत पूर्ण रूपले बन्द भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी छविलाल भट्टराईले जानकारी दिनुभएको छ। पहिरोसँगै झरेको ढुङ्गा सानो मेसिनले फुटाउन नसक्ने भएपछि सड़क डिभिजन कार्यालय जुम्लासँग समन्वय गरी ठूलो एक्सकाभेटर मागिएको छ। सर्वोच्च अदालतले निश्चित मापदण्ड नबनेसम्म चार प्रकृतिका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न मुख्य रजिस्ट्रारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले प्रचलित कानून अनुसार गोपनीय राख्नुपर्ने विषय बन्द इजलासबाट सुनवाई हुने विषयवस्तुलाई प्रत्यक्ष प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले मुद्दाका कुनै पनि पक्ष वा उनीहरूका कानून व्यवसायले गोपनीयता कायम गर्न र प्रत्यक्ष प्रसारण नगर्न अनुरोध गरेको विषयको मुद्दाको सुनवाई समेत यो आदेशसँगै अब प्रत्यक्ष प्रसारण हुने छैन। यसबाहेक अदालत वा इजलासले प्रत्यक्ष प्रसारण गर्न उपयुक्त नरहेको भनी ठहराएका विषय वा मुद्दाको सुनवाई पनि प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्चले आदेश जारी गरेको छ। साउन 15मा मुलुकभर करिब 1 अर्ब रुपियाँ भन्दा बढीको दूधको कारोबार हुने अनुमान गरिएको छ।
1: साउन 15मा खिरखाने परम्पराले दूध तथा दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा बढ्ने भएकाले ठूलो आर्थिक कारोबार हुने नेपाल डेरी एसोसिएसनको अपेक्षा छ। यस वर्ष साउन 15का दिन देशभर करिब 1 करोड़ लिटर दूध खपत हुने अनुमान छ। उक्त परिमाणको दूध तथा त्यससँग सम्बन्धित दुग्धजन्य सामग्रीको प्रयोगबाट 1 अर्ब रूपियाँ भन्दा बढीको आर्थिक कारोबार हुने विश्वास छ। यसले दूध उत्पादक किसान, डेरी उद्योग, स्थानीय उत्पादन तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने एसोसिएसनको भनाइ छ। राष्ट्रिय दुग्ध विकास बोर्डको 2077 साल फागुन 15 गतेको निर्णय अनुसार हरेक वर्ष साउन 15लाई राष्ट्रिय खीर दिवसका रूपमा मनाउने परम्परा छ। नेपाल कृषि प्रधान देश भएकाले असारभरि धान रोपाईमा व्यस्त किसानले साउन 15लाई परिवार, आफन्त र समुदायसँग खुशी साटासाट गर्ने अवसरका रूपमा मनाउँछन्। खीर खाने संस्कृतिले किसानको श्रमको सम्मान, पारिवारिक एकता तथा नेपाली मौलिक संस्कृतिको संरक्षणको सन्देश दिने विश्वास छ। पोषणका हिसाबले पनि खीरले शरीरलाई आवश्यक ऊर्जा, प्रोटिन, क्याल्सियम, भिटामिन तथा खनिज तत्व उपलब्ध गराउने भएकाले यसको महत्व उच्च छ।
0: आरोही पासाङ दावा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा जलवायु परिवर्तनको प्रभाव बढ्दै गएकाले आरोहण अनुमति दिँदा संख्याभन्दा पनि आरोहीको अनुभव र योग्यतालाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। 31 पटक सगरमाथा आरोहण गरिसकेका शेर्पाले हिमाली क्षेत्रमा बदलिँदो मौसम, अनियमित हिमपात र आरोहण मार्गमा आएको परिवर्तनले जोखिम बढाएको बताउनु भयो। उहाँले अनुभवी आरोहीलाई प्राथमिकता दिँदा सगरमाथा आरोहण थप सुरक्षित र व्यवस्थित हुने बताउनु भयो। एल्ब्रुस, डेनाली र किलिमान्जारो जस्ता हिमाल आरोहण अनुभवले सगरमाथाका लागि आरोहीलाई थप तयार बनाउने उहाँको भनाई छ। उहाँका अनुसार पछिल्ला वर्षमा हिमाली क्षेत्रमा मौसमको स्वरूप परिवर्तन भएको छ। विगतमा मुख्यत हिउँदमा हुने हिमपात अहिले अन्य समयमा समेत देखिन थालेको र यसले खुम्बु क्षेत्रसहित उच्च हिमाली क्षेत्रमा जोखिम बढाएको छ। नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि हुने आक्रमणको विरोध गर्दै दोषीमाथि कड़ा कानूनी कार्यवाही र स्वास्थ्य कर्मीको सुरक्षा सुनिश्चित गर्न माग गर्दै आन्दोलन गरिरहेको छ। संघले आज माइतीकर मण्डलामा नारायणी अस्पताल वीरगंजमा चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको आक्रमण र तोड़फोड़को विरोधमा प्रदर्शन गरेको छ। आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डाक्टर प्रमोद रामको काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। संघका कोषाध्यक्ष डाक्टर तेजसु सिंह मल्लले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ। सरकारले माग सम्बोधन गरी आन्दोलन तत्काल फिर्ता हुने उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीले 3 मन्त्रीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। आज सभापति रवि लामिछानेले 3 मन्त्रीलाई मनोनयन गर्नुभएको हो। शिक्षा मन्त्री सस्मित पोखरेल, स्वास्थ्य मन्त्री निशा मेहता र कृषि मन्त्री गीता चौधरी मनोनित हुनुभएको हो। यस्तै सांसद यज्ञमणि न्यौपाने, नेताहरू प्रमोद न्यौपाने र विनिता कठायतलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ। उनीहरूलाई सभापति लामिछानेले शपथ गराउनु भएको छ। रासोपाको केन्द्रीय समितिको बैठक बसेको हो। निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिश भएकाहरूको नाम सर्वसम्मत अनुमोदन भएको छ। आज बसेको संसदीय सुनवाई समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरू वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन भएको हो। 2 आयुक्तको सुनवाई हिजो भएको थियो। यस्तै प्रमुख निर्वाचन आयुक्तको सुनवाई आज भएको।

समय दिउँसोको 2:09 गयो. वेलकम ब्याक, नमस्ते. दिउँसोको कार्यक्रम दिवा कोसेली कार्यक्रम सञ्चालन भइरहेको छ र कार्यक्रममा अहिले पुष्पन प्रधान अनि पूजा गुरुङले गाउनु भएको गीत सुन्दै थियौँ र आज बुधबारको दिन एकै कलाकार सृजनाकारका गीतहरू हामी सुन्ने गर्छौँ. त्यसैले आजको हाम्रो कलाकार हुनुहुन्छ पुष्पन प्रधान, उहाँले गाउनुभएका गीतहरू हामी आज सुन्दै जानेछौँ यो आवरमा चाहिँ. र कार्यक्रम दिवा कोसेली को यो घन्टामा म आशा छु र तपाईँसँगै रहनेछु आज दिउँसोको समयमा. अनि गोधुली कार्यक्रम भने लिएर आइपुग्नुहुनेछ अहिले रूपा राणाजी 4:00 समयमा. र अब आजको कार्यक्रममा मौसमको चर्चा गर्न बाँकी नै रहेको छ. यो साताको लागि मौसम आज विशेष गरिकन आज अब एकदमै गर्मी फिल गरिरहेका छौँ हामीले, होइन? र गर्मी यहाँ मात्र होइन, अब यो हिट वेभ फेरि पनि तातोपना अहिले आइरहेको छ. उता फ्रान्सतिर त झन् आगलागी पनि भइरहेको र आगलागीमा त्यसैमाथि फेरि गर्मी तापक्रम पनि बढेको. यो फ्रान्समा मात्रै होइन स्पेनमा पनि हो, 40 डिग्री सेल्सियससम्मको तापक्रम आज त्यहाँ पुगिरहेको छ. र यो 40 डिग्रीमा अनि त्यसपछि फेरि त्यो तातोपना आगो निभाउन पर्ने स्थिति र त्यो स्थिति झेलिरहेका छन् त्यतातिर चाहिँ. स्पेनमा पनि त्यस्तै नै छ. तर तापक्रम आज यहाँ बेलायतमा चाहिँ अब आज बुधबारको होइन आज एम्बर वार्निङ पनि जारी गरिएको छ. आज निकै बिहानदेखि नै गर्मी छ र गर्मीपना रहि नै रहन्छ. आज एम्बर वार्निङ भोलिसम्म जारी छ र यो हिट आजको एकदम हटेस्ट डे आज 29 जुलाई र आज चाहिँ एम्बर र येल्लो वार्निङ हिट एम्बर अनि येल्लो हिट हेल्थ अलर्ट चाहिँ युकेको विभिन्न ठाउँमा छन्. वेडनेसडे आज पिक हुन्छ भन्ने भनाइ छ. अब अझै पनि पिकमा पुगिसकेको छैन, अझै पनि तातिने क्रम अझै जारी छ भन्नु पर्यो. आज 34-35 डिग्री सेल्सियसको अनुमान हो. र अब आज बिहान पख त पानी अलिअलि पर्यो नर्दर्न आयरल्यान्ड स्कटल्यान्डतिर, होइन? इङ्ल्यान्ड वेल्समा सुक्खा नै रह्यो र अहिले पनि सुक्खा र एकदम घमाइलो छ. उत्तर इङ्ल्यान्डतिर अलिअलि बादल लागेको छ, पश्चिमी वेल्सतिर पनि अलिअलि बादल र अलिअलि पानी छिटफुट कहीँ कतै त्यो नाम निशान नभएको पानी हजुर त्यस्तो पानी परेको हुनसक्छ, होइन? एक दुई ठाउँमा मात्रै, नत्र त्यस्तो छैन. र एकदमै तातो गर्मी नै छ र तातोपना आज 34-35 डिग्री सेल्सियससम्मको हो. मापन त भइसकेको छैन तर किनभने यो दिउँसोको समय छ, अझै तातिँदैछ नि त, अझै अलि पछाडि मात्रै हुन्छ हाइएस्ट रेकर्ड तापक्रम. र नर्वेजतिर पनि 34 डिग्री सेल्सियस आज, अनि उता बर्मिङहामतिर 29, हल एरियामा पनि 29, कार्डिफतिर 26 डिग्री सेल्सियस हुने सम्भावनाका कुरा गरिएको छ भने बेलफास्टमा 20 र माथि स्कटल्यान्डमा 16-18 डिग्री सेल्सियसको माथि चाहिँ शीतल छ, चिसो हुन्छ. र यो भयो आजको कुरा, होइन? आज बुधबार हो, त्यसपछि भोलि बिहिबारको दिन पनि मौसममा धेरै जसो त प्रायः घमाइलो नै छ. इङ्ल्यान्ड वेल्सको लागि, नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डको लागि चाहिँ अलिअलि पानी पर्ने स्थिति देखिन्छ उत्तरी इलाकातिर, र तलतिर त्यस्तो छैन. अलिअलि इस्ट एङ्ग्लियामा पानी पर्न सक्छ भोलि र धेरै ठाउँमा घमाइलो नै हुन्छ. र तापक्रम घटेर भोलि चाहिँ लन्डन एरियामा 27 डिग्री सेल्सियस हुन्छ र आजसम्म मात्रै, आज एकदम पिकमा पुग्छ, त्यसपछि भोलिदेखि तापक्रम घट्दै जान्छ. 27 डिग्री सेल्सियस लन्डनमा, 26 चाहिँ नर्वेजतिर हुनसक्छ, कार्डिफतिर 23 डिग्री सेल्सियस र बेलफास्ट जाने हो भने 18 अनि माथि स्कटल्यान्डमा 15-16 डिग्री सेल्सियस 17 डिग्री सेल्सियससम्म मात्रै तापक्रम छ त्यहाँनिर. निकै तुलनात्मक हिसाबले चाहिँ हेर्ने हो भने निकै चिसो नै हामी देख्न सक्छौँ. र आज भोलिको हामीले चर्चा गऱ्यौँ मौसम, होइन? र अब शुक्रबार पनि घमाइलो नै छ, उही नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डतिर मात्रै हो अलिअलि पानी पर्ने भनेको, अन्यथा प्रायः घमाइलो, अरू ठाउँमा सुक्खा नै हुन्छ. फ्राइडे पनि तापक्रम चाहिँ अलिकति घट्छ, कहिले घट्ने कहिले बढ्ने त भइरहेको छ, तर पनि 26 डिग्री सेल्सियस वरपर रहन्छ. अरू माथि लिभरपुलदेखि माथि चाहिँ अलि न्यानो नै छ, 20 डिग्री सेल्सियस म्याक्सिमम् भनेको, होइन? एनिवे, यो छ मौसम अगाडिको दिनहरूको हेर्दाखेरि. अहिलेलाई यति नै गरौँ र गीत सुनाऊ फेरि अर्को. अबको गीत फेरि पनि पुष्पन प्रधानकै स्वरमा रहेको छ. पुष्पन प्रधानका गीतहरू हामी सुन्छौँ भनेर आज म भनिरहेको छु, होइन? त्यसैले अर्को एउटा उहाँको नै गीत यतिखेर म सुनाउन चाहन्छु. उहाँ भन्नुहुन्छ थामिदेऊ भनेर.

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk। यो PFBS गोर्खा।

समय बिहानको होइन दिउँसोको 2:25 गएको छ बेलायतको समय. नेपालमा चाहिँ यतिखेर अब रातको समयतिर यहाँहरू हुनुहुन्छ, बेलुकाको 7:10 गइसक्यो. अनि ब्रुनाई हङकङतिर अहिले रातकै समय छ, रातिको 9:25 गयो, 9:30 हुनै लागेको छ रातको. अब बिस्तारातिर यहाँहरू लाग्ने बेला भएको छ त्यतातिर. अन्य ठाउँको पनि समय फरक फरक छ, फरक समय अनुसारकै ग्रिटिङ स्टक्ट्याउँ. फेरि पनि एकचोटि आज बेलायतको दिवाकोसेली कार्यक्रमबाट म आशा. अब आजको कार्यक्रममा तपाईँहरूको यो विभिन्न कार्यक्रमहरू छन् बेलायतका विभिन्न ठाउँमा, तिनको चर्चा गरौँ. यहाँनिर तपाईँहरूले पठाउनुभएका सरसामग्रीहरू, कार्यक्रम सम्बन्धी जानकारीहरू एकचोटि सरसर्ती राख्नु पर्दाखेरि, यो अगस्त महिनाको अब 29 भयो आज, होइन आज र आज विक्रम सम्वत 2083 साउन महिनाको 13 बुधबारको दिन हो. बुधबारको दिन भने तर रात हो भन्नु पर्यो काठमाडौँ नेपालको हिसाबले भन्ने हो चाहिँ, तर यहाँ जुलाई महिनाको तदनुसार चाहिँ यता अङ्ग्रेजी क्यालेन्डरमा चाहिँ जुलाई महिनाको 29 हो आज 2026 र आज गुरु पूर्णिमा पनि छ. सम्पूर्ण गुरुहरूमा आज प्रणाम हामी सबै गर्न चाहन्छौँ, होइन र उहाँहरूमा उहाँहरूको जीवनको सुख जीवनको लागि सदैव शुभकामना व्यक्त गर्न चाहन्छौँ. र तपाईँले आज गुरुहरूलाई सम्झिसक्नु भएको छ र उहाँहरूलाई तपाईँले आज सम्झेर होइन आज गुरु दक्षिणा दान पनि गर्नुभयो होला कतिपय गुरुहरूले त, र आफ्नो विद्यार्थीले पनि गुरुलाई त्यसै अनुसारको होइन कतिपय विद्यार्थीहरूले चाहिँ गिफ्टहरू पनि दिने गर्छन् गुरुहरूलाई, समय दिने गर्छन्, गुरुहरूको पूजा हुन्छन् होइन. र प्रथम गुरुहरू त माता पिता नै हुन्, अनि स्कुलका गुरुहरू हुन्छन्, सबैलाई सम्झिनु भयो होला पक्कै पनि आज. र आज अब 29 भयो, त्यो 29 भइहाल्यो, भोलि 30 पर्सि 31 अब शनिबारको दिन त 1 सुरु भइहाल्छ. यो आउने शनिबार 1 निकै धेरै कार्यक्रमहरू छन् तपाईँको. किरात राई यायोखाको यलम्बर स्मृति दिवस मनाउने कार्यक्रम छ र यो कार्यक्रम चाहिँ कहाँ हुँदैछ भने बिहान 11 सुरुवात हुन्छ, बेलुका 8 नै शनिबार 1 किरात राई हाउस रिप्लेस सर्रेमा हुन्छ तपाईँहरूको यो कार्यक्रम. अनि यस्तै गरिकन 1RGR इन्टेक कप पनि हुँदैछ 1 अगस्तमा नै सर्जनमुर ब्यारेक्समा यो चाहिँ. अनि यस्तै गरिकन अर्को 1 अगस्तमा हुने कार्यक्रम ओखलढुङ्गा जिल्ला किरात राई समाज युकेको वार्षिक भेला पनि छ, फेल्थाम एसेम्ब्ली हलमा हुन्छ, हन्सलो रोडमा 12:00 हुन्छ यो कार्यक्रम. लङजुङ समाज युकेको पनि भेटघाट कार्यक्रम छ अल्डरवुड लेजर सेन्टरमा, अल्डरसटमा हुन्छ, 12:00 कार्यक्रम हुन्छ र त्यहाँनिर इन्टरनल आउटडोर स्पोर्ट्स कार्यक्रमहरू धेरै हुनेछन्. अनि यही आउने आइतबार 2 भने गुल्मी जिल्ला समाज युकेको वार्षिक भेला छ आइतबार 2 अगस्तमा, यो चाहिँ कहाँ हुन्छ भने ओके यो कार्यक्रम हुने स्थानको यहाँनिर म जानकारी राख्नुपर्दा फेल्थाममा हुँदैछ, हजुर फेल्थाम लन्डनमा हुन्छ. त्यसपछि 8 अगस्तमा चाहिँ रावा खोला सेरोफेरो एनुअल गेट टुगेदर हुन्छ, यो गार्थ हिल कलेज यो ब्राकनेलमा हुन्छ, 10:00 बेलुकाको 10:00 नै. अर्को चाहिँ 8 दिनमा तनहु समाज युकेको भेटघाट कार्यक्रम छ र यो चाहिँ एल्डरवुड लेजर सेन्टर अल्डरसटमा हुन्छ, 8 12:00 अनवर्ड. र 8 अगस्तमा अर्को कार्यक्रम चाहिँ छ सेन्ट साइमन चर्च आसफोर्ट केन्टमा, 4:00 चाहिँ एकल कार्यक्रम छ र यहाँहरू सबैलाई निम्तो गरिएको छ. रुक्साना लिम्बूको युके टुर हुँदैछ र यही टुर गर्ने अन्त सिलसिलामा चाहिँ उहाँको कार्यक्रम सेन्ट साइमन चर्च आसफोर्ट केन्टमा 8 हुन्छ, 8 र त्यसपछिको कार्यक्रम हेर्दा 15 अगस्तमा समर डिजे धमाका हुँदैछ र यो 15 अगस्तमा डिजे धमाका द फेस बार रेडिङमा हुन्छ, राति 9:00 सुरु भएर 4:00 नै हुन्छ. टिकट दर केवल 15 मात्रै हो, 18+ मात्रै जान सक्नुहुन्छ त्यहाँ, 18 माथिकाहरूको मात्रै यो कार्यक्रम हो. आइडी देखाउनु पर्ने हुन्छ फेस बारमा तपाईँ प्रवेश गर्दाखेरि, त्यसैले त्यहाँनिर अलिक ख्याल गर्नुहोला. टेन्जी पाखरिन्जी अथवा लाखमान पाखरिन्जीलाई सम्पर्क गर्नुहोला थप जानकारीको लागि अथवा टिकटको लागि. 15 अगस्तमा अर्को कार्यक्रम चाहिँ छ संखुवा सभा समाज युकेको वार्षिक भेला,
र यो कार्यक्रम एम्पायर हल अलरसटमा हुँदैछ। 15 तारिक अगस्तको मनोरञ्जनात्मक कार्यक्रमहरू त्यहाँ हुनेछन् विभिन्न। हजुर, यो भेटघाट कार्यक्रम तपाईँहरूले भरपूर मनोरञ्जनका साथ गर्न सक्नुहुन्छ कलाकारको साथमा। यस्तै 16 अगस्तमा प्रतिभा नक्षत्र कार्यक्रम हुँदैछ। प्रतिभा नक्षत्र नेपाली कल्चर सेलिब्रेट गर्ने अर्को एउटा कार्यक्रम हो र यो चाहिँ 2026 सालमा प्रतिभा नक्षत्र भनेर पहिलो चरणको कार्यक्रम गरिँदैछ। पहिलो कार्यक्रम हो यो। रग्बी ग्राउन्ड ओल्ड मिल रोड लन्डनमा हुन्छ। अगस्त 16 तारिक। टिकट केवल 5 पाउन्ड मात्रै भनेर भनिएको रहेछ। अन्डर सोह्र वर्षदेखि मुनि र 65 वर्षदेखि माथिकाहरूको लागि टिकट फ्री छ, टिकट लिनु पर्दैन। अर्को कार्यक्रम चाहिँ 22 अगस्तमा हुने कार्यक्रम चाहिँ यो चाहिँ रेडिङ म्युजिकल नाइट हुँदैछ। साउथ रेडिङ कम्युनिटी हलमा रेडिङ म्युजिकल नाइटमा चाहिँ प्रेम राजा महत आउँदै हुनुहुन्छ है। अनि अर्को चाहिँ कौरा किङ दुर्गा गुरुङ, भोइस अफ नेपाल सिजन 7 का विजेता निता थापा र अन्य कलाकारहरूको साथमा तपाईँहरूले इन्जोय गर्नुहुनेछ। अर्को लिगलिग समाज युकेको भेटघाट पनि 22 अगस्तमा नै छ, ग्रेन्ज जुनियर स्कुल फान्डोमा। र 29 अगस्तमा हेर्दा 4 तारिक यो चाहिँ खुकुरी

ला चाहिँ स्प्रिङ वेस्ट एकाडेमी फेल्थाममा हुन्छ, बिहान 11:30 बजेदेखि रातको 10 बजेसम्म। 5 सेप्टेम्बरमा अर्को तिजको कार्यक्रम पनि छ, यो चाहिँ प्यालेस हिमालयन ओइसिस टिडवर्थमा हुने, टिडवर्थवासीको लागि हो। 5 सेप्टेम्बरमा 4 बजेदेखि मिडनाइटसम्म कार्यक्रम छ। हजुर, यिनै कार्यक्रमहरू तपाईँहरूको अहिले हामीलाई प्राप्त भएका छन्। अब यति नै गरिकन गीत सुनाऊ। आज हामीले हाम्रो एकै कलाकारका आवाजहरू सुनाउने क्रममा पुष्पन प्रधानले गाउनुभएको गीत राखिरहेका छौँ, र उहाँले गाउनुभएको अर्को एउटा गीत फेरि म यहाँहरू समक्ष राख्छु। यो गीतले भन्छ, सक्ने भा तिमीलाई।

0: रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हामीले आज पुष्पन प्रधानले गाउनु भएको गीत सुनिरहेका छौँ, उहाँसँगै रमाइरहेका छौँ भन्नु पर्यो। र भर्खरै पनि हामीले पुष्पन प्रधानको गीत सुन्यौँ, साथमा अरू कलाकार पनि हुनुहुन्थ्यो। र अहिले फेरि अर्को एउटा गीत पनि यहाँनिर सुरु भएको छ, जुन गीतलाई म एकैछिनमा राख्छु। समाचारतिर हामी लाग्ने बेला पनि भयो, अब समाचार 3:10 समाचार सुन्छौँ हामी। नेपालबाट नै हाम्रा समाचार कर्मीहरूले समाचार प्रस्तुत गर्नुहुन्छ र हामी सुन्नेछौँ। र अब नेक्स्ट आवरमा चाहिँ भेराइटी प्रकारका गीत सङ्गीत सुन्छौँ। अहिले चाहिँ हामीले आज यतिखेर यो आवरमा चाहिँ पुष्पन प्रधानलाई सुनिरहेका छौँ। उहाँका गीतहरू, थरी थरीका गीतहरू छन् हो, ती गीतहरू आज हामीले सुनिरहेका छौँ। र कार्यक्रमको साथमा म आशा छु आज यहाँहरूसँगै रहनेछु। आज अब 4 बजेसम्म हो, 4 बजेपछि भने आइपुग्नुहुन्छ रूपा राणाजी। उहाँ आउनुहुन्छ दिवा कोसेली कार्यक्रमपछि, गोधुली कार्यक्रमको साथमा उहाँ रहनुहुनेछ साँझ 7 बजेसम्म। धनु गुरुङ बहिनीलाई धेरै धन्यवाद, उहाँले फोन गर्नुभएको थियो, गुरु पूर्णिमाको शुभकामना छ है तपाईँलाई भनेर भन्नुभएको थियो। र उहाँलाई धेरै धेरै धन्यवाद भनौँ। हजुर, आज गुरु पूर्णिमा हो, गुरुलाई सम्झिनु भएको होला पक्कै पनि। र गुरुलाई आज रेस्पेक्ट गरेर होइन माया गर्ने र उहाँलाई केही एटलिस्ट उहाँप्रति श्रद्धा व्यक्त गर्ने, सम्मान व्यक्त गर्ने दिन हो आजको दिन। सो त्यसको लागि समय अझै बाँकी नै छ, तर नेपालमा चाहिँ रात पर्यो है, नेपालमा चाहिँ 7:30 त भइसकेको छ बेलुकाको, 7:34 गइसक्यो। र ब्रुनाई अनि हङकङतिर त अब 10 बज्न पनि लाग्यो, त्यहाँनिर 9:45 भइसकेको छ, अघि नै 9:49 गइसकेको छ। आजको कार्यक्रममा नेक्स्ट आवरमा हामी लान्च कर्पल राहुल गुरुङसँगको कुराकानी, छोटो कुराकानी छ। उहाँ क्याट्रिकमा कार्यरत हुनुहुन्छ, बाबाजी कम्पनीमा। उहाँसँगको कुराकानी म राख्नेछु, यो तपाईँले बिहानको समयमा सुनि पनि सक्नु भएको छ र आज म रिपिट गर्न लागिरहेको छु अहिले नेक्स्ट आवरमा, त्यो हामी छोटो सुन्नेछौँ।

हेल्थ पोडकास्ट. आज हेल्थ पोडकास्ट भन्दा पनि स्वास्थ्य सम्बन्धी कुराहरू अघि हामीले गरिसकेका छौँ र यो आवरमा चाहिँ अब फेरि गीत अर्को एउटा सुनाउँछु म. यो गीत मैले सुरु पनि गरिसकेको हो, सुरु भइसकेको छ. पुष्पन प्रधानले नै गाउनुभएको गीत फेरि पनि, तर उहाँलाई यसपालि चाहिँ यतिखेर साथ दिँदै हुनुहुन्छ अस्मिता अधिकारीले पनि.

हामीले पुष्पन प्रधानले गाउनु भएको गीत आज सुन्दैछौँ। अब उहाँलाई साथ आज यो गीतमा चाहिँ अस्मिता अधिकारीले दिनुभयो भने अब फेरि अर्को एउटा गीत छ उहाँले नै गाउनु भएको एकल गीत छ, बाबुलाई सम्झिँदै उहाँले गाउनु भएको बुवाको लागि भनेर गाउनु भएको गीत यही एउटा गीत छ। त्यो गीत हामी कार्यक्रममा राख्नेछौँ, राख्छु म भन्नु पर्यो, र यही गीत सुन्दै हामी छुट्टिन्छौँ आजको कार्यक्रमबाट एकछिनलाई मात्रै। हजुर, 3:10 जाँदासम्म तपाईँले सधैँ दिउँसोको समयमा चाहिँ नेपालबाट हाम्रै न्युज टिमका मेम्बरहरूले यहाँहरूले यो बिबिसीभन्दा अगाडि सुन्न सक्नुहुन्छ। बिबिसी अहिले 4 आउँछ होइन, र 4 अगाडिको यो आवरमा चाहिँ 10 लामो समाचार सुन्न सक्नुहुन्छ। आज दिनभरिको उहाँहरूले ऱ्यापअप गर्नुहुन्छ यो समाचारमा, मेन खबरहरू के छ नेपालको विशेष गरिकन, त्यो खबरहरू हामी सुन्नेछौँ एकैछिनमा। अनि म चाहिँ फेरि अब नेक्स्ट आवरमा तपाईँसँग भेट्नेछु अर्को घन्टामा। हजुर, र अर्को घन्टामा भेटेर चाहिँ हामी कुराकानी गर्नेछौँ अन्य विषय प्रसङ्गहरूमा, र एउटा छोटो कुराकानी पनि यहाँहरूले सुन्न सक्नुहुनेछ ल्यान्स कपाल राहुल गुरुङसँग गरिएको। र यो अब गीत मैले अर्को सुरु गरिसकेको छु, यो गीत सुन्दै लागौँ अब समाचारतिर। हामी फेरि एकछिनमा भेट्नेछौँ।

0: सुनसरीको दिवानगंजमा दुई समुदाय बीच भएको झडपपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ। आज बिहानदेखि नेपाली सेनाले हवाई गस्ती शुरू गरेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी बढ़ाएका छन्। प्रभावित क्षेत्रमा कर्फ्यू आदेश यथावत छ। यसैबीच घटनाको छानबिनका लागि गठित समिति र जिल्ला सुरक्षा समितिले घटनास्थलको स्थलगत अनुगमन गर्दै मृतक 24 वर्षीय ओम प्रकाश मेहताको परिवारसँग भेटेको छ। सरकारले घटनाको सत्य तथ्य छानबिन गर्न 5 सदस्यीय समिति गठन गरी एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। सुनसरीको देवानगंजमा भएको झडपको छानबिनका लागि गठित समितिमा सरकारले 2 सदस्य थपेको छ। गृह मन्त्रालयले प्राविधिक विश्लेषणका लागि एसपी मोहन सिंह धामी र ब्यालिस्टिक तथा फोरेन्सिक विज्ञ इन्सपेक्टर दिपेश अवस्थीलाई सदस्य मनोनयन गरेको हो। सुनसरीको देवानगंजमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई कोशी प्रदेश सरकारले 2 लाख रूपियाँ राहत दिने भएको छ। आज बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राहत दिने घोषणा गर्नुभएको हो। घाइते परिवारलाई जनही 50,000 का दरले राहत दिने घोषणा गरेको सरकारले घर पसल र अन्य आगजनी भएका परिवारलाई पनि 50,000 का दरले राहत दिने भएको छ। सुनसरीमा भएको जस्तो घटनाको समाधानका लागि संयम अपनाउँदै समाधानका दीर्घकालीन उपाय खोजिनुपर्ने निष्कर्षमा सत्तारूढ़ तथा विपक्षी नेताहरू पुगेका छन्। सुनसरीमा साम्प्रदायिक तनाव उत्पन्न भएसँगै सत्तारूढ़ दलको शीर्ष नेतृत्वले आह्वान गरेको सर्वदलीय बैठकका सहभागी नेताहरूले यस प्रकृतिका घटनाको जरैसम्म पुगेर हल खोज्नुपर्ने बताएका हुन्। हामीले बैठकमा सहभागी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग कुरा गरेका छौं।
1: यो मधेसमा पनि खास गरी सुनसरीमा भएको घटना सम्बन्धमा दलहरूसँग छलफल गर्नलाई बैठक बोलाउनु भएको रहेछ। तर एउटा त हाम्रो सामूहिक प्रतिबद्धता आह्वान त सार्वजनिक भइसकेकै छ, तर त्यसका बीच पनि बैठकमा हामीले यो बैठक चाहिँ प्रधानमन्त्रीले बोलाउनु पर्थ्यो, नभए पनि चाहिँ कम्तीमा यही बैठकमा गृहमन्त्री आउनु पर्थ्यो, गृहमन्त्रीले परिस्थितिको बारेमा राजनैतिक दलहरूलाई जानकारी गराउनु पर्थ्यो र अनि धारणा बनाउन अझ राम्रो हुन्थ्यो। यो बैठकमा आएका मानिसहरू त हामीले आफ्नो सूचना स्रोतका आधारमा आफ्नो ढङ्गले कतिपय घटनाहरूलाई चाहिँ बुझेर आएका छौँ, हामीले यो ठिक भएन भनेर भन्यौँ। हाम्रो दलको तर्फबाट चाहिँ हामीले अरूभन्दा फरक कुरा चाहिँ यो कप्तानगञ्जमा भएको समस्या मात्रै होइन, यो प्रकारको समस्या चाहिँ हरेक हिन्दू चाडपर्वहरू उत्सवहरू आइसकेपछि तराई मधेसमा हुने गरेको छ। यो किन हुन्छ? हिन्दू चाडपर्वहरू जब आउँछ मूर्ति सेलाउने बेला हुन्छ अनि यस प्रकारका घटनाहरू किन घट्छन्? त्यसकारण यसको समस्याको जरासम्मै जानुपर्छ, सतही रूपमा सम्बोधन गरेर अथवा हामीले चाहिँ वक्तव्य निकालेर मात्रै पुग्दैन भनेर भन्यौँ।
2: बैठक भयो, वक्तव्य निस्क्यो, अब हुन्छ चाहिँ कि आज अनुगमन टोली पनि पुग्या छ पुग्नलाई
1: यो समस्याको जरासम्मै पुग्न र सामाजिक सद्भाव चाहिँ कायम गरिराख्नको लागि एउटा ठोस निष्कर्षमा पुग्न एउटा समिति बनाइयोस्, अध्ययन गरियोस् भनेर भनेको छौँ। अब सरकारले नै गर्ने हो, हाम्रो तर्फबाट त सामाजिक सद्भाव बनाइराख्न सबै दलहरूले सहयोग गर्ने भन्ने कुरा भएको छ, तर तपाईँलाई थाहा छ कि अहिले जनता कुनै राजनीतिक दलहरूको साथमा छैनन्,
2: आश्वासनमा भुलिन्नन्,
1: कुनै दलले भनेर मान्छन् हामीले चाहिँ मनाउँछौ भन्ने स्थिति चाहिँ छैन। कारणले सरकारले आफ्नो चाहिँ गम्भीरता अपनाओस्, सरकारको तर्फबाट यो घटनामा कमजोरी भयो, यति चाँडै गोली चलाउनु पर्ने अवस्था थियो कि थिएन, किन चाहिँ हतारमा गोली चलाइन्छ, चाहे त्यो चैत 15 गतेको घटना होस्, भदौ 23 गतेको होस् अथवा यही घटना होस्, अरू ठाउँमा पनि भइराखेका जति पनि आन्दोलन प्रदर्शन अथवा वाद विवाद होस्, गोली चलाउन जुन हतार गरिएको छ त्यो चाहिँ भन्दा अरू विकल्पहरू अपनाउन सकिन्थ्यो, त्यसतर्फ चाहिँ सरकारको ध्यान आकर्षण गराएका छौँ हामी।
2: यो त पहिलो घटना होइन, यस्ता घटना दोहोरिराखेका छन्, यस्ता घटना हुनुको पछाडि कारण के होला? राप्रपाले यसलाई कसरी हेरिरहेको छ?
1: यो चाहिँ खास गरी 62-63 आन्दोलनको राप्तापमा जुन प्रकारको संविधान निर्माण भयो र देशलाई जबरजस्त धर्मनिरपेक्ष बनाइयो र अल्पसंख्यकको समर्थन गर्ने नाममा विदेशीहरूको एजेन्डा बोकेर बहुसंख्यकलाई अपमान गर्ने काम भयो। त्यसपछिबाट नै यस प्रकारका हिंसाका घटनाहरू, सामाजिक सद्भाव बिथुलिने क्रियाकलापहरू सुरु भएका छन्। त्यसैले मैले अघि भने समस्या कहाँ छ त्यसको जरासम्मै पुगेर यसको चाहिँ समाधान खोज्नुपर्छ भनेर हामीले भनेका छौँ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिनुभएको छ। यस क्रममा उहाँले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्त्वहरूमाथि कड़ा निगरानी राख्न निर्देशन दिनुभएको छ। मन्त्री परिषद बैठकले 9 विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने लगायतका निर्णय भएको जानकारी दिनुभएको छ।
3: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राजधानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक।
0: सुनसरी देवानगंजको कप्तानगंजमा भएको घटनाले देशव्यापी तरंग ल्याइरहेका बेला आज मन्त्री परिषद बैठक बसेको हो। कप्तानगंज घटनाबारे मन्त्री परिषद बैठकबाट केही निर्णय भए नभएको विषयमा प्रवक्ता पोखरेललाई संसारकर्मीले प्रश्न गर्दा उहाँले केही जवाफ दिनुभएन। नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि हुने आक्रमणको विरोध गर्दै दोषीमाथि कड़ा कानूनी कार्यवाही र स्वास्थ्य कर्मीको सुरक्षा सुनिश्चित गर्न माग गर्दै आन्दोलन गरिरहेको छ। संघले आज माइतीघर मण्डलामा नारायणी अस्पताल वीरगंजमा चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको आक्रमण र तोड़फोड़को विरोधमा प्रदर्शन गरेको हो। आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डाक्टर प्रमोद रामको काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। संघका कोषाध्यक्ष डाक्टर तेजसु सिंह मल्लले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ। आन्दोलनका क्रममा देशभरका अस्पतालमा ओपीडी सेवा बन्द गरिएको छ भने नारायणी अस्पतालको इमर्जेन्सी सेवा समेत प्रभावित भएको छ। एक अर्ब 89 करोड़ 65 लाख बराबरको हुण्डी कारोबार गरेको अभियोगमा धादिङका राजेन्द्र प्रसाद रिजाल पक्राउ परेका छन्। धादिङको सत्यदेवी आठका 49 वर्षीय रिजाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वनस्थलीबाट पक्राउ गरेको हो। पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या 4 वर्षको अवधिमा झण्डै दुब्बर भएको छ। थप शंकर आचार्यबाट।
4: वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् 2022 गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा 41 वयस्क बाघ रहेकोमा यसपटक यो संख्या बढेर 71 पुगेको छ। यससँगै पर्सा बाघ संरक्षणमा उल्लेखनीय प्रगति हासिल गर्ने संरक्षित क्षेत्रमध्ये एक बनेको छ। राष्ट्रिय रूपमा भने नेपालमा वयस्क बाघको संख्या 429 पुगेको छ। सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज र वरपरका मध्यवर्ती क्षेत्रमा 145 बाघ अभिलेख भएका छन्। त्यसपछि बर्दियामा 112, बाँकेमा 51 र शुक्लाफाटामा 50 वयस्क बाघ रहेका छन्। 627.39 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज पर्सा बारा र मकवानपुर जिल्लासम्म विस्तार गरिएको छ। यो निकुञ्ज भारतको वाल्मीकि टाइगर रिजर्भ र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले बाघको महत्वपूर्ण जैविक मार्गका रूपमा परिचित छ।
0: अब खबर फटाफट।
2: नेपालमा बाघको संख्या बढेर 429 पुग्यो। सन् 2022 गणनामा 355 रहेको बाघ संख्या बढ्दा चितवनमा सबैभन्दा बढी 145 बाघ भेटिए। बर्ड फ्लू नियन्त्रणमा आएपछि अण्डा मासु र चल्लाको मूल्य फेरि बढ्न थाल्यो। अण्डाको समर्थन मूल्य प्रति क्रेट 30 रुपियाँले बढ्यो। उत्पादन घटे पनि बजार माग बढेको व्यवसायीको भनाई। चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा किमो उपचारका लागि बिरामीको चाप। दैनिक करिब 300 बिरामी आउने भए पनि 200 जनालाई मात्रै सेवा दिन सम्भव। 5 दिनसम्म पालो कुर्नुपर्ने अवस्था। सुदूरपश्चिमबाट हुने निर्यात अझै कच्चा पदार्थमै सीमित। गौरीफन्टा नाकाबाट 1.29 करोड़ रुपियाँ भन्दा बढीको वस्तु निर्यात भए पनि अधिकांश वनजन्य उत्पादनमा आधारित।
0: जापानको दक्षिणी भेगमा भएको शक्तिशाली भूकम्पमा भत्किएको सपिङ सेन्टरको भग्नावशेषमा जीवितको खोजी र उद्धार काम उद्धारको कार्य जारी छ। क्युसु टापुको कुमामोतो प्रान्तमा 6.8 म्याग्निच्युडको भूकम्प गएपछि व्यापक क्षति भएको छ। सिएनएनका अनुसार भूकम्पमा भई मृत्यु हुनेको संख्या बढेर 14 पुगेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

वेलकम ब्याक, नमस्ते, गुड आफ्टरनुन. आजको दिवा कोसेली कार्यक्रममा यहाँहरूलाई पुनः स्वागत गर्छु. अर्को घण्टामा अर्थात् तेस्रो आवरमा हामी प्रवेश गरिसकेका छौँ. आजको समाचार सुनिसकेका छौँ हामीले. 10 मिनट लामो होइन हाम्रो नेपालमा हुनुभएका बिएफबिएस नेपालमा हुनुभएका हाम्रा समाचारका साथीहरूले समाचार विभागका साथीहरूले समाचार प्रस्तुत गरिसक्नु भएको छ. ताजा खबर आजको. अब आज हामी एकछिनमा कुराकानी सुन्छौँ. छोटो कुराकानी लान्चकोपल राहुल गुरुङसँग गरिएको. उता बाबाजी कम्पनीमा कार्यरत हुनुहुन्छ क्याट्रिकमा उहाँ. र केही समय अगाडि गरेको थिएँ मैले यतिखेर चाहिँ मैले कुराकानी उहाँको सुनाउन लागिरहेको छु रिपिट भर्सनमा. र सालेजु सुन्दैथ्यौँ अहिले चाहिँ हामीले. देवी घर्ती अनि चेतन घर्ती मगरले गाउनुभएको एउटा सालेजु थियो. यसपछि चाहिँ एड्रेन प्रधानले गाउनुभएको गीत हामी सुन्दैछौँ आजको दिवा कोसेली कार्यक्रममा. अर्को चरणमा हामीले अघि चाहिँ पुष्पन प्रधानले गाउनुभएका गीतहरू सुन्यौँ होइन. र अब चाहिँ आजको अर्को गीत एड्रेन प्रधानको स्वरमा रहेको छ. र अहिले यहाँ बेलायतमा निकै गर्मी छ. आज हो गर्मी पिकमा पुग्ने र भोलिदेखि त फेरि शीतल हुन्छ. आज 34-35 डिग्री सेल्सियससम्मको तापक्रम लन्डनमा हुन्छ भने यो भोलिको समयमा चाहिँ 27 डिग्रीतिर झर्छ. त्यसले गर्दा भोलि अलिक शीतल हुन्छ. आज चाहिँ निकै गर्मी नै छ भन्नु पऱ्यो. बाहिरतिर तपाईँ अलिकति केयर गर्नुहोला, पानी पिउन नबिर्सनु होला. अनि आज यो सुक्खापना एकदमै लामो समयसम्म भइरहेको छ यहाँ बेलायतमा. र अहिले चाहिँ अफिसियली यो ड्राउट घोषणा पनि गरिएको भन्ने कुरा मैले आज सुनिरहेको छु. र अफिसियली ड्राउट भनेपछि यो पानी नपरेको कारणले गर्दाखेरि जमिन एकदमै सुक्खा भएको छ र खडेरी परेको भनेर इङ्ल्यान्डका कतिपय भूभागलाई भनिएको छ. सबै ठाउँमा चाहिँ होइन, विशेष गरिकन यो अहिलेको हट एन्ड ड्राई कन्डिसनले गर्दाखेरि चाहिँ एकदमै सुक्खा भएको हो. र अहिले डाइरेक्टर अफ वाटर एट दि इन्भाइरोमेन्ट एजेन्सी एन्ड चेयर अफ द नेसनल ड्राउट ग्रुपले चाहिँ अहिले यो हट एन्ड वेदरले गर्दाखेरि ड्राउट कन्डिसन भएको छ भनेर भनिएको छ. उहाँहरूले भन्नुभएको छ ड्राउट कन्डिसन अर्थात् यो सुक्खापना कहाँ कहाँ छ त अलिक बढी सुक्खा. खडेरीको अवस्था कहाँ छ त भन्दा इस्ट एङ्ग्लियामा हेडफोर्डसायर अनि होल अफ लन्डन, लन्डनमा पनि थेम्स भ्याली, ह्याम्पसायर अनि आल्स अफ वाइट, डेभन, कर्नवल अनि वेस्ट मिडल्यान्ड, वेसेक्स, डोरसेट कभरिङ डोरसेट होइन अनि समरसेट, विल्सायर, साउथ ग्लोस्टरसायरसम्म चाहिँ ड्राउटको सिर्जना, खडेरीको सिर्जना भएको छ. खडेरीको अवस्था आएको छ अहिले पानी नपरेको कारणले गर्दाखेरि. तर उता स्कटल्यान्डतिर अनि माथि उत्तर इङ्ल्यान्डतिर र नर्दर्न आयरल्यान्डतिर त्यस्तो कन्डिसन छैन, पानी परिरहेको छ होइन. र निकै लामो समयसम्म वेदर लामो समयसम्म चाहिँ यो केन्ट एरियातिर चाहिँ ड्राउटै त भनिएको छैन तर पनि लामो समयसम्म पानी परेको छैन. त्यसले गर्दाखेरि अब यो खडेरीको कन्डिसनहरू चाहिँ चाँडै हुन सक्ने अवस्थाहरू रहेका छन् यतातिर. अब गीत सुनाउँछु म अलिकति. यो गीत सुनेर हामी अगाडि बढौँ. गीत ओके, मैले अघि तपाईँलाई एड्रेन प्रधानले गाउनुभएको गीत सुनाउँछु भनेको थिएँ. अब यो एड्रेन प्रधानले गाउनुभएको गीत होइन कि, म यहाँहरूलाई सुनाउँछु द वाइब्सको यो छोटो मिठो गीत. वाइब्सको गीत छ. यसपछि हामी फेरि अर्को गीत सुन्छौँ अनि मात्रै आजको छोटो कुराकानीतर्फ लाग्छौँ.

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

0: आज क्याट्रिकमा रहेको इन्फेन्ट्री ट्रेनिङ सेन्टरको सपोर्ट बटालियन र त्यसभित्र पनि एउटा बाबाजी कम्पनी रहेको छ र बाबाजी कम्पनीको ट्रेनिङ सपोर्ट प्लाटुनका मेम्बरहरूसँग आज कुराकानी गर्ने क्रममा छु म र आज लान्स कर्पोरल राहुल गुरुङ यहीँ कार्यरत हुनुहुन्छ यही ट्रेनिङ सपोर्ट प्लाटुनमा र उहाँलाई म बिएफ बेसमा निम्त्याउन चाहन्छु उहाँ यहाँ यो प्लाटुनमा यो कम्पनीभित्र डे टु डे काममा सधैँ इन्गेज भइरहनुहुन्छ र उहाँलाई यहीँ भेटेको छु मैले आज उहाँहरूको यो टिभी रुमभित्र नै रेकर्ड भइरहेको छ र हाम्रो राहुल भाइलाई म निम्त्याइहाल्न चाहन्छु बिएफ बेसमा. हेलो राहुल भाइ, नमस्ते.
1: फर्स्ट अफ अल थ्याङ्क यू. नमस्ते दिदी अनि हजुरलाई गुड मर्निङ दिदी.
0: थ्याङ्क यू तपाईँलाई आज हामीलाई साथ दिनुभएको छ. होइन, सबैजना भाइहरू पक्का बोल्ने भनेर तयार भएर बस्नु भएको छ. उहाँ चाहिँ पहिलो नम्बरमा पढ्नु भएको छ आज. राहुल भाइ, तपाईँ यहाँ कार्यरत रहनुभएको कति भयो?
1: दिदी म यहाँ आएको चाहिँ अब 4 वर्ष चाहिँ हुन लाग्यो दिदी.
0: तपाईँ सबभन्दा लामो समयसम्म बस्नुहुने व्यक्ति हुनुहुन्छ अरे यहाँ.
1: हजुर दिदी, त्यस्तै नै भन्नु पर्ला. हाम्रो चुमन गुरुजी सबभन्दा सिनियर हुनुहुन्छ, त्यसपछि चाहिँ म नै हो.
0: कसरी यति लामो समयसम्म यहाँ बस्ने मौका पाउनुभयो त? आफै रोज्नु भएको कि कसरी?
1: दिदी म चाहिँ मेरो चाहिँ ड्युल पोस्ट भयो दिदी. म चाहिँ सुरुमा राइफलम्यानको पोस्टिङमा आएको थिएँ दिदी. त्यसपछि फेरि म प्रमोसन भएर चाहिँ लान्स कर्पोरलको पिटमा नि फेरि मेरो 2 वर्ष यहीँ एक्सटेन्ड नै भयो दिदी.
0: ओरिजिनल चाहिँ तपाईँ कहाँबाट आउनुहुन्छ?
1: म चाहिँ 1st Battalion रोयल गर्ल राइफल्सकोबाट दिदी.
0: 1RGRबाट आउनु भएको रहेछ है. र टाइम टु टाइम तपाईँ दुईचोटि यहाँ पोस्टिङ भइसक्नु भएको रहेछ. यतै मनपर्छ कि क्या हो है?
1: बस्न त पल्टनमा नै रमाइलो हुन्थ्यो दिदी, तर अहिले यहाँ बसेपछि चाहिँ यतै रमाइलो लाग्छ दिदी.
0: पल्टनमा बस्दाखेरि चाहिँ ठाउँ ठाउँमा जान पाइन्छ नि त होइन, तर यहाँबाट पनि जान पाइन्छ होला. कहाँ कहाँ पुग्नु भएको छ तपाईँहरू?
1: यहाँबाट चाहिँ दिदी आफ्नो प्राइमरी रोलले गर्दाखेरि चाहिँ विदिन युकेको ट्रेनिङ एरियाहरू चाहिँ मजाले घुम्न पाइन्छ दिदी, तर यहाँबाट पनि डिफ्रेन्ट अपर्च्युनिटीहरू एटीहरूले गर्दाखेरि चाहिँ ओभरसिज पनि म पनि गएको छु अनि अरू भाइहरू पनि गएको छ दिदी.
0: तपाईँहरू यहाँ अब ट्रेनिङ सपोर्ट टिम भनेपछि सपोर्ट गर्नको लागि ठाउँ ठाउँमा त यहाँ विदिन युके त जानुहुन्छ होइन, तर पनि तपाईँको डे टु डे काम चाहिँ यहीँ कम्पनीमा यहीँ प्लाटुन बिल्डिङभित्र हुन्छ भन्ने सुनेको थिएँ होइन. र अब तपाईँको डे टु डे जबकै बारेमा जानकारी लिउन त, के गर्नुपर्छ तपाईँले यहाँ?
1: हाम्रो यहाँको प्राइमरी रोल भनेको नै ट्रेनिङ सपोर्ट गर्ने हो. ट्रेनिङ टिमहरूको लागि चाहिँ हामीले चाहिँ अफर रोल खेल्छौँ अनि हामी डिप्लोय भएको बेलामा चाहिँ विभिन्न युकेको ट्रेनिङ एरियामा गएर चाहिँ ट्रेनिङ प्लटुनहरूलाईसँग लेज गरेर चाहिँ हामीले चाहिँ अफर रोल खेल्ने हो. अफर रोल नखेलेको बेलामा चाहिँ दिदी हाम्रो चाहिँ नर्मल हाम्रो बटालियनमा जस्तो हुन्छ त्यस्तै नै हामीले यहाँ विभिन्न हाम्रो ट्रेनिङ प्रोग्रामहरू हुन्छ त्यसलाई नै फलो गरेर नर्मल बटालियन लेभलको नै ट्रेनिङ प्रोग्रामहरू चाहिँ रहनुहुन्छ दिदी.
0: तपाईँहरूको यो बिल्डिङभित्र कतिजना जति डेली तपाईँहरू यहाँ भेटिनुहुन्छ?
1: यो अहिलेको मे जुन जुलाई अगस्तको स्ट्रेच चाहिँ हाम्रो अलिक बिजी नै हुन्छ दिदी. नर्मल्ली सबैजना बाहिर नै डिप्लोय भएको हुन्छ. अहिले पनि हाम्रोमा 3-4 जना भाइ परेडमा बाहेक अरू सबै नै फिल्डमा डिप्लोय छन् दिदी.
0: अब तपाईँ चाहिँ डेली प्रायः जस्तो यतैभित्रै इन्गेज हुनुहुन्छ होइन? इन्गेज अब भित्रै इन्गेज रहँदाखेरि चाहिँ केमा बिजी हुनुहुन्छ तपाईँ, केमा व्यस्त हुनुहुन्छ?
1: दिदी अहिले चाहिँ म पनि बाहिर नै डिप्लोय हुन्छु, तर योभन्दा अलि अगाडि चाहिँ मैले एडमिनेन्सिएको काम गर्थेँ दिदी. त्यसमा चाहिँ गाडीहरू रिक्वेस्ट गर्ने, अफरहरू रिक्वेस्ट मिलाउने त्यो काम चाहिँ गर्थेँ दिदी.
0: हजुर, तपाईँहरूको यो ट्रेनिङ सपोर्ट गर्दाखेरि चाहिँ अब त्यो मिलाउँदाखेरि जुन जे जे मिलाउँछु भन्नुभयो, यो होल ट्रेनिङ इन्फेन्ट्री ट्रेनिङ सेन्टरको लागि नै हो तपाईँहरूले मिलाउनु पर्ने गर्नुपर्ने?
1: हजुर दिदी, हामीले चाहिँ होल आइटिसीमा चाहिँ 30+ ट्रेनिङ प्लटुनहरू छन् दिदी. हामीले चाहिँ उनीहरू सबैलाई चाहिँ अफर रोल प्रोभाइड गर्छौँ.
0: वा 32 भनेपछि त धेरै भयो त है. तपाईँहरू त एकदमै बिजी बनाउँदो रहेछ त यहाँनिर.
1: हजुर दिदी, निकै नै बिजी छ दिदी.
0: अब यहाँ कामको अलावा तपाईँको आफ्नो रुचिको विषय पनि सोध्नु पऱ्यो भाइ, अलिकति तपाईँको इन्ट्रेस्टको विषय. फाल्टो काम त छँदैछ होइन, आफ्नो जब हो, डे टु डे डेली गर्नैपर्छ हामी सबैले. तर यसको अलावा तपाईँलाई मनपर्ने चिज के हो? तपाईँको हबी हुन्छ नि, यो बिल्डिङबाट बाहिर गइसकेपछि चाहिँ तपाईँ के गर्न रुचाउनुहुन्छ?
1: मेरो हबीको कुरा गर्दा चाहिँ नर्मली चाहिँ मलाई फुट खेल्न एकदम मन लाग्छ दिदी, फुटबल. अनि प्रोफेसनल साइडमा चाहिँ मलाई सुटिङ निकै मनपर्छ दिदी.
0: वा सुटिङ भनेपछि फिल्डमा तपाईँले गएर सुटिङ पनि गर्नुपर्ने हुन्छ होइन, अनि त्यो कम्पिटिसनतिर जाने मौका पाउनुहुन्छ?
1: हजुर दिदी, मैले चाहिँ 1RGRबाट नि सुटिङमा जाने मौका पाएको थिएँ दिदी, अनि यहाँ बाबुजी कम्पनी

0: रिजल्ट चाहिँ लिएर आएको छ दिदी।
1: हजुर, तपाईँ कुन सालमा भर्ती हुनुभएको अरे?
0: म चाहिँ 2019 इन्टेक दिदी।
1: ए, 19 है? हजुर, 19 भर्ती भइसक्नु भएपछि तपाईँ यहीँ अब आफ्नो पल्टनमा, अनि यहाँ आफ्नो पल्टन यस्तै गर्नुभएको छ कि बाहिर पनि जानुभयो पहिला?
0: म रेकर्ड कम्पनीबाट पल्टन गएपछि चाहिँ म 2 महिना बेसी चाहिँ स्यान्ड्रसमा टेम्पोररी यारी बसेको थिएँ दिदी, फेरि अनि ब्याक टु बटालियन, अनि त्यसको 2-3 वर्षपछि चाहिँ म फेरि यता क्याट्रिक पोस्टिङ आएको दिदी।
1: ओके, हजुर, तपाईँ यतै यतैतिर हुनुहुन्छ, उता ब्रुनाईतिर जाने मौका पाउनु भएको छैन?
0: स्यान्डर्सबाट फर्केर चाहिँ म 2022 चाहिँ ब्रुने गएको थिएँ दिदी, 1 वर्षको बसाइ चाहिँ मेरो ब्रुनाईमा भयो दिदी।
1: हजुर राहुल भाइ, एकदमै खुसी लाग्यो, धेरै धेरै धन्यवाद तपाईँको टाइमको लागि है। तपाईँको भोइस पनि अब रेडियोबाट सुनाउन पाइयो, खुसीको कुरा। अब यही मौकामा तपाईँको आफ्नो नम्बरी साथीहरूलाई के भन्न चाहनुहुन्छ, फ्यामिलीलाई?
0: यही मौका लिएर चाहिँ म मेरो फ्यामिलीजलाई सम्झन चाहन्छु, अनि प्लस मेरो होल इन्टेक 19 नम्बरीहरूलाई र मेरो पल्टन 1RGR पनि म सम्झन चाहन्छु।
1: ओके, हुन्छ राहुल भाइ, धेरै धन्यवाद, तपाईँसँग खुसी लाग्यो, कुराकानी गर्न पाइयो है, भेटघाट पनि भयो, चिन्जान पनि भयो। अब बाहिरतिर भेट्दाखेरि चाहिँ दिदीले मैले नचिने पनि बोलाउनु होला है। थ्याङ्क यू।
0: हुन्छ दिदी, अवश्य बोलाउने नै छु दिदी।
1: हस्, धेरै धेरै धन्यवाद छ।
0: हुन्छ, थ्याङ्क यू।

0: रेडियो हो।
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेन को खोजी गर्न सक्नुहुन्छ।

समय अहिले दिउँसोको 3:46 गयो, अब 4 बज्ने लागेको छ। 4 बजे बीबीसी नेपाली सेवाको समाचार सुन्नुहुनेछ, अनि समाचार सुनिसकेपछि भने गोधुली कार्यक्रम आरम्भ हुन्छ। रूपाजी आइपुग्नुहुन्छ कार्यक्रम लिएर, आज उहाँले तपाईँलाई 7 बजेसम्म साथ दिनुहुनेछ। र आज चाहिँ म आशा छु तपाईँसँग, बिहानै शिरीषजी आउनुभयो, शिरीषजी नर्मली यतिखेर हुनुहुन्छ कार्यक्रमको साथमा, र अब चाहिँ छुट्टिने बेला हुनुहुन लागेको छ। अझै 2 जति गीत तपाईँको लागि राखेको छु मैले यहाँनिर आजको कार्यक्रम को यो दिवा कोसलीको अन्तिम केही गीतहरू। र आज अब यतिखेर ट्राभल तपाईँको कति हलिडेतिर लागिराख्नु भएको छ होइन, कति चाहिँ अब स्कुल छुट्टी छ, बच्चाहरूको हलिडे सँगै मिलाएर तपाईँले पनि छुट्टी लिनुभएको होला, र बाहिरतिर जानुहुन्छ, हलिडे सिजन छ, हलिडेमा कहाँ जाँदै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, यसो हामीलाई जानकारी पनि गराउनु होला होइन। पक्कै पनि तपाईँले रमाइलो गर्दै हुनुहुन्छ, र यो हलिडे जान लाग्नु भएको छ भने एक्साइटेड हुनुहुन्छ पनि पक्कै। र अब टिकट प्राइसहरूको कुरा मैले यहाँ देखिरहेको छु आज, र टिकट प्राइस चाहिँ केमा भन्दाखेरि विशेष गरिकन एयरपोर्टमा, एयरपोर्ट पनि हिथ्रो एयरपोर्टबाट तपाईँ ट्राभल गर्नुहुन्छ अहिले तत्काल त होइन, तर पछिको लागि चाहिँ भने टिकट प्राइस अब बढिरहेको छ अहिले यो मिडल इस्ट क्राइसिसले गर्दाखेरि। टिकट प्राइस त कहाँ हो होइन, डबल ट्रिपल भइसकेको बेलामा अझै यो टिकट प्राइस बढ्ने कारण चाहिँ अझै आउँदो दिनहरूमा बढ्दैछ। त्यो के कारणले भन्दाखेरि चाहिँ रनवे प्रोजेक्ट मनीलाई निकाल्नको लागि, उठाउनको लागि हजुर। र यो रनवे बनाउने जुन हिथ्रो एयरपोर्टमा यो बनाइँदैछ, बनाउनेवाला पनि यहाँनिर छन् होइन, र यो अहिले कस्तो भने अर्ली स्टेज अफ थर्ड रनवे प्रोजेक्ट को अर्ली स्टेजमा हामी छौँ, र एयरलाइन्सहरूले चाहिँ आफ्नो सर्भिसमा हिथ्रो एयरपोर्टमा प्रयोग गर्ने एयरलाइन्सहरूलाई चाहिँ टिकटमा 15 पीसम्म टिकट प्राइसमा थप्नको लागि चाहिँ यो त्यहाँनिर छुट दिइँदो रहेछ अहिले। यो एभिएसन रेगुलेटरले चाहिँ पर्मिट गर्न लागेको छ यसरी एयरपोर्ट बनाउनको लागि जुन पैसा खर्च हुन्छ त्यो चाहिँ टिकट प्राइसबाट निकाल्ने, अलिअलि रनवे बनाउँदाखेरि जुन खर्च हुन्छ त्यो चाहिँ सबैलाई त नभने एकदम धेरै त होइन, तर एउटा टिकटमा 15 पीसम्म चाहिँ अहिले चार्ज गर्नको लागि एकदमै रेडी देखेको छु मैले हिथ्रो एयरपोर्ट। तर कस्तो भने यो एकदम धेरै चाहिँ होइन, यो अहिले तत्काल पनि होइन, 2028 साल देखि त्यसमा यी टिकटमा एड हुन्छ 15 पी, त्यस पछाडि चाहिँ 30 पी हजुर 30 पीसम्म एउटा टिकटमा एड हुन्छ हिथ्रोको रनवे बनाएको यो प्रोजेक्टको खर्च। यो अलि भविष्यको कुरा भयो, अहिलेलाई चाहिँ गीतकै कुरा गरौँ। सबिन राई गाउँदै

सबिन राईले गाउनु भएको गीत थियो आजको दिवाकोशीलीको कार्यक्रमको लागि अन्तिम दोस्रो गीत. अब अन्तिम गीत चाहिँ समीक्षा अधिकारी र नरेश खातीले गाउनु भएको राख्दै म आशा छुटिन्छु आजको कार्यक्रम दिवाकोशीलीबाट. हजुर, आजको कार्यक्रमको समय समाप्त हुनै लाग्यो. अब रूपाजी आइपुग्नुहुन्छ एकैछिनमा गोधुली कार्यक्रम लिएर. योगजी, यो साता गोधुली कार्यक्रममा उहाँ आउनु सक्नु हुँदैन, उहाँ अहिले प्रायः रिपोर्टिङहरूमा गइरहनु भएको छ बाहिर. त्यसैले गर्दाखेरि यो आउने दिनहरूमा कार्यक्रमहरू आज भोलि पर्सि हामी हाम्रा सहकर्मी साथीहरू पालै पालो आउनुहुन्छ. र अब म आशा चाहिँ छुटिन्छु यहीँसम्म आएर आजको लागि. थ्याङ्क यू फर यर साथ. आज साथ दिनुभयो, कहाँ कहाँबाट साथ दिनुभयो हामीलाई, विश्वभरिबाट नै सायद तपाईँले सुनिरहनु भएको होला. सुनेको छु भनेर लेख्नु त भएको छैन, तर पनि सुनिरहनु हुने, साथ दिइरहनु हुने यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. ल त अब फेरि बिहानको कार्यक्रममा हामी भेट्नेछौँ. अहिलेलाई चाहिँ छुटिन्छु. हामी फ्राइडे, हजुर फ्राइडे बिहान भेट्ने कोसिस गर्छौँ. हस् त, यहाँहरूको समय एकदमै शुभ रहोस्. नमस्ते, बाई.

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीले लिए जानकारी, छानबिन टोलीद्वारा आजै पीडितसँग सोधपुछ, पाँच बुझे सहमतिसँगै चिकित्सकहरूद्वारा हडताल फिर्ता, फेरि यस्तो नदोहोरिएला नि,
1: आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस् दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
0: स्वास्थ्य मन्त्रालयका सचिव र अन्तर्राष्ट्रिय प्रसङ्गमा जापानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या बिस्तारै बढ्दै, तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। फिफाले आफ्ना प्रतियोगिताहरू व्यवस्थापन गर्ने 20 अर्ब डलर मूल्याङ्कन गरिएको सहायक कम्पनीमा हिस्सेदारी बेच्ने योजनालाई लिएर आलोचनाहरू बढ्दै गएको देखिएको छ। युरोपेली संघ ईयूका खेल प्रमुख ग्लेन मिकालेफले सामाजिक सञ्जालमा हाम्रो खेलबाट टाढा रहनुहोस् भन्दै पोस्ट गरेका छन्। युरोपेली फुटबलको नियामक निकाय युईएफएले पनि विश्वकप कुनै किनबेच गर्ने सम्पत्ति नभएको बताएको छ र यस विषयमा छलफल गर्न आज आपतकालीन बैठक गर्दैछ। फिफाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँका भाइद्वारा सञ्चालित एउटा कम्पनीलाई निजी लगानीकर्ताहरूको समूहको नेतृत्व गर्न चाहेको बताइएको छ। दक्षिणी जापानमा मंगलबार गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 14 पुगेको छ भने उद्धार कार्य जारी रहँदा संख्या पनि बढ़िरहेको अधिकारीहरूले बताएका छन्। अत्यधिक गर्मीका माझ आपतकालीन उद्धार टोलीहरूले पेपर इण्डस्ट्रीज र एउटा सपिङ सेन्टरको भग्नावशेष खोतल्दै भित्र फसेका जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्। हजारौं मानिसहरू उद्धार केन्द्रहरूमा आश्रय लिइरहेका छन् र धेरै बासिन्दाहरू अझै पनि विद्युत सेवाबाट वञ्चित छन्। इरानले इराकमा अमेरिका र साउदी अरेबियाले गरेको आक्रमणको निन्दा गर्दै यसलाई क्षेत्रीय युद्ध विस्तार गर्ने प्रयास भएको जनाएको छ। इरान समर्थित इराकी मिलिसिया पपुलर मोबिलाइजेसन फोर्सेस पीएमएफले रातभरि भएका अमेरिकी र साउदी आक्रमणमा आफ्ना कम्तीमा 20 सदस्य मारिएको दावी गरेपछि इरानको यो प्रतिक्रिया आएको हो। बीबीसी अरेबिककी स्याली नबिलले इराकीहरू अर्को द्वन्दको डरमा रहेको बताउँदै भनिन्, इराकी समाजका विभिन्न तत्त्वहरू चिन्तित हुन थालेका छन् कि उनीहरूको देशलाई आवश्यक नभएको युद्धतर्फ जबरजस्ती तानिँदैछ। बीबीसी अरेबिककी स्याली नबिलको भनाई। अमेरिकाले भने इरानले प्रहार गरेका सबै क्षेप्यास्त्रहरूलाई निस्तेज पारिदिएको जनाएको छ। यो क्षेत्रमा पुनः चर्किएको द्वन्दका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढेको छ। चीनले अमेरिकाले विदेशमा बनेका मानव आकृति रोबोट र चारखुट्टे रोबोटको आयातमा प्रतिबन्ध लगाएर चिनिया कम्पनीहरूलाई दबाउने प्रयास गरिरहेको आरोप लगाएको छ। अमेरिकाले भने यस्ता रोबोटहरूले अमेरिकाको राष्ट्रिय सुरक्षामा अस्वीकार्य जोखिम उत्पन्न गर्न सक्ने भन्दै आयातमा प्रतिबन्ध लगाएको जनाएको छ। र व्हाइट हाउसका पूर्व प्रमुख चिकित्सा सल्लाहकार डाक्टर एन्थोनी फाउचीले कोविड-19 उत्पत्ति र त्यसप्रति अमेरिकी सरकारको प्रतिक्रिया सम्बन्धी विषयमा अमेरिकी सिनेटको होमल्यान्ड सेक्युरिटी कमिटी समक्ष प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न साम्प्रदायिक तनावबीच प्रधानमन्त्री वालेन्द्र शाहले शान्ति सुरक्षामा कुनै किसिमको सम्झौता नगर्न र सुरक्षा निकायहरूलाई उच्च सतर्कताका साथ परिचालित हुन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिने क्रममा प्रधानमन्त्रीले परिस्थिति तत्काल नियन्त्रणमा लिन, नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्त्वहरूमाथि कडा निगरानी राख्न निर्देशन समेत दिएका छन्। अर्कोतर्फ छानबिन समितिले घटनास्थल देवानगञ्ज पुगेर पीडित लगायत पक्षसँग सोधपुछ गरेको छ। सुनौ एक रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले गृहमन्त्रीको समेत उपस्थितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षकसँग छुट्टाछुट्टै भेट गरी पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे जानकारी लिएका हुन्। सरकारले छानबिन गर्न गठन गरेको समितिमा आज 2 सदस्य थपेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमबार राति नै सुनसरी पुगेको समितिका संयोजक रहेका गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाले पछिल्लो कार्य प्रगतिबारे बीबीसीसँग सँग भने
3: जुन घटनास्थल हो देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा गएर हामीले चाहिँ त्यहाँको संगत अवलोकन प्लस मृतकका परिवार र पार्श्वपार्श्वहरूसँग घटनाको बारेमा जानकारी दिने काम गर्यो।
0: समितिलाई सरकारले एक सातामा प्रतिवेदन बुझाउन समय दिएको छ। निर्धारित समयभित्रै प्रतिवेदन बुझाउने गरी काम भइरहेको संयोजक थापाले बताएका छन्। सोधपुछबाट हालसम्म के देखियो भनी बीबीसीको जिज्ञासामा उनले भने
3: तथ्य संकलन उक्तै क्रममा भएकोले अहिले के भयो प्रारम्भिक भन्ने अवस्था छ।
0: पछिल्ला विकासक्रम बीच काठमाडौँमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बोलाएको सर्वदलीय बैठकले समाधानका दीर्घकालीन उपाय खोज्नुपर्ने निचोड निकालेको छ। दलहरूले समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त नहुने भन्दै प्रदेश जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय संवादहरू गर्न आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशन दिएका छन्। अर्को विषय, सरकारसँग अघि साझा सहमति भएसँगै देशभरि आन्दोलनरत चिकित्सकहरूले हडताल फिर्ता लिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिवले बीबीसीलाई बताएका छन्। मन्त्रालयका सचिव विकास देवकोटाका अनुसार सहमतिले आउँदा दिनमा सबैलाई जिम्मेवार भई अघि बढ्ने वातावरण तयार गर्ने विश्वास व्यक्त गरे। नेपाल चिकित्सक संघसँग भएको पाँच बुधे सहमतिबारे जानकारी गराउँदै उनले भने
1: त्यसमा मुख्य बुधाहरू यो वीरगञ्जको नारायणी अस्पतालमा भएको चिकित्सक र स्वास्थ्य कर्मीमाथि पीटर दुर्व्यवहारका दोषीहरूलाई छानबिनको दायरामा ल्याउने हो। अर्को भनेको यो स्वास्थ्य संस्था र चिकित्सक स्वास्थ्य कर्मीहरूको सुरक्षा सम्बन्धी ऐनमा भएका केही बुदाहरूमा संशोधनको लागि प्रक्रिया अगाडि बढाउने भन्ने छ। तेस्रो भनेको यो उपभोक्ता ऐनमा स्वास्थ्य विषयसँग सम्बन्धित कुराहरूमा संशोधन गरेर अगाडि बढ्ने, त्यसको लागि सम्बन्धित मन्त्रालयहरूले पनि त्यसमा काम गर्ने, सहजीकरण गर्ने भन्ने छ। त्यसबाहेक विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको अवस्था कस्तो छ र थप कार्यान्वयन प्रभावकारी बनाउनलाई के गर्नुपर्छ भनेर एउटा कार्यदल बनाएर त्यो प्रभावकारी गर्ने भन्ने बुदा छ।
0: यो सँगै अब चिकित्सकहरूको आन्दोलन चिकित्सकहरूको एउटा चासो र माग चाहिँ यस्ता घटना प्राय दोहोरिरहन्छ। आगामी दिनमा यस्ता घटना फेरि दोहोरिन नदिने गरी कसरी सुनिश्चित गर्नुहुन्छ यहाँले?
1: त्यो भनेको दुईटा कुरा छ। एउटा चाहिँ अब चिकित्सक स्वास्थ्य कर्मीहरूबाट सेवा प्रवाहमा सधैँभरि एउटा भाष्य पनि कस्तो भयो भने अस्पतालहरूमा कुनै पनि बिरामीको मृत्यु भयो भने त्यसलाई लापरवाहीसँग जोड्ने पनि भाष्य निर्माण भएको छ। त्यसो नहोस् भन्ने तर्फ एउटा हामी सबै सचेत र त्यसमा काम गर्नुपर्ने हुन्छ। त्यो बाहेक अब केही हिसाबले चिकित्सकबाट गल्ती नै हुँदैन भन्ने होइन, गल्ती भएको खण्डमा त्यसलाई विज्ञले नै त्यसलाई हेरेर गल्ती भएको हो वा होइन भनेर सिफारिस गर्ने र त्यसको आधारमा कानुनी दायराभित्र ल्याउनु पर्ने भए त्यो पनि ल्याउने भन्ने कुरा हो। यो दुईटालाई हेर्दै गर्दा जनतालाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने र त्यसको लागि वातावरण हामी सबैले, नागरिकले पनि र सम्बन्धित सबै निकायहरूले पनि र आफै स्वयं स्वास्थ्य कर्मी र चिकित्सकहरूले पनि गर्नुपर्ने हुन्छ। यो सबै कुराहरूमा काम गर्नको निम्ति हामीले नीतिगत र कानुनी कुराहरूमा केही सच्याउनु पर्नेछ भनेर बारम्बार चिकित्सकसँग र स्वास्थ्य कर्मी र चिकित्सकहरूले उठाइराख्नु भएको छ। त्यसमा यसपटक सबै मन्त्रालयहरूको सहभागिता, यानि कि सबै निकाय स्टेक होल्डरहरूको सहभागिता गराएर वार्ता सम्पन्न गरेका छौँ र सहमति गराएका छौँ। त्यसले लाग्छ आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस्, दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
0: उसो भए यो सहमतिलाई कार्यान्वयन गर्न फेरि कुनै किसिमको आन्दोलन त गर्नु पर्दैन चिकित्सकहरूले?
1: चिकित्सकहरूले आन्दोलन गर्नु पर्दैन। हामीले त्यहाँ बुदाहरूमा स्वयं चिकित्सक सङ्घले नै प्रस्ताव गर्ने र उहाँहरूकै सहभागितामा कार्यदलहरू बनाएर के गर्ने भनेर भनेको हुनाले उहाँहरूकै सहभागिता र सहयोगमा सबै कुरा हुने हुँदा राज्य हामी सबै मन्त्रालय त्यसमा एकदम विश्वस्त छौँ, प्रतिबद्ध पनि छौँ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव विकास देवकोटा। केही दिन अघि वीरगञ्ज स्थित नारायणी अस्पतालमा एक चिकित्सकलाई कुटपिट गरेको घटना र त्यसमा दोषीलाई कारवाही गर्न प्रशासनले कदम चाल्न नसकेकोमा आक्रोशित चिकित्सकहरूले मङ्गलबारदेखि देशैभरि अस्पतालहरूमा आकस्मिक बाहेक सेवा बन्द गरेका छन्। नेपालमा बाघको संख्यामा उल्लेख्य वृद्धि भएको घोषणालाई सरकारी अधिकारी तथा वन्यजन्तु संरक्षण कर्मीहरूले उत्साहजनक भनेका छन्। नेपालमा अहिले वयस्क बाघको संख्या 429 पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। यो वृद्धिको संकेतबारे हामीले विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाललाई सोधेका छौँ।
4: अब यस मामिलामा हामी खुसी पनि छौँ, सँगसँगै अब भोलिको दिन थप चुनौतीपूर्ण छन् भन्ने हिसाबले हामी थप जिम्मेवारी हुनुपर्ने अवस्था पनि देखिएको छ। सन् 2022 नै बाघको संख्या 355 आइसकेपछि राष्ट्रिय निकुञ्ज विभागले आफ्नो रणनीतिमा पनि परिवर्तन गरेर अब हामीले बाघको संख्या बढाउने भन्दा पनि बाघ र मानव बीचको द्वन्द्वलाई व्यवस्थापन गर्ने खालका कार्यक्रमहरू लैजानुपर्छ। अब हाम्रो नीति टाइगर को एक्जिस्टेन्सको हिसाबले जानुपर्छ भनेर हामीले हाम्रो नीति काम गर्ने तौर तरिका पहिले नै बदलिसकेका थियौँ। त्यसले गर्दा भएको वासस्थानभित्र मात्रै बाघ रहने गरी बाघलाई बाहिर आउन रोक्ने हिसाबले अथवा बाघ आफ्नो क्षेत्रभन्दा बाहिर आयो भने तुरन्त हामीले उसको क्षेत्रमा फर्काउने अवस्थाहरू सिर्जना गर्ने गरी कार्यक्रम सञ्चालन
5: गर्नुपर्छ। जुन तपाईँले अघि कुरा कोट्याउनु भएको थियो मानव बाघको द्वन्द्वको त्यसैको व्यवस्थापन गर्नलाई यी कुराहरू गर्न लागि आउन् जस्तो उसलाई आफ्नै क्षेत्रमा सीमित पारिदिने भन्ने खालका
4: सकेसम्म बाहिर ननिस्कोस् भन्नको लागि हामीले बस्तीमा तारबार पनि लगाएका छौँ। के रह्यो भन्दा त्यसको आहार प्रजातिहरू गयो भने बाघ पनि सँगसँगै बस्ती क्षेत्रमा प्रवेश गर्ने भएको कारणले गर्दाखेरि एउटा त अब हामीले गाउँ बस्तीलाई तारबारले छेकिदियौँ भने शरीरचरणको पनि सम्भावना कम हुने भयो। बाघका आहार प्रजातिहरूले कृषि क्षेत्रमा गएर हानी नोक्सानी गर्ने क्रम पनि घट्ने भयो। अनि त्योभन्दा अर्को हामीले गरेको इन्टरभेन्सन भनेको बाघको हानी बानी सम्बन्धी जानकारी स्थानीय समुदायलाई हामीले जानकारी गराएका छौँ। एउटा क्याम्पेनको रूपमा पनि सञ्चालन गरेका छौँ। जस्तो बाघ कुन बेला एक्टिभ हुन्छ, बाघबाट कसरी बच्ने, सामुदायिक वनमा जान हामी कति बेला जाने भनेपछि मुख्य रूपमा अब दिउँसोको समयमा समूहमा गयौँ भने बाघबाट बच्नलाई सजिलो पनि हुन्छ।
5: अन्तर्राष्ट्रिय यसो जनावरहरूमा हेर्ने हो भने 100 वर्ग किलोमिटरमा 15-20 वटासम्म बाघ बस्न सक्ने भन्ने रहेछ होइन, नेपालमा चाहिँ कति ठेग्न सक्ने जस्तो छ त हाम्रो जनजङ्गलले?
4: प्राविधिक भाषामा हामी क्यारिङ क्यापेसिटी पनि भन्छौँ। त्यसमा सकारात्मक खालका कदमहरू चाल्यौँ भने थोरै एरियाले पनि धेरै बाघहरू हटाउन सक्ने अवस्था पनि हुन सक्छ। यदि वासस्थान बिग्रियो भने त्यसले चाहिँ धेरै एरियाले पनि थोरै बाघहरूलाई मात्रै एडजस्ट गर्न सक्छ। हाम्रो वासस्थान चाहिँ समग्रमा हामीले राम्रो भन्न सक्छौँ। त्यसले गर्दा अब अहिलेको बाघको संख्यालाई थोरै तलमाथि हुनलाई हामीले अलिकति राम्रोसँग व्यवस्थापन गऱ्यौँ भने क्यारिङ क्यापेसिटी बस्न सक्ने अवस्था पनि हुन सक्छ।
0: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाल साथी सञ्जय ढकालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय। मंगलबार दक्षिणी जापानमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या बिस्तारै बढिरहेको छ। उद्धार कर्मीहरूले बेपत्ता मानिसहरूको खोजी कार्य जारी राखेका छन्। कुमामोतो भरि हालसम्म 14 जनाको मृत्यु भएको पुष्टि भएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: जापानको राष्ट्रिय प्रसारण संस्था एनएचके का अनुसार भूकम्प पछि भत्किएको यो सपिङ मलमा 3 जनाको मृत्यु भएको पुष्टि भएको छ। कुमामोतो जापानका 4 प्रमुख टापु मध्येको क्युसुमा अवस्थित सहर हो। उक्त दक्षिणी टापु जापानको तेस्रो ठूलो र दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको टापु हो। त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा त्यहाँकी प्रधानमन्त्री सनाए ताकाइचीले ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै खोज तथा उद्धारका निम्ति निरन्तर प्रयासरत आकस्मिक सेवाका कर्मचारीहरूलाई धन्यवाद दिइन्। उनले अझै पनि धेरै मानिसहरू उद्धारको प्रतीक्षामा रहेको बताउँदै त्यसलाई समय विरूद्धको दौड़ भएको बताइन्। उनले उच्च तापक्रमको स्थिति पनि जारी रहेको उल्लेख गर्दै स्थानीय बासिन्दा र उद्धारकर्मीहरूलाई उष्ण लहरबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिन्। योन सपिङ सेन्टर सहितका स्थानहरूमा खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ। कुमामोतोका स्थानीय अधिकारीहरूले 9,872 जनालाई सुरक्षित स्थानमा सारिएको बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
3: यो PFBS गोर्खा रेडियो हो।

हजुर, बीएबीएस सरकारी रेडियोबाट तपाईँ हुनुहुन्छ साँझको कार्यक्रम गोधुलीमा श्रोता। हामीले यसभन्दा अगाडि पनि हामी केही उद्घोष गरिसकेको थिएँ, तर त्यति बेला भने हाम्रो स्विच अन भएको रहेछ, यसले गर्दा हामी केही बोलिरहेका थियौँ र स्टुडियो वान र स्टुडियो टू र यसभन्दा अगाडि भने स्टुडियो टूबाट हाम्रो आशाजीले कार्यक्रम गरिराख्नु भएको थियो, म भने अहिले स्टुडियो वानमा आएको छु। श्रोता आउनुहोस्, आजको तिथिमितितर्फ फेरि पनि म तपाईँहरू समक्ष भन्न चाहन्छु। आजको तिथिमिति अनुसार हामी जानकारी राख्दै जाउँ, होइन? आज विक्रम सम्बत 2083 साल साउन महिनाको 13 गते, तदनुसार आज बुधबार 29 जुलाई सन् 2026 हो। आजको दिन पनि तपाईँहरूको एकदमै सुगम भइरहेको छ होला भन्ने मैले अनुमान लगाएको छु। आज गर्मीको दिन, अनि त्यसै गरी हाम्रो रीतिरिवाज चाडपर्व दिनानुदिन कुनै न कुनै अवेरनेस सम्बन्धी हामी जानकारी राख्छौँ। आज गुरु पूर्णिमा हो र तपाईँहरूले बिहानको कार्यक्रमदेखि नै सुनिराख्नु भएको छ गुरु पूर्णिमाको विषयमा। अषाढ शुक्ल पक्षको पूर्णिमालाई गुरु पूर्णिमा भनिन्छ र गुरु पूर्णिमा हरेक विद्यार्थीले आफ्नो गुरुलाई अथवा भन्न सकिन्छ आफ्नो आमा बाबा किन नहोस्, होइन? पहिलो गुरु अथवा पहिलो शिक्षा नै, पहिलो पाठशाला नै घर हो भनिन्छ, अनि आमा बाबाले कस्तो संस्कार सिकाउनुहुन्छ त्यो विद्यार्थी स्कुलमा जाँदा पनि सोही अनुसारले अध्ययन गर्छ। र त्यसै गरी गायत्री मन्त्र दिने गुरु हुन्छन्, दीक्षा मन्त्र दिने, होइन, अन्य विभिन्न शास्त्रहरूमा लेखिएका मन्त्रहरू पनि थुप्रै थुप्रै छन् र यो विषयमा तपाईँहरूले पनि विभिन्न कथाहरू सुनिराख्नु भएको छ। एनिवे श्रोता, आज यो गुरु पूर्णिमा हो, गुरु पूर्णिमाको अवसरमा जस्तो कि स्कुलमा पनि तपाईँहरूले आफ्नो गुरुलाई, मनपर्ने गुरुलाई गुरु थापना गर्न सक्नुहुन्छ, होइन? र यो गुरु पूर्णिमाको अवसरमा विद्यालाई जसरी तपाईँले मनन गर्नुभयो, विद्या मात्रै भनौँ न, पुस्तकको ज्ञान मात्रै होइन, अन्य थुप्रै ज्ञानहरू तपाईँहरूले जसरी लिइराख्नु भएको छ र जसलाई गुरु मान्नुहुन्छ, होइन, जस्तो कि तपाईँले आफ्नो बुक्सहरू पढेर पनि एकदमै जीवनमा प्रगति गरेका कुराहरू हुन सक्छन्, होइन? ओके, एनिवे श्रोता, आजको दिनको प्रसङ्ग त भइहाल्यो यो गुरु पूर्णिमाको प्रसङ्गमा, र योभन्दा अगाडि पनि हामीले यही विषयमा चर्चा गरिरहेका थियौँ। आजको दिन तपाईँहरूको एकदमै रमाइलो रहोस्। यो हो कार्यक्रमको पहिलो घण्टा। कार्यक्रमको दोस्रो घण्टामा भने लेक्स लिम्बूसँग हामी कुराकानी गर्नेछौँ। लेक्स लिम्बू भन्न बित्तिकै तपाईँहरूलाई थाहा छँदैछ, उहाँको बारेमा धेरै परिचय दिइराख्नु पर्दैन। उहाँ नेपाली, भनौँ न, नेपाली युके बेस ब्लगर हो र उहाँको थुप्रै ब्लगहरू रहेका छन्, अनि त्यस्तै गरी कन्टेन्ट क्रिएटर पनि हो उहाँ, कन्टेन्ट क्रिएटर साथै ट्रेसी नेपालको फाउन्डर पनि हो, अनि यसको अलावा उहाँ अहिले नेपालमा पनि थुप्रै सङ्घ संस्थासँग आबद्ध भएर रमाइराख्नु भएको छ। नेपाल गएको 2 वर्षपछि मात्रै बेलायत आउनुभएको हो। आज हामी लेक्स लिम्बूसँग कुराकानी गर्नेछौँ कार्यक्रमको दोस्रो घण्टामा, सुन्न नभुल्नुहोला। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु अर्को गीत, गाउने कलाकार रचना रिमाल र प्रकाश कार्की रहेका छन्।

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

लता मंगेशकर र नितिन मुकेशको स्वरमा यो गीत हामीले सुनिरहेका थियौं। समय बेलुकीको 5 बज्नको लागि अब करिब 9 मिनट बाँकी रहेको छ। 5 बजे समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भने लेक्स लिम्बू 2 वर्षको लामो बसाईपछि उहाँ बेलायत आउनु भएको छ, उहाँसँग हामी कुराकानी गर्नेछौ। सुन्न नभुल्नुहोला। अनि कार्यक्रमको थर्ड आवरमा भने टिपन टापन कार्यक्रम छ, विभिन्न पत्र पत्रिकाको सङ्गालो टिपन टापन कार्यक्रम यो विकली प्रोग्राम हो। तपाईँहरूले आज बुधबारको दिनमा सुन्न सक्नुहुनेछ बेलुकी 6 बजेपछि। आउनुहोस् अहिलेको लागि भने हामी अर्को एउटा सूचना राखौँ। हामीलाई प्राप्त भएका थुप्रै सूचनाहरू छन् र यसै क्रममा तपाईँहरूले सुन्दै आइराख्नु भएको छ। ओखलढुङ्गा जिल्ला किरात राई समाज युकेको वार्षिक भेला हुन गइरहेको छ। शनिबार 1 अगस्तको दिनमा फेल्तममा हुन गइरहेको छ अनि तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ यो कार्यक्रम दिनको 12 बजेदेखि रातको 10 बजेसम्म। र त्यसै गरी प्रतिभा नक्षत्रले नेपाली कल्चर झल्कने विभिन्न सांस्कृतिक कार्यक्रम गर्न लागेको छ। यसमा विभिन्न कलाकारहरूको लाइभ प्रस्तुति तपाईँहरूले हेर्न सक्नुहुनेछ अनि आर्ट एन्ड क्राफ्ट हुनेछ, कल्चरल एक्जिबिसन, साथै नेपाली फूडहरू पनि तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। आइतबार 16 अगस्तको दिनमा बिहानको 10 बजेदेखि बेलुकीको 8 बजेसम्म यो कार्यक्रम रग्बी ग्राउन्ड लन्डनमा हुन गइरहेको छ। पोस्ट कोड SE1811QG। ओके, अब यो कार्यक्रमपछि एलम्बर स्मृति दिवस पनि तपाईँहरूले मनाउँदै हुनुहुन्छ। यो कार्यक्रम हुन गइरहेको छ तपाईँहरूको लागि। यो कार्यक्रम शनिबार 1 अगस्तको दिनमा हुँदैछ र किरात राई हाउस ग्याम्बल्स लेनमा हुँदैछ। पोस्ट कोड GU236HS हो। यसका थुप्रै आकर्षणहरू रहेका छन् र यसमा सांस्कृतिक तथा समकालीन कला, संगीत र नृत्य प्रस्तुतिहरू हुनेछ अनि विभिन्न भाषिक समूहहरू, किरात राई सांस्कृतिक कलाकार सङ्घहरू र नेपाल बेलायतका अतिथि कलाकारहरूको प्रस्तुति पनि तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ र धनुष बाण प्रतियोगिता पनि हुनेछ। ओके, तपाईँहरू इन्जोय गर्नुहोला। अब हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ। अहिलेको लागि भने सिरै फुल देवराज आले र तारा श्रीसले गाउनुभएको यो सिरै फुल हामी सुनौँ।

0: दुई समुदायको असमझदारीका कारण आइतबार रातिदेखि तनावमा रहेको सुनसरीको दक्षिणी क्षेत्र आज भने केही शान्त बनेको छ। गैरातीसम्म झडप र तनावको स्थिति रहे पनि आज त्यस क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। आज कुनै अप्रिय घटना नभएको सुनसरी प्रहरीले जनाएको छ। आज केही स्थानमा भेला भएका दुई समूहलाई प्रहरीले हटाएको छ। स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेश कायमै रहेकाले भेला र जुलुस गर्न रोक लगाइएको छ। एकजनाको मृत्यु र नौजना घाइते हुने गरी भएको आइतबारको घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको समिति घटनास्थल पुगेको छ। समितिले आज घटनास्थलमा स्थानीयसँग सोधपूछ गरेको छ भने घटनास्थलका प्रमाण र गोलीका खोका संकलन गरेको छ। समिति समक्ष स्थानीयले निष्पक्ष छानबिनको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए। हिजो दुई पक्षबीचको विवादले गर्दा समिति फिल्डमा जान सकेको थिएन, तर छानबिन समितिका एक सदस्यको विषयमा भने कप्तानगंजका केही स्थानीयले असहमति जनाउँदै नाराबाजी गरेका छन्। छानबिन समिति सदस्य प्रहरी उपरीक्षक विपिन रेग्मीले यसअघिको घटनामा पनि प्रभावकारी भूमिका निर्वाह नगरेको भन्दै स्थानीयको एक समूहले विरोध गरेको हो। आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुधे सहमति भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा सहमति भएको हो। माग सम्बोधन गर्न सरकारले प्रतिबद्धता जनाएसँगै चिकित्सकले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। सहमति अनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार पारी नेपाल चिकित्सक संघसँगको सहकार्यमा एउटा कार्यदल गठन गर्ने र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने पनि सहमतिमा उल्लेख छ। पर्सा वीरगंजको नारायणी अस्पतालका चिकित्सक डाक्टर प्रमोद राममाथि कुटपिट भएको थियो। प्रमोदको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कुटपिटको विरोधमा मुलुकभरका चिकित्सक आन्दोलनमा थिए। नेपाल चिकित्सक संघको आह्वानमा दुई दिनदेखि मुलुकभरका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा ठप्प थिए। प्रधानमन्त्री बालन शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिनुभएको छ। ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन आम नागरिकको धनधनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्याउन खोज्नेहरूमाथि कडा निगरानी राख्न निर्देशन दिनुभएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको आज सम्पन्न केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालन शाहलाई सभापति पछिको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनित गरेको छ। पार्टी विधान अनुसार महाधिवेशनबाट चुनिएका सभापति सहित 8 पदाधिकारी र 99 केन्द्रीय सदस्य बाहेक बाँकी पदमा सभापतिको सिफारिशमा केन्द्रीय समितिले मनोनयन गर्ने व्यवस्था छ। राहदानी विभागले विद्युतीय राहदानी सेवा दुई शिफ्टमा सञ्चालन गर्ने भएको छ। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसका लागि आवेदन दिने नेपालीको चाप बढेपछि विद्युतीय राहदानी सेवा दुई शिफ्टमा सञ्चालन गर्न लागि हो। विभागले सूचना जारी गर्दै भोलिदेखि 22 गतेसम्म दुई शिफ्टमा सेवा प्रवाह हुने जानकारी गराएको हो। विभागका अनुसार पहिलो शिफ्ट बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म र दोस्रो शिफ्ट दिउँसो 2 देखि राति 9 बजेसम्म सञ्चालन हुनेछ। यस्तै सार्वजनिक बिदाका दिन पनि शनिबार र आइतबार समेत बिहान 10 देखि अपरान्न 4 बजेसम्म सेवा प्रवाह गरिने विभागको भनाइ छ। नेपाली नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले दुई शिफ्टको व्यवस्था गरिएको विभागले जनाएको छ। कपिलवस्तुका किसान लामो समयदेखि रासायनिक मल नपाउँदा मर्कामा परेका छन्।
1: दुई साता यता कृषि सामग्री र साल ट्रेडिङ कर्पोरेशनले मल वितरण रोकेपछि किसान थप समस्यामा परेका हुन्। गत असार 31 पछि कृषि सामग्री तौली हवा र साल ट्रेडिङ कर्पोरेशन कृष्णनगरबाट मल वितरण कार्य रोकिएको कृषि ज्ञान केन्द्रका प्रमुख तथा जिल्ला मल व्यवस्थापन समितिका सचिव घनश्याम चौधरीले बताउनुभयो। मल वितरण कार्य रोकिँदा किसानहरू चिन्तित बनेको उहाँको भनाइ छ। कृषि सामग्री कम्पनी लिमिटेड तौली हवा शाखाका प्रमुख विष्णु भण्डारीले साउन 1 देखि मल बिक्री वितरण रोकिएको बताउनुभयो। उहाँले सीमित स्टक बाँकी भए पनि चालू आर्थिक वर्षका लागि पालिकाहरूको कोटा निर्धारण नहुँदा मल बिक्री वितरणमा समस्या आएको बताउनुभयो। कोटा निर्धारण पत्र आएपछि मल बिक्री गरिने उहाँले बताउनुभयो।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर, अहिले प्रस्तुत गीत यहाँहरूले सुनिराख्नु भएको थियो कालीप्रसाद बासकोटाको स्वरमा। अनि हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौं। श्रोता, तपाईँहरूले आज लेक्स लिम्बु बेलायतमा आउनुभएको छ, 2 वर्षपछि उहाँसँगको रमाइलो कुराकानी सुन्न सक्नुहुनेछ। अबको केही समयपछि हामी उहाँसँग 2 पार्टमा कुराकानी गर्नेछौ। फर्स्ट पार्ट र सेकेन्ड पार्टमा उहाँको जीवनको अनुभव आज तपाईँले सुन्न सक्नुहुनेछ। लेक्स लिम्बु भन्न बित्तिकै तपाईँहरूले थाहा पाइसक्नुभयो, उहाँ फाउन्डर ट्रेसिङ नेपाल हुनुहुन्छ, अनि त्यस्तै गरी ब्लगर, अनि उहाँ युके बेस नेपाली ब्लगर हो। पहिलेदेखि नै उहाँ, अहिले मात्र होइन, पहिलेदेखि नै, जुन समयमा पैसा पनि त्यति आउँदैन थियो भन्नुभएको छ होइन, त्यो समयदेखि नै उहाँले सुरु गर्नुभयो र अहिले नेपालमा गएर यस्तो राम्रो कुराकानी गर्नुभएको छ। नेपालमा सबै कुरा छ, सबै फेसिलिटी छ, अनि मान्छेले काम गर्न जान्नुपर्छ, अथवा त्यसको लागि भनिन्छ नि अब भाग्य भनेको मानिसहरूलाई एकदमै सबैलाई थाहा दिँदैन भाग्य आउने बेलामा होइन, बाजा बजाएर आउँदैन, तर आफूले चाहिँ थाहा पाउनुपर्छ। कस्तो मिठो छ यो भनाइ होइन। ओके, साँच्ची नै भाग्य हुन्छ या हुँदैन र कति बेला आउँछ त्यो पनि थाहा हुँदैन। ओके, तर आफूले चाहिँ पहिचान गर्न सक्नुपर्छ भन्ने विश्वासको साथमा उहाँले कुराकानी गर्नुभएको छ। श्रोता, मसँगको छोटो कुराकानी, म थोरै बोलेको छु, उहाँको कुराकानी सुनिरहेको छु। आज उहाँ बोलिराख्नुहुन्छ, म सुनिराख्नेछु, र तपाईँलाई पनि म आशा गर्छु उहाँको कुराहरू सुनेर एउटा हुन्छ नि जिन्दगीमा केही रमाइलो महसुस, यही प्रेरणाको स्रोत पनि हुनसक्छ। हामी उहाँसँगको कुराकानी अबको केही समयपछि सुन्नेछौँ कार्यक्रमको दोस्रो घण्टामा। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु प्रशान्त केरुङको स्वरमा रहेको एउटा गीत। र प्रशान्त केरुङ पहिला उहाँ आरजेआरको हुनुहुन्थ्यो, अनि पछि चाहिँ रिडन्डेन्सीमा परिसकेपछि बिएमबिएसमा पनि केही समय काम गर्नुभयो, र त्यसपछि भने उहाँ क्विन्स गर्खा सिग्नल्समा आबद्ध हुनुभएको छ। प्रशान्त भाइ, अब तपाईँले गाउनुभएको यो गीत सुनौ।

प्रशान्त केरुङले गाउनुभएको यो गीतपछि भने आउनुहोस् आजको मेरो अतिथि लेक्स लिम्बुसँग कुराकानी गर्नुभन्दा अगाडि म तपाईँलाई केही सूचनाहरू पनि राख्न चाहन्छु। हामीलाई प्राप्त भएका थुप्रै सूचनाहरू छन् र तपाईँहरूमध्ये कतिले ती सूचनाहरूमा जान सक्नुहुनेछ। लेक लेक समाज युकेको वार्षिक भेटघाट कार्यक्रम, यो कार्यक्रम शनिबार 22 अगस्तको दिनमा हुँदैछ ग्रान्च जुनियर स्कुल फानबरोमा, पोस्टकोड GU148TA हो। अनि त्यस्तै गरी अर्को सूचना पनि छ, वान आर्जर लेडिज 30 पार्टी हुन गइरहेको छ। शुक्रबार 4 सेप्टेम्बरको दिनमा सेन्ट्रल कुक हाउस सर जोन मोड ब्यारिक्समा हो। श्रोता, सेन्ट्रल कुक हाउसमा यस्तो मजाले सजाइन्छ होइन, र यो तिजको थिममा डेकोरेसन पक्कै पनि हुनेछ। यो कार्यक्रममा दिदीबहिनीहरू तपाईँहरू सुन्दै हुनुहुन्छ भने वान आर्जरका लेडिजहरूको लागि 5 बजे तपाईँहरू आइपुग्नुपर्नेछ, अनि 6 बजे भने सेफ्टी ब्रिफिङ हुनेछ, फोटोग्राफ अनि वेलकम ड्रिङ्क्सहरू पनि तपाईँहरूलाई हुनेछ। 7 बजे फुड सर्भ हो, राफल ड्र हुनेछ 7:30। 8 बजे एन्टरटेनमेन्ट अनि लास्ट ड्रिङ्क सर्भ हुनेछ रातको 11:30 बजे, अनि 12 बजे भने इभेन्ट क्लोज हुनेछ। दिदीबहिनीहरू तपाईँहरू पक्कै प्रतीक्षा गर्नुभएको छ होला होइन, रमाइलो छ। अनि त्यस्तै गरी वान अर्जर इन्टेक कप 2026, यो चाहिँ यसपटक इन्टेक 17 होस्ट गर्दैछन् र शनिबार 1 अगस्तको दिनमा सर जोन मोर ब्यारिक्समा हुँदैछ, र यसमा इन्टेक कपमा फुटबल टुर्नामेन्ट, वान डे फुटबल टुर्नामेन्ट हो। श्रोता, तपाईँहरू विभिन्न इन्टेकले भाग लिँदै हुनुहुन्छ र विनर टिमलाई 1000-1500 pound क्यास प्राइज रहेको छ। रनर अपले पनि 600-700 किनभने अहिलेसम्म पनि डोनेसन आउँदैछ, यसले गर्दा उहाँहरूले आफूलाई एकदमै सेफ्टी राख्नुभएको छ। बेस्ट प्लेयर ट्रफी हुनेछ, बेस्ट गोलकिपर ट्रफी, गोल्डन बुट भनौँ होइन, ओके, टप स्कोरर ट्रफी पनि हुनेछ। ओके, त्यस्तै गरी यो कार्यक्रम के कस्तो हुनेछ हामी त्यहाँ जानेछौँ, म जानेछु। श्रोता, वान आर्जेयरका यो इन्टेक अफ 2026 लागि कोप्रल नवीन थापा भाइसँग कुराकानी भइसकेको छ, अनि उहाँले भन्नुभएको छ बिहान हामी लाइभ कार्यक्रम गर्नेछौँ भन्नाले पनि शनिबारको बिहानीमा सुनौलो बिहानी कार्यक्रम नर्मल हुनेछ, अनि साँझको कार्यक्रममा म तपाईँहरू समक्ष आउनेछु फुटबल पिचमा, वान आर्जेयरको सर जोन मोर ब्यारिक्समा हो। श्रोता, र उहाँहरूले यो खेल कहाँ कसरी कुन फोर्म्याटमा खेलाउँदै हुनुहुन्छ आदि इत्यादिको विषयमा हाम्रा सहकर्मी साथी योगराज राईजीले कुराकानी गर्नुभएको जस्तो मलाई लाग्यो, र त्यो दिनमा भने शनिबारको दिनमा म त्यहाँ आउनेछु र हामी कुराकानी गर्नेछौँ को विनर बन्दो रहेछ त होइन, यसपटक वान अर्जर इन्टेक कप 2026 को विनर बन्नेछ, हामी यो विषयमा चर्चा गर्दै जानेछौँ। आउनुहोस् अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु लोकगीत प्रेमी श्रोताहरूको लागि युवराज मगर र देवी घरतीले गाउनुभएको अर्को एउटा मिठो गीत छ, यो गीत हामी सुनौ र त्यसपछि भने आजको मेरो अतिथि लेक्स लिम्बुसँगको कुराकानी तपाईँले सुन्न सक्नुहुनेछ।

0: SBS गोर्खा रेडियो। साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFBS गोर्खा रेडियो हो।

0: BFBS Gorkha Radio.
1: नमस्कार म रूपा राणा BFBS Gorkha Radio सुनिराख्नु भएको छ. आजको मेरो गेस्ट Lex Limbu भन्नबित्तिकै तपाईहरुले थाहा पाइसक्नु भयो हैन. उहाँलाई धेरै परिचय दिइराख्नु पर्दैन. उहाँको नाम नै काफी छ. उहाँ यति पपुलर हुनुहुन्छ, उहाँको सोसल मिडियामा धेरै फ्यान फलोअरहरू छन्. र पनि उहाँको बारेमा भन्नुपर्दा, युके बेस्ड नेपाली ब्लगर, कन्टेन्ट क्रिएटर, ट्रेसिङ नेपालको फाउन्डर लगायत अहिले नेपालमा पनि धेरै अर्गनाइजेसनसँग आबद्ध रही काम गर्दै हुनुहुन्छ. ब्रिटिस काउन्सिल, युरोपियन युनियन अनि इसी मोड जस्ता संघ संस्थाहरूसँग आबद्ध हुनुहुन्छ. यिनै सेरोफेरोमा रहेर हामी उहाँसँग कुराकानी गर्नेछौँ. Lex, तपाईँलाई BFBS Gorkha Radio-मा वेलकम छ.
2: नमस्ते, थ्याङ्क यू सो मच आन्टी, एन्ड थ्याङ्क यू सो मच BFBS-मा यो समय पाएर म फेरि यसपालि चाहिँ फिजिकली इन पर्सन आज यो इन्टरभ्यूमा उपस्थित हुनु पाउँदाखेरि मलाई धेरै खुसी लागेको छ. यस्तो मेरो चाइल्डहुडको मेमोरिजहरू आइरहेको छ यो ब्यारेक्समा, फोक्सटनमा फेरि फर्केर आउँदाखेरि चाहिँ.
1: Lex, नेपालको बसाइ यहाँले कतिको इन्जोय गरिराख्नु भएको छ होइन. तपाईँ लामो समय भयो नेपालमा बसोबास गर्नुभएको, र नेपालको बसाइलाई कतिको आत्मीय महसुस भइरहेको छ.
2: नेपालको बसाइ अब हाम्रो लिसनर्सहरूलाई के भन्न चाहन्छु भने चाहिँ मेरो चाहिँ लगभग 3 years and 6 months होइन 3 वर्ष 6 महिना जति भएको छ नेपालमा बस्न थालेको. मैले सोच्दाखेरि पहिला जाँदाखेरि चाहिँ त्यो के हुन्छ भनेर एक किसिमको डर र एक किसिमको नर्भसनेस त पक्कै थियो. तर अहिले फर्केर हेर्दाखेरि चाहिँ सोचेको भन्दा धेरै चिज गर्न पाएको छु, धेरै अनुभव गर्न पाएको छु. जुन हिसाबमा सायद यहाँ चाहिँ अब एउटा फ्लो र एउटा सिम्पल जब अनि विकेन्ड्सहरू हुन्थ्यो भने चाहिँ नेपालमा चाहिँ म लक्की भएको छु कि द्याट यस्तो धेरै अपर्च्युनिटिज पाएको हिसाबले. अब मर्निङमा म लाइभ टेलिभिजनमा पनि काम गर्छु, त्यस पछाडि त्यो रेगुलर 9 to 5 मन्डे टु फ्राइडे जब पनि छ, बिकज त्यसले आफूलाई एउटा स्ट्रक्चर दिन्छ, स्टेबिलिटी दिन्छ. त्यसबाहेक चाहिँ अब रमाइलो टाइममा र फ्री टाइममा, इभिनिङ टाइममा काठमाडौँमा नेटवर्किङ इभेन्ट्सहरू बेसी हुन्छ, कन्टेन्ट क्रिएसनहरू. अहिले सायद काठमाडौँमा कन्टेन्ट क्रिएसन यस्तो ब्लो अप भएको छ कि त्यस्तै चाहिँ अहिले डिजिटल क्रिएटर्सहरूलाई पनि ठुलो अपर्च्युनिटी दिएको छ, स्पेसली नेपालमा जहाँ चाहिँ अब मान्छेहरूलाई अब अलिकति आम्दानी र जागिर पाउन अलिकति गाह्रो हुन्छ नि, बट देन एभ्रीबडी क्यान बिकम समबडी विथ देयर फोन्स एज वेल.
1: अनि तपाईँ 2 वर्ष अघि नेपाल जाँदा, हाम्रो देश नेपाल हो, हाम्रा आफन्तजनहरू, इष्टमित्रहरू सबै त्यहीँ छन्, हामी नेपालीपन आफ्नो देशमा अझ प्यारो लाग्छ होइन. विदेशमा रहँदा पनि नेपालको हरेक गतिविधि, चाडपर्वहरू असाध्यै प्यारो लाग्छ. र त्यसमा पनि तपाईँले कहाँ कसरी काम गर्न सकिन्छ भन्ने सबै योजना तयार गरेर जानुभएको थियो कि त्यहाँ पुग्न साथ लकले फेभर गर्यो, अथवा हरेक कुरामा तपाईँ अब्बल हुनुहुन्छ त्यो हिसाबले काम पाउनु भयो.
2: सो छोटो समयमा चाहिँ अब समराइज गर्नुपर्दाखेरि चाहिँ सोचेको भन्दा नेपालमा चाहिँ मैले धेरै पाएको छु. त्यही भएर पनि म 2 वर्ष पछाडि मात्र युके फर्केर आएँ यसपालि. अनि म फर्केर नेपाल नै जानेछु, र 1 हप्ता मात्र भयो युके आएको. तर यसपालि चाहिँ मलाई चाहिँ डेफिनेटली BFBS इन पर्सन नै तपाईँहरूसँग आएर बोल्नु मन थियो. सो आइ एम ह्याप्पी टु बी हियर एन्ड ह्याप्पी टु इन्जोय अहिले दिस ब्युटिफुल वेदर इन द युके.
1: तपाईँ जति बोल्नुहुन्छ, बोल्ने तरिका सबैलाई आकर्षित गर्ने खालको छ होइन. अब तपाईँको पहिचान भनौँ न, साथै जीवनको सङ्घर्ष भने तपाईँले बेलायतबाट सुरु गर्नुभयो. मैले तपाईँसँग आजभन्दा पहिला पनि कुराकानी गर्दा तपाईँको भिजन, युथहरूसँग आबद्ध भएर काम गर्ने तरिका, अनि नेपाल र नेपालीलाई तपाईँले सहयोग गर्ने थुप्रै कुराहरू छन् आजभन्दा पहिला पनि. जस्तो कि भूकम्प जाँदा पनि तपाईँहरू जस्तो युथहरू मिलेर धेरै काम गर्नुभयो नेपालमा. अब यसको अलावा पनि तपाईँ पेसा को हिसाबले नेपालमा अहिले के गरिराख्नु भएको छ?
2: पेसा अन्तर्गत चाहिँ युकेमा पनि मेरो लास्ट जागिर भनेको चाहिँ युनिसेफ युके भन्ने संस्थामा नै काम गरेको थिएँ. सो मेरो ब्याकग्राउन्ड, मेरो पढाइ भनेको चाहिँ ब्याचलर्स मैले ह्युमन जियोग्राफीमा गरेको हो, र मेरो मास्टर्स चाहिँ इन्भाइरोमेन्ट एन्ड डेभलपमेन्टमै गरेको हो. सुरुवातमा भन्दाखेरि चाहिँ नेपालमा चाहिँ कामै गर्छु भन्ने सोच्ने चाहिँ म गएको थिइनँ. डिफ्रेन्ट योजनाहरू, आफ्नो इनिसिएटिभ्स तपाईँले अघि भन्नुभएको जस्तो ट्रेसिङ नेपाललाई झन् ठुलो बनाउँछु भन्ने एउटा मिसन लिएर गएको थिएँ. तर नेपालमा पुगे पछाडि चाहिँ मैले के रियलाइज गरेँ भने चाहिँ अब नेटवर्किङले पनि धेरै ठाउँमा हामीलाई हेल्प गर्दो रहेछ आन्टी. कति अपर्च्युनिटिज, अफर्सहरू चाहिँ आयो, अनि आउँदाखेरि चाहिँ अब इसी मोड पनि एउटा क्लाइमेट चेन्ज, बायोडाइभर्सिटी, एग्रिकल्चर फोकस भएको संस्था हो जुन चाहिँ नेपालमा 40+ years भयो त्यो समयमा फर्मर किङ किङ वीरेन्द्रले इस्टाब्लिस गर्नुभएको संस्था युनेस्कोको हेल्पबाट चाहिँ अनि इसी मोडमा पनि अहिले म 2+ years भयो जागिर गरेको त्यहाँ चाहिँ मैले चाहिँ प्रोजेक्ट्सलाई सपोर्ट गर्छु र कम्युनिकेसन सपोर्ट गर्छु तपाईँले अघि इको होमको पनि अलिकति बताइदिनु भयो अब हामीले चाहिँ सस्टेनेबल हिसाबमा चाहिँ कसरी चाहिँ वी क्यान लिभ बेटर इन दिस प्लानेट भन्ने कन्टेक्स्टमा चाहिँ ऱ्याम्ड अर्थ टेक्नोलोजी को घरहरू पनि बनाएका छौँ अब त्यसलाई चाहिँ अब कसरी चाहिँ फिजिबल बनाउने कसरी चाहिँ मान्छेहरूलाई बुझाउने सिकाउने त्यस्तो

0: सिकेका छौँ, जे रिसर्च गरेका छौँ, हिमालहरू कसरी पग्लिरहेको छ, हिमतालहरूको कसरी फुटिरहेको छ, त्यो कुराहरू चाहिँ ब्याक टु गभर्मेन्टलाई चाहिँ हामी एडभाइस गर्ने हो. सो इसी मोडले चाहिँ त्यो गर्छ. र आन्टी, त्यो सँगसँगै तपाईँले अघि मेन्सन गर्नुभयो, मैले चाहिँ कन्सल्टेन्टको रूपमा चाहिँ युरोपियन युनियन, ब्रिटिस काउन्सिल, युएन अप्स जस्तो संस्थाहरूको लागि चाहिँ कम्युनिकेसन्स अफिसर भयो, कहिलेकाहीँ रिसर्च कन्सल्टिङहरू गर्छु होइन. त्यसमा चाहिँ उहाँहरूले चाहिँ मेरो चाहिँ अब युथ नेटवर्कहरूसँग राम्रो कनेक्सन भएको हिसाबले चाहिँ उहाँहरूलाई चाहिँ मैले अब एक किसिमको हौसला होइन एडभाइस दिने रूपमा पनि काम गर्दै आएको छु. सो यो फ्लेक्सिबिलिटी र यो डाइभर्सिटीले नै अहिलेसम्म मलाई नेपाल चाहिँ धेरै रमाइलो लागेको छ.
1: वाउ, है, तपाईँको यो रमाइलोपन त्यो सुन्दा पनि सायद अन्य नेपालीलाई पनि एउटा प्रेरणाको स्रोत बन्न सक्छ. साँच्ची नै एउटा रमाइलो वातावरण होइन, आफूले काम गर्ने तरिका अनि खुसी हुने तरिका, यी सबै कुराहरू छँदैछन् देशमा. तपाईँ एकदमै खुसी भएको कुरा मैले सुने, र यसको अलावा फुर्सदको समयमा तपाईँले गर्ने काम पनि छँदैछन्. नेपालमा गइसकेपछि फुर्सदको समयमा के काम गरिराख्नु भएको छ त?
0: यो समयमा नै हो मैले सबसे एडभेन्चर लिनु सक्ने भनेको नै. अनि गएको 2 वर्षमा चाहिँ नेपालमा मैले मेरा पिक हिमाल चढेँ, त्यो सँगसँगै पोखरामा एउटा एक्स्ट्रा ट्रायथलन गरेँ, यही साल चाहिँ एउटा मेरो फर्स्ट टाइम म्याराथन पनि गरेँ. अनि त्यस पछाडि अब लौ यो समयमा नै सबै गरौँ भनेर अल्ट्रा म्याराथन मन्जुश्री ट्रेल रेस, जुन चाहिँ 54 किलोमिटरको डिस्टेन्स पनि मैले कम्प्लिट गरेँ. सो यु नो नेपालमा चाहिँ म यस्तो खुसी नै छु, खुसी छु. एन्ड यो हिसाबले चाहिँ आई डोन्ट नो फर एभर हो कि होइन, तर यसरी नै कामहरू सबै मिल्दै गयो भने त आई क्यान सी माइ सेल्फ लिभिङ इन नेपाल फर लङ्गर.
1: तपाईँको नेपाली पनि अहिले त एकदमै राम्रो इम्प्रुभ भएको रहेछ.
0: जारी नै छ.
1: सरर र नेपालीमा बोल्दा मलाई लाग्छ कि तपाईँ पहिला तपाईँसँग स्टुडियोमा नआए पनि हामीले फोन टु फोन कुराकानी गर्थ्यौँ होइन. त्यति बेला तपाईँको 75% मात्रै नेपाली थियो होइन, बाँकी 25% तपाईँ इङ्ग्लिसमा. तर अहिले नेपाली यस्तो फ्लुएन्सी देखेर मलाई यस्तो लोभ लाग्यो कि है. म आशा गर्छु तपाईँ जस्तै युथहरूले पनि आफ्नो नेपाली भाषालाई इज्जतको साथ कदर गरे होइन अझै संसारभर चिनाउन सकुन् भन्ने म कामना गर्न चाहन्छु. लेक्स, तपाईँसँग कुराकानी गरिरहँदा तपाईँले नेपालको बारेमा धेरै डाइभर्सिटी छ, मैले यति धेरै काम गर्ने मौका पाएँ भनिरहँदा, तपाईँ जस्तै कतिपय युथहरू भने नेपालमा केही पनि काम छैन, नेपालमा बसेर केही गर्न सकिँदैन, दिनानुदिन विदेश गइरहेको हामीले देखेका छौँ नि होइन. त्यो नेपालको रियालिटी हो नि होइन. कतिको रहर होला, कतिको बाध्यता छ विदेश जाने, र ती युवाहरूको चाहना, विचार र नेपालको स्थिति, काम गर्ने वातावरण, अनि तपाईँले बुझेको नेपाल र युवाहरूको परिस्थितिमा कस्तो समस्या छ युवाहरूको?
0: उहाँहरूलाई मेसेज चाहिँ के छ भने चाहिँ अब अहिलेको समयमा चाहिँ तपाईँहरू अब स्पेसली अलिकति 18 to 23, 18 to 25 एज ब्राकेटमा पढ्नुहुन्छ भने चाहिँ अवसरहरू जे आउँछ त्यसमा चाहिँ सकेसम्म यस भन्नुहोस् होइन. जति एक्सपिरियन्स हुन्छ त्यति आफूलाई पनि पछि सेल गर्नको लागि सजिलो हुन्छ, र अनुभव भनेको सबै आफूले इन्जोय गर्ने हुँदैन. कहिलेकाहीँ चाहिँ काम गर्नुपर्छ टु रियलाइज एन्ड टु नो द्याट ए एक्चुली यो काम त मेरो लागि होइन रहेछ भनेर. काम नगर्यो भने त थाहा हुँदैन नि त आफूलाई के मनपर्छ के मन पर्दैन भनेर. अब अहिले हेर्दाखेरि म 30 वर्षको उमेरमा नेपाल गएँ. सो त्यो भन्नुको मतलब चाहिँ अब 20 to 30 वर्षसम्म त मैले पढेँ, मैले यति धेरै काम गरेँ, भलन्टियरिङदेखि होइन कति ठाउँमा कुद्नु पऱ्यो. त्यो एजमा जब एनर्जी हुन्छ त्यति बेला पैसा हुँदैन, तर पनि एउटा काहीँ न काहीँबाट उपाय निकालेर हामी गरिन्छ. र अहिले फर्केर हेर्दाखेरि चाहिँ यो 30समा र गएको 3 सालको मेरो यो म भेरी लकी भनेर भन्छु, तर लकी मात्र होइन यो हार्ड वर्कको पनि एउटा रिजल्ट हो होइन आन्टी. सो त्यो चाहिँ मेरो यो 20सको एक्सपिरियन्सले सबै यो इन्भाइट गरेको अपर्च्युनिटिजहरू हो. सो आई से द्याट तपाईँहरू अब नेपालमा बसिराख्नु भएको भाइ बहिनीहरूलाई चाहिँ अब म त्यस्तो स्टर्न तरिकाले केही भन्दिनँ, तर तपाईँहरू नेपालमा अहिले हुनुहुन्छ भने चाहिँ डेफिनेटली होइन केही ट्रेनिङहरू गर्न सक्नुहुन्छ कि आफूलाई कसरी अपस्किल गर्नुहुन्छ. बिकज नाउ तपाईँ त नेपालमा मात्र कम्पिट गर्ने होइन, तपाईँ अस्ट्रेलियामा गएर कम्पिट गर्न सक्नु पऱ्यो, युकेमा गएर, फिनल्यान्डमा, अमेरिकामा गएर है. सो अहिले इट्स मच मोर टफर, देयरफोर अपर्च्युनिटी चाहिँ जहिले तहिले ग्राब गर्नुहोस्, बिकज कहिलेकाहीँ चाहिँ हामीले सोच्दाखेरि नै हामीले कति चिज गुमाउँछौँ पनि. फर मी माई होल मोटो हेज बिन रिप्लाई छिटो गर्ने हो. काम गर्नु मन छैन भने पनि रिप्लाई छिटो गरेर सरी यसपालि म गर्न सक्दिनँ भनेर, तर काम गर्ने हो भने चाहिँ यु नो हुन्छ म कहिले सुरु गरौँ होइन त्यो भनेर झ्यापचुप लिइहाल्ने हो. म चाहिँ त्यो

0: माछु
1: आदरणीय श्रोताहरू, तपाईँहरूले लेक्स लिम्बूसँगको रमाइलो कुराकानी सुनिराख्नु भएको छ। एकैछिन हामी साङ्गीतिक विश्राम लिनेछौँ, रेडियो छोडेर कहीँ टाढा नजानुहोला, र त्यसपछि भने कन्टिन्यू रूपमा हामी उहाँसँग कुराकानी गर्नेछौँ।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।

0: BFBS
1: BFBS
0: Gorkha Radio
2: Lex तपाईलाई पुनः कार्यक्रममा स्वागत छ.
3: थ्याङ्क यू सो मच. मलाई कस्तो रमाइलो भइरहेको छ आन्टी.
2: ओके, एकदमै रमाइलो भइरहेको छ. र यो समयमा विशेष गरेर तपाईँले नेपालमा बसेर टेलिभिजनमा पनि काम गर्दै हुनुहुन्छ नि होइन?
3: हजुर, हिमालय टेलिभिजनमा हामीले चाहिँ एउटा ब्रेकफास्ट टिभी सो, सो मर्निङमा वी गो लाइभ अनि म चाहिँ हप्ताको यस्तै दुई तिन दिन चाहिँ बिहान चाहिँ कमेन्ट्री, जेनरल कमेन्ट्री, देशमा के भइरहेको छ र कहिले काहीँ चाहिँ स्पेसल गेस्टहरू पनि आउनुहुन्छ.
2: तपाईँले यो कला जुन तपाईँको बोल्ने कला छ, जर्नलिजम तपाईँले गर्नुभएको हो?
3: मैले कहिले पनि यस्तो तालिमहरू केही पनि लिएन. मेरो मेन लर्निङ भनेको नि आन्टी सायद बिएफबिएस गोर्खा रेडियो नै सुनेर होला, होइन? ब्रुनाईमा हुर्केको हो. त्यति बेला मम्मीले नै मलाई सानैदेखि रेडियो सुनाउने र रेडियोमा कल गरेर गीत रिक्वेस्ट गर्ने भनेर. त्यति बेला खेम अङ्कलको भोइस सुन्दै आएको अनि कति धेरै अरू हाम्रो भोइसेसहरू सुन्दै आएको हिसाबले त्यसरी नै हो. यो त सेल्फ टट भनौँ होइन. अनि मलाई लाग्छ अझै सिक्नुपर्ने धेरै छ, तर त्यो एज लङ एज आई किप लुकिङ अप एन्ड इन्सपिरेसनहरू लियो भने त्यहीँबाट नै सबसे राम्रो हो सिक्ने मौका. र आइएम भेरी ह्याप्पी धेरै मान्छेहरूले मलाई मौका दिइराख्नु भएको छ. मैले कहिले पनि सोचेको थिएन जो मान्छेलाई चाहिँ अब हामी विदेशमा हुर्क्यौँ, नेपाली हाम्रो त्यस्तो राम्रो त छैन, तर पनि उहाँहरूले मलाई अब खोजी आई थिङ्क यु विल बी द राइट पर्सन फर दिस भनेर उहाँहरूले अब यो सोको अपर्च्युनिटी पनि दिनुभयो नि. सो आइएम भेरी लकी इन द्याट सेन्स.
2: ओके, पक्कै पनि तपाईँ बडो लकी हुनुहुन्छ र तपाईँको मेहनत नै हो सबैभन्दा पहिलो कुरो त. अब मेहनत हो, तपाईँले एकदमै कन्फिडेन्टको साथमा भन्नुभएको छ. अहिले रेडियो सुनिराख्नुभएका कतिपय युथहरू हुनुहुन्छ, गोर्खा ब्रिगेडका तपाईँ जस्तै यङ सोल्जर्सहरूले पनि सुन्नुभएको छ भने तपाईँको कुरा सुनेर उहाँहरूलाई पनि प्रेरणाको स्रोत बन्न सकोस् होइन, हामी यही कामना गर्दछौँ. तपाईँको नेपाली मलाई एकदमै स्मुथ लाग्यो कि, यस्तो स्मुथ कि अहिले मजाले. पहिला पनि तपाईँ यस्तै हो बोल्ने होइन, तपाईँको बोलीमा त कुनै फरक छैन, र पनि मलाई यस्तो नेपालको विषयमा भन्नुपर्दा तपाईँले यस्तो मजाले भन्नुभयो होइन. तपाईँ जसरी नेपालमा रमाइराख्नु भएको छ, यहाँका कतिपय भाइ बहिनीहरू तपाईँभन्दा जुनियर भाइ बहिनी अथवा तपाईँकै एज ग्रुपको किन नहोस् होइन, जो बेलायतमा हुनुहुन्छ अथवा अन्य देशहरूमा हुनुहुन्छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
3: म जस्तो युकेमा बसेका, युकेमा हुर्केको, स्पेसली हाम्रो गोर्खा ब्याकग्राउन्डको साथीहरू, नेपालमा च्यालेन्जेस पनि छ आन्टी, पेसेन्स धेरै चाहिन्छ. र अर्को चाहिँ अब तपाईँले तपाईँको लाइफमा चाहिँ केले मिनिङ दिन्छ त्यसमा पनि आइपर्छ होइन. मलाई चाहिँ लाग्छ नेपालमा चाहिँ एटलिस्ट अब पैसाको हिसाबमा युके जस्तो पैसा त कमिँदैन, तर युके जतिको पैसा पनि नेपालमा चाहिँदैन नि. अनि नेपालमा राम्रोसित पैसा कमाउन सक्यो भने तपाईँको क्वालिटी अफ लाइफ बेग्लै तरिकाले डिफ्रेन्ट हुन्छ, जुन चाहिँ हाम्रो लागि यहाँ अलिकति सम्भव छैन होला होइन. अनि सो त्यो हिसाबमा चाहिँ आइ एम रियली ह्याप्पी. र यही नोटमा के पनि भन्न चाहन्छु भने सपोर्ट पनि हो मेरो प्यारेन्ट्सको, मेरो फ्यामिली सपोर्ट, प्यारेन्ट्स मात्र नभएर घरको इको सिस्टममा, घरमा को अरू हुनुहुन्छ उहाँहरूले पनि त्यो वातावरण धेरै सहज बनाइदिनु भएको छ, धेरै सजिलो. मैले भन्छु होइन, हाम्रो अब घरमा जो जो हुनुहुन्छ होइन, हेल्प गर्नुहुन्छ नि, उहाँहरूले यति धेरै अरू काम ध्यान दिनुहुन्छ कि द्याट मैले घरको काममा फोकस गर्नु पर्दैन. सो मेरो होल काम भनेको बाहिर जाने, अझै काम ल्याउने होइन. सो त्यो चाहिँ यहाँ सायद मलाई पोसिबल हुँदैन थियो होला, बिकज यहाँ त आफ्नो घरको म्यानेजमेन्ट ड्युटी, सन्डे त अब घरको साफसफाइ एन्ड त्यो अल द्याट लाइफ एडमिन भनिन्छ नि, त्यसमा नै स्पेन्ड हुन्छ. तर अब नेपालमा चाहिँ हामीले चाहिँ अब यो कामहरू चाहिँ अरूहरूलाई पनि अब पे गरेर दिन सक्छौँ नि त, अनि त्यो हिसाबले चाहिँ यु नो इट बिकम्स मच मोर बेटर.
2: नेपालको कुराकानी गरिरहँदा त्यहाँ सुख पनि छ, दुःख पनि छ, अथवा भनौँ न हरेक कुरा छ. तपाईँले सजिलैसँग ती कुराहरू ग्र्याप पनि गर्न सक्नुहुन्छ. सङ्घर्ष त गर्नु पर्यो नि होइन, यति हुँदा हुँदै पनि कतिको च्यालेन्ज छ.
3: च्यालेन्ज त आन्टी भइरह हुन्छ, तर मलाई के लाग्छ भने भाषा भनेको चाहिँ यस्तो इम्पोर्टेन्ट एउटा माध्यम हो कि तपाईँले जति नै गाह्रो भएर पनि, गाह्रो भए तापनि तपाईँले त्यो भाषा प्रयोग गर्नुभयो भने मान्छेसँग नजिक ल्याइदिन्छ कि. म अब नेपाल मा धेरै ठाउँमा गाउँ घर घुमिरहेको हुन्छु, साना साना सहर बजारहरूमा पुग्दाखेरि चाहिँ त्यो भाषा होइन. र मेरो एउटा कुरा भनेको म चाहिँ अब फ्लेक्सिटेरियन, घरमा हुँदाखेरि मलाई कति चिज म खाँदिनँ, तर म बाहिर जाने बित्तिकै म के सोच्छु भने म मेरो बारेमा सोच्ने होइन. मलाई मान्छेहरूले अब गेस्ट भनेर त्यस्तो सम्मान गरेर उहाँहरूले कहिले काहीँ अब कुनै ठाउँमा जाँदाखेरि खसी काटेर दिनुहुन्छ, कुनै ठाउँमा अब कहिले काहीँ आफूले दुध होइन अब खाइँदैन भने गाउँघरमा दुध दिए पछाडि चुपचाप खाने हो, त्यो गरे पछाडि उहाँहरूले कस्तो आफ्नै जस्तो ट्रिट गर्नुहुन्छ नि,
2: त्यो चाहिँ पक्का तपाईँले बुझ्नु भएको रहेछ. एकदमै खुसी लाग्यो.
3: एन्ड सो आई फिल लाइक दिज लिटल थिङ्स र भाषाले इट मेक्स सच अ बिग डिफरेन्स होइन सो द्याट्स वाइ आई थिङ्क ल्याङ्ग्वेज इज इम्पोर्टेन्ट हो सायद अब यु नो जो भाइ बहिनीहरू उहाँहरू अहिले कम्प्लिटली यहीँ नेपालमा जन्मेर हुर्किराख्नु भएको छ उहाँहरूले डे टु डेमा धेरै नचलाउँला अरू जति धेरै भाषा सिक्यो त्यति आफ्नो दिमागलाई नै राम्रो हुन्छ भनेर त्यो त रिसर्चले नै प्रुभ गरिसकेको छ एन्ड अफकोर्स हामी नेपाली भएको हिसाबले आई थिङ्क इट्स गुड टु हेभ एउटा कन्भर्सेसनल स्किल्स इङ्ग्लिस त आखिरमा हामी सिक्ने नै छौँ होइन सिक्छौँ नै अनि त्यो सँगसँगै इङ्ग्लिस र नेपालीमा मात्रै किन सीमित गर्ने अझै थर्ड फोर्थ ल्याङ्ग्वेज सिक्यो भने द्याट्स इभन बेटर
2: भनेपछि लेक्स अरू भाषाहरू कुन कुन भाषा बोल्नुहुन्छ तपाईँ
3: मैले फ्रेन्च चाहिँ भेरी थोरै मात्र बोल्न सक्छु होइन फ्रेन्च चाहिँ अनि मैले पहिला नै हाम्रो लिम्बू भाषा 2014 लिम्बू भाषा सिक्ने प्रयास गरिरहेको थिएँ तर त्यस पछाडि चाहिँ अलिकति स्टल भएको छ तर त्यो चाहिँ मलाई अलिकति नरमाइलो लाग्छ किनभने मेरै कति साथीहरू चाहिँ उहाँहरूले आफ्नो भाषा राम्रोसित लिनुभएको छ कति हाम्रो कम्युनिटीहरूले चाहिँ नेपाल भाषा राम्रोसित बोल्नुहुन्छ त्यो देख्दाखेरि चाहिँ ओके इट्स नट टु लेट आई थिङ्क त्यो लिम्बू भाषा चाहिँ म सिक्नुपर्ने जस्तो नै लागिरहेको छ सो द्याट विल बी मेरो अब नेक्स्ट टास्क भनौँ आन्टी
2: माइन्डलाई पनि अझ फराकिलो बनाउँछ होइन सही कुरा लेक्स अब तपाईँ नेपालको कुना कान्दरासम्म कहाँ कहाँ घुम्नु भएको छ नेपालको कुन कुन भागमा तपाईँ भिजिट गर्नु भएको छ
3: म अब पश्चिममा चाहिँ अब डोटी डडेलधुरा दार्चुला देखि अब पूर्वको ताप्लेजुङ त अब मेरो गाउँै भयो होइन रारा ताल अब महेन्द्रनगर शुक्ला फाटा धेरै ठाउँ पुगेको छ आन्टी खुसी लागेको छ अब एभरेस्ट बेस क्याम्प भयो मैले भने मेरा पिक चढेको अप्पर मुस्ताङ मनाङ उदयपुरको कता कता गाउँहरूमा त्यति बेला चाहिँ अब स्कुलहरू खोज्दाखेरि कुन प्रोजेक्ट ट्रेसिङ नेपाल चाहिँ कुन प्रोजेक्टहरूसँग चाहिँ रामिस्ता आबद्ध गर्न मिल्छ भनेर त्यो खोज तलासमा र अर्को चाहिँ यो गएको 2 वर्ष चाहिँ मैले नेपालबाट नजिकै दिल्ली सिलगढी ढाका अनि इन्डिया त अब 1-2 ठाउँ त सबै घुम्दै आएको छ अब इन्डिया सबै घुमेर साध्य पनि छैन सो अब रिजनली चाहिँ हाम्रो अरू नेबरिङ सिटिजहरू भुटान पनि घुम्ने मौका आएको थियो यो पनि एन्टी कन्टेन्ट क्रिएसनको हिसाबले नै किनभने सायद म 15-16 वर्षको उमेरमा ब्लग लेख्दाखेरि फेसबुक चलाउँदाखेरि मैले कहिले पनि सोचेको थिएन त्यस्तै पनि पैसा कमाउँछ त्यस्तै गरेर पनि मलाई देश विदेश पुर्याउँछ भनेर त्यो समयमा पैसा नआए नआए पनि गरिन्थ्यो होइन तर त्यस्तै गरेर नै म अस्ट्रेलियामा गएर होस्ट गर्ने मौका पायो त्यसरी नै मलाई भुटानबाट इन्भिटेसन आयो जुन चाहिँ सजिलो छैन उहाँहरूको त्यो एसटिएफ फी हुन्छ जहाँ चाहिँ यु हेभ टु स्पेन्ड $100 अ डे उहाँहरूले त्यो सबै वेभ गरिदिनु भयो होइन भुटान एयरलाइन्ससँग 5 दिनको प्याकेज ट्रिपमा म र एउटा फोटोग्राफरलाई पनि लिएर त्यस्तो सोच्दाखेरि अब म त अलिकति अगाडिको मान्छे भए पनि अलिकति ढिलो भयो हाम्रो कति कुराहरू तर अहिले जो भाइ बहिनीहरू उहाँहरू सोसियल मिडियामा ब्लुम हुनुभएको छ उहाँहरूले त डे 1 नै पैसा पनि कमाउनु भइरहेको छ र धेरै अरू पनि कमाउनु भएको छ तर हाम्रो चाहिँ अब सिक्नु त सिक्यौँ त्यो समयमा तर अहिले चाहिँ हाम्रो मोमेन्टहरू आइरहेको छ होइन सो आई फिल लाइक कहिले काहीँ चाहिँ यु हेभ टु वेट होइन यु हेभ टु वेट राम्रो काम गर्यो भने चाहिँ आफ्नो समय आउँछ नै भनेर चाहिँ म त्यसमा कम्प्लिटली विश्वास गर्छु
2: सही कुरा कुनै पनि कुरा एकैचोटि हुँदैन होइन भनिन्छ नि भाग्य छ भन्दैमा बाजा बजाएर आउने कुरा पनि होइन र तपाईँले भने जस्तै धैर्य गर्नुपर्छ र आफ्नो मेहनत गर्न भने छोड्नु हुँदैन होइन यो मिठो सन्देश मल्टी ट्यालेन्टेड आजको मेरो गेस्ट लेक्स लिम्बूसँगको रमाइलो कुराकानी यहाँहरूले सुन्नुभयो र मैले धेरै सोध्नुपर्ने थियो तर हाम्रो समयको अवधि भनौँ न अहिले चाहिँ जस्ट 16 मिनट मात्रै हो मैले तपाईँलाई अझै धेरै सोध्न चाहेको थिएँ तपाईँले नेपालको ट्रेकिङदेखि लिएर सानातिना हिमालहरू चढेको अनुभव छ यो हिमाल के को लागि चढ्नुहुन्छ तपाईँको प्यासन हो अथवा केही नाम कमाउनुको लागि अथवा तपाईँको इच्छा शक्ति नै यसमा छ
3: मेरा पिक चाहिँ ट्रेकिङ पिक भएको हिसाबले चाहिँ अलिकति सजिलो छ यसलाई चाहिँ नन टेक्निकल पिक भनेर चिनिन्छ पनि त्यही भएर बिगिनर लेभलमा चाहिँ धेरै मान्छेले मेरा पिक प्रयास गर्छ तर सजिलो छ भनेर चाहिँ हामीले कहिले पनि त्यो सोच्न मिल्दैन हिमालको कुरामा चाहिँ किनभने हाइट एल्टिट्युड र हामीलाई थाहा हुँदैन त्यहाँको वेदर प्याटर्न कस्तो हुन्छ भनेर बिकज म गएको समयमा पनि यो दसैँको समय पारेर गएको जुन बेला चाहिँ नर्मली सिजन भनेर भनिन्छ तर 2 दिन अगाडि पछाडि त्यहाँ गएको एउटा स्याडली एउटा टुरिस्ट नन नेपाली टुरिस्ट कोरियन टुरिस्ट चाहिँ उहाँ चाहिँ बित्नुभयो अनि त्यो बितेर चाहिँ त्यो एक्सेस सबै ब्लक भएको थियो उहाँको उद्धार भए पछाडि मात्रै हामी जान पायौँ सो लङ स्टोरी सोर्ट मैले चाहिँ अहिलेसम्म ट्रेनिङहरू चाहिँ गरेको छैन क्लाइम्बिङ चाहिँ तर आउने दिनमा चाहिँ मेरो पनि प्लान छ सायद लोबुचे आइल्यान्ड पिक अथवा हिमलुङ हिमाल चढ्ने त्यसको लागि चाहिँ म क्लाइम्बिङ ट्रेनिङहरू चाहिँ लिन्छु जुन चाहिँ काठमाडौँमा नै गर्न मिल्छ तर मलाई चाहिँ हिमाल र ट्रेकिङ चाहिँ इन्जोय गर्छु भनेर म कम्प्लिटली पनि भन्दिनँ तर यो चाहिँ किन गर्छु भन्दाखेरि चाहिँ त्यो कहिलेकाहीँ चाहिँ त्यो एउटा मेन्टल ब्रेक पनि पाइन्छ र इट्स अल्सो टु टेस्ट म कतिसम्म चाहिँ गर्न सक्छु भनेर है अनि त्यहाँ पुग्दा ओर्दा त धेरै गाह्रो हुन्छ तर फर्केर आउँदाखेरि चाहिँ इट्स सो ब्युटिफुल क्या आन्टी द्याट समटाइम्स त्यो ब्युटीको लागि यति दुःख त गर्नै पर्छ भन्ने नै हुँदो रहेछ अनि आइएम जस्ट सो lucky and glad that aile sama you know mero health mero fitness le maile yo sabai garna sakchu it's possible for me ra nepal hamro desh ma ne esti dherai esto chij haru cha ho alikati samay chaincha alikati paisa chaincha backup chaincha tara eti cha bhane ta haina I would encourage every bhai bahini haru parents haru baru tyo 2-3 mahina ko gap year cha bhane bhai bahini harulai majjale euta itinerary banayera unharulai के एक्सप्लोर गर्नुहुन्छ माउन्टेन्स होइन भने रिभर हो कि मैले राफ्टिङ 2 दिन राफ्टिङ गरेको आन्टी अनि म मलेखुबाट मुगलिङसम्म गएँ अनि मुगलिङदेखि चाहिँ म चितवन गएँ होइन अनि नर्मली हामी अब गाडी बाटोमा हिँड्यो भने बाटोमा मात्र देख्छौँ नि त देयर्स अ डिफरेन्ट सेन्स अफ एउटा प्राइड र अचिभमेन्ट क्या ओ माय गॉड राफ्ट गरेर मुगलिङसम्म गएर म चितवन गएँ यार भन्ने हुन्छ नि हजुर हजुर अनि मेरो बाबाले चाहिँ जहिले तहिले भन्नुहुन्छ यो समयमा मनसुन हुनु आँटेको बेलामा तँहरू किन अलिक सोच्दिनस् कि क्या हो भनेर होइन तर अब अभियसली यो कुराहरू चाहिँ सबै अब वे गर्नुपर्छ अलिकति रिस्क ध्यानपर्छ पैसा तिरे बापत नेपालमा राम्रो सिक्युरिटी पनि पाइन्छ किनभने हाम्रो राफ्टमा 2 कायाक सेफ्टी थियो र अर्को सेफ्टी राफ्ट पनि थियो होइन अब जहिले तहिले हामीले अब 1500 गयो भने त सायद त्यो पाउँदैन अलिकति महँगो थियो
0: कुनै पनि काममा सम्बन्ध नहुन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै निर्देशन अवज्ञा गरेको पाइए विधान अनुसार कारवाही गरिने चेतावनी दिनुभएको हो पार्टीका सबै समिति नेता र सदस्यलाई पीड़ित परिवारलाई सहयोग गर्न घाइतेको उपचारमा जुट्न र सामाजिक सद्भाव कायम गर्ने काममा खटिन पार्टीले आग्रह गरेको छ यस्तै सो पार्टीका सभापति गगन थापाले सर्वदलीय बैठकमा सरकार र प्रधानमन्त्रीको अनुपस्थितिमा प्रश्न गर्नुभएको छ राजसभा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी हुन पुगेका थापाले प्रधानमन्त्री र सरकारको अनुपस्थितिमा प्रश्न गर्नुभएको छ
1: प्रधानमन्त्री यस्तो बेलामा चाहिँ प्रधानमन्त्री जस्तो बन्नुपर्छ यस्तो बेलामा चाहिँ म जस्तो छु त्यस्तै हुन्छु भनेर हुँदैन सधैँ म एक्लै बोलान्छु भनेर हुँदैन कसैको लामो बोल्ने प्रधानमन्त्री पनि हामीले देख्यौँ छोटो बोल्ने प्रधानमन्त्री पनि हामीले देख्यौँ म पुरानो कुराहरू केही पनि गर्दिनँ पहिलाको जस्तो होइन भनेर भन्ने बेलामा जहाँ भन्नुपर्ने त्यहाँ भन्नुहोस् नगर्नुहोस् तर यी कुराहरू त साझा कुराहरू हुन् नि
0: सुनसरीको देवानगंजमा भएको झडपको छानबिनका लागि गठित समितिमा सरकारले 2 सदस्य थपेको छ गृह मन्त्रालयले प्राविधिक विश्लेषणका लागि एसपी मोहन सिंह धामी र ब्यालिस्टिक तथा फरेन्सिक विज्ञ इन्सपेक्टर दिवेश अवस्थीलाई सदस्य मनोनयन गरेको हो थपेका सदस्यहरूसहित समितिलाई घटनाको निष्पक्ष छानबिन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ आइतबार राति देवानगंजमा 2 समावेश भएको झडपपछि वास्तविकता पत्ता लगाउन सोमबार गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन भएको थियो राहदानी विभागले दैनिक 1500 राहदानी छाप्न थालेको छ विभागले दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढेसँगै राहदानी बनाउने सेवाग्राहीको चाप उल्लेख्य बढेको जनाएको छ विद्युतीय राहदानी सम्बन्धी सेवा काठमाडौँमा मात्र सीमित नरहेको विभागले जनाएको छ देशभरका 77 जिल्ला प्रशासन कार्यालय र विभिन्न इलाका प्रशासन कार्यालयबाट समेत सेवा उपलब्ध हुँदै आएको छ विदेशमा रहेका नेपाली नागरिकले विदेशका नेपाली नियोग मार्फत विद्युतीय राजधानी सम्बन्धी सेवा लिन सक्ने व्यवस्था छ नेपालमा विद्युतीय राजधानी वितरणको औपचारिक सुरुवात 2078 मङ्सिर 1 गते भएको थियो आन्दोलनरत चिकित्सक र सरकारबीच 5 बुँदे सहमति भएको छ
4: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा सहमति भएको हो माग सम्बोधन गर्न सरकारले प्रतिबद्धता जनाएसँगै चिकित्सकले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। सहमति अनुसार सरकारले स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार पारी नेपाल चिकित्सक संघसँगको सहकार्यमा एउटा कार्यदल गठन गर्ने र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने पनि सहमतिमा उल्लेख छ। पर्सा वीरगंजको नारायणी अस्पतालका चिकित्सक डाक्टर प्रमोद राममाथि कुटपिट भएको थियो। प्रमोदको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कुटपिटको विरोधमा मुलुकभरका चिकित्सक आन्दोलनमा थिए। नेपाल चिकित्सक संघको आह्वानमा दुई दिनदेखि मुलुकभरका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा ठप्प थिए।
0: साउन 15 देशभर 1 अर्ब रुपियाँ भन्दा बढीको दूध कारोबार हुने अनुमान गरिएको छ।
5: साउन 15 खिरखाने परम्पराले दूध तथा दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा बढ्ने भएकाले ठूलो आर्थिक कारोबार हुने नेपाल डेरी एसोसिएसनको अपेक्षा छ। यस वर्ष साउन 15 दिन देशभर करिब 1 करोड़ लिटर दूध खपत हुने अनुमान छ। उक्त परिमाणको दूध तथा त्यससँग सम्बन्धित दुग्धजन्य सामग्रीको प्रयोगबाट 1 अर्ब रूपियाँ भन्दा बढीको आर्थिक कारोबार हुने विश्वास छ। यसले दूध उत्पादक किसान, डेरी उद्योग, स्थानीय उत्पादन तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने एसोसिएसनको भनाइ छ। राष्ट्रिय दुग्ध विकास बोर्डको 2077 साल फागुन 15 गतेको निर्णय अनुसार हरेक वर्ष साउन 15 राष्ट्रिय खीर दिवसका रूपमा मनाउने परम्परा छ। नेपाल कृषि प्रधान देश भएकाले असारभरि धान रोपाईमा व्यस्त किसानले साउन 15 परिवार, आफन्त र समुदायसँग खुशी साटासाट गर्ने अवसरका रूपमा मनाउँछन्। खीर खाने संस्कृतिले किसानको श्रमको सम्मान, पारिवारिक एकता तथा नेपाली मौलिक संस्कृतिको संरक्षणको सन्देश दिने विश्वास छ। पोषणका हिसाबले पनि खीरले शरीरलाई आवश्यक ऊर्जा, प्रोटिन, क्याल्सियम, भिटामिन तथा खनिज तत्व उपलब्ध गराउने भएकाले यसको महत्व उच्च छ।
0: नेपाली महिला कबड्डी टोलीले विश्व एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ। एसियाडको पुरुष कबड्डी टोली पनि हाल भारतमै प्रशिक्षणरत छ। नेपाली महिला कबड्डी टोलीले भारतको हरियाणामा भाइब्रेन्ट इन्टरनेसनल स्कूल एन्ड कबड्डी एकाडेमीमा 1 महिना अभ्यास गर्नेछ। त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका साथै अभ्यासलाई निरन्तरता दिनेछ। आगामी असोज 2 टोली भारतबाट एसियाली खेलकुदमा सहभागी हुन जापान जाने कार्यक्रम रहेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर, आदरणीय श्रोताहरू, अहिले मिठो गीत यहाँहरूले सुनिराख्नु भएको थियो। यो गीतमा स्वर भन्ने कलाकार रहेका थिए नरेन्द्र प्यासी। नरेन्द्र प्यासीले गाउनुभएको यो गीत सँगसँगै हामी कार्यक्रमको थर्ड आवरमा प्रवेश गरिसकेका छौँ र यहाँहरूले सुनिराख्नु भएको छ साँझको कार्यक्रम गोधुली, र गोधुली कार्यक्रम सुनिराख्नु भएको छ। तपाईँहरू सबैलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यहाँहरूले सुनिराख्नु भएको कार्यक्रम अब भने कार्यक्रमको थर्ड आवरमा टिपन टापन कार्यक्रम सुन्न सक्नुहुनेछ। यो टिपन टापन कार्यक्रममा विशेष गरेर हामीले स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा गर्छौँ र आज पनि तपाईँहरूलाई केही घरेलु टिप्सहरू हुनसक्छ। कहिलेकाहीँ यस्तो रोचक प्रसङ्गहरू आउँछ, तपाईँ हामीले कल्पना गरेको भन्दा पनि फरक प्रसङ्गहरू हुन सक्छन् र ती विषयहरूमा तपाईँहरूले सुन्न सक्नुहुनेछ। र हाम्रा सहकर्मी साथी योगराज राईजी भने उहाँ जानुभएको छ क्याट्रिकतर्फ, क्याट्रिकमा हुन गइरहेको छ श्रोता। यो हाम्रा गर्खा कम्पनी आइटिसी क्याट्रिकमा अहिले क्याब ब्याजिङ हुन गइरहेको छ। रिक्रुट इन्टेक 2026 भाइहरूको क्याब ब्याजिङ परेडको लागि उहाँ क्याट्रिकतर्फ आज जानुभएको हो र भोलि क्याब ब्याजिङको विषयमा कुराकानी सुन्न सक्नुहुनेछ अथवा कुनै पनि दिनमा, होइन? अनि त्यस्तै गरी उहाँले यो रिक्रुट इन्टेक 2026 भाइहरूसँगको कुराकानी अथवा पिक्चरहरू पनि तपाईँहरूले हाम्रो सोसल मिडिया अथवा रेडियोबाट पनि सुन्न सक्नुहुनेछ। ओके, मलाई यहाँ धेरै पटक फोन गरिराख्नु भएको छ, मैले फोन पनि उठाएँ तर मैले सुन्न सकिरहेको छैन। यदि तपाईँ अहिले पनि मैले उहाँलाई देखिरहेको छु, फोन डायल गर्नुभएको छ, म एकछिनमा तपाईँलाई लिनेछु, प्रतीक्षा साँच्नु होला भन्दै आउनुहोस् अबको प्रस्तुतिमा भने हामी साङ्गीतिक विश्राम लियौँ। नवराज थापा र श्रेयसी चेम्जोङले गाउनुभएको गीत परेको छ, स्वीकार्नुहोस्।

0: समय बेलुकीको 6:18 गयो र यहाँहरूले सुनिराख्नु भएको छ साँझको कार्यक्रम गोधुली। अबको केही समयपछि भने हामी टिपन टापन कार्यक्रम सुन्नेछौ। अहिलेको लागि भने हामीलाई सम्पर्क गर्नुभएको छ विमला थेबे पन्दक लिम्बू हुनुहुन्छ, लेक्स लिम्बूको आमा। उहाँ नेपालबाट यो कार्यक्रम सुन्ने मौका पाउनु भएको रहेछ, एकदमै खुसी लाग्यो। काठमाडौँ नेपालबाट सुनिरहेको छु भन्नुभएको छ, थ्याङ्क यू सो मच। र हामीलाई कैलाश भाइले पनि सम्पर्क गर्नुभएको छ, नमस्ते रूपा दिदी, गुड इभिनिङ, आज बुधबारको गोधुली कार्यक्रम सुनेर इन्जोय गरिरहेको छु। रूपा दिदी, तपाईँ र लेक्स लिम्बूसँगको रमाइलो कुराकानी स्याटरडे सुन्न पाइन्छ कि पाइँदैन होला हजुर भन्नुभएको छ, सुनौलो बिहानीमा राख्न मिल्छ कि मिल्दैन भन्नुभएको रहेछ। कैलाश भाइ, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र तपाईँको रिक्वेस्ट हो म सुनौलो बिहानी कार्यक्रममा पनि कुनै दिन राख्नेछु, सुन्न नभुल्नुहोला, थ्याङ्क यू सो मच। अथवा कुनै दिन भन्नाले पनि अब आउने शनिबारको दिनमा पनि हामी राख्न सक्छौँ। तपाईँलाई धेरै धेरै धन्यवाद। र मलाई अन्य साथीहरूले पनि भन्नुभएको छ, विष्णु लिम्बू हुनुहुन्थ्यो उहाँले पनि हामीलाई सम्पर्क गर्नुभएको थियो र शनिबारको बिहानीमा मैले त आज हाफ मात्रै सुन्ने मौका पाएँ, शनिबार पनि राखिदिनुहुन्छ कि भन्नुभएको छ, शनिबार मेरो छुट्टीको दिन म सुन्न पाउँछु भन्नुभएको थियो विष्णुजी। अनि हाम्रो कैलाश भाइ, तपाईँहरू दुवैजनाको रिक्वेस्टमा हामी अब आउने शनिबारको दिनमा सुन्नेछौँ, सुनौलो बिहानी कार्यक्रममा सुन्न नभुल्नुहोला, थ्याङ्क यू। अनि त्यसै गरी हामीसँग सुनौलो बिहानी भोलि बेलुकी पनि छँदैछ है, तपाईँहरूले सुन्न सक्नुहुनेछ बेलुकी 6:28। अनि हाम्रो अर्को श्रोता हुनुहुन्छ ललित दाई र सती दिदी लन्डनबाट, उहाँहरू पनि लेख्नुहुन्छ, बहिनी नमस्कार, मेरो पनि नमस्कार दाजु र दिदीलाई, केही समयको अन्तरालपछि आज फेरि हजुरको सुमधुर स्वर र सुन्दर प्रस्तुति सुन्न पाउँदा हामी अत्यन्तै खुसी र आनन्दित भएका छौँ, थ्याङ्क यू सो मच हजुरहरूको यो काइन्ड वर्ड को लागि। बहिनी, लेक्स बाबुसँग भलाकुसारी सुनेर झन् धेरै आनन्द लाग्यो, उहाँ जस्तो व्यक्तित्वबाट आजका युवाहरूले धेरै कुराहरू, सकारात्मक कुराहरू सिक्न सक्छन्। लेक्स बाबुको उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। लेक्स जस्ता बहुप्रतिभाशाली व्यक्तित्वहरूलाई रेडियो कार्यक्रममा आमन्त्रण गरेर श्रोतालाई प्रेरणादायी कुराहरू सुनाउने अवसर दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद भन्नुभएको रहेछ, थ्याङ्क यू सो मच दाई दिदी। र यो हाम्रो खुसीको कुरा हो, हजुरहरूले रेडियो सुन्ने मौका पाउनुभयो, रेडियो जसले सुन्नुभयो उहाँलाई फाइदा नै भयो, थ्याङ्क यू सो मच। र तपाईँको कार्यक्रमले अझ बढी सफलता प्राप्त गरोस् भन्ने शुभकामना, शुभ दिन सती दिदी तथा ललित दाई लन्डन, थ्याङ्क यू सो मच दाई दिदी। अनि त्यसै गरी हामीसँग धनु बहिनी पनि हुनुहुन्छ, उहाँले पनि आज लेख्नुभएको छ, रूपा दिदी, जीवनको पहिलो गुरु मेरा आदरणीय आमा बाबा साथ माया र जीवन जिउने कला सिकाउने मेरा दिदी दाईहरू, ज्ञान र जीवनको सही मार्ग देखाउनुहुने मेरा विद्यालय तथा कलेजका सम्पूर्ण गुरु आमाहरू, जीवनका अमूल्य पाठहरू सिकाउनुहुने मेरा प्यारा बालबच्चाहरू, जीवनको यात्रामा भेटिएका मिठा अथवा नमिठा अनुभवहरू, धेरै कुरा सिकाउनुहुने मेरा साथीभाइ तथा साथी सङ्गीहरू, र रेडियो मार्फत हरेक दिन नयाँ ज्ञान, नयाँ सोच र नयाँ प्रेरणा दिँदै एभ्री डे इज लर्निङ डे भन्ने सुन्दर सन्देश सिकाउनुहुने सम्पूर्ण रेडियो प्रेमी श्रोता प्रस्तुता दाई दिदीहरू, अनि मेरो जीवनमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा केही न केही मलाई सिकाइ अथवा ज्ञान र प्रेरणा दिनुहुने सम्पूर्ण गुरुहरूप्रति हार्दिक नमन भन्नुभएको छ, थ्याङ्क यू सो मच बहिनी। र आज गुरु पूर्णिमा हो, हार्दिक मङ्गलमय शुभकामना, सबैको जीवन ज्ञान प्रेम खुसी र सकारात्मकताले भरिपूर्ण रहोस्, सबैको दिन शुभ रहोस्, थ्याङ्क यू भन्नुभएको छ, थ्याङ्क यू सो मच। अनि हामीसँग खेलमती लिम्बू पनि हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। ओके, आउनुहोस् अब भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लिँदै कार्यक्रमलाई अघि बढाउनेछौँ। आमा हृदय गाउँ बेसी मेलैमा भन्ने गीत परेको छ र त्यो गीत सुन्नुभन्दा अगाडि भने हामी छोटो विश्राम लियौँ।
1: कुनै भोजको निम्तिलाई व्यवस्था गर्नुभयो? केही छैन, कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सन भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: हजुर, साप्ताहिक कार्यक्रम टिपन टापनबाट नमस्कार, म योगराज राईको आजको सबै सामग्री चाहिँ रातोपाटी.com साभार गरेका छौँ। म अनि रूपा दिदीको साथमा आज कार्यक्रम सुन्दै हुनुहुन्छ। दिदी नमस्कार।
1: नमस्कार भाइ, साथै सम्पूर्ण श्रोताहरूमा पनि नमस्कार, म रूपा राणाको।
0: हजुर, आजको सामग्रीतर्फ लाग्नु पर्दा कागती निचोडेर खाना खाँदा चाहिँ के हुन्छ, यस सम्बन्धी पहिलो जानकारी छोटो रहेको छ, हामी सुनाउनेछौँ। अनि स्वास्थ्यको लागि चाहिँ उसिनेको अथवा भिजाएको चना उत्तम, तर त्यस सम्बन्धी पनि चर्चा हुनेछ। भने शरीरमा 21 दिनसम्म तपाईँले खाली पेटमा चाहिँ मेथीको पानी पिउनुभयो भने यस्तो कस्तो खालको चाहिँ स्वास्थ्यमा चाहिँ प्रभाव पार्न सक्छ त्यो पनि हुनेछ। सायद कतिपय तपाईँले पिउनु पनि भएको होला। अनि पानी पिउने चाहिँ सही नियम चाहिँ के रहेछ त आधुनिक क्षेत्र, त्यस सम्बन्धी पनि सुन्न सक्नुहुन्छ। भने खाना पकायो कति समयपछि चाहिँ फ्रिजमा राख्नु चाहिँ राम्रो हुन्छ त्यो हुनेछ। भने अन्तमा समयले साथ दिएमा नुन पानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ अथवा बेफाइदा, त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। दिदीले सुन्नु भएको छ यस्तो तरिका अपनाउनु भएको छ?
1: मैले त गरेको छैन, तपाईँले गर्नु भएको छ?
0: छैन, आजै फर्स्ट टाइम सुन्दैछु।
1: म पनि फर्स्ट टाइम सुन्दैछु नुन पानीले अनुहार
0: अब साबुन पानीले नर्मली धोइन्छ होइन?
1: हजुर।
0: ओके ल दिदी, कागतीको कुरा रहेछ,
1: अवश्य आउनुहोस् अब भने हामी कार्यक्रमलाई अघि बढाउँ। कागती निचोरेर खाँदा के फाइदा हुन्छ त? खानामा कागतीको रसले भिटामिन सी पाचन इन्जाइमहरू एक्टिभ बनाउँछ र भारी खाना पचाउन पनि सजिलो हुन्छ। यसबाहेक कागतीमा रहेको फाइबरले कब्जियत, अपच, ग्यास जस्ता पेटका समस्याहरूलाई कम गर्न मद्दत गर्छ। पेट दुख्ने समस्याबाट पीड़ित हुनुहुन्छ भने पनि तपाईँले यो बानीलाई आफ्नो दैनिक दिनचर्यामा निश्चित रूपमा समावेश गर्नुपर्छ।
0: पालुङ्गो, दाल वा चनामाथि कागतीको रस निचोर्दा शरीरको फलामको अवशोषण दोब्बर हुन सक्छ, जसले रक्त अल्पता जस्ता विभिन्न रोगहरूलाई कम गर्न मद्दत गर्दछ। ध्यान दिनुपर्ने कुरा चाहिँ कागतीलाई खाना पकाउँदाखेरि होइन, खाना खाइसकेपछि हाल्नु पर्दछ, अन्यथा शरीरलाई आवश्यक भिटामिन सी प्राप्त हुन्छ भनेर यो छोटो कागत प्रसङ्ग सुन्दै हुनुहुन्थ्यो। निचोडेर खाँदा चाहिँ के हुँदो रहेछ तपाईँले जानकारी पाउनुभयो। र दिदी दोस्रो विषय?
1: हजुर, आजको दोस्रो विषयमा स्वास्थ्यको लागि उसिनेको वा भिजाएको चना उत्तम हुन्छ त? केही मानिसहरू चनालाई भिजाएर त्यत्तिकै खान रुचाउँछन् भने कोही मानिसहरू उसिनेर खान मन पराउँछन्। चनाको ग्रेभी र चनाको चाट पनि उत्तिकै लोकप्रिय छ। चना खाँदा पनि लामो समयसम्म पेट भरिएको महसुस हुन्छ। चना खानुका अनेक फाइदा छन् भने यद्यपि मानिसहरू चनालाई भिजाएर खाँदा राम्रो हुन्छ कि उसिनेर खाँदा राम्रो हुन्छ भनेर दुविधामा हुन्छन्।
0: 100 ग्राम चनामा 164 क्यालोरी, 27.4 ग्राम कार्बोहाइड्रेट, 7.6 ग्राम फाइबर, 8.9 ग्राम प्रोटिन र 2.6 ग्राम बोसो र 2.89 मिलिग्राम फलाम र 291 मिलिग्राम पोटासियम हुन्छ। चनाले शरीरलाई फस्फोरस, फोलेट र म्याग्नेसियम पनि दिन्छ।
1: भिजेको र उसिनेको चना दुवै पोषक तत्त्वहरूले भरिपूर्ण हुन्छन्। भिजाउँदा चना नरम हुन्छ, भिजाएर खाएपछि यो छिट्टै पच्छ पनि, र उसिनेको चना भुटेको चना भन्दा छिट्टै पाक्छ।
0: यदि तपाईँलाई कुरुम कुरुम गर्ने अनि काँचो बनावट भएको चना मन पर्दैन भने भिजाएको चना खान सक्नुहुँदछ। संवेदनशील पेट भएकाहरूको लागि उसिनेको चना राम्रो विकल्प हो। उसिनेपछि चना पचाउन सजिलो हुन्छ।
1: र चना खानुका फाइदाहरूको बारेमा पनि अब चर्चा गरौं। चना खाँदा तौल घटाउन मद्दत गर्छ। चनामा प्रोटिन फाइबर प्रशस्त मात्रामा हुन्छ भने पेटलाई लामो समयसम्म भरिपूर्ण राख्न पनि मद्दत गर्छ। र अत्याधिक खानाको सेवन कम हुन्छ। चनामा रहेको डायट्री फाइबरले पाचनलाई राम्रो बनाउन मद्दत गर्छ।
0: हजुर, चनाले कब्जियत कम गर्न पनि मद्दत गर्दछ। चनामा कम ग्लाइसेमिक इन्डेक्स हुन्छ, यसमा पर्याप्त मात्रामा फाइबर पाइन्छ, जसले रगतमा चिनीको स्तर स्थिर गर्न मद्दत गर्दछ। मुटुको स्वास्थ्यलाई फाइदा, चना खानुले मुटुको स्वास्थ्यलाई पनि फाइदा पुर्याउँदो रहेछ।
1: र चनामा पाइने फाइबर, पोटासियम र म्याग्नेजियमले पनि मुटुलाई स्वस्थ बनाउन सहयोग गर्छ। चना खाँदा कोलेस्ट्रोल व्यवस्थापनमा पनि मद्दत हुन्छ भने चनामा रहेको फलामले हेमोग्लोबिन उत्पादन गर्न मद्दत गर्छ र शरीरमा अक्सिजन प्रवाह सुधार हुनुका साथै शरीरमा ऊर्जा कायम रहिरहन्छ।
0: हजुर, चना खाँदा हड्डीलाई पनि फाइदा हुन्छ। चनामा म्याग्नेसियम र फस्फोरस जस्ता खनिजहरू हुन्छन्, जसले हड्डीको राम्रो स्वास्थ्यमा योगदान पुर्याउँदछ। भने यो चना त स्वास्थ्यको लागि राम्रो, प्रायः हामीले भुटेर फ्राई गरेर नि खान्छौँ होइन? काँचोहरू कति खानु भएको छ दिदीले?
1: हजुर, काँचो भन्नाले पनि कहिलेकाहीँ त्यो चना चटपटेमा त काँचै हुन्छ र कहिलेकाहीँ बोइल गरेर पनि राखिन्छ होइन? र विशेष गरेर नेपालतिर फेरि यसलाई छुट्टै त्यो भुटेर खाने चलन छ नि, प्याकेटमा आउँछ होइन, त्यो पनि मिठै हुन्छ। जसरी खाँदा पनि यो चनाको फाइदा भने त्यत्तिकै रहेछ,
0: एकदम राम्रो। हुन्छ ओके अब यो मेथीको कुरा छ दिदी
1: ओके अब शरीरमा एकदमै भनौँ न अर्को एउटा रोचक प्रसङ्ग छ शरीरमा के हुन्छ त 21 दिनसम्म खाली पेटमा मेथीको पानी पिउँदा रगतमा चिनीको उच्च मात्रा अथवा हाई कोलेस्ट्रोल पेटमा ग्यास र तौल सामान्य समस्या बनेको छ धेरै मानिसहरूको त यी रोगहरूसँग लड्ने औषधि र महँगो सप्लिमेन्ट समेत लिइरहेका छन् तर हाम्रो भान्सामा पाइने एउटा साधारण सामग्रीले यी सबै समस्याहरू कम गर्न सक्छ
0: हजुर मेथीको पानी प्रयोग गर्ने धेरै जसो सजिलो र प्रभावकारी तरिका छ लगातार 21 दिनसम्म हरेक बिहान खाली पेटमा यसलाई सेवन गर्नुभयो भने तपाईँले धेरै फाइदाहरू प्राप्त गर्न सक्नुहुन्छ
1: मेथीको दानाको पूर्ण फाइदा लिन यसलाई सही तरिकाले पिउनु महत्वपूर्ण रहन्छ हरेक राति सुत्नु अघि एक ग्लास पानीमा एक चम्चा मेथीको दाना भिजाउनुहोस् अनि भोलिपल्ट बिहान यो पानी सबैभन्दा पहिले खाली पेटमा पिउनुहोस्
0: पिएपछि तल बाँकी रहेका मेथीको दाना नफाल्नुहोस् बरु तिनीहरूलाई राम्ररी चपाएर खानुहोस् 21 दिनसम्म यो पानीलाई खाँदा शरीरमा यस्ता फाइदाहरू देखिन्छन् भनेर फाइदा रहेछ दिदी
1: हजुर पहिलो फाइदा रहेको छ मधुमेह मेथीको दानाले इन्सुलिनको प्रभावकारिता बढाउन मद्दत गर्छ मधुमेह रोगीको लागि पनि प्राकृतिक औषधिको रूपमा काम गर्छ र रगतमा चिनीको स्तर नियन्त्रणमा राख्छ
0: हजुर खराब कोलेस्ट्रोलको कुरा छ यसले रक्त नलीहरूमा जम्मा भएको खराब कोलेस्ट्रोलहरूलाई हटाउन मद्दत गर्दछ जसले मुटु रोगको जोखिमलाई उल्लेख्ने रूपमा कम गर्दछ अर्को ब्लोटिङ र पाचन छ तपाईँ पेट फुल्ने ग्यास वा कब्जियतबाट पीडित हुनुहुन्छ भने मेथीको पानीले तपाईँको पाचन प्रणालीलाई ठिक अवस्थामा राख्न मद्दत गर्न सक्छ
1: त्यस्तै गरी तौल घटाउन पनि मेथीको दानामा प्रशस्त मात्रामा फाइबर हुन्छ र ती मेथीका दानाहरू चपाउनले पनि पेट लामो समयसम्म भरिएको महसुस हुन्छ र बारम्बार भोक लाग्नबाट बचाउँछ र छिट्टै तौल पनि घटाउन मद्दत गर्छ अनि डिटक्स बिहान मेथी पानी पिउनाले शरीरबाट सबै विषाक्त पदार्थहरू बाहिर निस्कन्छ र तपाईँको छालामा पनि प्राकृतिक चमक देखा पर्न सक्छ
0: हजुर मेथीको कुरा रहेछ दिदी प्रयोग गर्नुपर्ला
1: मलाई पनि एकदमै फाइदा लाग्यो तर मैले यसरी जति हामीले आज सुन्यौं यो तरिकाले मैले प्रयोग गरेका थिइनँ
0: ओके आजबाट चाहिँ सुरु गर्नु पर्ला 21 दिनसम्म पिउँदा चाहिँ के हुँदो रहेछ

0: BFBS गोरखा रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको?
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: ओ, यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
0: BFBS, Gorkha Radio.

0: हजुर, यो बिएबिएस गोर्खा रेडियो नै हो। टिपन टापन तपाईँले सुन्दै हुनुहुन्छ, म अनि दिदी रूपा राणाको साथमा। र अब भने पानी पिउने सही तरिका चाहिँ के रहेछ त, त्यस सम्बन्धी तपाईँलाई जानकारी गराउँछौँ है त। यो सबै घरेलु उपायहरू तपाईँले सुनिराख्नु भएको छ है त। पानी बिना मानिस बाँच्न सक्दैनन् किनकि यो शरीरको लागि आवश्यक छ। तिर्खा मेटाउनुको साथै यसले शरीरलाई हाइड्रेट राख्न, पाचन सुधार गर्न र शरीरको तापक्रम नियन्त्रण गर्न र खाना पचाउन पनि मद्दत गर्दछ। दैनिक सही मात्रामा पानी नपिउँदा शरीरमा अनेक समस्याहरू निम्ताउन सक्छ
1: र सही समयमा र सही तरिकाले पानी पिउन उत्तिकै महत्वपूर्ण पनि हुन्छ। धेरै मानिसहरू एकैचोटि धेरै पानी पिउँछन् वा तिर्खा नलागेसम्म पर्खन्छन्, राम्रो बानी होइन। आजको यस लेखमा पनि हामी सही तरिकाले पानी पिउने नियमहरूबारे चर्चा गर्दैछौ र तपाईँको स्वास्थ्यलाई राम्रो राख्न मद्दत पनि गर्न सक्छ होला।
0: हजुर, बिहान उठ्ने बित्तिकै मनतातो पानी पिउने कुरा छ, धेरै श्रोताले पिउनुहुन्छ होला। बिहान खाली पेटमा एक वा दुई गिलास पानी पिउनाले शरीरले हाइड्रेसन पाउँछ र दिनको राम्रो सुरुवात हुन सक्दछ। तपाईँ हलुको मनतातो र तातो पानी पिउन सक्नुहुन्छ, यसले अघिल्लो रातबाट शरीरमा जम्मा भएका अशुद्धताहरूलाई बाहिर निकाल्दछ र तपाईँलाई लामो समयसम्म स्वस्थ राख्दछ।
1: एकैचोटि धेरै पानी पिउनुको सट्टा दिनभरि थोरै मात्रामा पानी पिउनु राम्रो हुन्छ र शरीरलाई पानीको राम्रो प्रयोग गर्न मद्दत गर्छ। त्यसकारण हामीले एक ग्लास एकैचोटि पिउनु भन्दा पनि त्यसलाई बिस्तारै बिस्तारै पिउनु पर्दछ र तीन चार श्वासमा यसलाई पिउनु अझ राम्रो हुन्छ।
0: बसेर पानी पिउने है त, उभेर वा हिँड्दै पानी नपिउनुहोस्, यसले समस्या निम्ताउन सक्दछ। पहिलो त पानी पोखिन सक्दछ, बसेर पानी पिउँदा पानी बिस्तारै पेटमा पुग्छ र पानी चिसो छ भने त झन् उभेर पिउनै हुन्न।
1: र खाना खाए लगत्तै पानी पिउनु पनि हुँदैन, यसले पनि पेट दुख्न सक्छ अथवा अन्य समस्या हुन्छ, पाचनमा बाधा पुर्याउन सक्छ। खानाको एक घण्टापछि मात्र पानी पिउन सक्नुहुन्छ। खाना खाए लगत्तै पानी पिउनु पर्यो भने पनि निकै कम मात्रामा पानी पिउनु होस्।
0: हजुर, पहिला हाम्रो बाबाले भन्नुहुन्थ्यो नानी हो खानासँग मजाले पानी पिउने है भनेर भन्नुहुन्थ्यो कि। तर खास खास खानासँग पानी चाहिँ पिउनु हुँदैन भनेर पछि थाहा भयो। अब त्यो नेपालको त विशेष गरेर पहाडतिरको पानी त्यस्तो अब पानीको चाहिँ स्वाद हुँदैन भन्छ, तर पक्का त्यो जरुवाको पानीको स्वाद हुन्छ नि होइन?
1: सही कुरा। अब भनिन्छ नि जरुवाको पानी अथवा भनौँ न माथिबाट बग्दै आएको कलकल बहने पानी होइन, प्लास्टिकको बोतलमा भरेर राखेको पानी होइन, त्यस्तो पानीहरू मिठो हुन्छ।
0: त्यो लोटाको पानी के होइन, पहिला पहिला माथि माथि त्यो स्टेन लाइफमा चाहिँ बाटो हिँड्दा चाहिँ हिँड्यो हिँड्यो हिँड्यो अनि त्यो पलाको पानी धाराको पानी पिउँदा ओहो यस्तो मिठो पानी होइन। अब यतातिर त सबै केमिकल हालेको पानी त हो, ट्रिट गरेको पानी पिउनु पर्छ होइन। के दिनभरि प्रत्येक घण्टा पानी पिउने, प्रत्येक व्यक्तिको पानीको आवश्यकता फरक फरक हुन्छ। तपाईँलाई चाहिने पानीको मात्रा तपाईँको उमेर, मौसम वा स्वास्थ्यमा निर्भर गर्दछ, यद्यपि यो व्यक्ति अनुसार फरक हुन सक्दछ। त्यसैले तपाईँले दिनभरि प्रत्येक घण्टा थोरै पानी पिउनु पर्दछ, यसले धेरै समस्याहरू समाधान गर्न मद्दत गर्न सक्दछ। अब पानी चाहिँ घुटघुट एकैचोटि अब पिउनु भन्दा पनि अब तिर्खा लागेको बेला त हामी घुटघुट नै पिइन्छ, तर अरू बेला चाहिँ अलिक थोरै थोरै तर जो पिइराख्नु चाहिँ राम्रो हुन्छ भनेर तपाईँले सुनिहाल्नुभयो। अब तपाईँहरू एकदम चिसो पानी पिउँदै हुनुहुन्छ भने नोटको कुरा, उभेर पिउनु चाहिँ अलिकति बेफाइदा रहेछ जुन कुरा तपाईँले सुनिसक्नु भएको छ। अब फ्रिजमा त खाना सबैले राखिन्छ, कति घण्टापछि अथवा समयपछि राख्ने त दिदी?
1: हो, यो प्रसङ्गलाई हामी अघि बढाउँ। खाना पकाएको कति समयपछि फ्रिजमा राख्नु पर्दछ त? मानिसहरूले खाना पकाएपछि घण्टौंसम्म बाहिर छोड्छन् र पछि मात्र फ्रिजमा राख्छन्। यो बानीले खानाको गुणस्तर त बिगार्छ नै, फूड पोइजनिङको जोखिम पनि बढाउन सक्छ। खाना र फ्रिज दुवैको सुरक्षा सुनिश्चित गर्न खानालाई पनि सही समयमा फ्रिजमा राख्नु अत्यन्तै जरुरी छ।
0: हजुर, विज्ञहरूको अनुसार पकाएको खाना दुई घण्टा भन्दा बढी कोठाको तापक्रममा राख्नु हुँदैन। यदि मौसम धेरै तातो छ र तापक्रम 32 डिग्री सेल्सियस भन्दा पनि बढी छ भने खाना एक घण्टाभित्र फ्रिजमा राख्नु पर्दछ। लामो समयसम्म छोडिएको खानाले चाहिँ ब्याक्टेरिया बढ्नुको लागि अनुकूल वातावरण सृजना गर्दछ।
1: त्यसै गरी तातो खाना फ्रिजमा राख्नबाट पनि बस्नु होस्। हामीले पकाउँदा पकाउँदै निकालेपछि तुरुन्तै फ्रिजमा उमालेको भाँडो सिधै राख्नुपर्छ भन्ने चाहिँ होइन। धेरै तातो खानाले पनि फ्रिजभित्रको तापक्रम बढाउन सक्छ।
0: अनि फ्रिजमा चिसो खाना मात्र राख्नुहोस्। यसको उपाय भनेको तातो खानालाई कोठाको तापक्रममा केही समयको लागि चिसो हुन दिनुहोस्। सामान्यत 20-30 मिनट पर्याप्त हुन्छ। यदि खाना ठुलो छ भने यसलाई सानो कन्टेनरहरूमा विभाजन गर्नुहोस् र यसले खानालाई छिटो चिसो पार्नेछ र फ्रिज पछि पनि चिसो हुने सुनिश्चित गर्नेछ।
1: र खानालाई सधैँ सफा छोपेर राखिएको कन्टेनरमा राख्नुपर्छ। खुल्ला कन्टेनर अनुहारमा राखिएको खानाले उसिलोपन र गन्ध छोड्न सक्छ र फ्रिजभित्र पनि गन्ध बढी हुन सक्छ।
0: अनि फ्रिजमा धेरै भिड गर्नु उचित हुँदैन। चिसो हावाको उचित परिसंरचनको लागि भित्र केही ठाउँ हुनु पर्दछ। यदि फ्रिज धेरै भरेको छ भने सबै खाद्य वस्तुहरू समान रूपमा चिसो हुन सक्दैनन्, जसले गर्दा बिग्रने जोखिम बढ्दछ।
1: बाँकी रहेको खाना सामान्यतया 3-4 दिनभित्रमा उपभोग गर्नुपर्छ। लामो समयसम्म भण्डारण गर्नु आवश्यक छ भने यसलाई फ्रिजरमा भण्डारण गर्नु राम्रो हुन्छ।
0: सबैभन्दा सुरक्षित तरिका भनेको पकाएको खानालाई थोरै चिसो पार्नु र 2 घण्टाभित्र फ्रिजमा राख्नु हो। यसले खानाको ताजापन जोगाउँदछ, ब्याक्टेरियाको जोखिम कम गर्दछ र रेफ्रिजरेटरको कार्य सम्पादन लामो समयसम्म सुधार गर्दछ। हजुर, यो फ्रिजमा खाना कति बेला राख्दा उपयुक्त हुन्छ सुन्दै हुनुहुन्थ्यो, र तपाईँले कुनै पनि खाना फ्रिजमा राख्नुहुन्छ भने त्यो कभर नगरी नराख्नु होला, त्यो प्लास्टिकको हुन्छ नि एकदमै पातलो, त्यसले छोपेर राख्नु होला। त्यतिकै राख्नुभयो भने त्यसले पनि अलिकति राम्रो गर्दैन, जुन हामीले बारम्बार यही कार्यक्रमबाट चर्चा गरिसकेका छौँ। अब नुन पानीको कुरा दिदी,
1: अर्को रोचक प्रसङ्ग, नुन पानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा? हेल्थ लाइनको रिपोर्ट अनुसार पनि नुनले अनुहारमा हल्का स्क्रबको रूपमा काम गर्छ र यसले छालाका मृत कोषहरू हटाउन मद्दत गर्छ। छालालाई सफा, नरम र केही उज्यालो पनि देखाउँछ। यसबाहेक नुनले छालामा अतिरिक्त तेल, धुलो र फोहोर हटाउन पनि सहयोग गर्छ।
0: यसले रोम क्षेत्रहरू सफा गर्न र तैलीय छाला भएकाहरूलाई केही राहत प्रदान गर्न सक्दछ। नुन पानीले अनुहारको छालामा फाइदा पुर्याउने भए तापनि यसलाई दैनिक वा अत्याधिक प्रयोग गर्नु उचित हुँदैन। अत्याधिक प्रयोगले छालालाई हानि पुर्याउन सक्दछ। यसका केही सम्भावित हानिहरू चाहिँ यस प्रकार छन्।
1: नुनले छालाको ओसिलोपन कम गर्छ, सुक्खापन निम्त्याउन सक्छ। केही मानिसलाई नुन पानीले छालामा जलन हुने, चिलाउने, रातो हुने वा छाला फुट्ने समस्या पनि हुन सक्छ भने पहिले नै सुक्खा, संवेदनशील छाला वा एक्जिमा भएका व्यक्तिहरूको नुन पानीको प्रयोगबाट जोगिनु पर्छ।
0: अनि त्यसो भए के गर्ने त? यदि तपाईँ आफ्नो अनुहार नुन पानीले धुन चाहनु हुन्छ भने यसलाई दैनिक प्रयोग नगर्नुहोस्। उत्तम परिणामका लागि तपाईँले हप्तामा 1-2 पटक मात्र नुन पानीले अनुहार धुन सक्नुहुन्छ। धुँदाखेरि अनुहारलाई बेसरी रगड्ने गल्ती नगर्नुहोस्।
1: र छालाको ओसिलोपन कायम राख्न अनुहार धोएपछि मोइस्चराइजर अवश्य लगाउनुहोस्। नुन पानीको प्रयोगपछि अनुहारमा जलन भएमा, चिलाएमा अथवा कुनै रातो भएमा, अत्याधिक सुक्खापन अनुभव भएमा तुरुन्तै यसको प्रयोग बन्द गर्नुहोस्। र तपाईँलाई छालासँग सम्बन्धित अरू कुनै चिन्ता छ भने कुनै पनि घरेलु उपचार प्रयास गर्नु अघि छाला रोग विशेषज्ञसँग परामर्श पनि गर्न सक्नुहुन्छ।
0: हजुर, यो त अब हामीले घरेलु विधिहरू अपनायौँ, तर तपाईँहरूलाई शङ्का लाग्छ भने अवश्य पनि डाक्टरहरूलाई भेटेर तपाईँहरूको लागि चाहिँ के उपयुक्त हुन्छ त्यो विधि चाहिँ अपनाउनु होला भनेर पनि हामी डिस्क्लेमर लिन सक्छौँ अथवा लिँदैछौँ। सामग्री त सकिएको गएछ त दिदी, ठिकठिकै भएछ आजको?
1: हो, कहिले काहीँ यति धेरै हुन्छ है, कहिले काहीँ अब
0: तर समय ठिकै पुगेको छ, ठक्क पुगेको छ। अब यो आज चाहिँ यस्तो भयो कि श्रोताले सुनाऊ सुनाउ लाग्दा लाग्दै सकियो होला कि, अब त्यो खानाहरू पनि अझै खान्थे भन्ने गरी खानु अरे कि, अनि पोस्ट लाग्छ भनेर भनिराख्नुहुन्थ्यो कि पहिला पहिला।
1: कुनै पनि चिज बढी भयो भने तितो हुन्छ, चिनी पनि गुलियो हुँदा हुँदै पनि तितो हुन्छ। अब भने हामी आजको यस कार्यक्रमबाट छुट्टिँदैछौँ। अर्को हप्ता भने हामी अन्य विविध विषयमा चर्चा गर्नेछौँ। अहिलेको लागि भने म पनि छुट्टिन्छु। नमस्ते, बाबाई।
0: हजुर, आदरणीय श्रोताले एक्सर्साइज गर्नु होला, अनि हेल्दी खाना खानु होला, अनि स्वस्थ रहनु होला, अनि मात्रै मस्त भइन्छ जिन्दगी, मस्त बिच्छ भनौ न। हजुर, मैले पनि बिदा मागे। नमस्ते, बाबाई।
1: हजुर, अब यो टिपन टापनबाट हामी बिदा मागे पनि अझै बाँकी छ श्रोता, हामीसँग छुट्टिनु बाँकी नै छ। यति बेला भने म तपाईँलाई सुनाउँदैछु हाम्रो नेता कोही राईज्यूले एउटा गीत सुनाइदिनको लागि अनुरोध गर्नुभएको छ। अझ हाम्रो लिस्टमा भने राहत फतेह अली खानले गाउनु भएको मन की लगन भन्ने बोलको गीत म तपाईँको लागि सुनाउने छु। अनि त्यस्तै गरी यशोदा गुरुङजी पनि आउनुभएको छ। यशोदा गुरुङजीले आज यो गुरु पूर्णिमाको अवसरमा उहाँले पठाउनु भएको सन्देश अब हामी सुनौ।
2: सम्पूर्ण श्रोता वृन्दमा आज गुरु पूर्णिमाको विशेष अवसरमा मेरो पहिलो गुरुमा गुरुबा पूजनीय बाबा आमा र शिक्षा दीक्षान्त दिनुहुने सम्पूर्ण गुरु गुरु आमाहरूप्रति श्रद्धापूर्ण सम्मान व्यक्त गर्दछु र गुरु पूर्णिमाको यहाँहरू सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। शुभकामना स्वरूप दुई हरफलाई यहाँ वाचन गर्ने जमर्को गरेकी छु। समय अनुकूल मिलाए सुनाइदिनु हुन विनम्र आग्रह गर्दछु। धन्यवाद भाइ। गुरु पूर्णिमा विशेष। मेरो पहिलो गुरुआमा गुरुबा पूजनीय आमा बाबा मेरो पहिलो गुरुआमा गुरुबा पूजनीय आमा बाबा साक्षात देवी र भगवान्को प्रतिमूर्ति हुन्। आमा बाबाको ज्ञान प्रेम कृपाले नै विनम्रता श्रद्धा सत्यको मार्गमा हिँड्न सिकाएको छ। आमा बाबाको ज्ञान प्रेम र कृपाले नै विनम्रता श्रद्धा सत्यको मार्गमा हिँड्न सिकाएको छ। उहाँहरूको करुणामय मार्गदर्शनले नै सुख शान्ति र शुभ अवसरहरू प्राप्तको लागि आशीर्वाद मिलेको छ। उहाँहरूको करुणामय मार्गदर्शनले नै सुख शान्ति र शुभ अवसरहरू प्राप्तको लागि आशीर्वाद मिलेको छ। श्रद्धेय गुरु र गुरुआमाहरूको शिक्षा दीक्षान्तले नै आत्मबल आत्मनिर्भर हुन सिकेको छ। श्रद्धेय गुरु र गुरुआमाहरूको शिक्षा दीक्षान्तले नै आत्मबल आत्मनिर्भर हुन सिकेको छ। अनुशासनको मार्गमा भावी सन्तानहरूलाई पनि अनुशासित मार्गदर्शन गर्ने प्रेरणा मिलेको छ। अनुशासनको मार्गले नै भावी सन्ततिहरूलाई पनि अनुशासनको मार्ग गर्न प्रेरणा मिलेको छ। प्राथमिक ज्ञान दिने पूजनीय आमा बाबा र शिक्षा दीक्षान्त दिनुभई आत्मनिर्भर बनाउने प्रेरणाका स्रोत सम्पूर्ण गुरु गुरुआमाहरूप्रति हार्दिक नमन श्रद्धापूर्वक सम्मान व्यक्त गर्दछु। सकारात्मक सोचले हामी सबैको जीवन ज्ञान आत्मविश्वास सुख समृद्धि छाइरहोस्। यहाँहरू सम्पूर्णमा ह्याप्पी गुरु पूर्णिमा। धन्यवाद
1: धन्यवाद यशोदा गुरुङजीलाई। उहाँले गुरु पूर्णिमाको अवसरमा दुई शब्द हामीलाई पठाउनु भएको थियो। थ्याङ्क यू भन्न चाहन्छु। अब भने नीताको यु राईजीको अनुरोधमा एउटा गीत सुनाउँदै आजको यस कार्यक्रमबाट म पनि छुटिन्छु र भोलि यही समयमा भनौँ न दिनको ठिक 4 बजे बिबिसी पछि भने तपाईँ हामी भेट्नेछौँ। त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला मस्त रहनुहोला। नमस्ते बाबाई।

0: अधिकार कर्मीहरूले सुनसरीको कप्तानगंज घटनामा प्रहरले अनावश्यक घातक गोली प्रयोग गरेको आरोप लगाएका छन्। 26 जना नागरिक अगुवा र अधिकार कर्मीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी घटना भड्काइएको विषयमा निष्पक्ष छानबिन गर्न भनेका छन्। घाइतेहरूको निशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न, पीड़ित परिवारलाई उचित राहत क्षतिपूर्ति र न्यायको सुनिश्चितता गर्न पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन्। कप्तानगंज घटनामा सेनाको प्रयोगलाई लिएर पनि नागरिक अगुवा र अधिकार कर्मीको प्रश्न छ। कप्तानगंज घटनामा गृहमन्त्री सुदन गुरुङको भूमिकालाई लिएर पनि नागरिक अगुवा तथा अधिकार कर्मीले प्रश्न गरेका छन्। गृहमन्त्री गुरुङको सीमा क्षेत्रको भ्रमणपछि यो घटना भएकोमा सुरक्षा परिषद सक्रिय हुनुपर्ने उनीहरूको सुझाव छ। सरकारको भूमिकाप्रति सर्वदलीय बैठकमा विपक्षी कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले पनि असन्तुष्टि जनाउनु भएको छ।
1: यस्तो विषयमा पनि सरकार किन अहिले पनि स्ट्याटसको भरमै मात्रै चाहिँ आफूलाई क्रियाशील गरेर राख्नु भएको छ? स्ट्याटसमा मात्रै सरकार किन भेटिन्छ? ग्राउन्ड जिरोमा किन पुगिरहेको छैन सरकार? सरकारले किन आफूलाई चाहिँ जिम्मेवारपूर्वक ढङ्गबाट चाहिँ प्रस्तुत गराउन किन हिचकिचाइरहेको छ? यस्तो संवेदनशील विषयमा राष्ट्रपतिजीसँग संवाद गर्ने या अन्य धेरै त्यस्ता निकायहरूसँग संवाद गरिकन आफूलाई अगाडि बढाउँदा त स्वयं राष्ट्र पार्टीलाई फाइदा हुने हो, स्वयं सरकारको चाहिँ कामको चाहिँ काम देखिने हो नि त, र पनि किन उहाँले हिचकिचाइ राख्नु भएको छ?
0: मुलुकमा शान्ति तथा सद्भाव कायम गर्न भन्दै रूपन्देहीको बुटवलमा सद्भाव र्याली निकालिएको छ। मुस्लिम सामाजिक संस्थाको समर्थनमा युवाहरूको समूह मेन्स रुम रिलोडेड एमआरआरले बुटवलले र्याली निकालेको हो। राजमार्ग 4 निकालेको र्याली मिलनचोक बस पार्क अस्पताल लाइन पुष्पलाल पार्कमा पुगेर सकिएको छ। सहभागीले मुलुकमा सामाजिक एकता कायम गर्न आग्रह गरेका छन्। दुई समुदायको असमझदारीका कारण आइतबार रातिदेखि तनावमा रहेको सुनसरीको दक्षिणी क्षेत्र शान्त बन्दै गएको छ। बुधबार केही स्थानमा भेला भएका दुई समूहलाई प्रहरले हटाएको छ। स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेश कायमै रहेकाले भेला र जुलुस गर्न रोक लगाइएको छ। 1 जनाको मृत्यु र 9 जना घाइते हुने गरी भएको आइतबारको घटनाको छानबिनका लागि गृह मन्त्रालयले बनाएको छानबिन समिति घटनास्थल पुगेको छ। समितिले घटनास्थलमा स्थानीयसँग सोधपुछ गरेको छ भने घटनास्थलका प्रमाण र गोलीका खोका संकलन गरेको छ। पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या 4 वर्षको अवधिमा झण्डै दोब्बर भएको छ। थप शंकर आचार्यबाट।
2: वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् 2022 गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा 41 वयस्को बाघ रहेकोमा यसपटक यो संख्या बढेर 71 पुगेको छ। यससँगै पर्सा बाघ संरक्षणमा उल्लेखनीय प्रगति हासिल गर्ने संरक्षित क्षेत्रमध्ये एक बनेको छ। राष्ट्रिय रूपमा भने नेपालमा वयस्क बाघको संख्या 429 पुगेको छ। सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज र वरपरका मध्यवर्ती क्षेत्रमा 145 बाघ अभिलेख भएका छन्। त्यसपछि बर्दियामा 112, बाँकेमा 51 र शुक्लाफाटामा 50 वयस्क बाघ रहेका छन्। 627.39 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज पर्सा बारा र मकवानपुर जिल्लासम्म विस्तार गरिएको छ। यो निकुञ्ज भारतको वाल्मीकि टाइगर रिजर्भ र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले बाघको महत्वपूर्ण जैविक मार्गका रूपमा परिचित छ।
0: कपिलवस्तुका किसान लामो समयदेखि रासायनिक मल नपाउँदा मर्कामा परेका छन्।
3: दुई साता यता कृषि सामग्री र साल ट्रेडिङ कर्पोरेशनले मल वितरण रोकेपछि किसान थप समस्यामा परेका हुन्। गत असार 31 कृषि सामग्री तौली हवा र साल ट्रेडिङ कर्पोरेशन कृष्णनगरबाट मल वितरण कार्य रोकिएको कृषि ज्ञान केन्द्रका प्रमुख तथा जिल्ला मल व्यवस्थापन समितिका सचिव घनश्याम चौधरीले बताउनुभयो। मल वितरण कार्य रोकिँदा किसानहरू चिन्तित बनेको उहाँको भनाइ छ। कृषि सामग्री कम्पनी लिमिटेड तौली हवा शाखाका प्रमुख विष्णु भण्डारीले साउन 1 मल बिक्री वितरण रोकिएको बताउनुभयो। उहाँले सीमित स्टक बाँकी भए पनि चालू आर्थिक वर्षका लागि पालिकाहरूको कोटा निर्धारण नहुँदा मल बिक्री वितरणमा समस्या आएको बताउनुभयो।
0: राजधानी विभागले विद्युतीय राजधानी सेवा 2 शिफ्टमा सञ्चालन गर्ने भएको छ।
4: दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसका लागि आवेदन दिने नेपालीको चाप बढेपछि विद्युतीय राजधानी सेवा 2 शिफ्टमा सञ्चालन गर्न लागिएको हो। विभागले सूचना जारी गर्दै भोलिदेखि 22 गतेसम्म 2 शिफ्टमा सेवा प्रवाह हुने जानकारी गराएको हो।
0: आइसिसी विश्वकप क्रिकेट लिग 2 नेपाल नेदरल्यान्डसँग 57 पराजित भएको छ। नामिबिया समेत सहभागी त्रिगुणात्मक सिरिजमा घरेलु टोली नेदरल्यान्ड्सले नेपाललाई जितका लागि 226

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तोता धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल साउन महिनाको 13 गते तदनुसार जुलाई महिनाको 29 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज गुरु पूर्णिमा पनि परेको छ र विशेष गरेर गुरु पूर्णिमामा गुरुहरूलाई विशेष त शिष्यहरूले सम्मान प्रकट आफूले वर्ष दिनभरि उहाँहरूसँग बसेर सिकेका ज्ञान गुणका कुराहरू अझ फलेर जाओस् बढेर जाओस् भनेर गुरुलाई सेवा गर्ने चाहिँ दिन हो र गुरुसँग सामिप्य जति भयो त्यति ज्ञान प्राप्त गर्ने कुरा पनि भयो र यो प्रसङ्गमा पूर्वीय सभ्यता पूर्वीय दर्शन र हाम्रो हिन्दू शास्त्रहरूमा यसको विशेषताहरू उल्लेख गरिएको छ। आमा बुवा जहाँ जो जसले आफूले ज्ञान दिन्छ बाटो देखाउँछ तिनीहरू सबै गुरु हुने कुरा पनि बताइएको छ र यो प्रसङ्गमा आज कुराकानी तपाईँले सुन्न सक्नुहुनेछ। त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ। सम्पादकीय भने आज हामीले कान्तिपुरको अनलाइन संस्करणबाट लिएका छौँ र साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ भने आज गुरु पूर्णिमाको सन्दर्भमा प्राध्यापक डाक्टर जयन्त आचार्यसँग कुराकानी गरेका छौँ। उहाँ एस्ट्रोलोजी डिपार्टमेन्टमा कार्यरत हुनुहुन्छ वाल्मीकि विद्यापीठमा र विशेष गरेर आजको बसाइमा गुरु पूर्णिमासँग जोडिएको विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ र मिठा मिठा गीत सङ्गीत छँदैछ।

0: यशुदास र हेमलताको आवाजमा रहेको यस गीतमा सङ्गीत भने रविन्द्र जैनको रहेको थियो र शब्द पनि रविन्द्र जैनकै रहेको थियो र यसमा कास्ट कलाकारको रूपमा आमोल पालेकर र जरिना वाहेबको रहेको थियो र यस चलचित्रलाई निर्देशन गर्नुभएको थियो बासु चटर्जीले र यो सांगीतिक कोशीली सँगसँगै अब भने लागौं सन्देश त हामीले कार्यक्रम समावेश गर्ने विषयवस्तुमा सम्पादकीय तर्फ आजको सम्पादकीय लिएका छौं यी कान्तिपुरको अनलाइन संस्करणबाट शीर्षक छ अर्ग्यानिक खाद्य वस्तुको प्रमाणीकरणलाई प्रोत्साहन यो शीर्षकमा यी कान्तिपुरले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ ठूला शहरका बासिन्दामा अर्ग्यानिक खाद्य वस्तु प्रति अतिरिक्त मोह देखिन्छ सामाजिक सञ्जालमा यसबारे हुने चर्चा तथा पसलमा उपभोक्ताले देखाउने चासोले त्यस्तो मोहलाई उजागर गर्छ यसका प्रमुख दुई कारण देखिन्छ पहिलो ठाउँ विशेषका खाद्य वस्तुको वास्तविक स्वाद लिने चाहना दोस्रो स्वास्थ्यलाई फाइदा पुग्ने विश्वास यद्यपि विक्रेताले जुन वस्तुले अर्ग्यानिक भनेर बेचिरहेका छन् उपभोक्ताले पनि त्यही विश्वासमा खरिद र उपभोग गरिरहेका छन् खरिद बिक्रीको यो सम्बन्ध केवल विश्वासमा टिकेको छ भन्दै एकान्तिपुले सम्पादकीयमा लेख्दछ किनकि अर्ग्यानिक भनिएका खाद्य वस्तुको ठूलो हिस्सा कुनै पनि मान्यता प्राप्त निकायबाट प्रमाणित भएका छैनन् त्यसले गर्दा उपभोक्ताहरू ठगिएको हुन सक्ने सम्भावना उच्च छ तसर्थ सरकारले अर्ग्यानिक भनिएका वस्तु वास्तवकै अर्ग्यानिक भन्ने स्थिति निर्माण गर्नुपर्छ त्यसका लागि प्रमाणीकरणमा सहजीकरण बजार अनुगमन र प्रोत्साहन दण्डको रणनीति अपनाउनु पर्छ अर्ग्यानिक खाद्य वस्तुका पारखीहरूका लागि केही ठाउँ र त्यहाँ उत्पादित वस्तुको नामले विशेष आकर्षित गर्छ जस्तो कि जुम्लाको मार्सी र सिमी सुर्खेतको भीरमौरीको मह र सल्यानको अदुवा मुस्ताङ आलु पोखराको जेठो बुढो चामल खोपासी काभ्रेको खुवा इलामको चिया गुल्मीको कफी पाँचथर र इलामको अलैची मुस्ताङको कालो दाल र मुडेको आलु देशका विभिन्न ठाउँले विशेष खाद्य वस्तु उत्पादनका लागि चर्चा पाउनु त्यस्तो उत्पादन अर्ग्यानिक प्राङ्गारिक हुनु र क्रय शक्ति बढी भएको सहरमा त्यसको माग बढ्नु बजारका दृष्टिकोणले बलियो पक्ष हो भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ यस क्रममा सम्बन्धित ठाउँको ब्रान्डिङ गर्न सहयोग पुर्याउँछ खाद्य वस्तु उत्पादनदेखि उपभोक्ताको हातसम्म पुग्ने समग्र प्रक्रियामा रोजगारीको अवसर व्यापार र व्यवसायको सम्भावना बढाउँछ अर्ग्यानिक खाद्य वस्तुको नियमित उपभोग गर्न सक्दा स्वास्थ्यलाई पनि लाभ पुग्छ तर अर्ग्यानिक भनेर बेचिएका किनिएका वस्तु वास्तवमा अर्ग्यानिक भएको सुनिश्चित हुनुपर्छ शहरी क्षेत्रमा शुद्ध प्राकृतिक 100% नेचुरल वा अर्ग्यानिक भन्ने दावी गर्दै थरी थरीका बिक्री वितरण भइरहेका हुन्छन् अर्ग्यानिक र रैथाने स्वादको खोजीमा रहेका सहरियाहरू मूल्यको पारवाह नगरी त्यस्ता खाद्य वस्तु किन्न तयार देखिन्छन् उनीहरूका निम्ति गुणस्तर भन्दा पनि ट्यागले नै आकर्षण बढाउने गर्छ तर त्यो उत्पादन साँच्चै त्यही गाउँको माटोबाट उब्जिएको हो कि होइन भन्ने अन्योल पनि बलियो छ किनकि अर्ग्यानिक खाद्य वस्तु हो वा होइन भनेर छुट्याउनका लागि अनुगमन र प्रमाणीकरणको बलियो अभ्यास छैन कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख राम भक्त अधिकारीका अनुसार जुम्लामा वार्षिक करिब 3,600 टन सिमी उत्पादन हुन्छ त्यसमध्ये जम्मा 55 टन हाराहारी मात्रै जिल्ला बाहिर निर्यात हुन्छ यसर्थ काठमाडौँ लगायत बजारमा नियमित खरिद बिक्री हुने जुम्लाकै सिमीको वास्तविकतामाथि सन्देह छ अन्य खाद्य वस्तुको हकमा पनि त्यस्तो सन्देह गर्न सकिन्छ आजसम्म अर्ग्यानिक भनिएका खाद्य वस्तुको जुन श्रृङ्खला चढेको छ त्यसले बजार बढाउन भूमिका खेलेको छ उपभोक्तामा चासो अभिवृद्धि भएको छ राज्यले अपनत्व लिँदै अर्ग्यानिक खाद्य वस्तुको उत्पादनदेखि प्रमाणीकरणसम्म सहजीकरण गर्ने हो भने बजार र विश्वास अझै बढोत्तरी हुँदै जानेछ उपभोक्ताले पनि वास्तविक स्वाद पाउनेछन् यस्तो वातावरण निर्माणका लागि सरकारको भूमिका देखिनुपर्छ जसले सरकारले कृषकदेखि व्यापारीलाई हैरानी दिने भन्दा पनि प्रोत्साहित गर्नुपर्ने आवश्यकता छ भन्दै एकान्तिपुले सम्पादकीयमा लेख्दछ सरकारको रणनीतिमा दुई पक्ष प्राथमिकतामा पर्नुपर्छ पहिलो अर्ग्यानिक भन्ने बिक्री वितरण भइरहेको खाद्य वस्तु वास्तवमै अर्ग्यानिक हुने वातावरण निर्माण गर्नु सरकारको दायित्व हो यो उपभोक्ताको सामान्य अधिकार हो यसका लागि सरकारले नियमन र अनुगमनलाई बलियो बनाउनु पर्छ दोस्रो अर्ग्यानिक भनेर प्रमाणीकरण गर्ने प्रक्रियालाई सहजीकरण गरिनुपर्छ नेपालमा अर्ग्यानिक सर्टिफिकेट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गर्दैन यस्तो प्रमाणीकरण निजी संस्था प्राइभेट सर्टिफिकेसन संस्था मार्फत हुने व्यवस्था छ नेपालमा अन्तर्राष्ट्रिय स्तरको ठूलो प्रमाणीकरण गर्ने र एजेन्सीहरू भने निकै सीमित छन् ती सँग जाँच्ने इन्सपेक्टर अझै कम छन् परीक्षण उत्पादनका लागि निजी ल्याबहरूमा महँगो शुल्क तिर्नुपर्ने भएकाले धेरै किसानले त्यसलाई व्यवहार्न कठिन हुने गरेको छ। समग्रमा किसानले प्रमाणीकरणको जटिल प्रक्रिया, आर्थिक भार र बजारको अनिश्चितता व्यहोर्नु पर्छ भन्दै इकान्तिपुरले सम्पादकीयमा लेख्दछ। थोरै क्षेत्रफलमा थोरै नै उत्पादन गर्ने किसानका लागि यो असम्भव प्राय छ। समूहमा उत्पादन गर्ने काममा जोखिम रहन्छ, किनकि कोही एकजना मात्र किसानले रासायनिक मल वा विषादी हालिदिएमा सिङ्गो समूहकै प्रमाण पत्र रद्द हुने कडा जोखिम रहन्छ। राज्यले नै प्रमाणीकरण गर्ने र निशुल्क वा अति कम शुल्क मात्रै लिने गरिएमा किसानलाई राहत पुग्छ। स्थानीय सरकारहरूले यसमा अग्रसरता लिन सक्छन्। राज्यले अर्ग्यानिक खाद्य वस्तुको उत्पादनमा प्रोत्साहनका कार्यक्रममा ल्याउने, बजारको व्यवस्थापन गर्ने, प्रमाणीकरणमा सहजीकरण गर्ने जस्ता पक्षमा काम गर्नु नियमित काम हो। उपभोक्ता झुक्क्याउनेलाई कार्यवाही गर्ने दायित्व पनि सरकारकै हो। यससँगै अर्ग्यानिक खाद्य वस्तुका पारखीहरू स्वयं सचेत हुनुपर्छ। अर्ग्यानिक लेख्दैमा विश्वास गर्नु हुँदैन, बरु प्रमाणित लोगो सर्टिफिकेट सही लेबलिङ भएको उत्पादन मात्र खरिद गर्नुपर्छ। खाद्य वस्तुको लेबल गुणस्तर वा सुरक्षामा शङ्का लागेमा, आफू ठगिएको वा झुक्काइएको शङ्का लागेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उजुरी दिन सकिन्छ। सरकारले प्रमाणीकरणमा सहजीकरण गर्न सक्यो र उपभोक्ता पनि सचेत हुँदै गयो भने गुणस्तरहीन वस्तु स्वतः ओझेल पर्नेछन् भन्दै इकान्तिपुरले आफ्नो सम्पादकीयमा लेख्दछ। शीर्षक थियो अर्ग्यानिक खाद्य वस्तुको प्रमाणीकरणलाई प्रोत्साहन। अब यो सम्पादकीय पछि लागौ छोटो विश्रामतर्फ।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: सेवा परिवारका आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै अब भने लागौँ सदैस्त हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा। इस्यु अफ द डे र इस्यु अफ द डेमा आज भने प्राध्यापक डाक्टर जयन्त आचार्यसँग कुराकानी गरेका छौँ। उहाँ वाल्मीकि विद्यापीठमा एस्ट्रोलोजी डिपार्टमेन्टमा कार्यरत हुनुहुन्छ र आज गुरु पूर्णिमासँग जोडिएको विषयमा कुराकानी गरेका छौँ। बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तोता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। गुरु पूर्णिमा अषाढ शुक्ल पक्षको पूर्णिमालाई गुरु पूर्णिमा भनिन्छ र आफ्ना प्रथम गुरुहरू माता पिता गायत्री मन्त्र दिने गुरु दीक्षान्त मन्त्र दिने गुरु वेदादि शास्त्र पढाई यो लोक र परलोकको सही शिक्षा दिने गुरु र आफूले पढेका विश्वविद्यालयका सम्पूर्ण विद्यालय विश्वविद्यालयका सम्पूर्ण गुरुहरूलाई नमन गर्ने पूजन गर्ने चिठी पत्र एसएमएस टेलिफोन आदि माध्यमबाट कृतज्ञता ज्ञापन गर्दै आशीर्वाद दिने मुख्य पर्वको रूपमा गुरु पूर्णिमालाई लिइन्छ र हिन्दू धर्मशास्त्रहरूमा माता पिता र ज्ञानदाता गुरुको तुलनामा अन्य पूज्य कोही हुँदैन भनी उल्लेख गरिएको छ। यसै गरी महिलाहरूका लागि माता पिता र पति मुख्य गुरु हुन् भनी बताइएको छ भन्दै यो नेपाली पात्रोमा लेखिएको प्राध्यापक डाक्टर देवमणि भट्टराईले लेख्नु भएको आलेख हो र उहाँसँग मैले कुराकानी गर्न चाहेको थिएँ। उहाँ नभ्याउने भनेपछि मैले प्राध्यापक डाक्टर जयन्त आचार्य सरसँग कुराकानी गर्न गइरहेको छु। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। आज यिनै विषयसँग केन्द्रिएर कुराकानी गर्दैछौँ। उहाँ पनि वाल्मीकि विद्यापीठमा अध्यापन गराउँदै आइरहनु भएको विद्वान व्यक्तित्व हुनुहुन्छ। डाक्टर साहब कार्यक्रममा स्वागत छ यहाँलाई।
1: हजुर नमस्कार।
0: धेरै धेरै धन्यवाद छ समय दिनुभयो। होइन व्यस्त हुनुहुन्थ्यो होला जस्तो लाग्छ। अब आज मैले अलिकति यो डाक्टर साहबले लेख्नु भएको देवमणि सरले लेखिदिनु भएको यो आलेखलाई अलिकति मैले सुरुमा चाहिँ वाचन गरेँ। होइन अब वास्तवमा अहिले जुन आधुनिक समय त्यसमा पनि अब प्रविधिको विकास आजभोलि त सरलाई देखे पनि नमस्कार गर्नुपर्छ कि भनेर यसो कोल्टे फेर नदेखाएस भाग्छन् आजभोलिका नयाँ नयाँ पिँढीका मान्छेहरू। कसरी लिने हो अब ज्ञान भनेको त सबभन्दा ठुलो कुरा हो होइन। गुरु भनेको कर्मदाता हो। अब यहाँबाट सुरु गरौँ कुराकानीलाई चाहिँ।
1: हाम्रो शास्त्रमा अब गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात पर ब्रह्म तस्मै श्री गुरवे नमः भनेर गुरुलाई साक्षात ब्रह्माको रूपमा लिएको छ। र अब गुरुको अर्थ नै के हो भने गु भनेको चाहिँ त्यो अन्धकार हो, रु भनेको उज्यालो पार्ने, अन्धकारलाई नाश गरेर उज्यालो पारिदिने जो माध्यम छ त्यो माध्यम भनेको गुरु हो। त्यो भावनाले गुरुकोलाई एउटा सम्मान गरौँ भन्ने एउटा आध्यात्मिक पक्ष छ। भने वैज्ञानिक पक्ष के छ भने गुरु पूर्णिमा भनेको के हो भने गुरु भनेको सबभन्दा ठुलोलाई गुरु भनिन्छ। हामीलाई यो अङ्ग्रेजीमा सर भनिन्छ। सर भनेको नि सिर SIR लाई हामीले उच्चारण गर्यो भने सिर भन्छ। सिर भनेको हामी हाम्रो मानव शरीरमा रहेको सबभन्दा माथिल्लो भाग हो। त्यस्तो उच्च स्थानमा रहेको गुरुलाई एक दिन यो सबभन्दा लामो पूर्णिमा हुन्छ। यो चाहिँ सबभन्दा लामो दिनको पूर्णिमा। अहिले पूर्णिमाहरू हाम्रो जम्मा 12 पूर्णिमा पर्छन् वर्षमा। त्यो मध्येमा सबैभन्दा लामो दिनको पूर्णिमा जुन हुन्छ त्यसलाई गुरु पूर्णिमा भनेर पनि मानियो। र यसमा आफूलाई ज्ञान ज्ञात अथवा अज्ञात रूपमा हामीलाई सिकाउने गुरुहरू भौतिक रूपमा अभौतिक रूपमा जसरी पनि सिकाउने गुरुहरू हुनुहुन्छ उहाँहरूलाई खुसी पार्ने दिनको रूपमा गुरु पूर्णिमा लिइन्छ। र हाम्रो परम्परामा के हो भने गुरुलाई खुसी पार्ने एउटा मात्रै माध्यम के छ भने हाम्रो परम्परामा चाहिँ गुरुलाई कसरी खुसी पार्ने त भन्दा गुरुलाई खुसी पार्नलाई आफूले पढ्नुपर्छ। म विद्यार्थीहरूलाई ए भन्ने गर्छु, हेर तिमीहरूले ह्याप्पी गुरु पूर्णिमा भनेर भन्छौ, त्यो भनेको गुरु खुसी हुनुहोस् भनेको हो। गुरु खुसी हुनुहोस् भनेको मतलब गुरु कसरी खुसी हुन्छ भन्दा जब विद्यार्थीले आफूलाई जित्न थाल्दछन्, मेरो ज्ञान भन्दा मैले पढाएको विद्यार्थीले बढी ज्ञान जान्दछ, उसले धेरै वैज्ञानिक बन्दछ, अथवा आफूलाई जुन शास्त्रमा मैले पढाइरहेको छु त्यो शास्त्रमा गुरुलाई सिकाउन सक्ने विद्यार्थी उत्पादन भयो भने बल्ल गुरु खुसी हुन्छ। त्यो भावनाले आफूलाई आफैले जित्न सक्ने बनाउने जो गुरु छ त्यो महान गुरु हो। त्यस्ता गुरुहरूलाई नमस्कार गर्नुपर्छ, सम्झिनुपर्छ भन्ने हाम्रो परम्परा।
0: यो जुन अहिले यहाँले बताउनु भएको गुरु र चेलाको भनौँ न अब हाम्रो पूर्वीय दर्शन र पूर्वीय सभ्यता र हाम्रो जीवनशैलीलाई यसो हेर्दाखेरि पहिला पहिला त गुरुकुल शिक्षाको थियो, आजभोलि पो अब घरबाट धाउनु पर्ने होइन, अब होस्टेलको कुराहरू पनि छ। तर यद्यपि गुरुकुल शिक्षा अहिलेको जुन हाम्रो जीवनशैली छ, जुन हाम्रो अहिलेको आधुनिक अब प्रविधिको विकासको हिसाबले हेर्दाखेरि जुन अहिलेको जुन शिक्षाको प्रणाली छ, त्यो शिक्षा प्रणालीले त जुन अहिले हामीले संवाद गरेका कुराहरू त्यहाँबाट भेटिँदैन, कमै मात्रामा छन् होइन। गुरुलाई सम्मान गर्नुपर्छ, गुरुलाई चाहिँ हामीले आदरसाथ हेर्नुपर्छ भन्ने धेरै कम छ। अब यसलाई कसरी बुझ्ने डाक्टर साहब? अब यो आज गुरु पूर्णिमा, गुरु भनेको त जस्तै अहिले सरसँग मैले कुराकानी गरिरहेको छु, एक किसिमले संवाद गरिरहेका छौँ, तर यो कुराले पनि अरूलाई पनि सहयोग सहायता मिलोस् भन्ने हिसाबले मैले सोधेको यहाँसँग।
1: हो, अहिले आजभोलि अब यस्तो गुरु मान्ने, गुरु पूर्णिमामा मनाउनु पर्ने, गुरु श्रद्धेय हुन्छन् भन्ने कुराहरूको ज्ञान चाहिँ आधुनिक शिक्षामा त्यति धेरै राम्रोसँग दिएको पाइँदैन। त्यो नैतिक शिक्षा पनि दिएको छैन र गुरु भनेको गुरुको महत्वको बारेमा त्यति राम्रोसँग ज्ञान दिने हाम्रो पाठ्यक्रममा पनि छैन। त्यस कारणले पनि अहिलेका आधुनिक विद्यार्थीहरू गुरु भनेको त गुरु नै होइन भने जस्तो गरेर साथी जस्तो अथवा भनौँ न गुरुले गरेर के हुन्छ र भन्ने लेभलमा पुगिसकेका छन्। तर पनि हामीले जति सोचे पनि नसोचे पनि आधुनिक अत्याधुनिक भनिएको अमेरिका, युरोप, अमेरिका, जापान, कोरिया, कुनै पनि विदेशी मुलुकहरूमा तपाईँ विद्यार्थीहरू जानु पर्यो, कहीँ पढाइमा जानु पर्यो अथवा जाहिर खानु पर्यो अथवा कतै केही गर्नु पर्यो भने गुरुको रेकमेन्डेसन चाहिन्छ। गुरुको रेकमेन्डेसन जतिको बलियो अहिलेसम्म कतै पनि मान्न

0: तर भाव अथवा ऊ छ मान सम्मान छ त्यो चाहिँ कन्टिन्यू गर्न सक्यो भने हुन्छ. गुरुहरूले भन्ने त हाम्रो वेदमा नै भनिएको छ, सहना भवतु सहन भनौतु सीर्यम कर भए तेजस्विना बधी तमस्तु मा विद्विषा भए. त्यो भनेको सहना भवतु भनेको तिमी र म सँगै बसेर कुनै कुरा रिसर्च गर्ने अथवा अध्ययन गर्ने, सहन भनौतु सँगै बसेर खाने त्यसबाट आएको फल पनि हामी दुईजनाले बराबर बाँडेर लिने, सवीर्यम कर भए त्यसको विजय अथवा त्यसको त्यसबाट प्राप्त हुने कुराहरू पनि हामी दुईजनालाई नै श्रेय लिने. तेजस्विना बधी तमस्तु कसैको तेज तिम्रो तेजलाई पनि मैले नाश नगर्ने, मेरो तेजलाई पनि नाश नगर्ने. मा विद्वेषा भए एकले अर्काको, गुरुले शिष्यको, शिष्यले गुरुको, कसैको पनि विद्वेष राग रेस देश वेश नलिने भन्न खोजिएको यो हाम्रो वैदिक मन्त्र हो होइन. यो मन्त्रको आधारमा पनि यस्तो मन्त्रहरूलाई हामीले अलिकति प्रचार प्रसार गरेर उदात्त भावनाहरू देखाउन सक्यो भने हाम्रो परम्परा जोगिन सक्छ. नभए चाहिँ हामी चाहिँ सभ्य थियौँ, हामी गुरुप्रति अनुग्रहित थियौँ, अथवा आफ्ना आफूलाई तपाईँ गुरु भनेको कक्षाको ठाउँमा पढाउने मात्र गुरु हुँदैन, तपाईँलाई भात खान सिकाउने आमा पनि गुरु हो, तपाईँलाई हिँड्न सिकाउने बाबा पनि गुरु हो होइन, कुनै ठाउँमा जाँदा लडिन्छ भनेर सिकाउन खोज्ने कुनै एउटा साथी पनि गुरु हो. हरेक मान्छे हरेक ठाउँमा जे ज्ञान छ सानो कुरा भन्दा सानो कुरा सिकाउने पनि गुरु हुन सक्छ. त्यसले आफ्नो जीवनमा ठुलो असर परे लाइफमै ठुलो असर परिरहेको हुन्छ. त्यो कुरा ज्ञान हुँदैन, त्यो ज्ञान देखाइदिनु पर्छ भन्ने मेरो मान्नु.
1: अब कार्यक्रमको पुछारतिर आइपुग्दाखेरि डाक्टर साहब, अब यो जुन गुरु पूर्णिमासँग जोडिएको विषयमा हामीले संवाद गरिरहँदाखेरि गुरु र चेला अथवा शिक्षार्थी र शिक्षा दिने गुरुको बीचको संवादलाई चाहिँ हामीले कसरी चाहिँ जीवनमा चाहिँ सहज गर्न सक्छौ, व्यवहारमा कसरी उतार्न सक्छौ भन्ने सन्दर्भसँग कुराकानी गराउँदाखेरि आज गुरु पूर्णिमा, वास्तवमा गुरु पूर्णिमा भनेर जुन हामीले मनाउँछौँ पूर्वीय सभ्यतामा, त्यसमा पनि हामी यो हिन्दू धर्मशास्त्रसँग जोडिएको सन्दर्भसँग कुराकानी गराउँदाखेरि अहिले जुन जीवन शैलीमा योभन्दा अघिल्लो समयलाई यसो हेर्दाखेरि अहिले जुन हामीले अध्ययन गरिरहेका छौँ, अध्यापन भइरहेको छ, यो जुन शिक्षा प्रणाली छ त्यो शिक्षा प्रणालीमा जुन अहिले सरले भन्नुभएको विषयहरूलाई चाहिँ अध्यापन गराउन कन्जुसै भनौँ अथवा पछाडि पर्नुको कारण चाहिँ के देखिन्छ? किनकि गुरुसँग कस्तो भूमिका हामीले निर्वाह गर्नुपर्छ भन्ने कुरा त्यहाँबाट सिक्न सकिने र गुरुले पनि चेलाहरूसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने त्यहाँबाट चाहिँ बुझ्ने भएको कारणले यो चाहिँ अलिक दबियासो छ, यसलाई कसरी बुझ्ने डाक्टर साहब अन्तमा चाहिँ?
0: अहिले के भइरहेछ भने यो दुवै पक्षबाट कमजोरी भइरहेको देखिन्छ. गुरु पनि साँच्चीको गुरुहरू त्यति धेरै उपलब्ध हुन सक्दैनन् र शिष्य पनि साँच्चीको प्राप्त गर्न सकिँदैन. त्यही भएर सुपरिचित शिक्षकलाई, सुपरिचित शिष्यलाई मात्रै पढाउनु भनेको छ हाम्रो शास्त्रमा. के भनेको छ भने तिमीले अहिले जसरी ठुला ठुला देशहरूमा जाँदा इन्ट्रान्स टेस्ट भनेर लिइन्छ, त्यस्तै टेस्ट लिएर जाँच लिएर मात्रै त्यो आफ्नो शिष्य बन्न लायक छ कि छैन भन्ने कुरा पहिला परीक्षण गरेर अनि मात्रै उसलाई शिष्य बनाउनु, र शिष्य बनाइसकेपछि बाउ आमा भन्दा पनि नजिक राखेर, आफ्नै नजिक राखेर उसलाई आफूसँग भएको सम्पूर्ण ज्ञानमा चाहिँ खनाइदिनुपर्छ भन्ने हाम्रो मान्यता हुन्छ. तर आजभोलि के छ भने हामी गुरुहरूले भनेको कुराहरू अलिकति नपत्याउने, च्याटजिपिटीले भन्यो भने पत्याउने, इन्टरनेटमा लेख्यो भने त्यो बढी पत्याउने, यस्ता कुराहरू पनि छन्. त त्यो राम्रो पनि छ तर नराम्रो पनि कसरी हुन्छ भने त्यो गुरुहरूप्रतिको त्यो चाहिँ अवहेलना जस्तो लाग्छ मलाई. गुरुहरूले सँगै बसेर त्यो कुरा गर्नुपर्छ, सँगै खाने, सँगै काम गर्ने, सँगै हिँड्ने, सँगै बोल्ने हरेक ठाउँमा. त्यो पहिला गुरुकुल पद्धति, यहाँले पहिला कार्यक्रमको अगाडि पनि भन्नुभयो गुरुकुल पद्धति थियो. गुरुकुल पद्धतिमा के थियो भने 24 घण्टा गुरुको सान्निध्यमा विद्यार्थी शिष्य बस्थ्यो र 24 घण्टा उसलाई कहीँ केही आपत पर्यो भने गुरुले त्यसलाई समाधान गरिदिने काम गर्नुहुन्थ्यो र गुरुले यस्तो आपत पर्दा कसरी त्यसलाई ट्याकल गर्दै जाने, कसरी त्यसको चाहिँ निराकरण गर्दै जाने भन्ने कुराहरू हरेक पाइला पाइलामा सिकाउँथे. र त्यसरी 2-4 वर्ष 10 वर्ष 16 वर्षसम्म त्यसरी सिकाइसकेपछि 25 वर्ष भन्ने चलन छ हाम्रो. के छ भने ब्रह्मचार्यमा बसेर 25 वर्षसम्म चाहिँ ब्रह्मचारी भनेर गुरुको नजिक रहेर काम गर्नुपर्छ, पढ्नुपर्छ, सिक्नुपर्छ, जान्नुपर्छ अनि मात्रै आफ्नो घर गृहस्थी चलाउनुपर्छ भन्ने हाम्रो मान्यता. त्यो अनुसार हामीले अझै पनि लग्न सक्यौँ भने हाम्रो समाज, हामीले चाहेको त के हो भन्दा समाज रूपान्तरण हो, समाज सभ्य होस्, समाज चाहिँ रेस्पेक्टफुल होस् भन्ने हाम्रो चाहना हो. त्यो चाहना पुरा गर्नुको निम्ति गुरु नभइकन हुँदैन. गुरुहरूको सम्मान गर्नुपर्छ, विद्यार्थीहरूको पनि सम्मान गर्नुपर्छ, सबैको सम्मान. सहना भव त्यो सहनाभ भनौँ त्यो सवीर्यम कर भए तेजस्विना भधी तमस्तु मा विद्विषा भए भनेर भनेको छ. मा विद्विषा भए कसैको कसैले द्वेष गर्नु हुँदैन, रिस राग द्वेष गर्नु हुँदैन। मलाई विद्यार्थीले जित्यो भन्दा खुसी हुनुपर्छ गुरु, गुरुले गुरु रिसाउने होइन, गुरु चाहिँ अब विद्यार्थीले जित्दाखेरि खुसी भएर उसलाई मान सम्मान प्रकट गर्नुपर्छ, त्यसमा गर्व गर्नुपर्छ भन्ने मेरो मान्यता छ।
1: अब यसमा संवादको क्रममा केही यसमा

0: अप्नुपर्ने आज विशेष गरेर संसारभरि छरिएर बसेका धेरै नेपालीहरू, त्यसमा पनि हाम्रा ब्रिगेड अफ गोर्खाजमा कार्यरत नेपाली दाजुभाइहरू, उहाँका परिवारजन इष्टमित्रहरूले सुनिरहनु भएको छ। र आज हामीले विशेष त गुरु पूर्णिमा अथवा गुरु र चेला बीचको अथवा चाहिँ ज्ञान दिने र ज्ञान लिने बीचको सन्दर्भसँग कुराकानी गर्नु, यसमा छुटेका थप्नु पनि केही छन् डाक्टर साहब अन्तमा चाहिँ यहाँले भन्नुपर्ने?
1: यसमा थप्नुपर्ने त खासै मैले त्यही देखिनँ। म के भन्न चाहन्छु भने यहाँहरूको अहिले म आफै एउटा अपर्च्युनिटी के लिन चाहन्छु भने यहाँको रेडियो मार्फत संसारभरि जति पनि मेरा गुरु अथवा मेरा शिष्य अथवा मेरा सहकर्मी मेरा साथी सङ्गी सबैबाट मैले ज्ञान प्राप्त गरेको छु, उहाँहरूप्रति म नतमस्तक छु, उहाँहरूप्रति म सम्मान प्रकट गर्दछु र सम्मान प्रकट गर्न चाहन्छु, भन्न चाहन्छु यहाँहरूको एकदम रेडियो मार्फत।
0: डाक्टर साहबलाई धेरै धेरै धन्यवाद छ समय दिनुभएकोमा।
1: धन्यवाद।
0: हजुर, उहाँ हुनुहुन्थ्यो प्राध्यापक डाक्टर जयन्त आचार्य। उहाँ वाल्मीकि विद्यापीठमा उहाँ चाहिँ विशेष गरेर एस्ट्रोलोजी डिपार्टमेन्टमा कार्यरत हुनुहुन्छ र आज हामीले गुरु पूर्णिमासँग जोडिएको विषयसँग केन्द्रिएर गुरुको महत्व र शिष्यले गुरुसँग गर्नुपर्ने व्यवहार र गुरुले शिष्यसँग गर्नुपर्ने व्यवहार र गुरु र चेला बीचको सम्बन्धसँग जोडिएको विषयमा कुराकानी गर्दै थियौँ। यतिन्जेल कुराकानीमा हुनुहुन्थ्यो प्राध्यापक डाक्टर जयन्त आचार्य। उहाँसँग गरिएको यो संवाद सँगसँगै अब भने छोटो विश्रामतर्फ लागौँ।
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

स्वर्गीय भक्तराज आचार्यको आवाजमा रहेको यस गीतका रचनाकार पनि स्वयं भक्तराज आचार्य नै हुनुहुन्छ भने शब्द पनि संगीत पनि स्वयं भक्तराज आचार्यकै रहेको छ र यो सांगीतिक कोशीरी सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो बीबीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजन गुरुङको साथमा लागौं स्वर्गीय अरुण थापाको आवाजमा रहेको यस गीतमा विक्रम गुरुङको शब्द र स्वयं अरुण थापाकै संगीत रहेको छ। लागौं यो सांगीतिक विश्रामतर्फ।

विक्रम गुरुङको शब्दमा स्वर्गीय अरुण थापाको आवाज रहेको थियो यस गीतमा, र संगीत पनि स्वयं अरुण थापाकै रहेको थियो। र लगभग हामी कार्यक्रमको पुछार अथवा कार्यक्रमको अन्ततिर पनि छौँ, र कार्यक्रमको अर्को एउटा सांगीतिक कोसेलीको रूपमा तपाईँहरूको सेवामा म समर्पित गर्न चाहन्छु अन्याय चलचित्रको यो सांगीतिक कोसेली। तपाईँहरूको सेवामा समर्पित गर्दै कार्यक्रमलाई अगाडि बढाऊ।

चलचित्र अन्यायको यो साङ्गीतिक कोसेली सँगसँगै लगभग हामी कार्यक्रमबाट पनि छुटिने बेला भइसकेको छ। जहाँ जाँदै अन्तमा जगदीश सिंहको आवाजमा रहेको तुमको देखा ये ख्याल आयो बोलको यो साङ्गीतिक कोसेली तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाईबाट म धनजुङ गुरुङ पनि बिदा हुन्छु। तपाईँको बाँकी समय शुभमयसँग बितोस्। भोलि पुनः फेरि यसै समय तपाईँहरूको सेवामा उपस्थित हुनेछौँ। तबसम्मको लागि आज्ञा चाहन्छु। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सड़क डिविजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरुद्ध 2,26,00,000 भ्रष्टाचार गरेको आरोप लागेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा चौधरी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। चौधरीको वैधानिक आयभन्दा बढी खर्च तथा लगानी गरेको देखिएको निष्कर्ष आयोगले निकालेको छ। चौधरी तथा उहाँको एकाघर परिवारका सदस्यको सार्वजनिक सेवाबाट प्राप्त पारिश्रमिक जग्गा बिक्री सापट्टी लगायत वैधानिक स्रोतबाट 2,72,00,000 आमदानी भएको देखिएको आयोगले जनाएको छ। आयोगले चौधरीकी श्रीमती अर्पणा कुमारीका नाममा रहेको गैर कानूनी स्रोतबाट आर्जित बनेका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उहाँलाई पनि प्रतिवादी कायम गरिएको जनाएको छ। लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको पुनः संरचना गरेको छ। प्रदेश मन्त्री परिषदको बैठकले 9 मन्त्रालय रहने व्यवस्था गरेको थियो। यसअघि 12 मन्त्रालय थिए। प्रदेश सरकारको संरचनालाई आवश्यकता अनुसार परिमार्जन गरिएको प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काफ्रीले जानकारी दिनुभएको छ। पुनः संरचनापछि यही मन्त्रालयका जिम्मेवारी एक आपसमा समायोजन गरिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ सम्बन्धी कार्य शहरी विकास मन्त्रालयसँग एकीकृत गरिएको छ। वन तथा वातावरण मन्त्रालयमा पर्यटन क्षेत्र थप गरी यसको नाम वन वातावरण तथा पर्यटन मन्त्रालय कायम गरिएको छ। कंग्रेसले सामाजिक सद्भाव खलबलिने कुनै पनि काममा संलग्न नहुन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ। प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै निर्देशन अपेक्षा गरेको पाइए विधान अनुसार कारवाही गरिने चेतावनी दिनुभएको हो। मन्त्री परिषद बैठकले 9 विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभएको हो।
4: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राजधानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक।
3: अब खबर फटाफट।
5: नेपालमा बाघको संख्या बढेर 429 पुग्यो। सन् 2022 गणनामा 355 रहेको बाघ संख्या बढ्दा चितवनमा सबैभन्दा बढी 145 बाघ भेटिए। बर्ड फ्लू नियन्त्रणमा आएपछि अण्डा मासु र चल्लाको मूल्य फेरि बढ्न थाल्यो। अण्डाको समर्थन मूल्य प्रति क्रेट 30 रुपियाँले बढ्यो। उत्पादन घटे पनि बजार माग बढेको व्यवसायीको भनाई। चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा किमो उपचारका लागि बिरामीको चाप। दैनिक करिब 300 बिरामी आउने भए पनि 200 जनालाई मात्रै सेवा दिन सम्भव। 5 दिनसम्म पालो कुर्नुपर्ने अवस्था। सुदूरपश्चिमबाट हुने निर्यात अझै कच्चा पदार्थमै सीमित। गौरीफन्टा नाकाबाट 1,29,00,000,000 रुपियाँ भन्दा बढीको वस्तु निर्यात भए पनि अधिकांश वनजन्य उत्पादनमा आधारित। प्रथम नागरिकको घोषणा व्यवहारमा कार्यान्वयन गर्न धिमाल समुदायको माग। मातृभाषा शिक्षा रोजगारी र नीति निर्माणमा सहभागिता सुनिश्चित गर्नुपर्ने अगुवाहरूको जोड। एकै दिन देशभर विपदका 42 घटना हुँदा 3 मृत्यु। सर्पदंश पहिरो आगलागी र वर्षा जन्ने घटनाबाट 21 घाइते। 10 जिल्ला प्रभावित।
3: विश्व फुटबल महासंघ अध्यक्ष जियानी इन्फ्यान्टिनोले मुख्य प्रतियोगिताको हिस्सेदारी निजी लगानीकर्तालाई बेच्ने योजना विवादमा परेको छ। अध्यक्ष इन्फ्यान्टिनोले आफ्नो योजनाको समर्थन गर्न भन्दै फुटबल संघहरूलाई 30 मिलियन पाउन्ड बराबरको आर्थिक सहायता प्रस्ताव ल्याउनु भएको छ। प्रस्तावलाई लिएर 55 देश सदस्य रहेको युएफएले आपतकालीन बैठक बोलाउँदा अङ्ग्रेज फुटबल संघले गम्भीर चासो व्यक्त गरेको छ। इङ्ल्यान्डका पूर्व डिफेन्डर गेरी नेभिलले यो प्रस्ताव अनपेक्षित थिएन भन्नुभएको छ।
6: You're trying to paint a picture always that's positive about football because there's so much to love and there are great games, but then you see some of the things that happen from a governance perspective and from a leadership perspective and it falls well short of the standards that, to be fair, football fans would expect and anybody would want for the game.
3: नेपाली महिला कबड्डी टोलीले विश्व एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ। एसियाडको पुरुष कबड्डी टोली पनि हाल भारतमै प्रशिक्षणरत छ। नेपाली महिला कबड्डी टोलीले भारतको हरियाणामा भाइब्रेन्ट इन्टरनेसनल स्कुल एन्ड कबड्डी एकाडेमीमा 1 अभ्यास गर्नेछ। त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुको साथै अभ्यासलाई निरन्तरता दिनेछ। आगामी असोज 2 गते टोली भारतबाटै एसियाली खेलकुदमा सहभागी हुन जापान जाने कार्यक्रम रहेको छ। एसियाली खेलकुद
2: गोर्खा रेडियो।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो, अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: SBS गोर्खा रेडियो
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेग पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनुभयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नुभयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछुडौं

0: BFBS Gorkha Radio。
1: तब फोर्सेस डिस्काउंट्स को बारे में था सुनी हाल होस। यो विशेष गरी फौजी सेवा में सेवारत सेवानिवृत्त एवं फौजी समुदाय का सदस्य तैयार गरिएको विशेष छूट को व्यवस्था हो। यो सँग 9,000 भन्दा धेरै डिस्काउंट पार्टनर जोड़िएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रीट का दोकान का साथ ही थुप्रै रेस्टुरेन्ट देखि लिएर सिनेमा का टिकट सम्ममा छूट पाउन सक्छौ। अनलाइन को लागि निशुल्क यो सेवा, हाई स्ट्रीट को लागि भने £4.99 फेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

0: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेकको सम्पर्क सुदृढीकरण संवाद कार्यक्रम गरिएको छ। बिम्स्टेक क्षेत्रभित्र जनस्तरको सम्पर्क विस्तार र क्षेत्रीय सहकारलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले गरेको कार्यक्रममा महासचिव इन्द्रमणि पाण्डेले विगत 3 दशकमा बिम्स्टेकले हासिल गरेको उपलब्धि, जारी संस्थागत सुधार तथा आगामी प्राथमिकताबारे जानकारी गराउनु भएको छ। कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव किरण साक्यले बिम्स्टेकको विकासक्रम, उपलब्धि तथा क्षेत्रीय एकीकरणका चुनौतीबारे समीक्षा गर्नुभएको छ। दुई समुदायको असमझदारीका कारण आइतबार रातिदेखि तनावमा रहेको सुनसरीको दक्षिण क्षेत्र शान्त बन्दै गएको छ। बुधबार केही स्थानमा बेला भएका 2 समूहलाई प्रहरले हटाएको छ। स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेश कायम रहेकाले भेला र जुलुस गर्न रोक लगाइएको छ। 1 जनाको मृत्यु र 9 जना घाइते हुने गरी पाएको आइतबारको घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको छानबिन समिति घटनास्थल पुगेको छ। समितिले घटनास्थलमा स्थानीयसँग सोधपुछ गरेको छ भने घटनास्थलका प्रमाण र गोलीका खोका संकलन गरेको छ। मुलुकमा शान्ति तथा सद्भाव कायम गर्न भन्दै रूपन्देहीको बुटवलमा सद्भाव र्याली निकालिएको छ। मुस्लिम सामाजिक संस्थाको समर्थनमा युवाहरूको समूह मेन्स रुम रिलोडेड MRR बुटवलले र्याली निकालेको हो। सुनसरीमा भएको जस्तो घटनाको समाधानका लागि संयमता अपनाउँदै समाधानका दीर्घकालीन उपाय खोजिनुपर्ने निष्कर्षमा सत्तारूढ तथा विपक्षी नेता पुगेका छन्। सुनसरीमा साम्प्रदायिक तनाव उत्पन्न भएसँगै सत्तारूढ दलको शीर्ष नेतृत्वले आह्वान गरेको सर्वदलीय बैठकका सहभागी नेताहरूले यस्ता प्रकृतिका घटनाको जरीसम्म पुगेर हल खोज्नुपर्ने बताएका हुन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग कुरा गरेका छौँ।
1: खास गरी अब राष्ट्रपति सभापतिले यो मधेसमा पनि खास गरी सुनसरीमा भएको घटना सम्बन्धमा दलहरूसँग छलफल गर्नलाई बैठक बोलाउनु भएको रहेछ। तर एउटा त हाम्रो सामूहिक प्रतिबद्धता आह्वान त सार्वजनिक भइसकेकै छ, तर त्यसका बीच पनि बैठकमा हामीले यो बैठक चाहिँ प्रधानमन्त्रीले बोलाउनु पर्थ्यो, नभए पनि चाहिँ कम्तीमा यही बैठकमा गृहमन्त्री आउनु पर्थ्यो, गृहमन्त्रीले परिस्थितिको बारेमा राजनैतिक दलहरूलाई जानकारी गराउनु पर्थ्यो र अनि धारणा बनाउन अझ राम्रो हुन्थ्यो। यो बैठकमा आएका मानिसहरू त हामीले आफ्नो सूचना स्रोतका आधारमा आफ्नो ढङ्गले कतिपय घटनाहरूलाई चाहिँ बुझेर आएका छौँ, त्यसकारणले यो ठिक भएन भनेर भन्यौँ। हाम्रो दलको तर्फबाट चाहिँ हामीले अरूभन्दा फरक कुरा चाहिँ यो कप्तानगञ्जमा भएको समस्या मात्रै होइन, यो प्रकारको समस्या चाहिँ हरेक हिन्दू चाडपर्वहरू उत्सवहरू आइसकेपछि तराई मधेसमा हुने गरेको छ। यो किन हुन्छ? हिन्दू चाडपर्वहरू जब आउँछ, मूर्ति सेलाउने बेला हुन्छ, अनि यस प्रकारका घटनाहरू किन घट्छन्? त्यसकारण यसको समस्याको जरासम्मै जानुपर्छ, सतही रूपमा सम्बोधन गरेर अथवा हामीले चाहिँ वक्तव्य निकालेर मात्रै पुग्दैन भनेर भन्यौँ।
2: बैठक भयो, वक्तव्य निस्क्यो, अब हुन्छ चाहिँ कि आज अनुगमन टोली पनि पुग्या छ पुग्नलाई,
1: यो समस्याको जरासम्मै पुग्न र सामाजिक सद्भाव चाहिँ कायम गरिराख्नको लागि एउटा ठोस निष्कर्षमा पुग्न एउटा समिति बनाइयोस्, अध्ययन गरियोस् भनेर भनेको छ। अब
0: वर्ष राष्ट्रिय निकुञ्जमा बाघको संख्या 4 वर्षको अवधिमा झन्डै दोब्बर भएको छ।
3: वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् 2022 गणनामा पर्सा राष्ट्र निकुञ्जमा 41 वयस्क बाघ रहेकोमा यसपटक यो संख्या बढेर 71 पुगेको छ। यससँगै पर्सा बाघ संरक्षणमा उल्लेखनीय प्रगति हासिल गर्ने संरक्षित क्षेत्रमध्ये एक बनेको छ। राष्ट्रिय रूपमा भने नेपालमा वयस्क बाघको संख्या 429 पुगेको छ। सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज र वरपरका मध्यवर्ती क्षेत्रमा 145 बाघ अभिलेख भएका छन्। त्यसपछि बर्दियामा 112, बाँकेमा 51 र शुक्लाफाटामा 50 वयस्क बाघ रहेका छन्।
0: वर्षाबाट शङ्कर आचार्य। बेलायतका भेटरन मिनिस्टर काल्भिन बेलीले 1000 पेन्सनरसँग माफी माग्नु भएको छ। रक्षा मन्त्रालयको प्रणालीले गल्तीवश 1000 अवकाश प्राप्त सेवकलाई ऋण लागेको विवरण पठाएको भन्दै मन्त्री बेलीले सुधार गर्ने बताउनु भएको छ। रेडियो 4 मनीबक्स कार्यक्रममा उहाँले घटनाको अनुसन्धान गर्ने बताउनु भएको छ।
4: Those people that are impacted should rest assured that we will work with them to make sure that we have tailored repayment plans, that the way in which we address this will be manageable.
0: Society,

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: ललितपुर एक कुपन्डलमा रहेको ग्रान्ड बोइज होस्टल 1 लाख रुपियाँ जरिवानामा परेको छ। स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गरिएको विभागले जनाएको छ। ललितपुर सातो बाटोको सिद्धिविनायक श्री गणेश स्टोर र काठमाडौँ खरिबोर्डको तिनचोक सप्लायर्सलाई सरकारले तोकेको ग्यास वितरण सम्बन्धी मापदण्डको पालना गर्दै समानुपातिक तवरले खाना पकाउने ग्यास वितरण गर्न निर्देशन दिइएको छ। विभागले विभिन्न 8 व्यावसायिक फर्ममा स्थलगत अनुगमन गरेको थियो। अधिकांश फर्मलाई विभागले व्यवसायसँग सम्बन्धित कागजात राख्न बिलपिचक अनिवार्य लागू गर्न निर्देशन दिइएको विभागले जनाएको छ। अधिकार कर्मीहरूले सुनसरीको कप्तानगंज घटनामा प्रहरीले अनावश्यक घातक गोली प्रयोग गरेको आरोप लगाएका छन्। 26 जना नागरिक अगुवा र अधिकार कर्मीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी घटना भड्काइएको विषयमा निष्पक्ष छानबिन गर्न भनेका छन्। घाइतेहरूको निशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न, पीड़ित परिवारलाई उचित राहत क्षतिपूर्ति तथा न्यायको सुनिश्चितता गर्न पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन्। कप्तानगंज घटनामा सेनाको प्रयोगलाई लिएर पनि नागरिक अगुवा र अधिकार कर्मीको असन्तुष्टि छ। कप्तानगंज घटनामा गृहमन्त्री सुदन गुरुङको भूमिकालाई लिएर नागरिक अगुवा र अधिकार कर्मीले प्रश्न गरेका छन्। गृहमन्त्री गुरुङको सीमा क्षेत्रको भ्रमणपछि यो घटना भएकोमा सुरक्षा परिषद सक्रिय हुनुपर्ने उनीहरूको सुझाव छ। सरकारको भूमिकाप्रति सर्वदलीय बैठकमा विपक्षी कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले पनि असन्तुष्टि जनाउनु भएको छ।
1: यस्तो विषयमा पनि सरकार किन अहिले पनि स्ट्याटसको भरमै मात्रै चाहिँ आफूलाई क्रियाशील गरेर राख्नु भएको छ? स्ट्याटसमा मात्रै सरकार किन भेटिन्छ? ग्राउन्ड जिरोमा किन पुगिरहेको छैन सरकार? सरकारले किन आफूलाई चाहिँ जिम्मेवारपूर्वक ढङ्गबाट चाहिँ प्रस्तुत गराउन किन हिचकिचाइरहेको छ? यस्तो संवेदनशील विषयमा राष्ट्रपतिजीसँग संवाद गर्ने या अन्य धेरै त्यस्ता निकायहरूसँग संवाद गरिकन आफूलाई अगाडि बढाउँदा त स्वयं राष्ट्र पार्टीलाई फाइदा हुने हो, स्वयं सरकारको चाहिँ कामको चाहिँ काम देखिने हो नि त, र पनि किन उहाँले हिचकिचाइ राख्नु भएको छ?
0: मन्त्री परिषद बैठकले 9 विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेल,
2: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राजधानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक।
0: आन्दोलनरत चिकित्सक र सरकार बीच 5 बुँदे सहमति भएको छ।
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा सहमति भएको हो। माग सम्बोधन गर्न सरकारले प्रतिबद्धता जनाएसँगै चिकित्सकले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। सहमति अनुसार सरकारले स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार पारी नेपाल चिकित्सक संघसँगको सहकारीमा एउटा कार्यदल गठन गर्ने र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने पनि सहमतिमा उल्लेख छ। पर्सा वीरगंजको नारायणी अस्पतालका चिकित्सक डाक्टर प्रमोद राममाथि कुटपिट भएको थियो। प्रमोदको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कुटपिटको विरोधमा मुलुकभरका चिकित्सक आन्दोलनमा थिए। नेपाल चिकित्सक संघको आह्वानमा 2 दिनदेखि मुलुकभरका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा ठप्प थिए।
0: नेपाली महिला कबड्डी टोलीले विश्व एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ। एसियाडको पुरुष कबड्डी टोली पनि हाल भारतमै प्रशिक्षणरत छ। नेपाली महिला कबड्डी टोलीले भारतको हरियाणामा भाइब्रेन्ट इन्टरनेसनल स्कुल एन्ड कबड्डी एकाडेमीमा 1 महिना अभ्यास गर्नेछ। त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका साथै अभ्यासलाई निरन्तरता दिनेछ। आगामी असोज 2 गते टोली भारतबाट एसियाली खेलकुदमा सहभागी हुन जापान जाने कार्यक्रम रहेको छ। एसियाली खेलकुद आगामी असोज 3 गतेदेखि सुरु हुने नेपाल कबड्डी संघका महासचिव अरविन्द कुमार झाले जानकारी दिनुभएको छ। महिला कबड्डीमा 8 राष्ट्रको सहभागिता रहनेछ। आइसिसी विश्वकप क्रिकेट लिग 2 नेपाल नेदरल्यान्डसँग 57 रनले पराजित भएको छ। नामिबिया समेत सहभागी त्रिगुणात्मक सिरिजमा घरेलु टोली नेदरल्यान्ड्सले नेपाललाई जितका लागि 226 रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याएको नेपाल 12 बल बाँकी छँदा 168 रनमा समेटिएको हो। नेदरल्यान्ड्सका लागि नुवा कोर्सले सर्वाधिक 70 रन बनाउनु भएको छ। बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक 4 विकेट चार्नु भएको छ। प्रतियोगितामा नेपालले यसअघिका 3 खेल हारिसकेको छ। खेलपछि लिग अङ्क तालिकामा नेपाल 5 स्थानमा रहेको छ। अहिलेसम्म खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सुनसरीका जनप्रतिनिधि तथा नागरिक समाजका सदस्यले जिल्लामा शान्ति सुव्यवस्थाका लागि पाँच पुँदे प्रतिबद्धता व्यक्त गरेका छन्। सुनसरीमै बसेको सर्वपक्षीय बैठकमा सहभागीले उत्तेजना फैलाउने गतिविधि नगर्ने निर्णय समेत गरेका छन्। संघीय संसदका सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रतिनिधि, पत्रकार, नागरिक समाजका सदस्यले संयुक्त हस्ताक्षर मार्फत प्रतिबद्धता जनाएका हुन्। गृहमन्त्री सुदन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्बसालका स्वकीय सचिव समेत उपस्थित भएको बैठकमा दलका नेता, सहायक सिडिओ, सुरक्षा निकायका प्रमुख र धार्मिक संगठनका नेता पनि सहभागी थिए। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री यामलाल कणेलले पूर्व मुख्यमन्त्रीका सुविधा नलिने हुनुभएको छ। सार्वजनिक सन्देश जारी गर्दै कणेलले आफूले पूर्व मुख्यमन्त्रीका रूपमा राज्यबाट कुनै पनि सेवा, सुविधा र सुरक्षा नलिने बताउनु भएको हो। सार्वजनिक सेवाप्रतिको आफ्नो प्रतिबद्धता भने पदसँग सीमित नरहने कणेलको भनाइ छ। कणेलले आफ्नो कार्यकालमा सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा विकासको संस्थागत आधार निर्माणका लागि इमान्दार प्रयास गरेको उल्लेख गर्नुभएको छ। कर्णालीमा नेकपाका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य मंगलबहादुर साईले मुख्यमन्त्रीको शपथ लिनुभएको छ। सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरुद्ध 2,26,00,000 भ्रष्टाचार गरेको आरोप लागेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा चौधरी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। चौधरीको वैधानिक आयभन्दा बढी खर्च तथा लगानी गरेको देखिएको निष्कर्ष आयोगले निकालेको छ। चौधरी तथा उहाँको एकाघार परिवारका सदस्यको सार्वजनिक सेवाबाट प्राप्त पारिश्रमिक, जग्गा बिक्री, सापट्टी लगायत वैधानिक स्रोतबाट 2,72,00,000 आमदानी भएको देखिएको आयोगले जनाएको छ। आयोगले चौधरीकी श्रीमती अर्पणा कुमारीका नाममा रहेका गैर कानूनी स्रोतबाट आर्जित भनिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उहाँलाई पनि प्रतिवादी कायम गरिएको जनाएको छ। सुनसरीमा भएको जस्तो घटनाको समाधानका लागि संयम अपनाउँदै समाधानका दीर्घकालीन उपाय खोजिनुपर्ने निष्कर्षमा सत्तारूढ तथा विपक्षी नेताहरू पुगेका छन्। सर्वदलीय बैठकमा सहभागी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,
1: खास गरी अब राष्ट्रपति सभापतिले यो मधेसमा पनि खास गरी सुनसरीमा भएको घटना सम्बन्धमा दलहरूसँग छलफल गर्नलाई बैठक बोलाउनु भएको रहेछ। तर एउटा त हाम्रो सामूहिक प्रतिबद्धता आह्वान त सार्वजनिक भइसकेकै छ, तर त्यसका बीच पनि बैठकमा हामीले यो बैठक चाहिँ प्रधानमन्त्रीले बोलाउनु पर्थ्यो, नभए पनि चाहिँ कम्तीमा यही बैठकमा गृहमन्त्री आउनु पर्थ्यो, गृहमन्त्रीले परिस्थितिको बारेमा राजनैतिक दलहरूलाई जानकारी गराउनु पर्थ्यो र अनि धारणा बनाउन अझ राम्रो हुन्थ्यो। यो बैठकमा आएका मानिसहरू त हामीले आफ्नो सूचना स्रोतका आधारमा आफ्नो ढङ्गले कतिपय घटनाहरूलाई चाहिँ बुझेर आएका छौँ, त्यस कारणले यो ठिक भएन भनेर भन्यौँ। हाम्रो दलको तर्फबाट चाहिँ हामीले अरूभन्दा फरक कुरा चाहिँ यो कप्तानगञ्जमा भएको समस्या मात्रै होइन, यो प्रकारको समस्या चाहिँ हरेक हिन्दू चाडपर्वहरू, उत्सवहरू आइसकेपछि तराई मधेसमा हुने गरेको छ। यो किन हुन्छ? हिन्दू चाडपर्वहरू जब आउँछ, मूर्ति सेलाउने बेला हुन्छ, अनि यस प्रकारका घटनाहरू किन घट्छन्? त्यस कारण यसको समस्याको जरासम्मै जानुपर्छ, सतही रूपमा सम्बोधन गरेर अथवा हामीले चाहिँ वक्तव्य निकालेर मात्रै पुग्दैन।
0: लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको पुनः संरचना गरेको छ। प्रदेश मन्त्री परिषदको बैठकले 9 मन्त्रालय रहने व्यवस्था गरेको हो। यसअघि 12 मन्त्रालय थिए। प्रदेश सरकारको संरचनालाई आवश्यकता अनुसार परिमार्जन गरिएको प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काफ्रीले जानकारी दिनुभएको छ। पुनः संरचनापछि केही मन्त्रालयका जिम्मेवारी एक आपसमा समायोजन गरिएको छ। अब खबर फटाफट।
2: नेपालमा बाघको संख्या बढेर 429 पुग्यो। सन् 2022 गणनामा 355 रहेको बाघ संख्या बढ्दा चितवनमा सबैभन्दा बढी 145 बाघ भेटिए। बर्ड फ्लू नियन्त्रणमा आएपछि अण्डा, मासु र चल्लाको मूल्य फेरि बढ्न थाल्यो। अण्डाको समर्थन मूल्य प्रति क्रेट 30 रुपियाँले बढ्यो। उत्पादन घटे पनि बजार माग बढेको व्यवसायीको भनाई। चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा किमो उपचारका लागि बिरामीको चाप। दैनिक करिब 300 बिरामी आउने भए पनि 200 जनालाई मात्रै सेवा दिन सम्भव। 5 दिनसम्म पालो कुर्नुपर्ने अवस्था। सुदूरपश्चिमबाट हुने निर्यात अझै कच्चा पदार्थमै सीमित। गौरीफन्टा नाकाबाट 1,29,00,000,000 रुपियाँ भन्दा बढीको वस्तु निर्यात भए पनि अधिकांश वनजन्य उत्पादनमा आधारित।
0: विश्व फुटबल महासंघ फिफाले फुटबल खेल्दा पोकलैन्ड ताफुको विषय उठाउने अर्जेन्टिना टिम विरुद्ध सुनवाई सुरु गरेको छ। नमस्कार।

0: नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ। विद्युतको अधिकतम उपयोग, आन्तरिक विद्युत खपत विस्तार तथा उपभोक्ता मैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यसहित प्राधिकरण सञ्चालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो। समितिको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न 15 दिनको समयसीमासहित समिति गठन गरेको जनाएको छ। तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत नियमन आयोग समक्ष प्रक्रिया अघि बढाइनेछ। प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकरण साहिलीका अनुसार सो निर्णय गरिएको हो। सञ्चालक समितिले विगतका खरिद प्रक्रिया र सञ्चालनमा रहेका परियोजना सम्बन्धी उजुरी तथा गुनासोको अध्ययन गर्न अर्को छुट्टै छानबिन समिति पनि गठन गरेको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान 11 बजे बस्दैछ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी बाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारिज गर्ने विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाका पूर्व सदस्य एवं संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। भागको संख्या बढेसँगै देशका कतिपय भागलाई संवेदनशील क्षेत्र घोषणा गरेर अगाडि जाने बेला आएको विज्ञले बताएका छन्। बाघ दिवसको कार्यक्रममा कृषि वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद भट्टले संख्या बढ्दा समाजमा पर्न सक्ने प्रभाव अनुमान गर्नुभएको छ।
1: कुन कुन स्थानीय तहहरू छन्, कहाँको समुदाय छ, त्यसलाई म्यापिङ गरिकन त्यसलाई डिफरेन्टली ट्रिट गरेनौँ भने त्यो समुदायमा यसले जोखिम निम्त्याउन सक्छ। त्यसैले अबको दिनमा हामी सबै बसेर संवेदनशीलताका विभिन्न लेयरहरू वर्गीकरण गरेर अगाडि बढ्नुपर्ने हुन्छ र त्यही अनुसार कार्यक्रमहरू र हाम्रा प्रयासहरूलाई केन्द्रित गर्नुपर्ने हुन्छ यो उपलब्धिलाई जोगाउनका लागि।
0: आगामी वर्षहरूमा बाघको संख्या 429 बढेर कतिसम्म पुग्ला भन्ने प्रक्षेपण गर्नुपर्ने उहाँको भनाइ छ। बाघको मानिससँग हुने द्वन्द्वलाई विशेष कार्यक्रम मार्फत सम्बोधन गर्नुपर्ने उहाँको सल्लाह छ।
1: हिजो कन्जर्भेसनमा मात्रै हामी केन्द्रित थियौँ भने अब समुदाय र यसको बिचको कन्फ्लिक्ट आउँदैछ, त्यसलाई मिनिमाइज कसरी गर्ने हो? मैले भने यो कन्जर्भेसनको उपलब्धि समुदायको ठुलो त्यागको उपलब्धि हो भने त्यसलाई मेन्टेन गर्न हामीले लगानी कहाँ कहाँनिर गर्ने हो, कस्तो कस्तो किसिमको लगानी गर्ने हो, कस्ता कस्ता किसिमका इन्टरभेन्सन गर्ने हो भन्ने कुरा आइडेन्टिफाई गरौँ, प्लान गरौँ, ताकि समुदायलाई कुनै किसिमको नोक्सान नहुने गरिकन हामीले बाघको सङ्ख्याको जुन ग्रोइङ फेजमा छौँ त्यसलाई मेन्टेन गरेर अगाडि बढ्न सकौँ।
0: जङ्गलमा राख्न नसकेका बाघ महानगरहरूले चिडियाखाना वा त्यस्तै केन्द्र बनाएर राख्न सक्ने विकल्पमा छलफल भइरहेको भट्टले बताउनु भएको छ। आन्दोलनरत चिकित्सक र सरकारबीच 5 बुँदे सहमति भएको छ।
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा सहमति भएको हो। माग सम्बोधन गर्न सरकारले प्रतिबद्धता जनाएसँगै चिकित्सकले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। सहमति अनुसार सरकारले स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार पारी नेपाल चिकित्सक संघसँगको सहकार्यमा एउटा कार्यदल गठन गर्ने र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने पनि सहमतिमा उल्लेख छ। पर्सा वीरगंजको नारायणी अस्पतालका चिकित्सक डाक्टर प्रमोद राममाथि कुटपिट भएको थियो। प्रमोदको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कुटपिटको विरोधमा मुलुकभरका चिकित्सक आन्दोलनमा थिए।
0: बेलायतका भेटरन मिनिस्टर काल्भिन बेलीले 1000 पेन्सनरसँग माफी माग्नु भएको छ। रक्षा मन्त्रालयको प्रणालीले गल्तीवश 1000 अवकाशप्राप्त सेवकलाई ऋण लागेको विवरण पठाएको भन्दै मन्त्री बेलीले सुधार गर्ने बताउनु भएको छ। रेडियो 4 को मनीबक्स कार्यक्रममा उहाँले घटनाको अनुसन्धान गर्ने बताउनु भएको छ।
3: Those people that are impacted should rest assured that we will work with them to make sure that we have tailored repayment plans, that the way in which we address this will be manageable, and I hope to be working closely with all of these people. I would steer them towards our veteran services and to the helplines that are available, and we will do all we can to make sure that our response to this is as empathetic as it can be.
0: स्वचालित प्रणालीले ती पेन्सनरलाई £1,00,000 बढी खर्च गरेर रेन्ट लागेको गलत सूचना पठाएको थियो र विश्व फुटबल महासङ्घ अध्यक्ष जियानी इन्फान्टिनोले मुख्य प्रतियोगिताको हिस्सेदारी निजी लगानीकर्तालाई बेच्ने योजना ल्याएको विवादमा परेको छ।

नमस्ते बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा झैं आज पनि हाजिर भइसकेको छु यहाँहरूको सेवामा म लाल शाही मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन आज बिहिबार 30 जुलाई 2026 साल तदनुसार साउन 14 गते 2083 विक्रम सम्बत हजुर साउन महिनाको आज 14 गते हो बिहिबारको दिन कार्यक्रम सुरु भयो र अबको 3 घन्टा म तपाईँको साथमा रहनेछु कार्यक्रममा यदि तपाईँ जोडिन चाहनुहुन्छ हामीसँग भने फोन गर्न सक्नुहुन्छ इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ जसका लागि टेलिफोन नम्बरहरू दुईवटा छन् स्टुडियोमा 3224167 अनि 3220098 ब्रुनाई बाहिरबाट हामीलाई फोन गर्न परे पहिला 00673 डायल गर्नुपर्ने हुन्छ यदि तपाईँलाई मिलिट्री नम्बरको पहुँच छ भने 9419332 84 पनि हामीलाई फोन गर्न सक्नुहुन्छ हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ अब ब्रुनाईको माहौल विशेष गरी ब्रिटिस फोर्सेस ब्रुनाई एकदमै शान्त शान्त हुँदैछ अब भोलिदेखि हाम्रा यहाँ पल्टनका दाजुभाइहरू बिदामा जानुहुन्छ भोलि काम सकेर होला सायद अनि त्यसपछि 1 महिना ठ्याक्कै हराउनुहुन्छ अनि त्यसपछि फर्कनुहुन्छ तर बिदाको समयमा हामीले भन्दै आएका छौँ यहाँहरूलाई सुरक्षित रहनुहोला एकदमै क्वालिटी टाइम दिन सक्नुहुन्छ यो समयमा परिवारलाई नचुक्नुहोला तर सुरक्षित रहनुहोस् अनि मितव्ययिता अप्नाउनु पनि जरुरी छ हुन त यो भनिरहनु पर्ने कुरा होइन आफ्नो आफ्नो सोचको कुरा हो तर पनि हामी भरसक एकदमै फजुल खर्च नगरिकन राम्ररी मनाउन सकियो भने सबै कुरो ठिक हुन्छ आजको थट फर द डेबाट कार्यक्रमलाई अगाडि बढाउन चाहे जोर्ज प्याटन भन्नुहुन्छ अ गुड प्लान भायोलेन्टली एक्सिक्युटेड नाउ इज बेटर देन अ पर्फेक्ट प्लान एक्सिक्युटेड नेक्स्ट विक अर्को हप्ता कार्यान्वयन गरिने उत्कृष्ट योजना भन्दा बरु अहिले नै दृढतापूर्वक कार्यान्वयन गरिएको राम्रो योजना बढी उत्तम हुन्छ हजुर त्यसको मतलब नपर्खौँ कुनै कुरो गर्नको लागि भन्ने सन्देश दिन खोजिएको हो यो भनाइलेबाट टुडे इन हिस्ट्री सन् 1930 साल 30 जुलाईको कुरा फर्स्ट फिफा वर्ल्ड कप फाइनल एस्टाडियो सेन्टेनेरियो मन्टेभिडियो युरुग्वाई Uruguay beats Argentina 4-2 in the inaugural event. पहिलो FIFA World Cup यो नयाँ सुरु भएपछिको र Uruguay पहिलो देश हो जसले FIFA World Cup final होस्ट गरेको थियो र त्यो पहिलो खेलमा युरुग्वाईले अर्जेन्टिनालाई 4-2 हराएर वर्ल्ड कप जितेको थियो फेमस बर्थडे सन् 1973 साल आजको दिन यानि कि 30 जुलाईमा जन्मेका हुन् चर्चित इन्डियन प्लेब्याक सिङ्गर सोनू निगम उनको जन्म हरियाणामा भएको थियो इन्डियामा 1973 साल 30 जुलाईमा अब हेल्थ टिप्स रोजमेरी कहिले सुँग्ने गर्नुभएको छ स्निफ रोजमेरी भनेर भनिएको छ त्यसको कारण रहेछ एउटा अध्ययनले देखाएको छ के भने त्यो रोजमेरी एकदमै एरोमेटिक हुन्छ हर्ब विशेष गरी तपाईँले ल्याम्ब मटनमा हाल्ने गर्नुहुन्छ पकाउँदाखेरि त्यो सुँग्ने गर्नुभयो भने त्यसले तपाईँको अलर्टनेस बढाउँछ अरे अनि मेमोरी पनि इम्प्रुभ गर्छ भनेर भनिएको छ त्यसैले एकदम शार्प रहनका लागि समय समयमा रोजमेरी एकदमै फ्रेस रोजमेरी सुँग्ने गर्नुहोस् अथवा त्यसको रोजमेरी एसेन्सियल ओइल त्यो सेन्ट पाइन्छ त्यो पनि इन्हेल गर्न सक्नुहुन्छ तर फ्रेस छ भने झनै राम्रो त्यसले तपाईँको मेमोरी एकदमै ताजा बनाउँछ अनि तपाईँलाई अलर्ट राख्छ भनेर भनिएको छ कहाँसम्म सत्य हो ट्राई गरी हेर्नुहोस्
अब मौसम सेरियामा दिन मजाले खुलिसकेको छ 26 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र आज अधिकतम 29 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसम भने मिश्रित खालको देखिन्छ घाम लाग्ने बदली हुने अनि मेघ गर्जनका साथ बेलुकी पख हल्का पानी पर्ने संकेत पनि छ अब नेपाल काठमाडौँको तापक्रम अहिले 22 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था सामान्यतया काठमाडौँमा थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ मेघ गर्जनका साथ पानी पर्ने संकेत छ काठमाडौँमा अब लागौँ युकेतिर लन्डनको तापक्रम अहिले 23 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था सामान्यतया लन्डनमा सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ घाम लाग्ने बदली हुने यो क्रम दिनभरि जसो नै चलिरहनेछ लन्डनमा अनि मन्द गतिमा हावा बहनेछ सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला अब गीत सुनौ अमन प्रधान र सुचिन्दा श्रेष्ठको तिमी मेरो

40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।

जेल छौ तिमी स्वप्न सुमन अनि समीर श्रेष्ठलाई सुन्दै हुनुहुन्थ्यो. बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो. ब्रुनाईको स्टुडियोबाट अहिले कार्यक्रम सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ. यदि तपाईँ कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला. फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक छँदैछ. ब्रिटिस फोर्सेस ब्रुनाईमा आज हुने भनिएको मुभी स्क्रिनिङ टम एन्ड जेरी एन्ड द फोरबिडन कम्पस रद्द गरिएको छ. आज 12:30 चिटचाट कम्युनिटी सेन्टरको मेन हलमा देखाइने भनेर भनिएको थियो, कारणवश रद्द हुन गएको छ. स्टोरी टेलिङ एट चिल्ड्रन्स लाइब्रेरी आज बिहिबारको दिन बिहान 11:00 नानीहरूका लागि चिल्ड्रन्स लाइब्रेरी चिटचाट कम्युनिटी सेन्टरमा स्टोरी टेलिङ कार्यक्रम हुनेछ. रचनाको साथमा 11:00 सुरु हुनेछ. प्यारेन्ट्सले आफ्नो छोराछोरीलाई पक्कै पनि लिएर जानुहुनेछ. ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी 31 जुलाईदेखि 23 अगस्तसम्म यो कार्यक्रम चेरोडोङ पार्कमा हुँदैछ. ब्रुनाईमा पहिलोपल्ट ल्याइएको सर्कस हो. पक्कै पनि जानुहुनेछ, हेरेर मनोरञ्जन लिनुहुनेछ. र यसका लागि अनलाइन टिकट बुकिङ गर्नुपर्ने हुन्छ. ग्रेट ब्रिटिस सर्कस .com गएर तपाईँले टिकट बुक गर्न सक्नुहुन्छ. आफ्नो 31 जुलाईदेखि 23 अगस्तसम्म जेरोडोङ पार्कमा देखाइने भएको छ ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी.

반갑습니다. 요나스 에그데블린블라이 다하나이사 Brisk forces for nine hours of pregnancy and postnatal yoga. What they say with Christian Baker. Pregnancy and postnatal yoga with Christian Baker. यो कार्यक्रम विशेष गरी गर्भवती महिलाहरू र भर्खरै बच्चा जन्माउनु भएका महिलाहरूको लागि अत्यन्तै उपयोगी हुनेछ. हरेक बिहीबार हुँदै आइरहेको कार्यक्रम हो र आज पनि हुँदैछ दिनको 12 बजेदेखि 1 बजेसम्म PCMFमा. यदि तपाईँ गर्भवती महिला हुनुहुन्छ वा भर्खरै बच्चा पाउनु भएको भए तपाईँको लागि यो एकदमै फाइदाजनक छ, नछुटाउनुहोला. प्रेग्नेन्सी एन्ड पोस्ट नेटल योगा विथ क्रिस्टिन बेकर आज PCMFमा दिनको 12 बजे सुरु हुनेछ.

Ew, ti'n mynd o'n galw yma, Swrys Lama, Ratanari ma, lai, syndau hwnnw'n tiw. Brynys Fosys Brynau yma, yw bydd ac o samau yma, Garrison Gymnasium, ra swimming pool, go opening times, oile sarfzani gwaag osa, oile porag sa. Ra, tis mwtabig, Garrison Gymnasium, harek din, bihana 10 bazi dechi, बेलुकी 5 बजे सम्म खुला रहन्छ याद गर्नु होला 10 बजे देखि 5 बजे सम्म मात्रै हो र यो ओपनिङ टाइम्स लागू हुने शनिबार 1 तारिक देखि आइतबार 23 अगस्त सम्म 1 देखि 23 अगस्त सम्मको यो तालिका हो जिम खुल्ने समय बिहान 10 बजे देखि बेलुकी 5 बजे सम्म अनि स्विमिङ पुलको हकमा लेन स्विमिङको टाइम्स सोमबार मंगलबार बुधबार र बिहीबारको दिन दिनको 12 बजेदेखि 1:30 बजेसम्म खुला रहन्छ क्षमा चाहे सोमबारदेखि शुक्रबार सम्म नै रहेछ त्यो तालिका सोमबारदेखि शुक्रबार 12 बजेदेखि 1:30 बजेसम्म मात्रै हो डेढ घण्टाका लागि त्यो लेन स्विम अब फ्यामिली स्विम टाइमिङ्स शनिबार आइतबार हो दिनको 4 बजेदेखि बेलुकी 6 बजेसम्म स्मरण रहोस् फ्यामिली स्विम टाइमिङ्स शनिबार र आइतबारको दिन 4 बजेदेखि 6 बजेसम्म हो र यो तालिका 1-23 अगस्तसम्म लागू हुनेछ अब एउटा तामाङ सेलो सुनौ सिन्धुली गढीमा गाउने कलाकार भोजराज काफ्ले

0: एस गोर्खा रेडियो
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

माया मनभरी त्रिशाला गुरुङले गाउनु भएको, माफ गर्नुहोला त्रिशाला होइन तृष्णा गुरुङ भन्न खोजेको हुँ, तृष्णा गुरुङले गाउनु भएको बडो मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। समय अहिले बिहानको 8 बज्नको लागि 14 मिनट बाँकी रहेको छ ब्रुनाईमा, र अब कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिदर 152.74 रुपियाँ, बिक्री दर 153.34 रुपियाँ। युरो एकको खरिदर 174 रुपियाँ, बिक्री दर 174.68 रुपियाँ। पाउन स्टर्लिङ एकको खरिदर 203.08 रुपियाँ, बिक्री दर 203.87 रुपियाँ। स्विस फ्रांक एकको खरिदर 186.33 रुपियाँ, बिक्री दर 187.06 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिदर 106.03 रुपियाँ, बिक्री दर 106.45 रुपियाँ। कैनेडियन डलर एकको खरिदर 108.29 रुपियाँ, बिक्री दर 108.72 रुपियाँ। सिंगापुर डलर एकको खरिदर 118.21 रुपियाँ, बिक्री दर 118.67 रुपियाँ। जापानिज यन 10को खरिदर 9.34 रुपियाँ, बिक्री दर 9.37 रुपियाँ। चाइनिज युआन एकको खरिदर 22.58 रुपियाँ, बिक्री दर 22.66 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिदर 40.69 रुपियाँ, बिक्री दर 40.84 रुपियाँ। कटारी रियाल एकको खरिदर 41.90 रुपियाँ, बिक्री दर 42.06 रुपियाँ। थाई भाट एकको खरिदर 4.56 रुपियाँ, बिक्री दर 4.58 रुपियाँ। युएई डिरहाम एकको खरिदर 41.59 रुपियाँ, बिक्री दर 41.75 रुपियाँ। मलेसियन रिंगित एकको खरिदर 37.35 रुपियाँ, बिक्री दर 37.50 रुपियाँ। साउथ कोरियन वान 100को खरिदर 10.53 रुपियाँ, बिक्री दर 10.57 रुपियाँ। स्विडिस क्रोनर एकको खरिदर 15.74 रुपियाँ, बिक्री दर 15.80 रुपियाँ। डेनिश क्रोनर एकको खरिदर 23.28 रुपियाँ, बिक्री दर 23.37 रुपियाँ। हङकङ डलर एकको खरिदर 19.48 रुपियाँ, बिक्री दर 19.55 रुपियाँ। कुवैती डिनार एकको खरिदर 496.15 रुपियाँ, बिक्री दर 498.10 रुपियाँ। बारेन डिनार एकको खरिदर 405.07 रुपियाँ, बिक्री दर 406.66 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिदर 396.71 रुपियाँ, बिक्री दर 398.27 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सुन्छौँ सुजन चापागाईको यो निकै चर्चित गीत फुलथुङ्गे रानी।

हजुर, मिठो गीत सुन्दै हुनुहुन्थ्यो सुजन चापागाईको फुलथुङ्गे रानी। हामी पहिलो घण्टाको अन्ततिर आइपुग्यौँ कार्यक्रमको, र पहिलो घण्टालाई अब समापन गर्ने तर्खरमा छु सोनाम तोप्देन अनि अस्मिता अधिकारीको एउटा गीतबाट। यो गीतबाट मनोरञ्जन लिँदै गर्नुहोला, त्यसपछि आठ बजेको समाचार सुन्नुहुनेछ। ब्रुनाईको समय आठ बजे भनेको हुँ, त्यसपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ। स्वीकार्नुहोस् तिम्रो घरको वरिपरि।

0: संसारिक घटनालाई लिएर देशका 14 मिडियाले नियमित उल्लङ्घन गरेको नेपाल प्रेस काउन्सिलले जनाएको छ। आचार संहिता विपरीतका सामग्री हटाउन फोन मार्फत दिएको निर्देशन 7 मिडियाले पालना गरी हटाएको काउन्सिलको विज्ञप्तिमा उल्लेख छ। काउन्सिलका सहप्रवक्ता रामचरण बोहराले जारी गरेको विज्ञप्तिमा एउटा मीडियालाई 24 घण्टाभित्र लिखित निर्देशनसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको उल्लेख छ। मीडिया अन्तर्गत आबद्ध नभएका 5 फेसबुक पेज र एउटा युट्युब च्यानलले 8 गम्भीर प्रकृतिका सामग्री सम्प्रेषण गरेका कारण कारवाहीका लागि प्रहरीका उजुरी दिइएको छ। सुनसरी लगायत ठाउँमा देखिएका संवेदनशील घटना सम्प्रेषणमा अनुगमन भइरहेको काउन्सिलले जनाएको छ। सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरुद्ध 2,26,00,000 भ्रष्टाचार गरेको आरोप लागेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा चौधरी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। चौधरीको वैधानिक आयभन्दा बढी खर्च तथा लगानी गरेको देखिएको निष्कर्ष आयोगले निकालेको छ। चौधरी तथा उहाँको एकाघर परिवारका सदस्यको सार्वजनिक सेवाबाट प्राप्त पारिश्रमिक जग्गा बिक्री सापट्टी लगायत वैधानिक स्रोतबाट 2,72,00,000 आमदानी भएको देखिएको आयोगले जनाएको छ। आयोगले चौधरीकी श्रीमती अर्पणा कुमारीका नाममा रहेको गैर कानूनी स्रोतबाट आर्जित बनिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उहाँलाई पनि प्रतिवादी कायम गरिएको जनाएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायकका लागि बंगालको खाडीको प्रयास बिम्स्टेकको सम्पर्क सुदृढीकरण सम्वाद कार्यक्रम गरिएको छ। बिम्स्टेक क्षेत्रभित्र जनस्तरको सम्पर्क विस्तार र क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा महासचिव इन्द्रमणि पाण्डेले विगत 3 दशकमा बिम्स्टेकले हासिल गरेका उपलब्धि जारी संस्थागत सुधार तथा आगामी प्राथमिकताबारे जानकारी गराउनु भएको छ। कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव किरण साक्यले बिम्स्टेकको विकासक्रम उपलब्धि तथा क्षेत्रीय एकीकरणका चुनौतीबारे समीक्षा गर्नुभएको छ।
1: Our region faces challenges that no country can address alone. Climate change, natural disasters, pandemics, food insecurity, and technological transformation demands collective responses. People-to-people cooperation strengthens our resilience to this. It facilitates knowledge sharing, fosters innovations, builds trust, and reinforces regional solidarity. It also supports economic integration by promoting trade, investment, tourism, and business partnerships.
0: कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री यामलाल कर्णेलले पूर्व मुख्यमन्त्रीका सुविधा नलिने हुनुभएको छ। सार्वजनिक सन्देश जारी गर्दै कर्णेलले आफूले पूर्व मुख्यमन्त्रीका रूपमा राज्यबाट कुनै पनि सेवा सुविधा र सुरक्षा नलिने बताउनु भएको हो। सार्वजनिक सेवाप्रतिको आफ्नो प्रतिबद्धता भने पदसँग सीमित नरहने कर्णेलको भनाइ छ। कर्णेलले आफ्नो कार्यकालमा सुशासन पारदर्शिता वित्तीय अनुशासन तथा विकासको संस्थागत आधार निर्माणका लागि इमान्दार प्रयास गरेको उल्लेख गर्नुभएको छ। कर्णालीमा नेकपाका तर्फबाट निर्वाचित मंगलबहादुर साईले मुख्यमन्त्रीको शपथ लिनुभएको छ। ललितपुर 1 कुपन रोडमा रहेको ग्रान्ड बोइज होस्टेल 1,00,000 रुपियाँ जरिवानामा परेको छ। स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गरिएको विभागले जनाएको छ। ललितपुर 7 दोबाटोको सिद्ध विनायक श्री गणेश स्टोर र काठमाडौँ खरिबोटको कालिनचोक सप्लायर्सलाई सरकारले तोकेको ग्यास वितरण सम्बन्धी मापदण्डको पालना गर्दै समानुपातिक तवरले खाना पकाउने ग्यास वितरण गर्न निर्देशन दिइएको छ। विभागले विभिन्न 8 व्यवसायिक फर्ममा स्थलगत अनुगमन गरेको थियो। अधिकांश फर्मलाई विभागले व्यवसायसँग सम्बन्धित कागजात राख्न बिलविजक अनिवार्य लागू गर्न निर्देशन दिएको जनाएको छ। विश्व फुटबल महासंघ अध्यक्ष जियानी इन्फेन्टिनोले मुख्य